0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। रोल्पाको थवाङ गाउँपालिका 5 उभा अन्तर्गत पर्ने कोटल बारामा पहिरोमा परी 10 जनाको मृत्यु भएको छ भने 3 जना अझै बेपत्ता छन्। मृतक मध्ये 8 जनाको शनाखत भएको प्रहरीले जनाएको छ। बुधबार राति परेको अविरल वर्षासँगै आएको पहिरोमा परी थवाङ गाउँपालिका 5 उभाको कोटल बारा निवासी 18 वर्षीय शान्ति पुन मगर, 60 वर्षका कमल बहादुर पुन मगर, 75 वर्षीय दल बहादुर पुन मगर र 80 वर्षका मनखना पुन मगर रहेका छन्। त्यस्तै 85 वर्षीय हस्तकला रोका मगर, 38 वर्षीय जुन कुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 5 वर्षका अशोक पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले जानकारी दिनुभयो। पहिरोमा परी गम्भीर घाइते भएका 2 जनालाई थप उपचारका लागि बुटवल पठाइएको उहाँले बताउनुभयो। पहिरोले कोटल बाराका 9 घर, 1 घुम्ती किराना पसल र 2 गोठ बगाउँदा मानवीय क्षति भएको प्रहरीले जनाएको छ। पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको रोल्पाका प्रमुख जिल्लाधिकारी गङ्गा बहादुर छेत्रीले बताउनुभयो। त्यस्तै प्युठानको माडी खोलाको विभिन्न ठाउँमा 5 जनाको व्यवहारिसे शव समेत फेला परेकाले उबाको कोटलबारा गाउँका पहिरोमा बेपत्ता भएका मानिस हुन सक्ने आशंका गरिएको र पुष्टि हुन बाँकी रहेको पनि प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले रोल्पाको थवाङ 5 कोटलबारामा पहिरोमा परि मृत्यु तथा बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। रासोपाका महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न तथा जोखिमयुक्त बस्तीको पहिचान गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्नका लागि सरकारसँग आग्रह गर्नुभएको छ। विज्ञप्ति मार्फत विपद जोखिम कम गर्न, पूर्व सूचना प्रणाली प्रभावकारी बनाउन र तिनै तहका सरकारबीच समन्वय गर्न आग्रह गर्दै वर्षाका कारण जोखिम बढेकाले नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन अपील समेत गरिएको छ। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले प्रदेशसभा सदस्यलाई नयाँ मुख्यमन्त्री पदका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट हिजो दिनुभएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख मियाले संविधानको धारा 168 उपधारा 2 बमोजिम मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने 2 वा 2 भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई आज बिहान 11 बजेसम्म प्रदेश प्रमुख समक्ष दावी पेश गर्न कार्यालयले आग्रह गरेको छ। यसअघि गत असार 31 गते नेकपा एमाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि हिजो विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले बदलिएको राजनीतिक समीकरणपछि आफूले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै 5 महिना लामो विदेश बसाइपछि हिजो स्वदेश फर्कनु भएको छ। गत भदौ 24 गतेको जेन्जी आन्दोलनका क्रममा सख्त घाइते हुनुभएका उहाँ 5 महिना अघि स्वास्थ्य उपचारका लागि सिङ्गापुर हुँदै हङकङ पुग्नु भएको थियो। स्वास्थ्य उपचार सकेर पूर्व प्रधानमन्त्री देउवा हिजो दिउँसो काठमाडौँ आइपुग्नु भएको हो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न काङ्ग्रेसका शीर्ष नेताहरू पुग्नु भएको थियो। नेता देउवाले आफू नेता बनेर नभई राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको र विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर रहेको उल्लेख गर्नुभयो। पूर्व प्रधानमन्त्री देउवाले काङ्ग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल मात्र नभई दशकौंको राजनीतिक संघर्ष सहेर आफ्नो अस्तित्व र मर्यादा जोगाइराख्न सफल पार्टी भएको बताउनुभयो। राष्ट्रिय सभाले आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट हटाउन विभिन्न सुधारका चरणहरूमा कामहरू भइरहेको र करिब 6 महिनामा केही न केही नतिजा आउने आशा गरेको बताउनुभयो। मन्त्री पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान गर्ने, प्रतिवेदन बुझाउने लगायतका सबै अधिकार आफैमा राखेका कारण पनि हवाई सुरक्षामा चुनौती खडा भएको बताउनुभयो। म
मन्त्री पौडेलले विधेयक आएपछि जहाज होल्डिङ हुने, समयमा उडान नभर्ने, यात्रुका सामान हराउने, टुटफुट हुने जस्ता समस्या समाधान गर्ने र हवाई यातायातलाई अझ बढी भरपर्दो, सुरक्षित र विश्वसनीय बनाउन सहयोग पुग्ने बताउनुभयो। छलफलमा सांसदहरूले हवाई सेवालाई सुरक्षित बनाउने गरी कानून निर्माण गर्नुपर्नेमा जोड दिँदै आन्तरिक वायु सेवालाई सुरक्षित, भरपर्दो र गुणस्तरीय तथा जिम्मेवार बनाई हवाई यात्रुको अधिकार संरक्षण हुनुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन दर्ता गराउन सक्ने जानकारी गराउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दलितको मौलिक हक कार्यान्वयनका लागि दलितको हक अधिकार तथा विकास सम्बन्धी विधेयक तर्जुमा भइसकेको जानकारी गराउनुभयो। सांसदहरूले राखेको प्रश्नको जवाफमा कानून मन्त्री गौतमले सातामा दुई दिन सार्वजनिक विदा दिने व्यवस्थाको पुनरावलोकन गर्ने कुनै कार्य अहिले नभएको स्पष्ट पार्नुभयो। मन्त्री गौतमले सातामा दुई दिन विदा हुने र अन्य दिन बिहान 9 बजे नै कार्यालय खुल्ने भएकाले सेवाग्राहीलाई थप सहजता हुनुका साथै कर्मचारी र श्रमिकको मनोबल, उत्प्रेरणा र कार्य सम्पादनमा सकारात्मक प्रभाव परेको तथा कार्यकुशलता, उत्पादकत्व र सेवाको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुगेको पनि बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले खाना पकाउने ग्यासको अभाव, महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। उहाँहरूले कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन, पेट्रोलियम पदार्थको सहज आपूर्ति, ग्यासको सहज उपलब्धता र इन्धनमा लगाइएको कर कटौती तथा जनतालाई तत्काल राहतको अनुभूति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले तनहुँमा हाइड्रो निर्माणका लागि सेती नदीको बहाव परिवर्तन गर्दा त्यस आसपासका स्थानीयको थाथलो र पेसा नै छोड्नुपर्ने अवस्था आएको भन्दै समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 1 गते 1:15 बस्नेछ। सांसदहरूले रासायनिक मलको सट्टामा प्राङ्गारिक मल प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको हिजो बसेको बैठकमा उहाँहरूले किसानहरूले रासायनिक मल प्रयोग गर्दा माटोको उर्वर शक्ति कमजोर हुँदै गए, खाद्यान्न अभाव हुने र मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने हुँदा बिस्तारै जैविक मलको प्रयोगलाई बढाउनु पर्नेमा जोड दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सांसदहरूले जातीय विभेद तथा छुवाछुत समाजको कलङ्क भएको भन्दै त्यसको अन्त्यका लागि शिक्षा र जनचेतना विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ। समितिको हिजो बसेको बैठकमा राष्ट्रिय दलित आयोगको काम कारवाही तथा प्रगति सम्बन्धी छलफलमा सांसदहरूले दलित समुदायको गरिबी न्यूनीकरण, शैक्षिक, सामाजिक र आर्थिक विकासलाई केन्द्रमा राखी बजेट निर्माण गर्नुपर्ने बताउनुभयो। परराष्ट्र सचिव अमृत बहादुर राईले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमिलाई चीनको हित विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोऱ्याउनु भएको छ। उहाँले नेपाल र चीन बीचको कूटनीतिक सम्बन्ध, पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक साझेदारी, सहकार्य, समानता र एकअर्काको भावना र संवेदनशीलताप्रतिको सम्मानमा आधारित रहेको बताउनुभयो। नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धको 71 वार्षिक उत्सव समारोह तथा नेपाल चीन मैत्री लघु भिडियो प्रतियोगिताको पुरस्कार वितरण समारोहको अवसरमा हिजो आयोजित कार्यक्रममा बोल्दै परराष्ट्र सचिव राईले यो वार्षिक उत्सव हाम्रो कूटनीतिक पात्रको एउटा सिलसिला मात्र नभई चिरस्थायी सम्बन्धको प्रमाण भएको बताउनुभयो। बेनी जोमसोम कोरोला सडक आयोजनाले मुस्ताङको छुसाङ कागबेनी 10 किलोमिटर सडक निर्माण सुरु गरेको छ। 28,87,00,000 रुपियाँ लागतमा 2084 असार 24 गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतासहित सडक निर्माण थालेको आजुनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिनुभयो। सर्वोच्च अदालतमा पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै रिट निवेदन दर्ता गरिएको छ। पत्रकार श्रेष्ठका तर्फबाट उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्नुभएको हो। रिट निवेदनमा बिना आधार र कारण पक्राउ गरिएको भन्दै थुनामुक्त गर्न माग गरिएको छ। प्रहरीले बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। कैलालीको धनगढी विमानस्थल स्तर उन्नति तथा सुदूरपश्चिमको हवाई कनेक्टिभिटी विस्तार एवं सुदृढीकरणका लागि आग्रह गरिएको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटा सुदूरपश्चिमको आयोजनामा हिजो काठमाडौँको सिंहदरबारमा भएको कार्यक्रममा विमानस्थललाई आधुनिक, सुरक्षित र दीर्घकालीन क्षमतासहितको विमानस्थलका रूपमा विकास गर्न आग्रह गरिएको नाटा सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले जानकारी दिनुभयो।
र नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिने भन्दै 12,80,000 रुपियाँ ठगी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहा नगरपालिका 7 घर भइहाल ललितपुर महानगरपालिका 5 टिकाथली बस्ने 32 वर्षका सुशान्त सिंह रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौँबाट पक्राउ अनुमति लिई निजलाई काठमाडौँ शङ्खमूलबाट पक्राउ गरिएको प्रवक्ता तथा प्रहरी परीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। बिहान 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल साउन महिनाको 29 गते शुक्रबार, श्रावण शुक्ल पक्ष द्वितीय तिथि, तदनुसार अगस्त 14 तारिक सन् 2026, नेपाल सम्बत 1146। कार्यक्रमको सुरुवातमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। संचार क्षेत्रमा रूपान्तरणकारी वर्ष शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। सूचना तथा संचार मन्त्रालयले संचार र दूरसञ्चारका सन्दर्भमा चालु आर्थिक वर्ष 2083-84 रूपान्तरणकारी वर्षका रूपमा अगाडि बढाउने मार्गचित्रलाई कार्यान्वयनको दिशा प्रदान गरिरहेको छ। मन्त्रालयले नागरिकको जीवनसँग जोडिएका मुद्दा सम्बोधन गर्नकै लागि शासकीय सुधारका 100 मार्गचित्रको जगमा शासकीय सुधार, संस्थागत सुधार, सार्वजनिक सेवा प्रवाह सुधार, प्रशासनिक सरलीकरण, डिजिटल रूपान्तरणको नवीन अध्याय आरम्भ गरेको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाका अनुसार यस वर्षलाई सफल, सबल, सन्तुलन, जनमुखी, नागरिकप्रति उत्तरदायी र जवाफदेही सेवा प्रवाहको उद्देश्य कार्यान्वयन अगाडि बढाउने गृह कार्य भइरहेको छ। उहाँले आम संचार र दूरसञ्चार क्षेत्रलाई सोही दिशामा अगाडि बढाउने, राष्ट्रिय स्वार्थ र जनस्वार्थबाट निर्देशित हुनका लागि सम्पूर्ण सुधारका कार्य अघि बढाइने बताउनुभयो। उहाँले भन्नुभयो, अहिलेसम्म भएका प्रारम्भिक कार्यको समीक्षा गर्दै नीति ऐन कानूनलाई समय सापेक्ष परिवर्तनका पक्षमा अघि बढाइनेछ। समग्रमा संचार र दूरसञ्चारको क्षेत्रका लागि यो वर्षलाई ट्रान्सफर्मेसनल इयर, रूपान्तरणकारी वर्ष बनाउने गरी कार्य सम्पादन अगाडि बढाइएको छ। 100 दिनका सुधार कार्य उपशीर्षकमा गोर्खापत्र लेख्छ। सूचना तथा संचार मन्त्रालयले नीति, कानून, कार्यविधि, मापदण्ड, निर्देशिका तथा आर्थिक, सामाजिक, पूर्वाधार, लगानी, रोजगारी सिर्जना, नव प्रवर्तन तथा विकास व्यवस्थापनका क्षेत्रमा सुधारका काम अगाडि बढाएको छ। सरकारले 100 दिनका लागि निर्धारण गरेको शासकीय सुधारका 100 बुँदे मार्गचित्रका आधारमा सूचना तथा संचार मन्त्रालयले सम्बन्धित कार्यको कार्यान्वयनमा उत्साहजनक प्रगति हासिल गरेको छ। मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी रविन्द्र प्रसाद पौड्यालका अनुसार नागरिक सेवा प्रवाहलाई सरल, छिटो र प्रविधि मैत्री बनाउन महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन्। हुलाक सेवामा सुधार। मन्त्रालयको सुधार कार्ययोजना अनुसार हुलाक सेवा विभागले सञ्चालन गरिरहेको सरकारी कुरियर सेवालाई प्रभावकारी र आधुनिक बनाइएको छ। विभागले साउन 25 गतेसम्म देशभरका विभिन्न जिल्ला प्रशासन कार्यालयमा 2,44,619 थान राहदानी ढुवानी गरेको छ, जसमा 8,453 थान हुलाक मार्फत घर घरमै पुर्याइएको छ। त्यस्तै सूचना तथा सञ्चार मन्त्रालयले सूचना प्रविधि, साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स, कृत्रिम बुद्धिमत्ता सम्बन्धी विधेयकका मस्यौदा तयार गरी अगाडि बढाएको छ। सेवा प्रवाहमा समयको बचत, प्रसारण इजाजत र चलचित्र जाँच पास जस्ता 3-7 दिन लाग्ने सेवालाई पुनर्संरचना गरी हाल 1-3 दिनभित्रै उपलब्ध गराउन थालिएको छ। यसै वर्ष 5G सेवा उपशीर्षकमा गोर्खापत्र लेख्छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संचार र दूरसञ्चारको क्षेत्रमा नीतिगत सुधार एवं प्रविधिको व्यापक विकास गरी नागरिकले प्रत्यक्ष अनुभूत गर्ने गरी काम अगाडि बढाइएको बताउनु भएको छ। उहाँले प्रमाणमा आधारित र वैज्ञानिक हस्तक्षेप मार्फत मन्त्रालय अन्तर्गतका संचार र दूरसञ्चार क्षेत्रका नवीनतम रूपान्तरणको उद्घोष गर्नुभएको हो। संचार क्षेत्रमा रूपान्तरणकारी वर्ष गोर्खापत्रले मुख्य समाचार बनाएको छ। रोपाईमा आधा मल गोड्ने बेला झन हाहाकार, यो समाचार नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो।
कृषि विभागका अनुसार देशभर 96% भन्दा बढी भूभागमा रोपाई सकिएको छ। धमाधम मैझारो गरिरहेका किसानले यो वर्ष पनि रासायनिक मलको चर्को अभाव खेपेर रोपाई सकाएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार असार र साउनमा धान रोप्ने सिजनमा 2,00,000 टन भन्दा बढी रासायनिक मल आवश्यक पर्छ, तर यी दुई महिनामा सरकारले 1,15,184 टन मल मात्रै वितरण गरेको छ। कुल खपतको आधा मात्रै वितरण गर्दा किसान मलका लागि लामो लाइनमा लाग्न बाध्य भएका थिए। रोपाईका बेला मल नपाएका किसान अहिले फेरि धान गोड्ने बेला टप ड्रेसिङका लागि युरियाको खोजीमा कृषि सहकारी संस्थाको गेटसम्म पुगेर लामो लाइन बस्न बाध्य छन्। तर अहिले पनि मागे जति मल सरकारले दिन सकेको छैन। किसान भन्छन्, समयमा नपाएको मलको के अर्थ, अझै 2-4 दिन नपाए काम छैन। युरियाका लागि नेपालगञ्ज उपमहानगर 17 परसपुरका बाबादिन साहु 25 र 26 साउनमा 2 दिन लाइन बस्नुभयो। एक दिन 100 बोरा र अर्को दिन 20 बोरा युरिया आए पनि उहाँले पाउनु भएन। मलका लागि उहाँले सहकारीलाई पैसा समेत बुझाइसक्नु भएको छ। 5 किलोका दरले बाँड्ने भन्थे, त्यति लिनुभन्दा लिन्न भनेर घर आए। उहाँले भन्नुभयो, 1 बिघा खेत छ, 5 किलोले खेतको एउटा कुनामा पनि पुग्दैन। राप्ती सोनारी गाउँपालिका 5 बिनौनाका हरिप्रसाद थारू पनि मल खोजिरहनु भएको छ। समयमा नपाएको मलको के अर्थ, अझै 2-4 दिन नपाए काम छैन। समयमा मल नपाउँदा धान बिग्रिने निश्चित छ, उहाँले भन्नुभयो। मल पाएपछि सिँचाइ गर्छु भनेर पर्खेका नेपालगञ्ज भवनियापुरका हिरालाल यादवको धान पहेलो मात्र भएको छैन, खेतमा धाजा फाट्न थालिसक्यो। सरकार भन्छ, 90,000 टन युरिया कोलकाता आइसक्यो, नेपाल आइपुग्न 15 दिन लाग्छ। कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक विष्णु प्रसाद पोखरेलले 1,30,000 टन युरिया र 50,000 टन डिएपी मल आउँदै गरेको बताउनुभयो। 90,000 टन युरिया र 50,000 टन डिएपी कोलकाता आइपुगिसक्यो। उहाँले भन्नुभयो, उक्त मल नेपालमा क्रमशः भित्रिरहेको छ। जहाजमा कोलकाता आइपुगेको मल प्याकिङ गरेर नेपाल ल्याउन करिब 15 दिन लाग्छ। साउनमा मात्रै 23,705 टन मल भित्रिसकेको उहाँले बताउनुभयो। रोपाईमा आधा मल, गोड्ने बेला झन हाहाकार, नयाँ पत्रिकाको मुख्य समाचार हो यो। देउबा फर्केपछि तरङ्गित काङ्ग्रेस राजनीति शीर्षकमा अन्नपूर्णले मुख्य खबर बनाएको छ। 5 महिना लामो विदेश बसाईपछि हिजो स्वदेश फर्किनुभएका काङ्ग्रेस निवर्तमान सभापति शेरबहादुर देउबालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूले भव्य स्वागत गरे। विमानस्थलबाट सिधै चुनदेवी स्थित सम्पर्क कार्यालय पुग्नुभएका देउबाले ज्ञानेन्द्र शाहले त नसकेको अरूले सक्छ भन्दै कडा चुनौती दिनुभयो। देउबाको यस पुनरागमनले काङ्ग्रेसको आन्तरिक शक्ति समीकरण र मुलुकको राजनीतिमा हलचल ल्याउने संकेत गरेको छ। देउबा फर्केपछि तरङ्गित काङ्ग्रेस राजनीति अन्नपूर्णको मुख्य समाचार हो यो। प्रसारण प्रणाली लगानी गुरु योजना तयार हुँदै 30,000 मेगावाट विद्युत प्रवाह गर्न पूर्वाधारमा 6 खर्ब लगानी गर्नुपर्ने कारोबारको मुख्य समाचार हो यो। सरकारले 15 वर्षे सन् 2040 सम्मको लागि प्रसारण प्रणाली लगानी गुरु योजना तयारी अन्तिम चरणमा पुर्याएको छ। गुरु योजनाले विद्युत उत्पादनको लक्ष्यलाई आधार बनाएर प्रसारण प्रणाली तयार गर्दैछ। सरकारले सन् 2035 सम्ममा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। सोही उत्पादनलाई आन्तरिक बजार र अन्तर्देशीय व्यापारका लागि व्यवस्थापन गर्न गुरु योजना
केन्द्रित छ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ सागर श्रेष्ठले भन्नुभयो, प्रसारण प्रणाली लगानी गुरु योजना तयार हुँदै 30,000 मेगावाट विद्युत प्रवाह गर्न पूर्वाधारमा 6 खर्ब लगानी गर्नुपर्ने कारोबारको मुख्य समाचार हो यो। कारोबारले नै अग्रपृष्ठमा तामाकोशी 5 मा 175 स्थानबाट सुरुङ खनिँदै शीर्षकमा अर्को समाचार छापेको छ। दोलखामा निर्माणाधीन 79.8 मेगावाट क्षमताको तामाकोशी 5 जलविद्युत आयोजनामा एकैसाथ 5 स्थानबाट सुरुङ खन्न सुरु गरिएको छ। 8 महिना निकुञ्जका कारण काम बन्द भएको यो आयोजना गत चैत्रदेखि सुचारू भएको थियो। आयोजनाका सबै अडिट सुरुङको काम पूरा गरी एकैसाथ 5 वटा वर्किङ फेसबाट सुरुङ खन्न सुरु गरिएको हो। साथै मुख्य भूमिगत संरचनाको निर्माण पनि गति दिइएको छ। तामाकोशी 5 मा 175 स्थानबाट सुरुङ खनिँदै कारोबारले अग्रपृष्ठमा खबर छापेको छ। सगरमाथामा इन्धन र पिसाबको ताप एकै सिजनमा 8 लाख मेगाजुल ग्यास उत्सर्जन शीर्षकमा अन्नपूर्णको अग्रपृष्ठमा खबर छ। सन् 2023 करिब 50 दिन अर्थात् सगरमाथा आधार शिविरमा आरोहणको एउटा सिजनमा भएका मानवीय गतिविधिबाट मात्रै करिब 8,49,174 मेगाजुल ऊर्जा बराबरको ग्यास उत्सर्जन भएको एक अध्ययनले देखाएको छ। हिमाली क्षेत्रमा मानिसको बाक्लो उपस्थिति र गतिविधिले वातावरणमा तीव्र नकारात्मक प्रभाव पारिरहेको भन्दै उक्त अध्ययनले गम्भीर चिन्ता व्यक्त गरेको छ। सगरमाथामा इन्धन र पिसाबको ताप एकै सिजनमा 8 लाख मेगाजुल ग्यास उत्सर्जन अन्नपूर्णको अग्रपृष्ठको खबर हो यो। सर्वोच्चको आदेशपछि हात्ती सफारीको विकल्प खोज्दै हात्ती सञ्चालक कान्तिपुरले अर्थपृष्ठमा खबर बनाएको छ। सौराहा हात्ती सफारीका लागि प्रख्यात छ। हात्ती चढेर जङ्गली जनावर हेर्न पर्यटक चितवन राष्ट्रिय निकुञ्ज आठका मध्यवर्ती सामुदायिक वन जाने गर्छन्। तर सर्वोच्च अदालतको निर्देशनात्मक आदेशले सौराहाको पहिचानसँग जोडिएको हात्ती सफारीको भविष्य सङ्कटमा पारेको छ। अदालतले जारी गरेको निर्देशनात्मक आदेशमा भनिएको छ, हात्ती पर्यटनलाई पशु कल्याण मैत्री बनाउनु, माहुते तथा हेरचाहकर्तालाई हात्ती मैत्री तालिम प्रदान गर्नु तथा बिरामी तथा वृद्ध हात्तीको उचित उपचार र संरक्षण सुनिश्चित गर्न हात्ती अवकाश तथा पुनर्स्थापना केन्द्र स्थापना गर्नु। यता हात्ती व्यवसायीले भने अदालतको आदेश अनुसार विकल्पमा जान तयार रहेको तर त्यसका लागि समय लाग्ने बताएका छन्। हात्ती संरक्षणको सन्देश दिन बुधबार 15 अन्तर्राष्ट्रिय हात्ती दिवस मनाइरहँदा सौराहामा यही विषयमा चर्चा रह्यो। अदालतले भनेझै हात्तीका लागि सेन्चुरी मोडलमा जान तयार छौँ तर अहिल्यै होइन। हात्ती दिवसका अवसरमा सौराहा आर्टको बागमारामा आयोजित हात्ती वनभोज कार्यक्रममा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका अध्यक्ष दिपेन्द्र खतेउडाले भन्नुभयो, सर्वोच्चको आदेशपछि हात्ती सफारीको विकल्प खोज्दै हात्ती सञ्चालक कान्तिपुरले अर्थपृष्ठमा खबर छापेको छ। काठदाउरा बिक्रीमा नयाँ रेकर्ड शीर्षकमा गोर्खापत्रको भित्री पृष्ठमा समाचार छ। डिभिजन वन कार्यालय चितवनले गत आर्थिक वर्ष 2082-83 काठदाउरा बिक्रीमा नयाँ रेकर्ड कायम गरेको जनाएको छ। कार्यालयले हिजो आयोजना गरेको गत आर्थिक वर्ष 2082-83 कार्य प्रगति एवं समीक्षा कार्यक्रममा सो जानकारी दिएको हो। डिभिजन प्रमुख विष्णु प्रसाद आचार्यले गत आर्थिक वर्षमा कार्यालयले इतिहासमै सबैभन्दा काठदाउरा बिक्री गर्न सफल भएको बताउनुभयो। कार्यालयले आर्थिक वर्ष 2082-83 2,87,987.83 क्युफिट काठ बिक्री गर्न सफल भएको छ। काठदाउरा बिक्रीमा नयाँ रेकर्ड गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। त्रिशुलीमा बालुवा संकलन पुनः सुरु शीर्षकमा अन्नपूर्णको भित्री पृष्ठमा खबर छापिएको छ। धादिङको गजुरी गाउँपालिका 5 राईगाउँका मजदूरहरू त्रिशुली नदीबाट हातैले बालुवा संकलन गर्ने काममा पुनः फर्किएका छन्। केही दिनदेखि रोकिएको बालुवा संकलन कार्य समाचारको प्रभावसँगै गजुरी गाउँपालिकाको पहल र समन्वयपछि हिजोदेखि पुनः सञ्चालनमा आएको हो। त्रिशुलीमा बालुवा संकलन पुनः सुरु अन्नपूर्णले भित्री पृष्ठमा समाचार छापेको छ। सिंहदरबार परिसरमा सहुलियत मूल्य पसल सञ्चालन कारोबारको अर्थ पृष्ठको खबर हो यो। सिंहदरबार परिसरमा सहुलियत मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा आएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले बिक्री कक्षको उद्घाटन गर्नुभएको हो। सो अवसरमा मन्त्री कुमारीले बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत कर्मचारी तथा विभिन्न कामका लागि आउने सेवाग्राही लाभान्वित हुने बताइएको छ। कार्यालय समयपछि घर फर्किने क्रममा सहजै दैनिक उपभोग्य वस्तु खरिद गर्न सकिने भएकाले समय बचत हुनुका साथै व्यापार प्रवर्धनमा समेत सहयोग पुग्ने उहाँको भनाई छ। सिंहदरबार परिसरमा सहुलियत मूल्य पसल सञ्चालन कारोबारको भित्री पृष्ठको समाचार हो यो। प्रचण्ड गर्मीले जमिनभित्रै उसिनिए आलु शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। दक्षिण कोरियाको राजधानी सियोलबाट 130 किलोमिटर उत्तर पूर्वमा पर्ने याङ्गु काउन्टीका किसान ली साङ ह्युकले आलु निकाल्न खेत खन्नुभयो तर बचाउन लायक एउटा पनि आलु भेटिएन। एक साता अघिसम्म ग्वाङवन प्रान्तमा रहेको उहाँको खेतको अवस्था सामान्य देखिन्थ्यो। एक सातापछि खन्दा आलु कुहिन थालेका थिए, आलु उसिनिएका थिए। अत्याधिक गर्मीले जमिन नै भट्टी जस्तो भनेपछि आलु कुहिएका हुन्। यो एक दुईवटा खेतको मात्र अवस्था होइन, म यसलाई शब्दमा कसरी व्यक्त गरौँ, निकै दुःख लागेको छ। उहाँले स्थानीय प्रसारक संस्था SBS भन्नुभयो। उहाँको नष्ट भएको बाली पूर्वी एसियामा यस पटकको गर्मीको चरम उदाहरण मात्र हो। पछिल्ला केही सातामा दक्षिण कोरिया, जापान र हङकङमा कीर्तिमान तोड्ने गर्मी छ। अगस्त 2 दक्षिण पूर्वी सहर याङसानमा तापक्रम 42.5 डिग्री सेल्सियस पुग्यो। आधुनिक मौसम मापन सुरु भए यता सन् 1904 पछि दक्षिण कोरियामा रेकर्ड गरिएको यो सबैभन्दा उच्च तापक्रम हो। प्रचण्ड गर्मीले जमिनभित्रै उसिनिए आलु नागरिकले अग्रपृष्ठमा समाचार छापेको छ। युक्रेनी आक्रमणबाट रुसको निर्यात टर्मिनलमा क्षति शीर्षकमा कान्तिपुरले खबर बनाएको छ। युक्रेनले रुसको नोभोरोसिस्क बन्दरगाहमा गरेको ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा 2 प्रमुख अन्न निर्यात टर्मिनलमा क्षति पुगेको छ। ब्ल्याक सीमा रहेको रुसको नौसैनिक अड्डामा समेत युक्रेनले आक्रमण गरेको छ। बुधबार राति भएको आक्रमणमा 8 वर्षीय बालक सहित 3 मृत्यु भएको छ भने 24 घाइते भएको BBCले जनाएको छ। युक्रेनी आक्रमणबाट रुसको निर्यात टर्मिनलमा क्षति कान्तिपुरले खबर बनाएको छ। र कोलम्बिया भूकम्प मृत्यु हुनेको संख्या 265 पुग्यो, यो समाचार पनि कान्तिपुरले नै छापेको छ। पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 265 पुगेको छ। भग्नावशेषमा फसेकाको खोजी जारी रहँदा करिब 500 अझै बेपत्ता छन्। कोलम्बिया भूकम्प मृत्यु हुनेको संख्या 265 पुग्यो, कान्तिपुरले यो खबर छापेको छ। पत्र पत्रिकाले छापेका यिनै प्रसङ्गसँगै कार्यक्रम अखबारबाट बिदा हुन्छौं। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनाश काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, अन्तर्संवादबाट सन्तोष रेग्मी। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा 5 महिने उपचारपछि हिजो स्वदेश फर्कनु भएको छ। गत भाद्र 23 र 24 गतेको प्रदर्शनका क्रममा गम्भीर घाइते हुनुभएका देउवा त्यसपछि उपचारका लागि विदेश जानुभएको थियो। पूर्व प्रधानमन्त्री समेत रहनुभएका निवर्तमान सभापति देउवाको हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काँग्रेस नेता कार्यकर्ताले स्वागत गरेका छन्। 14 महाधिवेशनबाट निर्वाचित कार्य समितिले तोकिएको मितिमा महाधिवेशन नगरेको भनी असन्तुष्ट पक्षले विशेष महाधिवेशन गरेर काँग्रेसको नेतृत्व लिएपछि विवादमा फँसेको काँग्रेसको आधिकारिकताको विषय सर्वोच्च अदालतमा विचाराधीन छ। निवर्तमान सभापति देउवा फर्किएपछि राष्ट्रिय राजनीति र खास गरी काँग्रेस राजनीतिमा पर्ने प्रभावबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको छ। देउवा फर्किएपछिको काँग्रेस राजनीति र विवाद समाधान लगायतका विषयमा आजको अन्तर्संवादमा कुराकानी गर्नेछौँ। काँग्रेस नेता एनपी साउद हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा जोडिनु भएको छ। साउदजी,
4: हजुर,
3: स्वागत छ यहाँलाई।
4: धन्यवाद सर।
3: अब यहाँहरूमा जुन खालको विवादको अवस्था थियो, निवर्तमान सभापति फर्किएपछि अब पार्टी एकतातिर अगाडि बढ्छ कि दुईवटा पार्टी हुन्छ भन्नेमा एउटा जिज्ञासा देखिएको छ।
4: तपाईँले भनेको चाहिँ सही कुरा नै हो। अब हामीहरूको बिचमा ठुलो विवाद छ। यो विवाद विशेष अधिवेशनबाट सुरु भएको हो। अब हामीले विशेष अधिवेशनको लिगलिटीलाई, कानुनी वैधतालाई हामीले चुनौती दिएका छौँ। हामीले चाहिँ विशेष अधिवेशन कानुन सम्मत छैन, हाम्रो विधानको प्रक्रिया सम्मत छैन भन्ने कुरा भनेका छौँ, जसलाई निर्वाचन आयोगले स्वीकार गरेको छैन र निर्वाचन आयोगले गरेको निर्णय सर्वोच्च अदालतबाट पनि अनुमोदन भएपछि यसले हामीलाई चाहिँ ठुलो झट्का दिएको थियो। तर चाहिँ कानुन बमोजिम हामीले फेरि निस्साका लागि सर्वोच्च अदालतमा निवेदन दियौँ र सर्वोच्च अदालतले, सम्मानित सर्वोच्च अदालतले हामीलाई चाहिँ निस्सा दिएको छ। अब यसपछि यो कुरा निर्वाचन आयोगको निर्णय बदर गर्ने कि सदर गर्ने तहमा पुनरावलोकनको प्रक्रियामा छ। यसैबीच हाम्रा आदरणीय नेता शेरबहादुर देउपा आउनुभएको छ, विदेशबाट आउनुभएको छ। पार्टी टुट्ने भएको भए त विगतमा टुटिसक्थ्यो पार्टी, विशेष अधिवेशनको बेला उनीहरूले त्यो कोसिस गर्नुभयो, त्यो बेला टुट्थ्यो। त्यसपछि निर्वाचन भयो, त्यसको लगत्तै पछि पनि पार्टी टुट्न सक्थ्यो। 6 महिना जति हुन थालिसक्यो, पार्टी टुटेको छैन। हामी पार्टी तोड्न चाहन्नौँ, पार्टीलाई एकजुट राख्न चाहन्छौँ र सम्मानित सर्वोच्च अदालतले पार्टीको विशेष अधिवेशनको वैधानिकताका बारेमा निर्णय गरिसकेपछि र 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई वैध बनाउने जो माग हाम्रो छ, जसमा शेरबहादुर देउपा सभापति हुनुहुन्छ, अरू पनि विशेष अधिवेशनमा संलग्न साथीहरू पनि विभिन्न जिम्मेवारीमा हुनुहुन्छ, त्यो 14 अधिवेशन पुनस्थापित हुने बित्तिकै हामी 15 अधिवेशनको प्रक्रियामा सर्वसम्मतिले जान्छौँ। त्यसमा सबैको सहभागिता छ। विशेष अधिवेशन त आधा मान्छेले मात्रै गरे, आधा हामी चाहिँ त्यसमा सामेल हुने कुरा भएन, तर 14 अधिवेशन सबैको सम्मेलनले भएको थियो र त्यसको पुनस्थापनाले 15 महाधिवेशन सर्वसम्मतिले हुन सक्दछ। त्यसकारण चाहिँ अदालतको, सम्मानित अदालतको पुनरावलोकनमा जुन अहिले हामीलाई निस्सा प्राप्त भएको छ, त्यो निस्सा दिँदाखेरि उहाँहरूले प्राकृतिक न्यायको सिद्धान्त र विगतका नजिरहरूको परिपालना निर्वाचन आयोगले गरेको निर्णयमा गरिएको देखिएन र त्यसलाई सर्वोच्च अदालतको डिभिजन बेन्चले सदर गर्दाखेरि त्यसमा केही कुराहरू जुन नजिर सिद्धान्तसँग सम्बन्धित छन् त्यसका त्रुटिहरू सन्निहित रहेको अवस्था देखिएको हुनाले चाहिँ पुनरावलोकन गर्ने अनुमति दिएको छ। त्यो अनुमति हामीलाई प्राप्त भएको छ र हामी विश्वस्त छौँ अदालतले हामीलाई न्याय दिन्छ।
3: त्यो त अब यहाँहरूको जिकिर भयो, तर अब सर्वोच्चले एउटा किनारा लगाइसकेपछिको परिस्थिति सबैले मान्ने भन्ने सन्दर्भ हुन्छ कि अथवा अब निवर्तमान सभापति फर्किनुभयो, राजनीतिक हिसाबले छलफल हुनेछ, यहाँहरूले भनेको जस्तो यहाँहरूको पार्टी एक भएर अघि बढ्नेछ, राजनीतिक नै चाहिँ निकास यसले पाउनेछ, दुईवटा सम्भावना देखियो। अब कुन सम्भावनाले चाहिँ यहाँहरूको पार्टी एकता हुन्छ त? अब सर्वोच्चले गर्ने निर्णयपछि पार्टी एकता हुने भन्दा पार्टी दुईवटा हुने सम्भावना बढी हुन्छ भनेर विश्लेषण भइरहेको छ।
4: होइन, तपाईँले भनेको एउटा महत्त्वपूर्ण कुरा छ कि हाम्रो यो पार्टी अहिले चाहिँ दुईवटा जटिल समस्यासँग जुधिराखेको छ। एउटा त कानुनी प्रश्न छ, जो कानुनी प्रश्न कानुनी प्रक्रियामै अगाडि बढिरहेका छ। सर्वोच्च अदालतले सम्मानित सर्वोच्च अदालतको 3 न्यायमूर्ति भएको बेन्चले यसमा हामीले गरेको जिकिर, हामीले गरेको माग दाबीमा महत्त्वपूर्ण कानुनी सिद्धान्त र नजिरहरू आकर्षित हुने हुनाले यो पुनरावलोकनमा जानुपर्छ भन्ने कुरा, यो कानुनी कुरा भयो। राजनैतिक रूपमा हामी पार्टी तोड्न चाहन्नौँ, हामी पार्टीलाई एक ठाउँमा राख्न चाहन्छौँ, एक ठाउँमा ल्याउन चाहन्छौँ। पार्टी अहिलेको अवस्थामा एक नभएका खण्डमा गम्भीर चुनौती आउँछ मुलुकलाई। वास्तवमा पार्टी एक भए पनि हाम्रा चुनौतीहरू घटेका छैनन्, जटिल चुनौती छन्। अस्ति निर्वाचन लड्दा एक भएर लड्यौँ, तर 89 हामी जम्मा 38 सिटमा खुम्चिएका छौँ, 27 लाख मतबाट हामी 16 लाखमा खुम्चिएका छौँ। एउटा 4 वर्ष लगभग हुन थालेको एउटा पार्टी अहिले चाहिँ लगभग 2/3 बहुमतले शासनमा छ, कम्युनिस्टहरू पनि ध्रुवीकरणको प्रक्रियामा छन्। उनीहरूको ध्रुवीकरण एकतामा संस्थागत हुन सक्यो भने नेपाली कङ्ग्रेसको संसदको प्रतिपक्षी भूमिका, प्रमुख प्रतिपक्षी भूमिका पनि खुम्चिएर हामी दोस्रो चरणमा हुनेछौँ। त्यसकारण चाहिँ हामी चाहन्छौँ कि नेपाली कङ्ग्रेस एक रहोस्, कानुनी प्रक्रियाको निरूपण होस् र तपाईँले भन्नुभएको जस्तै राजनैतिक प्रक्रियामा पनि हामी एकताको पक्षमा छौँ। अब केही साथीहरूले दावा गर्नुभयो यो बिचमा जेएनजी आन्दोलनपछि कि उहाँहरूको अनुहारमा मत आउँछ भन्ने किसिमको कहिलेकाहीँ इल्युजनहरू, भ्रमहरू सिर्जना हुन्छ, उहाँलाई पनि त्यो लागेको हुन सक्दछ। त्यसले गर्दाखेरि उहाँले विधानको प्रक्रिया र देशको कानुन दुइटैलाई नजरअन्दाज गरेर उहाँहरू जबरजस्ती अगाडि बढ्नुभयो, जसको हामीले प्रतिरोध गऱ्यौँ, कानुनी प्रतिरोध गऱ्यौँ, राजनैतिक रूपमा पनि प्रतिरोध गरिरहेका छौँ र अन्ततगत सर्वोच्च अदालतले गरेको न्यायमा चाहे उहाँहरू सहमत हुनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ।
3: भनेको चाहिँ अब करिब करिब अदालतलाई नै कुर्ने चाहिँ परिस्थिति बन्दैछ यहाँहरूको, राजनीतिक बाटो भन्दा अदालतकै बाटो अलि सहज देखे जस्तो गर्नुभयो यहाँले।
4: होइन, हामीले राजनैतिक प्रक्रियामा यो समस्यालाई समाधान गर्नका लागि ठुलो कोसिस गर्यौँ। अब यो विवाद भनेको चाहिँ यसका विभिन्न पक्षहरू भए पनि, भित्री पक्ष, बाहिरी पक्ष, थुप्रै पक्षहरू भए पनि मूलत चाहिँ पात्रहरू हामी नै छौँ, पार्टीमा संलग्न मान्छेहरू नै छौँ। हामीले आफ्नो विवादलाई सल्ट्याउनका लागि कोसिस गर्नुपर्छ, प्रयत्न गर्नुपर्छ भनेर हामीहरूका

0: आज हाम्रो एउटा चाहिँ भेला हुँदैछ, त्यो भेलामा देशभरिका महाधिवेशन प्रतिनिधि साथीहरू, देशभरिका महत्त्वपूर्ण पार्टी संरचनाको जिम्मेवारीमा रहनुभएका साथीहरू एक ठाउँमा भेला हुन्छन् र अहिलेको जटिल राजनैतिक परिस्थितिमा नेपाली कङ्ग्रेसको दृष्टिकोण के हुन्छ भन्ने कुरा त्यहाँ व्यापक छलफलबाट, संवादबाट तय गरिनेछ। यही बिचमा स्वास्थ्य उपचार गरेर हाम्रा आदरणीय नेता पूर्व प्रधानमन्त्री शेरबहादुर देउपा देश फर्किनु भएको छ। अब देश फर्किसकेपछि उहाँको अनुभवको कुरा, उहाँका विचारका कुरा धेरै महत्त्वपूर्ण छन् र हामीलाई पुरा विश्वास छ उहाँको मार्गनिर्देशनबाट पार्टी प्रभावकारी हुनेछ, एकजुट हुनेछ र राष्ट्रिय चुनौती र अन्तर्राष्ट्रिय विश्वस्तता पुनस्थापित गर्नका लागि नेपाली कङ्ग्रेस एकदिक्का भएर अगाडि बढ्ने परिस्थिति हाम्रो अगाडि आउनेछ।
1: जस्तो अब सर्वोच्चले यसअघि निर्वाचन आयोगले गरेको निर्णयलाई एक हदमा सदर गरेको थियो, अब अहिले पुनरावलोकनको कुरा छँदैछ, त्यो विचाराधीन छ, मैले अघि पृष्ठभूमिमा त्यो कुरा भनिसकेँ, यहाँले पनि त्यो विषयमा धेरै कुरा राखिसक्नु भयो। अब अहिले यहाँहरूले अभ्यास दुईवटा पार्टी कार्यालयको गर्नुभयो, निवर्तमान सभापति फर्किएपछि चुनदेवीमा यहाँहरूको जहाँ सम्पर्क कार्यालय छ त्यहाँ सभापतिकै चाहिँ बोर्ड राखिएको छ, अब एउटा सानेपामा त सभापतिको बोर्ड छँदैछ, सभापति कार्यरत हुँदै हुनुहुन्छ, अब दुईवटा सभापति हुनुभयो यहाँहरूको पार्टीमा होइन त अहिले?
0: तपाईँको अदालतले पुनरावलोकनको लागि हामीलाई निशा दिएपछि हाम्रो परिस्थिति चाहिँ निर्वाचन आयोगले गर्ने निर्णयको पूर्ववत अवस्थामा गएको छ। अदालतले बडो रियरेस्टमा पनि रियर प्रदान गरिने आफैले गरिसकेको फैसलाको पुनरावलोकनको बोलोकनको निशा जुन छ त्यो बडो महत्त्वपूर्ण छ। त्यो गम्भीर कानुनी प्रश्नहरू र नयाँ प्रमाणहरू प्राप्त भइसकेपछि प्राप्त हुने निशा हो, यो कानुनविदहरू लगातार भनिरहेका छन्। त्यो निशा हामीलाई प्राप्त भइसकेपछि हामीले सम्पर्क कार्यालय खोलिरहेका छौँ, अहिले त्यसलाई पार्टी कार्यालय नै भनेका छैनौँ, सम्पर्क कार्यालय भनिरहेका छौँ, जसमा हाम्रा आदरणीय नेताहरू चाहिँ हाम्रा साथीहरू पनि आउने जाने एकअर्कालाई सम्पर्क गर्ने गर्नुहुन्छ र हाम्रा पार्टी सभापति शेरबहादुर देउपा को पनि त्यसमा कार्यकक्ष छ र उहाँ कार्यकर्ताहरूसँग भेटघाटलाई सुगम तरिकाले, सरल तरिकाले, संस्थागत तरिकाले गर्न सक्नुहोस् भनेर त्यो आयोजना गरिएको छ, त्यो व्यवस्थापन गरिएको छ।
1: अब चाहिँ जस्तो अदालतले यसअघि गरेको निर्णयलाई जसरी यहाँहरूले मान्नु भएन अथवा अहिलेको संस्थापनले जो सानेपामा छ उसले मानेन भनेर यहाँहरूलाई भनिरहेको छ, त्यसै गरी भोलि यदि चाहिँ सर्वोच्चले गर्ने निर्णय उहाँहरूको पक्षमा होला या यहाँहरूको पक्षमा होला त्यो त भोलिको कुरा, त्यो न्यायालयले त्यसको एउटा निश्चित निष्कर्ष त देला नै, त्यो स्थितिमा चाहिँ उहाँहरूको पक्षमा आयो भने, यहाँहरूको पक्षमा आयो भने के हुन्छ भने त यहाँले अघि अपेक्षा व्यक्त गर्नुभयो कि उहाँहरू सबै आउनुहोला, उहाँहरूको पक्षमा आयो भने यहाँहरू अहिले छुट्टै पार्टी कार्यालय सम्पर्क कार्यालय खोलेर जसरी गर्नुभएको छ यो सबै बन्द गरेर उहाँहरूकै नेतृत्वमा समाहित हुनुहुन्छ कि हुनुहुँदैन भन्ने पनि जिज्ञासा छ।
0: सर्वोच्च अदालतले गर्ने अब पुनरावलोकनले कानुनी प्रक्रियाका सबै तह र चरणहरूलाई पुरा गर्नेछ, न्यायका इन्साफका सबै चरणहरू पुरा गर्ने हुनेछन्। अब त्यसपछि राजनैतिक मुद्दा बाँकी रहनेछ, राजनैतिक रूपमा हामीहरूले वार्ता सम्वादबाट पार्टी एक हुनुपर्छ भन्ने कुरा चाहिँ यो अदालतको प्रक्रियाको बिचमा पनि हाम्रो बिचमा नभएको होइन, तर कुनै समाधान निस्किन सकेन, त्यसकारण चाहिँ त्यो राजनैतिक समाधानमा, राजनैतिक निर्णयमा भर पर्दछ।
1: अर्को एउटा जिज्ञासा साउज्यू, अहिले खास गरी हाम्रो राष्ट्रिय राजनीतिमा कहीँ न कहीँ बाह्य विषयहरू, बाह्य सम्बन्धहरू, यी यावत कुराहरू चाहिँ चर्चामा रहने गरेका छन् र जसरी यसअघि निर्वाचन आयोगले गरेको निर्णयका बारेमा यहाँहरू र यहाँहरूको

0: ऊ समूहका जिम्मेवार नेताहरूले पनि केही सङ्केतहरू गर्नुभयो बाह्य सम्बन्धहरू बाह्य विषयहरूको। अब अहिले निवर्तमान सभापति देउबा फर्किएपछि फेरि त्यो विषय चर्चामा छ, बाह्य विषयहरू बाह्य सम्बन्धहरू। आन्तरिक कुरामा खास गरी एउटा राजनीतिक पार्टीको कुरामा या हाम्रो आन्तरिक मुलुकको कुरामा यी बाह्य सम्बन्धहरू बाह्य विषयहरू किन यति धेरै चर्चामा रहन्छन्, यसभित्र कति सत्यता हुन्छ?
1: अब हेर्नुहोस्, आधुनिक विश्वमा अन्तर्राष्ट्रिय सम्बन्धहरू संस्थागत भइसकेका छन्, महत्त्वपूर्ण छन्। संसारमा 200 देशहरू छन् र सबै देशको इन्टरडिपेन्डेन्सी बायोलेटरल मल्टिलेटरल रूपमा चाहिँ विस्तारित भएर गएको छ। अहिले त आधुनिक विश्वलाई नै चाहिँ ग्लोबल भिलेजको रूपमा चाहिँ चित्रित गर्ने कोसिस गरेको छ। मुख्य कुरा के हो भने हामी जति पनि देशवासीहरू छौँ, नेपालीहरू छौँ, उनीहरूले कुन कुरा नेपालको हितमा हुन्छ, कुन कुरा नेपालको हितमा हुन्न, मित्रहरूबाट कुन कुरा लिने हो, कुन कुरा नलिने हो भन्ने कुराको तय गर्ने जिम्मेवारी हाम्रो हो। जसरी पसलवाला मान्छेले त पसलबाट आफ्नो पसलबाट भएको हरेक सामान बेच्न चाहन्छ, त्यसले उसलाई बेनिफिट दिन्छ, प्रॉफिट दिन्छ। तर चाहिँ किन्ने मान्छेले मेरो आवश्यकता के हो, सामान गुणस्तरीय छ कि छैन, उपयुक्त छ कि छैन, सुपथ मूल्यमा प्राप्त भइरहेका कि छ कि छैन भनेर जसरी तय गर्छ, अन्तर्राष्ट्रिय सम्बन्धमा पनि एउटा डिमार्केसन त्यही कुरालाई आधारित गरेर हुन्छ। अब सबै राष्ट्रहरू चाहिँ नेपालमा उपस्थित छन्, स्वाभाविक छ, त्यही तिनै राष्ट्र भारतमा पनि उपस्थित छन्, चिनमा पनि छन्, अमेरिकामा पनि छन्, सबैको परस्पर सम्बन्ध हुन्छ नै। तर चाहिँ त्यो सम्बन्धको बारेमा, त्यो सम्बन्धको उपयोग, त्यो सम्बन्धको निर्धारण, त्यो सम्बन्धको विकास आफ्नो हित अनुकूल गर्नुपर्ने जिम्मेवारी हामी नेपालीको हो। त्यसकारण हामी नेपालीहरूले नेपालका संस्थाहरू, जति पनि नेपालका संरचनाहरू छन्, चाहे ती दल हुन्, चाहे राज्यका निकायहरू हुन्, चाहे अङ्गहरू संवैधानिक अङ्गहरू हुन्, सबै जिम्मेवार भएर चाहिँ अगाडि बढ्नुपर्ने आवश्यकता छ। मलाई पुरा विश्वास छ कि नेपाल 100 वर्षदेखि एउटा स्वतन्त्र राष्ट्रको रूपमा रहिआएको हुनाले नेपालका ती संरचनाहरूमा कहिलेकाहीँ निश्चित रूपमा हलचल हुन्छ, खलबलिन्छन्, तैपनि तिनीहरूलाई चाहिँ पुनर्निर्माण गर्न सकिन्छ र हाम्रो लोकतन्त्र, हाम्रो संविधानवादले हामीलाई निश्चित रूपमा अग्रगमनको बाटो, एकताको बाटो, सहमतिको बाटो, परस्पर सहकार्यको बाटो र सार्वभौम जनताको अपेक्षा र आकाङ्क्षालाई पुरा गर्ने बाटोमा चाहिँ हामीलाई लैजान सक्छ, लैजान्छ, यसमा हामी विश्वस्त छौँ। यसमा अरूलाई दोष दिनुभन्दा, अरू शक्तिहरूलाई दोष दिनुभन्दा हामीले आफ्ना बिचमा राष्ट्रिय एकता गर्न जरुरी छ, मेलमिलाप गर्न जरुरी छ, आफूले बनाएको आफूले ल्याएको संविधानको परिपालना गर्न जरुरी छ र प्रजातन्त्रका सीमा मर्यादाहरूलाई निर्धारण र त्यसलाई चाहिँ सुरक्षित राख्न जरुरी छ। यो प्रक्रियाबाट गयौँ भनेपछि हामी आफ्नो लक्ष्यमा पुग्न सक्छौँ जस्तो लाग्छ मलाई।
0: हामीसँग हुनुहुन्छ काङ्ग्रेस नेता एनपी साउथ। साउथज्यू, अब करिकुरी अन्त्य अन्त्यमा छौँ, मेरो अन्तिम जिज्ञासा यहाँलाई, यहाँहरूले अब आज 11 बजे पछि जुन भेला आयोजना गर्नुभएको छ, मुलुकमा पछिल्लो समयमा संविधान संशोधनको विषय पनि चर्चामा छ, गणतन्त्र, धर्मनिरपेक्षता, संहिता जस्ता विषयहरू हामीले संविधान मार्फत संस्थागत गरे पनि ती विषयहरू सर्वसम्मत हुन सकिरहेका छैनन्, ती विषयमा विभिन्नतिरबाट कुराहरू, विभिन्न कोणबाट कुराहरू उठिरहेको छ, जसरी अहिले यहाँहरूका निवर्तमान सभापति फर्किनु भएको छ, त्यो पछि फेरि त्यो विषय अलिकति चर्चामा छ, यहाँले अहिले भर्खरै भनेको शब्द राष्ट्रिय एकता मेलमिलापका जुन दायराहरू छन् ती दायराहरू र यहाँहरूको समूहले यहाँहरूको पार्टीले आज गर्ने भेलाको अघि यहाँले भनेको जस्तो विचार या राजनीतिक सन्देश के ती विषयहरूमा पनि हुन सक्छन् जुन विषयहरूमा अहिले चर्चा चलिरहेका छन्?
1: हाम्रो आदरणीय नेता पार्टी सभापति शेरबहादुर देउपाले हिजो आउँदाखेरि राष्ट्रको नाउँमा एउटा वक्तव्य दिनुभएको छ, र उहाँले बिपी कोइरालालाई स्मरण गर्नुभएको छ र बिपी कोइराला 2033 सालमा स्वदेश फर्कदाखेरि उहाँले राष्ट्रिय एकताको कुरा गर्नुभएको थियो। राष्ट्रवादी शक्तिहरू देश सङ्कटमा हुँदा, देश जटिल अवस्थामा हुँदा चाहिँ एक ठाउँमा हुनुभएको थियो। राष्ट्रवादी शक्तिहरू एक ठाउँमा हुने र प्रजातन्त्रवादी शक्तिहरू पनि एक ठाउँमा भएर राष्ट्रलाई बचाउनुपर्छ भन्ने सन्देश बिपी कोइरालाले दिनुभएको थियो र राष्ट्रभित्र रहेका सबै शक्तिका बिचमा हामीले चाहिँ एकता र मेलमिलाप गर्नुपर्छ भन्ने सन्देश बिपी कोइरालाले दिनुभएको छ र हाम्रा आदरणीय नेता शेरबहादुर देउपाले त्यसको पुनरुद्धरण प्रस्तुत गर्नुभएको छ, आफ्नो वक्तव्यमा त्यो कुरा चाहिँ उठाउनु भएको छ। त्यसै गरेर नेपालका केही महत्त्वपूर्ण राजनैतिक मुद्दाहरू छन् जसका बारेमा बहस छलफल चलिरहेका छ। विशेष गरेर हाम्रो संविधान लगभग 10 वर्ष नागेको छ, 10 वर्षभित्र हामीले संविधानको परिमार्जन गर्नुपर्छ, संविधानमा आवश्यक सुधार गर्नुपर्छ भन्ने कुरा चाहिँ त्यसमा आएकै छ, हाम्रो संविधानमै व्यवस्था भएको कुरा छ। त्यसकारण संविधानमा भएको व्यवस्था अनुसार चाहिँ हामीले त्यसलाई पुनरावलोकन गर्नुपर्ने, परिमार्जन गर्नुपर्ने आवश्यकता छ। नेपालको राजनीतिमा धेरै मुद्दाहरू उठिरहेका छन्, ती मुद्दालाई संवैधानिक प्रक्रियाबाट समाधान गर्नुपर्छ भन्ने मेरो चाहिँ दृष्टिकोण छ।
0: हजुर हजुर, यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका नेता एनपी साउद, अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै। प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।

0: यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। रोल्पाको थवाङमा पहिरोमा परि 10 जनाको मृत्यु, 3 जना बेपत्ता। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहद्वारा राजीनामा, नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फिर्ता। खाना पकाउने ग्यासको अनावश्यक मौजदात नगर्न नेपाल आयल निगमको आग्रह। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल द्वीपको भ्रमण गरेकोमा जापानको कडा विरोध। र 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मक्सिर 16 देखि 29 गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने निर्णय।
1: सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
2: छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
1: ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
2: अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
1: अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। रोल्पाको थवाङ गाउँपालिका 5 कोटल 12 अविरल वर्षासँगै गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 10 पुगेको छ। पहिरोले स्थानीय बासिन्दाका घर तथा गोठ पुरिँदा 2 जना घाइते भएका छन्। 3 जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। पहिरोमा परि गम्भीर घाइते भएका 2 जनालाई उपचारका लागि बुटोल लगिएको छ। त्यस्तै बेपत्ता भएका 3 जनाको खोजी कार्य निरन्तर जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। पहिरोमा परि ज्यान गुमाउनेमा 18 वर्षीय शान्तिपुन मगर, 60 वर्षीय कमल बहादुर पुन मगर, 80 वर्षीय मनखना पुन मगर, 75 वर्षीय दलबहादुर पुन मगर र 85 वर्षीय हस्तकला रोका मगर रहेका छन्। त्यस्तै पहिरोमा बगी छिमेकी जिल्ला प्युठानतर्फ पुगेको अवस्थामा मृत फेला पर्नेमा थवाङ 5 7 वर्षीय अशोक पुन मगर, 34 वर्षीय महेन्द्र घरती, 66 वर्षीय मणि पुन मगर, 34 वर्षीय विष्णु भन्ने जुन कुमारी पुन मगर र 80 वर्षका बलबहादुर पुन मगर रहेका छन्। पहिरोमा परि 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगर घाइते भएका छन्। पहिरोमा परि 9 वर्षीय असीम पुन मगर, 80 वर्षीय अजम्बर पुन मगर र 72 वर्षीय लीलबहादुर पुन मगर बेपत्ता छन्। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले रोल्पाको थवाङ 5 कोटल 12 पहिरोमा परि मृत्यु तथा बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। रासोपाका महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न तथा जोखिमयुक्त बस्तीको पहिचान गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गर्नुभएको छ। त्यस विपद जोखिम कम गर्न, पूर्व सूचना प्रणाली प्रभावकारी बनाउन र तीनै तहका सरकारबीच समन्वय गर्न आग्रह गर्दै वर्षाका कारण जोखिम बढेकाले नदी किनार तथा पहिरोको जोखिम भएको क्षेत्रमा सावधानी अपनाउन समेत विज्ञप्तिमा अपील गरिएको छ। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले प्रदेशसभा सदस्यलाई नयाँ मुख्यमन्त्री पदका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट हिजो दिनुभएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख मियाले संविधानको धारा 168 उपधारा 2 मुख्यमन्त्री पदमा दावी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने 2 वा 2 भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई आज बिहान 11 बजेसम्म प्रदेश प्रमुख समक्ष दावी पेश गर्न आग्रह गरिएको छ। गत असार 31 नेकपा एमाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि हिजो विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले बदलिएको राजनीतिक समीकरणपछि आफूले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै 5 महिना लामो विदेश बसाइपछि हिजो स्वदेश फर्कनु भएको छ। गत भदौ 24 गतेको जेएनजी आन्दोलनका क्रममा सख्त घाइते हुनुभएका उहाँ 5 महिना अघि स्वास्थ्य उपचारका लागि सिङ्गापुर हुँदै हङकङ पुग्नु भएको थियो। स्वास्थ्य उपचार सकेर पूर्व प्रधानमन्त्री देउवा हिजो दिउँसो काठमाडौँ आइपुग्नु भएको हो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न काङ्ग्रेसका शीर्ष नेताहरू पुग्नु भएको थियो। नेता देउवाले आफू नेता बनेर नभई राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको र विनम्रता समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर रहेको उल्लेख गर्नुभयो। पूर्व प्रधानमन्त्री देउवाले काङ्ग्रेस अब केवल लोकतान्त्रिक इतिहास बोकेको दल मात्र नभई दशकौंको राजनीतिक संघर्ष सहेर आफ्नो अस्तित्व र मर्यादा जोगाइराख्न सफल पार्टी भएको बताउनुभयो। राष्ट्रिय सभाले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट हटाउन विभिन्न सुधारका चरणहरूमा कामहरू भइरहेको र करिब 6 महिनामा केही न केही नतिजा आउने आशा गरिएको बताउनुभयो। मन्त्री पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान गर्ने प्रतिवेदन बुझ्ने लगायतका सबै अधिकार आफैमा राखेका कारण पनि हवाई सुरक्षामा चुनौती खडा भएको बताउनुभयो। मन्त्री पौडेलले विधेयक आएपछि जहाज होल्डिङ हुने, समयमा उडान नभर्ने, यात्रुका सामान हराउने, टुटफुट हुने जस्ता समस्या समाधान गर्ने र हवाई यातायातलाई अझै बढी भरपर्दो, सुरक्षित र विश्वसनीय बनाउन सहयोग पुग्ने बताउनुभयो। छलफलमा सांसदहरूले हवाई सेवालाई सुरक्षित बनाउने गरी कानून निर्माण गर्नुपर्नेमा जोड दिँदै आन्तरिक वायु सेवालाई सुरक्षित, भरपर्दो र गुणस्तरीय तथा जिम्मेवार बनाई हवाई यात्रुको अधिकार संरक्षण हुनुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन दर्ता गराउन सक्ने जानकारी गराउनुभयो। त्यस्तै राष्ट्रिय सभाको हिजोको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले दलितको मौलिक हक कार्यान्वयनका लागि दलितको हक अधिकार तथा विकास सम्बन्धी विधेयक तर्जुमा भइसकेको जानकारी गराउनुभयो। सांसदहरूले राखेको प्रश्नको जवाफमा कानून मन्त्री गौतमले सातामा 2 दिन सार्वजनिक विदा दिने व्यवस्थाको पुनरावलोकन गर्ने कुनै कार्य अहिले नभएको स्पष्ट पार्नुभयो। मन्त्री गौतमले सातामा 2 दिन बिदा हुने र अन्य दिन बिहान 9 बजे नै कार्यालय खुल्ने भएकाले सेवाग्राहीलाई थप सहजता हुनुका साथै कर्मचारी र श्रमिकको मनोबल, उत्प्रेरणा र कार्य सम्पादनमा सकारात्मक प्रभाव परेको तथा कार्यकुशलता, उत्पादकत्व र सेवाको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुगेको पनि बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले खाना पकाउने ग्यासको अभाव, महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन, पेट्रोलियम पदार्थको सहज आपूर्ति, ग्यासको सहज उपलब्धता र इन्धनमा लगाइएको कर कटौती तथा जनतालाई तत्काल राहतको अनुभूति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले तनहुँमा हाइड्रो निर्माणका लागि सेती नदीको बहाव परिवर्तन गर्दा त्यस आसपासका स्थानीयको थाथलो र पेसा नै छोड्नुपर्ने अवस्था आएको भन्दै समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 1 गते दिउँसो 1:15 बस्नेछ। सांसदहरूले रासायनिक मलको सट्टा प्राङ्गारिक मल प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको हिजो बसेको बैठकमा उहाँहरूले किसानहरूले रासायनिक मल प्रयोग गर्दा माटोको उर्वरा शक्ति कमजोर हुँदै गएको र खाद्यान्न अभाव हुने र मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने हुँदा जैविक मलको प्रयोगलाई बढाउनु पर्नेमा जोड दिनुभयो। सरकारले आफै प्राङ्गारिक मल उद्योग सञ्चालन गर्नुपर्ने, सरकारले प्रस्ताव हेरेर नभई किसानको खेतबारीको उत्पादन हेरेर कृषि अनुदान दिनुपर्ने भन्दै सांसदहरूले कृषि प्रधान देशका किसानहरूले मल अभावको समस्याबाट मुक्ति पाउनुपर्नेमा जोड दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सांसदहरूले जातीय विभेद तथा छुवाछुत समाजको कलङ्क भएको भन्दै त्यसको अन्त्यका लागि शिक्षा र जनचेतना विस्तार गर्नुपर्ने बताउनु भएको छ। समितिको हिजो बसेको बैठकमा राष्ट्रिय दलित आयोगको काम कारवाही तथा प्रगति सम्बन्धी छलफलमा सांसदहरूले दलित समुदायको गरिबी न्यूनीकरण, शैक्षिक, सामाजिक र आर्थिक विकासलाई केन्द्रमा राखी बजेट निर्माण गर्नुपर्ने बताउनुभयो। परराष्ट्र सचिव अमृत बहादुर राईले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमिलाई चीनको हित विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याउनु भएको छ। उहाँले नेपाल चीन बीचको कूटनीतिक सम्बन्ध, पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक साझेदारी, सहकारी, समानता र एकअर्काको भावना र संवेदनशीलताप्रतिको सम्मानमा आधारित रहेको बताउनुभयो। नेपाल र चीन बीचको कूटनीतिक सम्बन्धको 71 वार्षिक उत्सव समारोह तथा 2026 नेपाल चीन मैत्री लघु भिडियो प्रतियोगिताको पुरस्कार वितरण समारोहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै परराष्ट्र सचिव राईले वार्षिक उत्सव कूटनीतिक पात्रोको एउटा सिलसिला मात्र नभई चिरस्थायी सम्बन्धको प्रमाण भएको बताउनुभयो। आन्दोलनरत लघु वित्त पीडित र सरकार बीच हिजो 7 बुधे सम्झौता भएको छ। लघु वित्त संस्थाका समस्या समाधान समिति गठन गर्न सरकारले सिफारिस गर्ने, समस्यामा परेका लघु वित्त ऋणीहरूको पुनरुत्थानका लागि कार्यक्रम ल्याउने लगायतका विषयमा सहमति भएको हो। सम्झौतासँगै लघु वित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदुर आन्दोलनले आन्दोलनका कार्यक्रम फिर्ता गरेको छ। नेपाल आयल निगमले ग्यासको अनावश्यक मौजदात नराख्न सचेत गराएको छ। विज्ञप्ति जारी गरी निगमले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुने गरी ग्यास राख्ने व्यावसायिक प्रतिष्ठानलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ। निगमले गत 31 असारदेखि बजारमा 14.2 किलोको भरि सिलिन्डर बिक्री वितरण भइरहेको र साबिक भन्दा करिब 20% बढी ग्यास आयात र वितरण भइरहे पनि सर्वसाधारण उपभोक्ताले बजारमा सहज ग्यास नपाएको गुनासो बढेपछि ध्यानाकर्षण भएको जनाएको छ। निगमको द्रुत प्रतिकारी डेस्कमा प्राप्त उजुरी र जानकारीका आधारमा बजार अनुगमन गर्दा कतिपय होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेस लगायत व्यावसायिक प्रतिष्ठानहरूले आफ्नो आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौजदात राखेको पाइएको निगमले उल्लेख गरेको छ। प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बाजुराको बढी मालिकामा जनै पूर्णिमाको अवसरमा लाग्ने साउन शुक्ल चतुर्दशीका दशीको पूजा तयारी सुरु गरिएको छ। बढी मालिकामा भदौ 11 गते विशेष पूजा लाग्ने भए पनि दर्शनार्थीको भिडलाई व्यवस्थित बनाउन यस वर्ष 10 दिन अघि नै भदौ 11 गतेदेखि पूजा आराधना सुरु गरिने भएको हो। बाजुराबाट संवाददाता राजेन्द्र बिकको यो रिपोर्ट।
4: नेपालकै सुप्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बाजुराको बढीमालिका तीर्थयात्रा यस वर्ष भदौ 1 गतेदेखि प्रारम्भ हुने भएको छ। जनै पूर्णिमाको अवसरमा साउन शुक्ल चतुर्दशी अर्थात् भदौ 11 गते विशेष पूजा लाग्ने भए पनि दर्शनार्थीको बढ्दो भिडलाई व्यवस्थित गर्न यस वर्ष निर्धारित समय भन्दा करिब 10 दिन अगावै पूजा आराधना सुरु गर्न लागिएको हो। बढीमालिका मन्दिरका मुख्य पुजारी नेत्र उपाध्याय:
5: सबै हिन्दूहरूको एउटा आस्थाको धरोहर हो। सबै तीर्थाल भक्तहरूलाई म आउँदाखेरिका जुन अशोकहरूलाई पनि अशोकाल भक्तहरूलाई आफूले माताको आशीर्वाद सुनेर लिनुहोला भन्न चाहन्छु।
4: बढीमालिका तीर्थ यात्रामा हरेक वर्ष हजारौं श्रद्धालु सहभागी हुने गरेका छन्। यस वर्षको यात्रालाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई समेत थप मजबुत बनाइने भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहरा:
6: प्रहरी संयुक्त रूपमा ड्युटी परिचालन हुन्छ हाम्रो, र यसमा नेपाल प्रहरीको तर्फबाट पनि हाम्रो लगभग 25 जनाको टोली चाहिँ बढीमालिका क्षेत्र वरपर श्रद्धालु भक्तजनहरूलाई सचेतन गर्ने हिसाब सेक्युरिटीलाई चाहिँ हामीले अझ विशेष प्राथमिकता दिएर बनाएका छौँ।
4: बाजुरा लगायत डोटी, जुम्ला, कालीकोट जिल्लाका साथै धनगढी उपमहानगरपालिका र विभिन्न स्थानीय तहबाट पेटारो सहितको सरकारी टोली पूजा सामग्री लिएर बढीमालिका प्रस्थान गर्ने परम्परा रहँदै आएको छ। बढीमालिका नगरपालिका नगर उपप्रमुख मालिका भगवतीका रूपमा पूजिँदै आएको बढीमालिका मन्दिरसँग अनेकौं लोककथा, धार्मिक विश्वास र ऐतिहासिक पृष्ठभूमि जोडिएका छन्। यही धार्मिक तथा ऐतिहासिक महत्वका कारण पछिल्ला वर्षमा बढीमालिका पुग्ने तीर्थयात्री तथा पर्यटकको संख्या पनि उल्लेख्य रूपमा बढ्दै गएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला:
7: हामीले तयारी गरिराखेका छौँ, 1 गतेबाटै सुरु गर्न भक्तजनहरू आउनुहुन्छ र उहाँहरूलाई छिटो चाँडो त्यहाँ पूजा दर्शन गराएर फर्काउने व्यवस्था चाहिँ हामी मिलाउँछौँ।
4: सत्ययुगमा सतीदेवीको शरीरका अङ्गहरू खसेको किम्बदन्ती रहेको धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम बढीमालिका समुद्री सतहबाट झण्डै 4,214 मिटर उचाइमा अवस्थित छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
0: सर्वोच्च अदालतमा पत्रकार किशोर श्रेष्ठलाई पदमुक्त गर्न माग गर्दै रिट निवेदन दर्ता गरिएको छ। पत्रकार श्रेष्ठको तर्फबाट उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्नुभएको हो। रिट निवेदनमा बिना आधार र कारण पक्राउ गरिएको भन्दै थुनामुक्त गर्न माग गरिएको छ। प्रहरीले बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। ताप्लेजुङ सरोकार भएका निकायका प्रतिनिधिले हिजो राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेसँग भेट गरी सड़क विस्तार लगायत जिल्लाका विकास निर्माणका विविध विषयमा ध्यानाकर्षण गराएका छन्। ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापा सहितको प्रतिनिधि मण्डलले सभापति लामिछानेसँग भेट गरी मेची राजमार्ग अन्तर्गत फुङलिङ नगरपालिका 8 खोक्से खोलाबाट सुकेटारसम्मको सड़क सीमा पुनरावलोकनका लागि पहल गरिदिन आग्रह गरेको हो। सड़क डिभिजन कार्यालय इलामले गत जेठ 13 गते मेची राजमार्गको सड़क सीमा अन्तर्गत सड़कको केन्द्रबाट दायाँ बायाँ 15-15 मिटरभित्र रहेका संरचना हटाउन सूचना जारी गरेको थियो। बेनी जोमसोङ कोरोला सड़क आयोजनाले मुस्ताङको छुसाङ कागबेनी 10 किलोमिटर सड़क निर्माण शुरू गरेको छ। 28,87,00,000 रुपियाँ लागतमा 2084 असार 24 गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतासहित सड़क निर्माण थालेको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिनुभयो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। प्रतिष्ठान ऐन 2068 अन्तर्गत रिक्त रहेका शिक्षाध्यक्ष रजिस्ट्रार डिन र निर्देशक पदहरूको रिक्त पदपूर्तिका लागि आवेदन प्रक्रिया अघि बढाइएको प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर सुरेमान मेन्याङबोले जानकारी दिनुभयो। नेपालगंज उपमहानगरपालिकाले विपन्न असहाय तथा बिवारिसे नागरिकका लागि नगरभित्रका 25 अस्पतालमा 94 निशुल्क शैयाको व्यवस्था गरेको छ। यही भदौ 1 गतेदेखि प्रभावकारी रूपमा सेवा सञ्चालन गर्ने गरी तयारी पूरा गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बमले बताउनुभयो। शैयासँगै सम्पूर्ण उपचार पनि निशुल्क हुने उहाँले जानकारी दिनुभयो। नगर प्रमुख प्रशान्त विष्टले 10% निशुल्क शैया सम्बन्धी व्यवस्था कागजमा मात्र नभई व्यवहारमै कार्यान्वयन गर्न महानगर उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिने भन्दै 12,80,000 रुपियाँ ठगी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहा जिल्ला सिराहा नगरपालिका 7 घर भई हाल ललितपुर महानगरपालिका 5 टिकाथली बस्ने 32 वर्षीय सुशान्त सिंह रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उदयपुरको बेलका नगरपालिकामा कबुलेती वन सम्बन्धी विवाद चर्किएको छ। विगतमा स्थानीयको आन्दोलनपछि रोकिएको निर्णय अहिले सर्वोच्च अदालतको फैसलाबाट फेरि कार्यान्वयनको चरणमा पुगेपछि उदयपुरको बेलका नगरपालिका 3 1,500 घरधुरी पुनः विस्थापनको त्रासमा परेका छन्। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको यो रिपोर्ट।
8: उदयपुरको बेलका नगरपालिकामा कबलियती वन सम्बन्धी विवाद पुनः चर्किएको छ। स्थानीय स्तरमा 1500 घरधुरी विस्थापित हुने दावी भइरहेका बेला सर्वोच्च अदालतबाट प्रमाणित नक्साले भने फरक अवस्था देखाएको छ। डिभिजन कार्यालय गाईघाट उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठका अनुसार कबलियत वनका लागि छुट्याइएको 176.23 हेक्टर क्षेत्रमा नक्सा अनुसार करिब 25-30 घर तथा संरचना मात्र देखिन्छन्। यद्यपि डिभिजन वन कार्यालय गाईघाट उदयपुरले अहिलेसम्म स्थलगत नाप जाँच भने गरेको छैन।
9: घरको हिसाबले घर सर्लक्क काटेर बनाएको छ, धेरै नक्सा अलिकति कटिएरै बनेको छ, अनि भित्र पनि गोठहरू समेत गरेर 25-30 घरधरी हामीले नक्सामा चाहिँ तत्काल यो जिपिएसको गुगल अर्थको सहाराबाट चाहिँ देखिन्छ।
8: बेलका नगरपालिकामा पुनः कबलियती वन सम्बन्धी विवाद चुलिन थालेसँगै स्थानीयहरूले कबलियती वन खारेजी प्रतिकार समिति गठन गरेका छन्। कबलियती वन खारेजी प्रतिकार समितिका संयोजक टेक बहादुर भट्टराईले 25-30 मात्रै प्रभावित हुने कुरा आफूहरूलाई जानकारी भए पनि वर्षौंदेखि भोग चलनको जमिन कबलियत वनका रूपमा दिन आफूहरूलाई स्वीकार्य नभएको बताउनु भयो।
10: अब यत्रो बस्ती नै सबै विहीन हुन थालेपछि यहाँ आतंक भइरहेछ, त्यसले गर्दा शान्तिपूर्वक ज्ञापन पत्र सिधो कार्यालयलाई, वन कार्यालयलाई, प्रदेश सरकारलाई, अख्तियारलाई, प्रधानमन्त्री कार्यालयलाई ध्यानकर्षण गराउनेवाला छौँ।
8: समितिका सल्लाहकार तथा स्थानीय रणबहादुर खड्काले दशकौंदेखि स्थानीयले भोगचास गर्दै आएको क्षेत्र भएकोले कुनै पनि निर्णय अघि वास्तविक अवस्था अध्ययन र स्थानीयसँग पर्याप्त छलफल हुनुपर्ने बताउनु भयो।
11: करिब 1000 घर भन्दा माथि 2032 सालदेखि लिएर 45 सालदेखि पूर्णकालीन बसोबास भएको
8: बेलका नगरपालिकाका नगर प्रमुख अशोक कुमार कार्कीले प्रमाणित नक्सा अनुसार 25-30 घर पूर्ण रूपमा विस्थापित हुने अवस्था देखिए पनि करिब 600 परिवारको भोग चलन तथा खानेपानी मठ मन्दिर संरचना प्रभावित हुन सक्ने बताउनु भयो।
12: 600 घर परिवारहरूको चासो गरेका हिजो सरकारले दिएको 30 मिटर विश्वविद्यालय गरेको छ, यी सबै कुराहरू छन्। त्यसमा दुईटा मन्दिर छन्, दुईटा चर्च छ, यी सबै कुरा परेको अवस्था भएको नि कान्ता जनताको गाँस स्वास्थ्यवासको ग्यारेन्टी सञ्चालन गर्नुपर्ने भएकाले सम्मानित अदालतले गरेको आदेशलाई सम्मान गर्दै जनताको बसोबासका निमित्त कानुनी लडाई जनताले गर्नेछन्। यसको लागि पालिकाले आफ्नो सहयोग गर्नुपर्छ भन्ने कुरामा पहिलाका सफल लाग्यो।
8: बेलका नगरपालिकामा यति बेला कब्जियत वन बनाउने विषयमा सर्वोच्चका फैसला कार्यान्वयन र स्थानीयको अधिकार संरक्षण बीच कसरी सन्तुलन कायम गर्ने भन्ने विषय मुख्य चासो बनेको छ। अञ्जनी कुमार, अधिकारी, रेडियो नेपाल, उदयपुर।
0: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल द्वीपको भ्रमण गरेकोमा जापानले आपत्ति जनाएको छ। रसियाली राष्ट्रपति पुटिन दुई देशबीच स्वामित्वलाई लिएर विवाद रहेको इत्रु टापु पुगेपछि जापानले विरोध गरेको हो। कुरिल द्वीपका 4 टापुमध्येको विवादित उक्त टापुलाई जापानमा इतोरोफु भनेर चिनिन्छ। जापानी विदेश मन्त्रालयले सो टापु पूर्ण रूपमा जापानको रहेको बताएको छ। दोस्रो विश्वयुद्धपछि रसियाले ती टापुलाई आफूमा मिसाई त्यहाँका 17,000 जापानीलाई लखेटेको थियो। इजरायली सेनाले कारवाहीका क्रममा प्यालेस्टाइनी परिवारलाई घर छाड्न निर्देशन दिएको छ। पश्चिम किनाराको कुर्सा गाउँमा इजरायली सैन्य कारवाहीका क्रममा त्यहाँका प्यालेस्टाइनी परिवारलाई आफ्नो घर तथा सम्पत्ति छाड्न निर्देशन दिएको बीबीसीले उल्लेख गरेको छ। गाउँका घरमा इजरायली बस्तीका बासिन्दाले घेरा हाली विद्युत र खानेपानी आपूर्ति समेत बन्द गराइदिएका थिए। कुसराका मेयर अब्देल अजिम बादीका अनुसार गाउँलाई बन्द सैन्य क्षेत्र घोषणा गरिएको छ भने घर छाड्न बाध्य भएका केही प्यालेस्टाइनीका घरलाई इजरायली सेनाले ब्यारेका रूपमा प्रयोग गरिरहेका छन्। इजरायली सेनाले स्थानीय बासिन्दाको सुरक्षाका लागि कारवाही गरिएको जनाएको छ। इरानले हर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी अस्वीकार गर्दै रणनीतिक जलमार्ग अझै अवरुद्ध रहेको र तेहरानले राखेका शर्त पूरा नभएसम्म पूर्ण रूपमा नखोलिने जनाएको छ। लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला संक्रमणका कारण 2000 भन्दा बढीको मृत्यु भएको जनाइएको छ। यसको प्रकोप 3 महिना पहिले घोषणा गरिएको थियो। अल जजिराले आधिकारिक सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै पछिल्लो 3 हप्तामा कम्तीमा 1000 जनाको मृत्यु भएको जनाएको छ भने भाइरस खतरनाक दरमा फैलिरहेको उल्लेख गरेको छ। अब आर्थिक समाचार।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। तनहुँको ब्यास नगरपालिकामा बिहिबार मतदातासँगको भेटघाटमा अर्थमन्त्री डाक्टर वाग्लेले सीमित स्रोत साधनका बीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले तनहुँको विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै यस पटकको बजेट वितरणमा न्यायोचित पहल गरिएको जानकारी दिनुभयो। त्यस अवसरमा अर्थमन्त्री डाक्टर वाग्लेले ब्यास नगरपालिकाको सीमा रहेको खानेपानी समस्या समाधान र तटबन्धका विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल गरी काम अगाडि बढाउने पनि बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले प्रदेश सरकार र निजी क्षेत्रले समेत विमानस्थलको निर्माण तथा सञ्चालन गर्न सक्ने गरी नागरिक उड्डयन सम्बन्धी कानूनको सुधार गर्न लागि बताउनु भएको छ। धनगढी विमानस्थलको स्तर उन्नति बारे बिहिबार काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रममा पर्यटन मन्त्री पौडेलले संघीय सरकारको लगानीले मात्रै हवाई सेवा विस्तारको माग पूरा गर्न सक्ने अवस्था नरहेकोले निजी क्षेत्र र प्रदेश सरकारलाई समेत साथमा लिन खोजिएको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले विकासको विकेन्द्रीकरणको माध्यमबाट सुदूरपश्चिम लगायत पछाडि परेको क्षेत्रलाई विकासको मूलधारमा ल्याउनु पर्ने बताउनुभयो। कार्यक्रममा संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्का, सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सांसदहरू तथा पर्यटन व्यवसायीहरूले धनगढी विमानस्थलको स्तर उन्नति गर्न सके त्यस क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा बिहिबारदेखि बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कम्पनीको सातौं वार्षिक उत्सवको सन्दर्भ पारेर सञ्चालनमा ल्याइएको बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभयो। बिक्री कक्षको उद्घाटन पछि सञ्चार कर्मी संघको कुराकानीमा मन्त्री यादवले उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। यस्तै कम्पनीले सातौं वार्षिक उत्सवको अवसर पारेर बिहिबारदेखि देशका विभिन्न 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रति केजी वा प्रति लिटर 5 रुपियाँ छुट पाउने कम्पनीले जनाएको छ।
0: केशव ढुङ्गाना आर्थिक समाचारका साथमा अब खेल समाचार।
15: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर 16 गतेदेखि 29 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको 125 बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर 16 देखि 29 गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो। यसअघि 2081 सालमै आयोजना हुनुपर्ने प्रतियोगिता विभिन्न कारणले पटक पटक सर्दै आएको थियो। दशौं खेलकुद कर्णाली प्रदेश हुने यसअघि नै तय भइसकेको छ। 2079 कार्तिक मङ्सिरमा भएको 9 राष्ट्रिय खेलकुदको समापनमा 10 राष्ट्रिय खेलकुद 2081 मङ्सिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा भएको थियो। पूर्वाधार तयार नभएको भन्दै उक्त समयमा खेल हुन सकेन। त्यसपछि 2081 चैत 23-30 हुने भनिएको थियो। तेस्रो पटक 2082 जेठ 3-10 हुँदै चौथो पटक आगामी फागुन 1-7 चैतका लागि सर्यो। अब मङ्सिर 16-29 गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएसँगै निर्धारित समयभित्र तयारी पूरा गर्दै 10 राष्ट्रिय खेलकुदलाई व्यवस्थित र सफल रूपमा सम्पन्न गर्ने जिम्मेवारी आयोजक निकायमाथि आएको छ। एभरेस्ट महिला भलिबल लिग ईडब्ल्युयुभीको तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोलीका रूपमा सुदूरपश्चिम रोयल वारियर्स थपिएको छ। अब ईडब्ल्युभीमा 7 टोली प्रतिस्पर्धा गर्नेछन्। लिगले सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोलीका रूपमा औपचारिक घोषणा गरेको हो। नयाँ टोलीको प्रवेशसँगै नेपाली महिला भलिबलको व्यावसायिक लिगको राष्ट्रिय पहुँच अझ विस्तार हुने अपेक्षा गरिएको छ। सुदूरपश्चिम रोयल वायर्सको स्वामित्वमा उमा गौतम भण्डारी, सञ्जीव साई र कुमार भण्डारीसँग रहेको छ। फ्रेन्चाइजले सुदूरपश्चिममा रहेका महिला भलिबल प्रतिभालाई व्यावसायिक मञ्च प्रदान गर्नुका साथै ग्रामीण, दुर्गम तथा अवसरबाट वञ्चित क्षेत्रका खेलाडीलाई पहिचान र विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
0: खेल समाचारका साथमा अजय बम। अब मौसम। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भूभागका थोरै स्थान साथै बागमती प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.3 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:27 भयो भने सूर्यास्त भरे साँझ 6:48 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। रोल्पाको थवाङमा पहिरोमा परि 10 जनाको मृत्यु, 3 जना बेपत्ता। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहद्वारा राजीनामा, नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फिर्ता। खाना पकाउने ग्यासको अनावश्यक मौजदात नगर्न नेपाल आयल निगमको आग्रह। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल द्वीपको भ्रमण गरेकोमा जापानको कडा विरोध। र 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मक्सिर 16 देखि 29 गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने निर्णय। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।
16: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।
17: ल हिँड।
18: ए बल्ल जचाउन जान लागिस बुहारीलाई?
17: अँ काका, निको नै भएन?
18: सबै बिरामी आफै निको कहाँ हुन्छन् त? अनि सुन, डाक्टरले जाँचेर औषधि दिएपछि त्यो डाक्टरले दिएको औषधिको उचित र सुरक्षित प्रयोग गर्नका लागि फार्मासिस्टबाट परामर्श लिँदा औषधिको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरू राम्रोसँग बुझेर है। हामीले औषधिको राम्रोसँग प्रयोग गरेन भने त कि कामै गर्दैन रे कि ज्यानै जान्छ रे। हजुर, अघि बाटोमा आउँदै गर्दा काकाले भन्दै हुनुहुन्थ्यो।
17: हो त, औषधि भन्ने कुरा त राम्रोसँग बुझेर तोकेको अवधिसम्म खानुपर्छ।
19: हो र हजुर?
17: हो नि, औषधिको नाम, मात्रा वा डोज र खाने समय, औषधि सेवन गर्ने विधि, अनि दिनमा कतिपटक खाने, खाली पेट खाने कि खाना खाएपछि खाने कि खानासँगै खाने, यो सबै त नजानी नहुने कुरा हो नि।
19: ए
17: औषधि कहिलेसम्म खाने अनि औषधि सेवन गर्दा खानै नहुने अरू औषधिहरू, खाद्य वस्तुहरू र पेय पदार्थहरू के हुन् भन्ने कुरा जान्नु नै पर्छ। अनि नि औषधि लिँदा त्यो औषधिले देखाउने अपेक्षित साइड इफेक्ट के हुन्? भुलवश औषधि खान छुटिहाल्यो भने छुटेको मात्रा वा डोजको परिपूर्ति कसरी गर्ने? औषधि खान भनेर बोतल वा भाँडो खोलिसकेपछि कहिलेसम्म प्रयोग गर्न मिल्ने हो, सो बारेको जानकारी पनि लिनुपर्छ।
19: ए यस्तो कुरा त हामीले के जान्नु र हजुर?
18: अनि अरू के कुरा जान्नुपर्छ त्यो पनि भन्नुहोस् त हजुर।
17: अनि अर्को कुरा, औषधि कहाँ र कसरी राख्नुपर्छ? औषधि उत्पादन भएको र त्यसको म्याद सकिने मिति कहिले हो? प्रयोग भएको अथवा नभएको औषधिको म्याद सकिएपछि त्यो औषधिको उचित व्यवस्थापन गर्ने तरिका के हो र औषधि प्रयोग गर्दा अपनाउनु पर्ने अन्य सावधानीका कुराहरू के हो भनेर अनिवार्य सोध्नुपर्छ।
18: यो सबै कुरा हामी जस्ताले त कसरी कहाँ गएर थाहा पाउनु थियो र? धन्न हजुरले बताउनु भयो डाक्टर साहब।
17: हो, यी सबै कुराहरू आफूले चेत जाँच गराएको डाक्टरसँग सोध्ने, त्यसपछि औषधि किन्न औषधि पसलमा जाँदा त्यो औषधि पसलको फार्मासिस्टसँग सोध्ने र बुझ्नुपर्छ, र डाक्टरको सल्लाह बिना बिचमा औषधि छोड्ने, रोक्ने र आफू खुसी कम वा बढी मात्रा औषधि खाने जस्ता हेल्थचेक राई गर्नु हुन्न नि।
18: अब त हजुरले भने जस्तै गर्छौँ र अरूलाई पनि यसो गर्नुपर्छ रे भनेर बुझाउँछौँ।
20: औषधिको प्रयोग आफू खुसी नगरौँ। औषधिको उचित प्रयोग एवं यसका असर तथा प्रति असर बारे पूर्ण जानकारी नभएमा डाक्टर वा फार्मासिस्टबाट जानकारी लिने गरौँ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग।
21: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौँ सुदेश कान, अञ्जना गुरुङ र कन्हैया सिंहको सुर, प्रमोद ढुङ्गनाको रचना र भूपेन्द्र राईमाझीको सङ्गीतमा रहेको यो सुदेश गान।

0: माटो मान्छे मौसम अनि बाटोका कुरा हुन्छ सुरक्षित जीवन लिए जानकारी पुरा
1: बुझ्ने बुझाउने र सँगै अघि बढ्ने प्रयासमा हरेक शुक्रबार बिहान 7:40 बजे रेडियो नेपालमा
2: कार्यक्रम बुझौ न
3: नमस्कार कार्यक्रम बुझाउनमा स्वागत छ म बालिका मादेन यति बेला मध्य बर्खा छ बर्खाको बेला बाढी पहिरोको जोखिम पनि धेरै हुने गर्छ बाढी पहिरोबाट जोगिन स्थानीय तहले कसरी काम गर्छन् यही विषयमा कुराकानी गर्नका लागि आज मसँग हुनुहुन्छ सिन्धुपाल्चोक जिल्ला भोटिकोसी गाउँपालिकाका उपाध्यक्ष दिछेन शेर्पा दिछेनजी यहाँलाई कार्यक्रममा स्वागत छ
4: धन्यवाद
3: कुराकानीको सुरुवातमा कुनै एउटा घटना सम्झिनुहुन्छ त्यो पहिरो सम्बन्धीको घटना कतिखेर गएको थियो कहाँ गएको थियो
4: कुनै एउटा भन्दा पनि भोटेपछि गाउँपालिकामा धेरै विपदहरूको घटनाहरू घट्ने गर्छ जिल्लाको विपदग्रस्त क्षेत्रको हिसाबले पनि घोषणा भएको पालिका हो एकदमै धेरै ट्रिगर हुने चाहिँ भनेको एउटा झ्याले भिर भन्ने छ त्यहाँ चाहिँ ढुङ्गा खस्छ एकदमै धेरै ट्राभल गरिरहेको बेलामा चाहिँ एकजना मान्छे चाहिँ एकदमै सेकेन्डले ढुङ्गा खस्दाखेरि सेकेन्डले बाँचेको एउटा रेकर्ड छ त्यो चाहिँ मलाई एकदमै धेरै ट्रिगर हुन्छ माइन्डमा
3: कति साल अघिको कुरा हो
4: परारको साल थोरै मिली सेकेन्डले बाँचेको भनौँ न
3: पहिरोको घटनाहरू पहिले भन्दा अलि बढेको हो कि अथवा कम भएको के जस्तो लाग्छ
4: पहिला भन्दा त अभियसली बढेको हो किनभने भूकम्पले त्यही जमिन सबै हल्लायो धेरै वर्षा भइसके पछाडि खोला बढ्ने र खोलाले जमिन पनि तान्ने सँगसँगै खोला जमिन पनि सर्ने बग्ने हुँदै गर्दाखेरि चाहिँ पहिरो चाहिँ पहिलाभन्दा धेरै नै भएको हो
3: अहिले यो वर्षकै कुरा गर्ने हो भने पनि यो अरणीको राजमार्गमा पर्ने कोथारी भन्ने ठाउँमा चाहिँ पुलै बगाएको अवजावत गर्न गाह्रो परिरहेको भनेर यो अवस्था रहेछ त्यो सडकहरू अवरुद्ध हुँदाखेरि यसलाई सञ्चालन गर्न पर्यो भने चाहिँ स्थानीय तहको तर्फबाट के कसरी काम गर्नुहुन्छ
4: त्यो राजमार्गको एरियामा चाहिँ हामीले सडक विभागलाई सम्पर्क गर्छौँ होइन त्यस पछाडि जिल्लामा अनि सडक विभाग को समन्वयमा हामीले त्यो सडक सम्भावना छ भने खोल्ने काम गर्छौँ र पोहोरको सालसम्म चाहिँ हामीले सडक भाँचिँदै जान्थ्यो त्यसमा अब तुरुन्तै के गर्न सकिने त्यो खालको कार्य गरेर सडक खोल्ने किनभने त्यो त एकदमै नेपालको अब सबैभन्दा पुरानो नाका पनि रहेको ठाउँ होइन अर्बौँ चाहिँ राजस्व भित्रिने ठाउँ त्यहाँनिरको नाका बन्द भयो भने त व्यापार व्यवसायलाई पनि धेरै घाटा पर्छ नि त त्यो बाटो केही गरी बन्द भइहाल्यो भने चाहिँ हामीले सम्बन्धित निकायमा समन्वय गरेर खोल्ने काम गर्थ्यौँ यसपालि चाहिँ कस्तो छ भने तत्काल केही गरेर र खोल्ने खालको वातावरण पनि छैन क्या त्यहाँ अवस्था पनि छैन
3: किन हो त्यो चाहिँ
4: किनभने त्यो चाहिँ एकदमै धेरै भाँचिँदै गयो अनि त्यहाँको जमिन चाहिँ अब एकदमै कमजोर भइसके पछाडि मान्छे मात्रै हिँड्ने बाटो पनि छैन गाडी हिँड्नलाई त धेरै नै असहज हुन्छ अब चाहिँ पहिरोलाई चलाउने अलिकति खन्ने या त केही अरू कार्य गर्यो भने चाहिँ अब गाउँ सरेर आउने हो कि गाउँ चाहिँ पुरै जोखिममा त परिसकेको छ न गाउँ बगेर आउने हो कि भन्ने खालको डर चाहिँ अहिले भइरहेको छ कोदारीमा मात्र नभइकन चाहिँ 1220 बजार नाघेर गइसके पछाडि विभिन्न ठाउँमा चाहिँ यस्तो खालको पहिरोहरू हामीले राजमार्गमा देख्न सक्छौँ
3: भन्नाले तत्कालै अहिले त्यो बाटो सुचारु हुने अवस्था कतिको देख्नुहुन्छ त
4: यो वर्षलाई तत्कालै सुचारु होला जस्तो मैले महसुस गरेको छुइनँ किनभने भौतिक पूर्वाधार मन्त्रीज्यू जानुभयो हेर्नुभयो त्यो हुँदै गर्दाखेरि त्यतिखेर पनि अब सञ्चालन गरिहाल्ने खालको अवस्था नभइसके पछाडि 4 किलो भन्ने ठाउँ एउटा छ डाकलाम भन्ने एउटा छ पहिरो इको पहिरो भन्ने जुन कोदारी भन्नुभयो इको पहिरो भन्ने एउटा छ त्यो चाहिँ एकदमै ठुलो पहिरो जसको लागि चाहिँ सानोतिनो कामले चाहिँ त्यसको रोकथाम हुन सक्ने अवस्था नै छैन त्यसकारण हाम्रो समन्वयको पाटोमा चाहिँ हामीले अब सम्बन्धित निकायलाई भन्ने काम गराएको छौँ किनभने त्यो स्थानीय सरकारको स्थानीय तहको त्यो भित्र हामीले काम गरेर गर्न सकिने क्षेत्र नै रहेन क्या त्यो त्यसकारण हामीले उहाँहरूलाई खबर गर्ने अनि सँगसँगै अब त्यहाँको स्थानीयहरूलाई खबर गर्ने होइन सचेत गराउने काम चाहिँ हामीले गरिरहेका छौँ तर सडक सुचारु गर्नको लागि चाहिँ त्यो हामीले गर्न नसक्ने काम पर्यो
3: भन्नाले तपाईँहरूको तर्फबाट चाहिँ यस्तो भएको छैन भनेर सडक विभागमा रिपोर्टिङ गर्नुपर्ने अवस्था रह्यो होइन जस्तो सिन्धुपाल्चोक भनेपछि यो बाढी पहिरोको अलि धेरै नै जोखिम भएको केन्द्रको रूपमा जिल्लाको रूपमा चिनियो होइन कोदारी बस्ती भनेर भनियो लालबिर चोक मिलन बजार कुदाङ त्यो इको पहिरो भन्नुभयो नि लगायतको ठाउँहरू चाहिँ एकदम जोखिमयुक्त पर्दो रहेछ पहिरोको हिसाबले यस्ता ठाउँको जोखिमहरू कम गर्न जस्तै अब नागरिकहरूलाई सुरक्षित राख्न जोगाउनका लागि वडासम्म काम गर्नु पर्यो भने कसरी काम गरिरहनु भएको छ
4: हाम्रो पालिकामा चाहिँ विपदको पूर्व तयारी र विपद पछाडि कस्तो प्रतिक्रिया दिने होइन प्रतिकारको योजनाहरू तयार भएको छ, त्यो हुँदै गर्दाखेरि हामीले गत वर्ष र त्योभन्दा पहिलाको वर्ष पनि कसरी काम गर्ने भनेर एउटा संयन्त्र छ भनौँ न ओडा, अनि बिस्तारै गाउँपालिकासम्म सूचनाको प्रचार प्रसार हुने खालको एउटा संयन्त्र बनाएका छौँ। त्यो हुँदै गर्दाखेरि हामीलाई जस्तै डिएचएमबाट खबर आउँछ नि त, पानी वर्षा धेरै हुन्छ या त अरू 15 दिन पछाडि, 21 दिन पछाडि, या त 24 घन्टा, एक हप्ते, 3 दिने सूचनाहरू चाहिँ आउँछ कि यो सूचना उहाँहरूको, अनि त्यही अनुसार चाहिँ हामीले अब कतिको छिटो गर्नुपर्ने हो त्यसको। अब जस्तै 3 दिने सूचना हो, 24 घन्टे हो कि एक हप्ते हो कि, जस्तै एकदमै जोखिम भएको बस्ती छ भने त्यो कम्युनिटीमा गएर त्यहाँनिर स्वयंसेवकहरू पनि हाम्रो हुन्छ र स्वयंसेवकहरूलाई पनि भनेर र हामीले पनि हामी जान सक्ने गरे अब त्यहाँ जान सक्ने माध्यम खोजेर चाहिँ उहाँहरूलाई अलर्ट गराउने हो, त्यहाँनिर नबस्नुहोस्, त्यहाँनिर बस्न गाह्रो हुन्छ, त्यहाँ बस्नु हुँदैन, भोलि यस्तो हुनसक्छ भनेर जोखिमको चाहिँ पछि कस्तो खालको रिजल्टहरू हुन्छ भनौँ न, अब पहिरोहरू गइसके पछाडि यस्तो हुनसक्छ भनेर उहाँलाई अलर्ट गराएर अब अन्त कतै लगेर अस्थायी बसोबासको तयारीसम्म गराएर चाहिँ उहाँहरूलाई अन्त सार्ने काम पनि हामीले गराएको छौँ कतिपय ठाउँमा।
3: ए जस्तै यो सूचना तपाईँहरूले पहिले नै पुर्याउनु हुँदाखेरि चाहिँ त्यो कतिको प्रभावकारी देखिएको छ?
4: त्यो त एकदमै प्रभावकारी हुन्छ। जस्तै हाम्रो एउटा भाइबल ग्रुप छ, त्यसमा चाहिँ डिएचएम अनि त्यस पछाडि एनडिआरआरएमआईको प्रतिनिधि, त्यही साझेदारी सङ्घ संस्थाहरू हुन्छन् नि बाढी पहिरोको विपदको क्षेत्रमा काम गर्नुहुने, सँगसँगै हामी जनप्रतिनिधि अनि कम्युनिटीको चाहिँ स्वयंसेवकहरूलाई चाहिँ त्यहाँनिर राखेर हामीले सूचना आदान प्रदान गर्छौँ र यो चाहिँ यति धेरै प्रभावकारी हुँदो रहेछ कि सूचना आइसके पछाडि हामी खुद जान नसके पनि त्यहाँनिरको स्वयंसेवकलाई भनिसके पछाडि उसले गाउँभरि सूचना सुनाइदिन्छ।
3: स्वयंसेविका भनेर यो सूचना प्रवाह गर्ने
4: भलन्टियरहरू छुट्टै छन् अनि उहाँहरूलाई चाहिँ अब कहाँ गएर बस्ने त, जस्तै अब हाम्रो त लार्चा खोला भन्ने ठाउँ छ, लार्चामा त अब धेरै ठुलो खोला आउँछ, त्यहाँ बस्तीहरू पनि छ अनि खोलाको किनारमा धेरै घरहरू पनि छ, अनि जुन जोखिम एरिया भनेर चिनाएको छ जोखिम क्षेत्र, त्यो पहिचान भएको जोखिम क्षेत्रहरूको बस्तीहरूलाई चाहिँ हामीले सुरक्षित स्थानमा लगेर अस्थायी बसोबासको लागि तयारी गर्छौँ। जस्तै अस्थायी बसोबास कहाँ बस्ने भन्दै गर्दाखेरि पनि अब अस्थायी बसोबास गर्न मिल्ने खालको आश्रयस्थलहरू पनि हामीले पहिचान गरेर राखिदिएका हुन्छौँ अनि त्यहाँनिर गएर चाहिँ उहाँहरू बस्ने गर्नुहुन्छ। यो प्रभावकारी नै छ सूचना अगाडि नै दिँदै गर्दा।
3: अस्थायी बसोबासको कुराकानी आइहाल्यो, म यहाँ जोडिहाल्छु, अस्थायी बसोबास त्यो व्यवस्थापन गर्नको लागि चाहिँ गाउँपालिकाले बजेट छुट्याइदिने हो कि अथवा घरै बनाइदिने हो कि, त्रिपाल टाँगेर राखेको पनि देखिन्छ, के गरेको छ?
4: यस्तो छ, त्यो उहाँहरूको अब केही समुदायको बिचमा जस्तै इभ्याकुएसन सेन्टर भन्छ नि, सेल्टर होम जस्तो खालको, मतलब आपतकालीन आश्रयस्थल सम्बन्धीको घरहरू बनाएर राखेका हुन्छौँ। जस्तै एउटा घर भनौँ न, कोही त्यहाँनिर गएर बस्नुहुन्छ, कोही अब विद्यालय सुरक्षित छ भने विद्यालयमा गएर बस्नुहुन्छ, असार साउनमा त विद्यालयहरू बन्द पनि हुन्छन् होइन, अनि त्यो भएपछि कुनै चाहिँ सामुदायिक भवनहरू जो सेफ जोनमा हुन्छन् त्यहाँनिर गएर बस्नुहुन्छ, त्यो तिनै ठाउँ चारै ठाउँमा बस्न नमिल्ने खालको बस्तीहरू घरधुरीलाई चाहिँ हामीले अब टेन्टहरू दिन्छौँ। तिरपालले त त्यो कसरी बस्दिन्छ तिरपालमा त तपाईँलाई नै थाहा जस्तै छ होइन, सकभर अब अलिकति व्यवस्थित खालको टेन्ट दिने र सकेसम्म चाहिँ हामीले यो शौचालय हुन्छ नि, पोर्टेबल भन्छन् क्यारे त्यसलाई, पोर्टेबल शौचालयको पनि व्यवस्था हामीले एकचोटि गरेका छौँ।
3: यो त भयो अस्थायी रूपमा व्यवस्थापन भयो होइन, जस्तै त्यहाँ कसैको घर चाहिँ बस्नै नसकिने अवस्था भयो भने पहिरोको कारणले उहाँहरूलाई चाहिँ कसरी दीर्घकालीन रूपमा अथवा लामो समयसम्म स्थायी रूपमा बसोबास गर्न सक्ने गरी चाहिँ कसरी व्यवस्थापन गर्नुहुन्छ नि?
4: त्यसमा त अब यो राष्ट्रिय नीति एउटा छ होइन, विपद भएर चाहिँ उसको अब कति चाहिँ क्षति हुन्छ त्यो क्षतिको आधारमा राष्ट्रियको एउटा नीति छ नि, मापदण्ड अनुसार चाहिँ हामीले त्यसलाई फेसिलिएट गरिदिने काम गर्छौँ र सँगसँगै त्यसमा अब गाउँपालिका

0: लाई तपाईँको गाउँपालिकाको उपाध्यक्षज्यूसँग के छ जिज्ञासा भनेर सोधेका थियौँ, प्रश्न समेटेका छौँ, त्यो सुनौ न है।
1: हुन्छ, मेरो नाम संगीता श्रेष्ठ, सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका वडा नम्बर 2 हाम्रो यो इको पहिरोको बारेमा चाहिँ केही उपाध्यक्षसँग सोध्न गइरहेको छु। विद्यालय र समुदायमा गर्ने जनचेतना कार्यक्रम अन्तर्गत के कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको छ होला? अब जस्तै विद्यालयमा आउनलाई बालबालिकाहरूलाई अहिले कति कठिन अवस्था छ, माथिबाट पहिरो आइरहेको छ, अनि राति पानी आएर बिहान बाटोहरू भत्किने समस्याहरू भइरहेको छ, विद्यालय आउनलाई गाह्रो भइरहेको छ, अनि आवत जावत गर्नलाई ठुलालाई पनि गाह्रो भइरहेको छ। हाम्रो पालिकाले के आपतकालीन योजनाहरू गर्नुभएको छ? जस्तो अहिले हामीलाई चाहिँ घरहरू हाम्रो एकदम जोखिम छ, अनि सर्कीको अवस्था छ, घरभित्र चाहिँ पानी पसेको जस्तो अवस्था पनि भइरहेको छ, पहिरो त सरिरहेको छ, अनि हामीलाई चाहिँ रातितिर अब कुनै त्यो पहिरो सरेर अब हामी भाग्न पऱ्यो भने चाहिँ कतातिर जाने, के गर्ने, अनि न तिरपालहरू हामीलाई यस्तो केही व्यवस्थापन पनि छैन, केही योजनाहरू छ भने अब हामीलाई राख्नु पाएको भए हुन्थ्यो।
2: प्रश्नको लागि संगीताजीलाई धन्यवाद। उहाँ हाम्रो वडा नम्बर 2 हुनुहुँदो रहेछ। अहिले चाहिँ उहाँको छोराछोरी पढ्ने विद्यालय चाहिँ कोदारी माभी हो, त्यसको छेउमा नै एकदमै ठुलो पहिरो गएको छ, जुन हामीले अघिदेखि मेन्सन गरिरहेका छौँ, कोदारी पहिरो, इको पहिरो भनेर। हालको लागि चाहिँ म उहाँहरूलाई सम्पूर्ण स्थानीयलाई के भन्न चाहन्छु भने, विद्यालयमा विद्यार्थीहरूलाई चाहिँ अभिभावकको साथमै लिएर आउनु होला, आवत जावत गर्दाखेरि अभिभावक आफैले लिएर आउनु होला होइन, किनभने बाटो एकदमै जोखिम छ, त्यसमा आज एक दिन भोलि एक दिन हेरेर भन्दा पनि त्यसको चाहिँ एकदमै धेरै निगरानी गर्नुपर्ने हुन्छ आफ्नो बच्चाहरूको लागि। त्यसकारण पहिरोमा बच्चाहरूलाई मात्रै आवत जावत गर्न नदिनु होला भनेर मैले रिक्वेस्ट गर्न चाहन्छु, र पालिकाबाट त्यसको लागि, त्यो पहिरोको लागि पनि, त्यो बाटो बनाउनेको लागि पनि निरन्तर पहल भइ नै रहेको छ। र उहाँको कुरा रह्यो अर्को घर सर्क्यो भनेर,
0: घर पनि
2: मैले अघि पनि भनेको छु कि हरेक वर्ष त्यो जमिन सरिरहेको छ, त्यो हुँदै गर्दाखेरि उहाँको मात्र होइन धेरैजनाको घर सर्किएको अवस्थामा छ अहिले। भन्दै गर्दाखेरि म चाहिँ के भन्छु भने, यदि बस्नै लायक छैन भने त्यो घरहरूमा अहिलेलाई नबस्नु, किनभने वर्षायाम अझै पनि सकेको छैन, पानी परिरहेको छ दिनदिनै, भोटेपछि त्यही माथि पनि धेरै पानी पर्ने ठाउँ हो, त्यसकारण बस्न लायकको छैन भने त्यो घरमा अहिले पनि नबसिहाल्नु। तपाईँलाई अस्थायी बसोबासको लागि हामीले कतै सिफ्ट गराउनु पर्छ भने पालिकासँग समन्वय गर्नु होला, या त ओडालाई जानकारी गराउनु भयो भने पनि त्यो मेसेज हामीसम्म आइपुगिहाल्छ। बाँकी कुरा चाहिँ यो विद्यालयमा कस्तो खालको कार्यक्रमहरू, जनचेतनामूलक कार्यक्रमहरू भन्नुभएको छ, त्यो चाहिँ हामीले शिक्षासँग रिलेटेड होइन, स्वास्थ्यसँग रिलेटेड खालको, त्यस पछाडि मनोवैज्ञानिक अहिलेको बच्चाहरूको लागि, सँगसँगै पेरेन्ट्सहरूको लागि पनि यो मनोवैज्ञानिक शिक्षाहरू चाहिँ हामीले दिइरहेका छौँ। त्यसमा अब यो आर्थिक वर्षको कार्यक्रमहरू सुरु हुँदै गर्दाखेरि उहाँहरूलाई पक्कै पनि खबर जान्छ, र त्यतिखेर सहभागी भइदिनु हुन अनुरोध गर्दछु।
0: यो भयो हाम्रो संगीताजीको प्रश्नको जवाफ होइन, एकजना मित्रले पनि छोटोमा छ उहाँको प्रश्न चाहिँ।
3: हाम्रो यता भोटकोसी गाउँपालिकाको उपाध्यक्षज्यू या पालिका अध्यक्षज्यू कोही पनि यहाँ उपस्थित भएर आउनु भएको छैन, उहाँहरू आइदिनु भए भए के हदसम्म गाउँलेहरूलाई चाहिँ उत्साह बढ्थ्यो, उहाँहरूसँग गुनासो छ।
0: सुधीर पौडेल हुनुहुन्छ, उहाँ पहिरो गएको गएकै छ, उहाँहरू आउनु भएन, हेर्नको लागि आइदिनु पर्थ्यो नि, आउनुहोस् न भन्ने खालको गुनासो गर्नुभएको छ।
2: सुधीर पौडेलजीलाई पनि धन्यवाद छ प्रश्नको लागि। 2 जुन उहाँले फेरि 2 कुरा उठाउनु भएको छ, 2 इको पहिरोमा नगएको भनेर जुन भन्नुभएको छ उहाँले, त्यो होइन, पालिकाभरिमा 100 भन्दा बढी सानोदेखि ठुलो पहिरोहरू गएको छ, कतिपय हामीले बनाएको सडकहरू भत्किएको छ, कतिपय घरहरू जोखिममा छन्, कतिपय घरलाई चाहिँ अब तुरुन्तै संरक्षण गर्नुपर्ने छ, कतिपय बस्तीलाई नै जोगाउनु पर्ने, कसैको खानेपानीको मुहानहरू नै भत्किएको, खानेपानी खान नपाएको अवस्था पनि छ, त्यतातिर पनि हामी गइरहेका छौँ। पहिरोको चाहिँ समस्या यो धेरै ठुलो समस्या हो, यसका लागि चाहिँ सङ्घ प्रदेश स्थानीय सरकार तिनैजनाको चाहिँ एकदमै धेरै 100% दिएर मात्र यो इको पहिरोको समस्याको समाधान निस्किन्छ। त्यसकारण उहाँहरूले हामी आएनौँ भन्ने गुनासो भन्दा पनि हामी आइरहेका छौँ, हेरिरहेका छौँ, र समन्वय गर्नुपर्ने ठाउँमा समन्वय गरिरहेका छौँ भन्न चाहन्छु।
0: गाउँपालिका अथवा भोटेकोसीमा चाहिँ पहिरो गयो, बारीले बगायो अथवा क्षति भयो, नोक्सान भयो भनेर धेरै समाचारहरू सुन्नमा आइरहेको हुन्छ, यतिजना घाइते, यतिजनाको चाहिँ ज्यान गयो भनेर हामीले सुनिरह हुन्छौँ, समाचार हेर्नमा नि आइरह हुन्छ। पोहोरको सालको कुरा गर्दाखेरि चाहिँ जिल्लाभरिमा 2 ज्यान गुमाउनु भयो र 20 घाइते हुँदाखेरि चाहिँ 229 घरमा चाहिँ नोक्सान नै पुगेछ होइन। हो यस्ता अब बाढी पहिरो त जतिखेर नि आउने सम्भावना रह्यो यो मनसुनमा, बाढी पहिरोबाट यस्ता क्षतिहरूलाई चाहिँ अथवा यस्तो नोक्सानहरूलाई कम गर्न, नागरिकहरूको ज्यान सुरक्षामा राख्नको लागि तपाईँहरूले चाहिँ कसरी काम गर्नुहुन्छ स्थानीय तहमा?
2: पहिला त हामीले सूचनाहरू चाहिँ उहाँहरूलाई प्रवाह गर्छौँ, सूचनाको आधारमा कति उहाँहरू सेफ भएर बस्ने भन्ने कुरालाई हामीले फोकस गर्छौँ पहिला सुरुमा। त्यस पछाडि विपद केही गरी घट्यो, घटना घट्यो, विपद पछि चाहिँ कस्तो खालको प्रतिक्रिया

0: नै कस्तो खालको प्रति कार्य गर्ने त भन्ने खालको कुरामा चाहिँ हामीले त्यहाँको स्थानीय प्रहरी, स्थानीय भलिन्टियरहरू जसलाई हामीले ट्रेनिङ दिएर रेडी गरेका छौँ, रेड क्रसदेखि लिएर त्यहाँको नेपाली सेनाहरूलाई चाहिँ हामीले सबैजनालाई चाहिँ यो भयो भने यस्तो गर्ने है भनेर एउटा कार्ययोजना नै बनाएर उहाँहरूसँग समन्वय गरिरहेका हुन्छौँ। त्यो हुँदै गर्दा भोटेकोसी नदी चाहिँ भोटेकोसी गाउँपालिकामा मात्र नभएकन चाहिँ बारबिसी नगरपालिका हुँदै जिल्लाभरि बग्ने नदी हो। त्यति धेरै जुन तपाईँले भन्नुभयो जिल्लाभरिको तथ्याङ्क होला यो त हुन त, तर भोटेकोसीमा चाहिँ ठ्याक्कै कोसीको माथि रोड परिसके पछाडि कहिलेकाहीँ यो एक्सिडेन्टहरू हुँदै गर्दाखेरि पनि खोलामा पस्ने, त्यो चाहिँ विदाउट त्यो विपदको घटना भए पनि त्यहाँतिर गएर चाहिँ घटनाहरू घट्ने खालको कुराले पनि यो तथ्याङ्कहरू अलिक बढी आउनु आएको हो कि जस्तो लाग्छ मलाई। तर न्यूनीकरणको कुरामा चाहिँ हामीले काम गरिरहेका छौँ। अब जस्तै दुई नम्बरमा या त तिन नम्बर, अब हाम्रो चाहिँ ओडा ठ्याक्कै थाहा हुनेछ क्या, आफ्नो आफ्नो एरिया, एउटाले अर्को ओडा नछुने त्यो भइसके पछाडि, त्यो एरियामा गइसके पछाडि कसलाई भन्ने त, कसलाई सूचना दिने भनेर हामी त्यही अनुसारको चाहिँ अगाडि नै रेडी भएर बस्छौँ। भोटे कोसीकै कुरा गर्ने हो भने चाहिँ कोसीको बहाव बढ्दै गयो भने हामीलाई चाहिँ अब चाइनाबाट आउने खोला त्यसको बहाव बढी भयो भने हामीलाई अब त्यहाँको स्थानीय हाइड्रो पावरहरूको साइरनहरूले पनि चाहिँ अलर्ट गर्ने गर्छ। अनि त्यो साइरनहरूको आवाज सुनिसके पछाडि हामी सेफ साइडमा जाने कुरा रह्यो नै। र अर्को भनेको चाहिँ अब हामीले नै अगाडि सूचना दिएर उहाँहरूलाई सेफ ठाउँमा लग्नु नै ठुलो विकल्प, त्योभन्दा ठुलो विकल्प अरू देख्दिनँ म चाहिँ।
1: अब भोटेकोसी गाउँपालिका त्यो पनि पहिरोको एकदमै जोखिमपूर्ण पालिकाभित्र पर्ने क्षेत्रमा रहेर उपाध्यक्षको रूपमा अहिले जिम्मेवारीमा हुनुहुन्छ होइन, त्यहाँ काम गरिरहँदा त्यहाँको समस्याहरू पनि तपाईँमै आएर ठोकिने भयो, केही अप्ठ्यारो पऱ्यो भने तपाईँमै आएर ठोकिने भयो। यो स्थानीय तहमा काम गरिरहँदाखेरि चाहिँ के के अप्ठ्यारो के के सजिलाहरू रहेछन्?
0: तपाईँ धेरै कामहरूमा समुदायसँग जोड्न पाउनुहुन्छ, विभिन्न समितिको चाहिँ तपाईँले संयोजक भएर काम गर्दै गर्दा हेरे त्यहाँनिर शिक्षा स्वास्थ्यदेखि लिएर महिलाको कुराहरूमा बालबालिका कुराहरूमा चाहिँ तपाईँ प्रत्यक्ष जोड्न पाइन्छ। उपभोक्ता अबहरूको संरक्षणको लागि पनि तपाईँले चाहिँ काम गर्न पाउनुहुन्छ कि उपाध्यक्ष हुँदै गर्दाखेरि। त्यो हुँदै गर्दा सर्वप्रथम त अब एकदम धेरै खुसी नै छु म चाहिँ, उहाँहरूको प्रत्यक्ष सबै चिजको देख्न पाइन्छ, भोग्न पाइन्छ होइन, त्यो बुझ्न पाइन्छ। त्यसकारण अप्ठ्यारा भनेको चाहिँ अब हुन्छ नि कुनै कुनै प्रकृतिका समस्याहरू चाहिँ जुन आफूले सल्भ गर्न सकिँदैन, जुन आफ्नो कार्यक्षेत्रभन्दा बाहिर पर्छ, त्यस्तो खालको समस्याहरू लिएर आउँदाखेरि चाहिँ अलिक गाह्रो हुन्छ।
1: केन्द्र र प्रदेशसँग चाहिँ समन्वय सहकार्य कसरी गर्नुहुन्छ, कस्तो छ?
0: केन्द्र र प्रदेशसँग हामीले पहिला त डेटा सेयर गर्ने हो, कस्तो खालको घटना घटेको छ र कुन प्रकृतिको घटना चाहिँ उहाँहरूले सम्बोधन गर्ने र कुन हामीले गर्ने, कसरी गर्ने भन्ने कुराको डेटा सेयरिङ भइ नै हाल्छ। तर मलाई चाहिँ के लाग्छ भने जब सङ्घ प्रदेशले फर्स्टमै बजेट छुट्याउनुहुन्छ नि, त्यतिखेर नै विपदग्रस्त क्षेत्रहरूमा चाहिँ विपद लक्षित बजेटहरू पठाउनुपर्छ। जस्तै स्थानीय सरकारले थोरै पैसा छुटाएर राखेको हुन्छ विपद व्यवस्थापन कोषको लागि, त्यो अब त्यहीँनिर सानोतिनो काम गर्दा गर्दै सकिन्छ होइन। तर जब यो 4 किलो डाकलाम इको पहिरो जस्तो ठुलो ठुलो पहिराको कुरा आउँछ, त्यस्तो खालको समस्याको कुरा आउँदाखेरि चाहिँ स्थानीय सरकारले सम्बोधन गर्न सक्दैन। त्यतिखेर अब तत्काल के हो त, बजेटको एलोकेसन कस्तो हुन्छ त, तत्काल त्यो बजेट त्यहाँ ल्याएर चाहिँ त्यो काम गर्न सकिन्छ कि सकिँदैन त भन्ने खालको मेकानिजम चाहिँ बनाउन पर्छ जस्तो लाग्छ मलाई। यी कुराहरूमा चाहिँ अलिकति सङ्घ प्रदेशले हामी जस्तो पहाडी क्षेत्र हिमाली क्षेत्रमा बसेको गाउँपालिका जो चाहिँ एकदमै जोखिम क्षेत्र हो, त्यस्तो गाउँपालिकाहरूलाई सङ्घ प्रदेशले अलि नहेरेको हो कि, त्यसकारण यसमा चाहिँ सङ्घ र प्रदेश दुवैमा छ नि त विपद व्यवस्थापन होइन, समिति त त्यहाँ पनि छ, स्थानीय सरकारमा पनि छ। स्थानीय सरकारले जुन गर्छौँ नि हामी उहाँहरूलाई रिफर गर्छौँ, उहाँहरूलाई सिफारिस गर्छौँ, यस्तो भइरहेछ यसमा चाहिँ हेरिदिनु पर्यो भन्छ, त्यतिखेर हेर्न पर्यो क्या, त्यतिखेर आएर चाहिँ डुलेर घुमेर जाने मात्र होइन कि कामै गर्नु पर्यो भनेर चाहिँ म भन्न चाहन्छु।
1: अनुगमन मात्रै होइन, खास गरी चाहिँ एक्सनै देखाउनु पर्यो होइन। हस्, कार्यक्रममा सहभागी भइदिनु भयो,
0: धन्यवाद।
1: धन्यवाद। हवस् त, कार्यक्रममा सहभागी भइदिनु भएकोमा सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिकाका उपाध्यक्ष दिछेन शेर्पालाई धेरै धन्यवाद। कार्यक्रमप्रति तपाईँका सल्लाह सुझाव प्रतिक्रिया छन् भने हामीलाई फेसबुक कमेन्टमा भन्नुहोस् है। अर्को हप्ताको कार्यक्रममा भेट्ने नै छौँ, तबसम्मका लागि म बालिका मादेनलाई बिदा दिनुहोस्। हवस् त, नमस्ते।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ।
3: आजको कार्यक्रममा हामी मृगौला रोगको बारेमा चर्चा गर्नेछौ। मृगौला रोगको समयमै उपचार खोजिएन भने यसले जीवन नै बर्बाद गराएका घटनाहरू हामीले देख्दै सुन्दै आएका छौ। आज हामी मृगौला रोग, यो रोग लाग्ने कारण, यो रोग लाग्न नदिने उपाय, उपचार पद्धति, यसबाट बच्न बचाउन व्यक्ति, घर, परिवार, समाज, सरकारको दायित्व तथा भूमिका के हुनुपर्छ भन्ने जस्ता आम चासोका विषयमा संवाद गर्नेछौ। आजको संवादका लागि हामी माझ हुनुहुन्छ वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर ऋषि कुमार काफले। उहाँ मृगौला बचाउ अभियानका अभियन्ता समेत हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ यहाँलाई।
4: धन्यवाद पूर्णजी।
3: यहाँसँग एउटा इतिहास पनि छ, किनभने वीर अस्पतालमा हामीले जतिखेर प्रारम्भ गर्यौँ त्यो बेलामा यहाँ त्यही कार्यरत हुनुहुन्थ्यो। त्यहाँदेखि आजको अवस्थासम्म आइपुग्दा यहाँमा मृगौला यो जोगाउनु पर्छ भन्ने, मृगौला बचाउनु पर्छ भन्ने भावना आएर अहिले यहाँ मृगौला बचाउ अभियानमा जुटिरहनु भएको छ। वास्तवमा यो अभियान कसरी प्रारम्भ भयो र अहिले कुन अवस्थामा छ?
4: अब एउटा कुरा के देखियो पूर्णचन्द्रजी भने, हामीले उपचार नेपालमा 33 वर्ष अगाडि डायलिसिस मिसिन, जम्मा 2 डायलिसिस मिसिनबाट सेवा सुरुवात गर्यौँ। जम्मा 3-4 मृगौला रोग विशेषज्ञ थियौँ। आज देशमा लगभग 60 मृगौला रोग विशेषज्ञ छन्। 60 बढी केन्द्र मार्फत डायलिसिस सेवा दिइरहेको छ। लगभग 600 मिसिनबाट डायलिसिस सेवा प्राप्त भइरहेको छ र अधिकांश डायलिसिस सेवा निशुल्क छ। अब यो भन्दै गर्दा 35 वर्षको यो दौड धुपमा के देख्नुहुन्छ भने, मृगौला रोग विशेषज्ञ अस्पताल सेवाले रोग घट्दो रहन्छ। होला, त्यो बेलामा हाम्रो सेवा थिएन, त्यसले गर्दाखेरि हामीले रोगी देखेका थिएनौँ। तर अहिलेको रूपमा जति जति मृगौला रोग विशेषज्ञ उपचार हुँदैखेरि हामीले पद्धति विकास गर्दैमा रोग घट्दो रहन्छ। किन? हाम्रो बिग्रदो जीवन शैली, बिग्रदो जीवन शैलीले करोडौँ व्यक्तिहरू बिग्रदो जीवन शैलीले रोगी हुने, अनि 100-200 डाक्टरले बसेर चाहिँ उपचार गर्ने, यसको तालमेल नै नमिल्ने रहेछ। त्यसैले उपचार होइन, रोकथाममा ध्यान दिनुपर्छ। रोकथाममा ध्यान कसले दिने त? डाक्टरले होइन, अस्पतालले होइन, हरेक व्यक्तिले आफ्नो स्वास्थ्यको जिम्मेवारी आफैले जबसम्म लिँदैन तबसम्म हाम्रो देशमा, हाम्रो देशमा मात्र किन भन्नुहुन्छ, संसारभरि नै रोगीको संख्या घट्दैन, प्रमाणित गरिसकेको छ। सन् 2006 विश्वका विज्ञहरूले के भने, हामी धनी मुलुकले पनि मृगौला रोग धान्न सकेनौँ। यदि गरिब मुलुकले पनि उपचारमा मात्रै ध्यान दियो भने त्यो दिन टाढा छैन जब बिरामीले उपचार पाउन सक्दैन, यो असम्भव रहेछ। त्यसैले हाम्रो ध्यान, ठिक छ, बिग्रेका व्यक्तिको लागि उपचार गर्नुपर्छ, डायलिसिस दिनुपर्छ, प्रत्यारोपण गर्नुपर्छ र रोग लागेका व्यक्तिहरूको लागि उपचार गर्नुपर्छ, तर निरोगी हुने व्यक्तिहरूतर्फ, त्यतातर्फ हामीले ध्यान दिनुपर्छ। कसरी मृगौला स्वस्थ राख्न भनेर मान्छेहरूलाई चाहिँ जानकारी दिनुपर्छ। यदि त्यस्तो भयो भने रोगीको संख्या कम हुन्छ, कम भएपछि हामीले राम्रो उपचार दिन सक्छौँ भने 2006 चलेको विश्व मृगौला दिवस चलेको यतापट्टि र देशमा हामीले देखेको अनुभवले गर्दा के देखियो भने, हामी गरिब मुलुकले, नेपालले अहिले जुन दिएको सेवा छ निशुल्क डायलिसिस सेवा, यो ठुलो सेवा हो। नेपाल सरकारले दिएको सेवा यो चान्चुने सेवा होइन। नेपाल जस्तो गरिब मुलुकले यस्तो महँगो उपचार दिन सकेको, तर अहिले दिन सकेको छ, ठिकै छ। तर यदि जनसङ्ख्या धेरै बढ्यो, डायलिसिस गर्ने बिरामीको संख्या, प्रत्यारोपण गर्नेको संख्या, मृगौला रोगको उपचार गर्नेको संख्या धेरै भयो भने त उसले दिन सक्दैन। त्यसैले यसलाई जोगाउन, यो सेवा सधैँ हाम्रा अरू आउने पुस्ताले पनि पाउन्, यो सेवा लिन सकुन् र हामी स्वस्थ रहन सकुन् भन्ने धारणा लिएर नै एउटा अहिले हामीले चाहिँ मृगौला बचाऊ अभियान भनेर सुरु गरे।
3: तपाईँ हामी कसैलाई पनि जानेर दुःख पाउन मन लाग्दैन, तर नजानेर नै अब हामीले उपचार गर्नु परेको छ, रोगी भएका छौँ, होइन, रोकथाम गर्न सकेका छैनौँ। वास्तवमा कसरी रोग लाग्न नदिन सकिन्छ र कसरी रोकथाम गर्न सकिन्छ? पहिला त कसरी रोग नलाग्ने हुने, यदि लागिहाल्यो भने पनि, अहिले यहाँले भने जस्तै प्रारम्भिक चरणमै रोकथाम कसरी गर्ने?
4: पूर्णचन्द्रजी, कुरा कस्तो छ भनेदेखि, यो जति मान्छेहरूले हामीले के सिकेर आयौँ, हामीलाई के सिकायो भने, हाम्रो शरीर स्वस्थ छ, मेरो शरीरमा कुनै पनि लक्षण छैन भनेदेखि म स्वस्थ ठान्छु र हामीलाई सिकाएको पढाएको त्यही छ। यदि तिमीलाई तिमीलाई शरीरमा कुनै समस्या छैन भने तिमी स्वस्थ हौ भन्ने सिकाएको छ। हामीले यही अनुसार अगाडि बढ्दै आएका छौँ। मृगौलाको हकमा ठ्याक्कै यही मिल्दैन। के मिल्दैन? जब मृगौलामा समस्या पर्छ, मृगौलाले कम काम गर्न थाल्छ र अन्तत्वगत धेरै कम काम 20% 10% मात्रै काम गर्न थालेपछि लक्षण देखा पर्छ। यदि हाम्रो अहिले चलन चल्ती अनुसार के लक्षण भयो भने म डाक्टर कहाँ जाने, उपचार गर्न जाने भन्ने सोच कतिखेर छ? लक्षण आएपछि। मृगौलाको हकमा के छ? लक्षण आएपछि अधिकांश 90% बिरामी ढिलो भयो उपचार गर्न जान, लक्षण कुर्न मिल्दैन। त्यसैले अब लक्षण कुर्न त मिल्दैन भनेपछि कहिले जाने त भन्दाखेरि, अब मैले पोहोर साल त्यो जाँच गरेको थिएँ, मेरो मृगौला ठिक छ मेरो पोहोर साल ठिक थियो, यो साल के होला भनेपछि प्रत्येक वर्ष हामीले मृगौलाको परीक्षण नगरिकन म स्वस्थ छु भन्न मैले पाइनँ। अब यहाँ सबैजनालाई के लाग्छ, ओहो परीक्षण गर्ने भनेपछि त साह्रै महँगो होला, म त कसरी धान्न सक्ने, म त गाउँमा बसेको मान्छे, म त त्यति खर्च नभएको मान्छे, शरीरमा सहरमा बसे पनि भन्नुहुन्छ भने पिसाबको जाँच साधारण कुरा, यदि तपाईँले पिसाब जाँच गर्नुभयो, ब्लडमा क्रिएटिनिन जाँच गर्नुभयो भने र अनि यदि सक्नुहुन्छ भने अल्ट्रासाउन्ड स्क्यानिङ भन्छ भिडियो एक्सरे गर्नुभयो पेटको भने मृगौला दुईटा छन् छैनन्, पत्थर छ छैन थाहा पाउन सकिन्छ। त्यसैले वर्षको एक पटक स्वास्थ्य परीक्षण नगरिकन मेरो मृगौला स्वस्थ छ भन्न मिलेन। अब यो कस्तो रहेछ भनेदेखि चाहिँ जबसम्म व्यक्तिले मेरो मृगौला कस्तो छ भन्ने सरोकार राख्दैन, पश्चिमा मुलुकमा त स्वास्थ्य बिमा छ नि त, स्वास्थ्य बिमा हुँदा हुँदैले पैसाबाट पकेटबाट झिक्न त पर्दैन, तै पनि मान्छेको स्वभाव कस्तो रहेछ भने जबसम्म तपाईँले दिमागमा हालिदिनुहुन्न जाँच्नु पर्छ नजाँचिकन थाहा हुँदैन भनेर तपाईँले जबसम्म भन्नुहुन्न ती मान्छे जाँदा रहन्छन् भन्ने कुरा त यो विश्व मृगौला दिवस मनाउन थालेपछि थाहा भयो नि त। त्यसैले वर्षको एकपटक मृगौला स्वस्थ राख्नको लागि मेरो मृगौला कस्तो छ भनेर थाहा पाउनको लागि यो पहिलो काम गर्नु पर्यो। दोस्रो काम के गर्नु पर्यो? मृगौला स्वस्थ राख्न के गर्नुपर्छ? यी दुईटा कुरा नै मृगौला बचाउ अभियानको मुख्य उद्देश्य हो।
3: हजुर, जस्तो अब यस्तो पवित्र उद्देश्य लिएर यहाँहरू अगाडि बढिरहनु भएको छ, अब आम मानिसमा पनि म एउटा स्वास्थ्य कार्यक्रम सञ्चालकको हिसाबले म के पाउँछु भनेदेखि, जस्तो मान्छे बिरामी भयो, कुन विषयको डाक्टरसँग जाने हो, यो विषयको उपचार कहाँ हुने हो, होइन, अब त्यो रोग र डाक्टर छुट्याउन पनि आम मानिसलाई कठिनाई छ। अब स्वास्थ्य संस्थाका अभावहरू त्यस्तै छन्। अब स्वास्थ्य संस्थाहरू अधिकांश त अझ व्यापारीकरण भयो, अहिले यहाँले जुन सेवाको भावले यस्तो पवित्र काम गरिरहनु भएको छ, तर आम मानिसहरू के भनिरहेका छन् भने स्वास्थ्य धान्नै नसकिने भयो, उपचार गर्नै नसकिने भयो भनेर एकातर्फ मानिस यसरी चिन्तित छ, तर बिरामी भएपछि उसले जसो तसरी उपचार गर्नु परेको छ। यदि रोग लाग्नै दिएन प्रारम्भिक चरणमा, यहाँले भने जस्तै पिसाब जाँच गरियो भने त त्यो त सायद थोरै रकमले होला, अथवा सुरुमै भिडियो एक्सरे गरियो भने त्यो चाहिँ सानो रकमले होला, 1-2 हजार भित्र गर्न सकिने कुरालाई हामीले समयमा नगर्दा यो परिणाम आयो, आज राष्ट्रले धान्नै नसक्ने अवस्थामा जाने हो कि भोलि पनि यो क्रम अझ बढ्दै जाने हो कि भनेर जुन यहाँले चिन्ता गरेर यो अभियान थाल्नु भएको छ। अब प्रत्येक मानिस कसरी सजग रहने, कसरी आफ्नो मृगौला बचाउने?
4: अब पूर्णचन्द्रजी एउटा म उदाहरण दिएर भन्छु, काठमाडौँ महानगरपालिका र मृगौला बचाउ अभियानले के सुरुवात गर्यो भने स्वस्थ मृगौला स्वस्थ काठमाडौँ कार्यक्रम सञ्चालन गर्यो। यसले काठमाडौँ महानगरपालिका भित्र रहेका 35 वटा सहरी क्लिनिकमा त्यो ओडामा बसोबास गर्ने जोसुकै व्यक्तिले पनि गएर त्यो ओडामा गएर पिसाब जाँच गर्न दिन सक्ने भयो। पिसाब जाँच गर्न दिएपछिको पिरियडमा पिसाबमा राम्रो छ, रोग छैन भनेपछि उहाँलाई धन्यवाद, घर जानुहोस्, अर्को वर्ष फेरि जाँच गर्नुहोस् भनेर पठाइयो। जसको पिसाबमा खराबी देखियो, एल्बुमिन ट्रेस प्लस 2+, 3+, 4+ आएको छ भने उहाँहरूलाई के भनियो भने तपाईँ राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थली जानुहोस् र त्यहाँ गएर पिसाब जाँच गर्ने रुटिन टेस्ट गर्नुहोस्। यो सबै खर्च महानगरपालिकाले निशुल्क व्यवस्थापन गर्यो र यसमा सहयोग यी भूमिका रह्यो मृगौला बचाउ अभियानको। यो गर्दा हामीले लगभग अब यो 15,000 व्यक्तिहरूमा हामीले परीक्षण गर्न यो वडावासीहरू आउनुभयो। आउनु हुँदाखेरि तपाईँले के देख्नुहुन्छ भने 700+ व्यक्तिहरूमा पिसाबमा खराबी देख्छ। त्यसमा अधिकांश व्यक्तिहरूको पिसाबमा खराबी छ र मेरो मृगौलामा रोग छ भन्ने थाहै नभएका व्यक्तिहरू परे भने चाहिँ अब तपाईँ सोध्नुहोस् यो व्यक्तिहरू अब के गरे? विभिन्न अस्पतालमा गएर उहाँहरू उपचाररतमा हुनुहुन्छ, कतिजना व्यक्तिहरूको त मृगौला बिग्रिएकै भेटियो, किडनी बायोप्सी गरेर जाँच गरेर हेर्दाखेरि मेरो त मृगौला बिग्रिएकै रहेछ, हेर्नुहोस् न म त ढुक्कसँग बसिरहेको थिएँ, म त स्वस्थ थिएँ भन्ठाने थिएँ, तपाईँहरूको यो कार्यक्रम सुनेर गएँ, त्यो पिसाब जाँचौँ भनेको पिसाबमा फोहोर देखियो, फोहोर देखेपछि किडनी सेन्टर जाउँ भन्यो, किडनी सेन्टरबाट मलाई त अस्पताल जाउँ भन्यो, टिचिङ हस्पिटलमा त भर्नै गरिदियो, भर्ना गरेपछि किडनीको टुक्रै निकालिदियो, टुक्रै निकालेर जाँचेर हेऱ्यो, लौ तिम्रो त किडनी त बिग्रिएकै छ भनिदियो बा भन्नुभयो, भनेपछि ए बाबा कमसेकम तपाईँ मृगौला पूर्णतया बिग्रिएर डायलिसिस गर्ने स्थिति स्थितिमा अथवा मृत्यु हुने स्थितिमा पुग्नुहुन्थ्यो भने त्योभन्दा अगाडि पुग्न पाइयो नि, त्यो त पुग्न पाइयो, तै पनि म ढिलो भएछु भन्नुहुन्छ उहाँ, तै पनि म ढिलो भएछु, मेरो रोग सायद 2-4 वर्षदेखि थियो होला, अब मैले भर्खर यो पटक थाहा पाएर गरेँ भने यो एउटा उदाहरण हो। एउटा पिसाब जाँच गर्ने कुरा जुन त्यसको लागि ठुलो प्रविधि चाहिँदैन, डाक्टर चाहिँदैन, नर्स चाहिँदैन, एकदम ट्रेन गरेको व्यक्ति चाहिँदैन, भनेपछि हाम्रा हरेक गाउँमा हरेक सहरमा हरेक नगरमा भएका स्वास्थ्य स्वयंसेविका परिचालन गरेर हामीले के गर्न सक्छौँ भनेदेखि हरेक नगर हरेक गाउँमा जाँच गर्न सक्छौँ पिसाबको जाँच। पहिलो पूर्णचन्द्रजी पहिलो काम हामीले गर्ने भनेको यदि नेपालभरिमै हामीले चाहिँ हिसाबमा गरियो भने के भन्छ भने 3 करोड जनसङ्ख्या भएको देशमा 30 लाख व्यक्तिमा मृगौलाको केही समस्या छ, जसमध्येमा 3 लाख व्यक्तिको मृगौला बिग्रिन थालेको छ, 30,000 व्यक्ति मृगौला नराम्रोसँग बिगारेर बसेका छन् र 3,000 व्यक्ति प्रतिवर्ष मृगौला यस्तरी बिग्रेको स्थितिमा पुग्छन्, उनीहरू बाँच्न केवल डायलिसिस या प्रत्यारोपणले मात्रै बाँच्न सक्छन्। अब तपाईँलाई यतापट्टिबाट वर्षको मैले एउटा कुरा भने अहिले हामीले 33 वर्षको यो दौरानमा गरेको उपचारको क्रममा कतिजनाले उपचार गर्नुभयो, कतिजनाको मृत्यु भयो, कतिजनालाई हामीले केही गर्न सकेनौँ, विभिन्न कुरा हेर्दै आउनुभयो भने लगभग 5,000 व्यक्ति हाल डायलिसिसमा बसिरहेका छन्। भनेपछि ए प्रत्येक वर्ष 3,000 व्यक्तिको बिग्रिने, अनि जम्मा जम्मी 5,000 व्यक्तिको मात्रै, अनि त्यसमा हामीले चाहिँ कति 2-3 हजारको मात्रै प्रत्यारोपण गर्यौँ होला, भनेपछि के देखिन्छ भनेपछि अधिकांश व्यक्तिलाई मृगौला बिग्रिसकेपछि बाँच्न गाह्रो, उपचार निशुल्क होस् उपचार शुल्क होस् सक्ने हुन् नसक्ने हुन् यो मृत्युले पछ्याउँछ, त्यसैले मृत्युले नपछ्याओस् मृत्यु वरण गर्नु नपरोस् भन्ने हो भने वर्षको एक पटक पिसाब जाँच ब्लडमा क्रियाटिनिन र अल्ट्रासाउन्ड गर्ने, यो गर्दा लगभग 1,000 रुपियाँ भन्दा बढी खर्च हुँदैन।
3: हजुर डाक्टर साहब, यहाँले अब एकदम सरल किसिमले सबैले सरकारदेखि आम मानिससम्मले बुझ्ने गरेर प्रष्ट रूपमा कुरा राखिदिनु भएको छ। सरकारले डायलोसिसको नाममा यत्रो रकम खर्च गरिरहेको छ, यति धेरै सेवा सुविधा आम नागरिकलाई दिइरहेको छ, तर यो रकमलाई हामीले यो प्रारम्भिक चरणको प्रयोगमा ल्याउन सक्यौँ भने यसले अझ राम्रो हुने लक्षण देखिन्छ। यसतर्फ सरकारलाई यहाँले घचघच्याउने काम अथवा सरकारसँग संवाद गर्ने काम यहाँले गर्नुभएको छ कि छैन यो बिचमा?
4: अब पूर्णचन्द्रजी कुरा के भयो भने हामीले पहिले डायलिसिस स्टार्ट गर्दाखेरि पहिले बिरस्तालमा गरियो, 10 वर्ष बिरस्तालमा गरेपछि यो नाफा नकमाउने हेल्थ केयर फाउन्डेसन नेपाल संस्था मार्फत राष्ट्रिय मृगौला उपचार केन्द्र स्थापना गरेर नाफा नकमाइकन सेवा दिनु पर्यो, आफूले जाने कुरा सेवा दिनु पर्यो भन्नु लागि यो धेरैले के भने भने नेपाल जस्तो मुलुकमा पैसा खर्च गरेर डायलिसिस कसले गर्ला र भन्ने यही देशमा नेपाल सरकारले हामीले राष्ट्रिय मृगौला उपचार केन्द्र 10 वर्ष सञ्चालन गरेको स्थितिमा पुगेपछि ज्येष्ठ नागरिकको डायलिसिस निशुल्क भन्यो, पछि संक्रमित बिरामीहरूको डायलिसिस हेपाटाइटिस बी सी भएका बिरामीको डायलिसिस निशुल्क भनेर राष्ट्रिय मृगौला उपचार केन्द्रमै थियो, र अन्तत्व गत्वा यो विपन्न नागरिकको सेवा पनि सरकारी गैर सरकारी निजीमा पनि दियो, यो कुरा गरियो। हामी के गर्यौँ भने हामी डाक्टर भएपछि एउटा कुरा के हुँदो रहेछ भने हामी उपचार गर्न जाने हो क्या, बिरामीलाई उपचार गर्ने, निको हुने निको, निको नहुने चाहिँ हिसाबमा हुने, दुःख पाउने दुःख पाउने, जाने कुरा उपचार गर्न, उपचारतिर लागियो, उपचार त्यसिने भयो। हेर्नुहोस् पूर्णचन्द्रजी, बिरामी अइआइया गरेर आएको थियो, तपाईँले इन्जेक्सन दिनुभयो, आहा सजिलो भयो भन्यो, कति सजिलो भयो नि, तर एउटा कोही मान्छे आयो त्यसलाई तपाईँले चाहिँ 1 घन्टा लेक्चर दिएर मृगौलाई यसरी स्वस्थ राख्ने भन्नुभयो भने तपाईँले के देख्नुहुन्छ? केही देख्नुहुन्न। त्यो मान्छे आउँदा पनि त्यस्तै आएको थियो, ठमठम गएर फर्केर गयो। भनेपछि यो प्रिभेन्सन रोकथाम गर्ने काम कसरी गर्ने भन्ने कुरा चाहिँ गाह्रो रहेछ। त्यसैले नेपाल सरकारले लगभग 125 अरब खर्च गर्छ डायलिसिस र प्रत्यारोपणमा, 125 अरब। म भन्छु त्यसको 10% मात्रै हामीले हरेक रेडियो हरेक एफएम हरेक टिभी हरेक पत्रिका हरेक ठाउँमा हामीले कमसे कम बोलिरहने, ए बाबा कमसे कम मृगौला जाँच्नु हो तपाईँले, मृगौला स्वस्थ राख्ने उपाय यी हुन्, मृगौलाई स्वस्थ गर्न यसरी सकिन्छ, तपाईँका आफन्त व्यक्तिहरू चाहिँ यदि आत्तिरहेका छन् तपाईँ स्वस्थ हुनुहुन्छ भने तपाईँ मृगौला दाता किन नबनेको, कथम कदाचित मस्तिष्क मृत्यु भयो भने दाता बन्न किन चाहनुहुन्न, अहिलेदेखि क्लेम त गर्नुहोस् भन्नुहोस् त कमसे कम। भनेपछि 1 कान 2 कान मैदान, भोलि यत्रो दुर्घटना हुन्छ, ती दुर्घटना मध्येमा मस्तिष्क मृत्यु भएका केही व्यक्तिले मात्रै पनि दान दिन्छु भन्यो भने हेर्नुहोस् अहिले हालको स्थितिमा एउटा कलेज हो 2 मृगौला 3 व्यक्ति बाँच्छन्, मस्तिष्क मृत्यु भएको व्यक्ति मर्छ है, मस्तिष्क मृत्यु भएको व्यक्तिलाई हामीले बचाउन सक्दैनौँ भने मस्तिष्क मृत्यु भएको व्यक्तिले जाँदा जाँदै मर्नुभन्दा अगाडि तिनजना व्यक्तिलाई जीवित गराएर जान सक्छ, तर यो बारेमा हामीले के गर्नुपर्छ? संवाद गर्नुपर्छ। पूर्णचन्द्रजी, रेडियो नेपालबाट मस्तिष्क मृत्यु भनेको के हो? मस्तिष्क मृत्यु भएपछि किन तपाईँले छोक्क गरेर भन्नुभयो मर्छ मर्छ भन्नुभयो, तर मरेको त देखिँदैन, मुटु चलेको देखिन्छ, अनि यसको झिक्दाखेरि कसरी यो चाहिँ ठिक भयो त? त्यो मान्छे मरेकै छैन, नमरेको मान्छेको तपाईँले चाहिँ मुटु झिक्दिने, कलेजो झिक्दिने, यो त के गर्नुभएको? यो संवाद पूर्णचन्द्रजी, यो संवाद चल्नुपर्छ। राष्ट्रव्यापी रूपमा रेडियो नेपाल जस्तो संस्थाले के गर्नुपर्छ? अङ्गदान भनेको के हो, किन अङ्गदान भन्ने कुरा गर्नुहुन्छ? जीवित अङ्गदान भनेको के हो, मस्तिष्क मृत्युको अङ्गदान भनेको के हो, यो अङ्गदानलाई हामीले कसरी सहजीकरण गर्न सक्छौँ भने हो, यो गर्यो भने हरेक नेपालीलाई हामीले सुसूचित बनायौँ, कथम कदाचित तपाईँ मस्तिष्क मृत्युमा पुग्नु भएछ अथवा तपाईँको परिवारको सदस्य मस्तिष्क मृत्युमा पुगेछ भने कृपया त्यो बेलामा सम्झिनुहोस्, त्यो मस्तिष्क मृत्यु भएको तपाईँको आफन्तले दान दियो भने तिनजना व्यक्ति हाल भविष्यमा गएर आठजना व्यक्तिहरूको ज्ञान जोगिन सक्छ। आखिर तपाईँले त्यो मरेपछि लगेर त्यही जलाइदिनुहुन्छ, खरानी हुन्छ, सिद्धियो, तपाईँले त्यहाँबाट त्यो अङ्ग झिक्न सक्नुहुन्न, तर त्यो अङ्ग कतिखेर झिक्न सक्नुहुन्छ भनेपछि इन्टेन्सिभ केयर युनिटमा जब विशेषज्ञ डाक्टरले भन्यो हो तपाईँको बिरामी अब चाहिँ मस्तिष्क मृत्यु भन्ने प्रमाणित भयो, हामीले दुईटा टेस्ट गऱ्यौँ, छ छ घन्टाको बिचमा ग्याप गरेर हेर्दाखेरि मस्तिष्क चाहिँ मरेकै हो भन्ने कुरा हो, यो संवाद चलाउनु पर्यो एकातर्फबाट। अर्कोतर्फबाट के संवाद चलाउनु पर्यो भने स्वस्थ रहने कसरी, अब मैले भने त्यो तपाईँलाई 10% भनेको 2 अरब भन्दा बढी चाहिँ विपन्नमा खर्च हुन्छ भने यदि 20 करोड रुपियाँ तपाईँले भोलि सही रूपमा प्रयोग गर्नुभयो भने तपाईँ रोगी किन हुनुभयो, तपाईँलाई उच्च रक्तचाप किन भयो, तपाईँलाई चाहिँ मधुमेह किन भयो, तपाईँको तौल के छ, तपाईँको खाना के छ? म एउटा साधारण उदाहरण दिन्छु, एकजना नेपालको चर्चित नेता राजनेता भन्नुहोस् न पोलिटिसियन, उहाँले एउटा चाहिँ इन्टरमिटेन्ट फास्टिङ गर्नुभयो, हेर्नुहोस् है, इन्टरमिटेन्ट फास्टिङ अर्थात् साँझ 6 बजेपछि खाना नखाने, भोलिपल्ट बिहान 10 बजी मात्रै खाने, साँझ 6 बजीसम्म बिहान 10 बजेदेखिको बेलुका 6 बजीसम्म मात्रै खाने, त्यो बेलुका साँझ 6 बजेदेखिको बिहान 10 बजीसम्मको खानेकुरामा चाहिँ खालि पानी र चिया मात्रै खाने, 24 किलो घटाउनुभयो, 24 किलो घटाउनुभयो र उहाँको प्रेसर ठिकमा आयो, सुगर ठिकमा आयो, नाम नलिउँ, यीमा स्वस्थ रहन सक्दा रहेछौँ त, हाम्रो खाना गडबड रहेछ त गडबड रहेछ भनेर कसले बोल्ने? एकजना मान्छे तपाईँले ए पुरुषजनजी तपाईँलाई यस्तो यस्तो रहेछ भनेर बोलेर हुन्छ? होइन, हाम्रा राष्ट्रिय प्रसारणमा के आउनु पर्यो, हामी यो हाम्रो यो रोगीको संख्या किन बढिरहेको छ, उच्च रक्तचाप किन बढिरहेको छ, मधुमेह किन बढिरहेको छ, सिधा हाम्रो बिग्रदो जीवनशैली, बिग्रदो जीवनशैली भन्न कति सजिलो, बिग्रदो जीवनशैली हुनुमा न, म त बिग्रदो जीवनशैलीमा छैन है, म मोटो भए पनि, म अल्छी गरे पनि, म एक्सर्साइज नगरे पनि, मैले पानी नखाए पनि, मैले चुरोट खानी खाए पनि, मैले मासु जथाभावी खाए पनि, म सबै कुरा गर्छु, तर मेरो बिग्रदो जीवनशैली होइन। अब यो बिग्रदो जीवनशैली के हो, बिग्रदो जीवनशैली के हो, अङ्गदान भनेका के हुन्, मस्तिष्क मृत्यु भनेका के हुन्, यस्ता विषयमा राष्ट्रिय प्रसारणमा के गर्नु पर्यो, छलफल हुनु पर्यो, आम जनताको बिचमा छलफल, यो जानकारी दिने मात्रै होइन, जानकारी दिने मात्रै होइन, भनेपछि हामीले विकसित हुन, हामी अगाडि बढ्नको लागि योभन्दा बढी अर्को उपाय होइन। किन भन्नुहुन्छ भने आज कैयौँ व्यक्तिहरू डायलिसिसमा बसेका व्यक्तिहरू प्रत्यारोपण गर्दैनन्, किन गर्दैनन्, आफ्नो त कोही पनि मान्छे छैनन्, के गर्ने भन्छ, हो कोही पनि नभएका व्यक्तिहरूको लागि हो मस्तिष्क मृत्यु, मस्तिष्क मृत्यु भएका व्यक्तिहरूको अङ्ग। अब यी विषयमा भएको कारणले गर्दाखेरि मृगौला बचाऊ अभियानको उद्देश्य खालि मृगौला जानकारी दिने मात्रै होइन, मृगौला जोगाउने मात्रै होइन, वर्षको एकपटक जाम परीक्षण गर्नुहोस् मात्रै होइन, तपाईँले अङ्गदान दिन तयार हुनुहोस् र मस्तिष्क मृत्यु भयो भने अङ्गदानको व्यवस्थापन गर्नको लागि तपाईँले आफ्नो अङ्गदाता बनेर जानुहोस् वा अङ्गदान गर्ने सिस्टम बनाउनुहोस्। हो यसको लागि झक्याउने हामी सबै नेपाली तपाईँले भनिसक्नुभयो स्वस्थ हुन चाहन्छौँ, स्वस्थ रहन चाहन्छौँ, तर हामी गरिरहेका छौँ रोगी हुने काम, खाइरहेका छौँ गलत खाना, गरिरहेका छौँ रोगी हुने कुरा, अनि हुन चाहिँ खोज्छौँ फेरि स्वस्थ कसरी हुन्छ? हो यो कसरी बुझाउने? यो हामीले जति बढी व्यक्तिलाई बुझायो त्यति, भन्नुहोस् न एकजना व्यक्तिलाई मैले बिरामी हेर्दाखेरि ल 15-20 मिनट लिएर लगाएर जाँच गरेर हेरौँला, एक दिनमा 50 जना बिरामीसम्म मैले जाँच गरेर हेरौँला, के हुन्छ, कति जाँच्छु, तर तपाईँसँग मैले संवाद गर्दाखेरि मैले लाखौं व्यक्तिलाई तपाईँले खाइरहेको खाना गलत छ, तपाईँले खाइरहेको खानाले गर्दा तपाईँ रोगी हुनुभएको, तपाईँ जन्मिँदा स्वस्थ मृगोलाई लिएर जन्मिनु भएको थियो, तपाईँको मृगोलाई किन बिग्रियो भने तपाईँले आफ्नो जीवनशैली बिगार्नुभयो। तर त्यसको जिम्मेवारी को? सरकार होइन, परिवार होइन, तपाईँ आफू। जबसम्म तपाईँले मेरो मृगोला म ठिक राख्छु भन्ने संकल्प गर्नुहुन्न, केही पनि व्यवस्था काम लाग्दैन। धनी हुनु पनि काम लाग्दैन, पैसा हुनु पनि काम लाग्दैन, डाक्टर हुनु पनि काम लाग्दैन, उपचारको व्यवस्था पनि काम लाग्दैन। काम लाग्छ अठोट, म स्वस्थ हुन्छु भन्ने अठोट। म किन रोगी भएँ? मेरा दाजुभाइ किन रोगी भए? यो नगरिकन महिलाई सुख म खाऊ, महिला आऊ, सुख सहायलाई मौज म गरौँ भन्ने भावनामा बस्यो भने हामी कहिले पनि अगाडि बढ्न सक्दैनौँ। हामीले परोपकारी भावनामा अगाडि आउनुपर्छ। म पनि स्वस्थ हुँ, अरू पनि स्वस्थ हुँ। त्यसैले तपाईँको यो कार्यक्रमको मार्फतबाट म के भन्न चाहन्छु भने मृगौला स्वस्थ राख्न गाउँबाट सहर आउनु पर्दैन। हरेक गाउँ गाउँमा हामीले मृगौला बचाउ अभियान तयार छ। के गर्न तयार छ? तपाईँहरूको घर दैलोमा मृगौलाको परीक्षण, पिसाब जाँच गर्ने परीक्षण गरौँ न। यो हरेक गाउँमा हरेक नगरमा भएका यो स्वयं सेविकालाई हामी सिकाउँछौँ। मृगौला बचाउ अभियानले उनीहरूलाई ट्रेनिङ दिन्छ, उनीहरूलाई सिकाउँछ, भनेपछि उनीहरू घर दैलोमा जान्छन्। हामीले 3-6 महिनामा हामीले हरेक नगर हरेक गाउँमा यो कार्यक्रम सञ्चालन गर्न सक्छौँ। सोध्नुहोस्, 50,000 जनसङ्ख्या भएको एउटा नगरमा हामीले 6 महिना लगाएर जाँच पडताल गर्यौँ, रोगी छुट्टिए, 50,000 5,000 खराबी आएछ, 4,000 खराबी आएछ भने त उनीहरू त्यो उपचारमा दौडिन्छन्। 45,000 त दङ्ग परेर बस्छन् म स्वस्थ छु भनेर। अर्को वर्ष फेरि गरौँ, प्रत्येक वर्ष पिसाब जाँच गर्ने एउटा यो क्रम मात्रै अहिले सुरु गर्यौँ पूर्णचन्द्रजी भने मलाई के लाग्छ भने नेपालले कोल्टे फेर्छ। नेपालले कोल्टे किन फेर्छ भने रोगी एकातर्फ हुन्छन्, निरोगी एकातर्फ हुन्छन्, स्वस्थ व्यक्तिको जमात हाम्रो देशमा बढ्यो भने हामी स्वस्थ रहन्छौँ।
3: यहाँले भने जस्तो हामी मृत्युपछि आँखा दान गर्छौँ, त्यस्तै गरेर अब यो किडनी दानको प्रावधानका विषयमा पनि गहन छलफल गर्नुपर्ने, गहन विचार विमर्श गर्नुपर्ने, संवाद गर्नुपर्ने कुरा यहाँले उठाइदिनु भयो। हामी निरन्तर रूपमा हाम्रो स्वास्थ्य कार्यक्रम मार्फत विशेष गरी घर घरमा डाक्टर पुर्याउने प्रयत्न गरिरहेका थियौँ। आज यही सन्दर्भमा रेडियो नेपाल मार्फत आदरणीय श्रोताहरूले वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर ऋषि कुमार काफ्लेज्यूका भनाइहरू सुनिरहनु भएको छ र हामी संवादमा जुटिरहेका छौँ। डाक्टर साहब, म यो संवादको क्रमलाई फेरि जोड्न चाहन्छु। जस्तो यहाँले खानपिन, आहार व्यवहार, हामी जन्मिँदा त स्वस्थ थियौँ नि, तर अब अहिले रोगी बन्यौँ, रोगी बन्ने त हामी आफ्नै कारणले हो भन्नुभयो। अब यो रोग लाग्ने कारण के र बच्ने उपाय कसरी? जस्तो यहाँले एउटा अठोटको कुरा ल्याउनु भयो, अठोटले मात्रै त नहोला, जस्तो म पनि निरोगी बन्छु भनेर म मुखले त भन्छु, तर मैले गर्नुपर्ने काम चाहिँ के हो त डाक्टर साहब? कसरी हामी यो रोग लाग्न नदिने, लाग्ने कारण के र लाग्न नदिने उपाय चाहिँ के त डाक्टर साहब?
4: अब मृगौलाको हकमा के भन्छ भने सबभन्दा पहिलो कुरा पानी, तपाईँले दिनमा 3 लिटर पिसाब फेर्ने गरी पानी पिउनुहोस् भने स्वस्थ पानी त मैले भनिरहनु नपर्ला। पानी हामी कम पिउँछौँ, त्यसले गर्दा पनि समस्या आउँछ। खास गरी मृगौला स्वस्थ राख्न पानी चाहिन्छ। पत्थरीहरूको समस्या, मृगौलामा पिसाबको इन्फेक्सनले गर्दाखेरि समस्या ल्याउन सक्ने भएको हुनाले पानी चाहिन्छ। 3 लिटर पिसाब फेर्ने गरी पानी पिउनु पर्यो। पानी भने चाहिँ झोल पदार्थ है, पहिलो कुरा पानी। दोस्रो कुरा, कति हिँड्नुहुन्छ? 10,000 पाइला, 7 किलोमिटर प्रतिदिन हिँड्नु पर्यो। हिँड्नुहुन्छ, दौड्नुहुन्छ, नाच्नुहुन्छ, खेल्नुहुन्छ, जे गर्नुहुन्छ, 10,000 पाइला तपाईँले के गर्नु पर्यो? तपाईँले हिसाबमा चाहिँ हामीले हिँड्नु पर्यो। तपाईँले योग होला, प्राणायाम होला, र जे गर्नुहुन्छ भने चाहिँ सक्रिय जीवनशैली भने चाहिँ एउटा दोस्रो त्यो हुनु पर्यो। तेस्रो कुरा नखाने कुरा, नखाने कुरा भने चाहिँ के भने चाहिँ चुरुट, खैनी, जाँड, रक्सी। अब हामी अहिले पनि अल्म ल्याएको छौँ, त्यो एकदम के भन्छ, हेर्दैखेरिमा घिन लाग्दो, छुनै मन नलाग्ने फोटो राखिएको छ चुरोटमा, तैपनि मान्छे तानेर खाइरहेको छ, आँखाले त देख्दो हो त त्यस्तो हुन्छ, तपाईँलाई पनि त्यो हुनसक्छ भनेर जानकारी दिएको कुरा मलाई त हुँदैन भन्दा त्यो चुरोट, खैनी, जाँड, रक्सीले मृगौला बिगार्न पनि मद्दत गर्छ। त्यसैले त्यो खान भएन। अर्को कुरा के खानु पर्यो? स्वस्थ खानेकुरा। अब स्वस्थ खानेकुरा भन्दाखेरि के आयो हिसाबमा भने 4 खानेकुरा रोग ल्याउने, गुलियो, मासु, दुध, दही र मैदा। यो 4 खानेकुरा जति बढी खानुहुन्छ, जति खाइरहनुहुन्छ, त्यति रोगी हुने सम्भावना बढी हुन्छ। त्यसै भिगन बनेका छैनन्। अमेरिकामा भिगन बनेर एनिमल प्रोटिन टोटल्ली नखाने कारण स्वस्थै कारण हो। र स्वस्थ हुन खानुपर्ने के? अन्न, साग सब्जी, तरकारी, दाल, गेडागुडी र फलफुल, यो कुरा चाहिँ हामीले खान पर्ने। अब त्यसैले म यौन व्यक्तिहरूलाई, अरूलाई, सबैलाई के भन्न चाहन्छु भने यदि तपाईँको खानामा हरियो परियो साग सब्जी छ कि छैन, छैन भने तपाईँ रोगी बन्नुभयो। तपाईँको संकल्प काम लाग्दैन, मेरो संकल्प काम लाग्दैन पूर्णचन्द्रजी, म स्वस्थ हुन चाहन्छु तर मलाई मासु नै मनपर्छ, हरियो परियो साग सब्जी त्यो त म त हेर्न पनि चाहन्न भने म रोगी भएँ। रोगी नहुनको लागि हरियो परियो साग सब्जी खा खानै पर्छ। र फेरि यो खान्छु त खान्छु, भात एक थाल, एक कचौरा दाल, एक मुठी तरकारी भएन, मैले भने तरकारी खानेकुरा हो भने चाहिँ तपाईँले भात र तरकारी सरोवरी गर्नु पर्यो, बराबर खानुहोस्। भात अथवा च्याख्ला अथवा रोटी जति हुन्छ भने हिसाबमा यदि त्यो खान सक्नुभयो भने के देखिँदो रहेछ, अहिले एउटा कुरा के देखिएको छ भने मुटुमा हुने रोग, मधुमेह हुने रोग, उच्चताप हुने रोग, तौल बढी हुने रोग, पाठका रोगहरू, विभिन्न रोगको मुहान हेर्न जानुभयो भने चारवटै खानेकुरा गुलियो, मासु, दुध दही र मैदा। अब हेर्नुहोस् गुलियो भनेपछि गुलियो सबैतिर हिसाबमा चाहिँ आयो, मासु त्यत्तिकै हिसाबमा आयो, हिसाबमा चाहिँ दुध दहीको परिकार त्यत्तिकै छ, अनि मैदा भनेपछिको रूपमा बिस्कुट पनि मैदा, चाउचाउ पनि मैदा, अनि त्यहाँबाट बेकरी प्रडक्टहरू त्यो जति भएको छ सबै कुरा यो हिसाबमा मैदा भए। को कुरा अब अर्को कुरा के आयो, समयमा सुत्नु पर्यो, समयमा सुत्नु पर्यो, कमसेकम 7 घन्टा सुत्नु पर्यो, कमसेकम 7 घन्टा सुत्न पाए राम्रो, र त्यो पनि राति नै सुत्नु पर्यो। र अर्को एउटा कुरा के, उच्च रक्तचाप छ भने उच्च रक्तचापलाई ठिक राख, मधुमेह छ भने मधुमेह ठिक राख, अर्को जथाभावी औषधि पेन किलर दुखाइ कम गर्ने औषधि किन खानुहुन्छ, टाउको दुख्यो खानुहुन्छ, कम्बर दुख्यो खानुहुन्छ, घुँडा दुख्यो खानुहुन्छ, मृगोला बिगार छ, मृगोला बिग्रिन नदिन ख्याल गर्नुहोस्। अनि जतिखेर जुनसुकै टेस्ट पनि गर्न मिल्दैन, मुटुको कोरोनरी एन्जियोग्राम, आइबियु, सिटी आइबियु भने यो अत्याधुनिक उपचार पद्धति गर्नु अगाडि मेरो मृगोला ठिक छ कि छैन, मृगोला ठिक ठिक छ थाहा छैन केही छैन, एकैचोटि एक्सरे गरिदिनु भयो अनि अनि मुटुको जाँच गरिदिनु भयो भने यो जाँच गर्नु अगाडि पनि सोध्नुहोस् मेरो मृगोला ठिक छ कि छैन, यति गर्यो भने मृगोला स्वस्थ रहन सक्छ। मृगोला मात्रै भनिनँ मैले यहाँ त भने तपाईँको भएको उच्च रक्तचाप पनि कन्ट्रोलमा आउँछ, तपाईँको मधुमेह पनि ठिक ठाउँमा आउँछ, तपाईँका दुख्यो बातको रोगहरू पनि कममा आउँछ, तपाईँको तौल पनि घटेर जान्छ। अनि अर्को एउटा कुरा यसमा जोड्नु पर्ने कुरा चाहिँ के छ, इन्टरमिटेन्ट फास्टिङ नबिर्सो। 50 वर्ष अगाडिका नेपालीहरूले साँझ 7 बजेभित्र खाना खाइसक्थे, भोलिपल्ट बिहान 9-9 बजीसम्म खाना खान पाउँदैनथे, सबै नेपालीहरूले इन्टरमिटेन्ट फास्टिङ गर्थे, 14-15-16 घन्टा चाहिँ उनीहरू फास्टिङमा थिए। अहिले हामीले पछिल्लो समयमा यो विकासको नाममा राति 10 बजे खाने टन्न पेटभरि अनि 11 बजी गएर सुत्ने, अनि त्यसले गर्दाखेरि कुरा बिग्रिया हो, त्यसले रातिको खानेकुरा 8 बजेपछि नखानु भन्छ, खाए पनि झोल पदार्थ केही सुप सुप टाइपको खानुस् भन्छ, त्यसले साग सब्जी तरकारी फलफुललाई प्राथमिकता दिएर योग प्राणायाम गरेर एक्सर्साइज गरेर पानी प्रशस्त पिएर बस्तैमा 100% मृगोला ठिक हुँदैन। हामीले खाएका खानेकुराहरू दूषित छन्, त्यसमा विभिन्न कुराहरू चाहिँ मिलामिसावट छ, र अहिले हाम्रो जीवनशैली एकदम स्ट्रेसपूर्ण छ, कामको सिलसिलामा, पढाइको सिलसिलामा, दौडधुपको सिलसिलामा, त्यसले गर्दा के छ भनेपछि हामी स्वस्थ रहनको लागि छौँ छैन भने थाहा पाउन वर्षको एकपटक पिसाबमा एल्बुमिन प्रोटिन गएको छ कि छैन, ब्लडमा क्रिएटिन गएको छ कि छैन, र अल्ट्रासाउन्ड गरेर 2 किडनी छ कि छैन, किडनीमा समस्या छ कि छैन, यो हामीले थाहा पाउन सक्यो भनेदेखि हामी स्वस्थ रहन्छ। म एउटै कुरा के भन्न चाहन्छु भने हामी स्वस्थ रहनुपर्छ। हेर्नुहोस् स्वस्थ रह्यो भने यो अनमोल शरीर, तपाईँ एउटा मोटरसाइकल किन्नुहुन्छ, मोटरसाइकल किनेपछि मोटरसाइकल दौडाए पनि नदौडाए पनि सर्भिसिङ गर्न दौडाउनुहुन्छ, तपाईँ मोटर किन्नुहुन्छ, मोटर किनेर के गर्नुहुन्छ, त्यसलाई दौडाएर लिएर गएर चाहिँ सर्भिसिङ गर्नुहुन्छ, तपाईँ घर किन्नुहुन्छ, ओहो घरमा त रङ लाउनु परेछ, त्यहाँ त काँच चुहिएछ, कतापट्टि त काँच फुटेछ, के भएछ भने त्यसको पनि मर्मत गर्नुहुन्छ। यो अनमोल शरीर, यसको मूल्य कति थाहा छैन, यो अनमोल शरीरको सर्भिसिङ चाहिँ गर्नु पर्दैन, हो हामी यी टुटेका छौँ, के गरेका छौँ भने हामीले के गर्नु पर्यो, यो अनमोल शरीरको सर्भिसिङ भनेको वर्षको एकपटक स्वास्थ्य परीक्षण। मैले मृगोलाको कुरा गरेँ, अर्को डाक्टर साहबले फोक्सोको भन्नु होला, अर्को डाक्टर साहबले मुटुको भन्नु होला, अर्कोले अल्जाइमर डिमेन्सियाको भन्नु होला, जे भए पनि वर्षको एकपटक स्वास्थ्य परीक्षण गरौँ र हामी स्वस्थ रहौँ। म केही भन्न चाहन्छु एउटै कुरा के भने, तपाईँ जहाँ रहनु भए पनि, दूर दराजमा रहनु भए पनि, त्यो दूर दराजमा रहेका गाउँमा मृगोला बचाउ अभियानको मार्फतबाट मृगोला स्वस्थ राख्ने उपायहरू बारे, मृगोला स्वस्थ राख्नको लागि तपाईँको घर दैलोमा आएर पिसाब जाँच परीक्षण गर्नको लागि लाउन जुरमुर आउनुहोस्, उठ्नुहोस्, पूर्णचन्द्रजीलाई चाहिँ खबर गर्नुहोस्, ल हामी यो फलान ठाउँमा पुर्याउन थियो, तपाईँले यो भन्नुभएको ठाउँ थियो, यसको हिसाबमा थियो, मृगोला बचाउ अभियानलाई जोडिदिनुहोस् भनेर भन्नुहोस्, पूर्णचन्द्रजीको मार्फतबाट जोडियौँ र केही गरेर देखाउँ हो, खालि अर्काको आश भरोसा गरेर होइन, आफ्नो खुट्टामा उभिएर आफू आफन्त नातेदार गाउँले जिल्लावासीहरूलाई स्वस्थ राख्ने यो मृगोला बचाउ अभियानमा सामेल हुन यहाँलाई हार्दिक अनुरोध गर्छु।
3: अमूल्य विचार र समय रेडियो नेपाललाई प्रदान गर्नुभयो, यो अमूल्य समय र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद दिन
4: चाहन्छु। धेरै धेरै धन्यवाद।
3: आज हामीले समय अभावले अन्य धेरै कुराहरू उठाउन सकेनौँ, आजका लागि हामी यति मात्रै आग्रह गर्छौँ, यहाँहरू पनि मृगौला आफ्नो मृगौला बचाउने अभियानमा सरिक हुनुहोस् र आफ्नो स्वस्थ जीवन बनाउनका लागि प्रयासरत रहनुहोस्, यसका लागि यहाँहरूलाई यो आग्रह गर्दै आजको यो कार्यक्रम कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो? आजको कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद दिँदै आजको कार्यक्रमका सन्दर्भमा यहाँहरूका केही राय, सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्ट बक्स नम्बर 634 सिंहदरबार काठमाडौँ भनेर पत्राचार गर्न सक्नुहुनेछ। त्यसै गरी यहाँहरूसँग इमेलको पहुँच छ भने हाम्रो swasthya@gmail.com यहाँहरूले सुझाव लेखी पठाउन सक्नुहुनेछ। आजको कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद दिँदै अर्को श्रृङ्खला लिएर उपस्थित हुने संकल्पका साथ म पूर्ण चन्द्र घिमिरे पनि बिदा चाहन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौँ जागरण गीत, जसमा स्वर हो प्रमोद खरेल, जुना प्रसाईको रचना उन्नति बोहरा र सङ्गीत सम्बोजित बास्कुटाको।

जागरण गीत सुनाउने क्रममा अब सुनाउँदैछौ सुजाता राईको स्वर, सरिता तुलाधारको रचना र सुमित खड्काको संगीतमा रहेको यो जागरण गीत। गीतपछि यहाँहरूले 9 बजे सुन्नुहुनेछ समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। रोल्पाको थवाङमा पहिरोमा परि 10 जनाको मृत्यु, 2 जना घाइते र 3 जना अझै बेपत्ता। सुदूरपश्चिम प्रदेशमा नयाँ मुख्यमन्त्री पदका लागि दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान। र कुर्सा क्षेत्रका प्यालेस्टेनी परिवारलाई घर छाड्न इजरायली सेनाको निर्देशन। अब समाचार विस्तारमा। रोल्पाको थवाङ गाउँपालिका 5 कोटल 12 मा अविरल वर्षासँगै गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 10 पुगेको छ। पहिरोले स्थानीय बासिन्दाका घर तथा गोठ पुरिँदा 2 जना घाइते भएका छन् भने 3 जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ। पहिरोमा परि गम्भीर घाइते भएका 2 जनालाई थप उपचारका लागि बुटवल ल्याइएको छ। यस्तै बेपत्ता भएका 3 जनाको खोजी कार्य निरन्तर जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी गराएको छ। पहिरोमा परि ज्यान गुमाउनेमा 18 वर्षीय शान्तिपुन मगर, 60 वर्षीय कमल बहादुर पुन मगर, 80 वर्षीय मन खना पुन मगर, 75 वर्षीय दल बहादुर पुन मगर र 85 वर्षीय हस्तकला रोका मगर हुनुहुन्छ। यसै गरी पहिरोमा बगेर छिमेकी जिल्ला प्युठानतर्फ पुगेको अवस्थामा मृत फेला पर्नेमा थवाङ 5 का 7 वर्षीय अशोक पुन मगर, 34 वर्षीय महेन्द्र घरती, 66 वर्षीय मणिपुन मगर, 34 वर्षीय विष्णु भन्ने जुन कुमारी पुन मगर र 80 वर्षीय बलबहादुर पुन मगर हुनुहुन्छ। पहिरोमा परेर 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगर घाइते हुनु भएको छ। यस्तै पहिरोमा परि 9 वर्षीय असीम पुन मगर र 80 वर्षीय अजम्बर पुन मगर र 72 वर्षीय लील बहादुर पुन मगर बेपत्ता हुनु भएको छ। बेपत्ताहरूको प्रहरीले अहिले खोजी कार्य जारी राखेको छ। अविरल वर्षापछि पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका 9 तामसुमा 1 जना बेपत्ता भएका छन् भने 2 जना घाइते भएका छन्। गए रातिदेखिको अविरल वर्षापछि स्थानीय 39 वर्षीय धर्म थापा र 43 वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेश बहादुर साईका अनुसार पहिरोले घर पुरिँदा 2 जना घाइते भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले रोल्पाको थवाङ 5 कोटल 12 मा पहिरोमा परि मृत्यु तथा बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। रासोपाका महामन्त्री विपिन कुमार आचार्यले हिजो विज्ञप्ति जारी गर्दै बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न तथा जोखिमयुक्त बस्तीको पहिचान गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्नका लागि सरकारसँग आग्रह गर्नु भएको छ। जाजरकोटको नलगाड 11 चौखा स्थित ताक्सु गाड खोलामा बाढी आउँदा 4 वटा घर र झोलुङ्गे पुल बगाएको छ। बाढीबाट नलगाड 11, 12 र 13 नम्बर वडा तथा रुकुम र डोल्पा जिल्ला जाने मुख्य नाका पूर्ण रूपमा बन्द भएको छ। बाढीबाट स्थानीय हस्तविक, पृथ्वीबहादुर विक, नरबहादुर विक र सुन्तली विकको 4 वटा घर र 3 वटा टहराका साथै घरमा रहेको माल सामान सबै बगाएको छ भने स्थानीय मेघराज थापाले सञ्चालन गरेको खाद्य किराना पसलमा रहेको 400 बोरा चामल, अन्य सामग्री समेत नष्ट भएको शिक्षक धनीराम सिंहले जानकारी दिनुभएको छ। राष्ट्रिय सभाले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि छलफलमा उठेका विषयमा जवाफ दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट कालो सूचीबाट हटाउन विभिन्न सुधारका चरणहरूमा कामहरू भइरहेको र करिब 6 महिना जतिमा केही न केही नतिजा आउने आशा गरेको बताउनुभयो। सांसदहरूले रासायनिक मलको सट्टामा प्राङ्गारिक मल प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको हिजो बसेको बैठकमा सांसदहरूले किसानहरूले रासायनिक मल प्रयोग गर्दा माटोको उर्वरा शक्ति कमजोर हुँदै गएर खाद्यान्न अभाव हुने र मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने हुँदा बिस्तारै जैविक मलको प्रयोगलाई बढाउनु पर्नेमा जोड दिनुभएको हो। सरकारले आफै प्राङ्गारिक मल उद्योग सञ्चालन गर्नुपर्ने, सरकारले प्रस्ताव हेरेर नभइकन किसानको खेतबारीको उत्पादन हेरेर कृषि अनुदान दिनुपर्ने भन्दै सांसदहरूले कृषि प्रधान देशका किसानहरूले मल अभावको समस्याबाट मुक्ति पाउनुपर्नेमा जोड दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सांसदहरूले जातीय विभेद तथा छुवाछुत समाजको कलङ्क भएको भन्दै यसको अन्त्यका लागि शिक्षा र जनचेतना विस्तार गर्नुपर्ने बताउनु भएको छ। समितिको हिजो बसेको बैठकमा राष्ट्रिय दलित आयोगको काम कारवाही तथा प्रगति सम्बन्धी छलफलमा सांसदहरूले दलित समुदायको गरिबी न्यूनीकरण, शैक्षिक, सामाजिक र आर्थिक विकासलाई केन्द्रमा राखी बजेट निर्माण गर्नुपर्ने बताउनुभयो। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले प्रदेश सभा सदस्यलाई नयाँ मुख्यमन्त्री पदका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख मियाले संविधानको धारा 168 को उपधारा 2 बमोजिम मुख्यमन्त्री पदमा दावी पेश गर्न प्रदेश सभा सदस्यलाई आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमिलाई चीनको हित विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोऱ्याउनु भएको छ। उहाँले नेपाल र चीन बीचको कूटनीतिक सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक साझेदारी, सहकार्य, समानता र एक अर्कामा भावना र संवेदनशीलता प्रतिको सम्मानमा आधारित रहेको बताउनुभयो। सर्वोच्च अदालतमा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष एवं जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त माग गर्दै रिट निवेदन दर्ता भएको छ। पत्रकार श्रेष्ठको तर्फबाट उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्नुभएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। प्रतिष्ठान ऐन 2068 अन्तर्गत रिक्त रहेका शिक्षाध्यक्ष, रजिस्ट्रार, डिन र निर्देशक पदहरूको रिक्त पदपूर्तिका लागि आवेदन प्रक्रिया अगाडि बढाइएको प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर सूर्यमान मेनयाङबोले जानकारी दिनुभयो। कैलालीको धनगढी विमानस्थल स्तरोन्नति तथा सुदूरपश्चिमको हवाई कनेक्टिभिटी विस्तार एवं सुदृढीकरणका लागि आग्रह गरिएको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटा सुदूरपश्चिमको आयोजनामा हिजो काठमाडौँको सिंहदरबारमा भएको कार्यक्रममा विमानस्थललाई आधुनिक, सुरक्षित र दीर्घकालीन क्षमतासहितको विमानस्थलका रूपमा विकास गर्न आग्रह गरिएको नाटा सुदूरपश्चिम का अध्यक्ष पदम विक्रम सिंहले जानकारी दिनुभयो। नेपाल प्रहरीले वैदेशिक रोजगारका लागि क्यानाडा पठाइदिने भन्दै 1,80,000 ठगी गरेको अभियोगमा सिरा नगरपालिका 7 घर भई हाल ललितपुर महानगरपालिका 5 टिकाथली बस्ने 32 वर्षीय सुशान्त सिंहलाई काठमाडौँबाट पक्राउ गरेको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नेपाल आयल निगमले ग्यासको अनावश्यक मौजदात नराख्न सचेत गराएको छ। हिजो एक विज्ञप्ति जारी गरी निगमले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुने गरी ग्यास राख्ने व्यावसायिक प्रतिष्ठानलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ। आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच हिजो 7 बुँदे सम्झौता भएको छ। लघुवित्त संस्थाका समस्या समाधान समिति समाधान समिति गठन गर्न सरकारले सिफारिस गर्ने, समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरुत्थानका लागि कार्यक्रम ल्याउने लगायतका विषयमा सहमति भएको हो। अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले कारवाहीका क्रममा प्यालेस्टिनी परिवारलाई घर छाड्न चेतावनी दिएको छ। पश्चिम किनाराको क्रुसा ठाउँमा इजरायली सैन्य कारवाहीका क्रममा त्यहाँका प्यालेस्टिनी परिवारलाई आफ्नो घर तथा सम्पत्ति छाड्न चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ। मौसम सम्बन्धी जानकारी। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली पहाडी र तराई भूभागका थोरै स्थानका साथै बागमती प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:27 भयो भने सूर्यास्त भरे साँझ 6:48 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रोल्पाको थवाङमा पहिरोमा परि 10 मृत्यु, 2 घाइते र 3 अझै बेपत्ता। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पदका लागि दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान र क्रुसा क्षेत्रका प्यालेस्टिनी परिवारलाई घर छाड्न इजरायली सेनाको चेतावनी। रेडियो नेपालबाट बिहान 9 समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरोका कारण ठूलो धनमालको क्षति भएको समाचारहरू प्राप्त भएका छन्। बाढी पहिरोले रोल्पा, जाजरकोट, बाजुरा, कास्की लगायतका जिल्लाहरूमा बढी क्षति पुगेको छ भने बाढी पहिरोले सबैभन्दा बढी क्षति रोल्पामा पुर्याएको छ। आजको कार्यक्रममा देशभरमा वर्षाका कारण के कस्ता क्षतिका घटनाहरू भएका छन् त्यसबारे जानकारी गराउँदैछौँ। सबैभन्दा पहिला रोल्पातर्फ लागौँ। रोल्पाको थवाङमा धनमालको ठुलो क्षति भएको छ वर्षाका कारण। त्यहाँको क्षति के कस्तो भएको छ यस विषयमा जानकारी दिन हाम्रो टेलिफोन सम्पर्कमा रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढामगर हुन्छ। अध्यक्ष, स्वागत छ कार्यक्रममा।
1: धन्यवाद हजुर।
0: हजुर, रोल्पामा बाढी पहिरोको कारण दुःखद समाचारहरू प्राप्त भएका छन्। त्यहाँको अवस्था के छ, के कति क्षति भएको छ बताइदिनु न।
1: टोटल चाहिँ 15 जनाको मान्छे परेको भन्ने कुरा आयो। 2 जना चाहिँ घाइते हुनुहुन्छ। त्यसको चाहिँ लुम्बिनी अञ्चल अस्पतालमा चाहिँ प्राविधिक अस्पतालमा चाहिँ उपचार भइराखेको छ 2 जनाको। 10 जनाको चाहिँ यहाँ सब फेला परेको छ। 5 जना माथि उसमा चाहिँ यो जहाँ घटनास्थलमा भयो त्यो त्यसमा चाहिँ 5 जनाको सब भेटिएको छ। र यो खोलाको विभिन्न ठाउँबाट जम्मा गरेर हामीले यो तल भिङ्रीमा 5 जनाको सब जम्मा गरेको छ। त्यसो हुँदाखेरि 10 जनाको सब फेला परेको छ र 2 जना घाइते भएको छ र 3 जना अझै पनि बेपत्ता स्थितिमा रहेको बोलिन्छ।
0: हजुर, अनि त्यो मात्र घटना हो, बाढी पहिरोले अरू ठाउँमा पनि क्षति पुर्याएका समाचारहरू के छन् जिल्लामा?
1: अरू ठाउँमा पनि आज राति मात्रै चाहिँ जाममा चाहिँ एउटा घर पुरेर 4 जनाको चाहिँ त्यहाँ अब 4 जना घरमा पुरेर तिनीहरूको डेथ हो भन्ने चाहिँ खबर आएको छ। अरू चाहिँ त्यस्तो खबर चाहिँ आएको छैन अहिले। अहिले हामी चाहिँ त्यो त्यही घटनास्थलबाट यो सबहरूको लागि चाहिँ तल हामी ढिङ्गीतिर जाने गरेका छौँ। अहिले बाटोहरू सबै बन्द भएर यहाँको जिल्लाको सिडिओ साहब लगायतका टोली चाहिँ हामी सबै यही बाटोमै छौँ।
0: यहाँले अर्को 4 जनाको पुरिएको समाचार भन्नुभयो नि, त्यो कुन ठाउँ हो, यहाँबाट कति टाढा हो? यहाँहरूको जुन पहिले घटना भएको थियो त्योभन्दा टाढा हो, नजिकै हो, कति टाढा हो?
1: त्योभन्दा अलिक धेरै टाढा नै हो। गाविस अहिले चाहिँ सुनसरी गाउँपालिकाको वार्ड नम्बर कति छ हो कि साथ होइन 2-3 कति पर्छ त्यो वार्ड चाहिँ मलाई चाहिँ थाहा भएन।
0: हजुर, जस नजिकै हो, त्यसो भए जुन ठाउँमा अस्ति हिजो घटना भएको घर पुरेर 10 जनाको मृत्यु भएको भन्ने समाचारहरू आइरहेका छन्, यहाँले केही सङ्ख्याका कुराहरू बढेका कुराहरू पनि भन्नुभयो, त्यहाँको अवस्था के छ, कसरी उद्धार भएको छ, कति परिवारहरू त्यहाँ परेका हुन्, त्यो बारे बताइदिनु न।
1: त्यसमा चाहिँ 7 घर परिवार भन्ने छ के अरे, त्यसमा कोही चाहिँ बाहिरको, कोही चाहिँ उसको, कोही पाहुनाको के भन्ने चाहिँ अझै चाहिँ ठ्याक्कै त्यो सबहरू पेला पारिसकेपछि त्यसपछि त्यो बेपत्ताहरू सबै एकुरेट भइसकेपछि यसको सबै एकुरेट आउला। यसमा चाहिँ 10-11 घर गोड गरेर 11 चाहिँ बगायो भन्ने चाहिँ छ अहिलेसम्म हामीले थाहा पाएको छ।
0: हजुर, हुन्छ, हामीलाई समय दिनुभयो, त्यहाँको अवस्थाको बारेमा हाम्रा श्रोताहरूलाई बताइदिनुभयो, यहाँलाई धन्यवाद। यसै गरेर वर्षाका कारण काठमाडौँदेखि पोखरा जाने र चितवन जाने बाटोमा पनि विभिन्न ठाउँमा बाटोहरू अवरुद्ध भएका समाचारहरू आएका छन्। त्यस विषयमा जानकारी दिन हाम्रो टेलिफोन सम्पर्कमा धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ अनिल पौडेल। यहाँलाई कार्यक्रममा स्वागत छ हजुर।
2: धन्यवाद।
0: अनि धादिङमा पनि वर्षाका कारणले ठाउँ ठाउँमा बाटोहरू अवरुद्ध भएको भन्ने समाचारहरू आइरहेका छन्, त्यहाँको अवस्था के छ बताइदिनु न।
2: अहिले राति 3:30 बजेदेखि अलिकति थोरै बाटो गएको थियो, डिस्टर्ब गएको थियो पहिरोको कारणले। अहिले 1 घन्टा अगाडि चाहिँ बाटो पुरै सफा भएर हामी पनि यतै बाटोतिरमा पनि छौँ। अहिले बाटो पुरै सुचारू भइसकेको छ। यो हिजो दिउँसोदेखि परेको पानीले ठाउँसम्म पहिरो गएको चाहिँ हो।
0: हजुर,
2: अहिले चाहिँ सफा भइसकेको छ।
0: यो वर्षा अहिले पनि जारी छ अथवा रोकिएको छ, के छ स्थिति त्यहाँ?
2: अहिले वर्षा छैन, रातिदेखि वर्षा बन्द भएको अवस्था हो।
0: बाटो कति अवरुद्ध भएको समाचारहरू आइरहेका थिए, कति बेलादेखि खुल्यो? दोहोरो खुलेको छ अथवा एकहोरो खुलेको छ, के छ स्थिति?
2: अहिले दोहोरो खुलिसक्यो, सबै यातायात नर्मल भइसकेको
0: छ। अनि धादिङ खण्डमा मात्र हो या त्यहाँबाट चाहिँ चितवनतर्फ जाने अथवा पोखरातिर तर्फ जाने बाटोहरू पनि खुल्ला, त्यहाँ के जानकारी छ?
2: यसको जानकारी हामीलाई छैन, यसो भएको भए अन्तर जिल्लाको सिस्टममा पनि देखिन्थ्यो, त्यो चाहिँ छैन। अहिलेलाई चाहिँ बाटो सुधारे नै छ, सबै बाटो चितवन यता चाहिँ न तनाउको बाटो यसको भाग न सबैमा चाहिँ खुल्लै छ।
0: यो त राजमार्गको कुरो भयो, जिल्लाभित्रका अन्य बाटाहरू पनि छन्, स्थानीय बाटाहरू अथवा त्यो भित्र चाहिँ बाढी पहिरोको कारणले वर्षाको कारणले क्षति भएका केही समाचारहरू छन् कि, अथवा त्यसको लागि यहाँले कस्तो किसिमको तयारी गर्नु भएको छ?
2: केही ग्रामीण सडकहरूमा क्षति पुगेको भन्ने छ यो हिजोको पानीले, तर त्यस्तो उल्लेख्य चाहिँ छैन। अब त्यो तीहरूमा पनि पालिकासँग समन्वय गरेर खोल्ने प्रयासहरू भइरहेछन्, त्यस्तो जटिल खालको होइन।
0: हजुर हुन्छ, साइफ रोजेल अधिकारीज्यू हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद। उहाँ हुनुहुन्थ्यो धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल। त्यसपछि अब हामी जाजरकोटतर्फ जाँदैछौँ। जाजरकोटमा पनि बाढीले चारवटा घर र झोलुङ्गी पुल बगाएको भन्ने समाचारहरू आइरहेका छन् र त्यसै गरी जिल्लाका अन्य ठाउँको अवस्था के छ, अन्य ठाउँमा पनि केही क्षति भएको छ कि, त्यस विषयमा जानकारी दिनको लागि हामीसँग जोडिनु भएको छ जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी। श्री सर, स्वागत छ कार्यक्रममा।
3: हजुर
0: स्वागत छ कार्यक्रममा।
3: हजुर धन्यवाद सर।
0: जाजरकोटमा पनि बाढी पहिरोले क्षति भएका समाचारहरू आइरहेका छन्, के कति क्षति भएको छ बताइदिनु न।
3: यो 2083/4/28 राति भएको अविरल वर्षाको कारणले गर्दा जाजरकोट टोल्पा सडक खण्डको चौखा भन्ने ठाउँमा पहिरो आई बाटो अवरोध भएको, एउटा झुलुङ्गे पुल बाढीले बगाएको र चारवटा चाहिँ कच्ची घर चाहिँ समेत बगाएको। बाढीले चाहिँ पृथ्वीबहादुर बिकको दुई तले घर, खैते बिकको दुई तले घर, नरबहादुर बिकको दुई तले ढुङ्गाको घर, हर्षबहादुर बिकको दुई तले घर ढुङ्गाको घर, सो घरमा बसेका जम्मा परिवार सङ्ख्या 28 सकुशल रूपमा उहाँ सुरक्षित स्थानमा चाहिँ जानुभएको छ। अहिले नेपाल प्रहरी स्थानीय तहका नागरिकहरू सबैहरू चाहिँ त्यो घटनास्थलतिर हुनुहुन्छ, अरू मानवीय र भौतिक कुनै मानवीय क्षति कुनै पनि नभएको जानकारी प्राप्त भएको छ। अन्य सामान्य बाटाहरू चाहिँ अवरोध भएका छन्
0: भन्नाले चारवटा घर मात्र पुगेको अथवा मानवीय क्षति भएको कुराहरू पनि कहाँ आएका छन्, के छ स्थिति?
3: मानवीय क्षति कुनै पनि अहिलेसम्म जानकारी प्राप्त हुन भएको छैन, मानवीय क्षति भएको छैन अहिलेसम्म हाम्रो जानकारी अनुसार।
0: अब यी समस्याहरू त आइरहेछन्, वर्षेनी यस्ता समस्याहरू देखिन्छन्, जाजरकोटमा पनि विगतका वर्षमा पनि यस्ता समस्याहरू देखेका थिए, बाढी पहिरोले बगाएका अथवा समस्या परेका धनमालको क्षति भएका समाचारहरू पनि आइरहेका थिए। यस्ता किसिमका घटना नहुन् भन्नको लागि पहाडी जिल्ला पनि हो होइन, के कस्तो तयारी पूर्व तयारीहरू गर्नुभएको छ, राहत पुनर्स्थापनाका कामहरू पनि हुन्छन्, जति बेला पनि जुन किसिमको अवसर पनि पर्न सक्छ, तयारी कस्तो छ बताइदिनु न।
3: हाम्रो मनसुन जाने विपद पूर्व तयारी योजना भन्ने हुन्छ, त्यसले तत्काल चाहिँ हामीले कुनै किसिमको चाहिँ बाढी पहिरो चाहिँ आएमा तत्कालको नजिकको प्रहरीलाई हामीले सम्पर्कमा, स्थानीय विपद फोकल पर्सनलाई सम्पर्कमा रहने र हाम्रो मौजदानमा केही विपद उद्धारका सामानहरू पनि छन् तत्काल उद्धार गर्न चाहिँ हामी हाम्रो सुरक्षा विपद उद्धार चाहिँ परिचालन हाम्रो टोली परिचालन हुन्छ। अर्को विषय स्थानीय तहसँग हामी निरन्तर संवादमा हुन्छौँ। अर्को मौसम चाहिँ मौसम विभागबाट विपद प्राधिकरणबाट हुने विपद वर्षा सम्बन्धी जानकारी प्राप्त भयो भने स्थानीय तह मार्फत स्थानीयहरूलाई चाहिँ हामीले जानकारी गराउने, तटीय क्षेत्र खुला क्षेत्रमा बाढी पहिरो आउने जोखिम क्षेत्रमा मा चाहिँ तपाईँको सुरक्षित रहनु होला भनेर हामी अगाडि नै जानकारी गराएका छौँ। अर्को विषय हाम्रो ठुलो विपद आउने, ठुलो बाढी आउने चाहिँ पानी पर्ने सम्भावना भयो भने स्थानीय रोड र चाहिँ हाम्रा राजमार्गहरूलाई पनि समारी साधनलाई चलाउन चाहिँ बन्द चाहिँ गर्ने व्यवस्था गरेका छौँ।
0: हजुर हुन्छ, सिटी साहब समय दिनुभयो, यहाँलाई धन्यवाद। उहाँ हुनुहुन्थ्यो जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी। त्यसपछि अब हामी कास्कीतर्फ लाग्दैछौँ। कास्की र पर्वत जोड्ने दुईवटा पुल बगाएको भन्ने कुराहरू आइरहेका छन्। अन्नपूर्ण गाउँपालिकाको 5 र 6 वडा नम्बरको बिचमा रहेको अन्नपूर्ण माताको मन्दिरमा फँसेका एकजना सन्त र दुईजना भक्तजनलाई पनि उद्धार गर्ने प्रयास गरिएको छ भन्ने कुराहरू केही समय अगाडि हामीले प्राप्त गरेका छौँ। त्यहाँको अवस्था के छ, कास्की र कास्की आसपासको अवस्थाको बारेमा जानकारी दिनको लागि हाम्रा कास्की संवाददाता गौरव त्रिपाठी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। गौरवजी स्वागत छ।
4: हजुर मुकुन्दजी धन्यवाद।
0: कास्की पर्वत लगायत आसपासका जिल्लाहरूमा पनि बाढी पहिरोका कारण क्षति भएका समाचारहरू आएका छन्, त्यहाँको स्थिति के छ बताइदिनु न।
4: आज यो अहिले मैले आज बिहान कास्कीमा विभिन्न ठाउँ यस वरपरका बाढी पहिरोले कस्तो क्षति पुर्यायो भनेर बिहान मात्रै हाम्रो कास्कीका प्रमुख जिल्ला अधिकारी सहायक जिल्ला अधिकारीलाई मैले सम्पर्क गरेको थिएँ, चित्राङ्गद बरालज्यूलाई। उहाँले कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको वार्ड नम्बर 6 रहेको जुन एउटा ब्रिज पुल थियो अन्नपूर्ण गाउँपालिकाबाट घामरुक जाने र यता मोदी खोलाको बाट पर्वत जान मिल्ने त्यहाँ विभिन्न खालका चोकमा रहेका 2-3 पुलहरू फलामका पुल सहित एउटा ठुलो बेली ब्रिज पनि भत्काएको भन्ने कुरा उहाँले जानकारी दिनुभयो। त्यो सँगसँगै त्यो बाढी चाहिँ हिजो बेलुका रातिदेखुन्तै आएको बाढीका कारणले गर्दा त्यहाँ एउटा मन्दिर थियो जुन त्यो बिरिछाटी नजिकको मन्दिरमा अन्नपूर्णको माताको मन्दिर मेर चाहिँ जहाँ पुजारीहरू बस्नुहुन्थ्यो उहाँहरू राति अल्पत्र परेको भन्ने खबर आएपछि जिल्ला प्रहरीकारले सशस्त्र प्रहरी र स्थानीय र गाउँपालिकाले पनि संयुक्त रूपमा उद्धार कार्यमा गएर अहिले उहाँहरूको केही बेर अगाडि मात्र उद्धार गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिनुभएको छ। मुकुन्दजी कास्कीका कास्कीको यो अन्नपूर्ण गाउँपालिकाको जुन गएको बाढी थियो यहाँ अघिल्लो हप्ता पनि यसरी नै एउटा बाढी गएर बाटो नै अवरुद्ध भएर घामरुक सेउली बजार लगायतका बिरेखाटी लगायतका क्षेत्रमा जान आवाजावज गर्न कठिन थियो। अहिले चाहिँ यो जुन पक्की बेली ब्रिज नै चाहिँ बगाएपछि स्थानीयलाई शास्ति चाहिँ हुन देखिएको छ र जो त्यो मन्दिरमा अल्पत्र पर्नुभएको थियो आज बिहानैदेखि सुरक्षाकर्मीहरूको चाहिँ तदारुकताका कारणले उहाँहरू सकुशल रूपमा उद्धार भएको खबर प्राप्त भएको छ।
0: हजुर हुन्छ धन्यवाद। उहाँहरू त्यो हाम्रा कास्की संवाददाता गौरव त्रिपाठी। कास्की पर्वत लगायत आसपासको क्षेत्रमा बाढी पहिरोले कस्तो क्षति पुर्याएको छ भन्ने विषयमा हामीलाई जानकारी दिनुहुँदै, त्यसपछि राजमार्गको अवस्था के छ, यातायातका सवारी साधनहरू सुचारू रूपमा सञ्चालन हुन सकेका छ कि छैनन् भन्ने विषयमा कुराकानी गर्दैछौँ। यस विषयमा जानकारी दिनको लागि हामीसँग नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनका डिएसपी गङ्गा बहादुर सारु सर हुन्छ। डिस्टर स्वागत छ कार्यक्रममा। हेलो
5: हेलो
0: हजुर हजुर स्वागत छ कार्यक्रममा।
5: थ्याङ्क यू सर, अलिक डिस्टर्ब आएको छ।
0: हजुर देशभरि वर्षाको कारणले बाढी पहिरो भएका समाचारहरू आइरहेका छन्, धेरै धनजनका क्षति भएका समाचारहरू पनि हामीले सुनिरहेका छौँ। यसै बिच ठाउँ ठाउँमा राजमार्गहरू पनि अवरुद्ध भएका कुराहरू आइरहेका छन् र तिनीहरूलाई पन्छाउने अथवा सुचारु गर्ने काम पनि भइरहेको छ, अहिले त्यहाँको स्थिति के छ बताइदिनु न।
5: हजुर सर, यो विशेष गरी बागमती प्रदेशको 3 उपत्यकाका 3 काठमाडौँ भक्तपुर ललितपुर बाहेक अन्य चाहिँ 10 जिल्लाहरू यो नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनबाट मोनिटरिङ गर्ने गरेको छ। विशेष गरी यो प्रदेशमा भएका चाहिँ काठमाडौँलाई जोड्ने लाइफ लाइनको रूपमा चिनिने सडकहरू जस्तै नानघाट मुगलिन राजमार्ग, त्यसपछि मुगलिनदेखि चाहिँ यता नागढुङ्गासम्मको चाहिँ पृथ्वी राजमार्ग भयो, अनि हेटौँडाबाट काठमाडौँ जोड्ने चाहिँ कान्ति लोकपथ, त्रिभुवन राजपथ र उता चाहिँ सिन्धुलीको बाटो हुँदै काठमाडौँ जोड्ने चाहिँ बिपी राजमार्ग, मुख्यतया यी राजमार्गहरू यस प्रदेश अन्तर्गत पर्दछन्।
0: हजुर,
5: र यो बर्सातको समयमा सरस्वती हेर्दा सबै सडकहरू नै चाहिँ जोखिम देखिन्छ, र पनि अब हामीले चाहिँ सम्बन्धित सरकारहरू जस्तै सडक डिभिजन कार्यालयहरूसँग समन्वय सहकार्य गरेर समय समयमा चाहिँ पहिरो खस्ने, त्यसपछि चाहिँ रुखहरू ढल्ने र यसरी चाहिँ सडकहरू अवरोध हुने गरेको समयमा हामीले समन्वय र सहकार्यबाट सडकहरूलाई पन्थाएर विपदबाट कुनै पनि विपद घटनाहरू नहोस्, धनजनको क्षति नहोस् भनेर समयमा नै सचेत गराएर हामीले चाहिँ सडकहरू सुचारू गरिरहेका छौँ। र आजकै सन्दर्भलाई हेर्नुपर्दाखेरि यो 24 घन्टाकै अपडेट दिनुपर्दाखेरि हजुरलाई यो धादिङमा अघि भर्खर मात्रै चाहिँ राति 3 बजीदेखि यो चाहिँ अवरोध भएको थियो, त्यसलाई चाहिँ अब त्यो पहिरो पन्खाएर चाहिँ त्यो समन्वय गरेर त्यो चाहिँ पहिरो हटाएर दुईतर्फ नै सडक सुचारू भइसकेको छ।
0: हजुर,
5: त्यसपछि फेरि यो चितवनकै इच्छा कामना गाउँपालिका अन्तर्गतको यो मुगलिनभन्दा त 3-4 किलोमिटर चाहिँ धादिङतर्फ पनि खसेको थियो, त्यो पनि चाहिँ सुचारू भइसकेको छ। र फेरि अहिले भर्खरै यो चाहिँ भरतपुर महानगरपालिका वडा नम्बर 29 दासढुङ्गामा एउटा सडक छेउमा रहेको जस्तो हालेर एकैछिन केही समय चाहिँ सडक अवरोध भएको थियो, त्यो पनि हामीले पन्छाइसकेका छौँ। र हामीले सकेसम्म अत्यन्तै संवेदनशील भएर अत्यन्तै छिटो छरिटो तरिकाले सडकहरूमा यो चाहिँ जोखिम नहोस्, सुचारु होस् भन्ने किसिमले समन्वय सहकार्य चाहिँ गरिरहेका छौँ सर।
0: अहिले त्यसो भए बाटो सबै सुचारु रूपमा चलिरहेका छन्, अवरुद्ध छैनन्?
5: छैन सर, छैन।
0: जस्तै यहाँले जस्तै काठमाडौँदेखि मुगलिङ त्यहाँबाट चाहिँ चितवन जोड्ने राजमार्गको कुरा गर्नुभयो होइन, यो सँगै अन्य भनौँ नि कान्ति लोकपथका कुराहरू, पृथ्वी राजमार्गको कुरा, त्रिभुवन राजपथका कुरा, यतातिरको अवस्था के छ?
5: यतातिर पनि अहिले चाहिँ सामान्य नै छ सर। यो यो हिजो आज अहिले यो चाहिँ चार दिनसम्ममा यो बागमतीपुरसँग खासै चाहिँ धेरै यी सडकहरूमा यी जिल्लाहरूमा चाहिँ धेरै बर्सात भएको चाहिँ अवस्था चाहिँ छैन, अहिले चाहिँ सबै सामान्य नै छ, सबै सुचारू नै छ सर।
0: बिहानसम्म सडक अवरुद्ध भएका कुराहरू आइरहेका थिए, यहाँले पनि भन्नु हामीले पन्छायौँ भन्नुभयो, त्यहाँको भौगोलिक अवस्था हेर्दाखेरि के फेरि जान सक्ने सम्भावना देखिन्छ, कस्तो देखिन्छ, के छ?
5: अब त्यो जमिनको स्ट्रक्चरलाई हेर्दाखेरि त अब लगभग सबै सडकहरू पहिरोको जोखिममै छ सर। र पनि अब त्यो यात्रा गर्दाको समयमा एकपटक बुझेर एकपटक मात्रै चाहिँ बुझेर र त्यो जानकारी लिएर सूचना लिएर मात्रै चाहिँ यात्रा गर्नुपर्ने जस्तो छ। त्यही पनि त्यो कुनै धनजनको क्षति नहोस् भनेर हामीले पूर्व जानकारी गर्ने त्यो संवेदनशीलता छ भनेदेखि पहिले नै चाहिँ सुरक्षित रूपमा चाहिँ हामीले सवारी साधनहरूलाई रोक्ने पनि गरेका छौँ सर।
0: यो त भयो सवारी साधन रोक्ने कुराहरू, होइन ट्राफिकका आफ्नै नियमका कुराहरू पनि हुन्छन्। हिजोको दिनमा पनि यहाँहरूले चाहिँ यातायातका सवारी साधनहरू रोक्दाखेरि पनि जबरजस्ती जाने कुराहरू, यस्ता कुराहरू पनि गएर घटना भएका समाचार हामीले सुनेका थियौँ, देखेका थियौँ। यो तर्फ यहाँहरू कसरी सचेत हुनुहुन्छ?
5: अब यो विगतका घटनाहरूलाई हेर्दाखेरि पनि अब यो सडकहरूमा विशेष गरी वर्षाको समयमा पहिरोबाट अब ठुला यात्रु बाहक चाहिँ साधनहरू नै बगाउने र चाहिँ ठुल्ठुला नदीहरूमा पुर्याउने घटनाहरू छन् सर। हामीले चाहिँ उहाँहरूलाई सम्झाइ बुझाइ गरेर र सचेत गराएर त्यो सकेसम्म कुनै पनि खालको चाहिँ क्षति नहोस् भनेर हामी चाहिँ त्यसमा चाहिँ अलिक विशेष फोकस गरिरहेका छौँ सर।
0: हजुर, हुन्छ। त्यहाँको अवस्थाको बारेमा हाम्रा श्रोताहरूलाई बताइदिनु भयो, त्यहाँको स्थिति के छ, सडकको अवस्था के छ, र यातायातका सहरी अथवा यातायातका साधनहरू, सहरीका साधनहरू सञ्चालन हुन सकेका छैनन् कि छैनन् भन्ने विषयमा जानकारी गराइदिनु भयो, यहाँलाई धन्यवाद।
5: हस्, धन्यवाद सर, नमस्कार। हजुर,
0: अहिले हामीले भर्खरै कुराकानी गऱ्यौँ नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय रापनगर चितवनका डिएसपी गङ्गा बहादुर सारूसँग, खास गरेर देशका विभिन्न भागहरूमा बाढी पहिरोका कारण क्षति पुर्याएका समाचारहरू आइरहेका छन् र त्यहाँको अवस्था के छ भनेर हामीले देशभरि रहनुभएका हाम्रा संवाददाता, प्रमुख जिल्ला अधिकारी, पालिका अध्यक्ष लगायतका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छौँ। हामीले केही बेर अगाडि जाजरकोटमा बाढी पहिरोले 4 घर र एउटा झोलुङ्गे पुल बगाएको सम्बन्धमा त्यहाँका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीसँग कुराकानी गरेका थियौँ भने अन्य व्यक्तित्वहरूसँग पनि कुराकानी गरेका थियौँ।

0: मा गइराति पानी पर्दाखेरि त्यहाँको घरको माथिबाट पहिरो गएर चाहिँ एउटा घर चाहिँ क्षति भएको छ, सामान्य क्षति भएको छ। र त्यो घरबाट मा सुतिरहेको अवस्थामा 20 वर्षीय 25 वर्षीय थापा चाहिँ बेपत्ता भएकी छन्। उनको अहिले जिल्ला प्रहरी कार्यालय बाजुराग यो डिएसपी साहब हाम्रो शैलेश्वरी बोहराको नेतृत्वमा गएको जिल्ला प्रहरी कार्यालय बाजुराको 17 जनाको टोली, त्यसै गरी संयुक्त प्रहरी बल अनि नेपाल आर्मी र स्थानीय नेताका नगरपालिका नगर प्रमुख कर्ण थापा लगायत उपमेयर लगायत सबै अहिले त्यहाँ उद्धारमा खटिरहेका छन्। अनि 2 जना जुन घाइते भर्नु भएको छ उहाँ घाइतेको चाहिँ उपचारका लागि अहिले प्रहरीको धनमा जिल्ला अस्पताल बाजुरामा ल्याइएको छ। घाइतेमा चाहिँ यो 40 वर्षीय धर्मा थापा उहाँको उनको खुट्टामा चोट लागेको छ र अनि शरीरमा पनि चोट लागेको छ, उनी मध्यम अवस्थामा छ भन्ने खालको बुझिएको छ। त्यसै गरी सोही उडाकी जम्मा थापाकी छोरी करिब 40 वर्षीय धौरीदेवी रावल पनि घाइते भएकी छन्। उनको टाउको र शरीरको मा र दाहिने खुट्टामा चोट लागेको छ, उनको कानबाट रगत बगिरहेको छ र उनलाई पनि अहिले जिल्ला अस्पताल बाजुरामा उपचारका लागि ल्याइदिन्छ। र विशेष गरी बाजुरामा प्रजानकारी अनुसार यो गइरहेदेखि चाहिँ 47.5 मिलिमिटर पानी परेको भन्ने तथ्याङ्कले सुन्न आएको छ। र विशेष त्यही गरी बाजुराका अहिले साँझै मात्रै सडक खण्ड पनि अवरुद्ध छ। त्यहाँको त्रिवेणी नगरपालिकाको तामसे आउने र त्रिवेणीदेखि नगरपालिका तामसे आउने स्थानीय सडक पनि अवरुद्ध छ, पानी परिरहेको छ। तथापि अहिले त जुन एकजना महिला बेपत्ता भएकी छन्, घरमा पुगेकी छन् भन्ने खालको प्रारम्भिक सूचना छ, उहाँको उद्धार कार्यका लागि अहिले त्यहाँ सबै स्थानीय बासिन्दाहरू प्रहरीहरू अनि नेपाल आर्मी तथा प्रहरी बल लगायत सबै उद्धारकर्मीहरू टोलीहरू चाहिँ त्यहाँ उद्धारमा खटिरहेका छन् र साथै माथि सडक खण्ड पनि अवरुद्ध छ र उतातिर कर्णाली करिडोरको बाटो पनि गएर त्यो अस्ति पानी परेको त्यहाँको बाटो पनि अवरुद्ध छ। अहिले पनि बाजुरामा पानी परिरहेको छ र सडकका यद्यपि सडकका मात्रामा अलिकति रोकिएको छ भने जिल्लाका अरू क्षेत्रहरूमा चाहिँ पानी परिरहेको छ र बाजुराको समग्र यी स्थानीय सडकहरू पनि सबै प्रायः जस्तो अवरुद्ध छन्। सदरकाम इभन सदरकाम मात्रै बाहुली खोलाबाट पनि त्यहाँ खोला बाहुली खोला पर्दाखेरि उता उत्तर पूर्वी क्षेत्र कोन्डाबाट माथि आउनलाई शास्ति भएको छ। गाडी पोल्टीबाट माथि आउनसम्म 3-4 वटा गाडी चेन्ज गरेर आउनुपर्ने अवस्था छ, अलिकति दुःखजिलो नै छ भन्नुपर्छ।
1: अहिले पनि बेपत्ताको उद्धार हुन सकेको छैन, उहाँको अवस्थाको बारेमा जानकारी गर्न सकेको छैन, ढिलाइ हुनुको कारण के होला?
0: होइन, ढिलाइ गर्न मिलेन भन्नुहोस्, म हामी पर निरन्तर अपडेट छौँ। राति 12:10 चाहिँ त्यो घटना भएको छ र राति 10 बजे चाहिँ त्यहाँको मानव सबैजना सर हुनुहुन्छ, 1 बजे मलाई फोन गर्नुभएको थियो, यस्तो यस्तो भएको छ भनेर फोन गर्नुभएको थियो। उहाँले राति 1 बजेदेखि नै चाहिँ उद्धार कार्यमा हुनुहुन्थ्यो। अब रातिको समय भयो, सामान्य घाटी छन्, दुईजनालाई उद्धार गरेर अर्को घरमा सारेका छौँ, अरू के कति क्षति भयो हामी हेर्दैछौँ भन्ने कुरा गर्नुभएको थियो। त्यहाँबाट राति 1 बजेतिर उता टोलीबाट गएको त्रिवेणी नगरपालिकाको टोलीबाट मान्छे चाहिँ मेयर साहबको नेतृत्वमा चाहिँ त्यहाँबाट पनि राति नै आएको थियो र त्यहाँ 3-4 घन्टा लाग्छ, त्यहाँबाट चाहिँ 5:00 बजे त पुगिसकेको थियो। त्यसै गरी प्रहरी प्रमुख हाम्रो राज्यको प्रहरी प्रमुख सरीश्वरी बोहराज्यूको नेतृत्वमा 7:00 बजे नै प्रहरी मुभ भएको थियो। राति त अब हिँड्न सक्ने अवस्था पनि थिएन र प्रहरीको रिपोर्ट अनुसार हामीले दिएको जानकारी अनुसार त्यो तामचु ठुलो खोला आएको छ, मान्छे त पहिले पनि आएको थियो, त्यो अब अत्यधिक वर्षा भएर त्यो खोलाको पुल पनि बगाएर लगेको छ। त्यो खोला वरिप जाउने मूल बाटो छ, त्यो बाटोमा खोला परे हुनाले त्यो खोलो अलिकति नरोकिँदासम्म चाहिँ पारी जान सकिँदैन भन्ने खालको थियो र त्यो खोलो रोकिएपछि चाहिँ सकभर अहिले त अब सबै मान्छेहरू त्यहाँ उद्धार गरेर गइरहेका छन्। उद्धार चाहिँ त्यति ढिलो भयो भन्न चाहिँ सकिँदैन, किन राति बेलाको राति नै मान्छे पुगेका थिए, स्थानीयले राति नै सहयोग गरेका थिए र अरू मान्छेहरू बाहिरबाट अब जिल्लाको बाहिर सडकमा जाँदाखेरि अथवा पालिकाबाट अरू ठाउँबाट आउँदाखेरि 6:30 बजेसम्म सुरक्षा पुगिसकेका थिए।
1: अनि घाइतेहरूको उपचार कहाँ भइरहेको छ, जिल्लामै छ या बाहिर लगिसक्यो?
0: प्रहरीको धन्दा
1: हजुर,
0: उहाँलाई चाहिँ अब 2 जना घाइते हुनुहुन्थ्यो, 1 जनाको मैले अघि नै भने अलिकति चिन्ताजनक छ भनेर चाहिँ प्रहरीले भनेको छ, बोल्न बोलिराखेको छैनन्। एउटा चाहिँ सामान्य अवस्थामा छन्, जिल्ला अस्पताल बाजुरामा चाहिँ उपचार भइरहेका छन् तिनीहरू।
1: हुन्छ हुन्छ, दयरामजी हामीलाई बाजुराको बाढी पहिरोको क्षतिको विषयमा जानकारी गराइदिनुभयो, यहाँलाई धन्यवाद।
0: हस् धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो बाजुरा स्थित हाम्रा संवाददाता दयाराम पण्डित। त्यसभन्दा अगाडि हामीले कुराकानी गरेका थियौँ जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीसँग, भने कास्कीको अवस्था अथवा कास्कीमा बाढी पहिरोको कारण के कति क्षति भएको छ भन्ने विषयमा हामीले कास्कीका संवाददाता गौरव त्रिपाठीसँग कुराकानी गरेका थियौँ। रोल्पामा

बढी क्षति भएको छ रोल्पाको अवस्थाको बारेमा हामीलाई त्यहाँका पालिका अध्यक्षसँग हामीले कुराकानी गरेका थियौँ भने त्यसै गरी राजमार्गको अवस्थाको बारेमा धादिङ सडक खण्डको बारेमा धादिङका जिल्ला भरिको स्थितिको बारेमा त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गरेका थियौँ। हामीले आजको कार्यक्रममा देशभरि के कस्तो क्षति भएको छ विभिन्न जिल्लाका संवाददाता त्यसै गरी सुरक्षा निकायका व्यक्ति र प्रमुख जिल्ला अधिकारीहरूसँग कुराकानी गरेका छौँ। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम पुरा हुन्छ। प्राविधिक मित्र रमा अग्लेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।

भर्खरै सुनायौं दिलीप लामा, दुर्गा परियार र साथीहरूको स्वर, सूर्य खत्री घायलको रचना अनि टीका भण्डारीको संगीतमा। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। रोल्पाको थवाङ गाउँपालिकामा अविरल वर्षासँगै गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 10 पुगेको छ। पहिरोले स्थानीय बासिन्दाका घर तथा गोठ पुरिँदा दुईजना घाइते भएका छन् भने अन्य तीनजना बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ। पहिरोमा परि गम्भीर घाइते भएका दुवैजनालाई थप उपचारका लागि बुटवल ल्याइएको छ। यस्तै बेपत्ता भएका तीनजनाको खोजी कार्य निरन्तर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। पहिरोमा परि ज्यान गुमाउनेमा 18 वर्षीय शान्तिपुन मगर, 60 वर्षीय कमल बहादुरपुन मगर, 80 वर्षीय मनखनापुन मगर, 75 वर्षीय दल बहादुरपुन मगर र 85 वर्षीय हस्तकला रोका मगर हुनुहुन्छ। यसै गरी पहिरोमा बगेर छिमेकी जिल्ला प्युठानतर्फ पुगेको अवस्थामा मृत फेला पर्नेमा थवाङ 5 7 वर्षीय अशोक पुन मगर, 34 वर्षीय महेन्द्र घरती, 66 वर्षीय मणिपुन मगर, 34 वर्षीय विष्णु भन्ने, जुन कुमारी पुन मगर र 80 वर्षीय बलबहादुर पुन मगर हुनुहुन्छ। पहिरोमा परेर 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगर घाइते हुनुभएको छ। यस्तै पहिरोमा परि 9 वर्षीय अस्मिन पुन मगर, 80 वर्षीय अजम्बर पुन मगर र 72 वर्षीय लीलबहादुर पुन मगर बेपत्ता हुनुभएको छ। बेपत्ताको अहिले खोजी कार्य भइरहेको छ। अविरल वर्षापछि पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका 9 तामसुमा एकजना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन्। गए रातिदेखिको अविरल वर्षापछि स्थानीय 39 वर्षीय धर्म थापा र 43 वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले रोल्पाको थवाङ कोटल बारामा पहिरोमा परि मृत्यु तथा बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। रासोपाका महामन्त्री विपिन कुमार आचार्यले हिजो विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गर्नुभएको हो। सांसदहरूले रासायनिक मलको सट्टामा प्राङ्गारिक मल प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको हिजो बसेको बैठकमा सांसदहरूले किसानहरूले रासायनिक मल प्रयोग गर्दा माटोको उर्वरा शक्ति कमजोर हुँदै गएर खाद्यान्न अभाव हुने र स्वास्थ्यमा गम्भीर असर पुर्याउने हुँदा बिस्तारै जैविक मलको प्रयोगलाई बढाउनु पर्नेमा जोड दिनुभएको हो। राष्ट्रिय सभाले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि छलफलमा उठेका विषयमा जवाफ दिँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट हटाउन विभिन्न सुधारका चरणहरूमा काम भइरहेको र करिब 6 जतिमा केही न केही नतिजा आउने आशा गरेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सांसदहरूले जातीय विभेद तथा छुवाछुत समाजको कलङ्क भएको भन्दै यसको अन्त्यका लागि शिक्षा र जनचेतना विस्तार गर्नुपर्ने बताउनु भएको छ। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले प्रदेशसभा सदस्यलाई नयाँ मुख्यमन्त्री पदका लागि दावी पेश गर्न हिजो आह्वान गर्नुभएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले नेपाल एक चीन सिद्धान्त प्रति दृढ रहेको र नेपाली भूमिलाई चीनको हित विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याउनु भएको छ। सर्वोच्च अदालतमा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष एवं जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै रिट निवेदन दर्ता गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका लागि हिजो दरखास्त आह्वान गरेको छ। कैलालीको धनगढी विमानस्थल स्तरोन्नति तथा सुदूरपश्चिमको हवाई कनेक्टिभिटी विस्तार र सुदृढीकरणका लागि हिजो सम्बन्धित पक्षले आग्रह गरेको छ। नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिने भन्दै ₹12,80,000 ठगी गरेको अभियोगमा सिरा जिल्ला सिरा नगरपालिका सात घर भई ललितपुर उपमहानगरपालिका 5 बस्ने 32 वर्षीय सुशान्त सिंहलाई पक्राउ गरेको छ। रेडियो नेपालबाट अहिले बिहान 10 समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्नु केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु, यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। नेपाल आयल निगमले हिजो एक विज्ञप्ति जारी गरी अनावश्यक रूपमा ग्यासको मौजदात नराख्न सचेत गराएको छ। आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच हिजो 7 बुधे सम्झौता भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले कारवाहीका क्रममा प्यालेस्टिनी परिवारलाई घर छाड्न चेतावनी दिएको छ। पश्चिम किनाराको कुर्सा गाउँमा इजरायली सैन्य कारवाहीका क्रममा त्यहाँका प्यालेस्टिनी परिवारलाई आफ्नो घर तथा सम्पत्ति छान्न चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मीडियम वेभ तथा एफएम ब्यान्ड 98.1 से 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम रेडियो नेपाल online.com radionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार डाक्टर अस्मिता विष्ट। साहित्यकार डाक्टर विष्टको प्रकाशित कृतिमा कविता संग्रह ब्ल्याक होलमा गीतहरू विक्रम सम्मत 2082 प्रकाशित भएको थियो। यसका साथै उहाँका फुटकर कविताहरू निबन्ध विभिन्न समयमा प्रकाशित हुँदै आएका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस धरानमा अङ्ग्रेजी विषयको प्राध्यापनमा संलग्न हुनुभएकी डाक्टर विष्टका गहिरो अनुभूति अध्ययन र सूक्ष्म अवलोकन कविताहरूमा हामी पाउन सक्दछौ। उहाँ भर्खरै नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य हुनुभएको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ लगायतका विषयमा कुराकानी गर्ने कोसिस गर्नेछौ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौ। सर्वप्रथम स्वागत गरौं कवि साहित्यकार डाक्टर विष्टलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: हजुर, धेरै धेरै धन्यवाद।
0: हजुर, अब कुराकानीको सुरुवात गरौं। तपाईँको साहित्य लेखनको यात्रा कसरी प्रारम्भ भयो, यो लेखन यात्रामा कसरी अगाडि बढ्नुभयो, एकपटक विगतलाई सम्झौं न।
1: हस्, अब विगत भन्दा एकदमै दूर विगतमै हामी पुग्नु पर्ने हुन्छ। म चाहिँ विशेष गरेर मेरो यो ब्ल्याक होलमा गीतहरू आउन चाहिँ 2082 सालमा मात्र आएको हो। तर मेरो लेखन यात्रा वास्तवमै भन्ने हो भने एउटा कविले चाहिँ जब म कक्षा 4 पढ्थे त्यति बेलै जन्म लिइसकेको थियो भन्ने मलाई लाग्छ। त्यतिखेर स्कुलको कम्पिटिसनहरूको लागि कविताहरू लेख्ने गर्थे अनि जब ती कविताहरू सुन्दर छन् भनेर प्रेरणा प्राप्त भयो, फेरि मैले स्कुल जीवनभरि कुनै कुनै कम्पिटिसनहरूमा भाग लिएँ, कविताहरू पनि मैले प्रस्तुत गरे। तर एसएलसी दिइसकेपछि चाहिँ फेरि कस्तो भयो भने म साहित्यको विद्यार्थी, त्यसमा पनि अङ्ग्रेजी साहित्यको विद्यार्थी, अनि अङ्ग्रेजी साहित्य अध्ययन गर्न थालिसकेपछि बिस्तारै त्यो आफै प्रतिको एउटा, आफ्नो क्षमता प्रतिको एउटा शङ्काको बीजारोपण भयो सायद म भित्र। अनि मलाई लाग्न थाल्यो मेरो कविताहरू कविता भन्न लायकका छन् कि छैनन्, अब त्यसमा त हामीले कविताका तत्त्वहरू के हुन्, होइन, कविता के हुनुपर्छ कवितामा भन्ने खालका एकदम जटिल लाग्थे त्यतिखेर। ती कुराहरू बुझ्नलाई पनि अब गाह्रो हुन्थ्यो अनि ती सम्पूर्ण कुराहरूले गर्दा चाहिँ अब मेरो कविता कवितै होइन कि भन्ने त्यो शङ्काको बीजारोपण भइसकेपछि लामो समयसम्म कविता लेखन कार्यलाई चाहिँ मैले बन्द चाहिँ गरिनँ। लेख्न चाहिँ मैले लेखिने रहेँ तर त्यसलाई प्रकाशित चाहिँ मैले गरिनँ। अनि त्यसपछि मास्टर्स सकिसकेपछि हाम्रो डिपार्टमेन्टमा सेमिनारहरू हुन्थे अनि त्यो दौरानमा, केही मिटिङहरूको दौरानमा मैले आफ्नो त्यो एउटा डायरी बोकेर लगेको बेलामा एकजना मित्रले देख्नुभयो मेरो कविताहरू अनि उहाँले चाहिँ जबरजस्ती गरेर त्यो पढ्नुभयो, मलाई सुनाउनु पनि लाउनु भयो अनि त्यसपछि त कस्तो राम्रो लेख्दो रहेछौ त भनेर। अब एउटा अङ्ग्रेजी विषयकै प्राध्यापकले चाहिँ राम्रो छ भनिसकेपछि त्यो जुन शङ्काको त्यो जुन बिउ थियो नि, त्यो बिउ हुर्किँदै हुर्किँदै अब बिरुवा अथवा रुख के कति बनिसकेको थियो त्यो मलाई अनुमान त छैन, तर त्यसमा चाहिँ फेरि त्यो बिरुवालाई चाहिँ फेरि मार्ने काम के भन्नु, मतलब शङ्काको बिरुवालाई चाहिँ मार्ने काम र त्यसपछि सृजनाको बिरुवालाई चाहिँ एकदमै मलजल गर्ने काम गर्यो त्यति भनाइले। अनि त्यसपछि मैले बिस्तारै लोकल पत्रिकाहरू जुन छन् त्यहाँ मैले कविताहरू दिन थालेँ अनि त्यो कविताको प्रतिक्रिया पनि निकै सुन्दर आयो। त्यसपछि फेरि 1-2 राष्ट्रिय दैनिक पत्रिकाहरूमा दिएँ, त्यसपछि झन् सुन्दर सुन्दर फिडब्याकहरू आए अनि चाहिँ मैले सोचेँ कि मैले अब यसलाई चाहिँ मैले लेखिसकेका जति कविताहरू छन् त्यसलाई मैले सङ्ग्रहको रूपमा निकाल्नुपर्छ भन्ने मलाई अनुभूति त भयो। तर फेरि पनि कस्तो भयो भने अब कति वर्ष अगाडि लेखेका कविताहरू पनि थिए होइन, अनि त्यसले गर्दा अब त्यसलाई त फेरि मैले सेल्फ एडिटिङ गर्नुपर्छ भन्ने भयो अनि त्यो सेल्फ एडिटिङको पनि प्रोसेस चाहिँ निकै नै लामो भयो मेरो विचारमा. अनि अब 2082 सालमा बल्ल यसले कविताको एउटा पुस्तकको आकार लिन पायो र यहाँहरू माझ मैले प्रस्तुत गर्न सके.
0: हजुर, अब तपाईँको कृतितर्फै अगाडि बढौँ. विशेष त तपाईँको प्रकाशित कृतिमा ब्ल्याक होलमा गीतहरू शीर्षक रहेको छ, यो कविता संग्रह रहेको छ. यो शीर्षक आफै एक हिसाबले हेर्दाखेरि प्रतीकात्मक जस्तो पनि देखिन्छ अनि अर्थपूर्ण छ जस्तो पनि देखिन्छ. यहाँ फेरि दुईटा शब्दलाई जोडेर एउटा शीर्षक तपाईँले दिनुभएको छ. यो शीर्षकमै जाउँ न, तपाईँले यो शीर्षक कसरी रोज्नुभयो?
1: यो शीर्षक चाहिँ अब कविता हो र म साहित्यको विद्यार्थी भएको नाताले जहिले पनि एउटा बलियो अनुभूति म भित्र छ. त्यो के हो त भन्दा कविता भनेको के हो भनेर आउँछ नि सबैभन्दा पहिला. र कविता भनेको के हो भन्दा कविता भनेको भावनाहरूको अभिव्यक्ति मात्र अवश्य पनि होइन. भावनाको अभिव्यक्ति मात्रैले कविता कहिले पनि बन्दैन. कविताका पनि केही एउटा निश्चित शर्तहरू हुन्छन्, त्यो शर्तहरू पालना गर्नै पर्छ र सबैले गरेकै हुन्छन् भन्ने त छैन. तथापि हामीले अरू विधाहरूबाट कवितालाई कसरी छुट्याउँछौँ त भन्दा कवितामा अभिव्यक्त गर्नको लागि स्थान र त्यो स्पेस भन्छ नि थोरै हुन्छ, होइन, त्यो स्थान थोरै हुन्छ र थोरै स्थानमा हामीले धेरै कुराहरू त्यहाँनिर भन्न खोजिरहेका हुन्छौँ. र कसरी भन्ने त भन्दा जहिले पनि हामीले त्यहाँ केही आधारहरू केही सहयोगहरू लिन्छौँ, जस्तो त्यो सहयोगहरू केबाट लिन्छौँ त भन्दा बिम्ब प्रति होइन यस्ता कविताका तत्त्वहरूको हामी सहयोग लिइरहेका हुन्छौँ कुनै पनि कविले र अनि हाम्रा भावनाहरू अभिव्यक्त गरिरहेका हुन्छौँ. यो सङ्ग्रहमा पनि एउटा कवितामा चाहिँ मैले मेरो बाल्यकाल अनि मेरा दिदीहरू मेरा आफन्तजन अझ विशेष गरेर दिदीहरूसँग बहिनीहरूसँग बिताएको जुन समय हुन्छ नि त्यो समय अहिले फर्केर मैले त्यो खोज्दा हामी फेरि पनि भेट भएकै अवस्थामा पनि त्यो समय त फेरि हामीसँग छैन. अनि त्यो कहाँ गयो होला त भन्दा त्यो पक्कै पनि त्यो ब्ल्याक होलमा गए. ती सम्बन्धहरू त्यो नजिकपना ती सबै आत्मीयता त्यो सबै ब्ल्याक होलमा गए. अनि ब्ल्याक होल भनेको चाहिँ कस्तो स्थान हो त्यो हामीलाई थाहा छँदैछ होइन. अब त्यहाँबाट चाहिँ केही पनि कुरा प्रकाश समेत त्यहाँबाट बाहिर निस्कन सक्दैन. भनिसकेपछि अब त्यो मोमेन्ट त त्यो पल त फेरि पनि त्यो बाहिर त आउन सक्दैन. हामी त्यही पललाई त फेरि रिक्रिएट गर्न सक्दैनौँ, जिउन त सक्दैनौँ. भनेपछि त्यो कहाँ गयो होला त ती भन्दा ब्ल्याक होलमा गयो होला भन्ने हिसाबले एउटा कवितामा त्यो शब्द थियो. अनि साथीहरूले भन्नुभयो कि यो खुब सुन्दर शब्द छ भनेर. अनि पछिबाट मैले पनि सोचेँ अलिकति केही फरक पनि हुन्छ किनभने ब्ल्याक होलमा तर गीतहरू कसरी गीतहरू गुन्जिन सम्भव छ त भन्ने एउटा कौतूहलता पनि त हुन्छ नि त मानिसहरूलाई होइन. अनि त्यो फेरि शीर्षकले अलिकति सान्दर्भिक खालको कौतूहलता सृजना गर्यो भने त त्यो सुन्दर पनि हुन्छ. अनि कवितामा चाहिँ यो सम्भव छ है, साँच्चै चाहिँ सम्भव छैन. ब्ल्याक होलमा गइसकेपछि त्यो सकियो रीति हो, प्रकाश समेत फर्केर नआउने भनेपछि त त्यस्तो स्थानमा तर गीतहरूको गुञ्जन चाहिँ फेरि फर्केर आउन सक्छ भन्ने एउटा प्रतीकले एउटा सुन्दर अर्थ दिन्छ भन्ने अनुभूति भएर अनि यो शीर्षक राख्यो.
0: अब हामी यो संवादलाई केही समय रोकेर एउटा तपाईँको रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि फेरि हामी संवादमा फर्किनेछौँ. हामी विविध पाटोमा कुराकानी गर्ने नै छौँ. तपाईँको पछिल्लो नयाँ जिम्मेवारीको बारेमा पनि हामी चर्चा गर्ने नै छौँ. अहिलेको लागि तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ.
1: हस्, मैले यहाँ मेरा 45 कविताहरू छन्, त्यसमध्येमा अहिलेसम्म खासै अब नसुनाएको कविता एउटा वाचन गर्न चाहे. यो कविता चाहिँ मैले नसुनाउनुको कारण थियो किनभने मेरो आमाको मृत्युपछि त्यो मोमेन्टले मलाई एकदम धेरै हानि राख्यो भनौँ न, मस्तिष्कमा त्यो एकदम ओहोर दोहोर गरेको गरे गर्यो. अनि त्यसपछि मैले यो कवितामा यी शब्दहरू मार्फत त्यो मेरो एउटा मोमेन्टलाई मेरो अनुभूतिलाई प्रस्तुत गरेको थिएँ र मैले त्यो कविता पुरै पढिसक्न म सक्छु कि सक्दिनँ भनेर मलाई हिम्मतै नआउने के, त्यही भएर म पढ्दिनँ थिएँ. तर अब आज चाहिँ मैले अलिकति हिम्मत जुटाउन लागिरहेको छु, यो विदाई आमा शीर्षकको कविता प्रस्तुत गर्न लागिरहेको छु. हजुर. निर्वाण प्राप्त गरेको बिच्छु जस्तै बर्सातमा नुहाएर स्निग्ध भएको फुल जस्तै आमाको काखमा मस्त निदाएको बालक जस्तै आभायुक्त आकर्षक निश्चल मुहार लिएर लडिरह्यौ तिमी चिसो भुइँमा चुपचाप. हेरिरहे मैले अपलक तिम्रा अर्धखुल्ला आँखाहरू, छोइरहे तिम्रा चिसा हातहरू, मुसारिरहे नरम गाला. अह झिम्किएनन् मायाले ती आँखा, अह झिम्किएनन् मायाले ती आँखा, समातेनन् तिनले मेरो हात, भएनन् मुस्कानमा चौडा गालाहरू, भएनन् मुस्कानमा चौडा गालाहरू. सायद प्रियजनको पर्खाइमा अपलक बिछिएका परेलीहरूले भुले होलान् झिम्क्याउनु भनेको माया दर्शाउनु हो, स्पर्शको अभावमा कठाङ्रिएका हातहरूले बिर्से होलान् हात समाउनु भनेको माया साटासाट गर्नु हो, विरहमा ओइलाएका मुहारले बिर्सिए पक्कै मुस्कान फुलाउनु भनेको मायाको खेती फस्टाउनु हो, तिमीले त्यही दिन त हो गुनासाहरू मन दुखाइहरू सबै बिर्सिएर बिना कुनै संकेत हाम्रो सूर्य झ्याप्प निभाएको हाम्रो जीवनमा भुइँचालो ल्याएको हाम्रो हृदयमा कहिल्यै ननिम्ने डढेलो सल्काएको तिम्रो बहिर्गमनसँगै हराए चाडबाडका उमङ्ग दसैँको वासना तिजको डर बेपत्ता भए आशीर्वचन मायालु निम्तो कोसेली पात तिम्रो बहिर्गमनसँगै हराए चाडबाडका उमङ्ग दसैँको वासना तिजको डर बेपत्ता भए आशीर्वचन मायालु निम्तो कोसेली पात तिम्रो अनुपस्थितिमा रह्यो त फगत दिगो सन्नाटा रित्तो मन भिजेको परेली आल्लामा झुन्डिएका तिम्रा लुगा बारीमा फुलेका तिमीलाई मनपर्ने पारिजात बेसरी तिम्रो याद दिलाउने तिमीले हुर्काएको कटहरको रुख बेसरी तिम्रो याद दिलाउने तिमीले हुर्काएको कटहरको रुख धन्यवाद
0: हजुर बिदाई आमा शीर्षकमा एकदमै मार्मिक कविता भर्खरै वाचन गर्नुभयो विशेष त बिछोड पछिको क्षण कस्तो हुन्छ भन्ने अनुभूतिहरू समेटिएको कविता भर्खरै वाचन गर्नुभयो अब फेरि पनि हामी संवादमै फर्किन्छौँ अब केही कुरा गरौँ नेपाली कविता लेखनको कस्तो छ अवस्था भन्ने विषयमा केही चर्चा परिचर्चा गरौँ यही मौकामा पछिल्लो समय अथवा समकालीन नेपाली साहित्यको कुरा गर्दा त्यसमा पनि कविता लेखनको कुरा गर्दाखेरि अहिले कविता त्यसमा पनि नेपाली कविताको अवस्था कहाँ पुगेको छ कुन चरणमा आइपुगेको अनुभूति गर्नुभएको छ तपाईँ सर्जकको हिसाबले भन्नुपर्दाखेरि यसमा
1: हजुर पछिल्लो समयको कविताहरूलाई निहाल्दा मैले चाहिँ के पाएको छु भने जस्तो यो कविताको पनि हामीले युग युग भनेर एक हिसाबले युगको निर्माण गर्छन् हरेक युगमा एकजना कवि हुन्छन् जसले एउटा नयाँपन कवितामा बोकेर ल्याउँछन् र त्यो नयाँपन भनेको चाहिँ त्यसको त्यो थिम पनि हुन्छ र त्यसको स्टाइल पनि हुन्छ प्रेजेन्टेसन पनि हुन्छ यो दुईटा प्रस्तुतिको शैली र विषयवस्तुको प्रस्तुति भनौँ न दुवै कुराको प्रस्तुतिले एउटा युगको निर्माण हुने गरेका छ त्यो हामीलाई थाहा छँदैछ होइन त्यो अब हामीले फेरि दोहोऱ्यायौँ भने त्यो अलिक हामीलाई धेरै रुचिको विषय नहुन सक्छ म थोरै मात्रै कुरा गर्नुपर्दाखेरि जस्तो भूपीको पनि एउटा युग हो भनेर हामी मान्न सक्छौँ र भूपीको युगले यति धेरै हामी प्रभावित भएछौँ कि त्यसपछिका दशकौंसम्म भूपीकै त्यो विषयवस्तु र भूपीको शैलीबाट हामी निस्किन नसकेको अवस्था पनि देखिएको थियो नेपाली एउटा साहित्य जगतमा हामीले हेर्नुपर्दा त्यसपछि मैले विशेष गरेर अनुभूत गरेको कुरा चाहिँ के हो भने एकदमै कोमल कविताहरू कोमल विषयवस्तु कोमल प्रस्तुति आफूलाई चित्त नबुझेका होइन आफूले आवाजकै रूपमा उठाउनु पर्ने आवाजहरू पनि एकदमै कोमल ढङ्गले साँच्चै नै त्यो कविकै ढङ्गले उठाउनु भयो रमेश क्षितिजलाई मैले त्यसरी अब रमेश क्षितिजको युग भन्न चाहेँ क्या मैले चाहिँ अनि रमेश क्षितिजले त्यो युगको सृजना गरिसकेपछि फेरि त्यो कोमल युगलाई पछ्याउने एउटा जमात हामी धेरै होइन पाउँछौँ कविताको क्षेत्रमा त्यसपछि फेरि हामीले अर्को पनि यहाँ के अनुभूति गर्न सक्छौँ भने यो जनआन्दोलन पछिको एउटा फेज आयो त्यसमा चाहिँ आफ्नो आवाज पनि मुखारित गर्नुपर्छ महिलाहरूले पनि आफ्नो आवाजलाई

0: त अब ओज सबै साहित्य आवाजलाई एउटा कविताबाट नै यस्तो ढङ्गले मुखारित गर्नुभएको छ कि अब त्यो लेभलमा अरू महिलाहरूले आफ्नो अधिकारको लागि लेखेका कविताहरू त्यो लेभलमा पुग्छ कि पुग्दैन त, पुग्न सक्छ कि सक्दैन भन्ने एउटा मापन, एउटा त्यो मेजरिङ यार्ड भन्छ नि, त्यस्तो त्यस्तो प्रकारको मैले उहाँलाई पनि पाएको छु। र फेरि पछिल्लो समयमा अब अरू पनि हुनुहुन्छ होइन, समकालीन कविहरू धेरै हुनुहुन्छ, अब कुन्ता दिदी पनि समकालीन नै अहिलेसम्म सृजना गरि नै रहनु भएको छ, त्यसपछि प्रगति राईले पनि लेख्नुभएका कविताहरू पनि हामीले त्यस्तो पाउँछौँ, धेरै हुनुहुन्छ। अनि महिलाको मात्रै कुरा त गरे होइन, तर मैले चाहिँ एउटा जस्ट उदाहरण मात्रै दिँदाखेरि हजुर पछिल्लो समयमा सर्जकहरूले। अनि अर्को कुरा चाहिँ फेरि हामीले के बोध गरेको छौँ भने कुरा पनि आउँछ कि नेपाली साहित्य, म अङ्ग्रेजी साहित्यको पनि विद्यार्थी भएको हुनाले होला सायद होइन, अनि कहाँ छ त हामी, कहाँनिर छौँ त विश्व साहित्यसँग दाजेर हेर्दा भन्ने कुरा पनि आउँछ। अब विश्व साहित्यमा हेर्दाखेरि चाहिँ विश्व साहित्यको लेभलमा हामी कसरी पुग्ने त भन्दा त्यसको निर्माण हामी आफैले गर्ने हो। विश्व साहित्यकारहरूले यसो यसो गरे त्यही भएर हामी यसो गर्ने भन्ने होइन। जब हामीले हाम्रा कुराहरू होइन, हाम्रा कुराहरू, हाम्रा संस्कृतिका कुराहरू, हाम्रा भूगोलका कुराहरू विषयवस्तुको हिसाबले त्यहाँ प्रस्तुत गर्छौँ, त्यो हाम्रो आफ्नोपन हुन्छ जसले हामीलाई विश्व स्तरको कवि बनाउनमा र हाम्रो नेपाली साहित्यलाई, नेपाली कवितालाई विश्व स्तरमा पुर्याउनलाई सहयोग गर्छ। एउटा त्यो भयो। अर्को कुरा, कवि भइसकेपछि आफ्नो भूभागसँग, आफ्नो संस्कृतिसँग एकदम सचेत जानकार त हुनै पर्यो, र विश्वमा के भइरहेको छ त्यो कुरासँग पनि फेरि कविले उत्तिकै सचेत र जानकार हुन जरुरी छ। किनभने विश्वले चाहिँ हामीले विश्वमा भएका घटना परिघटनाहरू प्रति हाम्रो अवधारणा के छ त त्यो विश्वले पनि त जान्न खोजिरहेको हुन्छ नि त होइन। हाम्रो आवाज कस्तो छ, हामी कतिको एकदम पावरफुल भएर स्ट्रङली आफ्नो भोइसलाई राख्न सक्छौँ, विश्वले बनाएको मानकलाई हामी कतिको च्यालेन्ज गर्न सक्छौँ भन्ने कुरा पनि हो। त्यसमा अब प्यालेस्टाइन हरूको त्यो जुन मुद्दा थियो, हामीले भर्खरै केही महिना अगाडि, सायद वर्ष त पुगेको छैन होला, विनोद विक्रम केसीले लेख्नु भएको एउटा कविता थियो कि होइन, त्यो प्यालेस्टाइनी आमाहरूमाथि लेख्नु भएको कविता थियो। त्यो कविताले हामीलाई चाहिँ, मलाई अनुभूति भयो कि हामीले विश्वको अवस्थालाई एकदमै सूक्ष्म ढङ्गले अवलोकन गरेर अनि त्यसप्रति विमत्ति साह्रै नै सुन्दर ढङ्गले कवितामा व्यक्त गर्न सक्ने क्षमता हामी नेपाली कविहरूमा पनि आइसकेको छ भन्ने एउटा उदाहरण त्यो पनि हो होइन। अनि म जहिले पनि कुरा गर्ने गर्छु, प्रकाश थामसँग हुनुहुन्छ होइन पूर्वकै, उहाँले चाहिँ एउटा हरित ग्रह जस्तो लाग्छ, मैले अब शीर्षक बिर्सेको हुन सक्छु तर त्यहाँभित्रको कन्टेन्ट मलाई याद छ, उहाँले चाहिँ राउटेहरूको होइन उनीहरू सशक्त रूपले चाहिँ सहरमा आए भने कस्तो हुन्छ होला भनेर यस्तो सुन्दर परिकल्पना गरेर, अनि उनीहरूको आवाजलाई होइन, अब हामीले भुइँ मान्छेको आवाज भन्छौँ नि, उनीहरूको त आवाज आफूले साहित्यमा उनीहरूले व्यक्त गर्न सकिरहेका छैनन् किनभने नेपाली भाषामा उनीहरूको पहुँचै छैन अहिलेसम्म त होइन, अभिव्यक्त गर्न नसकेको अवस्थामा उनीहरूको अवस्थालाई अवलोकन गरेर उहाँले लेख्नु भएको कविता हेर्दाखेरि पनि मलाई चाहिँ त्यो विश्वस्तरकै कविता लाग्छ कि। त्यसैले नेपाली कविताहरूको पछिल्लो समय हेर्दाखेरि एकदम मलाई चाहिँ सन्तुष्टिजनक नै लाग्छ, सन्तोषजनक लाग्छ, र विश्वकै लेभलमा पनि हामीले भाषाको कारणले मात्रै पुग्न सकिरहेको छैनौँ होइन भनेदेखि चाहिँ त्यो स्तरको कविताहरू पनि आएकै छन्।
1: अब यही प्रसङ्गमा तपाईँहरू जस्तो जो अङ्ग्रेजी साहित्यमा पनि
0: हजुर
1: निरन्तर अध्ययन अध्यापन गरिराख्नु भएको छ, सँगसँगै नेपाली साहित्य सिर्जना पनि गरिराख्नु भएको छ, विश्व मञ्चमा नेपाली साहित्यको उपस्थिति पछिल्लो समय हेर्ने हो भने एकदमै कम मात्र भएको हामी पाउन सक्छौँ। छिटपुट रूपमा उपस्थिति छ, सशक्त उपस्थिति भए पनि त्यो मात्रात्मक रूपले कम छ। अब यस्तोमा तपाईँहरू जस्तो सर्जकहरूले त्यो परिपूर्ति गर्नको लागि कस्तो भूमिका खेल्नुपर्छ जस्तो लाग्छ तपाईँलाई? मैले यो प्रश्न किन पनि राखिरहेको छु भन्दाखेरि, नेपाली साहित्य राम्रो हुँदा हुँदै पनि अनुवादको कमीका कारणले गर्दाखेरि विश्व मञ्चमा पुग्न नसकेको एउटा हामीले त्यो ज्वलन्त उदाहरण देखिरहेका छौँ। यसमा सर्जकहरू कति सचेत हुनुपर्छ या त्यसलाई राज्यले कसरी अगाडि बढाउनु पर्छ र साथ दिनुपर्छ जसको कारण नेपाली साहित्य पनि विश्व मञ्चमा सशक्त ढङ्गले अगाडि बढ्न सक्छ, त्यसमा के भन्नुहुन्छ?
0: यसमा त मेरो एकदम क्लियर पिक्चर छ धेरै पहिलादेखि नै, किनभने म पनि अब अङ्ग्रेजी साहित्यको विद्यार्थी अनि फेरि कलम चाहिँ नेपाली साहित्यमा चलाउने भएको हुनाले यो कुरालाई चाहिँ मैले जहिले पनि सोचिरहन्थे कि सबैभन्दा पहिला सर्जकले त आफ्नो काम गरिसक्नुभयो, सर्जकले गरिसक्नुभयो र एकदमै विश्व स्तरकै सृजना पनि गरिसक्नु भएको छ। अब गर्ने काम भनेको कसको हो भने प्रमुख काम चाहिँ एउटा भयो ट्रान्सलेटरको होइन, तर हाम्रो फोकस चाहिँ त्यसमा मात्रै छ कि ट्रान्सलेसन भएन, ट्रान्सलेटेड भएर मात्रै विश्वमा पुग्ने होइन, विश्वमा पुर्याउने काम भनेको चाहिँ रिभ्युअरहरूको होइन, रिभ्यू लेख्नुहुन्छ नि समीक्षकहरूको हो र समालोचकहरूको हो भन्ने कुरा चाहिँ मैले अनुभूत गरेको छु। किन भन्नुहुन्छ भने हामीले जस्तो अङ्ग्रेजीमा लेख्छौँ हामी रिसर्च पेपरहरू, मिनी रिसर्चहरू, जति पनि रिसर्चहरू छ

0: हामीले हाम्रो मिडियम अङ्ग्रेजी हुन्छ, त्यसमा हेर्ने दृष्टिकोण पनि त्यो थ्योरीहरू पनि हामीले अङ्ग्रेजी नै लगाउँछौँ होइन, तर टेक्स्ट चाहिँ हामीले अब हाम्रो केसको कुरा गर्ने हो भने मैले नै पनि मेरा पिएचडीका जति पनि मेरा ती टेक्स्टहरू छन् ती 6 टेक्स्टहरू सबै मेरो नेपाली नै छन् के, अनि त्यसपछि हामीले इन्टरनेसनल सेमिनारहरूमा भाग लिँदा पनि नेपाली टेक्स्टमै हामीले आफ्नो पेपरहरू प्रेजेन्ट गर्छौँ। र एउटा मेरो आफ्नै अनुभवको एउटा सानो उदाहरण के दिन चाहन्छु भने अब कविता मात्रै होइन समग्र साहित्यको कुरा गरिरहेको छु म। मैले चाहिँ नयनराज पाण्डेको जियरा कथा सङ्ग्रहबाट एउटा कथा मैले त्यो पेपर प्रेजेन्ट गरेका थिएँ। त्यो पेपर प्रेजेन्ट गरिसकेपछि विभिन्न देशबाट आउनुभएका त्यहाँ सहभागीहरूले एकदम धेरै उहाँहरूले इन्ट्रेस्ट देखाउनु भयो के, अनि सोध्न थाल्नुभयो यसको अङ्ग्रेजीमा छ कि छैन ट्रान्सलेसन, हामीलाई एकदम जान्न इच्छुक भयो, राइटर को हो होइन, हामीलाई डेफ्थमा जान्न छ भनेर भन्नुभयो। भनिसकेपछि त पुर्याउने त्यसरी हो भन्ने मलाई लाग्छ होइन। त्यो इन्टरनेसनल फोरममा अहिले फेरि पुग्न सजिलो पनि छ किनभने हामीले इन्टरनेसनल जर्नलहरूको लागि पनि हामीले आर्टिकलहरू पब्लिस गरि नै राखेका छौँ, मेरै पनि भएको छ होइन, अनि बुक च्याप्टर जस्तो युएसको लागि एउटा बुक च्याप्टर मैले पनि लेखेर नेपालकै अर्चना म्यामको एउटा कथा, त्यसपछि सम्राट उपाध्यायको एउटा कथा, अनि उषा शेरचन दिजुको एउटा कथा, उहाँहरू तिनजनाको 3 कथालाई लिएर मैले एउटा बुक च्याप्टर लेखेँ। अब त्यो मलाई लाग्छ राउटलेज पब्लिकेसनबाट होला। अब त्यो पब्लिस भयो भने त इन्टरनेसनल्ली कमसे कम हाम्रो रचनाहरू पनि त्यहाँ पुग्यो नि त होइन। पहुँचको कुरा जहिले पनि म भन्छु कि पहुँच सबैभन्दा जरुरी छ। राम्रो भएर पनि त्यहाँ दृष्टि पुगेन भने त्यो त पुग्न सक्दैन फोरममा। अनि यो 2 काम गर्नु पर्यो। अब सरकारले पनि के गर्नु पर्यो भन्दा यसरी समालोचनाको क्षेत्रको लागि के गर्न सकिन्छ, योजनाहरू ल्याउनु पर्यो। र ट्रान्सलेसनको चाहिँ हामीले के भन्छौँ भने अलिक गाह्रो छ स्थिति होइन, पुअर भन्छ नि, किन भन्दा बाहिरतिर हेर्नुहोस् न, अब त पुरस्कार नै पायो भने पनि ट्रान्सलेटेड बुकले पुरस्कार पायो भने त्यो राइटरले जति पारिश्रमिक चाहिँ अथवा पुरस्कार मनी होइन प्राइज मनी चाहिँ ट्रान्सलेटरले पनि पाइरहनु भएको हुन्छ। अनि त्यसपछि ट्रान्सलेटेड बुकहरूको लागि पब्लिकेसन हाउसले पनि राइटरकै बराबरमा त्यो रकम प्रदान गरिरहेको हुन्छ र उसको समाजमा प्रतिष्ठा पनि उत्तिकै हुन्छ। तर नेपालको केसमा मोस्टली हामीले हेर्दा के देख्छौँ त भन्दाखेरि एकातिर त्यो प्राइज मनी छँदै छैन, अहिलेसम्म राखेकै छैन। अर्को कुरा हेर्नुहुन्छ भने पब्लिकेसन हाउसहरूले पनि अब मलाई थाहा भएसम्म होइन त्यति धेरै उनीहरूले अब त्यो रोयल्टी पाउने अथवा पारिश्रमिक पाउने मलाई थाहा भएसम्म त्यति चित्त बुझ्दो छ जस्तो मलाई लाग्दैन। अनि रोयल्टीकै कुरा गर्दाखेरि अब राइटरले पाउँछ भने कन्ट्रिब्युसन त उसको पनि हुन्छ किनभने ट्रान्सलेसन भनेको रिक्रिएसन हो नि त होइन, उसले रिक्रिएट गरेको हुन्छ, उसको पनि एकदम धेरै आफ्नो क्रिएसन त्यहाँ क्रिएटिभिटी समय गएको हुन्छ भने त्यो रोयल्टीको पनि व्यवस्था गर्नुपर्छ होला नि त। त्यसको लागि सबैभन्दा पहिला के अब फेरि जुनसुकै देश पनि कसरी चल्छ त होइन, त्यसलाई इम्प्लिमेन्टेसन कसरी गर्न सकिन्छ त भन्दा कानुन बनाउनु पर्ने हुन्छ होइन। त्यही भएर चाहिँ यसरी हामीले गयौँ भने र एकदमै राम्रो ट्रान्सलेसन भयो भने एउटा त्यो ट्रान्सलेटेड बुक विश्व बजारमा पुग्छ। तर विश्व बजारमा पुगेर पनि नरेन्द्र काङमाङ होला है, मैले उहाँको त्यो थर जहिले पनि झुकिन्छ, उहाँले भन्नुभएको थियो कि तारा राईको छापामार युवतीको डायरी उहाँहरूले चाहिँ ट्रान्सलेटेड गरेर अनि त्यसपछि उहाँबाट पब्लिकेसन गराएर होइन विदेशकै त्यो पब्लिकेसन हाउसबाट कति धेरै पे गरेर पब्लिस गराउनु भयो अरे, तर बिक्री छैन। त्यही भएर बिक्री हुनु भनेको चाहिँ पैसा आउनु मात्रै होइन, रिडरहरूमा पुग्नु हो नि त। रिडरहरूमा पुग्न पुर्याउने काम चाहिँ फेरि कसले गर्न सक्छ त भन्दा समालोचकहरूले गर्ने हो, समीक्षकहरूले गर्ने हो, र जसले अङ्ग्रेजीमा कलम चलाउनुहुन्छ नि हो उहाँहरूले गर्ने हो। त्यही भएर यो 2 क्षेत्रलाई, एउटा ट्रान्सलेसनको क्षेत्र र अर्को समालोचना र समीक्षाको क्षेत्रलाई सँगसँगै लानुपर्ने हुन्छ।
1: हजुर, अब म ठ्याक्कै तपाईँलाई तपाईँको जुन नयाँ जिम्मेवारीमा, भर्खरै तपाईँ नयाँ जिम्मेवारीमा हुनुहुन्छ, नेपाल प्रज्ञा प्रतिष्ठानको राज्य सभा सदस्य हुनुभएको छ, नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली साहित्यको उत्थान र प्रवर्धनमा काम गरिराखेको छ, यो भर्खरैको जिम्मेवारी र अहिले भर्खरै तपाईँले जुन प्रसङ्ग निकाल्नुभयो, अब यो जोडिन आइपुग्छ, यसलाई अब कसरी अगाडि बढाउने या आफ्नो भूमिका त्यहाँ प्रस्तुत गर्दै गर्दाखेरि तपाईँको प्राथमिकता के हुन्छ नेपाली साहित्यको विकासमा, विशेष गरी अहिलेको जिम्मेवारी सम्हाल्दै गर्दाखेरि त्यहाँबाट कसरी अगाडि बढ्ने केही सोच बनाउनु भएको छ? तपाईँलाई बधाई पनि छ।
0: थ्याङ्क यू। यसमा मलाई के लाग्छ भने जस्तो मैले त्यो जिम्मेवारी पाएको भए पनि नपाएको भए पनि म त जिम्मेवार जहिले पनि हो। म जिम्मेवार किन हो भने म साहित्यको विद्यार्थी हुँ, त्यही भएर पनि म जिम्मेवार हो। म साहित्य नै पढाउँछु, त्यही भएर पनि म पहिलादेखि नै म जिम्मेवार नै थिएँ र त्यसपछि मैले साहित्य पनि सृजना गरिरहेको छु र मेरो त्यो जिम्मेवारी जबसम्म म बाँचुन्जेलसम्मको जिम्मेवारी हो त्यो। त्यही भएर त्यो पद पाए पनि नपाए पनि मैले मेरो जिम्मेवारी मैले पुरा गरिरहेकै थिएँ। मैले अघि पनि भने होइन, जस्तो हामीले वेस्टर्न थ्योरिस्टहरूको पर्सपेक्टिभबाट नेपाली टेक्स्टमा म मैले नै 50 आर्टिकलहरू लेखेको छु र अब ती आर्टिकलहरू वेबमा छन्, संसारभरिका मानिसको पहुँचमा छन्। जब उनीहरूले पढ्छन्, पढ्दाखेरि उनीहरूले नेपाली साहित्यको बारेमा जानकारी त पाउँछन् नै होइन। त्यसपछि हामीले चाहिँ के गर्छौँ भने, जे भए पनि हामी त यो देशको हो नि, हामीले हाम्रो देशकै साहित्यको सेवा गर्नुपर्छ भनेर विद्यार्थीहरूलाई सबै टेक्स्ट हामी नेपाली दिन्छौँ। उनीहरूले अङ्ग्रेजी मिडियममा अनि त्यही अङ्ग्रेजी थ्योरिस्टहरू प्रयोग गर्छन् तर नेपाली टेक्स्टमा गर्छन्। भर्खरै पनि मैले मेरा विद्यार्थीहरूलाई यो वर्ष प्रकाशित भएका 10 टेक्स्टहरू दिएर हामीले रिसर्च गर्न लगाइरहेका छौँ होइन। उनीहरूको जुन त्यो कम्पलसरी गर्नुपर्छ नि थेसिस राइटिङ, हामी त्यो गराउँछौँ। भनेपछि साहित्यको सेवा त जहिले तैले छ, ओतप्रोत नै भइरहेको छ, गरिराखेको पनि आफूलाई अनुभूति भएको छ। अब यो जिम्मेवारीको कुरा
1: नीतिगत
0: हो, अब यहाँ चाहिँ त्यो त मैले बाहिरबाट हो, कति कुराहरू मलाई गर्न मन लागेको छ होला होइन, यस्तो गर्न पाए हुन्थ्यो होला, प्लानहरू हुन्छ दिमागमा होइन, अझै यो गर्न पाएको भए राम्रो हुन्थ्यो भन्ने हुन्छ नि त। अनि त्यो अब बाहिर बसेको मानिसले त गर्न सक्दैन। अब यहाँ बस्दा पनि हुन त म अब प्राज्ञ सभाको सदस्य मात्रै हो, तर पनि मैले त्यहाँनिर परिषदका सदस्यहरू हुनुहुन्छ, कुलपतिज्यू हुनुहुन्छ होइन, उहाँहरूप्रति मेरो त अब मेरो आवाज त मैले प्रत्यक्ष रूपमा पुर्याउन सक्ने ठाउँमा त म छु अहिले त। त्यही भएर मलाई चाहिँ सबैभन्दा पहिला के लागेको छ भने, यहाँ मानिसहरूको गुनासो छ के, साहित्य पढिँदैन, झन् नयाँ जेनेरेसनकाहरूले साहित्य पढ्दै नपढेपछि सृजना कसरी गर्ने। अनि यसमा चाहिँ फेरि पढ्ने र सृजना गर्ने कुरा मात्रै होइन, सबैभन्दा महत्त्वपूर्ण कुरा के हुन्छ भने, हामीले हाम्रो कल्चरलाई होइन, कल्चर भनेपछि भाषा पनि आइहाल्यो, हाम्रा ती संस्कृतिका विभिन्न पाटोहरू हुन्छन्, अनुभूतिहरू हुन्छन्, एउटा नेपाली भएर हुर्किँदै गरेको मानिसको, त्यसलाई आफ्नो भाषामा यदि हामीले साहित्य सृजनामा लागेनौँ भने, किनभने साहित्य सृजना गर्नु भनेको एउटा डकुमेन्टेसन गर्नु हो नि त। अनि अहिलेको युगमा चाहिँ जस्तो पहिला कस्तो हुन्थ्यो, ओरल ट्रान्समिसन, जस्तो अब ओरल्ली त्यो स्टोरी भन्ने, अनि अर्को पुस्ताले सम्झिँदै जान्थ्यो, कति बिर्सिन्थ्यो पनि होला, तर पनि उनीहरूले त्यसरी जगर्ना गरेर राखेका थिए। अब त्यो परम्पराबाट त हामी विमुख भइसक्यौँ होइन, अब कसले कथा सुनाउने, खै कथा सुनाउने, सुनि हजुरआमाका कथा सुनिदिने बालबच्चा खै त अहिले छैनन् नि त, पुस्तै हरायो नि त। अब त्यो पुस्तालाई चाहिँ साहित्यमा जोड्नु, मैले अहिले सबैभन्दा ठुलो च्यालेन्ज मैले त्यो देखेको छु, त्यसमा हामीले काम गर्नुपर्छ भन्ने मलाई लागेको छ। र त्यसको लागि चाहिँ अब ती नयाँ पुस्ताहरूलाई हामीले साहित्यमा कसरी जोड्ने भन्ने प्लान हामीले त्यहाँ खर्च गर्नुपर्नेछ। त्यो हाम्रो बुद्धि अब होइन, त्यहाँ हाम्रो श्रम योजनाहरूमा हामीले त्यहाँ नीतिहरू अब के कसरी गर्न सकिन्छ त्यहाँ गर्नुपर्छ भन्ने मलाई लागेको छ। अनि यो नयाँ जेनेरेसनलाई चाहिँ त्यो त्यति काम गर्नको लागि एउटा मेरो एकदम सिम्पल प्लान छ क्या, अरू केही पनि छैन, मेरो दिमागमा आएको छ एकदम सिम्पल। म जहिले पनि के भन्ने गर्छु भने, अहिले त अब प्री नर्सरीदेखि नै बच्चाहरूलाई जस्तो 2-2.5 नै स्कुलमा पठाउने, प्ले ग्रुपदेखि नै पठाउने गरिन्छ नि त। अनि त्यहाँ हामीले के थमाइदिन्छौँ त भन्दाखेरि, त्यहाँ रपन्जेलको स्टोरी होइन, त्यसपछि हजुरको त्यो सबै अङ्ग्रेजी साहित्यका होइन स्टोरीहरू उनीहरूले पढ्छन्, अनि त्यो ह्यान्सल एन्ड ग्रेटेल तिनीहरू पढेर उनीहरू हुर्किन्छन्। भनेपछि उनीहरूले त्यहाँ त नि कस्तो हुन्छ भने, त्यहाँ संस्कृति, धर्म, समाज, त्यो एउटा साधारण किताब मात्रै हुँदैन, त्यो चित्र कथा मात्रै हुँदैन, त्यहाँ त्यो सम्पूर्ण कुराहरू त्यहाँ आएको हुन्छ हेर्नुहोस्। अनि त्यही कुरा चाहिँ उसको मस्तिष्कमा प्रतिबिम्बित हुने हो। उसले भाषा मात्रै अङ्ग्रेजी सिकिराखेको छैन, उसले चाहिँ सम्पूर्ण त्यो संस्कृति नै बाहिरको सिकिरहेको छ। अब हामीले त्यस्ता किताबहरू स्कुलहरूमा पनि त्यो प्ले ग्रुपदेखि नै बच्चाहरूले चित्र हेर्दाखेरि पनि टिका लगाइराखेको, ढोल बजाइराखेको हेरोस् न, नेपाली संस्कृति झल्काउने खालको हो त्यो, हेरोस् न होइन, यस्तो सेतो फेटा लगाएको, पटुका बाँधेको, यसरी तान बुन्दै गरेको के छन् त नेपाली संस्कृतिमा, त्यो मैले थोरै मात्रै अब उदाहरणहरू दिएँ, त्यो चित्रहरू हेरोस्, एउटा शब्द मात्रै सिक्यो भने पनि उसले एक वर्षभित्रमा हजारौंवटा शब्दहरू सिकिसकेको हुन्छ होइन। अनि त्यसपछि के हुन्छ भने रुचि जाग्छ। जस्तो मैले, म अङ्ग्रेजीकै विद्यार्थी भए तापनि सुरु सुरुमा हामीलाई त्यो बुझ्न एकदम गाह्रो हुन्थ्यो। अब ग्रिक मिथको कुरा गरेका छ होइन, ग्रिक माइथोलोजी भन्छ, यतापट्टि बाइबल सबै बुझिसकेन भने त्यो प्याराडाइज लस्ट केही बुझिँदैन होइन, अनि यतापट्टि महाभारतको कथा भएको थियो भन्दा म मजाले बुझ्थेँ नि त, मलाई इन्ट्रेस्ट पनि लाग्थ्यो नि त, त्यो त मैले एक्जाम पास गर्नुपर्छ भन्ने हिसाबले कर बलले पढेर मैले पार लगाएँ भनौँ न होइन। हामी अब त्यो अब
1: जो पनि पूर्वीय संस्कृति
0: छैन छैन, अनि त्यसपछि हामी डिस्कनेक्ट हुन्छौँ। अब यो बच्चाहरू पनि हाम्रो संस्कृतिपट्टि डिस्कनेक्ट भए भन्दै हामी कम्प्लेन गर्छौँ कि, तर किन डिस्कनेक्ट भयो त्यो हामी हेर्दैनौँ कि। दसैँ भन्ने बित्तिकै ए नौरथा आउँदो रहेछ, यसरी फुलपाती भित्र आउँदो रहेछ, थाहा पाउनु पर्यो नि सानैदेखि बच्चाहरूले। अनि अर्को एकदमै महत्त्वपूर्ण कुरा भनेको चाहिँ, हाम्रो स्कुलहरूमा अझै पनि के गरिन्छ भने, पढाइ भनेको चाहिँ कोर्स बुक मात्रै हो है। मेरो एमए पढ्ने विद्यार्थीलाई मैले भने कि, कतिवटा पढेको छौ ल, इङ्ग्लिस त पढेको छैनौ भने इट्स ओके, कमसेकम नेपाली त पढेको छ होला नि त, लु भन मलाई चाहियो रिसेन्टली अथवा 10 वर्षभित्रको जहिलेको भए पनि भन मलाई चाहियो तिमीहरूले के पढेका छौ भन्दा छैन हो म्याम छैन, किनभने पढ्यो भने चाहिँ कराउनु हुन्छ नि त घरमा, टेक्स्ट बुक नपढेर किन बाहिरको पढेको भनेर, यस्तो कल्चरमा हामीले हुर्काएका छौँ। अब सबभन्दा पहिला हामीले के गर्नु पर्यो भने स्कुलहरूमा एक प्रकारको नीति नै बनाउनु पर्ने हुन्छ क्या, त्यो शैक्षिक नीतिमा त्यो हाल्नुपर्छ जस्तो मलाई लाग्छ कि विद्यार्थीहरूलाई चाहिँ त्यो टेक्स्ट बुक मात्रै होइन, होइन अब जस्तो नेपाली भनेर एउटा विषय हुन्छ अनि त्यो विषयमा कति पढ्छन् त उनीहरूले, एउटा मात्रै त बुक हुन्छ, त्यसमा हरेक छुट्टीमा होमवर्क दिँदाखेरि त्यो यति धेरै लेख्न नलगाउनुहोस् भन्छु म चाहिँ। यहाँनिर मैले अलिकति शिक्षाको पनि आयो होइन, किनभने यो नीतिसँग पनि जोडिएको हुन्छ नि त, उनीहरूलाई चाहिँ हामीले जस्तो दसैँको बिदा हुन्छ होइन, गर्मीको बिदा हुन्छ, जाडोको कुनै पनि विधामा होमवर्क के दिनुहोस् भने यतिवटा बुकहरू पढेर आइज अनि त्यसपछि के बुझ्यौ भन भन्ने हिसाबले हामी जान सक्छौँ। अलिकति हामीले त्यो मेथड चेन्ज गर्नुपर्ने,
1: सृजनात्मक
0: कार्यमा अगाडि मिन्स पढ्न दिनु पर्यो क्या टेक्स्टहरू, अनि न उनीहरूलाई इन्ट्रेस्ट जाग्छ अनि हामीले चाहिँ त्यो नयाँ पुस्तालाई जोड्न सक्छौँ। अब एउटा बिचको जुन यो छ नि अहिले जेन्जी भन्छौँ हामी होइन, अब म चाहिँ 62-63 पुस्ता भन्छु होइन, त्यसपछि जन्मिएकाहरू, अब हामीलाई किन चाहियो र बाहिरकै शब्द चाहिन्छ भन्ने पनि छैन नि त होइन, यो 62-63 पुस्ताहरू अब कति मात्रामा हुन त सहरकाहरू र अङ्ग्रेजी स्कुल पढ्नेहरू चाहिँ धेरै नै डिस्कनेक्टेड भएका हुन सक्छन्, अब त्यो मैले त अज्युम मात्रै गरेको नहुन पनि सक्छ, त्यो मेरो रङ एजम्सन रङै होस् भन्छु म चाहिँ होइन, कामना गर्छु, तर फेरि गभर्मेन्ट स्कुल पढेकाहरूले चाहिँ त्यति धेरै डिट्याच नभएकामै हुन सक्छन्, तर त्यो जुन हामीले त्यो जुन त्यो कनेक्सन हुन्छ नि त्यो कनेक्सन गर्न सकेको छैन। अब यो प्रतिष्ठानले पनि कनेक्सन कसरी गर्न सकिन्छ त भन्दाखेरि उनीहरूको लागि उनीहरूमा केन्द्रित गराएर कार्यक्रम गर्दा नि जहिले पनि ठुला ठुला साहित्यकारहरू एकदमै वरिष्ठहरू मात्रै हुनुपर्छ भन्ने छैन नि त होइन, उनीहरूलाई फोकस गरेर हामीले कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नुपर्छ भन्ने मलाई लाग्छ एक नम्बरको। अब अरू त धेरै नै छन् होइन, तर मलाई प्राइम हामीले गर्नुपर्ने किनभने उनीहरू भविष्य हुन्, उनीहरूले यदि हाम्रो नेपाली साहित्यसँग उनीहरूको डिट्याचमेन्ट एज अ रिडर र एज अ राइटर डिट्याचमेन्ट भयो भने यो देशको लागि नै ठुलो लस हुन्छ, यो चाहिँ मैले अहिले नै भिजुलाइज गरिसकेको छु। त्यही भएर
1: मेरो
0: बेसलाई जोडेर लानु पर्यो र कार्यक्रमहरू गर्दा पनि अघि त्यो स्कुलकोहरू त अब उहाँहरूले गर्नुहुन्छ त्यो म विश्वस्त छु, तर मैले त्यो जोड्दै जोड्दै यहाँ किन ल्याएँ भने प्रज्ञाले पनि त प्रज्ञा भन्ने बित्तिकै एकदम ठुलो ठुलो ठुलो बिग वर्ड मात्रै नबनाउने के होइन, हामीले चाहिँ सबैभन्दा पहिला के जरुरी छ त्यो हेर्नुपर्छ नि त, प्राथमिकताको आधारमा लाँदाखेरि नव पाठकलाई जोड्ने खालको कार्यक्रम ल्याउनु पर्यो र नवलेखकलाई पनि जोड्ने प्रेरणा प्रोत्साहन गर्ने होइन प्रेरणा दिने प्रकारको ल्याउनु पर्छ भन्ने चाहिँ मेरो एकदमै त्यो छ होइन। अनि अर्को चाहिँ त्यही अघि ट्रान्सलेसनको कुरा र समालोचनाको कुरा, त्यसलाई त हामीले झन् कन्टिन्यू गर्नु नै पर्यो, गरि पनि राखेको होला सायद होइन, अब मैले जानेसम्म त गरि नै राखेको छ। अब
1: हजुर, हामी समयको पाबन्दीले गर्दा धेरै कुरा चाहेर पनि यो छोटो बसाइमा समेट्न सक्दैनौँ, तर पनि एउटा कविता सुन्छौँ त्यसपछि हामी कार्यक्रमलाई बिट मार्ने तर्फ लाग्छौँ। अहिलेको लागि तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ।
0: हस्, म अब अर्को एउटा कविता र यो कविता पनि मैले नसुनाएकै कवितामा पढ्छ, कविताको शीर्षक छ मेटामोर्फोसिस।
1: हुन्छ, वाचन गर्नुभयो। हुन्छ,
0: हस्। आफ्नो संसारको बागडोर आफ्नै मुठीमा बोकी हिँडेकी बादशाह थिए ऊ, आफ्नो संसारको बागडोर आफ्नै मुठीमा बोकी हिँडेकी बादशाह थिए ऊ, साक्षात नवदुर्गा झाँसीकी रानी फुलन देवी, जीवन सत्तामा उन्मुक्तिको शासन चलाउँथी, स्वच्छन्दताको सिकुवामा बसेर साहसको घाम ताप्थे, हरेक बिहान मनको जस्केलोमा आफ्नै हातले हौसलाको सूर्य टाङ्थी, हरेक साँझ मस्तिष्कको छानोमा जुनको उज्यालो प्रेमले पोथी, हरेक ऋतुमा देहको छिद्र छिद्रमा जतनले उमार्थी अठोटको हरियाली, हिँड्थी अविचलित आफैले खनेको गोरिटोमा, दौडन्थी बेगले सपना पछ्याउँदै, नाच्थी सिकेर वायुसँग बहाव, गाउँथी मागेर चरासँग संगीत, ओलम्पिकमा भाग लिएको एथलेट छै जिउन उद्दत थी, छेक्थी निराशाको असिना आँटको वर्षादीले, मेट्थी हरेसका दाग उत्साहको साबुनले, एक दिन गरियो उमाथि परीक्षण, बनाइयो उसलाई रोबोट, उसको शरीरमा हालियो इन्जेक्सन, पहिलो डोज मात्रा 10 ml मनुका केही श्लोक, दोस्रो डोज मात्रा 15 ml स्वस्थानी व्रत कथा, तेस्रो डोज मात्रा 20 ml 30 व्रत कथा, चढाइयो उसको शरीरमा संस्कारका कैयौं बोतल स्लाइन, खुर्केर फ्याँकियो मस्तिष्कमा फैलिएको सपनाको ट्युमर, शल्यक्रिया गरेर हटाइयो मुटुको भल्भ छेउ रहेको उत्साहको एसेनोड, हटाइयो क्रमशः आवेगमा कसिने मुठी, रिसमा खुम्चिने भ्रिकुटी, उन्मुक्त हाँसो निकाल्ने स्वर ग्रन्थी, अन्याय विरुद्ध चल्ने जिब्रो, तालिम दियो प्रत्येक बिहान बेलुका सिकाउँदै विधि, सुस्तरी पाइला चाल्न, मौन रहन, अन्याय सहन, इच्छालाई चिहान खनेर गाड्न प्रतिस्थापन गरियो। प्रतिस्थापन गरियो आँट, साहस र उत्साह पैदा गर्ने ग्रन्थिहरू, लज्जा, डर र हिचकिचाहट पैदा गर्ने ग्रन्थिहरूसँग। यसरी एउटा अत्याधुनिक प्रयोगशालामा योजनाबद्ध ढङ्गले उनको मेटामर्फोसिस भयो। थ्याङ्क यू।
1: हजुर, भर्खरै कविता वाचन गर्नुभयो। अब हामी यो बसाइलाई टुङ्ग्याउनै पर्ने अवस्थामा आइसकेका छौँ। तर यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय जुन चाहिँ आजको सन्दर्भमा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय?
0: करिब करिब अब सबै नै मलाई त समय ठिकै अनुभूति भएको छ। मेरो साहित्य लेखनको जर्नीदेखि लिएर यो प्राज्ञसम्म हुँदासम्मको सबै त समेटिसक्नु भएको छ। सर्जकहरूले जहिले पनि साहित्य सृजना गरिरहँदा आफ्नो समाजलाई चाहिँ, होइन, आफ्नो धरातललाई चाहिँ, आफ्नो भूभागलाई चाहिँ बिर्सन हुँदैन भन्ने चाहिँ लाग्छ मलाई पनि। यति मात्रै सम्झना गरेर साहित्यको सृजना गरियो भने, मैले यो किन पनि भनिरहेको छु भने, मैले यो विशेष गरेर नयाँ पुस्ताहरूलाई भनिरहेको छु, मैले अघि भनिसकेँ धेरै जसो उनीहरूको त्यो एक्सपोजर भनेको बाहिरी कुराहरूसँग छ। त्यसले गर्दा पछिल्लो समयमा कति कविहरू पनि मैले देखिरहेको छु, यो 62-63 पुस्ताका कविहरू, उहाँहरूको त्यो साहित्यको त्यो प्रस्तुति नै पनि अब मैले उहाँहरूलाई चाहिँ त्यो प्रस्तुति यसो गर्नुभयो भनेको त होइन, यसो गर्नुहोस् भनेको पनि होइन, होइन, तर उहाँहरूको नयाँपन होस्, प्रस्तुतिमा पनि नयाँपन होस्, वाचन शैलीमा मात्र नभएर लेखनमा पनि नयाँपन होस्, र त्यो नयाँपन चाहिँ फेरि आफ्नो संस्कृतिलाई, आफ्नो भूगोललाई, होइन, आफ्नो परिवेशलाई नछोडिकन होस्, त्यसकै भाव भूमिमा त्यो पैदा होस् भन्ने मलाई लाग्छ। त्यति चाहिँ बिर्सन भएन।
1: हजुर हवस्, राजधानी आएको मौकामा स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद
0: मौका प्रदान गर्नुभएकोमा। र यसरी सबै कुराहरू, मैले भन्न चाहेका सम्पूर्ण कुराहरू समेटेर प्रश्न सोधिदिनु भएकोमा पनि म चाहिँ एकदमै धेरै धेरै आभारी छु। कतिपय अवस्थामा कस्तो हुन्छ भने, थोरै जोडे कस्तो हुन्छ भने, कति कुराहरू त आउँदै आएन नि, प्रश्नकर्ताले मलाई त्यो मेरो समयलाई चाहिँ राम्रोसँग सदुपयोगै गरिदिनु भएन, प्रश्नै नगरेपछि मैले कसरी उत्तर दिने भन्ने अवस्था पनि हुन्छ कतिपय ठाउँमा। तर यहाँ चाहिँ मलाई कस्तो अनुभूति भयो भने, केही पनि बाँकी नै रहेन के, तपाईँले पछि भन्नुभयो नि केही जोड्न बाँकी छ भन्दा पनि मलाई चाहिँ कस्तो अनुभूत भइरहेको थियो भने, केही बाँकी छैन, मेरो त सम्पूर्ण मेरो जर्नी, होइन, धेरै कुराहरू चाहिँ करिब करिब सम्पूर्ण कुराहरू नै यहाँले अब यति बसाइमा जति गर्न सकिन्थ्यो त्यो अप्टिमम लेभलमा भयो भन्ने मलाई लाग्यो। र त्यसको लागि पनि यहाँलाई चाहिँ अझ विशेष गरेर म धन्यवाद दिन चाहन्छु।
1: हवस्। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि, साहित्यकार डाक्टर अस्मिता विष्ट। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र मिनर्वा बज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ अरुण थापाको स्वरमा रहेको यो आधुनिक गीत। राजेन्द्र रिजालको रचना अनि सङ्गीत हो, राम थापाको हो।

भर्खरै सुन्नुभयो सपना श्रीको स्वरमा रहेको आधुनिक गीत सिन्धु रेग्मीको रचना अनि सङ्गीत हो सम्बोजित बाँसकोटाको। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला तपाईँहरूलाई आधुनिक गीतहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ सूर्य थुलुङको स्वर, नोर्दिन रुम्बाको रचना अनि सङ्गीत हो धनञ्जय थापाको।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराटीबाट समाचार सुन्नुहोस्। रोल्पाको थबाङ गाउँपालिका 5 कोटल बारामा अविरल वर्षासँगै गएको पहिरोमा परि 10 जनाको मृत्यु भएको छ। पहिरोले स्थानीय बासिन्दाका घर तथा गोठ पुरिँदा 2 जना घाइते भएका छन् भने 3 जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ। पहिरोमा परि गम्भीर घाइते भएका 2 जनालाई थप उपचारका लागि बुटवल ल्याइएको छ। यस्तै बेपत्ता भएका 3 जनाको खोजी कार्य निरन्तर जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। बाजुराको त्रिवेणी नगरपालिका 9 तामसुमा पहिरोमा परि बेपत्ता भएका र घाइतेको पहिचान खुलेको छ। बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका 9 की 20 वर्षीय प्रतीक्षा थापा रहेकी छन्। पहिरोमा परेर स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेश बहादुर शाहीका अनुसार थापाको बायाँ खुट्टा र शरीरमा तथा रावलको टाउको खुट्टा र शरीरमा चोट छ। घाइते 2 जनालाई उपचारका लागि जिल्ला अस्पताल मारतडी पुर्याइएको उहाँले बताउनुभयो। अविरल वर्षापछि पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रूपमा क्षति भएको छ। पहिरोले पुरिएर थापाकी छोरी प्रतीक्षा बेपत्ता छिन्। उनको खोजी गर्न प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली खटिएको छ। खोजी कार्य तथा उद्धारमा सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय समेत खटिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले रोल्पाको थवाङ 5 कोटल बारामा पहिरोमा परि मृत्यु तथा बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। रासोपाका महामन्त्री विपिन कुमार आचार्यले हिजो विज्ञप्ति जारी गर्दै बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न तथा जोखिमयुक्त बस्तीको पहिचान गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्नका लागि सरकारसँग आग्रह गर्नुभएको छ। बाढी तथा पहिरोका कारण बागलुङका 2 राष्ट्रिय राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएका छन्। काली गण्डकी करिडोर बागलुङ खण्ड र मध्य पहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएका हुन्। गैरातीदेखि परेको अविरल वर्षाका कारण बागलुङ नगरपालिका 13 स्थित काला खोला बगरमा पहिरो खस्दा बिहानैदेखि सडक अवरुद्ध भएको छ। यस्तै मध्य पहाडी लोकमार्ग अन्तर्गत बागलुङको बुर्तीबाङ निसीखोला खण्डको निसीखोला गाउँपालिका 4 काना बजार नजिक ठाडा खोलामा बाढी आउँदा मध्य पहाडी लोकमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो। दुवै राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय, मध्य पहाडी लोकमार्ग आयोजना तथा काली गण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको सूचना अधिकारी त्वातीले जानकारी दिनुभयो। सडक अवरुद्ध भएपछि यात्रु बाटोमै अलपत्र परेका छन्। यस्तै इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलो भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सडक भने सञ्चालनमा छ। सिन्धुपाल्चोकको अरनीको राजमार्ग अन्तर्गत भोटेकोसी गाउँपालिका 4 किलोमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोसी गाउँपालिका 2 कोदारी स्थित इकुमा ढुङ्गा माटो र लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ। सोही गाउँपालिका 2 लिपिङमा सडक भाँसिएपछि अरनीको राजमार्ग पनि अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका 5 खाल्टी स्थित त्रिशुली मैलुङ स्याफ्रु पेसी जाने कच्ची सडक त्रिशुली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध छ। रुकुम पश्चिमको 8 बिस कोट नगरपालिका 6 रिजेगाड खोला स्थित भेरी करिडोरको जाजरकोट डोल्पा सडक पहिरोले अवरुद्ध भएको छ। रुकुम पूर्वको भूमे गाउँपालिका 4 काँडा बगर र भूमे गाउँपालिका 5 धौला पहिरा स्थित मध्य पहाडी लोकमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। यसै गरी लमजुङको मध्य नेपाल नगरपालिका 10 बिमिरे भन्ज्याङ स्थित मध्य पहाडी लोकमार्ग र बेसी सहर नगरपालिका 6 खरखरे भिर स्थित बेसी सहर मनाङ सडक पनि पहिरोले पूर्ण रूपमा अवरुद्ध भएका छन्। म्याग्दीको रघुगङ्गा गाउँपालिका 2 बैसेरी र अन्नपूर्ण गाउँपालिका 7 महभीर स्थित बेनी जोमसोम सडक पनि पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजीर मियाले प्रदेशसभा सदस्यलाई नयाँ मुख्यमन्त्री पदका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट हिजो दिनुभएको राजीनामा स्वीकृत गर्नुहुँदै प्रदेश प्रमुख मियाले संविधानको धारा 168 उपधारा 2 बमोजिम मुख्यमन्त्री पदमा दावी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई आज बिहान 11 बजेसम्म प्रदेश प्रमुख समक्ष दावी पेश गर्न कार्यालयले आह्वान गरेको थियो। सर्वोच्च अदालतमा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै रिट निवेदन दर्ता गरिएको छ। पत्रकार श्रेष्ठको तर्फबाट उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्नुभएको हो। रिट निवेदनमा बिना आधार र कारण पक्राउ गरिएको भन्दै थुनामुक्त गर्न माग गरिएको छ। प्रहरीले बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। र अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले कारवाहीका क्रममा प्यालेस्टाइनी परिवारलाई घर छाड्न निर्देशन दिएको छ। पश्चिमी किनाराको कुसरा गाउँमा इजरायली सैन्य कारवाहीका क्रममा त्यहाँका प्यालेस्टाइनी परिवारलाई आफ्नो घर तथा सम्पत्ति छाड्न निर्देशन दिइएको बीबीसीले उल्लेख गरेको छ। गाउँका घरमा इजरायली बस्तीका बासिन्दाले घेरा हालेर विद्युत र खानेपानी आपूर्ति बन्द गरिदिएका थिए। कुसराका मेयर अब्देल अजिम वादीका अनुसार गाउँलाई बन्द सैन्य क्षेत्र घोषणा गरिएको छ भने घर छाड्न बाध्य भएका केही प्यालेस्टाइनीका घरलाई इजरायली सेनाले ब्यारेकका रूपमा प्रयोग गरिरहेको छ। इजरायली सेनाले स्थानीय बासिन्दाको सुरक्षाका लागि कारवाही गरिएको जनाएको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ विमला राई र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गरिने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ कार्यक्रम युवा संसार। त्यसपछि भने दोहोरी गीतहरू सुनाउनेछौँ। ठिक 12 बजे मध्याह बाह्र बजेको समाचार सुनिसकेपछि सष्टा र सिर्जना कार्यक्रम सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 फ्यानबक्स कार्यक्रम सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम युवा संसार। कार्यक्रमको साथमा हुनुहुन्छ दुर्गा अधिकारी।
2: नमस्कार, युवा संचार कार्यक्रमबाट म हुँ प्रस्तुता दुर्गा अधिकारी अनि प्रविधि संयोजनमा हुनुहुन्छ सुलोचना वज्राचार्य। युवा संचार कार्यक्रम यहाँहरूले मिडियम एपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98 100 र 103 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपबाट पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। भनिन्छ, मानिस फरक क्षमता र गुणका साथमा जन्मन्छन्। हरेक व्यक्तिले गरेका सङ्घर्ष र प्रयास अरूका लागि प्रेरणा पनि बन्न सक्छन्। यही मान्यतालाई मनन गर्दै हामी युवा संसार कार्यक्रममा विविध क्षेत्रमा क्रियाशील युवाका अनुभव सुनाउन उपस्थित हुने गर्दछौँ। सौन्दर्य, हामीले प्राय यसलाई बाहिरी रूपसँग जोडेर हेर्छौँ, तर यही सौन्दर्यको क्षेत्रमा सीप सृजनशीलता आत्मविश्वास र उद्यमशीलतालाई जोडेर हजारौँ मानिसको जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण बोकेका थुप्रै मानिसहरू पनि हुनुहुन्छ। आजको युवा संसार कार्यक्रममा त्यस्तै एउटा यात्राको कथा हामीसँग रहेको छ। रोज ब्युटी एकाडेमी एवं सौन्दर्य व्यवसाय सङ्घ नेपालकी अध्यक्ष सुन्दरी कारणजीत सोमीको कथा यहाँहरूलाई हामी सुनाउनेछौ। सुन्दरी कारणजीत सुमीले करिब 25,000 रुपियाँको लगानीबाट आफ्नो व्यावसायिक यात्रा प्रारम्भ गर्नुभएको थियो। अहिले त्यो यात्रा करोडौंको व्यवसायमा पुगेको छ। उहाँले यो यात्राको 25 वर्षमा केवल आफ्नो व्यवसायलाई मात्र अगाडि बढाउनु भएन, करिब 16,000 व्यक्तिलाई सौन्दर्य सम्बन्धी तालिम दिनुभयो अनि धेरैलाई रोजगारीमा पनि जोड्नुभयो। सानो लगानीबाट सुरु भएको त्यो सपना कसरी यति ठूलो यात्रामा परिणत भयो? बाटोमा के कस्ता चुनौतीहरू आए? सौन्दर्य क्षेत्रले रोजगारी र आत्मनिर्भरताको कति ठूलो सम्भावना बोकेको छ त? र आजका युवाले यो क्षेत्रबाट के सिक्न सक्नुहुन्छ? यिनै जिज्ञासाको उत्तर खोज्नका लागि अब भने हामी कुराकानी गर्न लागिरहेका छौँ रोज ब्युटी एकाडेमी एवं नेपाल सौन्दर्य व्यवसाय सङ्घ नेपालकी अध्यक्ष सुन्दरी कारणजीत सुमीसँग। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। रोज ब्युटी एकाडेमी सौन्दर्य उद्यमी सङ्घ नेपालकी अध्यक्ष सुन्दरी कारणजीत सोनी आज हाम्रो स्टुडियोमा हुनुहुन्छ। उहाँलाई कार्यक्रममा स्वागत गर्छु। युवा संसार कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
3: थ्याङ्क यू सो मच।
2: आरामै हुनुहुन्छ?
3: एकदम।
2: खासमा नि सोनीजी, जस्तो कुनै पनि पेसा व्यवसाय होस्, उद्यमहरू सम्हाल्नका लागि मान्छेलाई केही न केही चिजले उत्प्रेरित गरेको हुन्छ, कुनै पनि काम गर्नका लागि भनौँ न, होइन? यहाँ विगत 25 वर्षदेखि चाहिँ सौन्दर्यको क्षेत्रमा अगाडि बढ्नु भएको छ, आफ्नो पहिचान नै स्थापित गरिसक्नु भएको छ, होइन? सुन्दरी कारणजीत सोनी भनेपछि यहाँलाई सबैले चिन्नुहुन्छ यो सौन्दर्यको क्षेत्रमा, होइन? यो क्षेत्रमा टिकिराख्नका लागि, बिकिराख्नका लागि पनि मान्छेका आफ्नै खालका कथा हुन्छन् नि त, कुनै पनि क्षेत्रमा गर्नका लागि। र यहाँलाई पनि यो क्षेत्रमा टिकिराख्नका लागि सायद मलाई लाग्छ यहाँको पनि आफ्नै कथा होला, स्टोरी होला। यो ब्युटिसियनको क्षेत्रमा लाग्ने सोच यहाँको कहाँबाट आयो, कसरी उत्प्रेरित हुनुभयो, यहाँको यो कथाबाटै आजको कार्यक्रम आरम्भ गराउन।
3: सर्वप्रथम थ्याङ्क यू सो मच रेडियो नेपालका हजुरहरू सम्पूर्ण टिमलाई र मलाई यहाँसम्म बोलाएर मेरो केही कुरा राख्न पाउँदाखेरि एकदमै खुसी लाग्यो। र मैले कथा कहाँबाट सुरु गर्छु भनेर भन्दा, म सानैदेखि आमाहरू हजुरआमाहरूलाई हेरिरहन्थे। उहाँहरूको के देख्थेँ भने, उहाँहरू दिनभरि बिजी हुनुहुन्थ्यो, घरको काम, खेतको काम, बारीको काम, पर पाहुना, फ्यामिलीलाई सबैलाई हेर्नुपर्ने उहाँहरूको जुन हुन्थ्यो बिजी अवस्था हुन्थ्यो। र उहाँहरूसँग चाहिँ पैसा हुँदैन थियो, पैसा माग्नु पर्दा बुवाहरूसँग हजुरबुवाहरूसँग नै माग्नु पर्थ्यो। फेरि उहाँहरूसँग उहाँहरूले आफूले मनमानी लाउने खानेदेखि लिएर खर्च गर्न चाहिँ पाउनुहुन्थेन। म एउटा एकदमै हाईफाई फ्यामिलीको छोरी नै हो, त्यो फ्यामिलीमा पनि त्यस्तो किसिमको हुन्थ्यो कि पैसाको लागि चाहिँ फेरि हात चाहिँ फैलाउनु पर्थ्यो छोरा मान्छेसँग नै। र म हेरिरहन्थेँ र मनमनै लिइरहन्थेँ, यति दिनभरि व्यस्तता, एकदमै बिजी भएर काम गरिराख्नुहुन्छ, तर फेरि पैसा माग्नु पर्दाखेरि अथवा आफूलाई केही लाउन मन लाग्दाखेरि सोधेर पैसा मागेर पर्मिसन लिएर किनेर लाउनु पर्ने हुन्थ्यो। मलाई त्यो सानैदेखि नै मनमा बसिरहेको, खड्किरहेको कुरा थियो। त्यसपछि म पढाइसकेपछि बिहा भएर आएपछि पनि फेरि मेरो पनि त्यही सुरु भयो। मलाई कसैलाई केही दिन मन लाग्दा, मेरै आमालाई केही दिन मन लाग्ला, अथवा मलाई केही लाउन मन लाग्दा, केही पनि गर्न मन लाग्दाखेरि फेरि मैले पैसा माग्नुपर्ने अवस्था आयो। फेरि हस्बेन्डसँग, पहिला त बुवासँग माग्दै माग्दै आइयो, फेरि आएर हस्बेन्डसँग माग्नुपर्ने अवस्था आयो। फेरि म यसो सोचेँ, औ फेरि पछि बुढेसकालमा छोरासँग माग्नुपर्ने होला, यो चाहिँ किन त, हामी केही गर्न किन सक्दैनौँ त भन्ने कुरा आयो। घरको काममै हामी व्यस्त भइराख्छौँ, त्यसमै रुमली राख्छौँ हामी, तर टाइम निकालेर म केही गर्छु भन्दा टाइम पनि निस्किने रहेछ। फेरि त्यसमा ब्युटिसियन फिल्ड चाहिँ, मोडलिङ फिल्ड चाहिँ मलाई सानैदेखि मनपर्ने एकदमै। मेरो जुन परिवारमा म हुर्केको थिएँ त्यो परिवारमा चाहिँ अलि राम्रो मान्नु हुने थियो यो फिल्डलाई चाहिँ, सौन्दर्य फिल्डलाई होस् या फेरि मोडलिङ, त अझ दुरैको कुरा भयो। र म फिल्म क्षेत्रमा पनि जान मन लाग्ने, मलाई त्यस्तो थियो मनभित्रबाट आउने त्यो चिज, तर अलाउड थिएन फेरि। र बिहा भइसकेपछि मैले यसो सोचेँ, म केही गर्नुपर्छ, मलाई मनपर्ने के हो त काम भन्दा यही ब्युटी सेक्टर नै थियो। त्यसपछि मैले टाइम निकालेर सिकेँ। सिकिसकेपछि सानोबाट सुरु गरेँ मैले। मैले सुरुवात गर्दाखेरि 25,000 सुरु गरेको, आज मेरो करोडौँको लगानी छ।
4: हजुर,
3: र आजसम्म आइपुग्दाखेरि हजुरले जुन भन्नुभयो कसरी टिकिराख्नुभयो यो 25 वर्षसम्म भनेर, यसमा धेरै सङ्घर्षका कुराहरू पनि छन् होइन। सङ्घर्ष गर्दै आइयो त्यो बेलामा 25 वर्ष अगाडि चाहिँ।

0: हुँदै फेरि जुन मसँग सिक्नुहुन्छ स्टुडेन्टहरू उहाँलाई अपडेट गराइराखेको हुन्छु मैले. र अहिले चाहिँ प्राय त अब देखिरहनु भएको छ बाहिर यति धेरै विदेश जानुहुन्छ, सबैजनाले यो सिकेर जानुहुन्छ, बाहिर चाहिँ एकदमै राम्रो कमाइ छ. त्यो हिसाबले पनि डिग्री पढेर यहीँ ब्याङ्करहरू होस् या स्टाफ नर्सहरू होस् उहाँहरू विदेश जाँदाखेरि पनि यो सिकेर जानुहुन्छ, ब्युटिसियन कोर्स सिकेर जानुहुन्छ उहाँहरूले. त्यो हुँदाखेरि कस्तो हुन्छ भने उहाँहरूलाई बाहिर पठाउँदाखेरि चाहिँ बाहिर कस्तो ट्रेन्ड चलिरहेछ त त्यो चाहिँ मलाई थाहा भएको हुनुपर्छ, किनभने मेरो एकाडेमी हो, सिकाउने स्कुल हो.
1: हजुर हजुर.
0: त्यो भएर पनि म अपडेट भइरहेको हुन्छु.
1: हजुर. आफै आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचले चाहिँ यहाँलाई यो फिल्डतर्फ चाहिँ प्रेरित गर्यो होइन? त्यतिखेर यहाँले भन्नुभयो जस्तो पारिवारिक रूपमा चाहिँ त्यति रुचाइँदैन थियो भनेर भन्नुभयो. यहाँ एउटा शिक्षित महिला पनि हुनुहुन्छ, अरू धेरै पेसा व्यवसायहरू पनि अपनाउन सकिन्थ्यो होला, तर यही पेसालाई रोज्न चाहिँ यहाँको भित्रदेखिको मन चाहिँ कसरी जाग्यो त? त्यो भित्रको डिजायर चाहिँ
0: यो चाहिँ एकदमै मलाई भन्न मन लाग्ने क्वेसन हजुरले सोध्नुभयो. यो चाहिँ के थियो त भनेर भन्दा, सानैदेखि मलाई एकदमै राम्रो बन्न र बनाउन मनपर्ने, त्यो चाहिँ गड गिफ्टै होला, कसैको देखेर होइन. फेरि यो मेरो फ्यामिलीमा एकदमै नक्कल पार्नुपर्ने मम्मीहरूदेखि लिएर कोही पनि हुनुहुन्थेन, मै जन्मेँ त्यस्तो है. र मलाई सानैदेखि राम्रो बन्नु पनि पर्ने र बनाउनु पनि मन लाग्ने, बहिनीहरूलाई काकाको छोरीहरूलाई पनि म के गरेर चलिरहने, सानैदेखि त्यो चाहिँ बानी मेरो थियो. मैले गर्छु भनेदेखि त यही काम गर्छु भन्ने हुन्थ्यो मलाई सानैदेखि. हुन्छ नि सानामा पढ्दाखेरि म टिचर बन्छु, यो बन्छु बन्छु भन्ने हामी भनिन्छ नि, मैले त्यो भन्थिनँ. म त मोडल बन्छु, म ब्युटिसियन बन्छु भनेर भन्थेँ म सानैदेखि नै. र अनि आफूलाई मनपर्ने पेसामा आफू जाँदाखेरि सक्सेस भइन्छ, फेरि थाकिँदैन कि त्यो काम गर्दाखेरि. दिनभरि एकदमै धेरै काम गर्दाखेरि पनि म एकदम ह्याप्पी हुन्छु, किनभने मलाई मनपर्ने काम गरिरहेको छु कि, मैले इन्जोय गर्छु त्यो काममै, इन्जोय गर्छु कि, मलाई कतै घुम्न गएर इन्जोय गर्नु पर्दैन त्यस्तो फिल हुन्छ. त्यो भएर पनि टिकिराख्न र सफल हुनको लागि चाहिँ एकदमै त्यताबाट पनि सजिलो भयो. र अर्को कुरा फेरि मलाई चाहिँ अब म चाहिँ आत्मनिर्भर बने मम्मीहरूको देखेर, ए यसरी किन सधैँ पैसा मागिराख्ने, आफूले पनि कमाएर केही गर्न सकिन्छ भन्ने, त्यो भनेर मैले अरू महिलाहरूलाई पनि फेरि म जस्तै बनाउन चाहेँ मैले. त्यसपछि सुरुमा 5 वर्ष जति म पार्लरै सर्भिस मात्रै गरेँ भने त्यसपछि मैले अरू महिलाहरूलाई पनि आत्मनिर्भर बनाउँछु भनेर म फेरि एकाडेमी खोलेर म एकाडेमीतिर लागेँ. त्यसपछि आजको डेटसम्म आइपुग्दाखेरि 16,000+ विद्यार्थीहरू पास आउट भएर गइसक्नु भएको छ मेरो एकाडेमीबाट. र उहाँहरू बाहिर विदेशको हरेक देशहरूमा हुनुहुन्छ, र आउट अफ भ्याली पनि सबै जिल्लाहरूमा प्रायः हुनुहुन्छ, र भ्यालीभित्र पनि थुप्रै हुनुहुन्छ. मेरो वरिपरि नै 100 जना हुनुहुन्छ, उहाँहरू पनि ट्रेनिङ सेन्टर खोलेर राम्रो व्यवसाय गरेर बसिराख्नु भएको छ.
1: यहाँको आफ्नो भित्रको एक्लो त्यो आत्मनिर्भर बन्नुपर्छ भन्ने चाहनाले यहाँलाई मात्रै रोजगारी बनाएन, अथवा भनौँ न यहाँलाई मात्रै आत्मनिर्भर बनाएन कि, अरू हजारौँ दिदीबहिनीलाई पनि आत्मनिर्भर बनायो होइन? जुन आत्मनिर्भर बन्नुपर्छ भन्ने चाहनाले जुन आफ्नो सौन्दर्य पेसालाई रोज्न खोज्नुभयो, सुरुमा त अब सिक्नु पर्यो होला, त्यसमा अब पहिला दक्ष त नभइकन त यहाँले खोल्न पनि सक्नुहुन्न नि त होइन? त्यो सिक्न जानका लागि चाहिँ यहाँलाई चुनौती भयो कि भएन, कसरी अगाडि बढ्नुभयो त्यतिखेर चाहिँ? यो स्टोरी हाम्रा युवा साथीहरूलाई सुनाउन, कसरी पर्दाभास गर्नुभयो त्यतिखेर?
0: एकदमै भयो सिक्न जाँदाखेरि पनि. एउटा कुरा र टाइमिङ, बच्चाहरू सानसानो थियो, त्यो बच्चाहरूलाई कता राखेर कसरी जाने भनेर टाइम मिलाउनलाई भयो एउटा चुनौती.
1: फेरि यहाँको त विवाह पनि भइसक्यो
0: थियो. अनि अर्को चुनौती कहाँनिर भयो भने पैसाको भयो फेरि है. मैले सुरुवात नै राम्रै ठाउँमा गरेको थिएँ, बेसिक सुरु गर्दाखेरि नै. मौसमी मल्ल हुनुहुन्छ नि, जो हिरोइन हुनुहुन्छ, उहाँसँग सिकेको, उहाँको स्टुडेन्ट हुनुहुन्थ्यो म. त्यहाँ चाहिँ अलिक महँगै थियो फी पनि, महँगो भन्दा पनि त्यो बेलाको 25-26 वर्ष अगाडिको 10,000. त्यो 10,000 निकाल्नलाई धेरै गाह्रो भएको थियो मलाई है सिक्नको लागि. अनि त्यसपछि 10,000 त कता कताबाट म्यानेज गरेर मैले, जुन हामीलाई दाइजोमा आएको पैसाहरू हुन्छ अलिअलि होइन, त्यो यताउति सबै म्यानेज गरेर मैले सिकेँ भने फेरि खोल्नलाई त अझ त्योभन्दा बढी चुनौती भयो. लगानी गरिदिने त कोही पनि हुनुहुन्न, किन यस्तो काम गर्ने, किन गर्नु परेको छ र, बच्चा हेरेर राम्रोसँग घर हेरेर भइहाल्यो नि,
1: के को अभाव,
0: के को अभावै छैन होइन. उहाँहरूले म भित्रको अभावै देख्नु भएको छैन नि त, बाहिरी अभाव चाहिँ छैन मलाई केही पनि होइन, र भित्री अभाव चाहिँ उहाँहरूले बुझ्नु भएन. र म चाहिँ भित्री, मलाई चाहिँ फिल हुने चाहिँ भित्री अभाव, जुन मैले मागिराख्न, हात थापिराख्न मन नपर्ने,
1: भित्री खुसी मिलेकै छैन,
0: मिलेकै छैन. बाहिर हेर्दाखेरि एकदमै राम्रो छ सबैतिरबाट होइन, बाहिरैबाट हेर्दाखेरि अभाव देखिएको चाहिँ सबैले देख्छन् होइन. म चाहिँ बाहिरी अभावमा थिइनँ, भित्री अभाव चाहिँ मेरो बुझ्नुहुन्थेन कसैले पनि, किन जरुरी छ, किन गर्नु पर्यो, बच्चाहरू सम्हाल, बच्चाहरू हेर, घर हेर मात्रै भन्ने, त्यो सबै पनि राम्रोसँग हेर्ने व्यक्ति हो फेरि म चाहिँ, र लथालिङ्ग गरेर घर बच्चाहरू गरेर काम गरेको पनि होइन, मैले
1: सबै म्यानेज गरेर सिक्न जान्छु, म्यानेज गरेर
0: एकदमै, मलाई अहिले पनि एकदमै म्यानेज गर्नुपर्छ। मेरो बिहान 5 बजेको ब्राइडल

0: छ भने म 2 बजे 3 बजे उठेर म सबै सारा संसार घरको एकदमै म्यानेज टक्क मिलाएर मात्रै म फेरि मेरो काममा जान्छु, त्यो बानी मेरो छ।
1: हजुर,
0: त्यो भएको भएर मैले त्यसरी टाइम म्यानेज गर्दै गएँ र आजको डेटसम्म आइपुग्दाखेरि त्यही जुनले सपोर्ट गर्नुभएको थिएन फ्यामिलीहरू सबैजनाले फेरि यति धेरै मान्नुहुन्छ, यति धेरै प्राउड फिल गर्नुहुन्छ मलाई देखेर। र फ्यामिलीमा आफै छोरीले आफै घरबाट मैदानमा निस्किएर यसरी कमाएर अब घर गाडी सबै जोडेर होइन यसरी आफ्नै कमाइले जुन छुट्टै गर्न सक्ने चाहिँ मै एक्लो मै पर्छु।
1: हजुर हजुर,
0: त्यसो प्राउड गर्नुहुन्छ सबै फ्यामिलीहरू।
1: हजुर, यहाँले चाहिँ आफ्नो पेसालाई आफ्नो रुचि चाहनालाई प्रुफ गरिदिनु भयो
0: एकदम
1: होइन त, घर परिवारसँग प्रुफ गरिदिनु भयो। अब यिनै कुराहरू सँगसँगै अब यतिका धेरै हजारौँ दिदी बहिनीहरूलाई सिकाउनु भयो, धेरैले रोजगारी पाउनुभयो, सायद अहिले यहाँको एकाडेमीमा अहिले पनि सिक्ने धेरै हुनुहुन्छ होला, रोजगारीमा पनि जोडिनु भएको धेरै हुनुहुन्छ होला,
0: एकदम धेरै हुनुहुन्छ।
1: अब यो भइरहँदाखेरि कतिपय मानिसहरूको अहिले पनि धारणा कस्तो छ भने यो ब्युटिसियन भनेको चाहिँ एउटा यो मेकअप गर्ने त हो नि, यो अरू के छ र, मेकअप गर्ने, चिटिका पर्ने, महिलाहरूलाई देखाउने जस्तो बनिदिने, सट्ट हिँडिदिने भन्ने त छ नि। ब्युटिसियन भनेको मेकअप गर्ने मान्छे र ब्युटी एकाडेमी भनेको मेकअप गर्ने थलो मात्रै हो र, यहाँभित्र अरू के पनि छन्?
0: त्यो बिल्कुलै गलत हो जुन हजुरले मलाई अहिले भन्नुभयो, सोच्नुभयो। यति धेरै भास छ यो ब्युटी फिल्ड, नेपालमा त भर्खर भर्खर सुरु भएको छ, 5-7 देशमा पनि गएर हेरेर घुमेर सिकेर आएको पनि व्यक्ति हो म। मेकअप गर्ने मात्रैलाई ब्युटिसियन भन्दैन। र सर्वप्रथम म कहाँबाट सुरु गर्न चाहेँ भने, कहीँ पनि जाँदाखेरि तपाईँ धेरै पढ लेखेको हुनुहुन्छ, सबै कुरा तपाईँसँग छ, स्किल पनि छ, तर तपाईँको इन्टरभ्यू दिन जाँदै हुनुहुन्छ भने तपाईँको पर्सनालिटी हेरिन्छ पहिला।
1: हजुर,
0: तपाईँलाई पर्सनालिटी हेरेपछि, बाहिरी लुक्स हेरेपछि त बल्ल तपाईँसँग बोलम बोलम यो मान्छेलाई ल बोल है केही सोध्छु भन्न मन लागोस् न। त्यो मन लाग्नको लागि त पहिला बाहिरी जुन हाम्रो स्मार्टनेस छ, जुन ब्युटी छ, त्यो चाहिन्छ। त्यसपछि तपाईँलाई ल्याएर चेयरमा राखेर बोल्न थालेपछि, सोध्न थालेपछि मात्रै तपाईँको अरू कुरा थाहा हुने हो नि त, होइन? त्यो भएर कति ठाउँमा के भन्नुहुन्छ भने भित्री सुन्दरता चाहिन्छ, बाहिरी सुन्दरताले केही गर्दैन भनेर भन्छ नि, बाहिरले नै गर्छ पहिलो।
1: यो त समाजको भाष्य नि हो, भित्र चाहिँ राम्रो हुनुपर्छ नि, बाहिर देखाएर हुँदैन भन्ने त हाम्रो भाष्य अहिले पनि छ नि त।
0: त्यो भाष्य अहिले पनि छ, त्यसलाई म मान्दिनँ। किन मान्दिनँ भने बाहिरबाट देख्दाखेरि तपाईँ आकर्षक देखिनु पऱ्यो क्या, अनि बल्ल त तपाईँलाई बोल्न मन लाग्छ, तपाईँसँग सङ्गत गर्न मन लाग्छ, तपाईँलाई काम दिन मन लाग्छ, अनि बल्ल भित्रको कुराहरू थाहा हुने हो नि त। भित्री सुन्दरता कसलाई थाहा हुन्छ सङ्गत नगरिकन? सङ्गत गर्नको लागि त पहिला बाहिरी तपाईँको जुन सुन्दरता छ त्यो चाहिँ आकर्षक देखाउनु पर्यो क्या अरूलाई।
1: भित्री सुन्दरता मात्रै भएर भएन कि, बाहिर नै स्मार्ट देखिन, सुन्दर देखिन जरुरी छ।
0: यो अर्को कुरा जुन हजुरले अघि मलाई सोधिराख्नु भएको छ, मेकअप मात्रै हो कि के हो भनेर, होइन मेकअप मात्रै।
1: हजुर
0: है, यसमा धेरै कुराहरू छ, तपाईँको हेयरको कुराहरू छ, स्किनको कुराहरू छ, होइन? किन कपाल झर्छ
1: यसलाई स्वास्थ्यसँग जोडेर हेर्न सक्छ,
0: एकदमै एकदमै। र यसमा साइन्स पढ्नुपर्छ। र मैले 25 वर्षको दौरानमा यति धेरै स्टडी गरेँ यो फिल्डमा, र मैले नेपालमा त अहिले भर्खर सुरु भयो, यो 2082 सुरु भएको हो। नेपालमा पनि एउटा यस्तो कलेज होस् जुन ब्युटी एन्ड कस्मेटोलोजी भनेर पढ्ने सब्जेक्ट विदेशमा थुप्रै सबै देशहरूमा छ, त्यो चाहिँ मैबाट सुरुवात भएको छ। कसरी भएको छ त भनेर भन्दा, मैले छोरीलाई यही पढाएँ, साइन्स पढाउनुपर्छ, 12 साइन्स पढेपछि उसले साइन्सबाटै जान्छ यो सबै कुराहरू, अनि उसले अहिले ब्याचलर मास्टर डिग्री सिद्धाएर सिटिबिटीकै कलेज छ, गणेश मानसिंह बहुप्राविधिक शिक्षालय भनेर, त्यहाँ चाहिँ ब्युटी एन्ड कस्मेटोलोजी भनेर 3 वर्ष डिप्लोमा कोर्स छ, त्यहाँ चाहिँ पढाउने मेरो छोरी प्रोफेसर हो है। र त्यो चाहिँ मैले सिक्दै जाँदाखेरि म दिल्ली गएँ, मुम्बई गएँ, ब्याङ्कक गएँ, सिक्दै जाँदाखेरि बाहिर त यस्तो कलेज पनि हुने रहेछ, म यति धेरै डुब्ने हो क्या यो फिल्डमा।
1: हजुर,
0: अनि मैले भने म यसमै इन्जोय गर्छु, मलाई केही पनि चाहिँदैन भनेर, त्यस्तो व्यक्ति हो म चाहिँ। काममा, मेरो काममा चाहिँ मलाई यति धेरै मनपर्ने काम हो भित्रैदेखि, म त्यही कामलाई इन्जोय गर्छु र यति धेरै स्टडी गर्छु। र त्यो सबै पत्ता लागेपछि मैले छोरीलाई सानैदेखि म यो पढाउँछु, ड्याडी चाहिँ स्वास्थ्य क्षेत्रमै हुनुहुन्थ्यो, डक्टर पढाउने इच्छा थियो, र दुईजनाको यति धेरै डिस्कस भएको, 4 महिनासम्म बोलचाल पनि भएको थिएन, मैले यो पढाउने भने उहाँले चाहिँ डक्टर पढाउने भन्ने।
1: हजुर,
0: त्यसमा अहिले ड्याडी पनि एकदमै ह्याप्पी हुनुहुन्छ, किनभने त्यो पढेको व्यक्ति नेपालमा पहिलो व्यक्ति रहेछ, मेरो छोरी पहिलो व्यक्तिमा पढिसकेपछि यहाँ टियुमा इक्विभ्यालेन्ट हुन्छ नि,
1: हजुर,
0: त्यतिखेर थाहा भयो कि अहिलेसम्म नेपालमा यो पढेको व्यक्ति कोही पनि रहन्छ भनेर। र यति धेरै ठाउँबाट डिमान्ड छ, यति धेरै ठाउँबाट माग छ, मेरो छोरीलाई यति धेरै कामहरू, अहिले हामीले भन्छौँ नि पढेर के गर्नु, नेपालमा कामै पाइँदैन भनेर भन्छौँ नि, होइन? सबैजनाले एउटै सब्जेक्ट पढेको हुन्छ कि. अब हामीले छोराछोरी राम्रो पढ्यो भने बनाउने नि डक्टर इन्जिनियर भन्छौँ नि मुखमा.
1: हरेक बुवा आमाले आशीर्वाद दिँदा नै ल डक्टर बन्नु, इन्जिनियर बन्नु, धेरै भए पाइलट बन्नु, अनि कि चाहिँ सरकारी सेवातिर प्रवेश गर्नु भनेर भन्नुहुन्छ. तर बाहिरी आँखाले चाहिँ हेर्नु भएको हुन्न नि त, बुझ्नु पनि भएको छ,
0: यो थाहा पनि छैन धेरैजनालाई.
1: बुझाउनु पर्ने कुरा पनि रहेछ नि त.
0: अनि बुझाउनु पर्ने पनि कुरा छ. मैले धेरैलाई बुझाएँ र अहिले चाहिँ बल्ल फाटाफुट एक दुईजना मेरो साथीहरूले पनि आफ्नो छोरीहरूलाई पढाउनु लाग्नु भएको छ. अब चाहिँ यो सब्जेक्ट यति धेरै लाइन थियो कि उहाँलाई जबको कामको लागि है. ओहो, तपाईँले पहिले यस्तो काम गर्नुभयो कि हामीलाई कति सजिलो भयो. किन विभिन्न कम्पनीहरू नेपालमा पनि छ, जस्तै कस्मेटिक फ्याक्ट्रीहरू नेपालमा पनि थुप्रै हुनुहुन्छ है. उहाँहरूले इन्डियादेखि टिमै ल्याएर यहाँ पालेर लाख लाख स्यालेरी दिएर राख्नुहुन्छ उहाँहरूले. त्यही पढेको मान्छे त यही नेपालमै बल्ल एकजना भेटियो नि त. उहाँहरूलाई चाहिँ कति गाह्रो भइरहेको छ नि, उहाँहरूलाई यहाँ ल्याएर अझै जिउ जिउ गरेर पालेर राखेर उहाँहरूले आफ्नो फ्याक्ट्री चलाइराख्नु भएको छ. त्यो आरएनडी गर्ने भन्छ, त्यो प्रडक्ट बनाउने, त्यो पनि आउँछ त्यही सब्जेक्टभित्र आउँछ. भनेपछि तपाईँको स्किनमा किन प्रब्लमहरू आयो, इन्टरनल के प्रब्लम छ र कसरी आयो एनालाइसिस गर्नु पर्यो होइन, त्यो चिजदेखि लिएर हेयर लस किन भइरहेछ, कपाल किन फुल्छ होइन, यो हरेक कुराहरू ड्राई किन भयो, यो सबै कुराहरू त साइन्समा गयो जोडियो नि त
1: होइन.
0: यो सबै कुराहरू पढ्नुपर्छ, पढाउनुपर्छ, जान्नुपर्छ, बुझ्नुपर्छ. त्यसैले त्यति सजिलो मेकअप गर्नेलाई मात्रै एउटा ब्युटिसियन भनिन्छ अथवा यो नकल पानी चाहिँ एउटा थलो हो भनेर चाहिँ बुझ्नु त गलत हो एकदम.
1: हजुर, यसलाई चाहिँ स्वास्थ्यसँग जोडेर हेरिदिनु पर्यो होइन. र हामी सबैले जान्नु बुझ्नु पनि पर्ने कुरा हो, यो चाहिँ हाम्रो हेल्थसँग रिलेटेड चिज चाहिँ रहेछ है भनेर, स्वस्थ हुने कुरा रहेछ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो. तर हामीले यो बाहिरबाट जति हेर्छौँ त्यति सजिलो पनि छैन होला.
0: छैन छैन,
1: यहाँभित्र छिर्नलाई, यो गहिराईमा जानलाई होइन.
0: गहिराईमा जाँदालाई मलाई 25 वर्ष लाग्यो.
1: हजुर,
0: त्यति गहिरो छ यो भित्र जाँदै गर्दाखेरि होइन, त्यो भएको भएर. अनि यसमा फेरि प्यारेन्ट्सहरूलाई चाहिँ एउटा के बुझाउन चाहन्छु भने, मैले यो सानो तिनो काम चाहिँ नथाल्नु होला यसलाई. यो फिल्डमा लाग्न थाल्यो भने आजभोलि छोरा बच्चाहरू पनि लाग्न थाल्नु भएको छ र उहाँहरूको इक्जाम्पल पनि छ मसँग. एकजना जेन्ट्स भाइ सिक्न आउनु भएको थियो, घरबाट यति धेरै विरोध भयो, यति धेरै विरोध भयो उहाँको. उहाँले सिकेर र कम्प्लिट गर्नुभयो, उहाँले तुरुन्तै जब पनि पाउनु भएको थियो, त्यो जब गर्नै दिनु भएन घरबाट. किनभने छोरा मान्छेले यो मेकअप सेकअप गर्ने, यस्तो गर्ने, यो चाहिँ अब उहाँहरूलाई मनै परेन. अझै पनि धारणा चाहिँ परिवर्तन भएको छैन काठमाडौँमा पनि.
1: हजुर,
0: भनेपछि बाहिर त अझ
1: यो काठमाडौँकै कुरा,
0: काठमाडौँकै कुरा हो यो, मेरो एकाडेमीको कुरा हो यो.
1: हजुर हजुर, सोनीजी जस्तो अब यहाँले चाहिँ 25 वर्षको जुन यात्रा तय गर्नुभयो यसमा टिकिराख्नुभयो र अझै झन् गहिराईमा गइराख्नु भएको छ होइन. यस्तो खालको यो पेसा व्यवसायलाई चाहिँ सफलता हात पार्नको लागि चाहिँ खासमा चाहिँ त्यसको लागि चाहिँ कस्तो खालको सिप क्षमता आफूमा हुनुपर्ने रहेछ? प्रचार प्रसारले पनि प्रभाव पार्ने हो कि, त्यहाँ आउने ग्राहकहरूको चापले प्रभाव पार्ने हो कि, आफूभित्रको एकदमै इन्टर्नल क्षमताले प्रभाव पार्ने हो कि, के हुन जरुरी रहेछ?
0: हजुर, सबभन्दा पहिला त काममा एकदमै दक्ष हुनु पर्यो, पर्फेक्ट हुनु पर्यो होइन. यति धेरै नलेज हुनु पर्यो कि उसले त्यो काम बिगार्नु भएन र त्यो बिग्रेको कामलाई सपार्ने हो हाम्रो काम भनेको, त्यो त्यसको पुरै ज्ञान हुनु पर्यो उसलाई सर्वप्रथम. अर्को कुरा मिडिया भन्नुभयो, मिडियाले पनि धेरै काम गर्छ होइन. अहिले सोसियल मिडिया आफै पनि चलाएर धेरै
1: प्रमोसनहरू
0: गर्न सकिन्छ, त्यसले पनि धेरै प्रभाव पार्छ. र कन्टिन्यू जान्नको लागि धैर्य चाहिँ हुनु पर्यो.
1: बिल्कुल,
0: कस्तो हुन्छ भने अहिलेको जुन नयाँ नानीहरूलाई देख्छु मैले, उहाँहरू चाहिँ धैर्य हुनुहुन्न क्या. एक दिन एकदमै धेरै भिडभाड लाग्यो उहाँहरूको पार्लरमा भने खुसी हुनुहुन्छ, ल अब म त यही गर्ने हो भन्नुहुन्छ भने, फेरि दुई दिन उहाँहरूको खाली खाली जस्तो भयो भने आत्तिनुहुन्छ फेरि उहाँहरू. ओहो भएन कि क्या हो, अब म त अरू नै केही गरौँ कि क्या हो, त्यो एकदमै छिट्टो उहाँहरूले सोचिहाल्नुहुन्छ क्या त्यस्तो. अनि त्यो पनि धेरै देखेको छु मैले. हामी भनेको चाहिँ कस्तो थियौँ भने एकदमै धैर्य गरेर यहाँसम्म आइपुगेको. मृत्यु र व्यापार कतिखेर हुन्छ भने थाहा हुँदैन अरे क्या
1: है.
0: त्यो भएको भएर व्यापार गर्नको लागि चाहिँ एकदम धैर्य हुनुपर्छ, त्यसमा डिलिङ पावर पनि हुनुपर्छ. अनि कस्तो कस्तो कुनामा गएर केही गर्नुभएको छ, टाढा छ भने पनि उहाँको काम यस्तो राम्रो छ भने धाएर त्यहाँसम्म जानुहुन्छ, ट्याक्सी चढेर जानुहुन्छ, त्यस्तो छ.
1: व्यापार व्यवसाय भनेको त एउटा मन जित्ने, विश्वास जित्ने कुरा न भयो होइन. त्यसका लागि चाहिँ त्यहाँ आउने मानिसहरू जो ठोकिनुहुन्छ उहाँहरूको विश्वास चाहिँ जित्न जरुरी
0: छ एकदमै
1: होइन. त्यसका लागि लगनशील, धैर्यता
0: चाहियो र काम चाहिँ राम्रो चाहियो, सबभन्दा दक्ष हुनु पर्यो. जुन फिल्ड छ तपाईँको त्यो फिल्डमा एकदम पर्फेक्ट चाहिँ हुनु पर्यो.
1: हजुर बिल्कुलै, मैले यति जानेको छु चलाइहाल्छु नि भनेर चाहिँ जानु भएन, त्यो टिकिराख्न सकिँदैन, बिकिराख्न पनि सकिँदैन होइन. हाम्रो यो युवा संसार कार्यक्रम भएको भएर जस्तो यहाँको कथाबाट अरू युवाहरूलाई पनि यो क्षेत्रमा आउन प्रेरणा मिलोस्, उहाँहरूले पनि केही न केही गर्नुहोस् भन्ने हाम्रो कार्यक्रमको उद्देश्य हो होइन. जस्तो धेरै युवाहरू यो क्षेत्रमा आउन चाहनुहुन्छ तर उहाँहरूको एउटा ठुलो जिज्ञासा हुन्छ कि यो पेसाबाट सम्मानजनक आम्दानी गर्न सकिन्छ, परिवार धान्न सकिन्छ, त यो सम्मानजनक आम्दानी हुन्छ कि हुन्न होला भन्ने जिज्ञासा धेरै युवा युवतीहरूमा चाहिँ यो जानुभन्दा अगाडि चाहिँ मनमा उठ्ने गर्छन्।
0: तपाईँहरू ढुक्क भएर आउनुभयो हुन्छ यो फिल्ममा। म त के भन्न चाहन्छु, यो फिल्ममा जस्तो पैसा अरू कुनै फिल्ममै छैन भन्छु मैले।
1: हजुर हजुर,
0: है, त्यति पैसा छ यो फिल्ममा। किनभने आजको डेटमा चाहिँ के छ भन्दा, मान्छेलाई नखाएर भए पनि राम्रो चाहिँ हुनु परेको छ।
1: हजुर हजुर,
0: है, राम्रो देखिनु परेको छ, राम्रो हुनु परेको छ। र पहिला जुन 25 वर्ष अगाडिको मैले देख्थेँ, उहाँहरूलाई चाहिँ अलि पैसा कसरी मिलाउने होला, यो गर्नु थियो मलाई, एउटा फेसियल गर्नु थियो भनेर भन्नुहुन्थ्यो भने, अहिले चाहिँ म राम्रो हुन त पर्यो नै पर्यो, कसरी हुन्छ के हुन्छ उहाँहरूले म्यानेज गरिहाल्नुहुन्छ। है, त्यो भएको भएर यति धेरै पैसा भएको फिल हो यो, तपाईँहरू ढुक्क भएर आउनुभयो हुन्छ। र एउटा फर इक्जाम्पल दिन्छु मैले, एकदमै सानो, कतै बाहिर कुनै जिल्लामा, अलि दुर्गमै जिल्ला किन नहोस्, त्यो जिल्लामा एउटा सानो मात्रै तपाईँले 25-30 हजारको लगानी गरेर पार्लर खोलेर बस्नुभयो भने मिनिमम तपाईँले 200 रुपियाँ लिनुहुन्छ कपाल काटेको। म्याक्सिमम टाइम लाग्यो 20 मिनट लाग्छ।
1: हजुर,
0: ल, एकदमै ढिलोै गर्ने कोही छ भने आधा घन्टा लाग्यो।
1: हजुर,
0: आधा घन्टामा 200 रुपियाँ कमाउनु भयो तपाईँले, होइन? तपाईँको लगानी के छ? केही पनि छैन। कैँची र त्यो एउटा पानी स्प्रे बोतल हुन्छ, अनि काइँयुहरू हुन्छ, त्यो त एकजनालाई गर्न साथ फालिदिनु पर्ने होइन नि त, त्यो त वर्षौँ टिक्छ नि त, होइन? भनेपछि तपाईँले आधा घन्टामा 200 रुपियाँ कमाउने के काम छ अरू भन्नुहोस् त मलाई?
1: बिल्कुलै छैन,
0: होइन? त्यो भएको भएर त्यस्तो फिल हो यो चाहिँ, है। अहिले चाहिँ एकदमै धेरै पढेको नानीहरू पनि थुप्रै आउनु भएको छ, डिग्री मास्टर डिग्री पढेर अरू फिल्डमा गएर पनि फेरि पार्ट टाइम म यो काम गर्छु भनेर पनि आउनु भएको छ। किन आउनु भएको छ भन्दा, पैसा देखेर आउनु भएको छ, है। अब यसमा कुनै लोकसेवा लड्नु परेको छैन, कुनै केही दुःख गर्नु परेको छैन, होइन? र मजाले उहाँले 6 महिना राम्रोसँग सिकेर पनि यो व्यवसाय सुरु गर्न सक्नुहुन्छ। एकदमै सजिलो छ, थोरै लगानीमा धेरै कमाउने भनेको चाहिँ पेसा के हो त भन्दा, यो पेसा हो ब्युटिसियन।
1: यदि आजको दिनमा कुनै युवतीसँग पुँजी थोरै छ, होइन, तर उहाँसँग सपना चाहिँ ठुलो छ, होइन, यहाँले चाहिँ उसलाई पहिलो कदम के चाल्नका लागि सल्लाह दिनुहुन्छ त? जस्तो गाउँमा एउटा युवती छ, उसँग पैसा लगानी गर्ने पैसा थोरै छ, तर सपना ठुलो छ, ऊ यो क्षेत्रमा केही गर्न चाहनुहुन्छ, भित्रको इच्छा छ, चाहना छ भने उसले अब पहिलो कदम कसरी अगाडि बढ्ने त, के गर्ने, यहाँको अनुभव अनि ती कुराहरूलाई कसरी?
0: पहिलो कदम मैले पनि भने, मसँग पनि, म पनि त्यही अवस्थाबाट गुज्रेर आएको व्यक्ति हुँ, र उहाँले पहिला त सिक्नु पर्यो। मैले चाहिँ मेरो आफ्नो एकाडेमीमा मैले के गर्ने गरेको छु भने, उहाँ जस्तै व्यक्ति जुन अहिले हजुरले भन्नुभयो मलाई, उहाँले के गर्न खोज्नु भएको छ, पुँजी उहाँसँग थोरै छ भने मैले 50% मेरो तर्फबाट दिने गरेको छु मैले।
1: हजुर,
0: त्यसरी, अनि उहाँले 50% डिस्काउन्ट गरेर सिकाउने गरेको छु। त्यस्तो कुनै ठाउँ खोज्नुहोस्, त्यस्तो सस्ता खोज्नुहोस् त। अहिले एनजिओ आइएनजिओहरूले सिकाइरहेको हुन्छ, ओडाबाट नगरपालिका, धेरै सजिलो छ अहिले।
1: हजुर,
0: पहिला हाम्रो पालमा केही पनि थिएन।
1: हजुर हजुर,
0: हामी त कता कताबाट मिलाएर म्यानेज गरेर पैसाले नै सिक्नु पर्थ्यो भने, अहिले घरेलुमा सिकाइरहेको हुन्छ फ्रीमा, त्यसपछि ओडा नगरपालिकालाईबाट सिकाएको सिकाइ हुन्छ अहिले चाहिँ, बजेटहरू टन्नै हुन्छ यो सिक्नेको लागि, है। त्यतातिर उहाँले टार्गेट गर्नुभएको हुन्छ, र नागरिकता नेपाली छ भने उहाँले यो अपर्च्युनिटी चाहिँ पाउनुहुन्छ फेरि, है। त्यहाँबाट बेसिक उहाँले पाउनुहुन्छ, त्यसपछि एडभान्सको कुरा आयो, एडभान्समा चाहिँ उहाँको थोरै जुन पुँजी छ त्यसले सिक्नु सक्नुहुन्छ, र त्यसपछि फेरि अहिले ऋणहरू छ नि त, थुप्रै सङ्घ संस्थाबाट ब्याङ्कहरूबाट लोन दिन्छ, महिला उद्यमी लोन भनेर दिन्छ, त्यसको लागि उद्यमशीलता ट्रेनिङ भनेर हुन्छ। अहिले उद्यम त गर्न खोज्नु भएको छ, अब सुरु पनि गर्नुभयो, र सफल उद्यमी बन्नको लागि उद्यमशील ट्रेनिङ पनि लिनुपर्छ उहाँले, त्यो पनि अहिले फ्रीमै सिकाइरहेको हुन्छ ओडा नगरपालिकाले, त्यो लिन सक्नुहुन्छ उहाँले, होइन? र अब मैले एउटा अर्को इक्जाम्पल के दिन्छ, होइन, कस्तो ठाउँमा गएर खोल्ने त त्यो पनि थाहा हुनुपर्छ हामीलाई। उहाँसँग स्किल छ, सबै रेडी भइसक्यो, अब उहाँले ठाउँ चयन गर्दाखेरि पनि एकदमै हेर्नुपर्ने हुन्छ। उहाँले कति बस्ती भएको ठाउँ हेर्नु पर्यो उहाँले, होइन? त्यो अब जुन रिङ रोडमा हाइवेमा हुन्छ नि, सरर गाडी आउने जाने मात्रै, त्यहाँ खोलेर त उहाँको हुँदैन, किनभने त्यो गाडी जाने आउने मात्रै ठाउँ हो त्यो चाहिँ,
1: होइन?
0: त्यो सबै कुराहरू हेरेर उहाँले सुरु गर्नुभयो भने पक्कै पनि सक्सेस हुन्छ। र आजभोलि सजिलो छ, ऋण पाइन्छ, अझ महिलाहरूलाई त बिना ब्याज पनि अझ कति ठाउँमा छ, बिना धितो पनि छ, होइन? त्यताबाट उहाँले सुरु गर्न सक्नुहुन्छ।
1: हजुर, त्यसका लागि इमान्दारिता चाहिँ
0: चाहियो, सानोबाट, म पनि सानैबाट सुरु गरेँ,
1: जस्तै यहाँबाटै सिक्न सक्यो, यहाँले 25 हजारको लगानी गरेर सुरु गर्नुभएको, अहिले चाहिँ रोज ब्युटी एकाडेमी सञ्चालन गर्नुभएको छ,
0: जहाँ
1: विद्यार्थीहरू पढिरहनु भएको छ, 25 हजारको लगानी अहिले करोडमा पुग्यो, होइन त, करोडौँको लगानी छ। अब यो रोज ब्युटी एकाडेमीकै कुरा गरौँ, अब हामी कार्यक्रमको तलतिर पनि आउन थालिसक्यौँ होइन, यो चाहिँ कुन ठाउँमा रहेको छ?
0: यो चाहिँ रवि भवन, सोल्टी मोड रवि भवन 14 नम्बर वडामा रहेको छ।
1: हजुर, अहिले चाहिँ सिकिरहने चाहिँ कति हुनुहुन्छ त्यहाँ?
0: अहिले सिकिरहने पनि 60 जना हुनुहुन्छ।
1: हजुर, रोजगारमा कतिलाई जोड्नु भएको छ त्यहाँ?
0: रोजगारमा मेरोमा चाहिँ 8 जना हुनुहुन्छ रोजगारमा। र कस्तो हुन्छ भने, मेरोमा अघि मैले भने जस्तै मेरो एकाडेमीमा एनजिओको चल्छ, आइएनजिओको चल्छ, वडाको चल्छ, नगरपालिकाको चल्छ, त्यसपछि घरेलुको पनि चल्छ होइन, हुँदाहुँदा लायन्सको पनि चल्छ है, धेरै ठाउँको थुप्रै सरकारी तालिमहरू पनि चल्छ है त्यहाँ, अनि सरकारी तालिम पनि चल्छ, प्राइभेट पनि चल्छ। जस्तो विदेश जानेहरूलाई हतार हुन्छ, उहाँहरू अलि लगानी गरेर प्राइभेटमै सिकेर छिटो छरिटो जान चाहनुहुन्छ, त्यो पनि चल्छ। र कोही त्यस्तो व्यक्ति हुनुहुन्छ, म आज यही प्रोग्रामबाट नै अनाउन्स गरेँ, तपाईँहरूलाई एकदमै केही गर्न चाहनुहुन्छ, तपाईँहरूसँग लगानी थोरै मात्रै छ र म एकदम राम्रो ठाउँमा सिकेर गाउँमै गएर केही गर्न चाहन्छु भने मसँग सम्पर्कमा आउनुहोला। र मैले हरेक साल स्कलरसिप पनि दिने गरेको छु।
1: हजुर,
0: तर उहाँ चाहिँ एकदम निडी हुनु पऱ्यो, गरेर देखाउनु पऱ्यो फेरि होइन, सुरुमा म गर्छु भनेर आउने, सिक्ने सिकेपछि फेरि गरेर देखाउनु पऱ्यो,
1: आत्मविश्वासी हुनु पऱ्यो।
0: त्यस्तो व्यक्तिहरू कोही हुनुहुन्छ भने मैले 5 जनासम्म गरेको छु, मैले अब यो 83 सालको लागि मैले 5 जनालाई त्यस्तो स्कलरसिप दिन चाहन्छु, सक्छु, दिइरहेकै हो। र उहाँहरू चाहिँ बाहिर दुर्गमबाट, बाहिर आउट अफ भ्यालीबाट कतैबाट पनि त्यस्तो व्यक्तिहरू, महिलाहरू आउन सक्नुहुन्छ।
1: त्यस्ता युवाहरूका लागि, त्यस्ता युवतीहरूका लागि रोज ब्युटी एकाडेमी साथी
0: छ
1: होइन त।
0: तपाईँहरू मसँग यदि जोडिन चाहनुहुन्छ र केही सोध्न अथवा केही सिक्न चाहनुहुन्छ भनेदेखि, यो रेडियो नेपालको प्रोग्राम सुनेर आउनु आएको हो म भनेर आउनुहुन्छ भने 50% डिस्काउन्ट जो कोहीलाई पनि गरिदिने छु भने, तपाईँहरू यदि केही गर्न चाहनु भएको छ, आर्थिक अवस्था एकदमै मेरो नाजुक छ, म एकदम केही गर्न चाहन्छु, आत्मनिर्भर बन्न चाहन्छु भन्नुहुन्छ भने 5 जनालाई मैले फुल स्कलरसिप दिन चाहन्छु। यसको लागि मलाई रोज ब्युटी एकाडेमी भनेर तपाईँहरूले फेसबुक पेज छ, इन्स्टाग्राममा छ, त्यसपछि टिकटकमा पनि छ, त्यो पेजबाट फलो गरेर आउन सक्नुहुन्छ। मेरो नम्बरहरू पनि त्यहीँ छ, पेजहरूमा मेरो नम्बर पनि छ।
1: हजुर, अहिले त सजिलो छ, रोज ब्युटी एकाडेमी भनेर सर्च गर्यो गुगलमा भने भेटिहाल्नुहुन्छ होइन, त्यसको पेजमा जाने अनि आफूलाई के चाहिएको हो हेर्ने, फोन गर्ने, बुझ्ने, जाने, अहिले प्रविधिले सजिलो बनाइदिएको छ, हामीले युज मात्रै गर्न सक्नु पर्यो नि होइन। र यति राम्रो कुरा पनि भन्नुभएको छ, म तपाईँहरूलाई सक्नुहुन्न भने डिस्काउन्ट दिन्छु, स्कलरसिप दिन्छु भनेर भनिराख्नु भएको छ भनेपछि किन नगर्ने त होइन। अहिले धेरै युवाहरूलाई चाहिँ सर्टिफिकेट थन्क्याउने अनि सरकारले रोजगारी दिएन, रोजगारी छैन, अब के गर्ने भनेर भौतारिरहनुहुन्छ कि यति धेरै अपर्च्युनिटी छ, त्यो त खोज्नु पर्यो नि आफूले पनि होइन।
0: र अर्को कुरा थोरै मैले जोड्न चाहेँ, जस्तो सरकारले अहिले 2 साल जति भयो होला टुडी खेलमा टेन्ट टाँगेर सिकाइराख्नु भएको छ, त्यो चाहिँ फेरि गलत हो भनेर भन्न चाहन्छु मैले। किन हो त भनेर भन्दाखेरि, उहाँहरूले आधा अधुरो बनाएर छोडिदिनुहुन्छ, एक हप्ताको तालिमले केही पनि हुँदैन। उहाँहरूले त्यहाँ 1000औंजनालाई बोलाउनुहुन्छ र मेरै स्टुडेन्टहरू पनि जानु भएको छ, जो मसँग पैसा तिरेर सिक्नु भएको छ उहाँहरूको त्यहाँ, मेरो यहाँ नाम निस्क्यो भनेर उता पनि गएर सिक्नु भएको छ। र त्यो एक हप्ताको तालिमले केही पनि हुँदैन कुनै पनि फिल्डमा। उहाँहरूले जस्तो प्लम्बिङ गर्नुहुन्छ, इलेक्ट्रिसियन गर्नुहुन्छ, त्यसपछि ब्युटिसियन पनि गर्नुहुन्छ, सिलाइ बुनाइ गर्नुहुन्छ होइन, यो सबै कुराहरू उहाँले दिनुहुन्छ। तर उहाँलाई चाहिँ मैले के सजेस्ट गर्न चाहन्छु त भने, यो सरकारकै कुरा आयो यहाँनिर चाहिँ, के भन्न चाहन्छु भने, म जस्तै थुप्रै अरू पनि एकाडेमी हुनुहुन्छ, हामीसँग समन्वय गर्नुहोस् र बरु 100 जनामा तपाईँले 50 जनालाई दिनुहोस्, उहाँलाई 6 महिनाको पुरै पर्फेक्ट तालिम दिएर पर्फेक्ट बनाएर
1: दक्ष
0: बनाएर छोडिदिनुहोस् कि उहाँले रोजगारी गर्न सकियोस्, आत्मनिर्भर बनुन् उहाँहरू। तपाईँहरूको बजेट त सकिएको छ नि, त्यो बजेट सकाउनलाई मात्रै गरेको जस्तो काम
1: देखियो, सर्टिफिकेट वितरण
0: दियो र उहाँहरूको बजेटलाई सकाउने काम मात्रै भयो त्यो चाहिँ।
1: उहाँहरूसँग
0: केही पनि नलेज हुँदैन, केही पनि जान्नु भएको हुँदैन, त्यहाँ सिकेर पनि थुप्रै विद्यार्थी हुनुहुन्छ म कहाँ सिक्न आउनु भएको, उहाँहरूलाई मैले टेस्ट लिँदाखेरि केही पनि थाहा हुँदैन उहाँहरूलाई, त्यो भएको भएर उहाँहरूले चाहिँ हामी जस्तो एकाडेमीसँग समन्वय गरेर त्यो 1 हप्ताको 15 दिनको होइन कि 6 महिनाको 1 वर्षको तालिम दिएर उहाँहरूले रोजगार गरेको उहाँहरूले चाहिँ हेर्नु पर्यो क्या, देख्नु पर्यो फेरि
1: आफूले सिकेको सिपलाई चाहिँ व्यवसायमा रूपान्तरण गर्न सक्ने चाहिँ हुनु पर्यो। 1 हप्ताको कोर्समा त डेडिकेसन भएन, खालि सर्टिफिकेट प्राप्त भयो सक्यो होइन।
0: र त्यसमा अर्को नि के भन्न नि चाहेँ भने, मैले जुन सरकारी निकायबाट हामीसँग त्यस्तो समन्वय गरेर गर्न आउनुभयो भने 50% हाम्रो तर्फबाट पनि दिन्छौँ हामीले।
1: हजुर,
0: 50% सरकारले उहाँहरूलाई दिनुभयो भने, जुन टुडी खेलमा सिद्धिएको बजेट थुप्रै बजेट सिद्धिन्छ त्यहाँ पनि, त्यो बजेट चाहिँ हामीसँग समन्वय गर्नुभयो भने उहाँहरूलाई नानीहरूलाई टुडी खेलमा हावाहुरी लाएर पानीले भिजेर एकदम टेन्ट पनि भड्केको अवस्थाहरू पनि थियो होइन, त्यो पनि सहनु परेन होइन। म जस्तो थुप्रै एकाडेमीहरू चलाउनेहरू हुनुहुन्छ, हामीसँग चाहिँ समन्वय गर्नुभयो भने 50% हाम्रो लगानी भयो, 50% सरकारको लगानी भयो भने त कमसेकम 100 एउटा एकाडेमीबाट दक्ष बनेर निस्किनु भयो नि त,
1: त्यो त धेरै
0: राम्रो बन्नुभयो नि त।
1: हजुर बिल्कुल, यहाँले आफूले आफै स्ट्रगल गरेर यहाँ पुर्याउनु भयो भने कसैले सहायता गर्छु है भन्दा त जानु पर्यो नि त होइन। जस्तो यहाँ त अब सौन्दर्य उद्यमी सङ्घ नेपालकी अध्यक्ष पनि हुनुहुन्छ होइन, त्यस्तै गरेर सिटिभिटीको मूल्याङ्कनकर्ता पनि आउनुहुने रहेछ होइन, परीक्षामा बस्नुहुने रहेछ, अनि आफ्नो रोज ब्युटी एकाडेमी पनि छँदैछ, एउटा महिला हो उसको परिवार, आफ्ना छोराछोरी र आफ्ना चाहनाहरू पनि त्यहाँ हुन्छन्, घर परिवारलाई पनि समय दिनु पर्यो, यो सबै व्यवस्थापन कसरी गर्नुहुन्छ?
0: चाहे भने सबै व्यवस्थापन गर्न सकिँदो रहेछ, किनभने हामी महिलाहरूलाई मैले साथीभाइहरूलाई के पनि भन्न चाहेँ भने हामीले घरमै हाउसवाइफै भएर बस्दाखेरि पनि त्यही सुकाऊ त्यही उठाऊ त्यही माझ त्यही पुछ होइन, त्यति नैले त टाइम गइरहेको हुन्छ भने त्यो पनि गर्छु मैले, त्यो सबै गरेर पनि फेरि टाइम निकाल्न सकिने रहेछ है। जस्तो मूल्याङ्कनकर्ताको कुरा गर्नुभयो, यो चाहिँ एसएसआर बस्न जाँदाखेरि हरेक दिन जानु पर्दैन, यो चाहिँ 6 महिनामा त्यहाँ स्कुल टेस्ट हुने हो, त्यतिखेर हाम्रो 3 दिनको यस्तो ड्युटी हुने हो, त्यो पनि गरिरहेको हुन्छु, र कहिलेकाहीँ आउट अफ भ्याली जानु पर्दाखेरि पनि गएको पनि हुन्छु त्यसमा पनि। र अर्को कुरा जोड्नुभयो मेरो सङ्घको, सौन्दर्य उद्यमी सङ्घ नेपाल भनेर, यसको संस्थापक अध्यक्ष हो म, र यो चाहिँ मैले किन गर्दैछु त भनेर भन्दाखेरि थुप्रै साथीहरू नेपालभरिबाट थुप्रै ब्युटिसियनहरू यो फिल्डमा लाग्नु भएको छ, उहाँहरूलाई के समस्या हुन्छ, कहिले के हुन्छ, कहाँ गएर भन्ने त, कसलाई सुनाउने त, होइन सरकारी निकायबाट अहिलेसम्म केही पनि छैन हामीहरूको लागि चाहिँ ब्युटिसियनहरूको लागि चाहिँ, कहाँ गएर भन्ने भन्दाखेरि एउटा सङ्घ चाहिँ रहेछ त्यसमा,
1: आफ्नो हक अधिकार
0: हक अधिकारको रक्षाको लागि
1: हजुर
0: है। र त्यसको लागि चाहिँ 2-3 वर्ष भयो मलाई तपाईँले यो गर्नु पर्यो भनेर मैले भने, मेरै एकाडेमीबाट 16,000 उत्पादन भइसक्नुभयो, र त्यो सबै हेरिकन सबैको कुरा सुनिकन अनि उहाँहरूको यही कुरालाई मध्यनजर राखेर मैले संस्थाको सुरुवात गरेँ, र उहाँहरूलाई चाहिँ मैले थुप्रै कामहरू गरिदिइराखेको छु, जस्तै फ्री सेमिनारहरू, नयाँ मेकअपको टेक्नोलोजीहरू उहाँहरूलाई चाहिँ सिकाउँदै ट्रेनर हुन्छ, र कम्पनीहरूले चाहिँ उहाँलाई सबै लगानी गर्नुहुन्छ, लन्च खानेदेखि लिएर सबैको त्यो पनि गरिदिएको हुन्छु, र थुप्रै बाहिरबाट पनि आउनु भएको छ, आउट अफ भ्यालीबाट पनि त्यो गर्दैछु, र यस्तो कामहरू थुप्रै गर्दै गर्दै गर्दै आइरहेको छु, अहिले चाहिँ संस्थाको थ्रुबाट गरिरहेको छु मैले, नभए म आफ्नै पर्सनल थ्रुबाट पनि गरिराख्थेँ यस्तो कामहरू चाहिँ।
1: हजुर हजुर, कुनै पनि काम गर्नका लागि मनको चाहना भयो भने समय छैन भन्ने कुरा चाहिँ बेअर्थ नै रहेछ।
0: मैले मेरो आफ्नै इक्जाम्पल दिन्छु, मेरो जोइन्ट फ्यामिली ठुलो फ्यामिली नै होइन, मेरो सासु ससुरा नै हुनुहुन्थेन म बिहा गरेर आउँदाखेरि, भनेपछि 2 बच्चा मैले राम्रोसँग हुर्काएको, राम्रो पढाइ थियो दुवैजनाको, दुवैजनालाई मैले डिग्री गराएँ, एकजनालाई छोरालाई लन्डनबाट, छोरीलाई इन्डियाबाट, त्यो सबै मिलाएँ मैले आफै, छोरीको कलेज पनि हेर्न गएको, 8 वर्ष त्यहाँ पढेर बस्दाखेरि म 8 चोटिसम्म छोरीलाई भेट्न पनि इन्डिया पनि गएको होइन, त्यो सबै मिलाउन सकिन्छ, सबै गर्न सकिन्छ, हामीले चाहनु पर्यो, हामीसँग जोस जाँगर हुनु पर्यो, एनर्जी हुनु पर्यो होइन, टाइम चाहिँ समयले हामीलाई मिलाउने होइन कि हामीले चाहिँ समयलाई मिलाउने हो, म चाहिँ त्यसरी बुझ्छु।
1: हामीले समय छैन भनेर बस्नुभन्दा पनि हामीले जति सक्दो क्रियाशील हुन सक्छौँ त्यति नै अगाडि बढ्ने रहेछौँ, जस्तो यहाँबाट पनि हामीले सिक्न सक्यौँ, धेरै लगानी गर्न अथवा पैसा पनि त चाहिने रहेनछ नि,
0: चाहिँदैन, यो थोरै लगानीमा धेरै कमाउन
1: सकिने
0: पेसा हो,
1: एकदमै राम्रो र सुन्दर पनि देखियो र सबैलाई सुन्दर बनाउन पनि सकियो,
0: आफूलाई सधैँ स्मार्ट राखिराख्न पनि मेन्टेन गर्न पनि सकियो,
1: हजुर सुन्दर पेसा बनाउन
0: एकदम
1: होइन। अब जाँदा जाँदै आजको युवाले जागिर जागिर जागिर भनेर बसिराख्नु भन्दा आफ्नै सिप सिकेर चाहिँ आत्मनिर्भर बन्नलाई त सकिने रहेछ नि त होइन, के भन्नुहुन्छ आफै युवालाई?
0: यसमा चाहिँ के भन्न चाहेँ भने जागिर खाने भनेको त्यो अर्काको जागिर खाने हो
1: हजुर
0: होइन, सिप सिकेर तपाईँ आफ्नो केही व्यवसाय गर्नुभयो त्यो आफ्नो हो, जुन अहिले तपाईँले बोलाउनु भयो म आउनु भ्याएँ नि त्यही होइन, मेरो आफ्नै पर्सनल व्यवसाय थियो र मैले टाइम मिलाएर म यहाँ आएँ भने, म जागिर थिएँ भने म 5 बजेसम्म म आउनै भ्याउँथिनँ होला, निस्किनै मिल्थेन होला, त्यस्तो हुन्छ भनेर भनेपछि एउटा त त्यो फाइदा भयो। अर्को कुरा जुन जागिर खाँदाखेरि सर्टेन हाम्रो कति हो स्यालेरी यति नै भन्ने हुन्छ नि त, त्यतिमा सीमित हुन्छ, त्यसलाई कसरी म्यानेज गर्ने हो भनेर म्यानेजमेन्ट आफूले गर्नुपर्ने हुन्छ भने, हाम्रो व्यवसायमा चाहिँ के हुन्छ भने त्यो कमाइको कुनै सीमा नै हुँदैन, फेरि महिनामा 1 लाख हुन्छ भने कुनै महिना 5 लाख पनि हुन्छ होइन, त्यो आफ्नो काम कस्तो छ र त्यो व्यवसाय बढाउँदै जाँदाखेरि कस्तो छ त्यो हेरेर हुन्छ, र त्यो जुन सीमित लेभलमा बस्नु नै पर्दैन फेरि
1: हजुर,
0: है त्यो भएको भएर मलाई मनपर्ने. अब कसैलाई कस्तो हुन्छ भने सोख पनि हुन्छ, म जागिर खान्छु सरकारको जागिर खान्छु भन्ने पनि हुन्छ नि कसैलाई, होइन पेन्सनको लोभ हुन्छ के हुन्छ होइन त्यो पनि हुन्छ कसैको सोच. भने मलाई चाहिँ व्यवसाय नै गर्न मनपर्छ, आत्मनिर्भर बन्नै मनपर्छ र अरूलाई पनि अझै रोजगारी दिन मनपर्छ होइन. र महिला दिदीबहिनीहरूलाई स्पेसली सबैजना आत्मनिर्भर बन्नुहोस् होइन. मलाई त अहिले पुग्ने नै छ, म राम्रै कमाउनुहुन्छ हस्बेन्डले, मलाई केही गर्नु जरुरी छैन भन्ने पनि धेरैजना महिलाहरू हुनुहुन्छ. उहाँहरूलाई चाहिँ के भन्छु भने एउटा जुन कन्फिडेन्ट लेभल हुन्छ नि उहाँहरूसँग हुँदैन फेरि, जुन हामीले आफै कमाएर जुन चलिरहेछौँ नि हामीसँग जुन कन्फिडेन्स छ त्यो चाहिँ उहाँहरूसँग हुँदैन फेरि, किनभने उहाँहरूले थोरै थोरै कुरा सानो सानो कुरा पनि पर्मिसन लिएर सोधेर मागेर नै उहाँले गर्नुपर्ने हुन्छ. र हामीले चाहिँ कतै कसैलाई दिउँ, अब जस्तो मैले अहिले भर्खर भने पाँचजनालाई मैले स्कलरसिप दिन्छु फुल, मेरो फुल कोर्सको 2 लाख रुपियाँ फी हुन्छ भनेपछि 2 लाख रुपियाँको कुरा आयो नि त त्यहाँनिर. त्यो चाहिँ मैले दिन यहाँ मैले हजुरलाई बोलिदिइसकेँ,
1: स्वयं निर्णय
0: सक्न गर्न सकेँ नि त. होइन भने त मैले घरमा पर्मिसन लिएर म सोधेर भन्छु है भन्नु भन्नु पर्थ्यो नि त, होइन. त्यो एउटा हुन्छ. र धेरै ठाउँमा धेरै कुरा मलाई ठ्याक्कै भन्नु पर्दाखेरि र चिन्नु पर्दाखेरि यो ब्युटी सेक्टरमा पनि सेलिब्रिटी ब्युटिसियन भनेर चिन्नुहुन्छ होइन, र त्यसलाई मेन्टेन गरिरहेको छु मैले र त्यो लेभलमा पुऱ्याएको छु आफूलाई मैले
1: है.
0: त्यो भएको भएर म चाहिँ मैले यति धेरै पढिसकेँ अनि कहाँ जागिर नखानु भन्ने पनि हुन्छ होइन. घरको बुवा आमाको पनि त्यो सोच हुन्छ, तर त्यो सोचलाई बदल्नुहोस् होइन. तपाईँले थोरै लगानी गर्नुहोस् र लगानी गरेपछि तिमीले चाहिँ यो व्यवसाय गरेर मलाई फेरि तिर्नुपर्छ है भनेर बरु गरिदिनुहोस् छोराछोरीलाई. सानोबाट सुरु गर्दाखेरि केही फरक पर्दैन, ठुलो चाहिँ आफै बनाउँदै जाने, गर्दै जाँदाखेरि ठुलो बन्दै जान्छ,
1: आफै हुँदै जान्छ, आम्दानीले फेरि आम्दानी लिँदै जान्छ. हामीले यति नै कुराकानी गर्न सक्यौँ, एकदमै खुसी लाग्यो. रोज ब्युटी एकाडेमीकी अध्यक्ष, त्यस्तै गरेर सौन्दर्य उद्यमी सङ्घ नेपालकी अध्यक्ष, अनि सिटी भिटीमा पनि एउटा मूल्याङ्कनकर्ता भएर बसिसक्नु भएको व्यक्तित्व आज हाम्रो स्टुडियोमा आइदिनु भयो, हाम्रा युवा साथीहरूलाई जागर भरिदिनु भयो, यसका लागि हामी आभारी छौँ.
0: र मलाई पनि यहाँसम्म बोलाएर रेडियो नेपालको यो स्टुडियोसम्म आउने सौभाग्य दिनुभयो, कुराहरू राख्न पाएँ बोल्न पाएँ, त्यसको लागि हजुरहरूको सम्पूर्ण रेडियो नेपाल टिमलाई नै थ्याङ्क यू सो मच भन्दै आभार व्यक्त गर्न चाहन्छु.
2: अहिले भर्खरै सुन्नुभयो रोज ब्युटी एकाडेमी एवं नेपाल सौन्दर्य व्यवसाय सङ्घकी अध्यक्ष सुन्दरी कारणजीत सुमीसँग गरिएको यो कुराकानी. आजको कुराकानीबाट हामीले सौन्दर्य क्षेत्रको चमक मात्र होइन त्यसको पछाडि रहेको मेहनत, सेप, धैर्य, उद्यमशीलता र अरूलाई अवसर दिने सोचलाई पनि नजिकबाट बुझ्ने अवसर पायौँ. करिब 25,000 रुपियाँको सानो लगानीबाट सुरु भएको यात्रा आज करोडौँको व्यवसायमा पुग्नु आफैमा एउटा उपलब्धि हो. तर त्योभन्दा पनि ठूलो उपलब्धि त करिब 16,000 व्यक्तिलाई सिप सिकाउनु र धेरैलाई रोजगारीको बाटोसँग जोड्नु पनि रहेको छ. आज हामीसँग आफ्नो अनुभव, सङ्घर्ष र यात्राका धेरै पाटा बाँडिदिनु भएकोमा रोज ब्युटी एकाडेमीकी अध्यक्ष सुन्दरी कारणजीत सुमीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ. हवस् त, आजलाई युवा संसार कार्यक्रम यति नै. अर्को कार्यक्रममा फेरि यस्तै प्रेरणादायक कथा लिएर यहाँहरू समक्ष उपस्थित हुने वाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्राचार्यसँगै दुर्गा अधिकारी बिदा भए. नमस्कार, यहाँहरूका हरेक पल शुभ रहुन्.

सुन्दै हुनुहुन्थ्यो कार्यक्रम युवा संसार. अब यहाँलाई सुनाउँछौँ दोहोरी गीत मदन परियार शर्मिला गुरुङको स्वरमा रहेको छ. मदन परियार र शर्मिला गुरुङको स्वरमा रहेको यो गीतमा शिव हमालको शब्द रहेको छ, मदन परियारको सङ्गीत रहेको छ. यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि ठिक 12 बजे मध्याह 12 बजेको समाचार सुन्नुहुनेछ. सुन्दै गर्नुहोला रेडियो नेपाल

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। रोल्पाको थबाङ गाउँपालिका 5 कोटल 12 अविरल वर्षासँगै गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 10 पुगेको छ। पहिरोले स्थानीय बासिन्दाका घर तथा गोठ पुरिँदा 2 घाइते भएका छन् भने 3 अझै बेपत्ता रहेको प्रहरीले बताएको छ। पहिरोमा परि गम्भीर घाइते भएका 2 उपचारका लागि बुटोल लगिएको छ। त्यस्तै बेपत्ता भएका 3 खोजी कार्य निरन्तर जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका 5 हाइजुङ स्थित मोदी खोलामा गैराती आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा अलपत्र परेका 3 आज सकुशल उद्धार गरिएको छ। उद्धार टोली समयमै परिचालन भई डोरी र विशेष उपकरणबाट 3 सकुशल उद्धार सम्भव भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो। बाजुराको त्रिवेणी नगरपालिका 9 तामसुमा पहिरोमा परि बेपत्ता भएका र घाइतेहरूको पहिचान खोलेको छ। बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका 9 20 प्रतीक्षा थापा रहेकी छिन्। पहिरोमा परि स्थानीय धर्म थापा र धौली देवी रावल घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेश बहादुर साईका अनुसार घाइते 2 उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको छ। बाढी तथा पहिरोका कारण बागलुङका 2 राष्ट्रिय राजमार्ग आज

0: कार्यक्रम संस्थान सिर्जनामा स्वागत छ।
1: हस् यहाँलाई पनि धेरै धेरै धन्यवाद।
0: आरामै हुनुहुन्छ?
1: समग्रमा ठिक छ।
0: आज भोलि केमा व्यस्त हुनुहुन्छ?
1: अब अहिले मेरो नयाँ नयाँ गीतहरू पनि रेकर्ड गरिरहेको छु मैले,
0: हजुर
1: होइन, अनि त्यसमा फेरि साङ्गीतिक कार्यक्रमहरूमा त्यसैमा व्यस्त हो।
0: गीत सङ्गीतमै व्यस्त हुनुहुन्छ?
1: हजुर।
0: अहिले भर्खरै हामीले एउटा गीत सुनायौँ, निकै चर्चामा रहेको, तिमी आउने बाटोमा फुल रोपिदिए। यो तपाईँले आफै सिर्जना गर्नुभएको, आफैले लेख्नु भएको, आफ्नै सङ्गीत रहेको छ, यो गीतका बारेमा कुराकानी गरौँ न। कति सालमा रेकर्ड गर्नुभयो, यो परिवेश कस्तो थियो, यो गीत लेख्दाको?
1: यस्तो थियो कि यो चाहिँ 2062 सालमा रेकर्ड गरेको, अनि त्यतिखेर मैले गीत माग्नलाई पनि अब त्यति धेरै पहुँच पुगेन कि, चिन्न कसलाई चिन्ने, गीतकारको कता, होइन, अनि आफैले लेखेको गीत हो मेरो, शब्द सङ्गीत मेरो आफ्नै हो, गाएको पनि मैले नै, होइन, दुइटा गीत लेखेको थिएँ, अनि मुटुमा बासमा छुरा चलायो पनि, अनि म स्कुलमा टिचिङ गर्थेँ त्यतिखेर, मेरो गुरु अब धनबहादुर गोपाली सर, एनबी चामलिङ, उहाँको एरेन्ज, अनि कुरा मिल्यो, त्यसपछि मैले गीत रेकर्ड गरेँ। फर्स्ट गीतै त्यही मेरो जिन्दगीमा लेखेको गीत रेकर्ड गरेर सुदूरपश्चिमको महेन्द्रनगर भन्ने ठाउँमा चाहिँ सदरमुकाम भोगामा गएको, मसँग जम्मा दुईवटा मात्र गीत थियो, त्यहाँ हजारौँ मसँग पहिलोचोटि भिड देखेँ कि, 7-8 हजारको जनताको भिड छ, त्यतिखेर भर्खर गीत निकालेको थियो, मतलब एल्बमै निकालेको थिएन। त्यो मासमा चाहिँ गीत गाइसकेपछि मान्छेहरू अटोग्राफ र फोटोग्राफ फ्यानहरू यस्तो, मलाई यस्तो लाग्यो कि कन्फिडेन्स बढ्यो, अब यो गीत त चल्छ, दुनियाँले मन पराउँछन्, 7-8 हजारको मासले नै मन पराइसकेपछि त, भनेपछि मैले फर्स्ट एल्बम निकालेको, त्यसपछि अनि मात्रै सेकेन्ड एल्बमतिर प्रवेश गरेको।
0: 2062 भन्दाखेरि झन्डै 20-22 वर्ष भयो यो गीत निकै चर्चामा पनि छ। अहिलेसम्म ती गीतका प्रतिक्रियाहरू हेर्दा, तपाईँको युट्युब मार्फत भनौँ न, कस्तो खाले यी गीतहरू अझै आउनुपर्छ या कस्तो खाले कमेन्टहरू आइरहेछन्?
1: यस्तो छ क्या, यो मैले तिमी आउने बाटो भनेर चाहिँ कमेडी आर्टिस्टहरूले पनि धेरै नै बाटोमा फुल रोपेपछि कसरी आउने, होइन, केटी आउने बाटोमा के अरे फुल कुल्चिन मिलेन यताउता भन्ने खाले
0: कमेडी काँडा रोपिसकेपछि आउने
1: क्यारिकेचर पनि भएको धेरै, होइन, त्यस्तै सुनेको दरबारलाई पनि त्यस्तै भनेका छन्, होइन, तर के भन्दाखेरि कतिपय गीतहरू चाहिँ त्योभन्दा पनि दमदार गीतहरू भए पनि मलाई त्याग चाहिँ तिमी आउने बाटोमा फुल रोपिदिए, तिमी आइनको गायक भन्ने हो, अत्याधिक चर्चित हो त्यो, सुनैको दरबार, तिमी करोडमा मत रोडमा, मेरो आफ्नै शब्द सङ्गीत हो, त्यसमा चाहिँ कसरी सिम्पल शब्दहरू छ, सायद सुदूरपश्चिमको जनताले पनि तिमी करोडमा मत रोडमा भनेपछि बिचरा केटा चाहिँ गरिब रहेछ, केटी चाहिँ धनी रहेछ, त्यहाँ लभ प्रेमवाला गाना भन्दा ट्रेजेडी परेको, चाहे त पूर्वकोले पनि काठमाडौँभन्दा पूर्वकाले पनि बुझ्छन्, तराईकोले पनि बुझ्ने भाषाहरू भयो नि त, सरल शब्दले गर्दाखेरि चाहिँ गीतहरू चाहिँ अलिक बेसी चर्चित हुन्छन्।
0: तपाईँको बसाई सिन्धुली भन्नुभयो अनौपचारिक कुराकानी गर्दाखेरि, अनि महेन्द्रनगरमा कसरी संयोग जुर्यो त्यो गीत रेकर्ड गर्ने?
1: यस्तो भएको, म मेरो घर चाहिँ पहिला जन्मेको सिन्धुली, काठमाडौँ बानेश्वर बस्थेँ, बानेश्वरमा अब हाम्रो सुदूरपश्चिम सुदूरपूर्वका सबै साथीहरू हुने, अनि सुदूरपश्चिममा पनि एउटा प्रोग्राम गऱ्यो भने सुदूरपश्चिमको साथीहरू थियो कि, होइन,
0: अनि
1: बानेश्वर सुदूरपश्चिम त्यही सिलसिलामा चाहिँ म चाहिँ दुईवटा मात्रै गीत थियो, अब आर्टिस्ट भन्दा पनि एल्बमै निकालेको थिएन, गएको त्यहाँबाट सुरुवात भयो मेरो महेन्द्रनगरबाट, त्यसपछि अब धनगढीमा गएको, सुनैको दरबार, प्रशान्त तामाङ म हामी थियौँ, होइन, सुनैको दरबार फेरि धनगढीमा गएको थिएँ मैले, गाएपछि अब त्यो गीतलाई सुनैको दरबार, अब त्यता त केन्द्रबाट आया हुन्, सुनैको दरबार गाए हुन् दिने हो नि त, होइन,

0: त्यसरी सुरुवात भएको
1: तपाईँको पहिलो गीत भन्नुभयो
0: तिमी आउने बाटो त मेरो फर्स्ट एल्बमको पहिलो गीत त्यही हो
1: त्यसपछि लगत्तै कति पछाडि चाहिँ अर्को गीत निकाल्नु भयो
0: त्यसमा पनि थुप्रै छ मुटुमा बासमै छुरा चलायो पनि मेरो गीत हो राष्ट्रिय गीतहरू थियो पप गीतहरू छ आधुनिक पप लोकसप मिक्स मार्क्स छ होइन त्यसको दुई वर्षपछि फेरि सुनैको दरबार दिन तिमीलाई सक्दिनँ सुखमाया देउला हजुर यसको गीतकार चाहिँ दिल पौडेल दाई सरकारी कर्मचारीको फेरि कलम चल्छ नि त लोकसेवा पास गरे हुन्छ होइन अनि दाइले लेखेको सङ्गीत चाहिँ मेरो आफ्नै हो त्यसपछि दुई वर्षपछि अनि बिचमा पाँच छवटा एल्बम निकाल्यो तिमी करोडमा मतरोडमा मोह अब गोरेटो घडेरी के दुनियाँ निकाल्यो त्यसरी बढ्दै गयो
1: कसरी सङ्गीत क्षेत्रतिर प्रवेश गर्नुभयो रुचि या प्रेरणाको स्रोत हुन्छ नि 2062 साल भनेपछि झन्डै 21-22 वर्ष भयो सुरुमा म सङ्गीत क्षेत्रतिरै लाग्छु भन्ने बाल्यकालदेखिको रुचि थियो या अचानक परिवर्तन भयो
0: त्यस्तो होइन म चाहिँ मेरो लागि गीत गाउँथेँ सुरुमा अब हाम्रो सिन्धुली तराईतिर पनि पऱ्यो भने थियो अलिकति मैथिलीबाट पनि प्रभावित होइन नेपाली गीत त छँदैछ म प्र्याक्टिस गर्दा नारायण गोपाल भक्तराज आचार्यहरूको होइन प्र्याक्टिस गर्थेँ अब हाम्रो के अरे तारादेवीहरूको होइन उहाँहरूको अब जनजन गीतहरू हुन्छ नि त अनि हिन्दी गीतहरू पनि गजलहरू छ नि जगदीश सिंहहरू पङ्कज उदासहरूको म आफ्नो लागि गाउँथेँ पाकिस्तानी गुलाम अली खान मेहदी हसन भन्छ खतरा खतरा गजलहरू हुन्छ क्लासिकल रियाज गर्थेँ त्यही सिलसिला मलाई त भित्रबाट गाउनुपर्छ भन्ने चाहिँ थियो होइन अनि गीत त्यही सुने के अरे तिमी आउने बाटोमा उहाँ गाइसकेपछि मन पराएपछि नभए म त्यतिखेर 62 सालमा चाहिँ डेनमार्क जाने भनेर विदेश जाने लहर हुन्छ नि त होइन अनि त्यो पैसा पनि दिइसकेको थियो 43,000 जब गीत मन पराउन थालेँ 7-8 हजारको भिडले मन पराएपछि त म अब विदेश गएर म त पलायन मात्रै हुने हो आफ्टर अल मान्छेलाई त नाम त चाहिन्छ नि मरेपछि लाने त नाम नै हो हरेक कुराको नाम हुन्छ भनेर त्यसले अड्काइथ्यो बाहिर होइन अब त बाहिर त प्रोग्राममा जाने हो त्यहाँबाट कन्टिन्युटी भएको
1: अहिलेसम्म बाहिर कतिवटा देश जानुभयो
0: 12-13 गएको छु म नेपाल अधिराज्यमा चाहिँ म धेरै गएको छु 70-72 जिल्ला पुगेको छु यता बैतडी डडेलधुरा होइन कञ्चनपुरदेखि लिएर डोल्पाहरू कालीकोट मुगु राराताल जुम्लाहरू यस्तो त्यो सल्यान छ नि त्यो हेर्दाखेरि अर्कै कस्तो एकपल्ट यो गीतले गर्दाखेरि त्यो रारातालहरू हेर्नु पाइयो नि त आफूले पकेटबाट पैसा खर्च गर्नु पर्थ्यो हजारौँ मासमा होइन
1: सम्भव गाह्रो छ नि
0: गाह्रो छ
1: 72-73 भनेपछि त झन्डै अब चार पाँचवटा जिल्ला मात्रै बाँकी छ गीत सङ्गीत क्षेत्रमै लागेर कमाएको सम्पत्ति भनेको
0: एक्ज्याक्टली यो त वास्तवमा हुन त म पहिला टिचर थिएँ हरिल्यान्ड इन्टरनेसनल स्कुलको टिचर हो त्यसपछि सहकारी खोलियो सहकारीको म्यानेजिङ डाइरेक्टर पनि भयो तर त्यो टिचर पैसा छोडेँ सहकारीको म्यानेजिङ डाइरेक्टर पनि अब त्यो एउटा कोठाभित्र टाइल आएर लोन दिने लिने ब्याजका काउन्ट गरौँ भन्दा त यो त पंक्षी जस्तो उड्न पाइन्छ नि त सङ्गीत त एउटा पंक्षी हो नि एउटा सुदूरपश्चिमको मान्छेको पनि मन जित्न पाइन्छ सुदूरपूर्वको पनि होइन को हिमालको को पहाडको को तराईको भन्ने कुरा भएन नि त यो त मान्छे एउटा मनले अर्को मनलाई एउटाको कलाले अर्को मनलाई तान्नु हो जित्नु हो त्यो जित्नुपर्छ भन्ने सवालमा चाहिँ म यसलाई कन्टिन्युटी
1: अहिलेसम्म अडियोहरू कतिवटा छन् र भिडियो कति जति छन्
0: छ मेरो त धेरै त मैले गएको छैन 150 जति गएको छ गीतहरू चाहिँ
1: होइन
0: भिडियो चाहिँ त्यस्तै 20-25 छन् सबैको त भिडियो गर्न सम्भव पनि हुँदैन
1: होइन
0: चल्छ काउन्टेबल टाइपको मात्रै धेरै छ तर स्टेजमा गाउँदाखेरि चाहिँ जुनसुकै प्रोग्राममा जहाँ विदेश गए पनि जहाँ गए पनि तिमी आउने बाटोमा सुनैको दरबार चौका परेपछि तिमी करोडमा मत रोडमा टाइपको गीतहरू चाहिँ गाउनै पर्छ क्या नयाँ नयाँ गीतहरू गाउन पाइँदैन ट्याग लगाएको छ नि त कुन गीत फलाना भन्ने खालको
1: यो सुनैको दरबार यो पनि निकै चर्चामा रहेको गीत हो यो गीतको बारेमा कुराकानी गरौँ कति सालमा यो साङ्गीतिक बजारमा ल्याउनु भयो
0: यो 65 सालमा सेकेन्ड एल्बमको होइन मैले त्यसमा एउटा ठुम्री टाइपको भन्छ नि मुजरा भन्छ नि इन्डियन टाइपको निष्ठुरीले गइहाली छोडेर सँगै जिउने कसम नै तोडेर पहिले उसले मलाई ताने नजरको बाण हाने अहिले अर्कैलाई छाने मुटुमा छुरा हाने मेरो आफ्नै शब्द चाहिँ निकालेको थियो तर आम पब्लिकले बुझ्नलाई कतिपय पब्लिकहरूले चाहिँ त्यो खालको गीतलाई अलिक थोरैले सेलेक्टेड पब्लिकले मजाले हिन्दी गजल पाकिस्तानी उर्दू गजलहरू सुन्छ त्यो तिनीहरूले मात्रै हो तर हामी आम पब्लिकमा त सुनेको दरबार त सबैले बुझ्छ त्यही 65 सालमा सुनेको दरबार मैले भिडियो गरेको सेकेन्ड एल्बम
1: यो एक लाइन सुन्छौँ तपाईँबाट र अनि त्यसपछि हामी श्रोतालाई सुनाउँछौँ
0: ल यसको गीतकार चाहिँ दिल पौडेल सङ्गीत मेरो आफ्नै
2: सुनैको दरबार दिन तिमलाई सक्दिन चोख माया देउला हजुर फाटेको मान बोकी सधैँ जिउन सक्दिन आऊ फेरि सिउला हजुर सुन चाँदी हिरा मोती जति भए नि पुग्दैन सागर हो हाम्रो माया कहिल्यै पनि सुक्दैन विषयको प्याला देऊ खान

0: हजुर, भर्खरै सुनायौँ आजका अतिथि दिजराज पौडेलको सुर, दिल पाण्डेको रचना रहेको थियो आजका अतिथि दिजराज पौडेलको सङ्गीत। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र कार्यक्रम सष्टा र सिर्जनामा छौँ। रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। यसका साथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। पछिल्लो समयमा एआई प्रविधि भित्रिएको छ गीत सङ्गीतलाई, के तपाईँले यो एआईलाई चाहिँ कसरी हेर्नु भएको छ?
1: अब यस्तो छ क्या, जति रियल गाउनु र त्यो मेसिनले बनाउनुमा चाहिँ अलिकति फरक पर्छ। त्यसमा अलिकति बेसी मेहनत नै हुन्छ, भोकल हुन्छ, भोलि स्टेजमा त गाउनु त कलाकार नै हो होइन। त्यसले केही सुविधा त दिएको छ, टेक्नोलोजीको विकास हुन्छ। पहिला हामीले सिडी बोकेर रेडियो नेपालमा आउँदाखेरि सिडी दिन्थ्यौँ, एउटा रेडियो नेपालको लाइब्रेरीमा आफ्नो सिडी हुँदाखेरि आनन्द प्राप्त हुन्थ्यो नि त, चाहे रेडियो एफएम। त्यो चाहिँ पाइँदैन त्यसमा, कसले गायो, कसको आवाज होइन, के सुन्दा त मिठो त हुन्छ, तर यसको त अर्कै मजा छ। फेरि मैले स्टेजमा जाँदाखेरि त कलाकारै जानु पर्यो, त्यसले गर्दा आफैले मेहनत गरेर आउनुपर्छ भन्ने हो। त एआईलाई चाहिँ म नेगेटिभ पनि भन्दिनँ, टेक्नोलोजीको विकासको क्रम अथवा त्यो पनि भइदियो, ठिकै छ।
0: कतिको बुझाइ के छ भने, अब एआई आइसक्यो, एआई आइसकेपछि सङ्गीत क्षेत्रमा लाग्ने सङ्गीत कर्मीहरूको चाहिँ कतै लोभ हुने हो कि भन्ने बुझेको छ।
1: एआईलाई लोक गीत गाउँ त कसरी गाउने, गीत बजाएर त मान्छेलाई इन्टरटेन हुँदैन। जस्तो कुनै मिडियामा जस्तो तपाईँ र म जुन गफ गरिरहेको छ, त्यो एआई कोसँग गफ गर्ने? हामी यसरी प्रत्यक्ष मेरो बारेमा सबै त एआईले त भन्दैन, प्रत्यक्ष त्यो एआईबाट सुनेर त जनतालाई सेटिस्फ्याक्सन हुँदैन। लाइभ गाउनुभन्दा कसरी गाउनु त, अहिले मैले सुनेको दरबार गाएँ, म कहाँ धनगढीको कुरा गर्छु, कहाँ ताप्लेजुङको कुरा गर्छु, एआईले त सबै त दिँदैन। पब्लिकले त्यो जानकारी खोज्छ नि त फ्याक्ट भन्दाखेरि। केही कतिपय टेक्निकल पार्ट त ठिक छ, तर कस्तो गीत चाहन्छन् भन्दा एआईले भन्दा हामीलाई नै थाहा छ नि। किनभने जस्तो मलाई सुदूरपश्चिमको भाका छ नि, चुडी समासम, हामी बम्बई गएको थियौँ प्रोग्राममा, भुवन दाल एकदम दाईको राम्रो छ
0: नि,
1: चुडी समासम भन्ने होइन त, है तेरा घोप्टे जुङ्गा है तेरा घुम्रिला जुङ्गा, यसरी त एआईले दिन सक्दैन नि त, किन इन्फर्मल भएन ऊ, एउटा सिस्टम एउटा निश्चित फ्रेममा हुन्छ, हामी छत्ताछुल्ल हुन्छौँ। एआईले पोखरीको जमेको पानी अन्तर्गत हुन्छ भने हामी चाहिँ कर्णालीको पानी बगे जस्तो छत्ताछुल्ल बग्छौँ, हाम्रो धारा प्रवाह जस्तो हुन्छ। यद्यपि बन त्यो एआई पनि बनाउनु त मान्छेले नि त बनाओ, यसको मिठास मझा अर्कै छ, अर्ग्यानिक भन्नुपर्छ यसलाई चाहिँ।
0: जस्तो 62 सालदेखि सङ्गीत क्षेत्रमा उमिनु भयो, 2 दशकभन्दा पनि बढी 21-22 वर्षको, त्यो बेलाको साङ्गीतिक माहौल भनौँ न र अहिले जुन साङ्गीतिक माहौलमा बिजी राख्नु भएको छ, कत्तिको फरक पाउनु भएको छ?
1: फरक के छ भने, त्यो तपाईँले अहिले भन्नुभयो एआई प्रविधिहरू, प्रविधिको फरक भएको छ। कुनै बेला हामीले क्यासेट सिडीहरू भयो, क्यासेटहरू नै एफएम रेडियो नेपालदेखि लिएर एफएमतिर हामी छोड्नु पर्थ्यो, टेलिभिजन डिबी पर्थ्यो भने अहिले चाहिँ के अरे वाइफाईबाट पनि हामीले हाइफाई जस्ता कुरा गर्न पाइयो होइन त, कता गीत पठाउनदेखि लिएर। त्यतिखेर भौतिक रूपमा हामी जाँदा जुन मजा आउँथ्यो टेलिभिजन च्यानल एफएम रेडियोहरूमा आफै गएर गीत दिँदाखेरि, त्यहाँको व्यक्तिगत पनि रिलेसन हामीलाई पनि मजा आउँथ्यो भने, अहिले चाहिँ त्यो मजा अलिक कम पाएको छ अहिलेको। र एउटा सञ्चारकर्मी मिडियासँग जुन पहिलेको कलाकार भन्नु, पहिला त हामी पनि धेरै पहिला त के भएन, अहिले पनि निक्लिरहेछ जुन मिडिया जुन सञ्चार माध्यम छ नि, त्योसँग चाहिँ डाइरेक्ट टच कनेक्सन चाहिँ अहिलेको लाई कम हुन्छ। किनभने पत्रकारिता यो मास कम्युनिकेसन सञ्चार माध्यम त सबैभन्दा मुटु हो नि त, अहिले जथाभावी निकाल्न त दिँदैन नि त। मैले जथाभावी गीत निकालेँ भने त रेडियो नेपालमा पनि बज्दैन नि त, त्यो छताछुलो त्यसलाई चाहिँ अनुगमन हुनु पर्यो। किनभने गीत हिट हुनलाई बुस्ट गरेर पैसा कमाउनको लागि पनि गरेको छ नि त, तर मिडियाले त्यो त स्वीकार गर्दैन। किन हामी समाजप्रति पनि जिम्मेवार हुनु पर्यो नि त। भोलि चाहे भने मैले एउटा नेगेटिभ खालको ओड राख्दै भने डिजाइरेबल गीत चल्यो, तर सबैले थुक्ने तरिकाले पनि चल्छ नि त, राम्रो नै होस् भन्ने मेरो चाहना।
0: जस्तो हाम्रोमा गीत दर्ता गर्दाखेरि एउटा प्रक्रिया छ, तपाईँको गीत दर्ता भइसकेपछि एउटा श्रवण कमिटी छ, त्यो कमिटीले तपाईँको गीत सुन्छ भनौँ न, जुनले गीत दर्ता गर्न आएका हुन् कलाकारहरूको सिर्जनाहरू सुन्छन्, अनि त्यसपछि त्यो सेन्सरले पास गरिसकेपछि मात्रै हाम्रो गीतहरू अन एयर हुन्छन्। तर गीत सङ्गीत क्षेत्रमा धेरै सङ्घ संगठनहरू छन्, उहाँहरूको भूमिका कस्तो पाउनु भएको छ?
1: गायन समाजमा पनि छु होइन, गीतकार समाजमा छु, सङ्गीतकार समाजमा छु होइन। कस्तो हुन्छ भने, त्यो सङ्गठनले चाहिँ कस्तो, जस्तो रेडियो नेपालमा गीत दर्ता गर्नु पर्यो, जे पायो त्यही गीत त यहाँको तपाईँको कमिटी छ रेडियो नेपालमा, त्यसले त के भन्छ भने साहित्य कति छ, साहित्य कला भएको चाहियो, पूर्वेली भाका, पश्चिमको भाका होइन, तराईको भाका, सबै समेट्छ नि त। त्यो निर्णयबाट ठिक छ, यतिको यो गीत चाहिँ समाजमा चाहिँ पुर्याउँदाखेरि राम्रो हुन्छ भन्ने भइदियो भने मजा आउँछ त। छ्या भन्ने गीत त अहिले बजार छताछुल्ल आएका छन्, त्यसलाई त रेडियो नेपाल त एउटा आधिकारिक एउटा ठुलो संस्था हो, हाम्रो देशको सम्पत्ति, त्यसलाई रिजेक्ट गर्छ नि त। फोहोरी गीतहरू जथाभावी शब्द भएका गीतहरू त राख्दैन, त्यसले कुनै एउटा निश्चित संस्था हुनुहुन्छ जो चाहिँ राम्रो कुरा, जसले चाहिँ फिल्टराइजेसन गर्नु पर्यो, फिल्टर त हुनु पर्यो नि त। जे पाए त्यही गीत गाएर त गायक बन्न त मजा आउँदैन, पैसा कमिन्छ, भाइरल हुन्छ, स्टेजमा वाबा पनि भन्ला, तर समाज पनि त एउटा इम्पोर्टेन्ट कुरा हो नि, हामीले आगामी पुस्तालाई के दिने त।
0: यो गीत सङ्गीतको क्षेत्रमा जस्तो चलचित्र विकास बोर्डको चाहिँ एउटा सेन्सर युनिट छ, पहिला सेन्सर भइसकेपछि मात्रै रिलिज हुन्छ नेपाली चलचित्र भनौँ, गीत सङ्गीतमा चाहिँ नेपाल सरकारले यो लागू गर्नुपर्छ या भनौँ न विभिन्न सङ्घ सङ्गठनहरूसँग तपाईँ आबद्ध पनि हुनुहुन्छ, तर नेपाल सरकारकोमा ले चाहिँ यो गीत सङ्गीतको क्षेत्रमा पनि सेन्सर गरिदियो भने पनि यो सङ्गीत क्षेत्र निश्चल हुन्थ्यो या सफा हुन्थ्यो?
1: त्यो त गर्नै पर्छ, किनभने कतिपय अहिले आएको कति भाइरल जपायते गीत भएको सरकारको तर्फबाट पनि रिजेक्ट गरिदिएको छ नि त युट्युबबाट, त्यो चाहिँ युट्युबमा कस्तो कस्तो गीत निकालेको छ त्यसलाई रिजेक्ट चाहिँ सरकारी तहबाट गरिदियो भने त्यताप्रति मान्छे निरुत्साहित हुन्छ नि त, अब हामीले जे गर्दा पनि हुन्छ भनेर त भएन नि त।
0: तर विवादित शब्दहरू अरू एक दुईवटा राखिदिने अनि चर्चा पाउने अनि त्यसपछि बन्द गरेको अर्थ के होला र जस्तो लाग्छ?
1: बन्द मात्रै भएन, त्यसलाई कस्तो खालको अर्कै किसिमको कारवाही हुनु पर्यो, बन्द गर्दै सके मैले गरेँ अलिअलि पैसा कमेँ भनेर त्यसरी भएन, त्यसलाई कुनै निश्चित छ नि, दुई रुपियाँमा पनि जरिवाना लगाउने, 2 लाख लाउनु पनि जरिवाना नै हो, दण्डित दिनु हो, 200 पनि दण्ड त पाइयो नि त, त्यो खालको गरे राम्रो मेरो विचारमा।
0: पछिल्लो समयमा सामाजिक सञ्जाल प्रयोग गरेर नवकलाकारहरू भित्रिरहेका छन्, कस्तो लाग्छ?
1: त्यो त जेनेरेसन यस्तो छ कि सुरुमा पनि नयाँ कलाकारै थिए,
0: हजुर
1: नारायण गोपाल आएको बेलामा, भक्तराजा आचार्यहरू भएको बेलामा त रामकृष्ण दाई पनि त नयाँ कलाकार हो नि त, राजपाल दाईहरू नयाँ कलाकार हो, उहाँहरूको बिचमा अरू हामी नयाँ कलाकार हौँ, फेरि अर्को नयाँ हुन्छ त्यसको मतलब पुरानो त गइसकेको त छैन नि, अहिले पनि रामकृष्ण दाईहरू हाम्रो आदर्श हो, हेम्बरालहरू होइन, अब राजपाल दाईहरू अनि उहाँहरूको पनि चलिरहेछ, मन पराइरहेछन्, नयाँलाई पनि मन पराउँछ, आउनु जति सक्दो नयाँ आउनु त आउनै पर्छ, न पुरानो मात्रै सुनेर त भएन, त्यसले गर्दा त पोजिटिभ कुरा मान्नुपर्छ त्यसलाई।
0: अर्को सृजनाको कुरा गरौँ, यो सुनैको पैँचो कति सालमा साङ्गीतिक बजारमा ल्याउनु भयो, यो बी पाण्डेले लेख्नु भएको रचना हो, तपाईँ कहाँ कसरी जुरियो, संयोग के थियो?
1: संयोग भन्नाले उहाँले यो गीत लेख्नु भएको थियो, मैले अनि त्यसपछि सङ्गीत भरेँ, मैले अरू दुई तिन ठाउँ पनि दिनुभएको रहेछ, सङ्गीत गर्दा मेरै चाहिँ मन पर्यो भन्ने कुरा हो र अनि सुनको पैसा रेकर्ड गर्यो 67-68 सालतिर।
0: हुन्छ एक लाइन सुन्छौँ अनि त्यसपछि हामी श्रोता
1: सङ्गीत चाहिँ मेरो आफ्नै हो। सुनको पैसो सुन नैले तिरौँला, नुनको पैँ

0: हजुर, भर्खरै सुनायौँ आजका अतिथि दिजराज पौडेलको सुर, वि पाण्डेको रचना, आजका अतिथि दिजराज पौडेलको सङ्गीत रहेको थियो। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र हाम्रा एफएम ब्यान्डहरू 98.1 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ, साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। हामीले कुराकानी गऱ्यौँ पछिल्लो समयमा युवाहरू भित्रिरहेका छन् भनौँ न, गाउँतिर पनि युवाहरू सामाजिक सञ्जाललाई मोहडा बनाएर गीतहरू गाएर काठमाडौँसम्म आएर निकै चर्चा पनि पाइरहेका छन् तर हराइरहेका पनि छन्। कि यी कतै बिचमा मिसयुज त भएका छैनन्?
1: यस्तो छ कि एक्चुली भर र रहर हुन्छ र आउने एउटा कुरा हुन्छ, एउटा चाहिँ पेसन हुन्छ यसमा। एउटा गीत चल्दै मख पर्नु पर्ने जरुरी पनि छैन, एउटा गीत दुई चारवटा गीत फ्लप भयो भने पनि हतोत्साहित हुनुपर्ने जरुरी छैन। अब काम के हो भने, यो मेरो काम, मलाई इच्छाभित्रबाट मनबाट आउँछ नि त गीत गाउनलाई, होइन म जहाँ सुकै जाउँ मेरो गीत त लेख्छु, एउटा डायरी त हुन्छ, शब्द त टिप्छु, म रेकर्ड गरिहाल्छु, होइन। कतिपय गीत चाहिँ अब यो सगरमाथाको श्रृङ्खला, के अरे हाम्रो हिमालको श्रृङ्खला जस्तो हो कि, कोही सगरमाथा जस्तो अग्लो हाइस संसारमा नाम भयो, कोही माछा पुछ्री पनि त राम्रो छ नि त, होइन। माछा पुछ्रीको अर्कै त्यो आखिर हिमाल हो, हिउँ नै तिनीहरू पर्छ, त्योहरू त्यही राम्रो छ, धौलागिरीहरू त्यही राम्रो छ, अब कञ्चनजङ्घाहरू पनि त्यही कञ्चनजङ्घा राम्रो छ, राम्रो त सबै राम्रो छ, तर कुनैको हाइट अलिक बेसी हुन्छ, कुनैको कम मात्रै हो।
0: सङ्गीत बुझ्न कतिको जरुरी छ?
1: सङ्गीत त बुझेरै सक्दैन, यो एउटा हामी त किनारमा छौँ, के हो के हो। म पनि पहिला गाउँदाखेरि ला अब त भोलि अर्कोचोटि कसरी सङ्गीत सिर्जना गर्ने, त्यो सिर्जना भन्ने कुरा छ नि, कल्पना भन्ने शक्ति हो, यो कहिले पनि सकिँदैन।
0: धेरैजना रचनाकारहरूसँग कुराकानी गर्दा गीत लेख्ने समय नै हुँदैन, कुन बेला कति बेला लेखिन्छ थाहा नै हुँदैन, कुनै बेला एकैचोटिमा एउटा गीत सकिन्छ भने कुनैको एउटा अन्तरा लेख्ने बित्तिकै या स्टाइल लेख्ने बित्तिकै कति वर्षपछि त्यो गीत पुरा हुन्छ,
1: त्यो पनि हो। हाम्रो मेरो पनि त्यही हो, त्यो हुन्छ त्यस्तो।
0: गाउन सजिलो कि लेख्न सजिलो कि सङ्गीत भर्न सजिलो?
1: यस्तो, यो केमा के दक्षता छ भने, लेख्न जान्ने छ भने लेख्न सजिलो, कलम चल्छ कसैको, कसैको हार्मोनियमबाट छ नि, त्यो लेख्न जान्ने पनि सङ्गीत चल्छ, कसैको गुनगुनाउँछ नि, सङ्गीत पनि क्रिया छ नि त। गायक भने चाहिँ कस्तो भने, एउटा गड गिफ्टेड आवाज हुन्छ, भगवान्ले एउटा मान्छेको बेग्ला बेग्लै आवाज त छ नि, हामी भगवानै भनौँ त, होइन। त्यो जन्मिँदै मान्छे कसैको पातला आवाज हुन्छ, केटाको पनि केटीको जस्तो आवाज हुन्छ, केटीको पनि केटाको धोद्रे आवाज हुन्छ, त्यो त मान्छेले बनाएको होइन नि, बाई बर्थ भएको हो नि त, जन्मजाति भयो। त्यो आवाजको मिठास भन्ने कुरो चाहिँ व्यक्तिगत सम्पत्ति भयो, त्यो मान्छेले बनाएर बन्ने कुरा भएन। अब र गाउनको लागि चाहिँ कस्तो सुहाउने आवाज हुन्छ, कसै भाषण गर्ने खालको आवाज हुन्छ, होइन, कुनै कुनै भिलेनहरूको आवाज अर्कै किसिमको हुन्छ नि, भने मतलब त्यो चाहिँ गड गिफ्टेड भयो त्यो, होइन। अब त्यसलाई चाहिँ रियाज गर्नु पर्यो, सारे गाउँमा पदनी सकै खेलाउनु पर्यो, स्वरलाई हल्लाउनु पर्यो, त्यो चाहिँ गायकको पाटो भयो। शब्द लेख्ने पनि, शब्द लेख्नलाई कसैको शब्द फुर्छ, पिएचडी गरेकोले राम्रो फुर्न नसक्छ, सामान्य पढ लेख्ने मान्छे फुर्न सक्छ, थिएको त हो नि, त्यहाँ त मैले तिमी करोडमा म त रोडमा, करोड र रोड त दैनिक बोल्ने भाषा हो नि, तिम्रो मेरो मायामा ठुलो पर्खाल छ, महल कि रानी तिमी, मेरो त बेहाल छ, तिमी करोडमा म त रोडमा, त करोड रोड भनेको एकैचोटि जनताले जहाँसुकै गाए पनि बुझ्छ नि त, होइन त। तर धेरै भाष शब्द त सीमित वर्गले बुझ्छ।
0: जस्तो केही समय पहिला लोकगीत चर्चामा आयो, त्यसपछि आधुनिक गीत चर्चामा आयो, अहिले लोकदोहोरी प्याटर्नका गीतहरू चर्चामा आइरहेका छन्। कस्तो लाग्छ तपाईँलाई, यो सङ्गीत क्षेत्र सिजन टाइपले गइरहेको छ कि यो आधुनिक गीत अहिले अलिक कम आएका हुन् र कम चर्चा भएको हो कि, तपाईँको बुझाइमा कस्तो लाग्छ?
1: यस्तो छ, आधुनिक गीतहरू भयो, पप गीतहरू चाहिँ छ नि, फेरि यो कस्तो नि, पूर्व मेचीदेखि पश्चिम महाकालीको मान्छेहरूले मन बुझ्ने भाषा हो यो। कतिपय हाम्रो के अरे लोकदोहोरीहरू कतिपय गण्डकी क्षेत्रका हुन्छ नि त, कतिपय लोकगीतै हो, सुदूरपश्चिमको त्यो देउडा भाकाहरू छ नि, त्यता सुपर हिट हुन्छ, तर झापाको मान्छेलाई थाहा नहुन सक्छ। कतिपय पूर्वेली लोकगीत छ नि, खोटाङ जिल्ला दिगतेल बजार, खोटाङ अब सुदूरपश्चिममा गएर खोटाङ कहाँ पर्यो भन्ने पनि छ नि त, आम पब्लिकलाई समेटेन नि त, कुनै पूर्वेली लोक भाका हुन्छ, पूर्वकोमा हिट हुन्छ, सुदूरपश्चिममा गयो त्यसलाई मतलब छैन, त्यो गीत
0: पूर्वमा गयो भने एक खालको गीत,
1: किन लोक भाका भनेको चाहिँ त्यो लोक, त्यो त्यहाँको समुदायलाई चाहिँ समेट्ने खालको एउटा भाका हो, त्यहाँ सुपर हिट हुन्छ, त्यही समुदाय त फेरि पूर्वको समुदाय पश्चिममा पाउँदैन, पश्चिमको सुदूरपश्चिममा नमिल्ला, त्यो चाहिँ लोक भयो। तिमी आउने बाटोमा फुल रोपिदिए, तिमी आइनौ सुनैको दरबार दिन तिमीलाई सक्दिनँ, तिमी करोडमा म त रोडमा टाइपको, यस्तो मेरो मतलब मेरो लोकगीत पनि छ, मेरो फेरि पूर्वेली टाइपको अथवा पश्चिम टाइपको छ, होइन। त्यसले चाहिँ किन हामीले नेपाली साहित्य त जुम्लाको मान्छेले पनि पढ्दा त नेपाली किताब त पढ्छ नि, जुम्लाको मान्छेले पढ्ने र ताप्लेजुङको मान्छेले पढ्ने त एउटै किताब हो, तराईको मान्छेले पढ्ने र हिमालको मान्छेले पढ्ने किताब त त्यही हो। त्यसले गर्दा त्यो आधुनिक गीतमा चाहिँ त्यो खालको शब्दहरू हुन्छ, आधुनिक गीत पप गीतहरूमा प्याटर्न मात्र अलिकति फरक हो, पप भन्नाले इङ्ग्लिसले अलिक पप टाइपको शैली हुन्छ, पपुलर सङ्ग्सलाई पप सङ भन्ने त हो नि, होइन, अलिक गिटारहरू वेस्टर्न बाजाहरू त्यति भन्यो। त्यसले गर्दाखेरि कुनै त्यता हिट हुन्छ पश्चिमतिर, कुनै पूर्वतिर हुन्छ, लोक भाका चाहिँ दोहोरी पनि त्यही हो, त्यही दोहोरी अब दार्जिलिङमा गयो भने कतै वनको काफल वनको चरीलाई भन्ने छ एउटा हाम्रो सृजना वीर दिदीको है नि त हजुर। जाउँकान्छी लमजुङ दरबार भन्दा लमजुङतिर पो हिँड्नुहुन्छ त, दार्जिलिङमा लमजुङ दरबार भने कहाँ पऱ्यो लमजुङ भन्ने पनि छ नि त। हाम्रो नेपाली त दार्जिलिङ सिक्किमदेखि भरमासम्म छन्, तर आधुनिक गीतहरू त त्यहाँ पनि चल्छ, मुगुमा पनि चल्छ, म मुगु गाछु खेरा तालतिर किन, त्यो त मूल धारको शब्दहरू भयो नि त, त्यसले गर्दाखेरि चाहिँ आउनु चाहिँ पर्छ विभिन्न धारहरू।
0: 21-22 वर्षको अनुभवमा सङ्गीत क्षेत्रको अनि त्यसपछि विकृति चाहिँ के देख्नुभयो, के पाउनुभयो, के सच्याउनु पर्छ सङ्गीत क्षेत्रलाई निश्चल सङ्लो बनाउन?
1: विकृति भन्नाले यस्तो छ क्या, यो विकृति त छ कतिपय, यो ग्ल्यामरको नाम अलिक भल्गारिटी छ नि कतिपय, त्यो चाहिँ विकृति हो समाजमा। अहिले हाम्रो समाज त्यति धेरै वेस्टर्न भाषा छैन कि, घरमा छोरा आमा के अरे छोरा के अरे सासु बुहारीहरू छ नि प्यान्ट लगाएर हिँड्ने खालको सोसाइटी 1% पनि छैन होइन त, त्यसलाई पनि दायरामा राख्नुपर्छ। केही केही पो हो त जथाभावी ग्ल्यामर भल्गर भएर हिँड्ने, आम त त्यस्तो छैन नि त। हाम्रो त संस्कृति, हामी त नेपाली हो, हाम्रो आफ्नै कल्चर छ, हाम्रो त कल्चरलाई ट्रेडिसनलाई चाहिँ बचाएर चाहिँ गर्नुपर्नेमा चाहिँ कतिपयले मात्रै, फेरि सबैलाई भन्न मिल्दैन, कतिपयमा चाहिँ त्यो चाहिँ जे पनि गर्दा हुन्छ भन्ने तरिकाको भए कारण यसले चाहिँ सरकारी तवरबाट पनि अलिकति कन्ट्रोल गर्नुपर्छ यस्तो कुरालाई, किनभने जिम्मेवार त सरकार हो।
0: सङ्गीत क्षेत्रको अहिलेको अवस्थामा
1: आर्थिक पाटो कस्तो छ भन्नाले, अब मैले टिचिङ जब पनि छोडिदिएँ, त्यसपछि मैले फेरि सहकारीको डाइरेक्टर म्यानेजिङ डाइरेक्टर त्यो पनि छोडेर यता आउनुको मतलब अर्थतन्त्र ध्वस्त हुने अवस्था हुन्थ्यो नि, म यता आउन्न थिएँ, त्यसरी बुझौँ न।
0: चलेपछि
1: हो, चलेपछि त जहाँ पनि प्रोग्राममा जस्तो चाहे एउटा सानो अहिले त एउटा स्कुलको प्यारेन्ट्स डेमा पनि कलाकार नै चाहिन्छ, एउटा राजनीति भाषण गर्नु पऱ्यो भने त्यो भाषण गरेर चाहिँ वाक्क हुन्छ कलाकार नै चाहिन्छ, सहकारीको वार्षिक कलाकार चाहिन्छ, पिकनिक गऱ्यो भने कलाकार नै चाहिन्छ, किन इन्टरटेन चाहियो नि त, पैसा छ मान्छेसँग अब मरिन्छ भन्ने पनि छ तर इन्टरटेनमेन्ट त चाहियो, रमाइलो गर्नलाई के गर्ने, रमाइलो खानु मात्र रमाइलो त होइन, पिकनिकमा रमाइलो गरौँ त भन्दा कुनै कलाकार बिना त रमाइलो भएन, कलाकारै मराउनु पऱ्यो, कोही नाच्ने चाहियो, कोही गाउने चाहियो, त्यसले गर्दा यो इन्टरटेनमेन्ट त संसारको सबैलाई चाहिन्छ।
0: एउटा अडियो तयार गर्दा अहिलेको परिवेशमा चाहिँ कतिको खर्च हुन आउँछ?
1: अब आफैले गीत लेख्यो, आफैले शब्द सङ्गीत सबै गर्यो भने चाहिँ अलिकति कम भयो, शब्द पनि आफ्नै पैसा तिर्नु परेन, सङ्गीत पनि आफ्नै परेन, के अरे स्टुडियोको चार्ज पऱ्यो, बाजा साजा हालेको मिक्सिङ प्री मास्टरको लागि पऱ्यो, अब जस्तो अब गायक पनि अर्कालाई बोलाउनु पऱ्यो, गायकलाई पनि पैसा तिर्नु पऱ्यो, अब कुनै एउटा गीतकारले निकाल्नु पऱ्यो भने त खर्च त्यहाँ बेसी भयो, सम्पत्ति त उसकै हुन्छ, गीतकारकै नाममा जान्छ, अन्त धेरै त पर्दैन नेपालमा त 40-50 हजार।
0: हामी कार्यक्रम संसार सृजनाको अन्त अन्ततिर छौँ, यो चौका परेपछि भन्ने गीत बी पाण्डेले नै लेख्नु भएको, तपाईँको आफ्नो सङ्गीत सुर पनि तपाईँको, यो गीत कति सालमा साङ्गीतिक बजारमा ल्याउनु भयो, यो गीतको बारेमा थोरै कुराकानी?
1: यो पनि 70-72 सालतिर हो,
0: यो गीत पनि निकै चर्चामा रह्यो,
1: यसको पनि सिम्पल छ के फ्याक्ट भन्दाखेरि, ढुङ्गा खोज्दा देउता मिल्छ, जस्तै ढुङ्गा खोज्दा देउता मिल्छ, मौका परेपछि जितिन्छ हरेकै बाजी, चौका परेपछि मन साटिन्छ उमेरैमा, उमेरमै त मन साट्ने हो, जितिन्छ हारेकै बाजी, चौका परेपछि त हारेको बाजी पनि जित्ने, चौका दाउ पऱ्यो भन्छ नि त, क्रिकेटमा चाहिँ छक्का नै पर्नु पर्छ क्यारे होइन, त्यसले गर्दाखेरि सिम्पल छन् क्या चौका मौका भन्ने शब्द, त्यसले गर्दाखेरि जित गीत अलिक छिटै पुग्छ क्या धेरै गहन गीत भन्दा।
0: छिट्टै अब हामी के सुन्छौँ, तपाईँको नयाँ सिर्जना के आउँदैछ साङ्गीतिक बजारमा?
1: ए नयाँ सिर्जना मेरो धेरै छ क्या, त्यो तानी तानी मुजुरादेखि लिएर नयाँ गीतहरू छ अब, तर स्टेजमा गाउने त्यो 5-6 गीतमा चाहिँ कति राम्रा गीत पनि पर्दैन क्या, टकटक टकटक हुन्छ नि पब्लिकलाई तान्ने खालको गीत मात्र गाउनु पर्ने हुन्छ। अहिले एउटा मलाई मन परेको एउटा गजल छ, मेरो साथी हामी सँगै पढेको क्लास 10 एसएलजीसँगै थियो, विष्णु कार्की, विष्णु कार्की लेखेको गीत, अहिले भर्खर न्यू मतलब भिडियो चाहिँ गरेको छैन, हाम्रो राष्ट्रिय च्यानल हाम्रो यो रेडियो नेपालबाटै पहिलोचोटि छान बजाएर पर्यो दर्के झरी, छान बजाएर पर्यो दर्के झरी, कोसी सुसायो कि उनलाई रुझायो कि, कोसी सुसायो कि उनलाई रुझायो कि, तिम्रै माया फिजाएको बिस्कुन भिजायो कि, तिम्रै माया फिजाएको बिस्कुन भिजायो कि, छाना बजाएर पर्यो दर्के झरी।
0: कार्यक्रम संस्कार सृजना मार्फत रेडियो नेपाल सुनेर बस्नुभएका आम श्रोतालाई के भन्न चाहनुहुन्छ?
1: रेडियो नेपालमा आएर यति गफ गर्ने मौका हुँदाखेरि पनि मलाई खुसी लाग्छ क्या, धेरै गीतहरूलाई पब्लिसाइज गर्न पनि हुन्छ, गीत पनि राम्रो हुनुपर्छ होइन, धेरै सपोर्ट गर्नुभएको छ रेडियो नेपाल, नेपाल टेलिभिजनदेखि लिएर सबै। अनि आम जनतालाई के भने, मैले मेरो काम गीत गाउनुपर्छ, म चाहिँ यति भन्न चाहन्छु, म जथाभावी गीत चाहिँ गाउँदिनँ। हिट त मेरो अलरेडी हिट छ, तिमी आउने बाटो सुनेको दरबार चौका परेपछि भाइ मैले तिमी करोडमा मात्र रोडमा लगायत धेरै गीतहरू, राम्रो गीत मात्रै गाउँ भन्ने मेरो चाहना, शब्द नै राम्रो हुनुपर्छ भनेर
0: होइन।
1: कतिपय डान्सिङ नम्बरहरू हुन्छ, फुल बुट्टे सारीमा चाइना घुममा होला मोटर गाडीमा, अहिले टिनेजर भुर भुर भुर उफ्रिन्छन् होइन, जुन मोरीले हिजो तक हँसाई त्यही मोरीले आज फेरि रु आयो कि होइन भन्दाखेरि स्टेजमा नाच्छ, तर कतिपय गीतहरू नाच्छन् एकछिन रमाइलो भयो, त्यो पनि चाहिन्छ, फेरि कतिपय सेन्टिमेन्टल पनि चाहिन्छ, कतिपय सबैलाई समेट्ने खालको गीत गाउन कोसिस गर्नुपर्छ। सबैमा त्यो क्षमता नहोला, कसैमा हुन्छ, सबैमा हुने भए त सबैजना कलाकार हुन्थे, कोही राजनीति गर्ने क्षमता हुन्छ, कोही पत्रकारितामा टप पत्रकारहरू पनि निक्ल्या हुन्छ। त्यही मेरो तर्फबाट चाहिँ म आई ट्राई माई बेस्ट, मन पराइदिनु भएको छ अहिलेसम्म आम पूर्व मेचीदेखि महाकालीका दाजुभाइ दिदीबहिनीहरूले, म मेरो बेस्ट ट्राई गर्छु।
0: हुन्छ, आफ्नो अमूल्य समय रेडियो नेपालको स्टुडियोसम्म आएर दिनुभयो, त्यसका लागि रेडियो नेपाल परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहन्छु।
1: हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ।
0: लौ त श्रोता, आजलाई कार्यक्रमको अन्तमा आजका अतिथि दिजराज पौडेलको सुर बी पाण्डेको रचना, आजका अतिथि दिजराज पौडेलको सङ्गीतमा रहेको गीत यहाँका माझमा छोड्दै कार्यक्रम स्रष्टार सिर्जनाबाट प्राविधिक सहकर्मी सुलोचना बज्राचार्यसँगै म कार्यक्रम सञ्चालक रमेशबाट विदा माग्छु। नमस्कार।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: अब सुन्नुहोस् पुरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। कास्कीको अन्नपूर्ण गाउँपालिका 5 हाइजुङ स्थित मोदी खोलामा गैराती आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा अलपत्र परेका 3 जनाको आज सकुशल उद्धार गरिएको छ। उद्धार टोली समयमै परिचालन भई डोरी र विशेष उपकरणबाट 3 जनाको सकुशल उद्धार सम्भव भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रङ्गत भरालले जानकारी दिनुभयो। रोल्पाको सुनछरी गाउँपालिका अन्तर्गत भित्री गाउँमा गैराती अविरल वर्षासँगै आएको पहिरोमा परि 4 जनाको मृत्यु भएको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ। यसैबीच रोल्पाको थवाङ गाउँपालिका 5 उहामा गएको पहिरोमा परेका नागरिकको उद्धार गरी फर्कने क्रममा फुलीवनमा लेदोसहितको पहिरोले उद्धार टोली को बाटो अवरुद्ध भएको छ। उद्धार तथा राहतका लागि लुम्बिनी प्रदेश प्रहरीका डिआइजी प्रमुख जिल्ला अधिकारी नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी ट्राफिक प्रहरी लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोग बहादुर महरा गाउँपालिका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी लगायत करिब 100 जनाको टोली परिचालन भएको छ। रुकुम पूर्वमा भारी वर्षाका कारण मध्य पहाडी लोकमार्ग अन्तर्गत विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएपछि रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले आज सूचनामा जिल्ला अन्तर्गत पर्ने पुष्पलाल मध्य पहाडी राजमार्गको काँडा बगर र धौला पहिरा लगायतका क्षेत्रमा पहिरो आएको र सडक अवरुद्ध भएको जनाएको छ। यस्तै इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलो भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सडक भने सञ्चालनमा छ। सिन्धुपाल्चोको अरनीको राजमार्ग अन्तर्गत भुटे कोशी गाउँपालिका 4 किलोमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भुटे कोशी गाउँपालिका 2 कोदारी स्थित इकुमा ढुङ्गा माटो र लिदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टे स्थित त्रिशुली मैलुङ स्याफ्रुभेसी जाने कच्ची सडक त्रिशुली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। रुकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 6 रिजेगाड खोला स्थित भेरी करिडोरको जाजरकोट डोल्पा सडक पहिरोले अवरुद्ध भएको छ। त्यसै गरी रुकुम पूर्वको भूमे गाउँपालिका 4 काँडा बगर भूमे गाउँपालिका 5 धौला पहिरा स्थित मध्य पहाडी लोकमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। लमजुङको मध्य नेपाल नगरपालिका 10 बिमिरे भन्ज्याङ स्थित मध्य पहाडी लोकमार्ग र बेसीसर नगरपालिका 6 खरखरे भेरी स्थित बेसीसर मनाङ सडक पनि पहिरोले अवरुद्ध भएको छ। बाढी पहिरोका कारण बागलुङका 2 राष्ट्रिय राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएका छन्। काली गण्डकी करिडोर बागलुङ खण्ड र मध्य पहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएका हुन्। गैरातीदेखि परेको अविरल वर्षाका कारण बागलुङ नगरपालिका 13 स्थित काला खोला बगरमा पहिरो खस्ता बिहानीदेखि सडक अवरुद्ध भएको छ। यस्तै मध्य पहाडी लोकमार्ग अन्तर्गत बागलुङको बुर्तीबाङ निसी खोला खण्डको निसी खोला गाउँपालिका 4 काना बजार नजिक ठाडा खोलामा बाढी आउँदा मध्य पहाडी लोकमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर स्वातीले जानकारी दिनुभयो। दुवै राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय मध्य पहाडी लोकमार्ग आयोजना तथा काली गण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको सूचना अधिकारीले जानकारी दिनुभयो। बाजुराको त्रिवेणी नगरपालिका 9 तामसुमा पहिरोमा परि बेपत्ता भएका र घाइतेको पहिचान खुलेको छ। बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका 9 का 20 वर्षीय प्रतीक्षा थापा रहेकी छिन्। पहिरोमा परेर स्थानीय धर्म थापा र धौला देवी रावल घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेश बहादुर साईका अनुसार घाइते दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल मारतडी लगिएको छ। अविरल वर्षापछि पहिरोले स्थानीयको धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रूपमा क्षति भएको छ। सभामुख डोलप्रसाद अरियालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्र मेरुदण्ड भएको बताउनु भएको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टको 59 वार्षिक साधारण सभाको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै उहाँले विशेष विदेशी मुद्रा आर्जन गर्ने यो क्षेत्रको विकासका निम्ति सम्बद्ध सबै पक्ष क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो। सभामुखले पर्यटन क्षेत्रका नीतिगत र संरचनागत समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउँदै नाटा जस्ता व्यावसायिक संगठनले पर्यटन उद्योगको विकासमा सक्दो योगदान गर्नुपर्छ भन्नुभयो। सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उहाँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। पत्रकार श्रेष्ठका तर्फबाट उहाँकी श्रीमती सरस्वती श्रेष्ठले बिहिबार थुना मुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो। रिटमा बिना आधार पक्राउ गरिएको भन्दै उहाँलाई थुना मुक्त गर्न माग गरिएको छ। बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको थियो। काठमाडौँ जिल्ला अदालतले बिहिबार उहाँलाई प्रहरी हिरासतमा राख्न 3 दिनको अनुमति दिएको थियो। अहिले सुन्दै हुनुहुन्छ रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले कारवाहीका क्रममा प्यालेस्टिनी परिवारलाई घर छाड्न निर्देशन दिएको छ। पश्चिम किनाराको कुसरा गाउँमा इजरायली सैनिक कारवाहीका क्रममा त्यहाँका प्यालेस्टिनी परिवारलाई आफ्नो घर तथा सम्पत्ति छाड्न निर्देशन दिएको बीबीसीले उल्लेख गरेको छ। गाउँका घरमा इजरायली बस्तीका बासिन्दाले घेरा हालेर विद्युत र खाने पानी आपूर्ति बन्द गरिदिएका थिए। कुसराका मेयर अब्देल अजिज बादीका अनुसार गाउँलाई बन्द सैन्य क्षेत्र घोषणा गरिएको छ भने घर छाड्न बाध्य भएका केही प्यालेस्टिनीका घरलाई इजरायली सेनाले ब्यारेकमा प्रत रूपमा प्रयोग गरिरहेको छ। इजरायली सेनाले स्थानीय बासिन्दाको सुरक्षाका लागि कारवाही गरिएको जनाएको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा, 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
5: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घरखेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गर्छौँ। आजको कार्यक्रममा किसानहरूले राख्नु भएको कृषि बालीमा देखिने रोग किरा सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्छौँ। विज्ञको रूपमा हुनुहुन्छ प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रोशन अधिकारी। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
6: धन्यवाद, सम्पूर्ण नमस्कार।
5: खुर्सानीको मुना खुम्चिने, पात नपलाउने समस्या देखियो, के कारणले होला र समाधान के होला भनी महाकुलुङ सोलुखुम्बुबाट सञ्चमान कुलुङले जिज्ञासा राख्नु भएको छ।
6: लाई किरा, सुलसुले किरा र थ्रिप्सको चाहिँ आक्रमण भएको हुन सक्छ किराको अर्को भागमा हो भने, यसको चाहिँ लागि चाहिँ म हाम्रो किसानज्यूलाई चाहिँ एउटा सेतो कागज चाहिँ अगाडि बिरुवाको अगाडि यो कुन चाहिँ हो के हो भन्ने कुरा याकिन गर्नको निमित्त सेतो कागज लिएर गएर बिरुवाको मुनाको अगाडि गएर यसरी प्याटो प्याटो मुनामा चाहिँ अलिकति हल्लाइयो भने त्यसबाट चाहिँ तल चाहिँ थ्रिप्स छ भने थ्रिप्स झर्छ, सुलसुले पनि झर्न सक्छ र थ्रिप्सको हकमा चाहिँ फ्याटो फ्याटो गरेर चाहिँ उफ्रिने खालको चाहिँ हुन्छ। नाङ्गो खालि देख्न चाहिँ सकिन्छ तर एकदम सानो हुन्छ। थ्रिप्स हो भने हामी उफ्रिरहेको चाहिँ हामीले भेट्न सक्छौँ त्यसमा। र माइट्स हो भने चाहिँ विशेष गरी माकुरा, सानो माकुरो, थ्रिप्स भन्दा पनि सानो आकारको हुन्छ, माकुरो जस्तो बिस्तारै हिँडिरहेको चाहिँ हामीहरूले देख्न सक्छौँ। र लाइकिराको अवस्था हो भने हामीले पातको तल्लो पछाडिपट्टि फर्काएर हेऱ्यो भने पनि लाइकिराहरू हामीले आइडेन्टिफाई गर्न सक्छौँ। अब यसको व्यवस्थापनको सन्दर्भमा पनि हेर्ने हो भने जस्तो थ्रिप्सको हकमा हामीले व्यवस्थापनको लागि भन्यो भने यसको लागि चाहिँ हामीले जुन यो स्टिकी ट्र्याप भन्छौँ, च्यापचेपे पास हो, पहेँलो स्टिकी ट्र्याप र विशेष गरी ब्लु स्टिकी ट्र्यापमा, अब थ्रिप्सको लागि चाहिँ ब्लु स्टिकी ट्र्याप अझ प्रभावकारी छ। त्यस कारण त्यो पासोहरू हामीले प्रयोग पासोको रूपमा प्रयोग गर्न सक्छौँ। यो प्रयोग गर्दाखेरि करिब करिब हामीले बिरुवाको हाइट कति छ त्यो हाइटलाई पनि हामीले विचार गर्नुपर्ने हुन्छ र बिरुवाको हाइटको अवस्था अनुसार ग्रोथको कति कस्तो लेभलमा ऊ बढिरहेको छ बिरुवा त्यसको उमेरको अनुसारले हामीहरूले यसको चाहिँ स्थान पनि हामीले विचार गर्नुपर्ने हुन्छ। त्यसपछि अर्को चाहिँ हामीले यो थ्रिप्सको व्यवस्थापनको लागि लागि चाहिँ यो नियमित रूपमा वनस्पतिक विषारी थ्रिप्स माइट्स र एफिड सबैको लागि चाहिँ हामीहरूले हाम्रो गाउँ घरमा स्तरमा पाइने झोलमल भनौँ, वनस्पतिक विषारी भनौँ, कहिले गीतिमल भनौँला होइन, विभिन्न जे जे नाम भए पनि यी सबैमा चाहिँ हुने चिज चाहिँ जुन हाम्रो तितोटहरू अमूल्यजन्य हाम्रा चाहिँ जति पनि वनस्पतिहरू छन् हाम्रो स्थानीय स्तरमा उपलब्ध हुने खालका गाई बस्तुको पिसाबमा राखेर चाहिँ बनाएको वनस्पतिक विषारी पनि नियमित रूपमा प्रयोग गर्न सकियो भने धेरै जसो किराहरूलाई विकर्षण पैदा गर्नको लागि प्रभावकारी छ। र अर्को भनेको चाहिँ हाम्रो निममा आधारित विषादीहरू छन्। निममा आधारित विषादीहरू समग्र रूपमा यो किराहरूको लागि चाहिँ विकर्षण पैदा गर्नलाई अथवा यसका चाहिँ कतिपय अवस्थामा अन्डाहरूलाई पनि चाहिँ व्यवस्थापन गर्नलाई त्यसको चाहिँ ह्याच हुनलाई नदिनलाई लगाएको विभिन्न खालका यसका प्रपर्टीहरू छन्। त्यसले गर्दाखेरि चाहिँ यो निमजन्य विषादीहरू पनि हामीले प्रयोग गर्न सक्छौँ। थ्रिप्सको हकमा चाहिँ यो स्पाइनोसाट र क्लोरान्टिनिलिपोल पनि प्रभावकारी छ। स्पाइनोटेरम नाम विषादी पनि हामीले प्रयोग गर्न सक्छौँ। र सुलसुलेको हकमा हेर्ने हो भने सुलसुलेको लागि पनि यसको व्यवस्थापनको तर्फ भन्दाखेरि हजुरको यो वनस्पतिक विषादी प्रभावकारी छ, त्यो पनि रेगुलर त्यसलाई नियमितता दिन सकियो भने त्यो राम्रै गर्छ। र त्यसपछि चाहिँ अर्को भनेको निमको जन्य विषादी नै हो, निमजन्य विषादी पनि प्रयोग गर्न सकियो। र त्यसपछि चाहिँ हामीले यसको चाहिँ एभामेटिन नामक विषादी 0.5 ml प्रति लिटर पानीमा राखेर त्यसलाई स्प्रे गर्ने र अर्को चाहिँ फेनपाइरोइड सिमेट प्रयोग गर्ने, एकपछि अर्को गरेर प्रयोग गरिसकेपछि दुई पटक प्रयोग गर्दाखेरि घरिघरि यसको व्यवस्थापन गर्न सकिन्छ। अब लाइकिराको हकमा हेर्ने हो भने लाइकिरा चाहिँ यसको डाइनामिक्स अलिकति फरक पनि छ। यो चाँडै भत्तै पपुलेसन बढ्न सक्ने खालको चाहिँ यसले त्यो खालको क्यापासिटी क्षमता पनि राख्छ। यसको खाद्यको स्रोत खानाको स्रोत यसले प्रशस्त मात्रामा भेट्यो भने यसले सिधै चाहिँ बच्चा जन्माउन सक्छ होइन। सामान्यतः किराहरूको चाहिँ चारवटा चक्र हुन्छ, त्यहाँमाथि यो वर्गका किराहरूको चाहिँ तिनवटा चक्र हुन्छ, त्यसमा मध्येमा पनि यो लाइकिराले चाहिँ अन्डा नपारिकन सिधै बच्चा पार्न सक्ने अवस्था पनि यसले जेनेरेट गर्छ, सिर्जना गर्छ। र सँगसँगै खाद्यको स्रोतको अभाव छ भन्ने भयो भने यसले चाहिँ यसका चाहिँ पखेटाहरू पलाएर बाहिर खाद्यको स्रोतको हिसाबले दौडिन सक्ने क्षमता पनि राख्छ। त्यस कारणले यो अलिकति फरक पृथक पनि छ। र यसको व्यवस्थापनको सन्दर्भमा भन्नुपर्दाखेरि हामीसँग प्राकृतिक रूपमा अहिले सुलसुले थ्रिप्स एफिडको कुरा गर्दै गर्दाखेरि एउटा प्राकृतिक रूपमा पनि यसको व्यवस्थापन भइरहेको हुन्छ। जुन स्त्री स्वभावको खपटे किराहरू लगायतका यस्ता किराहरूले चाहिँ यी हाम्रा शत्रु जीवहरूको चाहिँ भक्षण गरिरहेको हुन्छ र जसले गर्दाखेरि यसको पपुलेसन चाहिँ कन्ट्रोल भइरहेको पनि हुन्छ। प्राकृतिक रूपमा पनि केही चाहिँ कन्ट्रोल भइरहेको अवस्था पनि हुन्छ। र हामीले जथाभावी विषादीको प्रयोग गर्ने अवस्था सिर्जना गऱ्यौँ भने हाम्रा मित्रजीवहरू होइन यी मित्रजीवहरूको चाहिँ पपुलेसन घट्छ, जसले गर्दाखेरि चाहिँ फेरि चाहिँ यी शत्रु जीवहरूको पपुलेसन बढ्ने कारणले गर्दाखेरि हामीलाई चाहिँ त्यसको समस्या बढी हुन सक्छ। त्यस कारणले विषादीको चाहिँ प्रयोग गर्दाखेरि जुडिसियस प्रयोग गर्नु जरुरी छ। त्यो हुनाले अब लाइकिराको सन्दर्भमा पनि अब हामीहरूले जुन एलो टिकी ट्र्याप भनेछौँ, पहिलो च्यापच्यापी पास हो, त्यसको प्रयोग राम्रो यसको प्रभावकारी छ। त्यसपछि हामीले यसलाई जुन वनस्पतिक विषादीको निरन्तर रूपमा हामीले प्रयोग गर्यौँ भने पनि यसको व्यवस्थापन गर्न सकिन्छ। अर्को निमजन्य विषादी पनि एकदम प्रभावकारी छ। त्यसपछि चाहिँ अब अरू भनेको चाहिँ अब डाइमिथोइड नामक विषादी हामीहरूले यसको लागि उपयोग गर्न सक्छौँ। 2 ml प्रति लिटर पानीमा राखेर स्प्रे गर्न सकिने अवस्था रहन्छ। निमको विषादी डाइमिथोइड हामीले रोटेसनमा हामीले प्रयोग गर्यौँ भने यसको व्यवस्थापन हुन्छ।
5: टमाटरको बिरुवा पात पहेँलो हुने, फल कालो हुने र बिस्तारै सुक्दै मर्ने समस्या देखियो, समाधान के होला भनी दशरथ चन्द बैतडीबाट गणेश दत्त पाण्डेले जिज्ञासा राख्नु भएको छ।
6: विशेष गरी यो जुन पात चाहिँ पहेँलिने विषय छ, पात पहेँलिने विषय पनि हजुरको एउटा चाहिँ पोषक तत्व कारणहरूबाट पनि चाहिँ पातको पहेँलोपना चाहिँ देखिन सक्छ। जसमा चाहिँ विशेष गरी पुराना पातहरू हामीले हेर्ने भने बोटका पुराना पातहरूमा क्रमशः पहेँलोपना हुँदै गएर फिका पहेँलोपनाहरू देखिँदै गएर त्यो चाहिँ माथिल्लो पातहरूमा सर्दै जाने अवस्था देखिएको अवस्था छ भने त्यतिखेर चाहिँ नाइट्रोजनको चाहिँ कमी भएको हुन सक्ने सम्भावना देखिन्छ। त्यस्तै अब यो जुन अहिले वर्षातको सिजन पनि चलिरहेछ, वर्षातको समय पनि चलिरहेछ, बढी पानी माटोमा पानी जम्ने अवस्था रहेको खण्डमा चाहिँ जराहरूले चाहिँ कम मात्रामा अक्सिजन लिन सक्ने अवस्था रहन सक्छ र पोषणको अवशेषण पनि पोषण तत्त्वहरूको अवशेषण पनि कम हुन सक्छ। सूक्ष्म पोषण तत्त्वहरू विशेष गरी आइरन, म्याङ्गनिज होइन, कहिले क्याल्सियमको कुराहरू पनि हुनसक्छ, मोलिब्डेनम भए, यस्ता सूक्ष्म खाद्य तत्त्वहरूको अवशोषण कम हुने हुनाले पनि नयाँ पातहरूको हकमा, यदि पुरानोमा होइन नयाँ पातहरूमा चाहिँ पात पहेँलिने अवस्था देखिएको छ भने चाहिँ सूक्ष्म खाद्य तत्त्वहरूको कमीको कारणले अथवा सूक्ष्म खाद्य तत्त्वहरू माटोमा भए तापनि शोषण गर्न नसकेको अवस्था पनि हुनसक्छ, त्यसले पनि चाहिँ समस्या देखिन सक्छ। त्यस्तै यो फल कालो हुने विषयमा जनरली यो क्याल्सियमको अवशोषण भएन अथवा क्याल्सियम तत्त्वको कमी भयो भने फलको टुप्पोपट्टि भाग छ त्यो कालो भएर कुहिँदै जानिसक्ने सम्भावना छ, यसलाई हामीले ब्लोजम इनरट भन्छौँ। त्यो यदि चाहिँ त्यसरी चाहिँ कालो भएको अवस्था हो भने चाहिँ क्याल्सियमको सप्लिमेन्ट राख्नु पर्यो। त्यसको लागि चाहिँ हामीले क्याल्सियम सल्फेट चाहिँ 2% 20 ग्राम प्रति लिटरको घोल बनाएर चाहिँ दिन सक्छौँ। त्यस्तै अघि नाइट्रोजनको कुरा गरियो, यदि नाइट्रोजनको कमी भएको हो भने चाहिँ हामीहरूले एक भाग चाहिँ हजुरको गाई बस्तुको पिसाबमा 10 भाग जति पानी मिसाएर बानीको अवस्था हेरेर स्प्रे गरियो भने पनि त्यसको चाहिँ यो नाइट्रोजनको परिपूर्ति हुनसक्छ होइन। र अरू जस्तो अरू सूक्ष्म तत्त्वहरूको हकमा हो भने अब हामीहरूले विभिन्न खालका चाहिँ यो माइक्रो न्युट्रियन्ट्सहरू बजारमा एभाइलेबल छन्, किसानहरूले अझै यसलाई भिटामिन भनेर पनि चिन्नुहुन्छ, भिटामिनको चाहिँ स्प्रे गर्न सकिन्छ। त्यस्तै अर्को फलमा कालो हुने समस्या र सुक्दै गएर पात सुक्दै गएर मर्ने समस्याको सन्दर्भमा हेर्ने हो भने अहिले अब पछौटे डडुवाको पनि समस्या चाहिँ भएको हुनसक्छ। पछौटे डडुवाको हकमा हेर्ने हो भने पातमा चाहिँ भिजेको जस्तो थोपा जस्तो देखिन्छ सुरुमा, र त्यो पछि चाहिँ बढ्दै गएर चाहिँ कालो धब्बाहरू देखिँदै जान्छन्, ती फैलिँदै गएर पछि चाहिँ पात चाहिँ सम्पूर्ण रूपमा चाहिँ सुकेर जिङ्गिङ परेको जस्तो अवस्था पनि देखिन सक्छ होइन। त्यस्तो अवस्था हो भने चाहिँ हामीहरूले पहिलो कुरो चाहिँ के हेर्नु पर्यो भने यस्तो डडुवाको अवस्था हेर्ने हो भने यो चाहिँ ढुसीले गर्दाखेरि हुने हुनाले माटो झन् ढुसीको कारणले यो रोग लाग्ने हुनाले हामीहरूले बगैँचाको सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ, हाम्रो बोटबारीको सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ। जुन तल्लो तहका पातहरू जुन माटोमा चाहिँ छोइन सक्छन् त्यस्ता पातहरू हटाइदिनुपर्छ ताकि चाहिँ फङ्गसहरूको ढुसीहरूको चाहिँ संक्रमण नहोस्, माटोबाट संक्रमण नहोस् भन्ने हिसाबले, र त्यसपछि निरन्तर चाहिँ खेतबारीको अवलोकन गर्नै पर्यो। र साथमा चाहिँ हामीले यो रोगहरू देखिन थाले अथवा रोगहरू चाहिँ देखिनुभन्दा अगाडि अझ भन्नुपर्दा अझ रोगको भन्दा पनि पातमा सकेसम्म चाहिँ बिरुवाको पातमा चाहिँ लामो समयसम्म पानी अथवा शीत रहने अवस्था आउन दिनु भएन होइन। सकेसम्म चाहिँ त्यस कारणले हामीले साइड सिलेक्सन पनि कुरा गर्छौँ, खेतबारी लगाउँदै गर्दाखेरि बालीको उपयुक्त हावापानी अथवा चाहिँ जग्गाको चाहिँ कता कस्तो ठाउँमा फर्केको हुनुपर्छ भन्ने विषयहरूलाई पनि हामीले फोकस गरेर आउँछ। त्यसमा पूर्वतिर फर्केको भेग चाहिँ यो टमाटर खेतीको लागि उत्कृष्ट मानिन्छ, किनभने बिहानको सूर्यको प्रकाश सबैभन्दा पहिला पातमा पर्छ र पातमा गएको जुन स्लाइड थिन भन्छौँ पातलो झिल्ली पनि चाहिँ त्यसबाट चाहिँ उडेर जान सक्छ, जसले गर्दाखेरि चाहिँ प्याथोजनहरूले चाहिँ फेरि त्यसलाई चाहिँ जेनेरेसन जन्मिट हुन सक्ने सम्भावना कम रहन्छ। त्यसैले त्यस्ता कुराहरूमा चाहिँ ध्यान दिनु पर्यो। र डडुवाको यदि हो भने प्रोटेक्टिभ मेजर्सको रूपमा चाहिँ हामीले मेको चाहिँ हामीले चाहिँ 2 ग्राम प्रति लिटरको पानीको घोलले चाहिँ हामीले स्प्रे गरेर दिन सक्छौँ, अथवा यो कपर अक्सिक्लोराइड पनि हामीहरूले सुरुवात चरणमा हामीले दिन सक्छौँ। त्यसपछि त्यसको संक्रमणको अवस्था हेरेर यदि अलिक बढी संक्रमित भएको छ, बोट काण्डहरू पनि चाहिँ कालो हुने धब्बा हुने त्यसरी सुकेर जाने अवस्थासम्म पुगेको अवस्था छ भने चाहिँ हामीले यो बडो पेस्ट बनाउने अथवा कपर अक्सिक्लोराइडलाई पेस्ट बनाएर लेप बनाएर चाहिँ काण्डहरूमा जहाँ कालो भागहरू रहेको छन् अथवा जुन माटोको सतहको नजिकका भागहरू होइन त्यस्तोमा चाहिँ हामीले पेन्ट लेप लगाइदिन सक्यौँ भने पनि यसको चाहिँ प्रकोप चाहिँ कम हुनसक्छ। रोग देखिसकेको अवस्था भयो, इनिसिएसन भइसकेको अवस्था छ भने हामीले यो डाइमिथोमर्फ नामक ढुसीनाशक विषादी 2 ग्राम प्रति लिटर पानीमा चाहिँ घोल बनाएर चाहिँ स्प्रे गर्न सकिन्छ। एजिक्सोट्रोबिन पनि चाहिँ हामीले त्यो विषादी पनि चाहिँ प्रयोग गर्न सकिन्छ।
5: भरतपुर चितवनबाट सरोज गिरीले टमाटरको बेर्नाको माथिको डाँट र पात राम्रो छ तर जरा पातलो हुँदै सुकिरहेको छ, के कारणले होला भनी जिज्ञासा राख्नु भएको छ।
6: अहिलेको वर्षातको समयमा विशेष गरी पानी माटोमा बढी जम्ने अवस्था रहन्छ, त्यस कारणले गर्दाखेरि अक्सिजनको मात्रा कम हुने र विभिन्न माटोजन्य ढुसीहरूको प्रभाव पनि पर्न सक्छ, जसले गर्दाखेरि चाहिँ जुन जराहरू छन् जराहरूको जुन सेतो भएर बस्नु मन खैरो भएर बाहिरको चाहिँ लेयर चाहिँ निस्किने खालका त्यसरी चाहिँ पातलो हुँदै जाने एउटा चाहिँ जरा कुहिन सक्ने एउटा सम्भावना त्यसरी पनि रहन्छ, विशेष पानी जम्ने कारणले गर्दाखेरि भने। अर्को चाहिँ के हुन्छ भने हामीले प्राङ्गारिक पदार्थ प्रशस्त मात्रामा प्रयोग गर्यौँ अथवा मलखात प्रशस्त मात्रामा प्रयोग गरेको अवस्था छ भने पनि बिरुवाले सामान्यतया जस्तो खानाको खोजी गर्नुपर्ने अवस्था भयो, स्कार्सिटी भयो, खानाको अभाव हुने अवस्था भयो भने बढी जरा हालेर खाना खोजी गर्दै हिँडिरहेको अवस्था हुन्छ भने खाना प्रशस्त मात्रामा ठिक भनेकै ठाउँमा आइपुग्यो भने उसको जराको वृद्धि विकास चाहिँ त्यति धेरै गर्नतिर उसले रुचि पुर्याएको हुँदैन। त्यस्तै अर्को जस्तो कुखुराको मलको बढी प्रयोग गरिएको अवस्था छ भने पनि यो कुखुराको मलबाट चाहिँ बढी एमोनिया फर्मेसन हुने हुँदाखेरि जुन बिरुवाले जुन कार्बोहाइड्रेट सुगर प्रोडक्सन गर्छ त्यो सुगर प्रोडक्सन गरेर जरामा आफ्नो वृद्धि विकासको लागि जरातिर पठाउँदै गर्दाखेरि एमोनियासँग एमोनिक एसिड बनाउनतिर चाहिँ ध्यान दिने हुनाले त्यसरी पनि चाहिँ जराको विकास नभएको हुनसक्छ। त्यस कारणले अहिलेको हिसाबले हेर्दाखेरि पहिलो कुरो चाहिँ हामीहरूले जराको सन्दर्भमा यदि जरा कुहिएको अवस्था छ कि छैन भन्ने कुरामा ध्यान दिनु पर्यो। जरा कुहिने अवस्था छ भने त्यतिखेर चाहिँ हामीहरूले यसलाई चाहिँ ढुसीनाशक विषादी कपर अक्सिक्लोराइडको चाहिँ घोल बनाएर चाहिँ त्यसलाई चाहिँ भिजाउन सकिन्छ। विशेष गरी हाम्रो खेतमा चाहिँ अथवा हाम्रो आफ्नो जुन टमाटरको बारी छ त्यसमा पानी जम्न दिनु भएन, त्यो गरियो भने चाहिँ हाम्रो चाहिँ ढुसीबाट लाग्ने रोगहरूको सन्दर्भमा चाहिँ हामीले त्यसको व्यवस्थापन हुन्छ र मलखादको अवस्थामा हामीले सन्तुलित मलखाद व्यवस्थापन गर्नुपर्ने हुन्छ।
5: रविन छेत्रीले बैतडीबाट मकैमा फौजी किरा लाग्यो समाधान के होला भनी समस्या राख्नु भएको छ।
6: यसको व्यवस्थापनको सन्दर्भमा हामीले कुरा गर्दाखेरि सबैभन्दा पहिलो कुरा चाहिँ नियमित रूपमा अनुगमन गर्नु पर्यो। फुलबाट भर्खर किराहरू निस्किँदै गर्दाखेरिको अवस्थामा पनि हामीले तिनीहरूलाई इन्टरसेप्ट गर्न सक्ने हुन्छ, तिनीहरूलाई देख्न सक्छौँ। तिनीहरूलाई त्यहाँ देखियो भने त्यतिखेर तिनीहरूलाई भौतिक रूपमा चाहिँ हामीले व्यवस्थापन गर्न सक्छौँ। त्यति भौतिक रूपमा व्यवस्थापन गर्ने बित्तिकै 100 देखि 200 झुन्डमा जुन फुल पारेका हुन्छन्, 100 देखि 200 वटा चाहिँ जुन किराहरू हुन्छन्, ती किराहरूलाई हामीले त्यही नै हामीले व्यवस्थापन गर्न सक्यौँ। त्यसै हामीले पहिलो चाहिँ यो नियमित रूपमा अवलोकन गर्ने भने हो। अर्को चाहिँ के छ भन्दाखेरि यसको चाहिँ फेरोमोन पासोहरू पनि हामीले बजारमा पाइन्छ। फेरोमोन पासोहरू अब एउटा स्पोर्ट एउटा लुर भनेर पनि पाइन्छ एक थरी, भने अर्को चाहिँ यो फल आर्मीवर्मकै रूपमा चाहिँ अहिले फल आर्मीवर्मको लिउर पनि हामीहरूले उपलब्ध गर्न सक्छौँ। त्यो लिउरमा चाहिँ त्यो फेरोमोनमा चाहिँ यौनजन्य आकर्षक पासो भन्छौँ यसलाई, यस गन्ध हुन्छ र त्यो गन्धले चाहिँ भालेहरूलाई आकर्षित गराउँछ र भालेहरू त्यसमा ट्र्यापमा पर्छन्। भाले नभएपछि पोथीहरूले फुल पार्न पाउँदैनन् र त्यसरी चाहिँ यसको जेनेरेसन पनि व्यवस्थापन हुन्छ भनेको छौँ। त्यो हुनाले चाहिँ हामीले रोपनीमा यदि व्यवस्थापनको हिसाबले जाने हो भने हामीले रोपनीमा करिब करिब 3-4 चाहिँ हामीले यो फेरोमोन ट्र्यापहरू हामीले युज गर्न सक्छौँ। र यसको काम के हो भन्दाखेरि एउटा व्यवस्थापनको काम हो भने अर्को काम भनेको चाहिँ यसले चाहिँ अनुगमनको पाटो पनि दिन्छ, यसले मोनिटरिङको पाटो पनि दिन्छ। कति चाहिँ मात्रामा चाहिँ यसको किराहरूको प्रकोप देखिन थालेछ है भनेर नि देखिन्छ। त्यसले गर्दाखेरि जब त्यस पासोमा चाहिँ हामीहरूको किराहरू देखिन थाल्यो भने हाम्रो नियमित अनुगमनले यसको व्यवस्थापनलाई झन् महत्त्वपूर्ण भूमिका खेल्छ, बाली पनि यसको लागि राम्रो मानिन्छ। अर्को भनेको चाहिँ यो सिल्भर डेस्मोडियम, विशेष डेस्मोडियम घाँस मकै सँगसँगै लगाउन सकियो भने त्यसबाट आउने गन्धले यो किराहरूलाई चाहिँ विकर्षण पैदा गराउँछ र साइडमा चाहिँ हामीले नेपियरको घाँसहरू जुन आलीहरू डिलहरू हुन्छ नेपियरको घाँसहरू चाहिँ लगाउन सकियो भने नेपियरमा गएर आकर्षित हुन्छ र नेपियरमा चाहिँ उसले फुल पार्ने हुँदाखेरि हामीले नेपियरमा मात्रै विषादी राखेर पनि यसको व्यवस्थापन गर्न सकिन्छ होइन। र त्यसपछि चाहिँ अरू हिसाबले अब हामीले नियमित रूपमा चाहिँ यो जैविक विषादीको रूपमा निमको विषादीहरू निमजन्य विषादीहरू चाहिँ हामीले प्रयोग गर्न सक्छौँ। 3 ml प्रति लिटरको पानीको बलमा राखेर स्प्रे गरिदिन सक्छौँ होइन, 5-7 दिनको फरकमा यसलाई नियमितता दिन सक्छौँ। र त्यसपछि चाहिँ अरू हामीले चाहिँ जस्तो स्पाइनोसाइड र क्लोरो एन्टिनिलिप्रोल भनेर हाम्रो यो दुई खालका विषादीहरू छन्, यिनीहरू पनि यसको व्यवस्थापनलाई प्रभावकारी छन्। यो चाहिँ 1 ml प्रति 3 liter पानीमा राखेर चाहिँ हामीहरूले स्प्रे गर्न सक्छौँ। जुन निमजन्य विषादी भन्यो, क्लोरो एन्टिनिलिप्रोल, स्पाइनोसाइड भए, यिनीहरू चाहिँ अल्टरनेटमा एक पछि अर्को अर्को पछि अर्को गरेर चाहिँ हामीहरूले स्प्रे गरियो भने चाहिँ यसको व्यवस्थापन गर्न सकिन्छ। रात्रि जर पुतली भएको कारणले गर्दाखेरि प्रकाशमा पासो राखेर पनि यसको व्यवस्थापन गर्न सकिन्छ।
5: किसानहरूको समस्या तथा जिज्ञासाको समाधान खोजिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
6: मलाई पनि यहाँसम्म आएर किसानहरूको समस्याको बारेमा आफूले जानेका आफूले अनुभव गरेका विषयवस्तुहरू यहाँ साझा गर्न पाउँदाखेरि धेरै खुसी लागेको छ। यहाँहरूलाई पनि धन्यवाद। किसान यो प्रश्न सोधेर मलाई यो ठाउँमा ल्याइदिनु हुने किसानहरूलाई पनि धेरै धेरै धन्यवाद। हस् नमस्कार।
7: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो। यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
8: त्यसैले च्याउ खेती गरौँ, समृद्ध बनौ, दैनिक च्याउ सेवन गरौँ, स्वस्थ रहौँ।
7: तर वर्षायाममा जथाभावी जङ्गलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
8: त्यसैले जङ्गली च्याउहरूको उपभोग नगरौँ नगराउ, दुर्घटनाबाट बचौ र बचाऊ।
7: व्यवसायिक किट विकास केन्द्र हरियर भवन।
5: हस्त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्याको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम फ्यान बक्स कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी। हजुर, कार्यक्रम फ्यान बक्स तपाईँमा आज आउने गर्छ प्रत्येक शुक्रबार दिउँसो 1:20 करिब 2 बजेसम्म। अनि मित्र, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ भने म इमेल आइडी बताउँछु, fanbox2077@gmail.com उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, या fanbox2077@gmail.com। त मित्र, कार्यक्रममा तपाईँबाट प्राप्त भएको इमेल त म पक्कै पनि पढ्छु नै, तर अहिले भने कार्यक्रमको पहिलो कोसेली स्वरूप सुनाउँदैछु। मिलना मात्यको स्वरमा सजिएको यो गीत रचना विष्णा विरहीले गर्नुभएको हो भने सङ्गीत दीपक शर्माको रहेको छ।

हजुर, सुन्दा पनि निकै प्यारो अनि आफ्नो झल्काउने शब्द माया। हजुर, अचम्मकै छ मित्र यो माया भन्ने कुरा है। जो माया गर्छ नि माया मित्र, माया गर्ने मान्छेले आफ्नो मायालुको सदा सर्वदा खुसी चाहन्छ, उसको चाहनालाई सधैँभरि कदर गर्ने गर्छ है। निस्वार्थ भावले माया गरौँ मित्र, मायाको बदला मायाको मात्रै आश राख्ने गरौँ, मायाको बदला अरू केही कुराको पनि आश नराखौँ। चोखो माया गरौँ अनि चोखो माया लिउँ, चोखो माया दिने प्रयास गरौँ। यही आग्रह गर्दै कार्यक्रम फ्यान बक्समा फेरि पनि म स्वागत गर्छु। कार्यक्रम फ्यान बक्स सुनिरहनु भएको छ तपाईँ यो समयमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्गमा। त मित्र, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ तर तपाईँलाई इमेल गर्ने आइडी थाहा छैन भने इमेल गर्ने आइडी बताउँछु म, फ्यान बक्स 2077@gmail.com स्पेल गर्छु तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, या FANBOWX फ्यान बक्स 2077@gmail.com। त मित्र, तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ। सन्देशको साथमा कार्यक्रममा बज्ने गीत यदि तपाईँ आफ्नो आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ है। त यो जानकारी मैले गराएँ। यो जानकारी पश्चात अर्को जानकारी गराउँछु, त्यो के हो भने तपाईँले हाम्रो वेबसाइट www.radionepal.gov.np अनि www.radionepalonline.com रेडियो नेपालको मोबाइल एप र हाम्रो वेबसाइटमा गएर अडियो सङ्ग्रहबाट पनि फुर्सदको समयमा सुन्न सक्नुहुन्छ। कृपया सुन्ने कोसिस गर्नुहोला। यो आग्रह पश्चात अब चाहिँ म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नतर्फ। तपाईँहरू आफ्नो इमेल कहिले आउँछ भन्दै पर्खेर बसिरहनु भएको छ होला होइन। पर्खनु पर्दाको पीडा ज्यादै कष्टप्रद हुने गर्छ नि है मित्र। त्यही हुँदा म धेरै बेर हाम्रो मित्रहरूलाई कष्ट दिन चाहन्न। लाग्दैछु तपाईँबाट प्राप्त भएको यो पहिलो इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई राजु ढकालजीले गर्नुभएको हो, साउदी अरेबियाबाट लेख्नुहुन्छ राजु ढकालजीले। मलाई यो कार्यक्रम मनपर्छ, म यो कार्यक्रम सधैँ सुन्ने गर्छु भने लेख्नु भएको छ। तर राजु ढकालजीले आफ्नो नेपालको ठेगाना चाहिँ यहाँ लेख्न छुटाउनु भएको छ। राजुजी सुनिरहनु भएको छ भने तपाईँले आफ्नो नेपालको ठेगाना पनि हामीलाई लेखेर पठाउनुहोस्, हामी यही आग्रह गर्छौँ है। त धेरै धन्यवाद राजुजी तपाईँको लागि अनि तपाईँलाई चिने सबै सबैको लागि। हामी मिठो सम्झनाका साथमा एउटा गीत त पक्कै पनि सुनाउँछौँ, तर एकैछिन धैर्य गर्नुपर्ने हुन्छ। राजु ढकालजी, राजुजी हुनुहुन्छ अहिले साउदी अरेबियामा भने उहाँले आफ्नो नेपालको ठेगाना लेख्नु भएको छैन। त्यो राजु ढकालजीको यो इमेल पश्चात अर्को इमेल पढ्छु म। यो इमेल हामीलाई रोशनी सिलवालजीले गर्नुभएको हो। उहाँको घर चाहिँ नेपालको कपनमा रहेको छ, नेपालको घर चाहिँ भने उहाँ अहिले हुनुहुन्छ युएसएमा। लेख्नुहुन्छ, दिदी म पढ्नको लागि युएसए आएको, तर के गर्ने हेर्नुहोस् न, मान्छे यहाँ छु मन भने मेरो नेपालमा छ। हामी जस्ता विदेशी नै बाध्य भएका नेपालीलाई यो कार्यक्रमले केही हदसम्म स्वदेशमै भएको आभास गराएको छ। म यो कार्यक्रम अनलाइनमा सुन्ने गर्छु, आफ्नो घरमै भएको आभास गराउन सफल। यो कार्यक्रमको निरन्तरताको शुभकामना सबै समूहलाई धेरै धेरै धन्यवाद भन्दै आज मलाई रोशनी सिलवाल भनेर चिने सबै सबैलाई मिठो सम्झना छ है भन्दै एउटा गीत सुनाउन चाहेको छु भनेर लेख्नु भएको छ रोशनी सिलवालजीले। त रोशनीजी, सबैभन्दा पहिला त तपाईँ पढ्नको लागि युएसए गएको कुरा यहाँ लेख्नु भएको छ, राम्रोसँग पढ्नुहोला अनि तपाईँ आफूले पढ्नु भएको कुरा आफ्नो देशमै आएर खर्चिनुहोला है, यही आग्रह गरेँ मैले रोशनीजी। अनि मित्र, तपाईँलाई मात्र होइन आफ्नो आफन्तबाट टाढिनु पर्दा, आफ्नो देशबाट टाढिनु पर्दा सबैलाई यो लोन्ली फिल अवश्य पनि हुन्छ, एक्लोपनको आभास हुने गर्छ। यो मानवीय स्वभाव नै यस्तै छ है। हामीलाई आफ्नो परिवारको सदस्य ठान्नुहोला, सम्भव भएसम्म हामीलाई सुनेर इमेल गरेर साथ दिने कोसिस गर्नुहोला, यसरी नै माया गर्न नभुल्नुहोला है। त यही आग्रह गर्दै म रोशनीजीलाई आग्रह गर्छु हामीलाई चाहिँ आफ्नो परिवारको सदस्य ठान्नुहोला भन्दै अब पनि एउटा गीत नै सुनाउँछु। यो गीत प्रमोद खरेल र रिता केसीको स्वरमा सजिएको छ। गीत रचना तारा बहादुर डाङ्गीले गर्नुभएको हो भने सङ्गीत राजकुमार बगरको रहेको छ।

हजुर, तिम्रै बोली मिठो सुनिरहौँ जस्तो लाग्छ यो गीत हामीले तपाईँलाई सुनायौँ कार्यक्रम फ्यान बक्समा। कार्यक्रम फ्यान बक्स सुनिरहनु भएको छ तपाईँ यो समयमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्गमा। त मित्र, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ यो कार्यक्रममा। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ तर तपाईँलाई इमेल आइडी थाहा छैन भने इमेल आइडी म बताउँछु, fanbox2077@gmail.com हो हाम्रो इमेल आइडी। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, fanbox2077@gmail.com। त मित्र, तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ, सन्देशको साथमा कार्यक्रममा बज्ने गीत। यदि तपाईँ आफ्ना आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ। है त, यो जानकारी मैले गराएँ। यो जानकारी पश्चात अब भने फेरि पनि म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नुतर्फ। यसै क्रममा यो इमेल हामीलाई सन्तोष परियारजीले गर्नुभएको हो। उहाँ चाहिँ वैदेशिक रोजगारीको सिलसिलामा इटालीमा हुनुहुन्छ अहिले। है, लेख्नु भएको छ, प्रवासमा सुन्न पाउँदा निकै हर्षित भएको छु बहिनी, तपाईँको कार्यक्रम म नियमित सुन्ने गर्छु, मलाई रमाइलो लाग्छ। यो कार्यक्रम मार्फत म मेरो नेपालमा रहनुहुने सपरिवारलाई सम्झन चाहन्छु भन्ने लेख्नु भएको छ सन्तोष परियारजीले। अनि उहाँको ठेगाना चाहिँ रूपा गाउँपालिका वडा नम्बर 4 माउडाँडा निवासी। मेरो ममतामय आमा उजेली परियारलाई धेरै सम्झन्छु, अनि श्रीमती निर्मला परियार, त्यस्तै गरी छोरी सोनिका, छोरा सुशान्त परियार, अनि मलाई चिन्नुहुने सम्पूर्णलाई मिठो सम्झना भन्छु भन्ने लेख्नु भएको छ सन्तोष परियारजीले। धेरै धन्यवाद सन्तोष। तपाईँ अहिले इटालीमा हुनुहुँदो रहेछ है, तपाईँले हामीलाई इटालीबाट इमेल गर्नुभयो, धेरै धेरै धन्यवाद। खुसी लागेको छ सन्तोषजी, आगामी दिनमा पनि यसै गरी सम्झन नभुल्नु होला। है त, म सुनाउँछु अब बज्ने गीत तपाईँको आमाको लागि, तपाईँको श्रीमती, तपाईँको छोरा छोरी लगायत तपाईँलाई चिने सबै सबैको लागि, अनि तपाईँको लागि पनि। है त, सन्तोष परियारजी, सन्तोषजीको यो इमेल पश्चात अर्को इमेल हामीलाई प्राप्त भएको छ हाम्रो नियमित श्रोता राजाराम राय माझीजीबाट। उहाँले लेख्नुहुन्छ, नमस्कार अनिताजी, बर्खा लागेको छ, सजग अनि सचेत रहनुहोला भनेर लेख्नु भएको छ। धेरै धन्यवाद राजारामजी। अझ अगाडि लेख्नु भएको छ राजारामजीले, अब बज्ने गीत यो कार्यक्रम मार्फत म मेरो जीवनसाथी किशु राय माझीको लागि सुनाउँछु, त्यसै गरी छोरा रामराजा राय माझीको लागि, अनि दक्षिणकालीको हितैषी मित्र सुखराम लामाको लागि, अनि सुखराम लामाको श्रीमतीजीको लागि, अनि त्यस्तै गरी नरेन्द्र रिमाल, अरुणदी खत्री, सुमी लिम्बू, सृजना मुखिया, रामबहादुर खड्का, मुना मुखिया, ओमणी सापकोटा, सूर्य लामा लगायत मलाई राजाराम राय माझी भनेर चिन्ने सबै सबैको लागि भनेर लेख्नु भएको छ राजाराम राय माझीजीले पालुङ शिखरकोटबाट। उहाँ हाम्रो नियमित श्रोता हुनुहुन्छ, उहाँले हामीलाई सदैव कार्यक्रम सुन्नुहुन्छ अनि नियमित रूपमा इमेल पनि गर्नुहुन्छ। धेरै धन्यवाद राजारामजी तपाईँको लागि, अनि तपाईँले भन्नुभएको सबै सबैको लागि हामी अवश्य पनि गीत सुनाउँछौँ, तर अर्को एउटा इमेल पढेपछि मात्रै। है त, अबको क्रममा रहेको छ यो इमेल। यो इमेल हामीलाई प्रदीप देवकोटाजीले गर्नुभएको हो, सिन्धुलीबाट लेख्नुहुन्छ। सिन्धुलीबाट प्रदीप देवकोटा हुँ म, अफिसमा काम गर्दै रेडियो सुन्दैछौँ है हामी भनेर लेख्नु भएको छ। धेरै धन्यवाद प्रदीपजी, तपाईँ सबैलाई नमस्कार है, अनि कार्यक्रम कस्तो लाग्छ अब त्यो पनि लेखिदिनु होला अर्को हप्ता सुनेर हामीलाई, होइन। धेरै धन्यवाद प्रदीपजी, तपाईँले यति मात्रै लेख्नु भएको छ। प्रदीपजी, तपाईँ लगायत तपाईँको कलिग्सहरू सबैलाई मैले नमस्कार गरेको छु भनिदिनु होला, सुनिरहनु भएको छ भने त सुनिसक्नुभयो है। अब तपाईँ सबैलाई धेरै माया धेरै सम्झनाका साथमा एउटा गीत पक्कै पनि म सुनाउँछु है त। अबको क्रममा यो गीत रहेको छ स्वरूप राज आचार्य र श्रेयसी चेम्जोङको स्वरमा सजिएको, गीत रचना रमेश पौडेलले गर्नुभएको हो भने सङ्गीत सुरेश अधिकारीको रहेको छ।

हजुर, तिमी साँझ मेरो तिमी हर बिहानी, यो आफ्नो मायालु प्रति समर्पित भएको यो मिठो गीत हामीले तपाईँलाई सुनायौँ कार्यक्रम फ्यान बक्समा। त मित्र, कार्यक्रम फ्यान बक्स सुनिरहनु भएको छ तपाईँ। यो समयमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्ग मार्फत तरङ्गित भइरहेको छ यो कार्यक्रम। अनि कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ तर तपाईँलाई इमेल गर्ने आइडी थाहा छैन भने म इमेल गर्ने आइडी बताउँछु। फ्यान बक्स 2077@gmail.com हो हाम्रो इमेल गर्ने आइडी। म उच्चारण गर्छु तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि। fanbox2077@gmail.com त मित्र, यो इमेल गर्ने आइडीमा तपाईँले इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ। सन्देशको साथमा कार्यक्रममा बज्ने गीत, यदि तपाईँ आफ्नो आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ है त। अब भने म फेरि पनि लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई गजेन्द्र बुढा मगर्जीले गर्नुभएको हो। उहाँको नेपालको घर त्रिवेणी गाउँपालिका एक सल्यान हो भने उहाँ अहिले हुनुहुन्छ दक्षिण कोरियामा। लेख्नुहुन्छ, रेडियो नेपालका सम्पूर्ण कार्यक्रमहरू सुन्न नसके पनि म यो कार्यक्रम व्यस्तताका बावजुद पनि समय मिलाएर सुन्ने प्रयास गर्छु। मलाई यो कार्यक्रम निकै मनपर्छ। म जस्तै लाखौँ परदेशीहरूको लागि यो कार्यक्रमले आफ्नो देश, परिवेश, घर परिवार, इष्टमित्र तथा साथी सङ्गीबीचको सम्झनालाई ताजा बनाउने पुलको काम गरेको छ। यसका लागि हजुरलाई मुरी मुरी धन्यवाद छ है भनेर लेख्नु भएको छ। धन्यवाद त तपाईँलाई पनि भन्नुपर्छ, किनभने हामीले कार्यक्रम लिएर आयौँ तर तपाईँले सुनिदिनु भएन भने हामीले कार्यक्रम लिएर आउनुको अर्थ छैन होइन। त्यसैले तपाईँहरूको साथ हामीले पाएका छौँ, तपाईँहरूको माया हामीले पाएका छौँ। त्यसको लागि तपाईँ सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। म आगामी दिनमा पनि तपाईँहरूबाट यस्तै साथ, यस्तै माया पाइरहँ भन्ने आग्रह गर्दै अझ अगाडि बढ्छु। अझ अगाडि लेख्नु भएको छ गजेन्द्रजीले, आज म यस कार्यक्रम मार्फत दाङ अनि सल्यानमा रहनुहुने घर परिवार तथा देश विदेशमा रहने मलाई चिन्ने नचिन्ने सबैलाई सम्झन चाहन्छु भनेर लेख्नु भएको छ गजेन्द्र बुढा मगर्जीले। उहाँ अहिले दक्षिण कोरियामा हुनुहुन्छ भने उहाँको घर चाहिँ त्रिवेणी गाउँपालिका एक सल्यानमा रहेको छ। धेरै धन्यवाद गजेन्द्रजी, तपाईँले हामीलाई आफ्नो सम्झेर कार्यक्रम सुनेर इमेल गर्नुभएको छ। आगामी दिनमा पनि यस्तै माया, यसै गरी साथ दिन नभुल्नुहोला भन्ने आग्रह गर्दै धेरै धन्यवाद भन्छु म गजेन्द्रजीलाई। अनि गजेन्द्रजी, तपाईँको लागि, तपाईँका आफ्ना आफन्त, घर परिवार, इष्टमित्र, साथी सङ्गी सबैको लागि हामी पक्कै पनि एउटा गीत सुनाउँछौँ। तर गीतको लागि एकछिन तपाईँले धैर्य गर्नैपर्छ है त गजेन्द्रजी। गजेन्द्र बुढा मगर्जीको यो इमेल पश्चात अर्को इमेल हामीलाई प्राप्त भएको छ रमेश चौधरीजीबाट। उहाँ अहिले हुनुहुन्छ युरोपमा भने रमेशजीको घर चाहिँ कैलाली रहेको छ। लेख्नुहुन्छ, रमेशजी, यो कार्यक्रम नियमित सुन्ने गरेको छु। अहिले पनि काम गर्दै हजको मिठो आवाज सुन्दै सँगै साथ दिइरहेको छु। म मेरो घर परिवार लगायत मलाई चिने सबैको लागि अब बज्ने गीत सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ रमेश चौधरीजीले। उहाँ अहिले युरोपमा हुनुहुन्छ भने उहाँको नेपालको घर चाहिँ कैलाली हो है। रमेशजीले युरोपको कुन ठाउँ हो खुलाउनु भएको छैन। एनिवेज रमेशजी, तपाईँले हामीलाई सुनेर कार्यक्रममा इमेल गर्नुभएको छ, असाध्यै खुसी लाग्यो। त्यसको लागि धेरै धेरै धन्यवाद है त रमेशजी। रमेश चौधरीजी, तपाईँको लागि अनि तपाईँलाई चिन्ने सबैको लागि हामी अवश्य पनि एउटा गीत सुनाउँछौँ, तर एकैछिन पछि। अब भने म अर्को इमेल पढ्छु। यो इमेल हामीलाई योगेन्द्र भण्डारी योगेनजीले गर्नुभएको हो। उहाँको स्थायी घर चाहिँ महालक्ष्मी नगरपालिका वडा नम्बर 5 सालघारी हो भने उहाँ अहिले रोजगारीको सिलसिलामा चाहिँ दक्षिण कोरियामा विगत आधा दशकदेखि कार्यरत छु भनेर लेख्नु भएको छ योगेन्द्र भण्डारीजीले। लेख्नुहुन्छ, परदेशमा रहँदा अनलाइनको माध्यमबाट रेडियोमा समय मिलेसम्म जोडिने गरेको छु। मेरो घरमा हुनुहुन्छ पूजनीय पिता र मातालाई धेरै सम्झना भन्छु। अनि अब बज्ने गीत, मलाई योगेन्द्र भण्डारी योगेन भनेर चिन्नुहुने र देश परदेशमा छरिएर रहेका, रेडियो सुनेर बसिरहनुभएका सबैलाई धेरै सम्झना छ भन्दै अब बज्ने गीत सुनाउँछु, नमस्कार भनेर लेख्नु भएको छ योगेन्द्र भण्डारी योगेनजीले। धेरै धन्यवाद योगेन्द्रजी, तपाईँको लागि अनि तपाईँले भन्नुभएको सबैको लागि हामी पक्कै पनि गीत सुनाउँछौँ। तर गीतको लागि भने एकछिन धैर्य गर्नैपर्छ है त योगेन्द्र भण्डारी योगेनजी। योगेन्द्रजीको यो इमेल पश्चात अर्को इमेल पढ्छु म, रुबिना राईजीबाट प्राप्त भएको हो यो इमेल। रुबिना राईले लेख्नु भएको छ आफ्नो ठेगाना इलाम भनेर लेख्नुहुन्छ।
दर्शन दिजु म इलामबाट सुन्दैछु है भने लेख्नु भएको छ रुबिनाजीले। अझ गाडी लेख्नुहुन्छ रुबिनाजी, मलाई यो कार्यक्रम एकदमै धेरै मनपर्छ, यो कार्यक्रमको निरन्तरताको कामना गर्छु। आज यो कार्यक्रम मार्फत मलाई रुबिना राई भनेर चिन्नुहुने सबै सबैलाई अब बज्ने गीत सुनेर मनोरञ्जन गर्नुहोला भन्न चाहन्छु। र अन्त्यमा एउटा छोटो सन्देश पनि म मेरो साथीहरूलाई दिन चाहन्छु भने लेख्नु भएको छ रुबिना राईजीले। लेख्नुहुन्छ रुबिनाजी, मेरो आवाज मार्फत म दिन चाहन्छु सन्देश उहाँको साथीहरूको लागि। लेख्नुहुन्छ रुबिना राईजीले, टाढा भए पनि मनदेखि कहिल्यै टाढा नभएका मेरा सबै प्रिय साथीहरूलाई धेरै धेरै सम्झना। जीवनको यात्रामा सँगै हाँसेका ती पलहरू आज पनि मनमा ताजा छन्। जहाँ भए पनि सधैँ खुसी सफल र स्वस्थ रहनुहोला। यो कार्यक्रम मार्फत मेरो माया सम्मान र धेरै सम्झना छ। यो कार्यक्रम मार्फत मेरो माया सम्मान अनि धेरै सम्झना सबै साथीहरूमा पुगोस्। पुराना यादहरू कहिल्यै पुराना हुँदैनन्, साथीहरू सबैभन्दा माथि हुन्छन् भने लेख्नु भएको छ रुबिना राईजीले इलामबाट। पक्कै पनि है रुबिनाजीले आफ्ना साथीहरूलाई सन्देश दिन चाहनुभएको थियो मेरो आवाज मार्फत। यतिखेर रुबिना राईजीको साथीहरूले मेरो उहाँको आवाज ए

अगाडि लेख्नुहुन्छ, प्रोग्राम राम्रो छ, आज यस कार्यक्रम मार्फत मेरो बाबा टिकाराम फुलदेल, मम्मी समीक्षा फुलदेल, त्यसै गरी बहिनी सम्प्रेरिका फुलदेल, हजुरआमा नयनकला फुलदेल, साथै मलाई सत्यक फुलदेल भनेर चिन्ने नचिन्ने सबैलाई मिठो सम्झना भन्छु भनेर लेख्नु भएको छ सत्यक फुलदेलजीले गुल्मी मुसिकोटबाट। धेरै धन्यवाद सत्यकजी, तपाईँको यो सन्देश तपाईँले जसलाई यतिर चाहिरहनु भएको छ उहाँ समक्ष पुगोस्, उहाँहरूले यतिखेर सुनिरहनु भएको होस् भन्ने म चाहन्छु है सत्यकजी। अनि अवश्य पनि गीत सुनाउँछु तर एकैछिनपछि है त सत्यकजी। सत्यकजीको यो इमेल पश्चात अब भने आजको लागि अन्तिम इमेल पढ्छु म। यो इमेल हामीलाई मुना काफ्रेजीले गर्नुभएको हो पाखरीबास थनकुटाबाट। लेख्नुहुन्छ, दिदी नमस्कार भनेर लेख्नुभएको छ। नमस्कार मुनाजी, मेरो तर्फबाट पनि। अझ उहाँले अगाडि लेख्नुहुन्छ, अहिले कार्यक्रम रेडियो ट्युन गरी सुनिराखेको छु मैले। मेरी कान्छी छोरी भर्खरै मात्रै जापान गएकी छिन् पढ्नको लागि। उनलाई विशेष सम्झना एवं माया भन्छु। अनि छोरीहरू रमा सापकोटा, उमा सापकोटा, एडमन पराजुली, सबिना ढकाल लगायत मलाई मुना काफ्ले पाखरीवासको भनेर चिन्ने सबैलाई धेरै माया धेरै सम्झनासहित एउटा गीत भनेर लेख्नु भएको छ मुना काफ्लेजीले। धेरै धन्यवाद मुनाजी, तपाईँले हामीलाई इमेल गर्नुभयो, कार्यक्रम सुन्नुहुँदो रहेछ, साह्रै खुसी लाग्यो है। तपाईँको छोरीहरूको लागि अनि तपाईँको आफ्ना आफन्तको लागि अनि तपाईँको लागि हामी अवश्य पनि गीत सुनाउँछौँ। त मित्र हामी गीत त पक्कै पनि सुनाउँछौँ, तर गीतभन्दा अगाडि आजको कार्यक्रमबाट बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। आज कार्यक्रममा जो जो मित्रले हामीलाई इमेल गर्नुभयो त्यसको लागि तपाईँ सबैलाई धेरै धेरै धन्यवाद भन्छु म। अनि जो मित्रले आज कार्यक्रममा इमेल त गर्नुभएको छैन तर व्यस्तताका बावजुद हामीलाई समय दिएर सुनिदिनु भएको छ, तपाईँको अमूल्य साथको लागि, तपाईँको अमूल्य मायाको लागि धेरै धेरै धन्यवाद भन्छु म। अनि प्रविधि संयोजनमा साथ दिनुभएकोमा देवकी भण्डारी र पराग पोखरेललाई पनि धेरै धन्यवाद भन्दै अब तपाईँको माझमा रचना रिमालको स्वरमा सजिएको एउटा गीत सुनाउँदै बिदा हुन्छु। गीत रचना प्रमोद भट्टराई प्रतीकले गर्नुभएको हो भने सङ्गीत कीर्ति न्यौपानेको रहेको छ। अनि मित्र जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँले ठिक 2 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुन्छ, सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम फ्यानबक्सबाट म तपाईँकै साथी अनिता आचार्य बिदा भए। हौस् त नमस्कार। Thank you.

0: डीटीएच सेवा डिश होम खुशीको कनेक्शन
1: झन्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
1: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

हामी सार्वजनिक प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेब 684, 792 र 1143 किलो हर्जको साथमा एफएम 98.1 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसै बीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98.1 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ रुक्मिणी पोखरेल र म विमला राई।

केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गानपछि चलचित्रका गीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण हुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 दनुवार भाषामा कार्यक्रम हामी दनुवार सुन्न सक्नुहुनेछ। 4:45 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

स्वदेश गानपछि अब सुनाउँदैछौँ चलचित्रका गीतहरू. सुरुमा सुनौँ चलचित्र अचानकबाट यो गीत अन्जु पन्त र दीपक लिम्बुको स्वरमा. डाक्टर कृष्ण हरि बरालको रचना रहेको छ भने सङ्गीत महेश खड्काको.

अहिले सुनायौं चलचित्र हेलो प्रकृतिबाट यो गीत स्वरूपराज आचार्य र मनिषा पोखरेलको स्वरमा धनेन्द्र विमलको रचना रहेको थियो भने संगीत भूपेन्द्र राय माझीको. अब सुनाउँदैछौ चलचित्र चकलेटबाट यो गीत मिलन मात्तेको स्वरमा आनन्द अधिकारीको रचना रहेको छ भने शिखर सन्तोषको संगीत.

अहिले सुनायौँ चलचित्र फुलै फुलको मौसम तिमीलाई चलचित्रबाट राजेश पाल राई र दिपा लामाको स्वरमा दिनेश डिसीको रचना सुरेश अधिकारीको सङ्गीत. अब सुनाउँदैछौँ चलचित्र उहिले बाजेको पालामाबाट यो अर्को गीत मान्डवी त्रिपाठी र बिपिन आचार्यको स्वर रहेको शेष गीतमा. रचना हो गणेश बेलबासेको भने सङ्गीत बिपिन आचार्यको.

अहिलेलाई चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौ चलचित्र ब्रासलेटबाट युवराज चौलागाई र दुर्गा परियारको स्वरमा शान्ति प्रियाको रचना रहेको छ भने दीपक शर्माको संगीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। त्यसपछि यहाँले दनुवार भाषामा समाचार सुन्न सक्नुहुनेछ। दनुवार भाषामा समाचार प्रसारण भइसकेपछि पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण हुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। जेएनजी आन्दोलनका घाइते र शहीद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन। बाढी र पहिरोका कारण देशभरका विभिन्न सडक खण्ड अवरुद्ध, आवागमन प्रभावित र चीनद्वारा न्युजिल्यान्डले लगाएको जासुसी आरोपको खण्डन। समाचार अब विस्तारमा। सरकारले गत वर्ष भदौ 23 र 24 भएको जेएनजी आन्दोलनका क्रममा भएका घाइते तथा शहीद परिवारका सम्झौता कार्यान्वयनको लागि सहजीकरण समिति गठन गरेको छ। आज काठमाडौँमा आयोजित प्रेस ब्रिफिङमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अरियालले उक्त जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिवको संयोजकत्वमा गठित जेएनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समितिले सरकार र आन्दोलनकारी पक्षबीच भएका सम्झौताहरूको कार्यान्वयन र समन्वयमा मुख्य भूमिका खेल्ने जनाइएको छ। नेपाल सरकार र जेएनजी प्रतिनिधिहरूबीच 2082 मङ्सिर 24 गति भएको सम्झौता र मन्त्री परिषदको 2083 असार 18 गतिको बैठकबाट स्वीकृत भएको एकीकृत प्याकेजको कार्यान्वयनको प्रगति समीक्षा गर्ने मुख्य जिम्मेवारी समितिलाई तोकिएको छ। समितिले प्याकेज कार्यान्वयनको लागि विभिन्न मन्त्रालयहरूबीच आपसी समन्वय पनि कायम गराउनेछ। समितिले आन्दोलनका घाइते तथा शहीद परिवारको लागि प्रत्यक्ष सम्पर्क बिन्दुको रूपमा काम गर्नेछ। मन्त्री परिषदबाट स्वीकृत प्याकेजमा व्यवस्था भए बमोजिम प्रभावित परिवारहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारी समेतको संवेदनशील विषयहरू कार्यान्वयनमा ल्याउन समितिले विभिन्न सरकारी निकायहरूसँग आवश्यक समन्वय र सहजीकरण गर्ने कार्यादेश पाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ। आज संचार मन्त्रालयमा नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँगको छलफलका क्रममा उहाँले टेलिफोन तथा इन्टरनेट सेवा कमजोर भएको गुनासो नागरिकबाट निरन्तर आइरहेकाले सेवा विस्तार र गुणस्तर सुधारमा नियामक र सेवा प्रदायक दुवैले गम्भीर भएर परिणाममुखी काम गर्नुपर्ने बताउनुभयो। छलफलमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले नियामक निकाय र सेवा प्रदायक दुवै पक्षले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिनुहुँदै नेपाल टेलिकमप्रति नागरिकको अपेक्षा धेरै रहेकाले त्यसअनुसार सेवा सुधार गर्न निर्देशन दिनुभयो। सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षको रूपमा अघि बढाएको उल्लेख गर्दै उहाँले अब कामको परिणाम देखिनुपर्ने बताउनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले एकातर्फ दुर्गम र कतिपय सहरी क्षेत्रमै पनि नागरिकले टेलिफोन तथा इन्टरनेटको राम्रो सुविधा पाउन नसकेको तर अर्कोतर्फ ग्रामीण दूरसञ्चार विकासको लागि संकलन हुँदै आएको ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रभावकारी रूपमा खर्च हुन नसकेको बताउनुभयो। गृहमन्त्री सुधन गुरुङले कारागार ऐनलाई समय सापेक्ष बनाउने तयारी भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिको आज बसेको बैठकमा गृहमन्त्री गुरुङले कारागारमा रहेका निर्दोष जेएनजी युवाहरूलाई प्रतिशोधको भावनाबाट कुनै व्यवहार नगरिने स्पष्ट पार्नुभयो। गृहमन्त्री गुरुङले जेएनजी आन्दोलनका मुद्दा फिर्ता लिने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले कैदी बन्दीको मानव अधिकार संरक्षण, न्यायमा पहुँच तथा मुद्दाको प्रभावकारी अनुगमन सुनिश्चित गर्न कारागार ऐनमा आवश्यक कानुनी संशोधनको लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। बैठकमा कैदीबन्दीको मानव अधिकार निरीक्षण उपसमितिको प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले कैदीबन्दीका लागि स्वच्छ खानेपानी, पौष्टिक आहारसँगै मनोसामाजिक परामर्श, शैक्षिक तथा स्वास्थ्य सुविधाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। कारागारभित्रका सबै कैदीहरूको लागि योग तथा ध्यान गर्ने व्यवस्था मिलाउने तथा कारागारमा रहेका महिला, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहका लागि विशेष संरक्षण र सुविधा सुनिश्चित गर्नुपर्नेमा सांसदहरूले जोड दिनुभयो। बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कारागारमा रहेका कैदीबन्दीको पुनर्स्थापना तथा सुधारको लागि प्रभावकारी मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने र न्यायिक व्यवस्थामा नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले कारागारका रोगी कैदीको उपचार तथा व्यवस्थापनको लागि हालको व्यवस्था पर्याप्त नभएको बताउँदै दीर्घ रोगी कैदीको लागि कारागारभित्रै आवश्यक मापदण्ड अनुसार उपचार तथा स्वास्थ्य निगरानीको व्यवस्था मिलाउनु पर्ने बताउनुभयो। बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन प्रतिवेदन 2083 सर्वसमितिले पारित भएको समितिका सभापति समीक्षा बास्कुटाले जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले मुलुकको पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटाको आज काठमाडौँमा आयोजित 69 वार्षिक साधारण सभामा उहाँले वर्तमान सरकार पर्यटन क्षेत्रको विकासको निम्ति लागि परेको बताउनुभयो। देशको पर्यटन क्षेत्रको विकासको खातिर नीतिगत र संरचनागत समस्या समाधान गर्न आफू क्रियाशील रहेको बताउँदै मन्त्री पौडेलले निजी क्षेत्रसँगको साझेदारीमा राष्ट्रलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनु पर्नेमा जोड दिनुभयो। कार्यक्रममा सभामुख डोल प्रसाद अर्यालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभयो। उहाँले विदेशी मुद्रा आर्जन गर्ने यो क्षेत्रको विकासको निम्ति सम्बद्ध सबै पक्ष क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो। महिला तथा बालबालिकाको स्वास्थ्य, मातृ स्वास्थ्य तथा जनसङ्ख्या व्यवस्थापनको क्षेत्रमा सहकार्य विस्तारको विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष युएनएफपिएका नेपाल प्रतिनिधिले भेटवार्ता गरेका छन्। भेटमा मन्त्रालय र युएनएफपिए बीच प्राथमिकताको क्षेत्रमा सहकार्यलाई थप सुदृढ गर्दै स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउने दिशामा अघि बढ्ने समझदारी भएको जनाइएको छ। सरकारले सिंहदरबारभित्र सहुलियत खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कार्यालय समयपछि घर फर्कने क्रममा दैनिक उपभोग्य सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले खाद्य बिक्री कक्ष सञ्चालनमा आएपछि सिंहदरबारमा कार्यरत कर्मचारी तथा सेवाग्राही खुसी देखिन्छन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
1: मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार स्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको छेउमा रहेको सुलभ मूल्य खाद्य बिक्री केन्द्रमा खटिएका कर्मचारीलाई दिनभरि भ्याइ नभ्याइ छ। उहाँहरू बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म नै सेवाग्राहीको जिज्ञासा मेटाउनदेखि सामान प्याक गर्न व्यस्त देखिनुहुन्छ। बिक्री कक्षबाट चामलका बोरादेखि दाल, नुन, तेल, मसला, साबुन लगायतका सामान बोकेर निरन्तर बाहिरी रहेका ग्राहकहरू अधिकांश त सिंहदरबारभित्रकै कर्मचारी छन् भने केही सेवा लिन आउनेहरू समेत रहेका छन्। सरकारले सिंहदरबारभित्र कार्यरत कर्मचारीलाई लक्षित गरेर सुरु गरेको बिक्री कक्षबाट सुरुवातकै दिन 1,00,000 बढीको सामान बिक्री भएको केन्द्रले जनाएको छ। कर्णालीको सिमीको दालदेखि कोदो, फापरको पिठो लगायत भान्सामा चाहिने सबै सामग्री छुट सहित बिक्री गर्ने व्यवस्था मिलाइएको छ। केन्द्रका अनुसार बिक्री कक्षमा दैनिक उपभोगका 142 प्रकारका खाद्य सामग्री राखिएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिंहदरबार बिक्री कक्ष प्रमुख जयचन्द्र न्युपाने घरायसी प्रयोगका सामग्रीका साथै स्टेसनरी, ग्यास, चिनी लगायतका सम्पूर्ण सामग्री तत्काल थप गर्ने तयारी भइरहेको जानकारी दिनुहुन्छ।
2: अफिसियल सामग्रीहरू हाम्रो स्टेसनरी सामग्रीहरू पनि बिक्री वितरण हुने हो, ग्यास पनि आउने। हामीले अब यो मन्त्रालयसँग पनि रिक्वेस्ट गरेर यतापट्टिको यो पनि खाली छ, यसलाई पनि हामीले विस्तार गर्नलाई।
1: दैनिक उपभोगमा चाहिने सामग्री कार्यालयकै आडामा पाइने भए पछि खास गरी महिला कर्मचारीलाई विशेष राहत पुगेको संसद सचिवालयमा कार्यरत रक्षा बस्याल बताउनुहुन्छ।
3: छुट्टै किन्न भनेर टाइम निकालेर जानु परेन, अफिस आएको टाइममा एकछिन ब्रेक टाइममा आएर लिन सकियो सामान।
1: बिहान 9:30 बजे बिक्री कक्ष आइपुग्नुभएका राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अजय गुरुङ सहुलियत पसलले समय र इन्धनको बचत गर्ने विचार व्यक्त गर्नुहुन्छ।
4: यो खाद्यान्न लगायतको सामानहरू चाहिँ सबै भिजिट गर्दैछु, डिस्काउन्ट रहेछ, राम्रै रहेछ, यो एकदम राम्रो भन्छु म। समयको पनि बचत भयो, टाढा जानु परेन, इन्धनको पनि बचत।
1: नेपाली किसानका उत्पादन मात्रै रहेको यस बिक्री केन्द्रमा अर्ग्यानिक खाद्य सामग्री खोज्नेहरू बढी आउने गरेका छन्। खाद्य वस्तुको बजार भाव बढेका बेलामा सरकारले नेपाली उत्पादन आफूले काम गर्ने कार्यालय अगाडि नै सुलभ मूल्यमा उपलब्ध गराउनुले राहत मिलेको महसुस गर्नुहुन्छ डाटा सेन्टरमा कार्यरत देवराज पौडेल।
5: विशेष किचन साइडमा चाहिने सम्पूर्ण चिजहरू सस्तो, राम्रो, नेपाली पनि आउने खाले भेटिएको छ। सिंहदरबारभित्रको कर्मचारीहरूलाई चाहिँ धेरै सजिलो भयो।
1: सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, विभिन्न मन्त्रालयहरू, आयोगहरू र संघीय संसद, नेपाल टेलिभिजन र रेडियो नेपाल लगायतका निकायमा स्थायी र करार गरी झन्डै 6,000 कर्मचारी कार्यरत छन्। कम्पनीले हाल देशभर 193 स्थानबाट सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्दै आएको छ। त्यसो त यसअघि नै दुग्ध विकास संस्थानले सिंहदरबारभित्र दुग्धजन्य वस्तुको बिक्री कक्ष सञ्चालन गर्दै आएको छ। सार्वजनिक सेवा प्रभावलाई प्रभावकारी बनाउन, सुशासन कायम गर्न र चुस्त कर्मचारी संयन्त्रको अवधारणा सफल बनाउन खटिएका कर्मचारी तथा सेवाग्राहीका लागि सरकारले सुरु गरेको सुलभ मूल्य पसलले कार्यालय समय सकेर घर फर्कँदा बाँकी रहने किनमेलको झन्झट पनि अन्त्य गरिदिएको छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
0: रिपोर्टपछि बाँकी समाचार। सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उहाँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। पत्रकार श्रेष्ठका तर्फबाट उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो। रिटमा बिना आधार पक्राउ गरिएको भन्दै उहाँलाई थुनामुक्त गर्न माग गरिएको छ। बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको थियो। बाढी तथा पहिरोको कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोर बागलुङ खण्ड र मध्य पहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएका हुन्। गैरातीदेखि परेको अविरल वर्षाको कारण बागलुङ नगरपालिका तेह्र स्थित कालाखोला बगरमा पहिरो खस्ता बिहानैदेखि सड़क अवरुद्ध छ। यस्तै मध्य पहाडी लोकमार्ग अन्तर्गत बागलुङको बुर्ती बाङ निसी खोला खण्डको निसी खोला गाउँपालिका चार काना बजार नजिक ठाडा खोलामा बाढी आउँदा मध्य पहाडी लोकमार्ग अवरुद्ध रहेको छ। यस्तै इलाम नगरपालिका नौ राजदुवाली स्थित मेची राजमार्ग वर्षाको कारण सडक हिलो भएपछि अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सडक भने सञ्चालनमा ल्याइएको छ। सिन्धुपाल्चोकको अरणीको राजमार्ग अन्तर्गत भोटेकोसी गाउँपालिका चार किलोमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध छ। भोटेकोसी गाउँपालिका दुई कोदारी स्थित इकुमा ढुङ्गा माटु र लेदु सहितको पहिरो खसेर सडक अवरुद्ध छ। सोही गाउँपालिका दुई लिपिङमा सडक भाँसिएपछि अरणीको राजमार्ग पनि अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका पाँच खाल्टी स्थित त्रिशुली मैलुङ स्याफ्रुबेसी जाने कच्ची सडक त्रिशुली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध छ। रुकुम पश्चिमको आठ बिसकोट नगरपालिका छ रिजे गार्ड खोला स्थित भेरी करिडोरको जाजरकोट डोल्पा सडक पहिरोले अवरुद्ध छ। रुकुम पूर्वको भूमि गाउँपालिका चार काँडा बगर भूमि गाउँपालिका पाँच धौला पहिरा स्थित मध्य पहाडी लोकमार्ग पनि पहिरोको कारण पूर्ण रूपमा अवरुद्ध छ। लमजुङको मध्य नेपाल नगरपालिका दस बिमेरे भन्ज्याङ स्थित मध्य पहाडी लोकमार्ग र बेसी सहर नगरपालिका छ खर खरे भेर स्थित बेसी सहर मनाङ सडक पनि पहिरोले पूर्ण रूपमा अवरुद्ध छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका दुई बैसेरी र अन्नपूर्णा गाउँपालिका साथ महभेर स्थित बेनी जोमसुङ सडक पनि पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो तीन बजेको समाचार। अब केही बेर विज्ञापन।

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। न्युजिल्यान्डको जासुसी निकायले चीनले आफ्नो भूमिमा व्यापक जासुसी गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएपछि चीनले त्यसलाई आधारहीन भन्दै कडा आपत्ति जनाएको छ। वेलिङटन स्थित चीनी दूतावासले आज न्युजिल्यान्डको आरोपले चीन न्युजिल्यान्ड सम्बन्धलाई कमजोर बनाउने प्रयास भएको जनाएको हो। न्युजिल्यान्ड सुरक्षा गुप्तचर सेवाले यसै साता सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा चीनले न्युजिल्यान्ड विरूद्ध व्यापक रूपमा जासुसी गतिविधि सञ्चालन गरिरहेको चेतावनी दिएको थियो। प्रतिवेदनले चिनिया जासुसले व्यावसायिक सञ्जालका माध्यमबाट राज्यका गोप्य सूचनाहरू पहुँच भएका न्युजिल्यान्डका नागरिकलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको जनाएको थियो। जवाफमा चिनिया दूतावासका प्रवक्ताले जासुसी निकाय चीन विरूद्ध आरोप र निन्दाको लहर चलाउने अभियानको हिस्सा बनेको आरोप लगाउनुभयो। उहाँले चीन विरूद्ध लगाइएका आरोपले सामान्य आदान प्रदान र सहयोगलाई जासुसी वा हस्तक्षेपका रूपमा चित्रण गरेको तथा कतिपय आरोप पूर्ण रूपमा आधार रहेको टिप्पणी गर्नुभयो। अन्तिममा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। जेएनजी आन्दोलनका घाइते र शहीद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन। बाढी र पहिरोका कारण देशभरका विभिन्न सडक खण्ड अवरुद्ध, आवागमन प्रभावित र चीनद्वारा न्युजिल्यान्डले लगाएको जासुसी आरोपको खण्डन। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यो रेडियो नेपाल हो, दनवारी भाषाक समाचार भेज बहादुर दनवारबाटै सुन। सभामुख डोल प्रसाद अर्याल डिपी अर्यालक पर्यटन क्षेत्र मुलुक अर्थतन्त्र मेरुदण्ड क्लब बाजलचट नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटा 59 वर्षक शान सभाग आज उचि उद्घाटन कटे ओक्रिक विदेशी मुद्रा कायम कामयालय कर्लार ए विकास निम्ति सम्बद्ध सभ्य पक्ष क्रियाशील हके पर्नेमा जोड दिलर छट। सभामुख पर्यटक क्षेत्रक नीतिगत असु संरचनागत सल्टालाई समस्या सल्टालाई लागि सरकार बेसको हकेपनमा बाजलर छट। नाटा जसले व्यावसायिक संगठन पर्यटन उद्योग विकासमा सखला योगदान गरेपछि बाजलर राष्ट्रिय ध्वजाबाग नेपाल एयरलाइन्स तसु नेपाल पर्यटन बोर्डक आर्थिक उन्नति मेरुदण्डमा ल पर्यटन क्षेत्रक विकासमा इमान्दारी लागि पर्नेमा जोड दिलर छट। नेकपा एमाले सरकार दिला समर्थन फिर्ता लिन पाछु अल्पमतमा पर्ला बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाक आइले भन्दो 3 गते प्रदेश सभा विकास विश्वासक मत लिएलाई तयारी कर्ल छट। नेपाली काङ्ग्रेसका बागमती प्रदेश संसदीय दलक सचिव मिनकृष्ण महर्जनक अनुसार विश्वासक मत लिएलाई आग भदो 2 गतेसम्म काङ्ग्रेसको प्रदेश सभा सदस्यलाई हेटौँडा उपस्थित राखेलाई निर्देशन दिलर छट। मुख्यमन्त्री अन्य सँगै पनि समर्थनलाई कुरोकानी गरेर लचट। यसनिकै बीच 2 सांसदक रहल हामी नेपाली पार्टी पनि सरकारमा सहभागी लचट। पार्टी शैलेन्द्र राज भट्टाचार्य लागि भौतिक विकास अन्छो पूर्वाधार मन्त्री विकास जिम्मेवारी गरिरहल लचट। 104 सदस्य कायम रहल बागमती प्रदेश सभामा बहुमतक लागि 53 सांसदक समर्थन आएर चाहिँ रहेछट। उची हिमालयभित्र पनि मुख्यमन्त्री उम्मेदवारलाई दिला विवाद सर्कल रचट। संसदीय दलक नेता जगन्नाथ थपलियाक विरुद्ध 16 सांसद सही संगीत अविश्वास प्रस्ताव दर्ता रचट। प्रस्तावक समर्थन किरण थापा आफू नै संसदीय दलक नेता हुन्छ मुख्यमन्त्रीको रूपमा आगु बढाएर बाजलर छ। बागमती प्रदेश अन्तर्गत सहरी व्यवस्थित विकास कार्यलाई तयारी गर्ल सहरी नीति 2083 लागि प्रभावकारी कार्यान्वयन कार्यलाई दृढता व्यक्त गर्ल छ। व्यवस्थित सहरी विकास लागि लक्षित गरेको प्रदेशक भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बागमती प्रदेश सहरी नीति 2083 स्वीकृत हक्ल पाछु कार्यान्वयनलाई जोड दिल मन्त्रालयका प्रवक्ता मदन कुमार आलेमगर जानकारी गराल छ। बागमती प्रदेश अन्तर्गत सहरक टिकेलाई उत्थानशील पर्यावरण मैत्री तसु सन्तुलित सहरी विकास सुनिश्चित गरेलाई नीति तय गर्न बाजलर छ। प्रदेश अन्तर्गत नुवाकोट धादिङ तसु रसुवा 3 ठाउँमा व्यवस्थित सहरी बस्ती विकासक योजनासँगै पाइलट प्रोजेक्ट रूपमा काम सुरु हक्ला उही एक बाजलर छ। सुदूरपश्चिम प्रदेशक मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी नेकपा प्रदेश सभामा संसदीय दलक नेता खगराज भट्टक नियुक्ति एक्लर छ। नेपालक संविधानको धारा 168 उपधारा 2 बमोजिम प्रदेशक मुख्य नजिर मियाक उही लागि मुख्यमन्त्रीमा नियुक्ति गरिदल छ। श्री भट्टक सुदूरपश्चिमक प्रदेशक 5 मुख्यमन्त्री अक्टर छ। सत्ता समीकरणमा आइल फेर्ल सङ्घिक मुख्यमन्त्री कमलबहादुर शाह राजीनामा दिल पाछु नेपाली कम्युनिस्ट पार्टी प्रदेश सभाक संसदीय दलक नेता भट्ट 5 मुख्यमन्त्री बन्ला हो। तरान उपमहानगरपालिका चल्ला आर्थिक वर्षका लागि 2,76,19,27,000 बजेट पारित गर्ला छ। बिहिबार सक्ल 19 नगरसभा बाट पानी प्याला पानी शिक्षा स्वास्थ्य पर्यटन कृषि रोजगारी तसु विपद व्यवस्थापन लागि प्राथमिकता दिटी बजेट पारित गर्ला हो। कार्यवाहक नगर मुख्य ऐन्द्र विक्रम बेगाक प्रस्तुत गर्ला बजेटमा नगर कार्यपालिकाका तर्फिक रु 2,47,48,33,000 तसु 20 कार्यालयलाई रु 28,70,94,000 विनियोजन गर्ल रहेछ। बजेटमा भौतिक पूर्वाधार विकासका लागि 79,50,00,000 शिक्षा युवा अञ्चो खेलकुदका लागि रु 49,86,82,000 तसु स्वास्थ्य क्षेत्रका लागि रु 12,86,82,000 तसु स्वास्थ्य क्षेत्रका लागि रु 12,45,00,000 छुट्याल रहेछ। खानी अंशो भूगर्भ विभाग खनिज पदार्थ उत्खनन उत्पादन अंशो निकासीबाट एक्ला राजस्व जैल आर्थिक वर्ष करिब 44% घट्न रहेछ। विभाग अनुसार आर्थिक वर्ष 2081-82 रु 1,59,00,000,00,000 राजस्व जम्मा गर्ल अक्लामा 2082-83 रु 89,48,00,000 मात्र जम्मा गर्ल छ। यी जैल वर्षको तुलनामा करिब रु 70 करोड चुट्ने हो। विभागको प्रवक्ता गणेशनाथ त्रिपाठी अनुसार खानी अनुमति इजाजत नवीकरण भूभाल नक्सा अंशो प्रतिवेदन शुल्क लगायतबाट राजस्व जम्मा गर्ल अक्ला आइल रहेछ। विभागक चुनढुङ्गा धातु पत्थर लगायत भिन्न भिन्न खनिजक अन्वेषण अंशो उत्खननका लागि अनुमति दिटी आइल जनाल रहेछ। साथै खानी डिठालार खनिज उत्प्रशोधन भौगोलिक अध्ययन अंशो भूकम्प मापन लगायतका काम पनि विभाग कल्टी आइल रहेछ। बर्खे उप्र अदालत जनास्थ साप्ताहिक प्रधान सम्पादक किशोर सेठकलाई आइल सोमबार अदालतमा उपस्थित गराला पुलिस लागि आदेश दिलर छ। न्यायाधीश बालकृष्ण ढकालक एकल इजलासक उही लागि अदालतमा उपस्थित गराला आदेश दिलर छ। पत्रकार तर्फबाटै ओक्रिक सहायक सरस्वती श्रेष्ठक थुना मुक्त कर्ला माकटी बन्दी प्रतिष्ठान रिट दायर गर्ला छट। रिटमा बिना आधार पक्राउ गर्ला छट। ओक्रिक लागि थुना मुक्त कार्यालय माग गर्ला छट। पत्रकार श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालत आज पुलिस हिरासतमा धरेलाई 3 दिनक अनुमति दिलर छट।
बर्खे वर्षा कारण मोदीलरीमा आइला बार कास्की तसु पूर्वत जोड्ला दुईटा पुलक बगाला छ। बार कारण अन्नपूर्ण माता मन्दिरमा फस्ल तिनजना सशस्त्र पुलिस बलक सकुशल उद्धार कला छट। सशस्त्र पुलिस बलक नेपाल नम्बर 24 कालिका गण कास्की मुख्य एसपी बसन्त सिंहको अनुसार रात चारजना रूप रेस्क्यू अंशु तिनजना गोताखोरसँगै टोली चालालामा एकजना पुजारी तसु दुईजना भक्तजन लेखे उद्धार कल हो। घटना घटला ठाउँमा जिल्ला प्रशासन कार्यालय कास्किक मुख्य जिल्ला अधिकारी सुकुमार सिंह गुरुङ जिल्ला पुलिस कार्यालय कास्किक मुख्य एसपी नवीन कार्की अंशु सशस्त्र पुलिसका एसपी बसन्त सिंह टोली सँगै टोली पुग्ला रहेछ। यसनिक बीच बाजुटाक त्रिवेणी नगरपालिका 9 तामसमा जयला पैराक परिको बेपत्ताकलाई 20 वर्षिक प्रतिष्ठापा मर्ला अवस्थामा फेला पर्ला रहेछ। जयलाका अनुब्यारकोदेखि पर्ल बर्खे वर्षा कारण आज राति तामसमा जयला पैराक दुईवटा घर सभ्य रूपमा पुर्ला रहेछ। बर्खे पर्ला पानी पाछु आएला बारक पहिरा कारण देशक भिन्न भिन्न जिल्लाका राजमार्ग अंश बाटखण्ड रोकन जिल्लाक रचट। नेपाल पुलिसक आज बिहानीसम्म विवरण सार्वजनिक कटी यातायात प्रभावित दखला जनाला छट। काभ्रेक सिन्धुली जोडला बिबी राजमार्ग खुर्कोट नेपाल तो कटुन्जे खण्डक राति 6 बजेदेखि बिहानी 4 बजेसम्म सवारी साधनमा रोक लगाल रचट। मकनपुर कान्ति लोकपथमा बिहारको 5 बजेदेखि बिहानी 5 बजेसम्म यातायात बन्द गर्न छट। इलामक मेची राजमार्ग सिन्धुपाल्चुक अर्नीको राजमार्ग रसुवाक त्रिशुली मैलुङ साप्रुपेसी बाट अन्सो रुकुम पश्चिम रुकुम पूर्व लमजुङ तसु म्याग्दिक भिन्न भिन्न बाट पहिरहन्छ बार कारण रोकन्जेल हो। पुलिसका अनुसार बाट खोलालाई चायला पहल भइरहेको रहेछ भने मनेक ठाउँमा अर्कै बाटबाट यातायात चलालाई भइरहेको रहेछ। बर्खे परिरहेर पहिरा घरपुरीको बाजुरक त्रिवेणी नगरपालिका 9 तामसम्म एकजना पेपा तक्लर छ। जलराति देखि वर्षाको पाछु स्थानीय 39 वर्षीय धर्म थापा तसु 43 वर्षीय कर्णबहादुर थापा घर पहिरा पर्ल हो। जिल्ला पुलिस कार्यालयको सूचना अधिकारी अंश पुलिस निरीक्षक नरेश बहादुर साईको अनुसार पहिरा घरपुरीको दुईजना मर्लख रचट। त्रिवेणी नगरपालिका 9 वडा अध्यक्ष नन्दा थापाको अनुसार लगातार पानी पर्ला कारण खजाला लखक उद्धार गरेको अंश बेपा तक्ला मानिस खोजी गर्न गार भएर बाजलर छट। उही घटनाको जानकारी पाएल पाछु जिल्ला पुलिस कार्यालयको मुख्य अंश पुलिस नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा 17 जना टोली चाइला उद्धार सामग्री सँगै घटना घटलातर्फ जैलर छट। रोल्पामा चम्कनेश्वर लाइकु एकजना मर्ल अख्ल छ। चम्कनेश्वर लाइकु लुङ्ग्री गाउँपालिका 1 खरदरका 59 वर्षीय बिरबहादुर खत्रिक मर्ल अख्ल जिल्ला पुलिस कार्यालय निमित्त सूचना अधिकारी अंश पुलिसक निरीक्षक कृष्ण श्रेष्ठक बाजल छ। पुलिस निरीक्षक श्रेष्ठक अनुसार बिहिबार रातमा खत्री आफ्नै नै घरमा बसिरहेका समयमा चम्कनेश्वर लाइकु खजाला अख्ल छ। ओखरी उपचार क्रममा स्थानीय स्वास्थ्य संस्थामा मर्ल हो। यसनिकै बीच जहिले राति काभ्रे प्लाञ्चोक 5 खालमा स्कुटर दुर्घटना केको चालक मर्लखला छ। अर्नीको राजमार्ग अन्तर्गत 5 खालमा स्कुटर चलाला ड्राइभर काठमाडौँ महानगरपालिका 4 थलीमा बस्ला 40 वर्षीय रवि सिमखडा मर्ल हो। दोलालघाल बाटे धुलीखेलतर्फ आइरहला स्कुटर बाटपेटीमा हिँडिरहला यात्रुलाई ठक्कर दिटु बाट बीच भागमा रहला डिभाइडरमा ठोकेको दुर्घटना स्कुटर चालक उपचार गर्ला बेलामा मर्ल डाक्टर घोषणा गर्न छ। आजलाई धनवारी भाषाको समाचार सिद्धिलेख हस्त शिवा ढोक गरिनु।

0: नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौं। सङ्घर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौं। कार्यक्रम पौरखीको कथामा आज मैले ललितपुर स्थित हस्तकलाका सामग्रीहरू तयारी तथा बजारीकरण गर्दै आएको नयाँ गुठीका सञ्चालक एवं उद्यमी ममता महर्जनसँग कुराकानी गरेको छु। करिब 25 वर्ष हस्तकलाका सामग्री उत्पादनमा लाग्नु भएकी ममताले सञ्चालन गरेको नयाँ गुठीमा हस्तकलाका विभिन्न सामग्रीहरू पाउन सकिन्छ। स्थानीय स्तरमा खेर गइरहेका सामग्रीमा कला भरेर आकर्षक सामग्री उत्पादन गरेर बजारीकरण गर्दै आउनुभएकी ममताले केराको रेसा, मकैको खोस्टा, पतेरो, अलैची र अम्लिसो जस्ता खेर गइरहेका वस्तुबाट आकर्षक सामग्रीहरू तयार गर्दै आउनुभएको छ। यसका साथै उहाँले विभिन्न ठाउँमा उत्पादित हस्तकलाका सामग्रीहरू समेत संकलन गरेर बजारीकरण गरिरहनु भएको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति नयाँ गुठीका सञ्चालक एवं उद्यमी ममता महर्जनसँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: धन्यवाद, नमस्कार।
0: तपाईँ निकै लामो समय ह्यान्डिक्राफ्टको क्षेत्रमा काम गरेर आउनु भएको छ। ह्यान्डिक्राफ्टलाई कसरी बुझ्न सकिन्छ, कुराकानीको सुरुवात चाहिँ यसैबाट गरौँ कि।
1: हजुर, धन्यवाद। यो ह्यान्डिक्राफ्ट भन्दा साथै हाम्रो वडपर फलिराखेको घाँसपात भनौँ, यिनीहरूको उपयोग गरेर पनि धेरै राम्रो हस्तकलाका सामानहरू बनाउन सकिने कुरामा चाहिँ अब हेर्नुहोस् त, हाम्रो वडपर पतेरो भयो, अम्रिसो भयो, अलैँची भयो, मकै भयो, सिस्नो भयो, मुज भयो, केरा भयो, विभिन्न यस्ता खालको चिजहरू जुन चाहिँ कतिले त कुहिरहेछ भने चाहिँ कति चाहिँ खेरो गइरहेछ।
0: कस्ता कस्ता वस्तुहरूलाई हामीले प्रयोगमा ल्याएर हस्तकलासँग जोड्न सक्छौँ, जानकारी गराइदिनुहोस् न।
1: यस्तो हुन्छ, यो ह्यान्डिक्राफ्ट भन्नाले जेमा पनि मेटलमा भयो, टेक्सटाइलमा भयो, होइन, अब सबै विषयमा छन् होइन। आज चाहिँ मलाई चाहिँ विशेष चाहिँ कस्तो भयो भने, अब कतिले भन्छ मलाई इन्भेस्ट गर्न गाह्रो छ, अहिले इन्भेस्ट गर्न नपर्ने चिजको पनि हामीले बनाउन सकिन्छ भन्ने विषयमा चाहिँ भन्न मन लागिरहेछ।
0: हजुर हजुर,
1: मैले बच्चादेखि देखेको पतेर छ मेरो वरपर होइन, तर त्यो त कुहिएर जान्छ त, यसको पनि यस्तो बनाउनु मिल्छ भन्नुभयो होइन। अब उहाँलाई पनि हेल्प गरिदिएँ, अब तालिम दिनको लागि मिलाइदिएँ, त्यो गर्न सकिन्छ भने चाहिँ चितवनबाट। अनि मैले त्यो भाइलाई के भने, तिम्रो अहिले तिमीले अलि बढी मिहिनेत गर्यो भने त्यो वरपरको ठाउँमा बनाउन सक्यो भने सोच्नुहोस् न, सबैले सस्तोमा पाउँछ होइन। चितवनबाट अर्डर पनि छ, हामीहरूको माग त्यति भइरहेछ, यातायातले गर्दा ट्रान्सपोर्टेसनले गर्दा सस्तो पर्छ, तपाईँको माग बढी हुन्छ, गर्नु न यस्तो यस्तो भनेर भने, अनि तपाईँलाई स्थानीय सरकारले पनि सहयोग गर्छ, एकचोटि बुझेर हेर्नु भन्ने बेला हो रहेछ भन्ने यस्तो कुरा गरी गरी त्यस्तोमा खुसी क्या।
0: चितवनमा पतेरोको कुरा गर्नुभयो, पतेरो जो चाहिँ हामीले खासै प्रयोगमा ल्याउँदैनौँ तर त्यसबाट राम्रो वस्तुहरू चाहिँ बनाउन सकिन्छ, आकर्षक वस्तु बनाउन सकिन्छ, यहाँलाई त्यस्तो कुनै अनुभव छ? हामीले यस्ता यस्ता कुराहरू चाहिँ हाम्रा ठाउँमा पाइन्छन्, त्यसलाई यसरी कलासँग जोड्न सकिन्छ भन्ने खालको त्यस्तो केही?
1: हजुर, खासमा चाहिँ अब अहिले मेरो नयाँ गुठीको पोस्टहरूमा पनि मेन नै यही घाँसहरूको भनौँ न, यो आयुर्वेदिकको चिजबाट बनेको सामानहरू भएको भएर धेरै मान्छेको सुझाव सल्लाह र कतिले सोधिराख्नु भएको छ म कसरी गरौँ भनेर, होइन, उहाँहरूलाई जानेको मान्छेसँग तालिम लिनलाई पनि हेल्प गरिरहेको छु होइन। अनि तर कोही कोही त यति राम्रो प्रोडक्ट बनाइराख्नु भएको छ तर उहाँहरूलाई कसरी मार्केटिङ गर्ने, कसरी बाहिर ल्याउने भन्ने थाहा रहन्छ होइन। अहिले चितवनको एउटा भाइ हुनुहुन्छ, उहाँको टिम नै हुनुहुँदो रहेछ, तर घाँस कहिले काट्ने के थाहा रहन्छ कि। अनि नवलपरासीको हामीहरूको टिम हुनुहुन्छ, उहाँहरूले चाहिँ उहाँहरूलाई सहयोग गरेर अब उहाँहरूले पनि यो अबदेखि उत्पादन गर्दै हुनुहुन्छ, यो जेठमा काट्छ होइन। अनि उहाँहरूको उत्पादन गर्ने विलोप भयो नि, सोच्नुहोस् न, जब उत्पादन बढी हुन्छ त्यसको प्राइस पनि सबैले नेपालीहरूले पनि सजिलो, सुविधाजनक, सजिलोले लिनु पाउने हुन्छ। चितवनमा त यति धेरै होटेलहरू छ, रेस्टुरेन्ट छ, त्यहाँ यति राम्रो नेपालको एउटा पर्यटन क्षेत्र हो नि त, त्यहाँ नेपाली सामान युज गर्न पाउने भएको भएर उहाँहरूलाई पनि सहयोग गरेछु।
0: यहाँले चितवनको कुरा गर्दै गर्दाखेरि चितवनमा त पत्रको कुरा गऱ्यौँ, हाम्रा विभिन्न भूगोलमा चाहिँ फरक फरक वस्तुहरू उत्पादन हुन्छन्, यो फरक फरक भूगोलमा उत्पादन भएका वस्तुहरूलाई हामीले कतै ह्यान्डिक्राफ्टसँग अथवा हस्तकलासँग जोड्न सकिन्छ कि, त्यो के अनुभव छ यहाँसँग?
1: अवश्य, यस्तो यस्तो हुन्छ, यो अहिले पतेरकै कुरा गरौँ होइन, पतेरबाट जे जे भन्छ, मकै

0: मकैकोबाट पनि त्यही भन्छ. मकैकोमा पनि एउटा दिदीले फोन गर्नुभयो सिन्धुपाल्चोकबाट. सिन्धुपाल्चोकबाट उहाँको सामान चाहिँ अहिले आइ नै सक्यो. सोच्नुहोस् न कति राम्रो सामान होला उहाँको, होइन? सिन्धुपाल्चोकमा मकैको सबै सामान भन्छ. मुढा बस्नको लागि टेबल म्याट, होइन, तपाईँलाई जत्रो चाहिन्छ सुकुलहरू, अझ तपाईँ ती म्याट टी कोस्टर बनाउन सकिन्छ, होइन? त्यो अब सिन्धुपाल्चोकको दिदीले फोन गर्नुभयो, बहिनी हामीहरूकोमा त यो मकैको बोक्राहरू त गाईहरूलाई खुवाउँछ, यस्तो बनाउन सक्ने रहेछ, म बनाऊ भनेर सोध्नुभयो. अनि उहाँलाई चाहिँ अलिकति ज्ञान के रहन्छ नि मुढा कसरी बनाउने, फेरि उहाँलाई पाटनको दिदीहरूको सहयोगमा उहाँहरूलाई मुढा कसरी बनाउने सिकाइदिए. अनि अलैँचीको अलैँचीको दिदी हुनुहुन्छ मायाजी, एकदम राम्रो अलैँचीको सामान यति राम्रो बनाउनुहुन्छ. अनि उहाँले चाहिँ मुढा बनाउनु फेरि यो सिन्धुपाल्चोकको दिदीलाई सिकाइदिनु भयो. त्यसरी एकले अर्कालाई ज्वाइन गर्दै बनाउन सिकाइरहेछौँ, समूह समूह मिलेर. अहिले मान्छेहरूले एकले अर्कालाई हेल्प गर्ने पनि धेरै राम्रो रहेछ कि. अनि जस्तै अहिले भनौँ न पतेरको अमृषो, अमृषोको दिदी पनि एकदम एकदम राम्रो दिदी हुनुहुन्छ. उहाँको पनि मैले बेचिदिन्छु. उहाँको त्यो बिचको लट्ठी छ नि, त्यो चाहिँ बिग्रिँदैन नि, तर अमृषो बिग्रिन्छ नि, त्यो अमृषो उहाँले चेन्ज गरिदिनुहुन्छ कि. त्यतिसम्म सुविधा दिनुहुन्छ कुचोमा. नेपालमा यति धेरै अमृषो छ है, अब मान्छेहरूले अमृषो रोपेछ भने त्यसबाट आर्थिक आर्जन पनि गर्न पाइरहेछ, होइन? सिप नभएको तर सामान देखिरहेछ भने मिलेर जाउँ, होइन? कसैलाई ट्रेनिङ छ भने अहिले त स्थानीय सरकारहरूको पनि सहयोग त छ, तर एकजनालाई एकजनालाई त पक्का पनि दिन सक्दैन नि. समूह मिलाएर गयो भने चाहिँ दिने रहेछ कि, धेरै ठाउँमा बुझेछु. अनि चितवनको भाइले पनि भन्नुभयो, होइन, अहिले सिन्धुपाल्चोकमा पनि विभिन्न यस्तो तालिमहरू चाहिँ दिने रहेछ. अहिले अलिकति मेहनत गर्यो भने सोच्नुहोस् न सबैले, तपाईँको मान्छेहरूले पनि गरेर आर्थिक आर्जन चाहिँ गर्न सकिन्छ जस्तो लागिरहेछ, होइन? अब अलैँची झिकिसकेपछि त्यो बोट के गर्छ भन्नुहोस्? फाल्छ नि, होइन नि? अहिले अहिले मेरो पसलमा यति, मैले अहिले पोस्टमा पनि हेर्न सक्नुहुन्छ, नयाँ गुठीको पोस्टमा, अब तपाईँ फेसबुकमा, टिकटकमा, इन्स्टाग्राममा छ. यति राम्रो सामान बनाएर ल्याउनु भएको छ मायाजी हुनुहुन्छ उहाँ, एकदम मैले उहाँलाई पनि भने माया र ममता मिलेर यति राम्रो सामान कि, होइन? अब जस्तो त्यसको त्यो नेचुरल कलर छ नि, एउटा रातो रातो रातो हुँदो रहेछ है, अलैँचीको फर्स्ट टाइम देखेँ है. फेरि मैले 25 वर्षको
1: कार्यको, होइन,
0: हजुर हजुर, उहाँहरूको सञ्चालन 12 वर्ष भयो, होइन, धेरै भयो छैन कि त्यो देखेको नै, 12 वर्ष त्यो 10 वर्ष यस्तो, यति राम्रो कि अब पहिला भन्दा अहिले झन्झन राम्रो हुँदै आइरहेछ कि.
1: त्यो फेरि अलैँचीको त फल्ने त्यो फल चाहिँ कालो सुन भन्छ क्या हाम्रो पूर्वतिर, अनि त्यसलाई चाहिँ बनाएर बिक्री गर्ने हुन्छ, सुकाउने पकाउने गरेर त्यसलाई प्रशोधन गरेर बिक्री गर्ने हुन्छ, हामी कालो सुन भन्छौँ पूर्वतिर, होइन? अब त्यसको बोट चाहिँ खास गरेर कहाँ फाल्ने भन्ने हुन्थ्यो क्या त्यति बेला, अनि फाल्थे त्यो समातेर तान्दाखेरि यति बलियो हुन्छ नि, त्यसलाई कति प्रयोग गर्ने त हामीसँग आइडिया थिएन. हजुरले पक्कै पनि अहिले यति राम्रो सामान बन्छ भन्नुभयो, भनेपछि त्यो त खेर गइरहेकै बसेर हामीले प्रयोग गर्यौँ. यो हामीसँग ज्ञान भयो भने त पक्कै पनि यसलाई चाहिँ पैसासँग रूपान्तरण गर्न सकिँदो रहेछ, खेर गएकै बस्तुलाई पनि. हजुर, अहिले अलैँचीको कुरा गर्नुभयो, अरू पनि त हुन सक्छन् होला, होइन?
0: धेरै छ, जस्तै मकैको बोक्राहरू छ नि, गाईलाई खानदिने कुयाउने रे क्या. अहिले मकैको यति राम्रो, यति राम्रो मकैको
1: खोस्टा
0: खोस्टाको के यति राम्रो सामानहरू बनाएर ल्याउनु भएको छ, पुतलीदेखि लिएर बस्ने मेचहरू, मुढाहरू, होइन, अब एकदम चित्त बुझ्दो क्या.
2: कार्यक्रम पौरखीको कथामा आज मैले हस्तकलाको सामग्रीहरू तयारी र बजारीकरण गरिरहेको नयाँ गुठीका सञ्चालक एवं उद्यमी ममता महर्जनसँग कुराकानी गरिरहेको छु.
1: पुल्चोकमा हजुरकोमा त मैले भिजिट गरेँ, होइन, 4-5 तलामा चाहिँ तलदेखि माथिसम्म हजुरको त्यो सामान हेर्दा बडो आनन्द. हस्तकलाको सामग्री हेर्दै जाँदा भर्याङमा सजाउनु भएको छ त्यस्तै तरिकाले, कोठामा त्यसरी राख्नु भएको छ, जुन सामग्रीहरू कलेक्सन गर्नुहुन्छ, आफैले पनि निर्माण गर्नुहुन्छ हस्तकलाका सामग्रीहरू, र केराको कुन भागबाट चाहिँ हामीले त्यस्तो हस्तकलाका सामग्रीहरू बनाउन सकिँदो रहेछ?
0: यस्तो यो बिचको छ नि, बिचको थाम भन्छ नि, त्यो थामको युज हुन्छ, होइन? तर सोच्नुहोस् न सारी समेत पनि छ, तर मेरोमा छैन, होइन, युज गर्न सक्नुहुन्छ भने कि सारी. सोच्नुहोस् न केराको फाइबरबाट बनेको सारी, हेल्थ राम्रो हुने भइहाल्यो, होइन? अहिले मसँग चाहिँ योगा म्याट छ कि, योगा म्याट बनाउँदा कस्तो धागोभित्र त्यो त्यसको त्यो फाइबर झारेर बनाइराखेको छ कि, त्यो चाहिँ यति राम्रो छ. अहिले चाहिँ यो केराबाट बनेको म्याट एकदम के फ्लेक्सिबल के, अब सबैलाई एउटै मनपर्छ भन्ने छैन नि, केराको भयो यो फरक फरकको छ, होइन? पहिला मुज थियो, मुज कैलालीबाट आउँथ्यो कि, मुजको पनि धेरै राम्रो गोल्डन कलर साइनिङ आउने टाइपको थियो. अहिले मुजको कैलालीको दाजुभाइहरूले चाहिँ अलिकति कन्ट्याक्ट गर्ने कम भयो, होइन, उहाँहरूको कस्तो के
1: त्यसको चाहिँ के वस्तु बनाउने मुज भन्नाले, खास कैलालीको कुरा गर्नुभयो.
0: मुज पनि घाँसै हो अहिले, यो अहिले चाहिँ जति भने नि त्यसको सबै चिज भन्छ, जस्तै प्लेसम्याट, टी कोस्टर, अनि तपाईँलाई अझै बेट्रो, बेट्रो पनि बन्छ, तर बेट्रो चाहिँ बनानाको राम्रो हुन्छ, किनभने त्यो चाहिँ फ्लेक्सिबल हुन्छ, होइन? जे पनि कि होटेलहरूमा तपाईँले बिचमा एउटा यस्तो राख्ने देख्नु भएको छ नि, त्यो बेट्रो
1: भयो,
0: हजुर हजुर, लामो बेडमा बिचमा राखिरहेको छ कि अहिले होटेलहरूतिर,
1: त्यो सजावटकै
0: सजावटकै भयो, तर केराको सोच्नुहोस् न कस्तो एउटा भ्यालु एड हुन्छ नि त, है, त्यो एकदम राम्रो लाग्यो. अब तर तपाईँले त्यही भुइँमा ओछ्याउनलाई केराको महँगो पर्न आउँछ, केराको, किनभने त्यसको थामको चाहिँ फाइबर, तर त्यसको छ त मकैको, अरू अमृतसोको पनि, त्यो त कुचो मात्र भयो, त्यसलाई पनि अब एउटा सामान अनुसार फरक फरकलाई फरक फरक ठाउँमा युज गर्न सकिन्छ है. पतेरको भयो होइन, पतेरको त अब केराको भन्दा पतेर सस्तो हुन्छ, मकैको सस्तो हुन्छ भने चाहिँ अब जस्तो धुरम्यात धुरम्यात हामीले पतेरको युज गर्न सकिन्छ, मकैको युज गर्न सकिन्छ. तर केराको चाहिँ बेडमा कि बेड थ्रो भयो, बेड नहरूकोमा भयो, आफ्नो शरीरमा टच गर्नलाई त्यस्तो सिस्नो छ कि हजुर. यस्तो यति राम्रो सामान भन्छ सिस्नोको पनि, बडी टच हुनलाई लुगाहरू लगाइछ नि तिनीहरूको लागि पनि एकदम राम्रो कि. अनि प्लेस म्याटहरू भयो,
1: रनरहरू
0: सिस्नोको गाँजाको बन्छ होइन. अब हामीहरूको पातन त तामा मेटलहरूबाट बन्ने त हामी पपुलर नै छँदैछौँ होइन, त्यसमा जोडी राख्न आवश्यक नै छैन. यति राम्रो मूर्तिहरू पाइन्छ पातनमा, थाहै छ हजुर, आइराख्नु भएको छ हामीहरूको यति पाटन दरबार स्क्वायरतिर. त्यो त्यसैले आज मेटललाई नजोडिकन यस्तो यिनीहरू पनि ह्यान्डिक्राफ्टमै पर्छ. मेटलको पनि थुप्रै सामानहरू छ मेरो पसलमा, यस्तो मूर्तिहरू
1: हजुरको पसलमा मैले चाहिँ मेटलका पनि देखेँ होइन, अरू काष्ठकला काठका वस्तुहरू पनि देखेँ. आज चाहिँ मैले जहाँ पनि पाइने खेर गइरहेका वस्तुहरूलाई कसरी पैसामा रूपान्तर गर्न सकिन्छ. भूगोल फरक फरक छ, फरक फरक भूगोलमा फरक फरक वनस्पति पाइन्छन्. काहीँ चाहिँ केरा, काहीँ अम्लिसो पाइन्छ, काहीँ चाहिँ अलैँची पाइन्छ, धेरैतिर मकै पाइन्छ, मकैका खोस्टा प्रयोग गर्न सकिन्छ. यस्ता धेरै कुराहरू छन् होइन. यस्ता खेर गइरहेका वस्तुहरूलाई प्रयोगमा ल्याउने सँगै सजावटका सामग्री बनाउने यो हस्तकला कला भर्ने काम गरेर हामीले त्यो कलालाई पैसामा रूपान्तरण गरिराखेका छौँ. यसरी खेर गइरहेका वस्तुलाई पैसामा रूपान्तरण गर्दै गर्दाखेरि आय आर्जनको हिसाबले चाहिँ कस्तो हुन्छ नि?
0: मेरो अहिले गइराखेको केराको र मेन चाहिँ पतेर नै हो होइन. पतेरको अर्डर कस्तो छ भने, एउटा सम्बन्ध पहिला त धन्यवाद दिन चाहन्छु कि विदेशमा बस्नेहरूलाई नेपाली सामान कति मनपर्ने रहेछ. मेन चाहिँ अहिलेसम्म भनौँ भने त विदेशमा बस्ने नेपालीहरूले नै अर्डर दिइरहेछ. त्यस्तै आफ्नो परिवार सिन्धुपाल्चोकै जोडी मैले, उहाँलाई पनि कतारमा बस्ने भाइले मलाई कन्ट्याक्ट गराएर मैले सक्छु भनेर हेर्नु तपाईँको सामान कस्तो हुन्छ भनेर सुस्नुहोस् न. त्यति थोरै समयमा उहाँको सामान एकदम राम्रो मुभ क्या, किनभने मैले मात्र बेच्ने होइन, मेरो होलसेलमा जान्छ, यस्तो जान्छ होइन. अब उहाँले भन्नुभयो उहाँको एक वर्षमा उहाँले घरमा बनाएर त्यत्तिकै राख्दा वरपरको छिमेकीहरूलाई दिँदा उहाँहरूको 5,000-10,000 पनि वर्षमा छैन भने चाहिँ उहाँले जम्मा ल्याउनु भएको एक महिना पनि भएको छैन, उहाँको 50,000 भन्दा बढीको त सामान गइसक्यो.
1: हजुर, त्यो पनि भाइले विदेशबाट सम्पर्क गराइदिएर यो वस्तु त हाम्रो सहजै तयार हुन सक्छ, तर कहाँ बेच्ने, कसरी बेच्ने, यसलाई पैसामा रूपान्तरण कसरी गर्ने भन्ने ज्ञान थिएन. पछि यहाँसँग जोडिसकेपछि भाइ मार्फत जोडेर उहाँको दिदीले सिन्धुपाल्चोकबाट तयार गरेका वस्तु अहिले पैसा बनाएर पठाइदिनु.
0: एकदम एकदम, उहाँ त यति खुसी हुनुभयो, उहाँको परिवारै आउनुभयो पसलमा पनि, परिवारै आउनुभयो, उहाँहरू त यति खुसी हुनुभयो. अनि लग्ने को भयो भने चाइनामा एउटा भाइ हुनुहुन्छ, उहाँले ल्याएको सामान राम्रो हुँदा साथै उहाँले लानुभयो, अन्त उहाँले पैसा पाउनु भयो नि होइन. अनि उहाँले अब चाहिँ के गर्नुहुन्छ भने, पहिला त त्यो खेरो गइराखेको केराको पाटहरू अरूहरूसँग अब केही सानोतिनो त्यो चेन्ज गरेर विनिमय गरेर लिनुहुन्थ्यो भने अब वरपरहरूले पनि के गर्ने भयो त मकैको बोक्राहरू, अलिकति पैसा त दिइहाल्छ नि. उहाँले पैसा लिएर नै दिइराख्नु भएको छ भने उहाँले वरपर छिमेकीलाई पनि अलिअलि पैसा दिएर यो पाट नगरिकन अर्को गर, ल म तिमीलाई यति पैसा दिन्छु. वरपरहरूले पनि पाए नि, काम पाउनु भयो नि, पैसा त पाउनु भयो नि. अब फेरि के गरेर उहाँहरूसँग सिप छ भने उहाँहरूले पनि बनायो भने उहाँले मात्र दिएर त भ्याउँदैन, एकैजनाले गर्न त भ्याउँदै भ्याउँदैन. हेर्नुहोस् है, अब उहाँले छिमेकीहरूलाई पनि दिने भयो, छिमेकीहरूले बनाउँदा एकजनाको र अर्कोजनाको सिप फरक हुन्छ. उहाँलाई फेरि अर्को चिज बनाउनु मलाई, एकजनाले मुढा राम्रो बनाउँछ भने टिकोस्टर राम्रो बनाउला, थकी राम्रो बनाउला भन्नाले भेराइटी पनि आउने भयो नि. अब एक आयार्जन त त्यहाँबाट भयो नि होइन. पतेरको कुरा गरौँ होइन, पतेरमा पनि कस्तो होइन, सिन्धुपाल्चोकबाट जति आउँछ नि, नवलपरासीबाट आउँछ पतेर चाहिँ, प्रतीक्षा गर्नुपर्ने भइरहेछ कि.
1: यहाँसँग चाहिँ 25 वर्ष भन्दा बढी लामो अनुभव छ हस्तकलाका. धेरै खेर गएका वस्तुहरू मार्फत हस्तकलाका सामग्रीहरू यहाँले उत्पादन गर्नुहुन्छ. यदि युवाहरूमा कुनै सोच आयो भने तालिमका कुरा होला, सिपका कुरा होला होइन, त्यो सिपका लागि र लगानीको हिसाबले कसरी अघि बढ्न सक्छन् होला, केही छ यहाँको सुझाव?
0: यसमा चाहिँ त्यही भने नि, खेरो गइरहेको सामान नै भनौँ न होइन, त्यो तपाईँले भनिहाल्ने कतिले भन्छ है, हाम्रो बच्चादेखि देखेको त्यो भइरहेको सामानलाई युज गर्नु भयो होइन. तर तपाईँको सिप छैन भने तपाईँको समूह मिलेर स्थानीय सरकारमा गयो भने उहाँहरूले तालिम दिन्छ होइन. आफ्नै ग्रुप छ भने मलाई भन्नुभयो भने त्यो व्हाट्सएपहरू यसबाट हाम्रो ग्रुपले पनि सिकाइदिनुहुन्छ. र जानिराखेको मान्छेलाई सिकाउनु गाह्रो छैन, एउटा चिज बनाएको अर्को बनाउनलाई गाह्रो हुँदैन उहाँलाई. तर सुरुदेखि सिक्नै छ भने तालिम छ, तालिम दिनेहरूको समूह पनि छ. हामीहरूको यहाँ पातनबाट पनि धेरै ग्रुप हुनुहुन्छ, उहाँहरू पनि गइराख्नुहुन्छ विभिन्न ठाउँमा तालिम दिएर. अहिले यति ठाउँमा नगरपालिकाबाट पनि धेरै तालिमको भइरहन्छ हामीहरूको यहाँ. अहिले त धेरै ठाउँबाट जस्तो वाणिज्य सङ्घमा पनि धेरै राम्रा राम्रा व्यक्ति हुनुहुन्छ, उहाँहरूले पनि धेरै सहयोग गर्नुहुन्छ.
1: यहाँले जोड्न खोज्नु भएको कुरा चाहिँ, कसैलाई इच्छा शक्ति रह्यो भने अहिले सिप सिक्नको लागि समस्या छैन.
0: छैन छैन एकदम
1: अहिले स्थानीय सरकारले पनि लघु उद्यम उद्यमशीलता तालिमहरू प्रदान गरिरहेको छ अथवा चाहिँ वेबसाइटतिर सर्च गरेर पनि होइन कहाँ कुन संस्थाले तालिम प्रदान गरिरहेको छ उनीहरूसँग सम्पर्क गरेर पनि तालिम सहजै लिन सकिन्छ भन्ने कुरा होइन यहाँसँग यति कुराकानी गरिसकेपछि हामीले यसरी उत्पादन गर्दै गर्दाखेरि हस्तकलाका सामग्रीहरू चाहिँ बिक्री गर्नु पर्यो भने बजारको चाहिँ कस्तो छ
0: पहिला चाहिँ सुरु सुरुमा चाहिँ धेरैलाई गाह्रो थियो नेचरलमा काम गर्ने अरू साथीहरू पनि हुनुहुन्छ होइन उहाँहरू त्यो यो अनुभवको यो आधारमा भन्दैछु उहाँहरूले जब सुरु गर्नुभयो नेचुरलको काममा एकदम गाह्रो भयो थियो उहाँहरूलाई उहाँहरूलाई नि वर्षौँ लाग्यो अहिले मान्छेहरूले बुझिसकेपछि अहिले चाहिँ धेरै सजिलै छ मेरो अहिले 90% त नेपाली नै हो नेपाली पनि हाम्रो यहाँ नेपालको पनि भयो र विदेशमा जसले पसल खोलिराख्नु भएको छ नि उहाँहरूलाई पनि एकदम धेरै मनपर्ने यो सामानहरू है अघि बिचमा नि भनेको थिएँ मैले प्रतीक्षा गर्नुपर्ने भयो कि उहाँहरूले किनभने अब कुनै माग क्वान्टिटीमा चाहिने हुन्छ होइन बाहिर पठाउनु बेला त क्वान्टिटीमा छ भनेपछि हामीले त्यो कुनै सामान कहिले उपलब्ध हुने घाँस उपलब्ध नहुने त्यो सञ्चय गर्ने कमीले भनौँ यसले भनौँ उपलब्ध गराउनु पुरा चाहिँ सकिरहेको छैन अहिले मेरो चाइनाको भाइको नामले उहाँको सिस्नोको सामान मैले पुरा गर्नै सकिनँ कि होइन
1: भनेपछि हामीले हस्तकलाका सामग्रीहरू उत्पादन गर्यौँ भने बजारको लागि खासै समस्या छैन हजुर मान्छेले सामान मगाएर पर्खिनु पर्छ भनेपछि त पक्कै समस्या त छैन
0: होइन
1: यहाँले चाहिँ जुन पुलचोकमा नयाँ गुठीमा धेरै सामग्रीहरू यहाँसँग छ होइन विभिन्न प्रकारका सामग्रीहरू होइन यहाँकै मुखबाट सुनौ न यहाँसँग चाहिँ कस्ता कस्ता सामग्रीहरू पाउन सकिन्छ अनि यस्ता सामग्रीहरूको सङ्कलन कसरी गरिराख्नु भएको छ
0: पुल्चोको ठ्याक्कै मच्छीनाथ बनाउनेको साइडमै हो मेरो पसल चाहिँ काठको सामान भक्तपुरबाट आउँछ होइन भक्तपुरको दाई हुनुहुन्छ अनि भक्तपुरको दाई चाहिँ टिबिटन आर्ट पनि गर्ने अब अनि उहाँको सामान काठको भइहाले अब पतेरहरू त सबैलाई ट्रेनिङ दिँदै समूह छ एकजना दिदीहरू हुनुहुन्छ पातानको दिदीहरू नै उहाँहरूले चाहिँ ट्रेनिङ दिँदै अनि उहाँहरूले बनाउनु सकिसकेको चाहिँ लिएर बेचिरहेको छौँ अनि मेटलको विकास साकिए हुनुहुन्छ पाटनतिरकै उहाँ चाहिँ हामी सँगै कलेजमा सँगै पढेको मिलेर नै गरिरहेको छौँ सुरु गरिसकेपछि यति हेल्पिङ ह्यान्ड के जस्तो अमृतसुको दिदीहरू अब यो अलैँचीको दिदीहरू मकैको सबैले एकदम धेरै सपोर्ट छ सिन्धुपाल्चोको दिदीको भाइले कतारबाट मेरो भिडियोहरू उहाँलाई पठाएर अब सोच्नुहोस् उहाँले वर्षमा 5,000 गर्छ भने उहाँले जम्मा कन्ट्याक्ट भएको 25 दिनमा उहाँलाई 50,000 त चेक नै दिइसके
1: हाम्रो कुराकानी सुन्दै गर्दाखेरि के युवालाई चाहिँ वास्तवमै हामीसँग खेर गएका वस्तुहरूलाई पैसासँग रूपान्तरण गर्न सकिन्छ कसरी गर्ने होला भनेर त्यो आयो भने यहाँको सल्लाह के रहन्छ
0: हजुर अवश्य यसमा चाहिँ कस्तो छ भने म त्यो पतेर खेर गइराखेकोहरूलाई उहाँहरूले बनाउनै जानेन भने पनि अब ट्रेनिङ लिने बेर नभएसम्म त्यो घाँसै बेच्न सक्नुहुन्छ भन्छु कि म अब जस्तै मकैको पनि अघि कुरा गरेँ मकैको पनि त्यस्तो केराको पनि हामी नवलपरासी नै हो मकैको उसको पनि केराको पनि अब सिस्नोको त डिमान्ड धेरै छँदैछ उहाँहरूले उत्पादन गर्दै दिँदै राम्रै छ सिस्नोको त केही छैन अझै मलाई त अझै मुज एउटा चाहिँ अति मनपर्ने हो मुजमा चाहिँ कैलालीबाट आउँथ्यो उहाँहरू चाहिँ अलिकति कम नै आइरहेछ कि जुन एउटा क्वालिटी थियो पहिलाको मुजको क्वालिटी यति राम्रो थियो कि बेच्दा नै रमाइलो के पुरा गोल्डन कलर नै हुन्छ मुज सुकाइसकेपछि त्यो गरेको त्यो उहाँहरू चाहिँ कैलालीको दाजुभाइहरूलाई पनि एकदम रिक्वेस्ट गर्न चाहन्छु आफूले गरिरहेको कामहरू चाहिँ नछोड्नुहोस् आर्थिक भइ नै रहेछ होइन अब त्यसैले गर्दा स्वागत सबैलाई स्वागत मैले पनि सक्दो गर्छु भने तपाईँहरूको सहयोगले मैले पनि केही गर्ने हो होइन
1: हजुर हामी करिब कुराकानीको अन्तिमतिर छौँ अन्त्यमा चाहिँ तपाईँको यो करिब 2.5 दशक भन्दा लामो अनुभव छ यो अनुभवका आधारमा युवाहरूलाई सल्लाह दिनु पर्यो भने कस्तो सल्लाह दिनुहुन्छ
0: हजुर अब अहिले त हामीले वरपर फल्ने पतेर अमृतसुको कुरा गऱ्यौँ भने चाहिँ होइन ल त्यसबाट त सकिहाल्ने कुरा भइहाल्यो अब जस्तै मिथिला पहिला पनि मिथिला पनि धेरै राम्रो थियो होइन छ पनि अहिले पनि तर त्यो पनि ग्याप भयो कि होइन त्यसैले सबैलाई आफूले सक्दो आफूले गर्न सक्ने कामहरू गर्नु सकिन्छ ह्यान्डिक्राफ्ट पनि धेरै राम्रो छ पहिलाभन्दा अहिले झन् माग बढी छ हामीले बहाना गरेर हुन्छ नि कहिले अहिले चाहिँ ल यस्तो कोरोनाले गर्दा अहिले कम भयो होइन आर्थिक मन्दी त सबैतिर लागेको छँदैछ होइन विश्वमा नै त्यो त प्रब्लम छ तर पनि त्यस्तो डराउनु पर्ने अवस्था चाहिँ छैन हामीले युज गर्ने अब प्लास्टिकको मेज भन्दा त मुढा युज गरिरहेछ भनेपछि त्यसमा युज चाहिँ भइ नै रहेछ अहिले यति होटेलहरू खोलिरहेछ त्यो त कम भएको छैन होइन नेपालमा पनि बिक्री गरेर पनि भइरहेछ जस्तो 90% त मेरो नेपाली नै हो होइन जस्तो विदेशमा पसल खोलेकोहरू
1: भनेपछि चाहिँ यहाँको सुझाव चाहिँ हाम्रो भूगोलमा विविधता छ सँगै हामीसँग धेरै वस्तुहरू खेर गइरहेका छन् त्यसलाई हामीले कला भरेर हस्तकलाका सामग्रीहरू उत्पादन गर्न सक्छौँ आफ्नो ठाउँमा जे पाइन्छ त्यसलाई उपयोग गरेर पैसामा रूपान्तरण गर्न सोचौँ आर्थिक सबलता प्राप्त गर्न सकिन्छ भन्ने चाहिँ यहाँको सुझाव हो होइन
0: हजुर, हामीले सोच्नुहोस् न, जुत्तादेखि लिएर टोपीसम्म पनि बन्छ हाम्रै नेपाली सामानबाट, हामीहरूको खेर गइरहेको सामान नै भनौँ न होइन कतिले, तर त्यसलाई युज गरेर त्यसलाई प्रयोग गरेर खुट्टादेखि लिएर टाउकोसम्म तन्नादेखि लिएर सबै गर्न सक्छ भने हामी सक्दो स्वदेशी उत्पादनमा पनि निर्भर बन्न चाहिँ धेरै कुरामा सकिन्छ ह्यान्डिक्राफ्टमा चाहिँ। त्यसरी मिलेर गयो भने धेरै धेरै धेरै बाटो छन्।
1: समय दिनुभयो, यहाँको समय र संवाद दुवैको लागि धन्यवाद व्यक्त गर्दछु।
0: धन्यवाद तपाईँलाई।
2: उहाँ हुनुहुन्थ्यो हस्तकलाका सामग्रीहरू उत्पादन तथा बजारीकरण गर्दै आएको नयाँ गुठीका सञ्चालक एवं उद्यमी ममता महर्जन। आफ्नो व्यावसायिक अनुभवका बारेमा हामीसँग कुराकानी गर्नुहुँदै कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।
3: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
4: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
3: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
4: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
3: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
5: धार्मिक, जातीय, क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
6: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
5: जनहितका लागि रेडियो नेपाल।

0: हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। रोल्पाको सुनछरी गाउँपालिका दुई भित्री गाउँमा भारी वर्षासँगै आएको पहिरोले दुईवटा घर पुरिँदा बेपत्ता भएका चारजना नै मृत अवस्थामा भेटिएका छन्। थवाङ गाउँपालिका पाँच उवाको कोटल बारा गाउँमा बुधबार मात्रै पहिरोले पुर्याएको जनधनको क्षतिको घटना सेलाउन नपाउँदै गैराती सुनछरी गाउँपालिका दुई भित्री गाउँमा पर्ने फलावाङ र माङराङु गाउँमा पहिरोले क्षति पुर्याएको हो। मृत्यु हुनेमा बिरु घरती मगर, सनी घरती मगर, लामी घरती मगर र लली घरती मगर पहिरोमा पुरिएको अवस्थामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सेनाले दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। संचार मन्त्रालयमा आज नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँगको छलफलमा उहाँले टेलिफोन तथा इन्टरनेट सेवा कमजोर भएको गुनासो नागरिक निरन्तर आइरहेकोले सेवा विस्तार र गुणस्तर सुधारमा नियामक र सेवा प्रदायक दुवैले गम्भीर भएर परिणाममुखी काम गर्नुपर्ने बताउनु भएको हो। सो छलफलमा संचार मन्त्री डाक्टर तिमल सेनाले नियामक निकाय र सेवा प्रदायक दुवै पक्षले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिनुहुँदै नेपाल टेलिकमप्रति नागरिकको अपेक्षा धेरै रहेकाले त्यसअनुसार सेवा सुधार गर्न निर्देशन दिनुभयो। सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाएको उल्लेख गर्दै उहाँले अब कामको परिणाम देखिनुपर्ने बताउनुभयो। सरकारले 2082 भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनका घाइते तथा शहीद परिवारका मागलाई सम्बोधन गर्न विशेष समन्वय समिति गठन गरेको छ। आज आयोजित प्रेस ब्रिफिङमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अर्यालले उक्त जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सहसचिवको संयोजकत्वमा गठित जेन्जी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समितिले सरकार र आन्दोलनकारीबीच भएका सम्झौताहरूको कार्यान्वयन र समन्वयमा मुख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ। यो समितिले आन्दोलनका घाइते तथा शहीद परिवारका लागि प्रत्यक्ष सम्पर्क बिन्दुको काम गर्नेछ। मन्त्री परिषदबाट स्वीकृत प्याकेज मा व्यवस्था भए अनुसार प्रभावित परिवारहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारी समेतका संवेदनशील विषयहरू कार्यान्वयनमा ल्याउन समितिले विभिन्न सरकारी निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्ने कार्यादेश पाएको छ। गृहमन्त्री सुदन गुरुङले कारागार ऐनलाई समय सापेक्ष बनाउने तयारी भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिको आज बसेको बैठकमा गृहमन्त्री गुरुङले कारागारमा रहेका निर्दोष जेन्जी युवाहरूलाई प्रतिशोधको भावनाबाट कुनै व्यवहार नगरिने प्रश्न पार्नुभयो। गृहमन्त्री गुरुङले जेएनजी आन्दोलनका मुद्दा फिर्ता लिने विषयमा सरकार गम्भीर रहेको पनि बताउनुभयो। बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले कैदी बन्दीको मानव अधिकार संरक्षण, न्यायमा पहुँच तथा मुद्दाको प्रभावकारी अनुगमन सुनिश्चित गर्न कारागार ऐनमा आवश्यक कानुनी संशोधनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। बैठकमा कैदी बन्दीको मानव अधिकार निरीक्षण उपसमितिको प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले कैदी बन्दीका लागि स्वच्छ खानेपानी, पौष्टिक आहारसँगै मनोसामाजिक परामर्श, शैक्षिक तथा स्वास्थ्य सुविधाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले मुलुकको श्रम बजारलाई आकर्षक बनाउन गम्भीर रूपमा सोच्नुपर्ने बताउनु भएको छ। विराटनगर महानगरपालिका 3 मदन नगरमा नवनिर्मित श्रम तथा रोजगार कार्यालय भवनको आज उद्घाटन गर्नुहुँदै उहाँले स्वदेशमै रोजगारी मर्यादित, सुरक्षित र सम्मानजनक बनाउन आवश्यक रहेको बताउनुभयो। मन्त्री यादवले नेपालको श्रम बजार युवा मैत्री बनाउन सरकारले विशेष पहल गरिरहेको बताउँदै उहाँले बद्धितो श्रम बजारको माग र श्रमिकको आकाङ्क्षालाई सम्बोधन गर्ने गरी पहिलो पटक श्रम नीति निर्माण भइरहेको जानकारी दिनुभयो। सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजाजले उहाँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। पत्रकार श्रेष्ठका तर्फबाट उहाँकी श्रीमती सरस्वती श्रेष्ठले बिहिबार थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो। रिटमा बिना आधार पक्राउ गरिएको भन्दै उहाँलाई थुनामुक्त गर्न माग गरिएको छ। बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको थियो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
3: *14#15# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले कारवाहीका क्रममा प्यालेस्टिनी परिवारलाई घर छाड्न निर्देशन दिएको छ। पश्चिम किनाराको कुसरा गाउँमा इजरायली सैन्य कारवाहीका क्रममा त्यहाँका प्यालेस्टिनी परिवारलाई आफ्नो घर तथा सम्पत्ति छाड्न निर्देशन दिएको बीबीसीले उल्लेख गरेको छ। गाउँका घरमा इजरायली बस्तीका बासिन्दाले घेरा हालेर विद्युत र खानेपानी आपूर्ति बन्द गरिदिएका थिए। कुसराका मेयर अब्देल अजिज बादीका अनुसार गाउँलाई बन्द सैन्य घोषणा गरिएको छ भने घर छाड्न बाध्य भएका केही प्यालेस्टिनीका घरलाई इजरायली सेनाले ब्यारेकका रूपमा प्रयोग गरिरहेको छ। इजरायली सेनाले स्थानीय बासिन्दाको सुरक्षाका लागि कारवाही गरिएको जनाएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: लुङबा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपु रिम्बाला लोग्यादम्बा गुन्मा छै लाका ख्याउ थाक्रिङ ग्याङसिङ्गी यर्केला आकाशवाणी ल्यान्डलाइन CDMA जुग्ला मोबाइल सुविधा गी लोग्युकी लेगेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ सेब्जी कि थुचो सम्बाकी लक्ष्य ओतो ग्याङसिङ सेब्जी निरि खेलेन चिक्दाहीन थाक्रिङ ग्याङसिङ सेब्जी कि तेमा लुङबा यर्के तुङ्गु निरि थम्चा निरि खेलेनिन।
5: नेपाल टेलिकम

दि रेडियो नेपाली आङ श्रिङ लामा शेर्पा ने शेरिके कि साङ्ग्युर सेन्डो नाङ नाङसित लोनपो सुदन गुरुङ कि कारागार ऐनला तुसो नङसिन गिरो जब टडिकी होतुप सुङय प्रतिनिधि सभा कि ठिम डिक्ठिम तेजिन मेमाङ ओङछा छोकपी हारिङ देउ छोकदुला नाङसित लोनपो गुरुङ कि चोङखाङला होतुप काङ लाका मेलाक्पा माक्यौ जेन्जी जन्दात्योला क्योन्गेकु लाका मिक्यु सलुदो नाङसुङ नाङसित लोनपो गुरुङ कि जेन्जी ङोकुलकी खम्चु लोकु कोर्ला सुङकी खाक्सन पोच्याप सुङसुङ छोकदुला टिम डिक्टिम तेजिन सिथु कोर्की लोनपो सोभिता गौतम कि चोङखाङला उतुप मितु ओङछा सुङक्योप चाङ कम्जु कि कोर्ला फेन्चिनपो न्याम्सिप तेन्तेन कितुब्ला कारागार ऐन खाक्सनपो टिम गिरुवागी तन्दोक्ला लोनखाङकी खेलेन उतुप सुङसुङ दुरां ग्याने छोकमितुइ चोङखाङ मिमाङ ओङछाला क्योन्गेकु दासा मिदुप सोलुजो नङिन चोङखाङ नाङला मिनासाडोप चाङ लाका मेलाकपतुइ कोर्ला न्याम्सिप ग्याने दोसिला टिम तोङगौला सुनाङसुङ छोकदुला कोर्सुङमकमी आइजिपी दानबहादुर कार्कीकी चोङखाङला उतुप मितुइ न्याताङ यर्गे जोप्ला साइकोलोजी कोर्की टोङ्गु तेर्गौ ताङ न्यायिक टडिक्ला सिचु यर्गे जोगो खाक्सनपो उतुप सुङसुङ छोकदुला नाङसित लोनपो नाङसित लोनखाङकी टुङ्गिक राजकुमार श्रेष्ठकी चोङखाङला उतुपनेर पुतुइ मेन्जु ताङ टडिकी तन्दोक्ला चोङखाङ नाङलाराङ मेन्जु ताङ ठोतिनकी निगरानीकी टडिकीगो सुङसुङ छोकदुला बाल सुधार गृहला ओतु प्याजातुई ओङसाकी न्याताङ कोर्ला न्याम्सिप प्रतिवेदन गितोङ गेचुग्या सुमतेरीकी थुनलाम्तेमा थाक्छो चुङ्गुप छोकपी छोक्सो समीक्षा बास्कोटाकी ख्यान्थोक नाङसुङ ग्याङसिङ तेजिन दलेन लक्से लोनपो डाक्टर विक्रम तिमलिसिनाकी ग्याङसिङ सेवा ग्यासा जब लाका त्रङ मिदा क्याने सेवाला फेन्सिनपो जोगौलासँग डेलो उतुप सकपातिओला निर्देशन नाङवाय ग्याङसिङ लोनखाङला नेपाल दूरसञ्चार प्राधिकरण तङ नेपाल टेलिकम तङ क्यान्चुङगुप टोङ्गुला लोनपो तिमलिसिनाकी टेलिफोन तङ इन्टरनेट सेवा न्यमजुङा गलुप तमिया वासीमा नियामक तङ सेवा तिरूप सकपा निकर्ला खक्सनपो चिने लाका किगौला निर्देशन नङ्गुपिन ती टोङ्गुला ग्याङसिङ लोनपो डाक्टर तिमलिसिना कि ग्रामीण दूरसञ्चार कोष आरटिडिएफ कि ट्याङ्गा फेन्सन पोक्याने लगलेन क्याने थाक्रिङ वुताङ तिङला स्वरूप सखुला टेलिकम कि पूर्वाधार गेछा जोगौ सुङसुङ तुरङ क्याने तुसोरिङ बुसेक लुन ओ तुप टावर तङ अप्टिकल फाइबर गेछा जोप्ला लाका गोजु तुप्ला निर्देशन नाङसुङ रिक्सुङ टोसम तेजिन नागरिक उड्डयन लोनपो खड्कराज पौडेलकी टोसम सकुलकी यर्गेकी तन्दोकला गेर्की सकुलदाङ क्यान सिग्डिल क्याने लाका गोजु तुप्ला सुङकी खेलान ओतुप सुङय नाटाकी थेङ्गपचुङ आगुकी लोखोर लेन्जोमला लोनपो पौडेलकी टोसम सकुलकी सिचु तङ कालियातियो मेता जोप्ला सुङकी हुर्ताकी ओतुप सुङसुङ लोनपो पौडेलकी गेर्की सकुलदाङ क्यान चिगडिल क्याने गेलखाप्ला पल्जोर यर्गेकी तन्दोकला लाका गोजु तुप्ला सुगेप नाङसुङ लोनपो पौडेलकी एमबी टोसम तङ साखाङ टडिक प्रतिष्ठान नाथामकी ब्याचलर तङ मास्टर्सला टोसम कोर्की लोपजुङ गोजु तुप ख्यान्थोक नाङसुङ लोनपो पौडेलकी नेपाल एयरलाइन्सला सुङ ताङ गिर्की सकुलकी सिगडिल्ला जिमक्याङकी दुप टडिङ किङतुप सुङसुङ छोक्सो डोलप्रसाद अर्यालकी टोसम सकुल गेलखपकी पल्जोर सिसो हिन्दुप सुङय नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटाकी थेङ्गपचुङ्गाकु कि लोखोर लेन्जुमकी तेमडिल क्यानङिन छोक्सो अर्यालकी गेलखपकी पल्जोर यर्गे जब टोसम सकुल यर्गेकी तेरिकी हुर्ता क्याने जोगौला सुगेप नाङसुङ छोक्सो अर्यालकी टोसम सकुलकी सिचु यर्गे जब तङ कलियातेमा कलियातेओ मेता जबला सुङकी नासम तोङ्गौ सुङिन नाटा दोके छोकपतुई टोसम जुक्टुनकी यर्गेला रोग्रमकीगो सुङसुङ छोक्सो अर्यालकी नेपाल एयरलाइन्स तङ डिएमबी टोसम छोकपी गेलखपकी पल्जोर यर्गेकी सिसो हिन्दुप सुङिन टोसम यर्गेला सुगेगौ सुङसुङ जन्दा श्रम तेजिन रोजगार लोनपो रामजी यादवकी गेलखपकी श्रम बजारला फेन्सिनपो जोगौला नासम तोङ्गो सुङय विराटनगर महानगरपालिका वडा आङ सुम मदन नगरला सम्बाजो श्रम तेजिन रोजगार ल्याखुङकी खाङबा आरिङ तेम्डिल क्यानङिन लोनपो यादवकी रङ्गुल्लाराङ सुङ्क्यो भोतुप लाका कितुप ककप जोगौ खक्सेनपो होतुप सुङसुङ लोनपो यादवकी एमबी श्रम बजारला फेन्सिनपो जोपला सुङकी मिक्सल हुर्ताकी ओतुप सुङ्गिन लोनपो यादवकी श्रम बजारकी सुवा तङ श्रमिक तुई रेवाला सम्बोधन कितुप क्याने श्रम सिचु दोइ ओतुप ख्यान्थोक नाङसुङ बागमती प्रदेश नङ्गी दासात्यो यर्गे जोप्ला टडिक्याउ सहरी सिचु निथोङ गेचुग्या सुमला फेन्चिनपो लाग्लेन कितुप गनवाय बागमती प्रदेशकी सकुलतियो यर्गे जोप्ला प्रदेशकी भौतिक पूर्वाधार यर्गे लोनखाङने बागमती प्रदेश सहरी सिचु निथोङ गेचुग्या सुम स्वीकृत चुङसीमा लाग्लेन कितुपला सुगेपु लोनखाङकी सुङसेपा मदन कुमार आले मगरकी ख्यान्थोक नाङगुबिन प्रदेश नाङला नुवाकोट दादिङ तङ रसुवाकी दासा सुमला युल यर्गे छर्सी जोने लाका गोचु सुङसेपा आले मगरकी सुङसुङ
छिमखाङ सेन्पोकी जनआस्था साप्ताहिकी प्रधान सम्पादक किशोर श्रेष्ठ त जदै सेर्मु ठिमखाङला टिनुङ्गौला कोर्सुङ मक्मिला आदेश बिन्वाय टिम्पोन बालकृष्ण ढकालकी एकल इजलासकी खोङला ठिमखाङला टिनुङ्गौला आदेश बिन्दुबिन सर्गोत्प श्रेष्ठकी छोक्ने श्रेष्ठकी पेर्मी सरस्वती श्रेष्ठकी किशोरला तोङ्गौ सुवा जोकिन बन्दी प्रत्यक्षीकरण कि रिट गेपुइन सर्गोत्प श्रेष्ठला काठमाडौँ जोङकी ठिमखाङकी कोर्सुङ मक्मी हिरासतला निमा सुम जोकोला आरिङ अनुबन्धी अनुमति बिन्दु सेन्वय सुदूरपश्चिम प्रदेशकी लन्चनला नेपाली कम्युनिष्ट पार्टीकी प्रदेश सभा सिथु सोकी गोठित खगराज भट्ट कोचेकचुङ एमबी सठिमकी धारा सही चिक्ताङ टुकचुरिया गेकी उपाधारा यी नङसिन प्रदेश सो नजिर मियाकी खोङला लन्चनला कोचेक क्यानङ्गुबिन सुङला गिरुवागल्सीमा लन्चन कमलबहादुर साईकी कोसाने गङ्बा सुसीमा नेपाली कम्युनिष्ट सोकी प्रदेश सभा सिथु सोकी गोठित भट्ट आरिङ आङ्गकी लन्चनला कोचेकचुङ्गुबिन छरबङ्गी गेप्सीमा टोक्पा भने कास्की तङ पर्वत थितु पुलिङी टोपी खुर्ने गनवाए टोपी जोसालेन्सी अन्नपूर्ण माता लखाङला कलेला स्वरूप मिरा सुम्ला सशस्त्र कोर्सुङ मक्मिकी सुङ्क्योप क्यानवाए दाङ्गमु सशस्त्र कोर्सुङ मक्मिकी सुङ्क्योप छोक्पा तङ गोताखोर तुई पुजारी मिरा चिक तङ लखाङ जोलुवाउ मिरा निला सुङ्क्योप क्याउहिन दिपरलारङ बाजुराकी त्रिवेणी टोङ्केर वडा आङ्गु तामसुला गलुप टोक्पाला स्वर्ने तोरु लोङी सुकी प्रतीक्षा धापा नासा गलुप कप्ला न्यौ सेनवाए दाङ गमुने जुन गेपु छरवाकी जोसलेन्सी आरिङ गमु तामसुला गलुप टोक्पाला स्वर्ने खाङबा निला क्योन्फोकु सेनवाए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तेजिन टडिक प्राधिकरण कि यर्बी तुसोला स्वतोक टोक्पा डुबान ताङ थक दोके कालेतियो उङथोपुतप कि मिमाङत्योला च्याकपुकी गोला सुवाए प्राधिकरण कि मिमाङतुय सोक सुङ्क्योप कि तनोक्ला गोमालाराङ च्याकपुकी गोला सु नगिन फारसुर्फेउ सिनाङ गोमाला नाम ताङ लामकी नेताङ कोर्ला ख्यान्थोक लानेतिरङ फारसुर्फेप गोला सुवाए तन्दा यर्बी तुसोला गमी तुसोला फारसुर्कितुप म्याङ्गुला छु ज्ञान ओतु पर्ला चाङबुसोको म्याङ्गुला छरोबङ्गी गेकी नोतु पर्ला नाठुङला सिङ थप्ला डप म्याङ्गुला ताङ चाङबुला च्यालगेकुला डप म्याङ्गुलासँग प्राधिकरण कि मिमाङतेवाला सुवाए तुरङ क्याने साम्बी खला ताङ चाङबी गारीला देने पारगेको म्याङ्गुला थाक्रिङबु युग डप पर्ला चिग्रङ डप म्याङ्गुला रङजुङ कलेकी थपा चुङसिङ सुङ्क्योप होतुप दासला डोगौला ताङ सानेदेशन प्रशासन ताङ सुङ्क्योप लेचतपातेवाला डेलो जोगौला सुवाए तुरङ क्याने दगदगपी खाङबी गारीगुरीला होतुप डल्तियो च्याङ्गे जोगौला यर्बी तुसोला रुल्की फेतु नेताङ बङ्गी गुप्तपकी खाङबी गारीगुरी च्याङ्गे जोगौलासँग प्राधिकरण कि मिमाङतेवाला सुवाए रेडियो नेपालले आरिङकी सेरिकेकी साङ्गुर डुप्सुङ थुचिछे

नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G

0: हजुर, सिपिक एकता सुर तनवार सुर कार्यक्रम हामी तनवार दिनखनी ठिक 4:15 बजेसको सुनै नै बिर्स्या है। ढोकरिनु साथीलग सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिको बसिधर सिब्बे साथीलखलाई दनुवार भाषा कार्यक्रम हामी दनुवारमा स्वागत र छिक। कार्यक्रममा मुई कार्यक्रम सञ्चालिका सरस्वती राई दनुवार तसु
1: मुई भेष बहादुर दनुवार
0: उपस्थित भइसिदारैनौ। साथीलग किनार छि खबर सञ्चे रचे सिब्बे जना पक्कै पनि सञ्चे सकुशल रचे बाजलार आशा गर्छु। यदि बैके भने पनि यस नक गर्मी मौसममा आफ्नो स्वास्थ्य भने एकदम ख्याल गर है। गर्मी मौसममा खाइलार पिलार सुको लाइलार लुगा तसुको यतिउति काम गर्लार स्वास्थ्य लागि चाहिँ एकदमै पनि विचार गरेको मात्र हामी बार निस्के पर्छ। रेडियो प्रेमी साथीलग तोलखलै थानेर छि यी कार्यक्रम सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल मिडियम वेभ सँगै देशै भरि रहल एफएम ब्यान्ड 98.3 मेगाहर्जमा एकैचोटि सुनै पारे भने www.radionepal.gov.np तसु psbnepal.gov.np सहित online.com रेडियो नेपाल एप सँगै रेडियो नेपाल फेसबुक पेजमा सुरा संसार भरि सुनै पारे। आज भने हामी कुनै पनि पाहुनालीको आइले किन आज कार्यक्रममा हामी छुट्या तरिकै छुट्या शैलीमा चालालार सोचेको आइरहनु छुट्या बोल्न किन हो टु
1: छुट्या तरिका बोल्ला। आज कार्यक्रममा हामी त अग्निसम्म हाम्रो आफ्नै माइक भाषामा रेकर्ड गर्ल गीत तसु गायक गायिका संगीतक बारेमा कुरो गर्छौ।
0: हजुर, अब कुन कुन हाम्रो भाषामा हाम्रो जातिमा गीत संगीत बाजीको नयाँ ताराक रूपमा चम्के लागिरहेला टु बाइकको थाहा पाएले भने यी कार्यक्रम लास्टसम्म सुनेको साथी हो है। अब भने सुरु कोसेली धर्छुक यी सोलारी गीत जुन गीत अझै मात्र रेडियो नेपालमै रेकर्ड गर्ल गीत हो आबी कान्छी नाचुक छम छमी बालार गीत पोलहगमाझमा

0: यी सोलार गीत आफै कान्छी पाछु कार्यक्रममा स्वागत रहेछ साथीलाई। यी गीत अक्षय मात्र रेडियो नेपालमा रेकर्ड गर्ला गीत हो। यी गीत जैला हप्ता सो यी कार्यक्रममा बस्दै आइरहे। यी गीतक शब्द रचनाकार बोल्ने अख्नि हाम्रो कार्यक्रममा समाचारमा सुनिदला स्वर मोरो सहकर्मी साथी सरस्वती राई जनवर नै हो।
1: हजुर हजुर, यी गीतमा त मुइ आफ्नै शब्द रचना गरेको आफ्नै लेखले गीत हो। यी गीतवटा हाम्रो काभ्रे पलाञ्चोक जिल्ला एकदम चल्ल पलाञ्चोक भगवती मन्दिर नाम लिएको भगवानलाई सम्झेको रमाइलो पारै दुईजना बटन्याक माया प्रेमक बारेमा बनाएर रहेछ। यी मन्दिरमा वैशाखी पूर्ण वा बुद्ध जयन्तीको दिन अक्षय मात्र सिद्धिले गुच्छीको जात्रा जुन चाहिँ हामी मनाछौँ पनि, ऊ बेलामा त हाम्रो जातिक मानुस लक्षुरा उछिजैको नाचगान गरेको रामाको कुनु एक अर्कोलाई मन परानेमा उही दिन भगाको लेग्ला चलन रलिगन भने अख्नि पनि यी जात्रामा रमाइलो करेलाई भने सेप्पे जना जैलार कसटुनु
0: हो नि। उत्केलाई यी गीतमा भगवानको आस्था सँगै माया प्रेममा रमालार बटन्याक ब्या करलार कुरो तसु सँगै बाँचलार जीवन बितलार कुरो स्पष्ट गीतक बाटे नै बुझै पारे।
1: हजुर, तोलखलाई यी गीत कनक लागिले हामीलाई यी कार्यक्रम वा हाम्रो इमेल ठेगानाक बाटे पनि प्रतिक्रिया भने दे पार्छे। यी गीतमा स्वर दिलार सिलास राई, सूर्य राई दनवार, इन्दु दनवार, शर्मिला राई रचत भने संगीत पनि सूर्य राई दनवार त सुशीलास राई दिरैला। यी गीत रेकर्ड गर्दै पनि धेरै रमाइलो अखलरले साथी लग सबैले समय दिलामा धन्यवाद पनि दिए चाहन्छु है। अझ विशेष त रेडियो नेपाललाई धन्यवाद दिन्छु मै, किनले भने हाम्रो गीत नयखल कारण हाम्रो मर्म बुझेको हाम्रो जातीयता हाम्रो भाषा जोग्याले बाइको रेडियो नेपालले चाहिँ हामीलाई चाहिँ गीत रेकर्ड गरेर एकता अवसर दिलर चाहिँ एकता मौका दिलर चाहिँ उख्री सदुपयोग अग्नि हामी गरिधरैनौ।
0: अब भने हामी अर्को गीत तर्छु, तसु यी गीतक बारेमा पनि हामी फेरि कुराकानी गर्छौँ।

0: फेरि गुरु कानी कर्छुक मेहा डलाउने यी सोलार गीत मेहा डलाउने बोला गीत पाछु स्वागत र साथीलाई यी गीतक शब्द रचना स्वर संगीत सूर्य राई दनुवा रसिक भने महिला चोरमा सिन्धुली जिल्लाकै गायन कलामा उराती कर्ल तारा सरिता राई रचिक यी गीतमा त मङ्सिर महिना पाछु बाली भित्रानेछु हर्ष खुसी सँगै रामाको सबैजना मिलेको स्वार स्वार चिज खाएको माना कचड यी बारेमा यी गीते बोलाइ खोज्दो रहेछ
1: हजुर यी गीत सुन्ते पनि आनन्द आइचिक जुन तोलखे भर्खरै सुनिले साथी ल कार्यक्रममा अब भने एकता सचेतनामूलक सन्देश सुनु तसो हामी फेरि उपस्थित हक्छौँ है दु

0: भाइ क्या कुरो हक्टी राखेको छ? हामी सुने हक्सेक नै हक्सेक
1: भइहाल्छ नि भर्के बेटेल हात मागे इच्छे कुटुम्बलाई खाइला रात बिहा काइकर ल बाजेको छलफल गर्ला
0: लु बेतरक बिहा करला बेला भैँसी दैलिक र कटका वर्ष भैले यी
2: राम्रो कुल घरना कुटुम्ब मागे आइरिलात हामी त बेटेक
0: बेटेक
2: पनि राजी रहिस हामी करला सेबे ओखरी खुसी लागि त हो नि
0: कहाँ हक्सिक उनीको एक्का कम उमेरमा बिहा गर्थे पढाइ लेखाइ भविष्य सबै बर्बाद हक्सिक पहिला त पढाइ लेखाइ सिद्ध्या पर्ने कम उमेरमा बिहा होख्नमा छाटे जन्मलार म्याक र छाटे दुइटालाई खतरा हक्सिक
3: मराई समेत पार्छ बुझिले
1: ओहो हो र बोल्ल
3: पटके मात्र हो र छाटे बिहा एउटा कानुनी अपराध हो
0: छाटे बिहा करलार र कारलारलाई छाटे लहक विरुद्ध कसुर मानेको 75,000 जरिवाना र 3 वर्षसम्म कैद सजाय अखै पार्छ
4: जनहितमा जारी सन्देश सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल हामी दनुवार कार्यक्रम परिवार सचेतनामूलक सन्देश पछि स्वागत र सिक कार्यक्रममा तोलखलाई अग्नि तोलखी सुनि धरले रेडियो नेपाल जुन चाहिँ हाम्रो सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल हाम्रो केन्द्रीय प्रसारण सिंहदरबारकबाट प्रसारण भई धरला हाम्रो आफ्नै जातीय दनुवार जातिक भाषामा चाहिँ कार्यक्रम सुनि धरैले हामी दनुवार कार्यक्रममा तोलखलाई फेरि पनि स्वागत गर्छु नै झुकै यी बेला बोला तोलखे एकदमै पनि मन निखाएको बसला बेला हो यी बेलामा मन निखाएको आराम गरेको सुनेको बसले हे मुई तोलखलाई सूचना दिसी शुक्रबार यी समयमा आइला गर्छ नै बिर साकु सुनलार गर यी विज्ञापनक सन्देश बोल्ने छोराटे उमेरमा बिहा गरे गर्दै नै अक्षिक बाजलार हो हाम्रो समाजमा इसे वातावरण एनक अवस्था नयाँ उपायको

0: रेडियो बाटे नै सन्देश छाड्दै आइरहनु। बुझलार परिवार, बुझलार छोरा त यनको काम नै गर्छ भने आज कानको समयमा भने बाजे नै पारे उत्केले पारेसम्म यनको चुट्ने उमेरमा बिहा गर्ला काम चाहिँ हटाउ है।
1: अब भने कार्यक्रममा अर्को एकटा गीतहरू कसु हामी फेरि उपस्थित हक्छौँ।

0: यी सोलारी जामना प्रदेश मुइ बोला गीत पाछु फेरि पनि कार्यक्रममा स्वागत छ। यी गीतका सिन्धुली जिल्ला मरिन हरियरपुर गढी गाउँपालिका वडा नम्बर 4 महेन्द्र झाडी एकदम सुमधुर स्वरक धनी बटन्या गायक शिलास राई आफ्ने शब्द रचना स्वर संगीत भरल रचे। यी गीते त आफ्ने गरासी बाध्यतालाई कटे विदेश चैटी घर धानीको बसेलाई आफ्ने मायालाई बोल्ल भावमा मार्मिक रचे। यसै आगु ओइ अर्कै दुई तिनटा गीतक सुरा बजारमा निकाली सिद्धा रहेन तसु अख्निसम्म जत्का पनि गीत रेडियो नेपालमा रेकर्ड गर्न रहेछ। उसे गीतमा पनि हामीलाई वही स्वर दिकु साथ दिते आइरहेन।
1: भाषामा गीत लग निकाली सिद्धा बजार निकाली

0: यी सबै उठुक बोलक गीत पछि स्वागत र कार्यक्रममा साथी ल दोलखलाई थाहा रहेछ यी गीतक शब्द रचना हाम्रो कार्यक्रममै सुनि धर्न स्वर यानि कि मोर सहकर्मी साथी भेष बहादुर दनुवार अग्ने हो जुन अग्नि पनि कार्यक्रममा सुनि धरेले तसो यी गीतक अनुवाद अथवा आफ्नै माइखक भाषामा फेला काम त मै कर्ल है फेरि तसो यी गीतमा संगीत सूर्य राई दनुवारे भरिरहेलक भने स्वरमा सूर्य राई दनुवार अग्ने तसुको शिलास राई सिन्धु लिख्ने सुमधुर स्वरक ध्वनि राम्री गायिका सरिता राई तसु मुई आफ्नै सरस्वती राई दनुवार पनि रचु है यी गीतवटा हिमाल पहाड तराई सेब्बे दनुवार डोनेलक एकै अखीको उठुक विकासक काममा आगु बढुक बाइकु बाजै खोजिरहेले बैठु
1: हो नि यी कुरो पाछु अब हामी अर्को एकटा सचेतनामूलक सन्देश सुनु
0: तोले कुनु नयाँ खालक नैचिन्ला नम्बरक बाटे फोन आइलार करेली अथवा कुनु नयाँ इमेल आइडी व्हाट्सएप भाइबर तसु इमोक बाटे किछु लोभ देखालार खालक सन्देश लग आइधरेली यदि आइधरेली भने होसियार इनक इमेल आइडी व्हाट्सएप भाइबर इमो वा नैचिन्ला नम्बरक बाटे आइल सन्देश तसु कुरोकानीमा विश्वास नै गरे यी सेबे नयोखल नैचैदो कुरो लोभ देखाको ठगी करलार समूह नयाँ रूप हो सेबेक जनहितमा जारी सन्देश सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल हामै दनुवार कार्यक्रम परिवार
1: यी ठगिक बाटे बचलार उपाय सँगै ठगी कराई नयक्चेक बाजलार सन्देशक सँगै फेरि कार्यक्रममा स्वागत रहेछ अब भने कार्यक्रममा यी रेडियो नेपालमै रेकर्ड गर्ल सूर्य राई दनुवार शब्द स्वर संगीतमा वनकाली गीत तोलक माझमा

0: यी वनकाली गीतपछि फेरि पनि स्वागत र तोलखे अख्नी रेडियो नेपालमा दनवारी भाषा कार्यक्रम हामी दनवार सुनी धरले भने कार्यक्रम सञ्चालकको ग्रुपमा मै सरस्वती राई दनवार तसु
1: मै भेष बहादुर दनवार
0: हजुर हामी दुईजना आइरहनु वनकाली गीतमा पनि सूर्यजीता आफ्नै मायालुलाई धेरै माया गर्छु भाइको माया जट्या खोज्ल भाव र यी गीत सहित अर्को गीत तसु हाम्रो आफ्नै जातीय पहिचान बचियाले लागि पर्लामा सूर्यजीले नि धेरै धेरै धन्यवाद दिए चाहन्छु म साँच्ची हामी धेरै जिल्लामा फिजन जैरेनौ हाम्रो भाषा कला संस्कृति जोग्यालाई सिप्पी पट्टिकबाट आगो बढे पनि एकदम आवश्यक रहेछ कुटकेले आफ्नै समुदाय अनुसार भाषा शैलीमा भिन्नपन हख्नु पनि हाई सिप्पी एकै हो बाल्लार कुरो त बिर्स्या नै
1: अब भने कार्यक्रममा अर्को सन्देश सुनौ
2: चौध पन्ध्र
1: बजारमा नयाँ गीत
0: बोई नेपाल टेलिकमक भिन्न भिन्न सेवा अफर लग सस्तो नि धेरै सस्तोमा किनै पर्नेमा स्टार 1415 ह्यास डायल करे पर्लार खैको उयो अखिको कण्ठ पारी धर्ल
1: हो र डाया
0: ओत्का मात्रै हो र भाइ नेपाल टेलिकमे बेला बेलामा आन्लार थरी थरी अफरक बारेमा थाहा प्यालै सुरा स्टार 1415 ह्यास डायल करे पर्लार खैको नि तु
1: मलाई सुरा कण्ठे भैरिक डाया
0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापन पाछु स्वागत रहेछ कार्यक्रममा आजको शैली हाम्रो भिन्न रहेछ पत्केलाई फेरि मै अर्को गीत धरु मनोरञ्जन लिउ बाँच्छु गीत माया त जैल डाँडे काटी हिँड

0: गायक सिलास राई कि यी गीत पाछे कार्यक्रममा स्वागत रहेछ। यी गीत सुन्ते पनि आनन्द लाग्ला रहेछ के, जचिमा लरी तरीको डाँडा काटेको माया जैली बाईको एकता मायामा पीडा भोक्लो भाव यी गीतमा पाए।
1: ये माझमा अब फेरि अर्को सन्देश दिनु।
2: सीमा, ए सीमा,
3: क्या लाई
2: अबेर ओखेल लागि सिरल क्यारे लग्ल मुई बरु भाडा मस्काई आई सिर्नु अख्नि दौ जनालाई अफिस ज्या हतार हक्षिक बच्चा लखलाई पनि स्कुल पुरा रचिक
3: मुई चुटेक लुगा अख्नु धुई हाल्छु बाइकु नि।
2: ए लौ लौ छाट छाट मुई पखरा दिन्छु बरु तुई नानीलाई भात खोइकु आई
3: हक्षिक तुई चाँडो सिद्धाको आई मुई बुबा आमालाई पनि भात दिते गर्छु।
0: सेवेक जनहितमा जारी सन्देश सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल हामै दनुवार कार्यक्रम परिवार। यी बाछे कार्यक्रम लास्ट पल्टा स्वागत गर्छु म कार्यक्रममा तुलखलाई। अब भने हाम्रो कार्यक्रमक समय लगभग सिद्धि सिधैली आजको कार्यक्रमक ढाँचा शैली तुलखलाई कनका लागिले हामीले प्रतिक्रिया दिएलाई भने नै बिर्स्या तसु अवश्य शुक्रबार यी समयमा हामीलाई सुने पनि नै बिर्स्या। प्रतिक्रियाका लागि हाम्रो मोबाइल नम्बर पनि रचिक 97 64 39 81 15 मुई सरस्वती राई दनवारा गो भने
1: तसु 98 49 34 94 14 मुई भेष बहादुर दनवार।
0: सँगसँगै हामीलाई इमेल ठेगानामा पनि पाठ्य पार्छे। इमेल ठेगाना हो imsaraswati17@gmail.com अनसो bdanwar335@gmail.com पनि पाठ्य पार्छे। हस्त एकाजुकसम्म हामीलाई सुनेको साथ दिलार सेबे रेडियो प्रेमी साथी लखलाई धन्यवाद दिती। आजको कार्यक्रममा प्राविधिक रूपमा सहयोग गर्ला साथी सहित सहकर्मी साथी
1: मुई भेष बहादुर दनवार
0: तसुमी सरस्वती राई दनवारलाई पनि बिदा दियो। रेडियो नेपाल सुनेको बसीधरा तोलखक समय शुभ रहो।
1: टोक करिनु।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। रोल्पाको सुनसहरी गाउँपालिका दुई भित्री गाउँमा भारी वर्षासँगै आएको पहिरोले दुईवटा घर पुरिँदा बेपत्ता भएका चारजना नै मृत अवस्थामा भेटिएका छन्। थवाङ गाउँपालिका पाँच उभाको कोटल बारा गाउँमा बुधबार मात्रै पहिरोले पुर्याएको जनधनको क्षतिको घटना सेलाउन नपाउँदै गैराती सुनसहरी गाउँपालिका दुई भित्री गाउँमा पर्ने फलाबाङ र माङरारू गाउँमा पहिरोले क्षति पुर्याएको हो। मृत्यु हुनेमा बिरु घरती मगर, शनि घरती मगर, लामी घरती मगर र ललित घरती मगर पहिरोमा पुरिएको अवस्थामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्दै नयाँ मापदण्ड लागू गरेको छ। वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नयाँ व्यवस्था लागू गर्नुका साथै यसको कानुनमा समेत कडा नीति अपनाएको हो। प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय आयोग तथा निकायहरूलाई परिपत्र जारी गर्दै अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगावै अनिवार्य रूपमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पूर्व स्वीकृति लिनुपर्ने कडा निर्देशन दिएको छ। पूर्व स्वीकृति बिना गरिने वैदेशिक भ्रमण र मनोनयनलाई पूर्ण रूपमा रोक्ने गरी यो व्यवस्था कानुनमा ल्याइएको हो। यसका साथै वैदेशिक भ्रमणबाट प्राप्त सिकाइलाई सरकारी संयन्त्रभित्र संस्थागत रूपमा सदुपयोग गराउन पनि सरकारले कडाई गरेको छ। वैदेशिक अध्ययन, भ्रमण, तालिम, बैठक, गोष्ठी, सेमिनार, कार्यशाला वा सम्मेलनमा सहभागी भएर फर्किएका कर्मचारीहरूले आफूले हासिल गरेको ज्ञान, सिप र असल अभ्यास अन्य कर्मचारीहरूमाझ अनिवार्य रूपमा सेयर गर्नुपर्ने नियम बनाइएको छ। नयाँ मापदण्ड अनुसार वैदेशिक भ्रमण सकेर कार्यालयमा हाजिर भएको पाँच दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका सहकर्मीहरूबीच सिकाइ तथा अनुभव आदान प्रदान गरिसक्नुपर्नेछ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सञ्चार मन्त्रालयमा आज नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँगको छलफलमा उहाँले टेलिफोन तथा इन्टरनेट सेवा कमजोर भएको गुनासो नागरिकबाट निरन्तर आइरहेकाले सेवा विस्तार र गुणस्तर सुधारमा नियामक र सेवा प्रदायक दुवैले गम्भीर भएर परिणाममुखी काम गर्नुपर्ने बताउनु भएको हो। सो छलफलमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले नियामक निकाय र सेवा प्रदायक दुवै पक्षले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिनुहुँदै नेपाल टेलिकमप्रति नागरिकको अपेक्षा धेरै रहेकाले त्यसअनुसार सेवा सुधार गर्न निर्देशन दिनुभयो। सरकारले गत वर्ष भदौ 23 र 24 भएको जेएनजी आन्दोलनका क्रममा भएका घाइते तथा शहीद परिवारका सम्झौता कानुनका लागि सहजीकरण समिति गठन गरेको छ। आज आयोजित प्रेस ब्रिफिङमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अर्यालले उक्त जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिवको संयोजकत्वमा गठित जेएनजी सम्झौता तथा एकीकृत प्याकेज कानुन समन्वय एवं सहजीकरण समितिले सरकार र आन्दोलनकारी पक्षबीच भएका सम्झौताहरूको कानुन र समन्वयमा मुख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले तत्कालीन सरकार र जेएनजी समूहबीच भएको राजनीतिक सहमतिहरू सबैलाई स्वीकार गर्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा कानुन, न्याय तथा मानवाधिकार समितिको आजको बैठकमा मन्त्री गौतमले जेएनजी आन्दोलनपछि 2082 मङ्सिर 25 गते जेएनजी र नेपाल सरकारबीच सहमति भए बमोजिम सरकारले जेएनजी आन्दोलनलाई जनआन्दोलनको रूपमा स्वीकार गरेको प्रष्ट पार्नुभयो। उहाँले सरकार र आन्दोलनकारी बीचको यो ऐतिहासिक एवं राजनीतिक दस्तावेजलाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो। राज्यबीचको सम्झौता अमान्य भए समाज फेरि अशान्ति र द्वन्द सिर्जना हुन सक्ने भन्दै मन्त्री गौतमले समाजमा शान्ति स्थापना गराउनु सबैको दायित्व भएको जिकिर गर्नुभयो। शान्तिपूर्ण समाज निर्माणमा सबैको एकरूपता आवश्यक रहेकाले सहकार्य र समन्वयबाट

0: तर समृद्ध समाज निर्माणमा हातेमालो गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। इन्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका 750 बढी सरकारी स्वामित्वका उद्यम बन्द गर्ने भएको छ। राष्ट्रपति प्राबोओ सुबियान्तोले आज यस वर्षको अन्त्यसम्ममा पुनर्गठन पुरा गर्ने घोषणा गर्दै जनताका लागि मूल्य सिर्जना गर्ने र उत्पादनशील उद्यम मात्र सञ्चालनमा राखिने बताउनुभयो। राष्ट्रपति सुबियान्तोले संसदमा सम्बोधन गर्दै सरकारी स्वामित्वका धेरै उद्यमले नाफा देखाउने गरे पनि वास्तविक रूपमा घाटामा रहेको बताउनुभयो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। बिदा दिनुहोस्। हवस् त, नमस्कार।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपालको सार्वजनिक सेवा प्रसारण। हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो बागमती प्रादेशिक प्रसारण हो। अब हामी 5:45 हाराहारीसम्म यहाँहरूलाई विभिन्न लोक तथा दोहोरी गीतहरू सुनाएर मनोरञ्जन गराउँदैछौँ। पहिलो लोक दोहोरी गीत पृथ्वीराज गुरुङ, बिमा कुमारी दुरा, इन्दिरा गुरुङ र साथीहरूको समूह स्वरमा, लय सङ्कलन पृथ्वीराज गुरुङको।

अहिले यहाँले लोकदोहोरी गीत सुन्दै हुनुहुन्थ्यो माधव खड्का, हरिबहादुर थापा र भगवती दङ्गालको स्वरमा रामकाजी खड्काको लय सङ्कलनमा। लोकदोहोरी गीतहरू सुनाउने क्रमको अन्त्यमा अब पुरुषोत्तम नेउपाने र शर्मिला गुरुङको स्वर सुनाउँछौँ। लय सङ्कलन पुरुषोत्तम नेउपाने र भगवती नेउपानेको।

یہ ریڈیو نیپال ہے، معلم انصاری سے اردو میں خبریں سنیے۔ اسپیکر ڈول پرساد اریال نے کہا ہے کہ سیاحت کا شعبہ ملک کی معیشت میں ریڑھ کی ہڈی کی حیثیت رکھتا ہے۔ نیپال ایسوسی ایشن آف ٹور اینڈ ٹریولس ایجنٹس ناٹ کے 59ویں سالانہ جنرل اجلاس کا افتتاح کرتے ہوئے اسپیکر اریال نے اس بات پر زور دیا کہ تمام متعلقہ فریقوں کو اس شعبے کی ترقی میں سرگرم ہونا چاہیے، جس سے زر مبادلہ کمایا جاتا ہے۔ اسپیکر اریال نے کہا کہ سیاحتی شعبے کی پالیسی اور ساختی مسائل کے حل کے لیے حکومت کو سنجیدہ ہونا چاہیے، اور یہ کہ ناٹ جیسی پیشہ وارانہ تنظیموں کو سیاحت کی صنعتی ترقی کے لیے اپنا بھرپور کردار ادا کرنا چاہیے۔ اسپیکر اریال نے اس بات پر بھی زور دیا کہ قومی پرچم بردار کمپنی نیپال ایئر لائنز اور نیپال سیاحتی بورڈ کو خلوص نیت کے ساتھ سیاحتی شعبے کی ترقی کے لیے کام کرنا چاہیے، جو کہ ملک کی اقتصادی ترقی میں ریڑھ کی ہڈی کی حیثیت رکھتا ہے۔ وزیر ثقافت و سیاحت اور شہری ہوا بازی کھڑگ راج پوڑیل نے کہا ہے کہ ملکی سیاحت کے شعبے کی ترقی کے لیے نجی شعبے کے ساتھ مل کر آگے بڑھنے کے لیے حکومت پرعزم ہے۔ آج نیپال ایسوسی ایشن آف ٹور اینڈ ٹریولس ایجنٹس ناٹ کے 59ویں سالانہ اجلاس سے خطاب کرتے ہوئے وزیر پوڑیل نے کہا کہ موجودہ حکومت سیاحتی شعبے کی ترقی کے لیے پرعزم ہے۔ ملک کے سیاحت کے شعبے کی ترقی کے لیے پالیسی اور ساختی مسائل کے حل کے لیے وہ سرگرم ہیں، اور انہوں نے نجی شعبے کے ساتھ شراکت داری میں قوم کو معاشی خوشحالی کی راہ پر گامزن کرنے کی ضرورت پر بھی زور دیا۔ وزیر پوڑیل نے بتایا کہ نیپال اکیڈمی آف ٹوریزم اینڈ ہوٹل مینجمنٹ انڈر گریجویٹ اور پوسٹ گریجویٹ سطحوں پر صحت کی سیاحت سے متعلق تعلیم فراہم کرنے جا رہی ہے۔ وزیر داخلہ سدھن گرونگ نے کہا ہے کہ جیل ایکٹ کو وقتی تقاضے کے مطابق بنانے کی تیاری کی جا رہی ہے۔ ایوان نمائندگان کی قانون و انصاف اور حقوق انسانی کمیٹی کا آج منعقدہ اجلاس میں وزیر داخلہ گرونگ نے واضح کیا کہ جیلوں میں قید معصوم جینزی نوجوانوں کے خلاف انتقامی کارروائی نہیں کی جائے گی۔ وزیر داخلہ گرونگ نے کہا کہ حکومت جینزی انقلاب کے مدوں کو واپس لینے کے موضوع پر بھی سنجیدہ ہے۔ اجلاس میں وزیر قانون و انصاف اور پارلیمانی امور سوبیتا گوتم نے اس بات کا اعادہ کیا کہ وزارت قانون قیدیوں کے انسانی حقوق کے تحفظ، انصاف میں رسائی اور مدوں کی مؤثر نگرانی کو یقینی بنانے کے لیے جیل سے متعلق ضوابط میں ضروری قانونی ترامیم کرنے کے لیے پرعزم ہے۔ اسی طرح اراکین پارلیمان نے جیل انسانی حقوق کی خلاف ورزی کرنے کی جگہ نہیں ہونے کی وضاحت کرتے ہوئے جیلوں کے اندر ہونے والی اموات، تشدد اور مار پیٹ جیسے غیر انسانی واقعات کی غیر جانبدارانہ تحقیقات اور مجرموں کے خلاف کارروائی کرنے کی ضرورت کی طرف حکومت کی توجہ مبذول کرائی۔ اجلاس میں پولیس جنرل انسپکٹر دان بہادر کارکی نے کہا کہ جیلوں میں قیدیوں کی بحالی اور اصلاح کے لیے مؤثر نفسیاتی مشاورت کا اہتمام کیا جانا چاہیے، جس کے لیے عدالتی نظام میں پالیسی اصلاحات کی اشد ضرورت ہے۔ اجلاس میں وزارت داخلہ کے سیکرٹری راج کمار شریش نے کہا کہ جیلوں میں بیمار قیدیوں کے علاج اور اس کے انتظامات کے لیے حالیہ انتظامات کافی نہیں ہیں، اور یہ کہ جیلوں کے اندر دائمی طور پر بیمار قیدیوں کے علاج اور صحت کی نگرانی کے لیے ضروری معیارات کے مطابق انتظامات کیے جانی چاہیے۔ کمیٹی کی صدر سمیکچھا صاحب کوٹا نے بتایا کہ اجلاس میں نابالغ اصلاحی گھروں میں بچوں کے انسانی حقوق کی صورتحال سے متعلق احتسابی اور مشاہداتی رپورٹ 2083 کو متفقہ طور پر منظور کر لیا گیا ہے۔ وزیر اطلاعات و مواصلات ڈاکٹر بکرم تمل سنہا نے متعلقہ اداروں کو ہدایت کی ہے کہ وہ ٹیلی کمیونیکیشن سروس تک کی رسائی کو بڑھانے کے ساتھ ساتھ معیاری اصلاحات کو ترجیح میں رکھ کر کام کریں۔
आज वजारत मवासिलात में नेपाल टेलीकम्युनिकेशन अथॉरिटी और नेपाल टेलीकॉम के साथ बातचीत के दौरान वजीर मवासिलात डॉक्टर तिमिल सिला ने कहा कि टेलीफोन और इंटरनेट की कमज़ोर खिदमात की शिकायत शहरियों की जानिब से मुसलसल आ रही हैं, इसलिए रेगुलेटरी इदारे और सर्विस फराहम करने वाले इदारे दोनों को ही संजीदगी के साथ नतीजा खेज काम करना चाहिए। बातचीत के दौरान वजीर मवासिलात डॉक्टर तिमिल सिन्हा ने इस बात पर जोर दिया कि रेगुलेटरी इदारा और खिदमात फराहम करने वाले दोनों इदारे को अपनी जिम्मेदारियां मौसर तरीके से निभानी चाहिए और उन्होंने हिदायत भी की कि नेपाल टेलीकॉम से शहरियों की तवक्कुआत ज़्यादा ही होने की वजह से उन्हें इसी के मुताबिक खिदमात में बेहतरी लानी चाहिए। वजीर शुबाब और मेहनत व रोज़गार रामजी यादव ने कहा है कि मुल्क की लेबर मार्केट को पुरकशिश बनाने के लिए संजीदगी के साथ काम करने के लिए गौर किया जाना चाहिए। आज विराटनगर महानगर पालिका वार्ड नंबर 3 के मदन नगर में नई तामीर शुदा मेहनत व रोज़गार दफ्तर की इमारत का इफ्तिताह करते हुए वजीर यादव ने कहा कि मुल्क के अंदर ही रोज़गार को बावकार महफूज और बाइज्जत बनाना ज़रूरी है। नेपाल की लेबर मार्केट को नौजवान दोस्ताना बनाने के लिए हुकूमत की जानिब से खुसूसी इकदामात किए जाने की बात बताते हुए उन्होंने कहा कि बदलती हुई लेबर मार्केट के तकाज़ों और मेहनत कशों की उमंगों को पूरा करने के लिए पहली बार लेबर पॉलिसी बनाई जा रही है। सुप्रीम कोर्ट ने पुलिस को हुक्म दिया है कि वो हफ्तावार जन आस्था के चीफ एडिटर किशोर श्रेष्ठ को आने वाले पीर के दिन अदालत में पेश करे। जस्टिस बालकृष्ण ढकाल की सिंगल बेंच ने उन्हें अदालत में पेश करने का हुक्म दिया है। सहाफ़ी श्रेष्ठ की जानिब से उनकी अहलिया सरस्वती श्रेष्ठ ने नज़रबंदी से रिहाई का मुतालबा करते हुए एक रीट पिटीशन दायर की थी। रीट पिटीशन में बगैर किसी बुनियाद के उन्हें गिरफ्तार करने की बात का जिक्र करते हुए उनकी रिहाई का मुतालबे का मांग किया गया है। ताहम काठमांडू ज़िली अदालत ने आज सहाफ़ी श्रेष्ठ को 3 दिन के लिए पुलिस हिरासत में रखने की इजाज़त दे दी है। नेपाली कम्युनिस्ट पार्टी की सुदूर पश्चिम असेंबली की पार्लियामानी जमात के रहनुमा खगराज भट्ट को सूबा सुदूर पश्चिम का वजीर आला मुकरर किया गया है। नेपाल के दस्तुरुल अमल की दफ़ा 168 की ज़ेली दफ़ा 2 के मुताबिक सूबाई सरबराह नज़ीर मियां ने उन्हें वजीर आला के ओहदे पर तकर्रुर किया है। रहनुमा भट्ट सूबा सुदूर पश्चिम के 5वें वजीर आला बने हैं। इक्तदार की मसावात में तब्दीली के साथ ही वजीर आला कमल बहादुर शाह मुस्तफ़ी होने के बाद नेपाली कम्युनिस्ट पार्टी के पार्लियामेंट

हस्त। यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

यो सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल हो। हामी केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार, त्यसपछि सुन्न सक्नुहुनेछ प्रदेश समाचार।

यो रेडियो नेपाल हो। अब सुभोग मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख नजिर मियाले नवनियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। नेपाली कम्युनिस्ट पार्टी नेकपा प्रदेशसभा संसदीय दलका नेता भट्ट आजै मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। यसैबीच मुख्यमन्त्री भट्टले सत्ता गठबन्धन दल नेकपा एमालेका 3 मन्त्री र 1 राजमन्त्री समेटेर मन्त्रीमण्डल विस्तार गर्नुभएको छ, जसमा चक्रबहादुर मल, आर्थिक मामिला मन्त्री सन्तोष शर्मा थापा, सामाजिक विकास मन्त्री दमन बहादुर भण्डारी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी इयरबम आर्थिक मामिला राजमन्त्री रहनु भएको छ। मुख्यमन्त्री भट्टले बाँकी मन्त्रालयको जिम्मेवारी आफैसँग राख्नु भएको छ। प्रदेश प्रमुख नजिर मियाले नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनु भयो भने राज्यमन्त्रीलाई मुख्यमन्त्री भट्टले पद तथा गोपनीयताको शपथ गराउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी 1 भदौ प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री बानियाले विश्वासको मत लिने सम्बन्धी पत्र आजै प्रदेश सभामा पठाउनु भएको छ। यसैबीच बागमती प्रदेश सभाको बैठक आगामी 1 भदौ सोमबारका लागि आह्वान गरिएको छ। प्रदेश सभा सचिवालयले आज सूचना जारी गर्दै आगामी 1 भदौ दिउँसो 1 बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेको हो। प्रदेश सभा सचिव राम कुमार पौडेलद्वारा जारी सूचनाअनुसार बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाले विश्वासको मत लिने कार्यसूची रहेको जानकारी दिनुभयो। नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाले विश्वासको मत लिन लाग्नु भएको हो। मध्य प्रदेश सरकारले प्रदेश निजामती तथा स्थानीय सेवाका कर्मचारीको सुरु स्केलको आधारभूत तलबमा 10% वृद्धि गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मधेस भवनमा आज बसेको प्रदेश मन्त्री परिषदको बैठकले आर्थिक वर्ष 2083-84 साउन 1 गतेदेखि लागू हुने गरी कर्मचारीको नयाँ तलबमान, ग्रेड रकम तथा अधिकतम ग्रेड संख्या स्वीकृत गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिनुभयो। त्यसै गरी प्रदेश सरकारले कर्मचारीलाई कार्य सम्पादनका आधारमा सुरु तलब स्केलको अधिकतम 10%सम्म प्रोत्साहन भत्ता दिने कार्यविधि पनि स्वीकृत गरेको छ। बैठकले मधेस प्रदेश खर्च मापदण्ड निर्देशका 2083 समेत स्वीकृत गरेको छ। पुष्पलाल मध्य पहाडी राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि रुकुम पूर्वमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वका अनुसार यही साउन 28 दिउँसोदेखि परेको भारी वर्षाका कारण जिल्ला अन्तर्गत पर्ने मध्य पहाडी राजमार्गको काँडा बगर, धौला, पहिरा लगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको तथा सडकको अवस्था जोखिमपूर्ण रहेकोले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बेलुकी 7 बजेदेखि साउन 30 बिहान 7 बजेसम्म मध्य पहाडी राजमार्ग भएर सञ्चालन हुने सबै प्रकारको सवारी साधनको आवागमनमा रोक लगाइएको हो। सर्पदंश र रेबिज विरुद्ध प्रयोग हुने खोप नियमित खरिद प्रक्रिया अन्तर्गत प्राप्त भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचलले सर्पदंश विरुद्धको 8,200 भायल र रेबिज विरुद्धको 17,600 भायल खोप प्राप्त भई टेकु स्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको जानकारी दिनुभयो। प्राप्त खोप 7 प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गर्ने उहाँले बताउनुभयो। केही दिन अघि सर्पदंश र रेबिज विरुद्धको खोप सहज रूपमा प्राप्त नभएको गुनासो थियो। यसैबीच गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंश विरुद्धको औषधि एन्टी स्नेक भेनम प्रदेशका सर्पदंश उपचार केन्द्रमा पठाउन सुरु गरिएको छ। मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशमा प्रदेशका 27 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको हो। जलवायु पारदर्शिता विषयमा समान धारणा बनाउन आयोजित 3 दिने युवा सम्मेलन आजदेखि सुरु भएको छ। जलवायु परिवर्तन सम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यले आयोजित सम्मेलनमा 7 प्रदेशका 180 बढी युवाको सहभागिता रहेको छ। सम्मेलनले राष्ट्रिय बालबालिका तथा युवा जलवायु परिवर्तन सम्बन्धी घोषणापत्र 2026 तयार गरिनेछ।
बागमती प्रदेश अन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी नीति 2083 प्रभावकारी कार्यान्वयन गर्ने भएको छ। व्यवस्थित सहरी विकासलाई लक्षित गरी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बागमती प्रदेश सहरी नीति 2083 स्वीकृत भएपछि कार्यान्वयनमा जोड दिएको मन्त्रालयका प्रवक्ता मदन कुमार आले मगरले जानकारी दिनुभयो। प्रदेश अन्तर्गत नुवाकोट, धादिङ र रसुवाका 3 स्थानमा व्यवस्थित सहरी बस्ती विकासको योजना सहित पाइलट प्रोजेक्टका रूपमा काम सुरु भएको समेत उहाँले बताउनुभयो। म्यागदीको बेनी स्थित खानेपानी, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले पहिलो पटक विद्युतीय माध्यमबाट एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको जनाएको छ। कार्यालयको प्रशासनिक कार्य सम्पादनमा गुणात्मक सुधार, कागजी प्रक्रियामा कमी ल्याउने, अभिलेख व्यवस्थापन थप सुरक्षित र व्यवस्थित हुने, कार्य सम्पादनको अनुगमन तथा जवाबदेहिता अभिवृद्धि हुने तथा सेवा प्रवाहलाई थप छिटो, सरल र प्रभावकारी बनाउन सहयोग पुगेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलक मोहन ओझाले बताउनुभयो। तोक आदेश तथा टिप्पणी, निर्णय, चिट्ठी पत्रको दर्ता तथा चलानी, हाजिरी विदा र काज स्वीकृति, अभिलेख व्यवस्थापन लगायतका कार्यहरू डिजिटल प्रविधिबाट काम सुरु गरिएको उहाँले बताउनुभयो। पोखराको पृथ्वी चोकमा निर्माण गरिएको बहुद्देशीय पोखरा घर सञ्चालनमा आएको छ। पोखरा घर भवनमा कोसेली घर, एकीकृत सूचना केन्द्र, पोखरा सार्वजनिक पुस्तकालय, पोखरा प्रज्ञा प्रतिष्ठान, आर्ट ग्यालरी, टिकट काउन्टर, स्नान गृह, सार्वजनिक शौचालय, भूमिगत पार्किङ तथा घण्टा घर, सूचना केन्द्र लगायतका संरचना निर्माण गरिएको छ। पोखरा महानगरपालिकाले पोखराको साहित्य, कला, सङ्गीत, संस्कृति तथा पर्यटन गतिविधिलाई एउटै स्थानबाट संरक्षण, विकास र प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरेको पोखरा घरको आज महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गर्नुभएको छ। यसका साथै प्रदेश समाचार सक्यो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। आदरणीय श्रोता, अहिले यहाँले केही बेर पछि नै सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटिका। 46 बजे कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम प्रस्तुत गर्नेछौँ। अनि साँझ 7 बजे समाचार सुन्नुहुनेछ। साँझ 7 बजेको समाचारपछि 7:25 बजे समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार प्रस्तुत गर्नेछौँ। त्यसपछि 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। अङ्ग्रेजीमा समाचारपछि 8:10 आदर्श जीवन कार्यक्रम सुन्नुहुनेछ। आदर्श जीवन कार्यक्रम सुनिसकेपछि 8:25 नागरिक शिक्षा कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। अनि राति 9 बजे समाचार सुन्न सक्नुहुनेछ। 9 बजेको समाचारपछि हाम्रो स्वास्थ्य कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि राति 10:10 पछिको प्रस्तुतिमा विभिन्न लोकगीतहरूलाई समेटिएको कार्यक्रम रोधी सुन्न सक्नुहुनेछ। अनि राति 11 बजे समाचार सुन्न सक्नुहुनेछ। राति 11 बजेको समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू सम्पन्न हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने यहाँले निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतबाट मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होस् यार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
3: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
2: हल्लाको पछिन्ना लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
3: रेडियो नेपालद्वारा जनहितका लागि।
0: जनहितकारी सन्देशपछि अब हामी कार्यक्रमहरू प्रसारण गर्दैछौँ। पहिले सुन्न सक्नुहुनेछ बालबाटिका कार्यक्रम, त्यसपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्कार मेरा प्यारा प्यारा भाइ बहिनीहरू, सधैँको शुक्रबार जस्तै आजको शुक्रबार पनि कार्यक्रम बाल वाटिका लिएर प्रविधि संयोजन तर्फका दाजु पुष्परत्न वज्राचार्य, कार्यक्रम संयोजन दिदी चन्दा विष्ट सँगै म कार्यक्रम सञ्चालिका दिदी विष्णुदेवी पौडेल पनि उपस्थित भइसकेका छौ।
1: आजको कार्यक्रममा म रमाइला कुरा गर्नेछु, तोते बोलीमा मिठा मिठा कुराहरू सुन्नेछु र तपाईँहरूलाई पनि सुनाउनेछु।
0: भाइ बहिनी, आजको कार्यक्रममा हामी डाफे इङ्ग्लिस स्कुलमा कक्षा दुईमा पढ्दै गर्नुभएका कीर्तिक उपाध्यायसँग कुराकानी गर्नेछौ। तर कीर्तिकसँग गरिएको कुराकानी पनि एउटा बाल गीत पछि मात्रै सुनाउनेछु,
1: जसमा सुर रहेको छ
0: श्रेयांस तिमिल सेना, युनिस श्रेष्ठ र साथीहरूको, रचना रहेको छ रामबाबु सुवेदीको, सङ्गीत रहेको छ सुबिन सेन्चुरीको।

0: नमस्कार
1: नमस्कार
0: स्वागत छ तपाईँलाई कार्यक्रम बाल वाटिकामा।
1: धन्यवाद। म दुई कक्षामा पढ्छु।
0: तपाईँको स्कुलको नाम चाहिँ के हो नि?
1: मेरो स्कुलको नाम डाबी इङ्ग्लिस स्कुल हो।
0: यो स्कुल चाहिँ कहाँ छ?
1: त्यो स्कुल चाहिँ आफ्नो नर्टल कि कुन ठाउँमा हाफ पुल्चोक कि त्यहाँनिर ठ्याक्कै छ।
0: हो र, भनेपछि पुल्चोकतिर छ कि क्या हो?
1: खै मलाई थाहा भएन।
0: हो र, अनि आफूले पढ्ने स्कुल पनि कहाँ छ भनेर थाहै छैन कृतिकलाई?
1: होइन, मम्मीले मलाई अचेल भन्नुभएन नि त।
0: ए, कस्तो मम्मी है, बाबुलाई स्कुल कहाँ छ भनेर आजकल भन्नु भएको छैन? अस्ति नै भन्नुभएको थियो, भन्दै भन्नुभएको छैन। तपाईँ चाहिँ अब स्कुल गएपछि है तपाईँको स्कुलको सर म्यामलाई यो स्कुल चाहिँ कहाँ छ भनेर सोध्नु ल। स्कुलको नाम चाहिँ थाहा छ मलाई, स्कुल कहाँ छ भनेर चाहिँ मलाई भनिदिनुहोस् भन्नु ल। कृतिकलाई चाहिँ सबैभन्दा मिठो खानेकुरा चाहिँ के लाग्छ नि?
1: ओरेन्ज मात्र लाग्छ।
0: अनि माम मिठो लाग्दैन?
1: माम त मिठो लाग्छ मलाई।
0: ओरेन्ज त सधैँ पाउँदैन नि त, अनि ओरेन्ज नपाएको बेलामा चाहिँ
1: कहिले कहिले स्याउ नि खान्छु, अनि स्याउ, अनि कहिले कहिले जुनार, कहिले केला त्यस्तो, अनि कहिले भात, त्यसरी त्यस्तो गर्दै गर्दै खान्छु म।
0: भनेपछि कृतिकलाई चाहिँ फलफुल धेरै मन पर्छ है? अनि तपाईँले चाउ चाउ अनि त्यसै चाउमिन मोमोहरू खानुहुन्छ कि खानुहुन्न? खानुहुन्न। मन परेर पनि नखानु भएको कि त्यसले चाहिँ स्वास्थ्यलाई असर पार्छ भनेर नखानु भएको?
1: दाँतकिराले खान्छ अनि छिटो झर्छ अनि आउँदैन भनेर।
0: ओहो, कृतिकले बाहिरको चिज केही खानु हुँदो रहेनछ अनि त्यही भएर भर्खर भर्खर सबै दाँतहरू आइरहेछ है? यहीँ गरेर देखाउनु त एकचोटि। हो, दुइटा दाँत चाहिँ भर्खर आएको रहेछ है?
1: होइन, यो एक दुई तिन चार एउटा आइसक्यो।
0: एउटा आइसक्यो। कृतिक चाहिँ कति वर्षको हुनुभयो?
1: म सात वर्षको।
0: सात वर्षको हो। अनि तपाईँको घरमा चाहिँ तपाईँको भाइ बहिनी हुनुहुन्छ कि हुनुहुन्न?
1: दिदी मात्र हुनुहुन्छ।
0: तपाईँको दिदी हुनुहुन्छ एउटा। कति कक्षामा पढ्नुहुन्छ?
1: दिदी एघारमा।
0: ओहो, अनि दिदी चाहिँ एघार कक्षामा पढ्ने, अनि दिदी चाहिँ कुन स्कुल पढ्नुहुन्छ?
1: दिदी सेन्ट मेरिज।
0: अनि तपाईँ जानुहुन्छ दिदीसँग कहिले कहिले दिदीको स्कुलमा?
1: कहिले एक्जामको के एक्जामको के लिन मात्र जान्छु।
0: अनि कृतिकको बाबाले चाहिँ के काम गर्नुहुन्छ?
1: गाडी चलाउनुहुन्छ।
0: अनि मम्मीले चाहिँ के?
1: मम्मीले मम्मीको एउटा पसल छ, त्यही चलाएर बस्नुहुन्छ।
0: पसलमा के के छ नि मम्मीको पसल?
1: पसलमा डस्ना, सिराको खोल जस्तो लाग्यो, सिरानीको खोल अझै छन् मलाई थाहा भएन अझै त्यति धेरै। अब म हेरेर आउँछु नि त, अनि फेरि बिर्स अब त्यहाँबाट यता आउनु त बिर्सिहाल्छु, हिँड्दै आएको हो नि त।
0: भनेपछि पसलमा हेर्न त हेर्नु भएको थियो है, तर के छ भनेर अहिले हिँडेर आउनुभयो अनि बिर्सिहाल्नु भयो है पसलमा के छ भनेर। कुराकानी सकिएपछि घरमा गएर फेरि एकचोटि हेर्नु ल, अनि भोलि पर्सि आउँदाखेरि चाहिँ भन्नु ल। कृतिकको घरमा चाहिँ बाबा मम्मी र दिदी मात्रै हुनुहुन्छ कि अरू को बस्नुहुन्छ?
1: चारजना हुनुहुन्छ, अनि अङ्कल चाहिँ ओखलढुङ्गा बस्नुहुन्छ, हाम्रो घर चाहिँ सुर्खेत हो, अनि हाम्रो फ्यामिली जस्तो हो क्या, आफ्नै अङ्कल होइन, पर्छ मात्र, त्यही भएर अङ्कल नि हुन्छ। राधिका दिदी अङ्कलको छोरी, अनि हाम्रो पर्दैन, उहाँको नि ओखलढुङ्गा नि गाउँ हो, अनि हाम्रो दिदी मात्र पर्ने, आफ्नै दिदी त होइन। अनि हाम्रो घरमा चारजना मात्र, म, दिदी, अनि बाबा, अनि मामु, अनि आमाहरू नि आउनु भएको।
0: गाउँबाट आमाहरू आउनु भएको छ? अनि सुर्खेतबाट आमाहरू आउँदाखेरि चाहिँ के कोसेली लिएर आउनु भयो नि कृतिकको लागि?
1: खै के मलाई ल्याउनु त भएको थिएन, के पिठो जस्तो के ल्याउनु भयो, अनि त्यो खानेकुराहरू ल्याइदिनु भयो बाहिरको, अनि मैले नखाएर दिदी ल्याइदिए।
0: कस्तो ज्ञानी के कृतिक त है, दाँतको कस्तो केयर गर्नु हुँदो रहेछ के कृतिकले त। अनि आमाले चाहिँ अरू बिस्कुट चाउचाउ पनि ल्याइदिनु भएको थियो?
1: बिस्कुट ल्याइदिनु भएको थियो, त्यो अनि मैले खाँदिन, अब भातहरू मात्र खाने, प्रोटिन जस्तो खाने मात्र हो, बिस्कुट चाहिँ अचेल खाँदिन म।
0: हो, कस्तो ज्ञानी के हाम्रो कृतिक त, कस्तो बाहिरको चिज केही नखाने है। कृतिकलाई गीत पनि गाउन आउँछ भन्नुभएको थियो कृतिकको बाबाले लिएर आउनु भएको नि है। अनि मेरो छोराले त ऱ्याप पनि गीत गाउँछ भन्दै हुनुहुन्थ्यो, ऱ्याप गीत गाउनुहुन्छ अरे तपाईँले, के गीत गाउनुहुन्छ नि?
1: रुकुमै कोटा।
0: ल गाइदिनुहोस् न त।
1: रुकुमै कोटा, रुकुमै कोटा, रुकुमै कोटा, रुकुमै कोटा, आखनी यतै छ मन पर्यो नि ओठ, आखनी यतै छ मन पर्यो नि ओठ, मन छ त आखा त यतै छ, तिम्रो पनि आँखा त यतै छ रुकुमै कोटा, रुकुमै कोटा, रुकुमै कोटा, रुकुमै कोटा, रुकुमै कोटा।
0: कृतिक चाहिँ घुम्न कहाँ कहाँ जानु भएको छ?
1: दाउलाखेल र जू पार्क जुन गएको छु चिडियाखाना, र यहाँबाट उता आफ्नो गाउँ नै गएको छु। बसमा ट्राभल गरेर होइन, प्लेनमा मात्र गरेर अब सब पैसा आमा आउन जान गरिहाल्यो। मम्मी बिरामी हुनुहुन्छ, हस्पिटलमा अपरेसन गरे, यहाँनिर यत्रो घाउ पारेको थियो, अनि त्यो सेतो सेतो घाउ पानीमा हालेको, अनि त्यहाँ जान त सक्यो। अनि बाबाले काका बसमा चाहिँ गएको होइन, अझै बसमा जाने भन्नुभयो।
0: सुर्खेतसम्म बसमा जान त टाढै पर्छ होला है?
1: पर्छ, नेपालगञ्ज जान धेरै टाढो पर्छ होला,
0: गाह्रो हुन्छ होला है कृतिकलाई। कहिले कृतिक गाडीमै हिँड्नु भएको छैन?
1: बसमा
0: हिँड्नु भएको छ,
1: पहिला उल्टी आउँथ्यो, अझै आउँदैन।
0: अनि अहिले प्लेनमा आयो कि आएन नि उल्टी?
1: प्लेनमा त आउँदैन, चक्लेट सक्लेट दिन्छन्, खाना त दिएनन्, पानी दिन्छन्। अब रातिसम्मको ट्राभल गर्नु पर्दैन नि त, अनि त्यही भएर छिट्टै पुग्छन्। अनि त्यही भएर
0: भनेपछि अब बसमा जाँदाखेरि चाहिँ फेरि खाना चाहिँ कहाँ खाने त?
1: खाना अब घरबाट आमाको घरमा के अरे कमल मामा लिन आउनुहुन्छ, ठुलो मामा, दुईवटा मामा हुनुहुन्छ नि त। अब तिनवटा मामा आफ्नै सुर्खेतमै बस्नुहुन्छ। अनि पहिला सानो हुन्थ्यो, अचेल ठुलो हुनुभयो, अनि सानो मामा नि सानो हुन्थ्यो, ठुलो हुनुभयो, ठुलो मामा चाहिँ अलिक ठुलो हुनुहुन्थ्यो, त्यसैले ठुलो हुनुभयो।
0: ए, भनेपछि ठुलो मामा अलिक ठुलो हुनुहुन्थ्यो, झन् ठुलो हुनुभयो है। तपाईँको मम्मीलाई त अपरेसन गरेको भन्नुभयो, अनि सन्चो भयो अहिले?
1: खै सन्चो हुँदैछ, मलाई थाहा भने हिजो त्यही सुतेको, अस्ति नि त्यही सुतेको मामुसँग भयो कि नै मलाई थाहा भएन। अहिले म घर मम्मी छु।
0: भनेपछि मम्मी अहिले हस्पिटलमा हुनुहुन्छ कि घरमा?
1: के अरे, हस्पिटलबाट घरमा ल्याइसक्नु
0: हो। अनि मम्मीलाई त कस्तो गाह्रो भइरहेछ, तपाईँले दुःख दिनु भएको छ कि दिनु भएको छैन?
1: छैन,
0: त्यो राम्रो क्याप लाउनु भएको
1: मेरो होइन, बाबाको।
0: ए, बाबाको हो,
1: बाबाले ल्याइदिनु भएको।
0: ए, तपाईँलाई लाउन मन लाग्यो, लगाउनु भएको आज?
1: होइन, बाबाले आफै ल्याइदिनु भएको।
0: अनि अझै एउटा गीत गाउने त?
1: हिन्दी गीत गाइदिउँ।
0: गाइदिनु हुन्छ।
1: पल पल जिना मुहाल मेरे तेरे बिन शरण से बेकार, तेरी आँखों के सेवा करनी चाहता मैं बाल रहता, तेरा इंतजार मेरे ख्वाबों में आने करके सोला सिंगार, मैं भी होश में आता नहीं, सुगोरे दिल क्यों पता नहीं, तो कुछ जो मार गया माना, तो दुनिया जाने मेरा दर तुझे अब इश्क़ माना नहीं, तो कुछ जो मार गया जुल्फ के पीछे पीछे माना, मेरी जान कहे दे गंग पीछे पीछे छुपाना, मेरी जान कहे ये दुनिया मुझसे क्या कहती है, क्या कहती फाफती है, क्या कहती थोड़ी सी थोड़ी सी, जीना मुहाल मेरे तेरे बिना ऐसा रनस बेकार, तेरी आँखों के सेवा करनी जाता मैं बाल रहता, तेरे इंतजार मेरे ख्वाबों में आनगर सोला सिंगार। यति मात्र हुन्छ।
0: हिन्दी गीत चाहिँ तपाईँले कहाँबाट सिक्नु भएको?
1: हिन्दी गीत चाहिँ म अलिक थोरै टिभी हेर्छु।
0: अनि मोबाइल चाहिँ कतिको चलाउनुहुन्छ कृतिको तपाईँले?
1: मैले त चलाउँदै चलाउँदिन।
0: हो र, बाबा मम्मीले मोबाइल नदिएर नचलाउनु भएको कि चलाउँदै?
1: मैले मेरो आफ्नै मोबाइल छ, त्यही पनि मैले आज मम्मीले दिएको, मैले अल्छी ल्याएँ, चलाएको छैन, बाबालाई दिन्छु। अनि यसरी जोडेर चार्ज भइहाल्छ नि त बाबाको र मेरो, यसरी मोबाइल, त्यही भएर त्यो काम लाग्छ।
0: स्कुलबाट चाहिँ तपाईँहरूलाई कहाँ कहाँ घुमाउनु लैजानु भएको छ?
1: जू, वाटर पार्क।
0: जूमा चाहिँ के के रहेछ?
1: जूमा टाइगर थिएन, मङ्की, पिक, क्रोकोडाइल, त्यति मात्रै मलाई थाहा भएको।
0: जू भित्र छिर्दाखेरि के पैसा लाग्दो रहेछ कि लाग्दो रहेनछ?
1: लाग्छ।
0: कति रुपियाँ लाग्ने रहेछ?
1: खै त्यो त मलाई थाहा भएन, हामी लाइनमा आइरहेको थियौँ, म्यामहरूले अगाडि गएर पैसा तिरिहाल्नु भयो।
0: घरबाट कति पैसा लगेर दिनु भएको थियो नि म्यामहरूलाई?
1: घरबाट पैसा दिने होइन, उनीहरू आफै दिने हो, हामी चाहिँ 500 घरबाट लिएर जाने हो, अनि म्यामले दिने हो, अनि हामीले वाटर पार्क लिएर जान्छन्, अनि त्यत्रो पैसा खर्च गर्छ।
0: कृतिकको घरमा चाहिँ दिदी हुनुहुँदो रहेछ, दिदीले चाहिँ तपाईँलाई कतिको पढ्न सिकाउनुहुन्छ?
1: धेरै सिकाउनुहुन्छ, 100% इङ्ग्लिस, नेपाली, साइन्स, म्याथ, फेरो नेपाली, चुप लागेर पढ अनि खेल भन्नुहुन्छ, म चाहिँ लगाउँछु।
0: हो, अनि बाबाले मम्मीले चाहिँ के भन्नुहुन्छ नि कृतिकले नपढेको बेलामा?
1: के अरे, बाबा मम्मीसँग डराउनुहुन्छ।
0: हो र, किन मम्मीले गाली गर्नुहुन्छ बाबालाई?
1: खै मम्मीले मलाई कुट्नुहुन्छ, त्यतिकै डर हुन्छ।
0: हो र, तर कुट्न त कुट्नुहुन्न होला नि त? त्यत्तिकै भन्नुभएको होला है,
1: मम्मीले त्यत्तिकै भन्नुभयो के भन्नुभयो।
0: अनि तपाईँ चाहिँ कति डराउनुहुन्छ मम्मीसँग?
1: धेरै
0: हो। तिमी धेरै चकचक नगर है, अहिले म कुटिहाल्छु नि भन्नुहुन्छ
1: हो?
0: अनि कुट्नु चाहिँ कुट्नुहुन्न त, कुट्न चाहिँ कुट्नुहुन्न, भन्नु मात्रै हुन्छ हो। तपाईँलाई डर देखाएको होला है, अनि तपाईँलाई डर लाग्छ है
1: कहिले कुट्नुहुन्छ भने?
0: कृतिकलाई चाहिँ सबैभन्दा घुम्न जान कहाँ मन लागिरहेको छ?
1: यही रेडियो नेपालमा आउन मन लागिरहेको।
0: अनि तपाईँलाई रेडियो नेपाल कस्तो लाग्यो?
1: राम्रो लाग्छ मलाई, जहिले लिएर आउनुहुन्छ, कहिले कहिले छुच्छु, राति आउँछु, बाबाले घर लिएर आउनुहुन्छ,
0: अनि रमाइलो लाग्छ है। अनि रेडियो नेपालभित्र के देख्नु भयो भन्नु न?
1: रेडियो नेपाल 8 कि 10 कि 11 जस्तो गाडी छन्, अनि अझै थप्या जस्तो लाग्यो मलाई। त्यो पहिला त्यो ब्लु कलरको सानो गाडी चाहिँ त्यस्तो थिएन, अनि त्यही भएर म कन्फ्युज जस्तो लाग्यो।
0: बाहिर चाहिँ कस्तो लाग्यो त? फुलहरू पनि छ नि
1: राम्रो, बरु त्यो टिप्नु हुँदैन। मैले भनेको बाबा यो फुल टिप्नुहुन्न है भनेको, अँ भन्नु मलाई त्यस्तो टिप्नुहुन्छ भन्नुभएको जस्तो लाग्यो मलाई, त्यसले टिप्नु हुँदैन। अनि मैले भनेको रियल भएर टिप्नु हुँदैन भन्नुभयो।
0: ए, अनि कृतिकलाई चाहिँ अरू के राम्रो लाग्यो रेडियो नेपालभित्र?
1: अरू सब कुछ राम्रो छ, सबभन्दा राम्रो चाहिँ बोल्ने कार्यक्रम जस्तो भयो, अब त्यो कहिले थिएन होइन, अनि अहिले चाहिँ बन्यो, त्यही भएर राम्रो लाग्यो मलाई।
0: ए, भनेपछि आज बोल्न पाउनु भयो अनि झन् राम्रो लाग्यो है।
1: पहिला म बोल्न पाउँदिन्थेँ अनि तपाईँले ल्याइदिनु अनि बोल्छ
0: है, कस्तो रमाइलो भयो है। मलाई नि कृतिकसँग बोल्न पाउँदा कस्तो रमाइलो लागिरहेछ। कृतिकलाई कस्तो लागिरहेछ आज?
1: तपाईँको नाम के हो भन्नु? तपाईँलाई
0: मेरो नाम विष्णु देवी पौडेल हो।
1: राम्रो लिएर मलाई
0: राम्रो लागेछ हो। मलाई पनि कृतिकसँग कुरा गर्दाखेरि त कस्तो राम्रो लागिरहेको थियो। अब हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसक्यौँ, आजलाई हामी यो कार्यक्रमबाट छुट्टिन्छौँ ल। तपाईँ हामीसँग कुराकानी गरिदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद।
1: तपाईँलाई पनि धन्यवाद मसँग कुरा गरिदिनु भयो।
0: भाइ बहिनी, आजको कार्यक्रममा हामीले कक्षा 2 डाफे इङ्ग्लिस स्कुलमा पढ्दै गर्नुभएका कृतिक उपाध्यायसँग कुराकानी गर्यौँ। तपाईँहरूलाई पनि मसँग यस्तै मिठा मिठा कुराकानी गर्न मन लागेको छ भने www.batikbalpatika.radionepal@gmail.com पनि आफ्नो सम्पर्क नम्बर र मिठा मिठा रचनाहरू पनि पठाउन सक्नुहुनेछ। हस्त भाइ बहिनी, आजको कार्यक्रमबाट प्रविधि संयोजन तर्फका दाजु पुष्परत्न वज्राचार्य, कार्यक्रम संयोजन दिदी चन्दा विष्ट सँगै म कार्यक्रम सञ्चालिका दिदी विष्णु देवी पौडेल पनि बिदा हुन्छु।

0: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा। तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा।
1: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौं।
2: ए नानी बाबु, केटाकेटी हो, बस्दै गर है घरमा। म त यहाँ बाख्रालाई धेरै जुम्रा उपियाँहरू परेछन्। आज त भेटनेरी अस्पताल गएर भेटनेरीको डाक्टरसँग सोधेर आउँछु। ल, म त लागे बाटो, तिमीहरू राम्रोसँग यहाँ घर व्यवहार हेर्दै गर। ला, कति छिटो यो जुकाले भ्याएछ न। यो बर्खाको समयमा त बाहिरतिर निस्किनै हुँदैन भने। ल हेर, जुकाले त मजाले पो टोकेछ यहाँनेरि त। ओहो, यसलाई कसरी लखेट्ने अब, ला टोकिहाल्छ।
3: ओहो आमा, नमस्ते। आमा नमस्ते।
2: नमस्कार,
3: कहाँ हिँड्नु भएको छ यस्तो हतार हतारमा?
2: ओहो बाबु, कहाँ हिँड्नु नि, यही भेटनेरी अस्पताल आएको नि।
3: यो उमेरमा हेर्नु त कस्तो जाँगर। ल यता बस्नु सामान।
2: हुन्छ हुन्छ बाबु, यहाँ हेर्नु न, मेरो खुट्टामा यहाँ जुकाले टोकेर रगतै रगत निकाल्यो।
3: यो बर्खाको बेला अलिअलि जुका लाग्छ आमा, के गर्ने, अलि ख्याल गर्नु पर्ने।
2: त्यही त, पानी आएको आइछ, जति पानी आयो यो जुका त्यति धेरै लाग्दो रहेछ बाबु। अनि हेर्नु न, मलाई त खुट्टामा टोकेर यस्तो बिजोग बनाए, रगतै रगत निकाल्दैछ। अनि बाबु हेर्नु न, यो जुकाले त हामीलाई मात्रै होइन कि, हाम्रो घरमा पालेका बाख्रा साख्रा गाई बस्तु सबैलाई टोकेर होइरान पारेको छ यो बर्खामा त।
3: अब तपाईँ यो भेटनेरीमा त्यही भनेर आउनु भयो होला। ल ल ल, मैले चाहिँ तपाईँलाई बताउँछु, सामान्यत यो बर्खाको समयमा यो समस्या आउँछ आमा।
2: हजुर।
3: अब यो समस्यालाई समाधान गर्नको लागि सामान्यतया ठुलो ठुलो झाडी बुट्यानहरू भएको जङ्गलमा पशुहरू चराउन नलैजाने, जहाँ अलि घाम बढी लागेको ठाउँ हुन्छ त्यो ठाउँमा पशु चराउने, र बाँधेर पशु चराउने गर्दाखेरि यो जुकाबाट अलि चाहिँ बचाउन सकिन्छ आमा। अब सबै जुकाहरू जङ्गलका जुका मार्ने भन्ने त सम्भव हुँदैन। सामान्यतया हामीले अलि घाम लाग्ने ठाउँतिर पशु लैजाने, जङ्गलमा सकेसम्म नलैजाने गर्यो भने पशुलाई बचाउन सकिन्छ।
2: ए, त्यसरी बचाउन सकिन्छ बाबु।
3: हजुर।
2: ल ल, त्यसो भए त यो चरण क्षेत्र यता पनि छ, यता पनि छ। अब यता घाम लागेको बेला चाहिँ अर्कोतिर लानु पर्ला, त्यसो गर्नु।
3: अनि अर्को कुरा छुटेछ आमा, यो एउटा नाकमा छिर्ने जुका पनि हुन्छ के एउटा?
2: हो, म त भन्नै बिर्सेछु बाबु, भन्नै बिर्सेछु। त्यो पनि भन्छु भन्दै थिएँ, बुढी मान्छे के गर्नु, अब बिर्सिन थाल्यो, अब के गर्नु, यो उमेरले नि त्यस्तै बनाउने रहेछ। हाम्रो त गाई बस्तुलाई पानी खुवाउन लग्यो भने पनि बाबु, त्यो नाकबाट यत्रो जुकाहरू पस्छ, त्यसले नै असर गर्छ होला नि बाबु।
3: हो, असर गर्छ आमा। यो सबै पानीमा हुन्न, कुनै कुनै ठाउँमा यो जुका पाइने खास खास ठाउँ हुन्छ। त्यो ठाउँ यदि हजुरहरूलाई यो क्षेत्रमा पशुहरू चराउने ठाउँमा बढी जुका लाग्छ, नाकमा जुका पस्छ जस्तो लाग्यो भने हजुरहरूले सकेसम्म त्यो क्षेत्रमा पानी खुवाउन नलैजाने, पशुलाई तिर्खा लाग्नुभन्दा पहिले अथवा त्यो क्षेत्रमा लैजानुभन्दा पहिले पानी खुवाएर लैजाने, र यदि हामीले त्यो गर्न सकिएन भने पनि सकेसम्म त्यहाँ पानी खान नदिने गऱ्यौँ भने बचाउन सकिन्छ आमा। यो पानी पिउने बेलामा आउने हो, र सामान्यतः यो हिउँद बर्खा जति बेला पनि पानीमा रहने हुनाले यो अघि भनेको जुका चाहिँ बर्खामा मात्र बढी लाग्छ भने, यो नाकमा छिर्ने जुका बर्खामा भन्दा हिउँदको समयमा जताततै चिसोपना कम हुने हुनाले ठ्याक्क पानीमा केन्द्रित भएर आएको हुन्छ र बढी असर गर्छ।
2: त्यस्तो हो बाबु, मैले अलिक त्यति धेरै याद गरेर हिँड्छु, तर जुका चाहिँ कहिले काहीँ पानी खाँदाखेरि निस्किरहेको चाहिँ देखाएको छु हाम्रो गाई बस्तुलाई। ए, म त कुरै कुरामा भुलियो छु, एउटा समस्या थियो र सोध्न आएको, अब कहाँबाट आफूलाई जुकाले टोकेर फेरि अर्कोतिर
3: मोडिएको।
2: साँच्चै बाबु, यो हाम्रो बाख्रालाई त हेर्नु, यो जुम्रा परेर सबै टोकेर बाख्रा त जिङरिङ परिरहेछन् अहिले। जति खाना दिए पनि मोटाउँदैनन्, दुब्लाका दुब्लै छन्, रौँहरू पनि जिङरिङ परेको जस्तो छ। मैले गरेको मेहनत त खेरै गयो जस्तो छ क्या बाबु।
3: त्यस्तो हुँदैन आमा, हामीलाई नेपाल सरकारले तपाईँहरू जस्तै किसानका समस्याहरू समाधान गर्नलाई सहयोग गर्न भनेर पठाउनु भएको छ। त्यो नाले हामी तपाईँहरूको गाउँमा आएकै यस्तै यस्तै किसानका समस्या हुन् भनेर त हो नि, यसमा कुनै चिन्ता लिनु पर्दैन आमा। सामान्यतया यो बाख्राहरूलाई जुम्रा उपियाँहरू भनेको बाह्रै महिना एकैनास पर्दैन आमा। यो खास खास समय हुन्छ, जस्तै कार्तिक महिनामा अलि बढी देखिने, फाल्गुन चैतमा अलि बढी देखिने र साउन महिनामा अलि बढी देखिने गर्छ तुलनात्मक रूपमा। र यी बाख्राहरू कुनै एउटा बाख्रालाई चाहिँ जुम्रा पर्यो भनेर त्यसलाई औषधि राखिदिँदैमा समस्या समाधान हुन्न आमा। मैले ठ्याक्कै हजुरको गाउँमा यसो आज साँझतिर गएर महिला दिदी बहिनीहरूसँग बसेर सल्लाह गर्न खोजेका थिएँ। खासमा चाहिँ यो तपाईँको बाख्रालाई मात्र नभएर त्यो गाउँका अरू बाख्राहरूलाई पनि यो समस्या हुन सक्छ। अहिले मैले तपाईँलाई कुनै यो बाख्राको जुम्रा र उपिया मार्ने औषधि दिउँला, तपाईँले लगाउन फेरि जान्नुहुन्न होइन, जाने पनि पोखिन सक्छ। औषधि होइन त्यो विषादी हो
2: नि बाबु, अब यो बुढाबुढी भएस त हात पनि कामदार रहेछन् क्या।
3: अब त्यो हुनाले मैले के सल्लाह गरेको छु भने आमा, अब सबै गाउँका बाख्रा पालन गर्ने किसानहरूसित सल्लाह गर्ने, अनि त्यो हाम्रो तल त्यो गोविन्द दाईको घर मासतिर चाहिँ त्यो चोरमा हामीले पोहोरसाल बनाएको खाल्टो छ नि, ख्याल गर्नु भएको छ नि, त्यो सिमेन्ट लाएर हामीले पोहोरसाल बाख्रालाई नुहाइदिएको हो, त्यसलाई चाहिँ धेरै एक वर्ष भइसक्यो, किसानहरूले वास्ता पनि गर्नु भएको छैन। अहिले मैले पनि सोचिरहेको थिएँ हजुर आइहाल्नु भयो, हजुर त यो गाउँको एकदम अगुवा किसान, हेर्नु उमेरले हजुर सबैभन्दा सिनियर हुनुहुन्छ तर सबैभन्दा टाठो किसान, हेर्नुहोस् तपाईँले
2: यो नि बाबु, अब अरू सबै खेतीपातीमा व्यस्त हुनुहुन्छ होला, म बुढी मान्छे काम गर्न जान सक्दिनँ, अब यसो घरमा गाई बस्तु त हेरेर बस्छु अनि यसो फुर्सदको बेला गइहालौ न त भनेर, अरू पनि समस्या त होला गाउँमा।
3: अब यसलाई यसो गरौँ, म चाहिँ आज साँझ अथवा भोलि एकपटक हजुरहरूलाई जानकारी गराएर आउँछु उपयुक्त समयमा, गाउँका छरछिमेक सबै भेला भएर सल्लाह गरौँ। अब आज चाहिँ यस्तो पानी आइरहेछ, भोलिको मौसम कस्तो हुन्छ थाहा छैन, घाम लाग्ने जस्तो मौसम भयो भने हामीले पहिले घाम नलागेको बेलामा पनि त्यो पोखरी बनाएको ठाउँ सरसफाइ गरौँ, अनि पानीको स्रोतहरूको व्यवस्थापन गरौँ, र सबैजना किसानहरूले सल्लाह गरेर त्यहीँ गएर पोहोर साल बाख्रा चोपे जस्तो चोपौँ। त्यो खास गरेर बाख्रालाई नुहाइदिएको हुँदैन, बाख्राका सबै गाउँले सबै बाख्राहरूलाई त्यहाँ चोप्न बित्तिकै त उपियाँ जुम्रा त सबै मर्छन्। मरेपछि बाँकी रहेको जुन त्यो पानी हो त्यसले फेरि खोरमा गएर पनि छिर्दिने, त्यहाँबाट जङ्गल पठाउने बाख्रा। आज अहिले हामीले चाहिँ त्यो गऱ्यौँ भने फेरि जङ्गलमा बाख्रा लैजान नि मिल्दैन। हामीले अलि हावा पानी छक्क घाम लाग्ने बेला पारेर त्यसलाई चाहिँ सबैका बाख्राहरू त्यहाँ लगेर यो समस्या समाधान गरौँला। आमा म एकदम चिन्तित थिएँ, मैले हजुरलाई अब त्यो गाउँमा यसो हेरौँ, हजुर टाठी हुनुहुन्छ, हजुरलाई यति भनेपछि सारा गाउँमा भनिहाल्नुहुन्छ भनेर सोच्दै थिएँ, ठ्याक्कै हजुर पनि आउनुभयो।
2: होइन यस्तो गरौँ न त बाबु, त्यसो भए म आजै गएर सबै गाउँलेहरूलाई खबर गर्छु, अनि भोलिको मौसम राम्रो भयो भने हजुरले मलाई फोन गर्नु, हामी आउँदैछौँ भनेर, अनि हामी त्यहाँ सरसफाई गर्ने कामहरू, त्यस्तो काम त हामी गाउँले सजिलैसँग गरिहाल्छौँ नि।
3: हुन्छ आमा, म त त्यो कुरामा त ढुक्क छु, हजुरहरूले गर्नुहुन्छ।
2: अनि बाबु त्यसरी सफा गर्दाखेरि चाहिँ बाख्राहरूलाई केही असर गर्दैन त्यो विषादीले?
3: हो, तपाईँले कति राम्रो कुरा गर्नुभयो, मैले यही बाख्रालाई विषादीले असर गर्छ, तर असर कस्तो बेलामा भने हामीले सावधानी पूर्वक त्यो विषादी लगाउन जानेनौ गरेनौ भने असर गर्छ। त्यही भएर मैले हजुरलाई अहिले विषादी दिन नखोजेको, हामीसँग यहाँ सरकारले नै दिएको निशुल्क औषधि त छ, त्यो तपाईँले लगाउन जान्नुहुन्न भनेर म आफै जान्छु त्यहाँ, र हामी सबै किसानहरू मिलेर लगाउँदाखेरि विषादीबाट सावधानी पूर्वक हामीले त्यो विषादी लगाउँछौँ, र सबै किसान दाजुभाइहरूलाई पनि भन्छौँ, कुनै कारणवश त्यहाँ दुर्घटनावश कुनै बाख्राले विषादी खानै अवस्था आयो भने पनि हामीले औषधि पनि लिएर गएका हुन्छौँ आमा। त्यही भएर चाहिँ मैले हजुरहरू सबैको लागि सजिलो होस्, एकै ठाउँमा सेवा होस् भनेर त्यो योजना बनाएको आमा।
2: त्यसो भए त धेरै राम्रो भयो नि, म आजै गएर गाउँलेहरू सबैलाई भेला पारेर अनि यो कुरा चाहिँ उहाँहरूलाई भन्छु।
3: अनि तल त्यो बाटुलीका बाख्रा अहिले कति छन् नि आमा?
2: पहिले त धेरै थिए बाबु, लगभग 80-90 नै थियो होला नि, अनि यो बिचमा चाहिँ के समस्या आयो, अरे रोगहरू आयो के भनेर भन्थिन्, अहिले चाहिँ त्यही 20 जति होला नि बाबु, धेरै चाहिँ छैन।
3: त्यही त त्यहाँ एउटा बाख्रा ब्याउन सकेन भनेर बोलाउनु भएको थियो र म गएको, अनि बाख्राहरू त सबै हेर्नु जुम्रा किर्ना उपियाले खाएर बाख्रा एकदम हाडछाला मात्र बाँकी थियो। अनि मैले बाटुलीलाई एकैछिन सम्झाए पनि, हेर्नु तपाईँलाई यस्तो जुम्लिया जुम्लिया बच्चा जन्मे, मैले गएर दुईवटा बच्चा निकाल्ने एउटा बाख्राको, अनि दुध पनि राम्ररी पुग्ने जस्तो थिएन, अनि मैले उहाँलाई सम्झाएँ हाम्रो सेवा केन्द्रमा आउनुहोस्, हामी निशुल्क रूपमा औषधि दिन्छौँ, यो बाहिरी जुम्राहरू औषधि लिएर लगाइदिनु भनेको बाटुले आउँदै आउनु भएन।
2: त्यही त यस्तो छ कि उनीको अहिले खेतीपाती गर्न भ्याइ नभ्याइ छ, अब त्यही भएर न बाँकी होली नि बिचरा। अब खेतीपाती सकिएपछि आउँछिन् होला, म पनि कुरा राखिदिन्छु नि।
3: अहिले त्यो गाउँमा लगभग कति जति बाख्रा होलान् आमा? केही त्यस्तो
2: हाम्रो गाउँमा सबै गरेर होलान् 500-600 जति होलान् सबै घरका गरेर।
3: 500-600 बाख्रा छन्
2: नि?
3: ए त्यसो भए त हामीले एकै दिन बाख्रा चुप्न पनि अलि समय लाग्ने रहेछ। ठिकै छ, हामीले बिहान र साँझको दुई पटक गरेर व्यवस्था मिलाउँला। सबैभन्दा पहिले यो वातावरण एकदम खुल्ला सफा भयो भने गरौँला। र चाहिँ हजुरले पनि सबै किसानहरूलाई म आज चाहिँ जेटिएलाई भेटेर आएँ, यस्तो यस्तो भनेका छन् भनेर यसो हजुरले पनि अरूलाई भन्नु होला।
2: त्यो त मलाई भन्नै पर्दैन बाबुले, म त सबै कुराहरू मैले जानेका कुराहरू त म सबै गाउँलेहरूलाई भन्छु। अहिले फर्किँदाखेरि नै बाटोमा भन्दै भन्दै जान्छु नि बाबु म त।
3: ल, अनि अरू केही समस्या थियो कि हजुरलाई त्यो बाख्राको त्यति मात्र हो कि?
2: मलाई त त्यो बाख्रालाई नै जुम्राहरू परेर बाख्राहरू पुरै हेर्नै नहुने भइसक्यो। दुब्लाका दुब्लै छन्, कति मेहनत गर्छु, खाना दिन्छु, घाँस दिन्छु, खोले दिन्छु, दाना दिन्छु, सबै दिँदाखेरि पनि राम्रै हुँदैनन्, बलिया मोटा नै हुँदैनन्। त्यही भएर म त जे पर्ला पर्ला आज त जान्छु भेटनेरी अस्पताल भनेर अनि बाबुहरूसँग सल्लाह लिएर के गर्नुपर्ने हो त्यही अनुसार गर्नु पर्यो भनेर आएको नि बाबु, हजुरहरूसँग सरसल्लाह लिन। के गर्नु, हामी किसानहरू आउने ठाउँमै यही रहेछ बाबु।
3: हो आमा, होइन, हजुरहरू आइरहनु भयो भने हाम्रो पनि काम पाउँछौँ आमा। साँच्चै त्यो अस्ति 2 महिना जति भयो कि क्या, एउटा त्यो भैँसीले राँगो खोजेन बाबु भन्दै आउनु भएको थियो, मैले औषधि दिएको थिएँ, के औषधिले काम गरे त आमा राँगो खोज्यो?
2: त्यो त अहिले त ब्याउने भएको छ नि बाबु।
3: ए कति राम्रो, ल हेर्नुहोस् त,
2: अब त्यो ब्याएपछि म हजुरलाई बिगौती खाना बोलाउँछु है बाबुले।
3: ल ल हुन्छ,
2: बाबुको गुण त म कहाँ बिर्सिन सक्छु।
3: ल ल, हजुरले त्यति बेला चाहिँ अब यो भैँसी काम लाग्दैन क्या बाबु, काट्न दिनुपर्छ क्या मासु लागि भन्दै हुनुहुन्थ्यो। ल हेर्नुहोस्, मैले अहिले सम्झाएर त्यति औषधि दिँदाखेरि भैँसी ब्याउने भएछ, कति राम्रो।
2: मलाई त कस्तो तनाव भएको थियो बाबु, अब यत्रो दुःख गरेर पालेको भैँसी अब फेरि ब्याएन भने हामी किसानीलाई त सानो कुराहरूले पनि असर गर्छ नि बाबु। हजुरले त्यति औषधि दिनु भएर अहिले त ब्याउने भएको छ, अब यही असोज कार्तिक महिनातिर ब्याउँछ होला, अनि म त्यति बेला हजुरलाई बोलाउँछु नि बिगौती खाना। हामी किसानलाई त्यति सानो कुराले पनि ठुलो सहयोग मिल्छ नि बाबु।
3: अब अहिले हजुरले चाहिँ आँखाले देख्न सक्ने किराहरू, जुम्राहरू, उपियाहरूको बारेमा कुरा गर्नुभयो। आँखाले देख्न नसकिने भित्र आन्द्रा भुँडीमा, मुटु, कलेजामा असर गर्ने जुका पनि हुन्छन् क्या आमा। अब मैले हजुरलाई पहिले पनि भनेको थिएँ, पहिले हजुर अलि हतार हतार गर्नुभएको थियो, अब ती भैँसीहरूलाई गाईहरूलाई सकेसम्म चाहिँ अलि दुब्लो पातलो भयो भने किन दुब्लायो भनेर आउनु पर्छ आमा। तपाईँको घर त्यही नजिकै छ, अलि अस्ति एकजना सुन्दरलाल बिक भन्ने 3 घन्टाको बाटो हिँडेर गोबर लिएर आउनु भएको थियो। हेर्नुहोस्, गोबर लिएर आउनु भएको थियो, देख्दाखेरि माटे रहेछ, अनि मैले उहाँलाई चाहिँ सल्लाह गरेर चाहिँ औषधि पनि दिएर पठाएँ। अब हजुरहरूले सक्नुहुन्छ भने नियमित रूपमा बाहिरी अब जुम्रा किर्नाको त हामीले छलफल गरिसक्यौँ, त्यसको अलावा चाहिँ जुकाहरू परेको पनि बेला बेलामा औषधि सकिन्छ भने वर्षको 2 चोटि औषधि खुवाउने भन्छ। अब त्यसको अलावा पनि यदि पशु जति खाए पनि ज्यान नलाग्ने, दुब्लाउँदै जाने गर्यो भने

0: जाने ठाउँै छैन।
1: साँच्चै आमा, हामीले त्यो जेठ महिनामा एकचोटि तालिम गरेका थियौँ नि, बाख्रा पालन तालिम। त्यो बाख्रा पालन तालिममा मैले त्यो मिनरलको ढिका बनाउने तरिका सिकाएको थिएँ। अहिले सबै दिदी बहिनीहरूले खुवाउनु भएको छैन, त्यो बनाएर यसो हेर्नु भएको छैन?
0: मेरोमा चाहिँ खुवाइरहेको छु बाबु।
2: हजुर,
0: अब अरू नि एक दुई घरमा चाहिँ बनाएको देखेको थिएँ। सबै घरमा चाहिँ म नि अब यो बर्खा मासमा झरी बादल पर्छ, हिँड्न सक्दिनँ, बुढाबुढी मान्छे के गर्नु, त्यता जान सकेको छैन। धेरैजनाले चाहिँ बनाएका होलान् बाबु, मलाई त्यस्तो लाग्छ।
1: ए, अब यो चाहिँ अब यो बर्खा गइसकेपछि एकपल्ट फेरि एउटा यो बाख्रा पालन सम्बन्धी फेरि एउटा तालिमको आयोजना गरेका छौँ हामीले, पछि हजुरहरूलाई जानकारी दिन्छौँ। त्यति बेला पनि यी सबै समस्याहरूको बारेमा फेरि पनि छलफल हुन्छ। अब बाख्राहरूलाई खालि जुम्रा परेकोले समस्या मात्र हामीले देखेका हुन्छौँ, त्यसभन्दा अरू थुप्रै समस्याहरू हुन, कसैका चाहिँ मेरो बोकै खोजेन भनेर भनिरहनु भएको हुन्छ होइन, कसैले चाहिँ मैले जति खाए पनि यो आँगै लाएन, ज्यानै लाएन, दुब्लो पातलो भयो भनेर पनि भनिरहनु भएको हुन्छ। यी सबै समस्याहरूको विषयमा हामी त्यो तालिममा व्यवस्थित किसिमले पछि छलफल गर्छौँ आमा। अहिले पनि दिदी बहिनीहरूलाई हजुरहरूले भन्दै गर्नु पर्यो।
0: हुन्छ हुन्छ, हाम्रो समूह छ नि त, यो पशुपालन बाख्रा पालन सम्बन्धीको समूह छ,
1: हामीले नै गठन गर्दै बाटुली हुन् कि क्या होइन, अहिले अध्यक्ष हो, बाटुली अध्यक्ष थिइन्, कोषा अध्यक्ष को भन्दै हुनुहुन्छ, आमालाई त जसरी नै राख्नु पर्छ है भनेको थिएँ मैले, अनि सबले मान्छन् नि तपाईँलाई त।
0: म पनि छु नि त्यो समूहमा, के गर्नु, सबै मरेको ठाउँमा मर्नै पर्ने बाबु। अनि समूह भयो भने धेरै कुरा पनि सजिलो भएको छ हामीलाई, यस्ता यी समस्या आउँदा के हुँदा, जस्तै यही बाख्रालाई जुम्रा परेको उपचार गर्नलाई पनि त हामी सबै गाउँलेको गर्यो भने त सबैको समस्या उस्तै हुने रहेछ, सबैको समस्याको समाधान भयो भने हामीलाई पनि राम्रो हुन्छ बाबु।
1: एकदमै,
0: तर बेला बेलामा यस्ता जानकारी तालिमहरू चाहिँ हाम्रो समूह मार्फत दिनुभयो भने पनि धेरै राम्रो हुन्छ बाबु। पहिले दिएकोले अहिले हामीलाई हेर्नु त कति सजिलो भएको छ।
1: अब हजुर त एकदम टाठो हुनुहुन्छ, आइरहनुहुन्छ, अरू दिदी बहिनीहरू किसानहरू अलिक कम आउनुहुन्छ, उहाँहरू अलिक व्यस्त भएर पनि होला। वास्तवमा हामीले यत्रो सरकारले लगानी गरेका छ ए हजुरहरूको पशुधनहरूको सुरक्षाको लागि त
0: हो
1: नि, हामी कहाँ हो कहाँ बाहिरबाट आएका छौँ हजुरहरूको सेवा गर्न, त्यो हुनाले हजुरहरू एकदम छिटो समय समयमा चाहिँ हामीसँग भेटघाट गर्ने, समस्याहरू चाहिँ सुनाउने र समाधानका उपायहरूको विषयमा छलफल गर्ने गर्नुपर्छ आमा। मलाई एकदम खुसी लाग्छ,
0: म त बुढाबुढी मान्छे, अब काम अलिक कम छ घरमा, अनि यसो केही जान्यो बुझ्यो भने पनि म त लगेर गाउँलेलाई पनि आफूले सिकेका कुराहरू सिकाउँछु नि बाबु।
1: हो, आज आउँदाखेरि जुगाले टोकेछ र बुढी मान्छेलाई हेर यस्तो रगतै निकालेर, ठिकै छ आमा, यो जुगाले टोक्दाखेरि पनि पशुलाई टोक्ने जुगा बारेमा नि हामी छलफल गर्न पाइयो,
0: जान्न पाइयो,
1: हो जान्न पाइयो, ठिकै छ।
0: ल बाबु, अब हेर्नु न, पानी परिरहेको थियो अघि, अब अलिअलि पानी रहेछ पनि बाबुसँग अब यहाँ बस्दा ओर्दा धेरै कुराहरू जान्ने पाएँ। अब पर्सि हाम्रो गाउँतिर आइहाल्नुहुन्छ त्यो बाख्रा जुम्राको उपचार गर्नलाई, अनि त्यति बेला फेरि भेटेर धेरै कुरा सिकाउला न है बाबु।
1: ए हुन्छ हुन्छ,
0: राम्रोसँग बस्नु है बाबु।
1: नमस्ते आमा, नमस्ते,
0: नमस्कार, नमस्कार। ल
3: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै, कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ, नमस्ते।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन सरकारको जोड। वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य। नेपाली काङ्ग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा लोकतन्त्रको सुदृढीकरणका लागि काङ्ग्रेस एक हुनुपर्नेमा नेताहरूको जोड। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त। रौतहटबाट बोलबम यात्राका लागि भारत गएका 3 नेपालीको झारखण्डमा भएको बस दुर्घटनामा मृत्यु। र भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पहिरो खस्दा कम्तीमा 7 जनाको मृत्यु।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन जोड दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता हेमराज अरियालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायहरूमा परिपत्र गर्दै अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन दिएको जानकारी दिनुभयो। यस व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यसका लागि वैदेशिक भ्रमण सकेर कार्यालयमा हाजिर भएको 5 दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका अन्य कर्मचारीहरूबीच सिकाइ तथा अनुभव आदान प्रदान गर्नुपर्ने व्यवस्था मिलाउन सबै निकायहरूलाई पत्राचार गरिएको छ। वैदेशिक भ्रमणलाई पूर्व स्वीकृतिको दायरामा ल्याउने र फर्किएपछि प्राप्त ज्ञानको अनिवार्य संस्थागत आदान प्रदान गराउने प्रधानमन्त्री कार्यालयको यो नयाँ कदमले वैदेशिक भ्रमणको उद्देश्य र सान्दर्भिकतालाई थप बलियो बनाउने विश्वास गरिएको छ। यसै गरी सरकारले गत भदौ 23 र 24 भएको जेन्जी आन्दोलनका क्रममा भएका घाइते तथा शहीद परिवारका सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अरियालको संयोजकत्वमा गठित जेन्जी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समितिले सरकार र आन्दोलनकारी पक्षबीच भएका सम्झौताहरूको कार्यान्वयन र समन्वयमा मुख्य भूमिका खेल्ने जनाइएको छ। रौतहटबाट बोलबम यात्राका लागि भारतको झारखण्ड स्थित देवघर गएका तीर्थयात्री सवार बस दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। दुर्घटनामा गरुडा नगरपालिका 6 पोठियाहीका 60 वर्षीय नवल जायसवाल, उनकी श्रीमती र 10 वर्षीय शिवम महतोको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। गरुडा नगरपालिका 6 पोठियाहीबाट गत आइतबार 45 जना तीर्थयात्री भारतको वैद्यनाथ धाम गएका थिए। बासुकीनाथको दर्शन सकेर देवघर हुँदै राजगीरतर्फ जाने क्रममा आज झारखण्डको कोरडरमा जिल्ला स्थित सतगावा थाना क्षेत्रमा बस र मालवाहक ट्रक एक आपसमा ठोकिएर दुर्घटना भएको जनाइएको छ। नेपाली काङ्ग्रेसका नेताहरूले लोकतन्त्र सुदृढीकरणका लागि काङ्ग्रेस एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ। काङ्ग्रेसको संस्थापन पक्ष इतरको आजदेखि काठमाडौँमा सुरु राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेताहरूले मुलुकमा सङ्कट र राष्ट्रियतामा चुनौती देखिएको अवस्थामा त्यसको समाधानका लागि पनि काङ्ग्रेस एक ढिक्का हुनुपर्ने बताउनुभयो। भेलाको प्रमुख अतिथिका रूपमा काङ्ग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा हुनुहुन्छ। कार्यक्रममा नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताउनुभयो। समारोहमा पूर्व सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले मुलुकमा जेन्जी आन्दोलनको घटना जस्तै काङ्ग्रेसमा नियमित महाधिवेशनको सट्टा विशेष महाधिवेशन भएको बताउँदै यसको निर्वाचनको परिणाम अनपेक्षित आएको उल्लेख गर्नुभयो। पार्टीका नेता एवं पूर्व मन्त्री एनपी साउदले नियमित 15 महाधिवेशन तोकिएको अवस्थामा कुनै व्यक्तिको महत्वाकांक्षाका कारण हतारमा विशेष महाधिवेशन गर्नुपर्दा पार्टी समस्यामा परेको बताउनुभयो। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख नजिर मियाले नवनियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। नेपाली कम्युनिस्ट पार्टी नेकपा प्रदेशसभा संसदीय दलका नेता भट्ट आजै मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। प्रदेशको सत्ता समीकरणमा आएको परिवर्तनसँगै मुख्यमन्त्री कमलबहादुर शाहले हिजो राजीनामा दिएपछि नेपाली कम्युनिष्ट पार्टी प्रदेशसभा संसदीय दलका नेता भट्ट पाँचौं मुख्यमन्त्री बन्नुभएको हो। यसैबीच मुख्यमन्त्री भट्टले सत्ता गठबन्धन दल नेकपा एमालेका तीन मन्त्री र एक राज्य मन्त्री समेटेर मन्त्रीमण्डल विस्तार गर्नुभएको छ, जसमा चक्रबहादुर मल्ल आर्थिक मामिला मन्त्री, सन्तोष शर्मा थापा सामाजिक विकास मन्त्री, दमनबहादुर भण्डारी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी ऐरबम आर्थिक मामिला राज्य मन्त्री रहनु भएको छ। मुख्यमन्त्री भट्टले बाँकी मन्त्रालयको जिम्मेवारी आफैसँग राख्नु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। यसैबीच बागमती प्रदेशसभाको बैठक भदौ 1 गते सोमबारका लागि आह्वान गरिएको छ। प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै भदौ 1 गते दिउँसो 1 बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो। प्रदेशसभा सचिव रामकुमार पौडेलद्वारा जारी सूचना अनुसार बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाले विश्वासको मत लिने कार्यसूची रहेको छ। नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री बानियाले विश्वासको मत लिन लाग्नु भएको हो। 110 सदस्यीय बागमती प्रदेश सभाका 6 जना सदस्य गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नुभएपछि हाल सभामा कायम 104 सदस्यको बहुमत सिद्ध गरी सरकार निर्माण गर्न वा जोगाउन 53 सांसदको समर्थन आवश्यक पर्छ। गृहमन्त्री सुधन गुरुङले कारागार ऐनलाई समय सापेक्ष बनाउने तयारी भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिको आज बसेको बैठकमा गृहमन्त्री गुरुङले कारागारमा रहेका निर्दोष जेएनजी युवाहरूलाई प्रतिशोधको भावनाबाट कुनै व्यवहार नगरिने स्पष्ट गर्नुभयो। गृहमन्त्री गुरुङले जेएनजी आन्दोलनका मुद्दा फिर्ता लिने विषयमा सरकार गम्भीर रहेको पनि उल्लेख गर्नुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले कैदी बन्दीको मानवाधिकार संरक्षण, न्यायमा पहुँच तथा मुद्दाको प्रभावकारी अनुगमन सुनिश्चित गर्न कारागार ऐनमा आवश्यक कानुनी संशोधनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। बैठकमा कैदीबन्दीको मानवाधिकार निरीक्षण उपसमितिको प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले कैदीबन्दीका लागि स्वच्छ खानेपानी, पौष्टिक आहारसँगै मनोसामाजिक परामर्श, शैक्षिक तथा स्वास्थ्य सुविधाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। यस्तै सांसदहरूले कारागार मानवाधिकार हनन गर्ने ठाउँ नभएको स्पष्ट गर्दै कारागारभित्र हुने मृत्यु, यातना तथा कुटपिट जस्ता अमानवीय घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई जवाफदेही बनाउनु पर्नेमा ध्यान आकर्षण गराउनुभयो। बाल सुधार गृहमा यातना र कुटपिटको अन्त्य गरी शिक्षा, सिप विकास, खेलकुद, सृजनात्मक गतिविधि तथा परिवारसँग नियमित सम्पर्कको व्यवस्था गर्नुपर्नेमा समेत सांसदहरूले जोड दिनुभयो। बैठकमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कारागारमा रहेका कैदीबन्दीको पुनर्स्थापना तथा सुधारका लागि प्रभावकारी मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने र न्यायिक व्यवस्थामा नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले कारागारका रोगी कैदीको उपचार तथा व्यवस्थापनका लागि हालको व्यवस्था पर्याप्त नभएको बताउँदै दीर्घ रोगी कैदीका लागि कारागारभित्रै आवश्यक मापदण्ड अनुसार उपचार तथा स्वास्थ्य निगरानीको व्यवस्था गर्नुपर्ने बताउनुभयो। बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानवाधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन प्रतिवेदन 2083 सर्वसम्मतिले पारित भएको समितिका सभापति समीक्षा बाँसकोटाले जानकारी दिनुभयो। नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल एवं प्रभावकारी बनाउने बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा विभिन्न सञ्चार माध्यमका सम्पादक तथा प्रतिनिधिसँगको छलफलमा उहाँले सरकारका सबै काम कारवाही लोकतान्त्रिक मूल्य र मान्यता अनुसार नै हुने स्पष्ट गर्नुभयो। मन्त्री पोखरेलले जनताका दैनिक आवश्यकतालाई केन्द्रमा राखेर सुशासन र पारदर्शितालाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्नुभयो। विश्वविद्यालयका पदाधिकारी नियुक्ति पारदर्शी र निष्पक्ष रूपमा गरिएको उल्लेख गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयलाई स्वायत्तता प्रदान गर्ने तथा शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षा क्षेत्रमा समय सापेक्ष नीतिगत सुधारमा मन्त्रालय केन्द्रित रहेको जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सञ्चार मन्त्रालयमा आज नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँगको छलफलमा उहाँले टेलिफोन तथा इन्टरनेट सेवा कमजोर भएको गुनासो नागरिकबाट निरन्तर आइरहेकोले सेवा विस्तार र गुणस्तर सुधारमा नियामक र सेवा प्रदायक दुवैले गम्भीर भएर परिणाममुखी काम गर्नुपर्ने बताउनुभयो। छलफलमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले नियामक निकाय र सेवा प्रदायक दुवै पक्षले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिँदै नेपाल टेलिकमप्रति नागरिकको अपेक्षा धेरै रहेकाले त्यसअनुसार सेवा सुधार गर्न निर्देशन दिनुभयो। सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाएको उल्लेख गर्दै उहाँले अब कामको परिणाम देखिनुपर्ने बताउनुभयो। सरकारले सिंहदरबारभित्र सहुलियत खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कार्यालय समयपछि घर फर्कने क्रममा दैनिक उपभोग्य सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले खाद्य बिक्री कक्ष सञ्चालनमा आएपछि सिंहदरबारमा कार्यरत कर्मचारी तथा सेवाग्राही खुसी देखिन्छन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
3: मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार स्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको छेउमा रहेको सुलभ मूल्य खाद्य बिक्री केन्द्रमा खटिएका कर्मचारीलाई दिनभरि भ्याइ नभ्याइ छ। उहाँहरू बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म नै सेवाग्राहीको जिज्ञासा मेटाउनदेखि सामान प्याक गर्न व्यस्त देखिनुहुन्छ। बिक्री कक्षबाट चामलका बोरादेखि दाल, नुन, तेल, मसला, साबुन लगायतका सामान बोकेर निरन्तर बाहिरी रहेका ग्राहकहरू अधिकांश त सिंहदरबारभित्रकै कर्मचारी छन् भने केही सेवा लिन आउनेहरू समेत रहेका छन्। सरकारले सिंहदरबारभित्र कार्यरत कर्मचारीलाई लक्षित गरेर सुरु गरेको बिक्री कक्षबाट सुरुवातकै दिन 1,00,000 बढीको सामान बिक्री भएको केन्द्रले जनाएको छ। कर्णालीको सिमीको दालदेखि कोदो फापरको पिठो लगायत भान्सामा चाहिने सबै सामग्री छुटसहित बिक्री गर्ने व्यवस्था मिलाइएको छ। केन्द्रका अनुसार बिक्री कक्षमा दैनिक उपभोगका 142 प्रकारका खाद्य सामग्री राखिएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिंहदरबार बिक्री कक्ष प्रमुख जयचन्द्र न्युपाने घरायसी प्रयोगका सामग्रीका साथै स्टेसनरी, ग्यास, चिनी लगायतका सम्पूर्ण सामग्री तत्काल थप गर्ने तयारी भइरहेको जानकारी दिनुहुन्छ।
4: अफिसियल सामग्रीहरू हाम्रो स्टेसनरी सामग्रीहरू पनि बिक्री वितरण हुने हो, ग्यास पनि आउने। हामीले अब यो मन्त्रालयसँग पनि रिक्वेस्ट गरेर यतापट्टिको यो पनि खाली छ, यसलाई पनि हामीले विस्तार गर्नलाई।
3: दैनिक उपभोगमा चाहिने सामग्री कार्यालयकै आडामा पाइने भए पछि खास गरी महिला कर्मचारीलाई विशेष राहत पुगेको संसद सचिवालयमा कार्यरत रक्षा बस्याल बताउनुहुन्छ।
5: छुट्टै किन्न भनेर टाइम निकालेर जानु परेन, अफिस आएको टाइममा एकछिन ब्रेक टाइममा आएर लिन सकियो सामान।
3: बिहान 9:30 बजे बिक्री कक्ष आइपुग्नुभएका राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अजय गुरुङ सहुलियत पसलले समय र इन्धनको बचत गर्ने विचार व्यक्त गर्नुहुन्छ।
6: यो खाद्यान्न लगायतको सामानहरू चाहिँ सबै भिजिट गर्दैछु, डिस्काउन्ट रहेछ, राम्रै रहेछ, यो एकदम राम्रो भन्छु म। समयको पनि बचत भयो, टाढा जानु परेन, इन्धनको पनि बचत।
3: नेपाली किसानका उत्पादन मात्रै रहेको यस बिक्री केन्द्रमा अर्ग्यानिक खाद्य सामग्री खोज्नेहरू बढी आउने गरेका छन्। खाद्य वस्तुको बजार भाव बढेका बेलामा सरकारले नेपाली उत्पादन आफूले काम गर्ने कार्यालय अगाडि नै सुलभ मूल्यमा उपलब्ध गराउनुले राहत मिलेको महसुस गर्नुहुन्छ डाटा सेन्टरमा कार्यरत देवराज पौडेल।
7: विशेष किचन साइडमा चाहिने सम्पूर्ण चिजहरू सस्तो, राम्रो, नेपाली पनि आउने खाले भेटिएको छ। सिंहदरबारभित्रको कर्मचारीहरूलाई चाहिँ धेरै सजिलो भयो।
3: सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, विभिन्न मन्त्रालयहरू, आयोगहरू र संघीय संसद, नेपाल टेलिभिजन र रेडियो नेपाल लगायतका निकायमा स्थायी र करार गरी झन्नै 6,000 कर्मचारी कार्यरत छन्। कम्पनीले हाल देशभर 193 स्थानबाट सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्दै आएको छ। त्यसो त यसअघि नै दुग्ध विकास संस्थानले सिंहदरबार भित्र दुग्धजन्य वस्तुको बिक्री कक्ष सञ्चालन गर्दै आएको छ। सार्वजनिक सेवा प्रभावलाई प्रभावकारी बनाउन, सुशासन कायम गर्न र चुस्त कर्मचारी संयन्त्रको अवधारणा सफल बनाउन खटिएका कर्मचारी तथा सेवाग्राहीका लागि सरकारले सुरु गरेको सुलभ मूल्य पसलले कार्यालय समय सकेर घर फर्कँदा बाँकी रहने किनमेलको झन्झट पनि अन्त्य गरिदिएको छ।
2: सर्पदम सर रेबिज विरुद्ध प्रयोग हुने खोप नियमित खरिद प्रक्रिया अन्तर्गत 25,800 भाइल प्राप्त भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचन्दले सर्पदंश विरुद्धको 8,200 भाइल र रेबिज विरुद्धको 17,600 भाइल खोप प्राप्त भई टेकु स्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको जानकारी दिनुभयो। यसैबीच गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंश विरुद्धको औषधि एन्टी स्नेक भेनम प्रदेशका सर्पदंश उपचार केन्द्रमा पठाउन सुरु गरिएको छ। मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका 27 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेका प्रतिवेदन तथा सिफारिस कार्यान्वयनमा जोड दिएको छ। समितिको आज बसेको बैठकमा राष्ट्रिय मानवाधिकारको वर्तमान अवस्था तथा आयोगका विभिन्न प्रतिवेदनको कार्यान्वयनका बारेमा भएको छलफलमा समिति सदस्यहरूले नागरिकका अधिकारसँग जोडिएका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै सिफारिस कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले सबै समस्याको समाधान आयोगबाट मात्रै सम्भव नहुने भन्दै राज्यका सम्बन्धित निकायसँग सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। जलवायु परिवर्तन सम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउन र जलवायु पारदर्शिता विषयमा समान धारणा बनाउन आयोजित 3 दिने युवा सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ। सम्मेलनमा जलवायु प्रक्रियामा युवा र बालबालिकाको सहभागिता, जलवायु वित्त, परिवर्तनशील हिमाल, जलवायु उत्थानशील शिक्षा, जलवायु सशक्तिकरण, कृषि, खाद्य सुरक्षा र पोषण, खानेपानी, सरसफाई, स्वच्छता, जल सुरक्षा तथा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण लगायत विषयमा छलफल हुने जानकारी दिइएको छ। नेपाली युवा फर क्लाइमेट एक्सन र युथ एक्सन फर सस्टेनेबल एन्ड इको नेपालको आयोजनामा र संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्बन्धी महासन्धिको आधिकारिक बालबालिका तथा युवा समूहको समर्थनमा आयोजित सम्मेलनमा 7 प्रदेशका 180 भन्दा बढी युवाको सहभागिता छ। काठमाडौँ विश्वविद्यालय केयुको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनौट तथा सिफारिस समितिको सिफारिसका आधारमा प्राध्यापक डाक्टर बराललाई नियुक्त गर्नुभएको हो। सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उहाँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। पत्रकार श्रेष्ठका तर्फबाट उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित पहिरो खस्दा कम्तीमा 7 कामदारको मृत्यु भएको छ भने 13 घाइते भएका छन्। राज्यद्वारा सञ्चालित जलविद्युत परियोजनाका लागि सुरुङ निर्माण भइरहेको स्थानमा दुर्घटना भएको हो। राज्य विपद व्यवस्थापन प्राधिकरणका अनुसार टिहरी जलविद्युत निगमको निर्माणस्थलबाट 19 कामदारलाई उद्धार गरिएको थियो। जापानमा भारी वर्षापछि गएको बाढी र पहिरोका कारण कम्तीमा 8 मृत्यु भएको छ भने हजारौँ यात्रु निरिता विमानस्थलमा अलपत्र परेका छन्। सडक तथा रेल सेवा अवरुद्ध भएपछि जनजीवन प्रभावित भएको अधिकारीहरूले बताएका छन्। हिजो साँझदेखि परेको अत्याधिक वर्षाका कारण चिवा प्रान्तका विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको थियो। इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा खाना खाएपछि बिरामी परेका कम्तीमा 269 विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार कारो रिजेन्सीका 5 विद्यालयका विद्यार्थीमा खाना विषाक्तताका लक्षण देखिएपछि उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको हो। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: विद्युत नियमन आयोगले विद्युत उत्पादक र ठूला उपभोक्ता बीच ओपन एक्सेस मार्फत विद्युतको कारोबार विस्तार गर्न सघाउने उद्देश्यले 2 निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। आयोगले साउन 28 गते ब्यालेन्सिङ एन्ड सेटलमेन्ट डिरेक्टिभ्स 2083 र ग्रिभान्सेस रिडेसल मेकानिजम फर ओपन एक्सेस कस्टमर्स डिरेक्टिभ्स 2083 सार्वजनिक गरेको हो। निर्देशिकाले ओपन एक्सेस अन्तर्गत हुने विद्युत कारोबारको हिसाब किताब, वास्तविक उत्पादन तथा खपतमा अन्तर, शुल्क भुक्तानी र विवाद समाधानको छुट्टै संयन्त्र स्थापना गर्ने प्रस्ताव गरेको छ। आयोगले सरकार भएकाहरूबाट 30 दिनभित्र राय, सुझाव तथा प्रतिक्रिया माग गरेको छ। सम्झौता र वास्तविक विद्युत प्रवाह बीच फरक परे कसरी हिसाब मिलाउने र कारोबारमा विवाद भए कसरी समाधान गर्ने भन्ने विषयलाई निर्देशिकाले समेटेको छ। मस्यौदामा सम्बन्धित संस्थाले 7 दिनभित्र आवश्यक मिटरिङ तथ्याङ्क उपलब्ध गराउनु पर्ने, नोडल एजेन्सीले त्यसपछि डेभिएसन गणना गरी बिल तयार गर्ने र सम्बन्धित पक्षले तोकिएको भित्र शुल्क तिर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसपछि संकलित रकम योग्य पक्षलाई वितरण गर्ने प्रस्ताव समेत गरिएको छ। आयोगले 30 दिन भित्रमा आएका राय सुझावहरूका आधारमा निर्देशिकालाई अन्तिम टुङ्गो लगाउने र कार्यान्वयनमा लैजाने जनाएको छ। राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेडले आर्थिक वर्ष 2082-83 को त्रैमासिक अवधिसम्म 4,55,68,00,000 खुद नाफा आर्जन गरेको छ। ब्याङ्कले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ब्याङ्कको खुद नाफा 60.68% वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ब्याङ्कको खुद मुनाफा 2,83,60,00,000 रहेको थियो। ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले कर्जा लगानी र आमदानीमा भएको उत्साहजनक वृद्धि एवं सम्भावित जोखिमका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज घटेको कारण खुद मुनाफा बढेको जानकारी दिनुभयो। आर्थिक वर्ष 2082-83 ब्याङ्कको खुद ब्याज आमदानी 11,96,61,00,000 पुगेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा 17.85% बढी हो। त्यसै गरी ब्याङ्कको कुल सञ्चालन आमदानी 13,18,55,00,000 14.19% बढेर 15,05,66,00,000 पुगेको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिनुभयो।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
10: आउँदो अगस्त 30 मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कप खेल्ने क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमका बीच शुक्रबार विदाई गरेको हो। केही दिन भारतमा प्रशिक्षण गरेर टोली मलेसिया प्रस्थान गर्नेछ। प्रतियोगिताका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरिसकेको छ। प्रतियोगितामा 10 टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेको छ। अर्को समूहमा युएई, ओमान, सिङ्गापुर, कुवेत र कतार रहेका छन्। नेपालले पहिलो खेल सेप्टेम्बर 1 साउदी अरेबियासँग खेल्नेछ। समूहको दोस्रो खेलमा सेप्टेम्बर 3 बहराइन, तेस्रो खेल सेप्टेम्बर 5 मलेसिया र चौथो खेल सेप्टेम्बर 7 हङकङसँग खेल्नेछ। समूहमा शीर्ष 2 टोली सेमिफाइनलमा पुग्नेछन्। यस प्रतियोगिताको शीर्ष 3 टोली सन् 2027 बङ्गलादेशमा हुने एकदिवसीय एसिया कपमा छनौट हुनेछ। स्कटल्यान्डले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग 2 खेलमा क्यानाडालाई 170 पराजित गरेको छ। खेलमा स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै 7 विकेट गुमाएर 348 लक्ष्य दिएको थियो।
2: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। देशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 0.9 मिलिमिटर। काठमाडौँको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 19 मिलिमिटर। पोखराको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 22.9 डिग्री सेल्सियस, वर्षा 78.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 22.7 डिग्री सेल्सियस, वर्षा 34.3 मिलिमिटर। र दिपायलको अधिकतम 27.4 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस, वर्षा 12.5 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन सरकारको जोड, वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य। नेपाली काङ्ग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा लोकतन्त्रको सुदृढीकरणका लागि काङ्ग्रेस एक हुनुपर्नेमा नेताहरूको जोड। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त। रौतहटबाट बोलबम यात्राका लागि भारत गएका 3 नेपालीको झारखण्डमा भएको बस दुर्घटनामा मृत्यु। र भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पहिरो खस्दा कम्तीमा 7 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
11: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
12: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। अब हामी प्रस्तुत गर्दैछौँ समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्ष बनाइने, सहरी नाफामा मात्र सीमित नभई दूर दराजमा 4G र इन्टरनेट सेवा पुर्याउन संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको कडा निर्देशन।
2: सरकारी सूचना प्रवाह र निर्णयलाई पारदर्शी बनाउन प्रधानमन्त्री कार्यालयद्वारा हरेक शुक्रबार साप्ताहिक मिडिया ब्रिफिङ सुरु।
1: जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ प्रकरणले संचार क्षेत्र विभाजित, पत्रकारितामा मर्यादा, व्यक्तिगत गोपनीयताको रक्षा र अन्तर्राष्ट्रिय अभ्यासमा आधारित उत्तरदायी मिडिया बारे विश्लेषणात्मक रिपोर्ट।
2: सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा कडा अङ्कुश, अब भ्रमण अघि नै प्रधानमन्त्री कार्यालयको पूर्व स्वीकृति अनिवार्य, फर्केको 5 दिनभित्र प्राप्त ज्ञान र सिप सहकर्मीहरू माझ हस्तान्तरण गर्नुपर्ने।
1: तत्कालीन सरकार र जेएनजी समूह बीचको सम्झौता सबैले पालना गर्नुपर्ने कानुन मन्त्री सविता गौतमको आग्रह, 19,000 क्षमताका जेलमा 28,000 कैदी बन्दी खाँदिँदा 3.5 अर्ब व्यवहार परेकाले कैदीलाई उत्पादनमा लगाउन कारागार ऐन संशोधन गरिने। विदेश भ्रमणबाट फर्किए लगतै पूर्व सभापति देउवाको सक्रियताले नेपाली कंग्रेसमा चुलियो नयाँ ध्रुवीकरण, धुमा राही भेलाबाट देउवालाई नै सभापति मान्ने घोषणापछि राजनीतिमा विधि र संस्था ठुलो कि व्यक्ति भन्ने प्रश्न सतहमा।
2: सन् 2030 फिफा विश्वकपमा 64 टोली पुर्याउने फिफा अध्यक्ष इन्फान्टिनोको प्रस्तावमाथि तीव्र असन्तुष्टि, युरोपेली र एसियाली महासंघद्वारा विश्वकप नै बहिष्कार गर्ने सम्मको चेतावनी। र आज शुक्रबारको कला साहित्यमा डिजिटल दुनियाँमा नेपाली भाषाको यात्रा, त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक डाक्टर हेम भण्डारीसँगको विशेष विश्लेषण।
0: कार्यक्रम सुरु गरौँ। प्रधानमन्त्री कार्यालयद्वारा हरेक शुक्रबार साप्ताहिक मिडिया ब्रिफिङ सुरु सम्बन्धी प्रसङ्गबाट। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले साताभरिका मुख्य प्रशासनिक तथा संस्थागत कार्यहरूबारे एकीकृत जानकारी गराउन हरेक शुक्रबार नियमित मिडिया ब्रिफिङ सुरु गरेको छ। सरकार र सञ्चार माध्यम बीचको संवादलाई थप व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले यो नयाँ अभ्यास थालिएको प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालले जानकारी दिनुभएको छ। दैनिक रूपमा गरिने सूचना आदान प्रदानलाई यथावत राख्दै अबदेखि हरेक साताको शुक्रबार साताभरिका प्रमुख प्रशासनिक निर्णयको सार प्रस्तुत गरिने उहाँको भनाइ छ। प्रेस विज्ञ दाहालका अनुसार यस नयाँ अभ्यासले सरकार र सञ्चारकर्मी बीचको व्यावसायिक संवादलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुर्याउनेछ। साताभरिका प्रमुख निर्णय र प्रशासनिक गतिविधिलाई एकीकृत रूपमा सार्वजनिक गर्दा सर्वसाधारण र मिडियाले आधिकारिक सूचना सहजै पाउने अपेक्षा गरिएको छ। सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा घोषणा गर्दै इन्टरनेट तथा टेलिफोन सेवाको गुणस्तर सुधार र दुर्गम क्षेत्रमा पहुँच विस्तारलाई पहिलो प्राथमिकतामा राखेको छ। सञ्चार मन्त्रालयमा आयोजित नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमका उच्च अधिकारीहरूसँगको छलफलमा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नागरिकका गुनासा तत्काल सम्बोधन गर्न र लामो समयदेखि थन्किएका रुग्ण आयोजनाको टुङ्गो लगाउन एक साताभित्र विस्तृत कार्ययोजना पेश गर्न कडा निर्देशन दिनुभएको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो सामग्री।
2: नागरिकबाट निरन्तर टेलिफोन र इन्टरनेट सेवा कमजोर भएको गुनासो आएपछि सरकारले दूरसञ्चार क्षेत्रको गुणस्तर सुधारलाई मुख्य प्राथमिकतामा राखेको छ। सूचना तथा सञ्चार मन्त्रालयमा आज नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमका पदाधिकारीहरूसँग भएको छलफलमा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सेवामा उल्लेख्य सुधार ल्याउन निर्देशन दिनुभएको छ। सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाएको उल्लेख गर्दै मन्त्री तिमिल सिन्हाले नागरिकले तिरेको कर र ग्रामीण दूरसञ्चार विकास कोषको रकम सेवा विस्तारमै प्रयोग हुनुपर्नेमा जोड दिनुभयो। लामो समयदेखि अड्किएका टावर निर्माण र अप्टिकल फाइबर विस्तारका रुङ्गा आयोजनाहरूलाई तत्काल टुङ्ग्याउन निर्देशन दिँदै सञ्चार मन्त्री तिमिल सिन्हाले एक साताभित्र विस्तृत कार्ययोजना पेश गर्न निर्देशन दिनुभएको छ। ग्रामीण दूरसञ्चार विकास कोषको पैसा नागरिककै पैसा हो, सहरी क्षेत्रमा नाफाका लागि पूर्वाधार बन्छन् तर व्यावसायिक लाभ नहुने दुर्गम क्षेत्रका नागरिकलाई सञ्चार सेवासँग जोड्नु राज्यको प्राथमिक दायित्व हो। नाफा मात्र नहेरी दुर्गममा सेवा पुर्याउनु होस्, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सेनाको भनाई। यस्तै दूरसञ्चार पूर्वाधार निर्माणमा सडक विभाग र विद्युत प्राधिकरण जस्ता निकायसँग समन्वय गरी अव्यवस्थित तार व्यवस्थापन र अन्डरग्राउन्ड गर्ने कामलाई तीव्रता दिन पनि मन्त्री तिमिल सिन्हाले निर्देशन दिनुभएको छ। छलफलका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले आर्थिक स्रोत, प्रविधि र जनशक्ति भए पनि नागरिकका अपेक्षा पूर्ण रूपमा सम्बोधन गर्न नसकिएको स्वीकार गर्नुभयो। कोशी, बागमती र मधेस प्रदेशमा अप्टिकल फाइबर विस्तारका आयोजना समयमै नसकिएको जानकारी गराउँदै उहाँले दुर्गममा सेवा पुर्याउन प्राधिकरणले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाउनु भयो। यसै गरी नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीले दुर्गम क्षेत्रमा सेटेलाइट ब्यान्डविथ खरिद गरी सेवा दिँदा लागत उच्च हुने र प्रतिफल कम आउने भएकाले कोषको रकम परिचालन गर्नुपर्ने प्रस्ताव गर्नुभयो। दुर्गम क्षेत्रमा अहिले पनि 2G सेवामा सीमित हुनु परेको र ती ठाउँमा 4G सेवा पुर्याउन उच्च लगानी र थप फ्रिक्वेन्सी चाहिने उहाँको भनाइ छ। टेलिकमले यो वर्ष करिब 1,000 किलोमिटर अप्टिकल फाइबर विस्तार गर्ने लक्ष्य राखेको छ। दूरसञ्चारलाई देशको आर्थिक र सामाजिक रूपान्तरणको मेरुदण्ड मानिन्छ। कागजी निर्देशन र प्रतिबद्धतामा मात्र सीमित नरही नियामक र सेवा प्रदायकले दुर्गमका नागरिकसम्म गुणस्तरीय इन्टरनेट र टेलिफोन पुर्याउन व्यवहारमै परिणाम देखाउनु आजको आवश्यकता बनेको छ।
0: तत्कालीन सरकार र जेएनजी समूहबीच भएको राजनीतिक सहमतिलाई सबै पक्षले स्वीकार्नु पर्ने कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमको भनाइपछि देशको पछिल्लो राजनीतिक र कानुनी वृत्तमा नयाँ बहस सुरु भएको छ। प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले यो ऐतिहासिक र राजनीतिक दस्तावेजलाई पालना नगरे समाज फेरि अशान्ति र द्वन्द्वतर्फ धकेलिने चेतावनी दिनुभएको छ। यसै सन्दर्भमा राज्यले गर्ने राजनीतिक सहमतिहरूको कानुनी वैधता, त्यसले शान्ति प्रक्रियामा पार्ने प्रभाव र सोही बैठकमा उठेको कारागार सुधारको विषयमा तयार पारिएको यो रिपोर्ट।
1: आन्दोलन सकियो तर त्यसले छाडेर गएका राजनीतिक र कानुनी प्रश्नहरू अझै साम्य भएका छैनन्। आज समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले तत्कालीन सरकार र जेएनजी समूह बीच भएको सहमतिलाई सबै पक्षले स्वीकार्नु पर्नेमा जोड दिनुभयो। 2082 साल मंगिर 25 गते भएको सहमति अनुसार सरकारले यसलाई जन आन्दोलनका रूपमा स्वीकार गरिसकेकाले यो सम्झौताबाट पछि हट्न नमिल्ने उहाँको तर्क थियो। ठुलो राजनीतिक परिवर्तनपछि भएका सहमति दुई पक्ष बीचको कानूनी सम्झौता हुन्। राज्यले गरेका सम्झौता अमान्य भयो भने समाजमा फेरि अशान्ति र द्वन्द्व सिर्जना हुन सक्छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमको भनाई। अर्कोतर्फ आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्ता लिने विषय अझै पेचिलो बनेको छ। बैठकमा गृहमन्त्री सुदन गुरुङले मुद्दा फिर्ताबारे अध्ययन गर्न समिति गठन गरिएको र सो प्रक्रियालाई गम्भीरतापूर्वक अघि बढाइएको जानकारी दिनुभयो। तर उहाँले एउटा स्पष्ट रेखा भने खिच्नु भएको छ। निर्दोषमाथि प्रतिशोधका आधारमा अन्याय हुन दिइने छैन अनि जघन्य अपराधमा संलग्न दोषीलाई कसैको दबावमा पनि छुट मिल्ने छैन। गृहमन्त्री गुरुङको दावी छ प्रक्रिया केही ढिलो भए पनि निष्पक्ष अनुसन्धानकै लागि समय लागेको हो। आन्दोलन र राजनीतिक व्यवस्थापनको बहस एकातिर छ भने अर्कोतिर हाम्रा कारागारहरूको अवस्था छ नै भयावह देखिन्छ। गृहमन्त्री गुरुङले प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार देशभरका कारागारको कुल क्षमता करिब 19,000 मात्रै हो। तर अहिले जेलभित्र 28,000 भन्दा बढी कैदीबन्दी अटाई नअटाई कोचिन बाध्य छन्। यसले भौतिक पूर्वाधारको संकट मात्र देखाएको छैन, राज्यको ढुकुटीमा पनि ठूलो भार पारेको छ। प्रत्येक कैदीको खानपान र रेखदेखमा राज्यले वार्षिक 1,35,000 खर्च गर्दछ। अर्थात् यो उमेर समूहका कैदी पाल्न मात्रै राज्यको ढुकुटीबाट वार्षिक 3,51,00,000,000 रुपियाँ भन्दा बढी खर्च भइरहेको छ। यसैलाई सम्बोधन गर्न कानून मन्त्रीले अब कैदी बन्दीलाई जेलभित्रै थुनेर राख्नुको सट्टा उनीहरूलाई उत्पादन र सृजनात्मक काममा लगाउने नीति ल्याउन लागि बताउनुभयो। यसका लागि गृह मन्त्रालयसँगको समन्वयमा कारागार ऐन 2079 संशोधन गर्ने तयारी भइरहेको छ। साथै कारागारभित्र वर्षौंदेखि चल्दै आएको नाइके र चौकीदार नियुक्तिको अपारदर्शी प्रथा रोकेर प्रतिस्पर्धात्मक र पारदर्शी प्रक्रिया सुरु गरिने आश्वासन गृहमन्त्रीले दिनुभएको छ। राजनीतिक सहमतिहरूलाई इमान्दारितापूर्वक पालना गरेर द्वन्द्व टार्नु राज्यको दायित्व हो भने क्षमताभन्दा बढी कैदी बन्दीले भरिएका जेलहरूको सुधार र कानुनी प्रक्रियामा पारदर्शिता ल्याउनु उत्तिकै आवश्यकता बनेको छ। सहमति र प्रतिबद्धताका यी कुराहरू ऐन संशोधन र व्यवहारमा कसरी परिणत हुन्छन् त्यो भनी हेर्न बाँकी नै छ।
0: अघिल्लो वर्ष आफ्नै म्याद आफै थप्ने दलदलमा फसेको देशको सबैभन्दा पुरानो पार्टी नेपाली काङ्ग्रेसलाई दुई युवा नेता गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको जोखिमपूर्ण बाटोबाट डोहोर्याउँदै एउटा नयाँ मोडमा पुर्याएका थिए। तर जब जब काङ्ग्रेस सुधारको बाटोमा तङ्ग्रिन खोज्छ, नेतृत्व र वैधानिकताको पुरानो भूत पुनः बिउतिने गर्छ। झन्डै 5.5 महिनाको विदेश बसाइपछि पूर्व सभापति शेरबहादुर देउवा हिजो स्वदेश फर्किनुभयो, तर फर्केकै भोलिपल्ट अर्थात् आज चुनदेवी र दुम्बा राईको मञ्चमा सभापतिकै हैसियतमा बसेर भाषण गर्दा आम नागरिक र काङ्ग्रेसी वृत्तमा एउटा गम्भीर प्रश्न उठेको छ। के राजनीतिमा विधि र लोकतान्त्रिक थिति स्वयं लजाइरहेको त छैन? विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
2: स्वास्थ्य उपचारका लागि लामो समय विदेश बसाइसकेर पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा स्वदेश फर्कनु भएको छ। एउटा नागरिक र लोकतान्त्रिक शिष्टाचारका नाताले उहाँको स्वागत गर्नु र पूर्ण स्वास्थ्य लाभको कामना गर्नु स्वाभाविक मानवीय कर्तव्य हो। तर उहाँको आगमनसँगै नेपाली कङ्ग्रेसभित्र साम्य हुन लागेको वैधानिक र राजनीतिक आगो फेरि सल्किएको छ। पोहोर साल भदौ 24 गते जेएनजी आन्दोलनका नाममा देउवा दम्पतिमाथि भएको कुटपिट, घरमा लुटपाट र आगजनी सर्वथा दण्डनीय र भत्सनायोग्य थिए। तर विश्लेषकहरू भन्छन् राजनीतिमा देउवा र उहाँको पुस्ताको सान्दर्भिकता त्यो भौतिक आक्रमण अघि नै समाप्त भइसकेको थियो। विगतमा नियमित महाधिवेशन गराउन नसकेर सङ्कटमा परेको पार्टीलाई जोगाउन गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको जोखिम मोल्नु भएको थियो। गगन थापा सभापति र विश्वप्रकाश शर्मा उपसभापति बनेर काङ्ग्रेसलाई पुनर्जागरणको बाटोमा डोर्याउने प्रयास गरिराख्नु भएको छ। निर्वाचन आयोग र अदालतबाट वैधानिकता पाएपछि उहाँहरू असोजमा नियमित महाधिवेशन गर्ने दिशामा अघि बढिसक्नु भएको थियो। तर साउन 21 गते सर्वोच्च अदालतको पूर्ण इजलासले काङ्ग्रेस विवाद सम्बन्धी विषयमा पुनरावलोकनको अनुमति दिएपछि इतर पक्ष फेरि आक्रामक बनेको छ। धुमराईको मिराकल पार्टी प्यालेसमा भेला आयोजना गर्दै डाक्टर शशाङ्क कोइरालाले देवालाई वास्तविक सभापति र बिपी कोइरालाको प्रसङ्ग कोट्याउँदै पश्चिमको राजकुमारसम्म घोषणा गरिदिनुभयो। बिपी कोइरालाले उहाँलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो। शेरबहादुर देउवा आएपछि यो भेला पूर्ण सफल हुन्छ। उहाँ नै हाम्रो नेता हो, उहाँ नै सभापति हो। काङ्ग्रेस नेता एवं इतर पक्षले आयोजना गरेको भेलाका संयोजक शशाङ्क कोइराला। उता स्वदेश फर्केकै दिन देउवाले आफूलाई राजाले त केही गर्न नसकेको भन्दै बिपीको स्वदेश फिर्ती र मेलमिलाप नीतिको चर्चा गर्नुभयो। तर आम कार्यकर्ताको प्रश्न छ के राष्ट्रिय सार्वभौमिकता जोगाउन बिपीले ल्याएको मेलमिलाप नीति र पार्टीभित्रको आन्तरिक पद जोगाउने देउवाको रणनीति एउटै हो त? राजनीति र कानुनी हिसाबले हेर्दा अदालतले पुनरावलोकनको अनुमति दिनुको अर्थ अघिल्ला संस्थागत फैसलाहरू स्वत निष्क्रिय हुनु होइन। तर देउवा पक्षले यसलाई टेकेर विशेष महाधिवेशनको वैधानिकतामाथि नै प्रश्न उठाइरहेको छ। विश्लेषकहरूका अनुसार देउवाका लागि यो समय पुनः गुटीय प्रतिस्पर्धाको केन्द्रमा फर्किने होइन, सिङ्गो पार्टीका लागि अभिभावक बन्ने समय हो। उता गगन थापा र विश्वप्रकाश शर्माले पनि प्रतिशोध होइन पूर्व सभापतिलाई सम्मानजनक स्थान दिने राजनीतिक उदारता देखाउन आवश्यक छ। त्यसैले भनिन्छ लोकतन्त्रमा व्यक्तिभन्दा संस्था ठुलो हुन्छ र संस्थाभन्दा विधि। यदि काङ्ग्रेसले नेतृत्वको यो आन्तरिक खिचातानीलाई विधि र महाधिवेशनबाट हल गर्न सकेन भने फेरि पनि मतदाताले काङ्ग्रेसको साटो नयाँ विकल्प रोज्ने निश्चित छ। र इतिहासको भिरबाट खस्न लागेको गाईलाई हेरेर नागरिकले केवल राम राम मात्रै भन्न सक्नेछन्। संस्था ठुलो कि व्यक्ति अनि विधि ठुलो कि गुट? नेपाली काङ्ग्रेसभित्र देखिएको यो ताजा शक्ति सङ्घर्षले केवल एउटा पार्टीको भविष्य मात्र होइन हाम्रो सिङ्गो राजनीतिक संस्कार र विधिको शासनमाथि नै ठुलो प्रश्न चिन्ह खडा गरेको छ।
0: बुधबार बेलुका जनआस्था साप्ताहिकका सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ आफ्नै निवासबाट पक्राउ परे। किशोर श्रेष्ठ पक्राउ परेपछि नेपाली मिडिया क्षेत्र र सर्वसाधारण दुई ध्रुवमा विभाजित भएका छन्। एउटा पक्ष भन्छ राज्यले गैर कानुनी काम वा व्यक्तिगत चरित्र हत्यामा संलग्न जो कसैलाई छानबिनको दायरामा ल्याउनुपर्छ, पत्रकार कानुन भन्दा माथि हुन सक्दैनन्। अर्को पक्षको तर्क छ यो कदम प्रेस स्वतन्त्रतामाथिको प्रहार हो र मिडियालाई तर्साउने नियत हो। एकै घटनामा समाज र स्वयं सञ्चारकर्मीहरू किन यसरी बाँडिए? के पत्रकारिताले कसैको व्यक्तिगत जीवन तहस नहस पार्ने छुट पाउँछ? र अन्तर्राष्ट्रिय अभ्यासमा पत्रकारिता, कानुन र राज्यको सम्बन्ध कस्तो छ? थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
1: किशोर श्रेष्ठको पक्राउ लगतै सुरु भएको बहसले अहिले गम्भीर प्रश्नहरू उठाएको छ। समर्थकहरूको भनाइ छ अनुसन्धान र छानबिन राज्यको नियमित प्रक्रिया हो। यदि कुनै समाचार वा अभिव्यक्तिले व्यक्तिको निष्ठा, मान मर्दन वा व्यक्तिगत जीवनमा गम्भीर क्षति पुर्याएको छ भने त्यसको कानुनी परीक्षण हुने पर्दछ। लोकतन्त्रमा कानुनको नजरमा सबै नागरिक समान हुन्छन्, चाहे त्यो सर्वसाधारण होस् वा हातमा कलम बोक्ने पत्रकार। तर प्रतिवाद गर्नेहरूको तर्क अर्कै छ। उनीहरू भन्छन् यदि समाचार सामग्री प्रति असहमति वा आपत्ति थियो भने प्रेस काउन्सिल मार्फत नियम अनुसार अघि बढ्ने बाटो खुला थियो। यही विरोधाभासका कारण आज नेपाली संसार जगत आफै भित्र विभाजित बनेको छ। पत्रकारिताको अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने प्रेस स्वतन्त्रता र उत्तरदायित्व सधैँ एउटै सिक्काका दुई पाटाका रूपमा रहेका छन्। बेलायतमा सन् 2011 घटेको न्युज अफ दि वर्ल्ड फोन ह्याकिङ काण्ड यसको सबैभन्दा ठूलो उदाहरण हो। समाचारको नाममा मानिसहरूको व्यक्तिगत फोन ह्याक गरी गोपनीयता भङ्ग गरेपछि शताब्दी भन्दा लामो इतिहास बोकेको सो पत्रिका बन्द मात्र भएन, वरिष्ठ पत्रकार र सम्पादकहरू पक्राउ परे र कानुनी कारवाहीको दायरामा आए। विश्व पत्रकारिताले प्रेस स्वतन्त्रता निर्वाध हुन सक्दैन, यो कानुन र नैतिकताको सीमाभित्रै रहनु पर्दछ भने त्यति बेला गतिलो पाठ पढाएको थियो। अमेरिकी संविधानको पहिलो संशोधनले प्रेस स्वतन्त्रतालाई बलियो सुरक्षा दिएको छ। तर त्यहाँ पनि सुलिभान सिद्धान्त अनुसार यदि नियतवश कसैको चरित्र हत्या गर्ने उद्देश्यले अनर्गल प्रचार गरिएको पुष्टि भएमा मिडियाले भारी कानुनी र आर्थिक क्षतिपूर्ति भर्नु पर्दछ। युरोपेली मुलुकहरूमा पनि व्यक्तिगत गोपनीयताको अधिकारलाई अभिव्यक्ति स्वतन्त्रता जत्तिकै उच्च प्राथमिकता दिइन्छ। आधुनिक लोकतन्त्रको मूल मर्म नै के हो भने पत्रकारिता अनुसन्धान र सत्यको सम्भाग हो, कसैको व्यक्तिगत जीवन तहस नहस पार्ने लाइसेन्स होइन। यो पृष्ठभूमिमा पत्रकार किशोर श्रेष्ठ माथिको अनुसन्धान र पक्राउलाई सकारात्मक कोणबाट पनि विश्लेषण गर्न सकिन्छ। प्रथम त राज्यले आफ्ना नागरिकको व्यक्तिगत मर्यादा, गोपनीयता र प्रतिष्ठाको रक्षा गर्नु प्राथमिक कर्तव्य हो। यदि कुनै पत्रकार वा सञ्चार माध्यममाथि कानुनी सीमा नागेको वा व्यक्ति हत्या सरह चरित्र हत्या गरेको गम्भीर आरोप लाग्छ भने त्यसको निष्पक्ष छानबिन हुनु राज्यको कानुनी शासन स्थापना गर्ने अभ्यास हो। दोस्रो, पक्राउ वा छानबिन हुनु नै व्यक्ति दोषी प्रमाणित हुनु होइन। अदालत र कानुनको न्यायिक प्रक्रिया मार्फत निष्पक्ष अनुसन्धान हुनुले निर्दोषलाई न्याय र दोषीलाई जवाबदेही बनाउँदछ। यसले पत्रकारिता क्षेत्रभित्र हुर्कदै गएको पित पत्रकारिता अर्थात् येल्लो जर्नालिजम र स्वेच्छाचारितालाई निरुत्साहित गरी मर्यादित, जिम्मेवार र उत्तरदायी पत्रकारिताको विकासमा सहयोग पुर्याउन सक्छ। प्रेस स्वतन्त्रता लोकतन्त्रको प्राण हो, यसमा कुनै दुई मत नै छैन। तर स्वतन्त्रताको नाममा उत्तरदायित्व र कानुनको सीमा भत्कियो भने त्यसले स्वयं मिडिया प्रतिकै जनविश्वास गुम्दै जान्छ। पत्रकार कानुन भन्दा माथि हुन सक्दैनन् र हुनु पनि हुँदैन। किशोर श्रेष्ठ पक्राउ प्रकरणलाई राज्यले प्रतिशोधको हतियार बनाउन हुँदैन भने मिडिया क्षेत्रले पनि यसलाई विशुद्ध दण्डहीनताको संरक्षण गर्ने ढाल बनाउनु हुँदैन। निष्पक्ष छानबिन, कानुनी प्रक्रियाको पालना र मर्यादित पत्रकारिता नै आजको आवश्यकता हो।
0: कार्यक्रममा एउटा खेलकुद सम्बन्धी प्रसङ्ग। इतिहासकै सबैभन्दा ठुलो 48 टोली सहभागी फिफा विश्वकपको चाप साम्य हुन नपाउँदै विश्व फुटबलको सर्वोच्च संस्थाभित्र अर्को ठुलो तरङ्ग पैदा भएको छ। युरोपेली र एसियाली महासङ्घहरूको तीव्र असन्तुष्टिका बीच फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सन् 2030 विश्वकपमा 64 टोली पुर्याउने प्रस्तावलाई अघि बढाउने सङ्केत गरेका छन्।
2: फुटबलको सर्वोच्च संस्था फिफामा अहिले ठुला महासङ्घहरू बीच अभूतपूर्व ध्रुवीकरण देखिएको छ। केही समय अघि विश्वकपको व्यावसायिक अधिकार निजी लगानीकर्तालाई बेच्ने प्रयास असफल भएपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनो दबावमा पर्नु भएको थियो। युरोपेली फुटबल महासङ्घ र एसियाली फुटबल महासङ्घ जस्ता संस्थाहरूले फिफाको कार्यशैलीमाथि पारदर्शिता र विश्वासघातको प्रश्न उठाइरहेका बेला इन्फान्टिनोले दक्षिण अमेरिकी महासङ्घको 64 टोली बनाउने प्रस्तावमा सामिप्यता देखाउनुलाई अर्थपूर्ण मानिएको छ। खेलकुद विश्लेषकहरूको तर्क छ, 64 टोली पुर्याउनु भनेको धेरै साना र मध्यम देशहरूलाई विश्वकपको सपना देखाउनु हो, तर ती देशहरूको भोट नै फिफा अध्यक्षको पद सुरक्षित गर्ने मुख्य हतियार बन्ने गर्छ। तर 64 टोलीको विश्वकप सुन्दा जति आकर्षक छ, यसको प्राविधिक र व्यवहारिक पक्ष उत्तिकै जटिल। सन् 2030 विश्वकप मुख्य गरी स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुँदैछ भने उद्घाटनका केही खेलहरू दक्षिण अमेरिकाका अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा हुनेछन्। तीन महादेशमा फैलिएको प्रतियोगितामा 64 टोली थपिँदा यातायात, टोलीहरूको बसोबास र खेल तालिका मिलाउनै फिफालाई धौधौ पर्ने देखिन्छ। टोलीको संख्या दोब्बर बनाउँदा सुरुवाती चरणका धेरै खेलहरू एकपक्षीय र निराश हुने जोखिम उत्तिकै छ। पहिले नै व्यस्त क्लब फुटबल र अन्तर्राष्ट्रिय तालिकाका कारण खेलाडीहरू शारीरिक र मानसिक रूपमा थकित छन्। युरोपेली क्लबहरूले यो प्रस्तावप्रति कडा आपत्ति जनाउनुको मुख्य कारण नै यही हो। युरोपेली फुटबल महासङ्घले फिफाका प्रतियोगिताहरू बहिष्कार गर्न सक्ने चेतावनी दिइसकेको छ। यदि युरोपका धनी र शक्तिशाली देशहरूले विद्रोह गरे भने विश्वकपको व्यावसायिक मूल्य र आकर्षण दुवै धरापमा पर्न सक्छ। फिफाको आमदानी बढाउने र साना देशलाई खुसी पार्ने चक्करमा इन्फान्टिनोले अघि सारेको यो क्रान्तिकारी कदमले अन्तत विश्व फुटबललाई नै दुई ध्रुवमा विभाजन गर्ने खतरा बढाएको छ। फुटबल महाकुम्भमा बढी भन्दा बढी देशलाई सहभागी गराउने प्रतिस्पर्धात्मक सपना र व्यावसायिक वास्तविकता बीचको यो सन्तुलन फिफाले कसरी मिलाउला? यसले इन्फान्टिनोको भविष्य र विश्वकपको रोमाञ्चकता दुवैको दिशा तय गर्नेछ।
0: आज शुक्रबार, शुक्रबारको कला साहित्यमा डिजिटल दुनियाँमा नेपाली भाषाको यात्रा सम्बन्धी विश्लेषण गर्दैछौँ। प्रविधिको तीव्र विकाससँगै आज हाम्रो सूचना, ज्ञान र मनोरञ्जनको दुनियाँ पूर्ण रूपमा रूपान्तरित भएको छ। हिजोका दिनमा बिहानै घरको ढोकामा आइपुग्ने छापा पत्रिका आज हाम्रा मोबाइलका स्क्रिन र अनलाइन पोर्टलहरूमा सरेका छन्। पाना फर्काएर पढिने पुस्तकहरू अब ईबुक बनेका छन्। आँखाले मात्र पढिने शब्दहरू श्रव्य र दृश्य माध्यमबाट कान र आँखा दुवैका लागि सहज रूपमा उपलब्ध हुन थालेका छन्। थप सामग्री सहित सहकर्मी हरिराम पौडेल।
3: डिजिटल क्षितिजमा भाषा, साहित्य, समाज र संस्कृतिको यात्रा विषय अन्तर्गत डिजिटल रूपान्तरणले हाम्रो भाषा, साहित्य, समाज, संस्कृति र सञ्चारमा गहिरो प्रभाव पारेको छ। रेडियो र टेलिभिजन अब एउटा निश्चित समय र कोठाको चौघेरामा मात्र सीमित छैनन्। इन्टरनेटको व्यापक पहुँचसँगै संसारको जुनसुकै कुनामा बसी आवश्यकता अनुसार जुनै समयमा पनि सुन्न र हेर्न सकिने भएका छन्। डिजिटल दुनियाँको यो गतिले हाम्रा मौलिक शब्द, भाषा, भाव र संस्कृतिलाई सिमानाभन्दा पर पुर्याउने अभूतपूर्व अवसर दिएको छ। यति भएर पनि यसले हाम्रो रैथाने भाषा र पठन तथा श्रवण संस्कृतिलाई कतातिर लैजाँदैछ त भन्ने प्रश्न पनि हाम्रै साथमा छ। प्रविधि अब सुविधाको विषय मात्र रहेन, यो त हाम्रो आधुनिक जीवनशैली र पहिचानको अभिन्न आवश्यकता पनि बनिसकेको छ। घटना र विचारको आजको कार्यक्रममा यस विषयमा छलफल गर्न आज हामीसँग हुनुहुन्छ भाषा, साहित्य, संस्कृति र सञ्चार क्षेत्रमा विगत लामो समयदेखि निरन्तर योगदान दिँदै आउनुभएका त्रिभुवन विश्वविद्यालय पाटन संयुक्त क्याम्पस नेपाली विभागका उपप्राध्यापक डाक्टर हेम भण्डारी, यहाँलाई घटना र विचार कार्यक्रममा स्वागत छ।
4: हस्, धन्यवाद।
3: प्रविधिको विकासले सञ्चार माध्यम र पुस्तकहरूलाई छाप्पाबाट डिजिटल, अडियो र भिजुअलमा रूपान्तरण गरेको छ। यसरी आम सञ्चार तथा प्रकाशन डिजिटल हुँदा हाम्रो भाषा र अभिव्यक्ति शैलीमा कस्तो परिवर्तन आएको छ? यसले नेपाली भाषालाई विश्वव्यापी र समृद्ध बनाएको हो कि मौलिकता र व्याकरणको शुद्धता गुम्ने खतरा बढाएको हो?
4: यो डिजिटल क्षितिजमा भाषा, साहित्य, समाज, संस्कृति यी विषयहरूलाई प्रवेश गराएर त्यसको आयाम र पहुँचमा हामीले कुरा गर्नुपर्दा प्रविधिको विकासले भाषा सीमा पार पुग्नुका साथै यसको अभिव्यक्ति शैली पनि बहुआयामिक बन्न पुगेको देखिन्छ। हिजो शब्दमा सीमित भाषा आज ध्वनि र दृश्यमा मिसिएर अझै जीवन्त र सहज रूपमा आम मानिसको पहुँचमा पुगेको छ। यसका सकारात्मक पक्षहरू पनि छन् केही। जस्तै डिजिटल माध्यमले नेपाली भाषा र साहित्यलाई विश्वभर छरिएका नेपालीसम्म पुर्याएको छ। प्रविधिसँगै नयाँ शब्दावलीहरू भित्रिएका छन्, सृजनशीलताका नयाँ ढोका खुलेका छन्। यसले भाषालाई समय सापेक्ष र गतिशील बनाएको देखिन्छ। शुद्धता र मौलिकताको चुनौती र जोखिम भने हाम्रा साथमै छ। फेरि जस्तै अनलाइनको हतारो छ हामीसँग, र हामी सामाजिक सञ्जालको प्रभावका कारण व्याकरणको शुद्धता, वाक्य गठन शैली, मानक भाषा लगायत पक्ष ओझेलमा परेको पनि पाउँछौँ नि त। अब रोमनमा लेख्ने प्रचलन, अपूर्ण शब्दको प्रयोग, भाइरल हुने होडबाजी, यस्ता कारणले भाषाको गम्भीरता र मौलिकतामा जोखिम थपिएकै देखिन्छ। त्यसकारण प्रविधिलाई वरदानका रूपमा चरितार्थ गर्न सक्नुपर्छ। भाषालाई समृद्ध बनाउनका लागि प्राप्त भएको अवसर हो भन्ने सोचेर त्यसलाई सदुपयोग गर्न सक्नुपर्छ। प्रविधिको प्रयोगमा सचेत बन्न नसके हाम्रो मौलिकता गुम्ने खतरा छ। यो बोध चाहिँ सबैले गर्न जरुरी छ।
3: भौतिक पुस्तकहरूका ठाउँमा ई बुक, अडियो बुक र भिजुअल सामग्री आउँदा नयाँ पुस्तामा पाठन संस्कृति र साहित्यप्रतिको आकर्षण बढेको देखिन्छ। यसरी भित्रिएको डिजिटल सामग्रीको बारेमा गम्भीर, खोजमूलक र गुणस्तर साहित्य ओझेलमा पर्ने खतरा कतिको देख्नुहुन्छ? आधुनिक प्रविधिसँग साहित्यलाई सन्तुलित रूपमा कसरी जोड्न सकिएला?
4: यो पठन संस्कृतिको नवीन स्वरूपको विषयमा कुरा गर्नुपर्दा प्रविधिले पठन संस्कृतिलाई मर्न दिएको छैन, यो हामीले बुझ्नु जरुरी छ। यसको ढाँचा, यो फर्मेट मात्र बदलिएको हो भन्ने पनि बुझ्नुपर्छ। आजका युवा पुस्ताले पाना नफर्काए पनि ई बुक, अडियो बुक तथा डिजिटल पर्दामा साहित्य, त्यस्तै संस्कृति, सङ्गीत, सम्पूर्ण कुरा भनौँ, मूलत साहित्यकै कुरा गर्दा पनि त्यसको आस्वादन गरिरहेका छन्। यसबाट साहित्यको पहुँच र दायरा त निकै फराकिलो बन्न पुगेको पाइन्छ नि त, हामी त्यो देखिरहेका छौँ। तर अब यसका केही अँध्यारा पक्ष छन्, अघि यहाँले पनि सङ्केत गर्नुभयो। डिजिटल दुनियाँमा क्लिक, भ्युज, लाइक, यसको होडबाजी चलेको छ। भाइरल र उपभोग्य सामग्रीहरू अगाडि आउने, तर गम्भीर, खोजमूलक तथा कालजयी साहित्यहरू एल्गोरिदमको भिडमा ओझेलमा पर्ने जोखिम त उच्च छ। छिटो परिणाम खोज्ने यस्तो हतारो पनि परिसकेको छ, अनि गम्भीर अध्ययनको धैर्यता घट्दै गएको छ। तर हामीले प्रविधि र साहित्यको एकीकरण मार्फत यसको समाधान खोज्न पर्छ र खोज्न सकिन्छ। यसलाई सन्तुलनमा ल्याउन प्रविधिलाई शत्रुका रूपमा होइन, सबल माध्यमका रूपमा लिनु आवश्यक छ सबैले। गम्भीर र गुणस्तरीय साहित्यलाई पनि नयाँ ढङ्गले उत्पादन गर्न सक्ने, नयाँ पुस्ताले रुचाउन बनाउन सक्ने, त्यस्तो पनि त गर्न पर्यो नि हामीले। अब नयाँ पुस्ताले रुचाउने अडियो बनाउनु पर्यो, भिजुअल बनाउनु पर्यो, अर्थात् डिजिटल ढाँचामा सृजनात्मक ढङ्गले रूपान्तरण गर्नका निम्ति अग्रसर हुन हामी जरुरी देख्छौँ। त्यो कुरा जरुरी पनि भइसकेको छ। त्यसकारण प्रस्तुतिको माध्यम, अक्षर, ध्वनि, दृश्य आदि जे भए पनि सामग्रीको गम्भीरता र गुणस्तरमा सम्झौता नगरी यदि प्रविधि र साहित्यलाई सुन्दर सहयात्रामा लैजाने हो भने हामी चाहिँ धेरै अगाडि बढ्न सक्छौँ। त्यो सहयात्रामा लैजान जरुरी छ।
3: रेडियो, टेलिभिजन र साहित्यिक कृतिहरू अनलाइनमा पुग्दा हाम्रा सांस्कृतिक मूल्य मान्यता तथा मौलिक परम्पराको संरक्षणमा यसको कस्तो भूमिका रहला? प्रविधिको यो अपरिहार्य डिजिटल दुनियाँलाई अपनाउँदै गर्दाखेरि हाम्रो मौलिक संस्कृति र सञ्चारको पहिचान जोगाउन

0: हामीले चाहिँ यसलाई विस्तार गर्न सकेका छौँ। विश्वभर छरिएर रहेका नेपाली र विदेशी माझमा पनि हाम्रा रैथानी ज्ञान परम्परा चाडपर्व संस्कृति हाम्रा लोकगीतहरू पुगेका छन्। तर सांस्कृतिक अतिक्रमणको चुनौती र जोखिम भने नभएको होइन, यहाँले पनि त्यो सङ्केत गर्नुभयो प्रश्नमा। अब चुनौतीहरू केही छन्, जस्तै डिजिटल प्लेटफर्महरूमा पश्चिमा संस्कृतिको प्रभुत्व बढी छ, यसले हाम्रा मौलिक परम्पराहरूलाई सस्तो मनोरञ्जन अर्थात् कमोडिफिकेसनको विषय बनाउने सम्भावना पनि रहन्छ। अर्कातिर डिजिटल भिडमा हाम्रा रैथाने ज्ञान परम्परा संस्कृति लोकगीत शैली हाम्रा अनेकन यस्ता पुराना मान्यता मौलिकताहरू छन्, लोकबाजाहरू छन्, त्यस्ता विषयहरूको त्यो मौलिक पहिचान हराउँदै जाने जोखिम पनि नबढेको भने होइन, तर समाधानको बाटो छ। हामीसँग केही रणनीतिहरू पनि छन्। हामीले हाम्रा रैथाने ज्ञान भए, अमूर्त संस्कृतिहरू भए, इतिहासहरू भए, मौलिकताहरू भए, हाम्रा मूल्य मान्यताहरू भए, यिनीहरूलाई उच्च गुणस्तरका साथ डिजिटल अभिलेखीकरण डिजिटल आर्काइभिङ गर्नु जरुरी छ। अर्को कुरा, नयाँ पुस्तालाई हामीले आकर्षित गर्न मौलिक तथा रैथानी संस्कृतिका अनेक विषयलाई आधुनिक डिजिटल ढाँचा जस्तै कि सर्ट भिडियो बनाउने, पोडकास्टको कुरा भयो, एनिमेसन, यिनीहरूमा प्रस्तुत गर्न पनि आवश्यक छ। त्यो हाम्रो एउटा यसरी हामीले प्रस्तुत गऱ्यौँ भने रणनैतिक सफलता हुनेछ। त्यसकारण प्रविधि आधुनिक होस् तर हाम्रो प्रस्तुतिको आत्मा र विषयवस्तु रैथाने हुनुपर्छ। प्रविधिलाई आत्मसात गर्दा हामीले आफ्नो मौलिक धरातल बिर्सिएनौँ भने डिजिटल युगमा हाम्रो सांस्कृतिक पहिचान अवश्य पनि जोगिन्छ। यसका लागि सबै पक्षको सचेतना अपरिहार्य छ।
1: हुन्छ, यहाँलाई यो समय र कुराकानीको लागि धेरै धन्यवाद।
0: धेरै धेरै धन्यवाद यहाँलाई पनि।
1: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालय पाटन संयुक्त क्याम्पस नेपाली विभागका उपप्राध्यापक डाक्टर हेम भण्डारी। डिजिटल दुनियाँले सूचना साहित्य र संस्कृतिलाई हाम्रो औँलामा ल्याई विश्वलाई नै एउटा सानो गाउँ बनाइदिएको छ। प्रविधि आफैमा साधन मात्र हो, साध्य होइन। यसको सही र विवेकपूर्ण प्रयोगले मात्रै हामी सुसूचित भई ज्ञानको समृद्ध यात्रामा अघि बढ्न सक्छौँ। यसबाट मात्र हाम्रो सामाजिक तथा सांस्कृतिक मूल्य मान्यता जीवन्त बन्न सक्छ। हामी प्रविधिको गतिलाई रोक्न सक्दैनौँ। यसलाई आफ्नै भाषा साहित्य र संस्कृतिको उत्थानका लागि एउटा बलियो औजारका रूपमा प्रयोग गर्न भने पक्कै सक्छौँ। अनलाइन र डिजिटल माध्यममा उपलब्ध सामग्रीको छनौट गर्दा बौद्धिक तथा वैचारिक गुणस्तरलाई प्राथमिकतामा राख्नु आजको मुख्य आवश्यकता हो। हाम्रो सचेत छनौटले नै भाषा साहित्य समाज र संस्कृति मजबुत बन्दछ।
2: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइकेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: यो जनहितकारी सन्देशसँगै तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। अब हामी कार्यक्रमहरू प्रसारण गर्दैछौँ। पहिले सुन्न सक्नुहुनेछ आदर्श जीवन कार्यक्रम, त्यसपछि सुन्न सक्नुहुनेछ नागरिक शिक्षा कार्यक्रमको पुनः प्रसारण।

जीवनको सबैभन्दा उज्यालो रात पछि नै जीवनको सबैभन्दा उज्यालो बिहान आउँछ। यसै आदर्श विचारसँगै आज पनि प्रस्तुति आदर्श जीवन मार्फत नवीन दाहाल आएको छु। प्रस्तुतिमा यहाँहरू सबैलाई स्वागत गर्छु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक शुक्रबार यसै समयको सदुपयोग गर्दै प्रेरणादायी प्रस्तुति आदर्श जीवनसँगै हामी हुन्छौँ। यहाँहरू सबैलाई आदर्श जीवनको अब करिब 15 मिनट समय अवधिभर सँगै रहिदिनु हुन पनि अनुरोध गर्छु। आज म तपाईँहरूसँग कठिन परिस्थिति र अभावमा पनि कसरी सफलता प्राप्त गर्न सक्छौँ भन्ने सन्दर्भमा कुरा गर्दैछु। त्योभन्दा अघि एउटा प्रेरणादायी गीत सुन्छौँ हामी। रमेश नेपालको गीत रचना अनि शिशिर योगीको सङ्गीत तथा स्वरमा।

यो प्रेरणादायी गीतपछि अब कुरा गरौँ कठिन परिस्थिति र अभावमा पनि कसरी सफलता प्राप्त गर्न सक्छौँ भन्ने सन्दर्भमा। जीवन सङ्घर्षको अर्को नाम हो। मानव जीवन सुख र दुःख, सफलता र असफलता, आशा र निराशाको सङ्गम हो। जीवनको यात्रा सधैँ फुलले सजिएको बाटो जस्तो हुँदैन। कहिलेकाहीँ यसमा काँडा हुन्छन्, कठिन मोडहरू आउँछन्, आँधी र हुरीहरू आउँछन्। तर यिनै चुनौतीहरूले मानिसलाई परिपक्व, अनुभवी र बलियो पनि बनाउँछन्। जीवनमा यस्तो समय पनि आउन सक्छ जब सबै ढोका बन्द भएको जस्तो लाग्छ। आर्थिक अभाव, पारिवारिक समस्या, स्वास्थ्य सङ्कट, असफलता, आलोचना वा एक्लोपनले मानिसलाई निराश बनाउन सक्छ। तर इतिहासले एउटा कुरा प्रमाणित गरेको छ, हार मान्नेहरूभन्दा सङ्घर्ष गर्नेहरू नै अन्तत सफल भएका छन्। त्यसैले जीवनको सबैभन्दा ठुलो पाठ यही हो कि परिस्थिति जस्तो सुकै होस्, हार भने मान्नु हुँदैन। कठिन परिस्थिति जीवनको स्वाभाविक हिस्सा हो। धेरै मानिसहरू सोच्छन् कि सफल मानिसहरूको जीवनमा समस्या नै हुँदैन, तर वास्तविकता यसको ठिक उल्टो छ। संसारका लगभग सबै महान व्यक्तिहरूले कठिनाई, अभाव र असफलताको सामना गरेका छन्। समस्या जीवनको सङ्केत हो। जहाँ जीवन छ त्यहाँ चुनौती पनि हुन्छ। फरक यति हो कि केही मानिस समस्या देखेर रोकिन्छन् भने केही मानिस त्यसलाई पार गर्ने उपायहरू खोजिरहेका हुन्छन्। अन्धकारपछि नै उज्यालो आउँछ। यो कुरा बुझ्न र आत्मसात गर्न जरुरी हुन्छ। रात जति लामो भए पनि अन्तत बिहान आउँछ नै। बादल जति घना भए पनि, जति बाक्लो भए पनि एक दिन आकाश खुल्छ नै। प्रकृतिको यही नियम जीवनमा पनि लागू हुन्छ। आज तपाईँ दुःखमा हुनुहुन्छ भने भोलि अवश्य सुख आउँछ नै। आज असफल हुनुहुन्छ भने भोलि सफल हुन सक्नुहुन्छ नै। तर त्यो सम्भव तब मात्र हुन्छ जब तपाईँले प्रयास भने जारी राखिरहनु भएको हुन्छ। अब अमेरिकाका राष्ट्रपति अब्राहम लिंकनको अद्भुत सङ्घर्षका बारेमा थोरै कुरा गरौँ। अब्राहम लिंकनको जीवन असफलताहरूले भरिएको थियो। व्यापारमा असफल भए, धेरै चुनावहरूमा पराजित भए, व्यक्तिगत जीवनमा धेरै पीडा र आर्थिक सङ्कट रह्यो। तर पनि उनले हार कहिल्यै मानेनन्। त्यसैले धेरै वर्षको सङ्घर्षपछि अब्राहम लिंकन अमेरिकाका राष्ट्रपति बने र इतिहासमा अमर भए। यसको सन्देश यही हो कि एक पटकको हारले तपाईँको भविष्य कहिल्यै पनि निर्धारण गर्दैन। त्यसैले हारबाट विचलित नभइकन निरन्तर प्रयास भने जारी नै राख्नुपर्छ। अब कुरा गरौँ अभावको। अभाव सफलताको बाधक कहिले पनि हुँदैन। धेरै मानिसहरू आफ्नो गरिबी वा अभावलाई असफलताको कारण ठानिरहेका हुन्छन्। तर इतिहासले देखाएको छ कि अभावले, गरिबीले न सपना देख्न रोक्छ न सपना पुरा गर्न रोक्छ नै। गरिबीले त मानिसलाई मेहनती बनाउँछ झन्, अनि अभावले मानिसलाई अवसरको मूल्य कस्तो हुन्छ भन्ने कुरा सिकाइरहेको हुन्छ। दुःखले मानिसलाई धैर्यवान बनाउँछ। अभावले बाटो कठिन बनाउन सक्छ, तर लक्ष्य भने असम्भव कहिले बनाउँदैन। यस सन्दर्भमा हामी थोमस एल्वा एडिसनलाई सम्झिन सक्छौँ। हजारौँ असफलतापछि उनले प्राप्त गरेको सफलता हामी सबैलाई धेरैलाई थाहा छ। थोमस एडिसनले बिजुलीको बल्ब बनाउने क्रममा हजारौँ पटक असफलता भोगे। त्यस क्रममा जब उनलाई सोधियो, तपाईँ यति धेरै पटक असफल हुनुभयो, कस्तो लागिरहेको छ, तपाईँले कस्तो महसुस गरिरहनु भएको छ, त्यसबेला थोमस एल्वा एडिसनले उत्तर दिएका थिए कि म असफल भएको होइन, मैले काम नगर्ने, असफल हुने हजारौँ तरिकाहरू भने पत्ता लगाएँ। थोमस एडिसनको यही दृष्टिकोणले संसारलाई उज्यालो दिने बिजुली बल्बको आविष्कार सम्भव बनायो। यो सन्दर्भमा हामीलाई यही प्रेरणा प्राप्त हुन्छ कि असफलता अन्त्य होइन, असफलता भनेको सिकाइको एउटा प्रक्रिया हो। यसै गरी अब कुरा गरौँ के कठिनाईले शक्ति दिन सक्छ भन्ने विषयमा। हो,
कठिनाइले आफूभित्र लुकेको शक्ति जगाउँछ। धेरै मानिसहरू आफ्नो वास्तविक क्षमता तब मात्र चिन्छन् जब जीवनले उनीहरूलाई कठिन परिस्थितिमा पुर्याएको हुन्छ। शान्त समुद्रले कुशल नाविक अर्थात् कुशल डुङ्गा चालक कहिले पनि बनाउँदैन। आधीले नै डुङ्गा चालकको क्षमता परीक्षण गरेको हुन्छ। त्यसै गरी सङ्घर्षले पनि मानिसभित्रको साहस र क्षमता बाहिर ल्याउँछ। यही चर्चाको क्रममा हामी निक भुजिसिकको जीवनका बारेमा कुरा गर्न सक्छौँ। उनले चाहेको भए जीवनभर निराश हुन सक्थे, तर उनले आफ्नो शारीरिक कमजोरीलाई शक्तिमा बदले। त्यसैले आज उनी संसारभर लाखौँ मानिसहरूलाई प्रेरणा दिइरहेका छन्। विश्वका चर्चित मोटिभेसनल स्पिकरमध्ये निक पनि एक पर्दछन्। यसर्थ जब मानिसले हार मान्छ, उसले आफ्नो भविष्यको सम्भावना पनि समाप्त गरिरहेको हुन्छ। जबसम्म तपाईँले प्रयास गरिरहनु भएको हुन्छ, तबसम्म सम्भावना पनि जीवित नै रहेको हुन्छ। यदि संसारले तपाईँमाथि विश्वास नगरे पनि तपाईँले आफूमाथि विश्वास गर्नुभयो भने तपाईँले अवश्य जित्न सक्नुहुन्छ। तर यसको लागि आवश्यक छ आत्मविश्वास अनि धैर्यता। धैर्यतालाई सफलतासम्म पुग्ने पुल हो भन्न सक्छौँ हामी। धेरै मानिसहरू सफलता चाहन्छन्, तर धैर्य गर्न भने चाहँदैनन्, सक्दै सक्दैनन्। जसरी बिउ रोपेपछि फल आउन समय लाग्छ, त्यसै गरी मेहनतको परिणाम पनि समयपछि अवश्य देखिन्छ। यसै गरी कठिन समयमा सकारात्मक सोचले पनि आशाको दीप जलाइराख्छ। सकारात्मक सोच भनेको समस्या छैन भन्नु होइन, कि समस्या भए पनि समाधान सम्भव छ भन्ने विश्वास गर्नु हो। मित्रहरू, यदि तपाईँ अहिले कठिन परिस्थितिमा हुनुहुन्छ भने, यदि अभावले तपाईँलाई थिचिरहेको छ भने, यदि बारम्बार असफलता आइरहेको महसुस भएको छ भने, एउटा कुरा सम्झनुहोस्, यो कठिन अवस्था स्थायी भने हुँदै होइन। यो दुःख स्थायी हुँदै होइन, यो असफलता स्थायी हुँदै होइन, तर तपाईँको साहस, तपाईँको धैर्यता र तपाईँले गर्ने सङ्घर्षले चाहिँ स्थायी सफलता अवश्य प्रदान गर्नेछ। जीवनमा कति पटक लड्नुभयो भन्ने कुरा महत्त्वपूर्ण होइन, हरेक पटक लडेर कति पटक उठ्नुभयो कि उठ्नु भएन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो। त्यसैले हार नमान्नुहोस्, आशा नछोड्नुहोस्, प्रयास भने जारी राखिरहनुहोस्, किनकि इतिहासले सधैँ त्यही मानिसलाई सम्झिरहेको हुन्छ जसले कठिन परिस्थितिलाई बहाना बनाएन, बरु त्यसलाई सफलताको आधार बनायो। कठिन परिस्थिति र अभावमा पनि कसरी सफलता प्राप्त गर्न सक्छौँ भन्ने सन्दर्भमा यो प्रेरणादायी कुराकानी आजलाई यति नै गरौँ। अब भने आगामी शुक्रबार बेलुका 8:15 बजेसम्मलाई बिदा लिने बेला भएको छ। फेरि पनि रमेश नेपालको गीत रचना अनि शिशिर योगीको सङ्गीत तथा स्वरमा यो प्रेरणादायी गीत सुन्दै आज पनि अनुरोध गर्छु, यो जीवन आफ्नो लागि त छँदैछ, आफ्ना आफन्तहरूका लागि पनि छँदैछ, त्योभन्दा अलि पर अरू कसैका लागि पनि काम लागोस्, सहयोगी हुन सकोस्, उपयोगी बन्न सकोस्। यही शुभ भावना शुभकामनासँगै नवीन दाहाल बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो, त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
3: हरेक बिहिबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
2: रेडियो नेपालका मिडियम वेबका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
3: नमस्कार, नागरिक शिक्षा रेडियो कार्यक्रमको अर्को भागमा हार्दिक स्वागत छ।
4: चिन्तक गुटम्यानले नागरिक शिक्षाले जनतालाई राजनीतिक ज्ञान दिनुका साथै विकास निर्माणमा सहभागी हुने सामाजिक चेतनाको विकास गर्न मद्दत गर्छ भनेका छन्। नागरिक शिक्षाले देशको व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका लगायत संवैधानिक अङ्ग तथा यिनीहरूका काम, कर्तव्य र सामाजिक दायित्वको सम्बन्धमा सुसूचित गराउँछ। यसका साथै दण्डहीनता र भ्रष्टाचारको विरुद्धमा जनमत बलियो बनाउन पनि मद्दत गर्छ। संविधान प्रदत्त हक अधिकार, नीति नियम, कानून, विधि र विधानहरूको ज्ञान दिलाउनका साथै यी अधिकारको उपयोग गर्न सक्ने क्षमता अभिवृद्धिका लागि नागरिक शिक्षा महत्त्वपूर्ण मानिन्छ।
3: शिक्षाविद स्टोकीले सामाजिक जीवनमा व्यक्तिलाई नैतिकवान बनाउन नागरिक शिक्षाको ठूलो भूमिका हुने भनेका छन्। नैतिक शब्दको अर्थ सुविचारशील स्वभाव, सद्भाव, गुणप्रतिको कृतज्ञता वा सदाचारयुक्त व्यवहार हो। नैतिक व्यवहारको अभावमा समाजमा सद्भाव र सुविचारको कमी हुन जान्छ। यस सन्दर्भमा व्यक्ति, समाज र सिङ्गो मुलुकलाई अनुशासित, मर्यादित, कर्मशील तथा कर्तव्यनिष्ठ बनाउन नागरिक शिक्षाको ज्ञानले महत्त्वपूर्ण भूमिका खेल्ने डाक्टर देवी प्रसाद आचार्यको भनाइरहेको छ। लोकतन्त्रको आधार जागरूक समाज हो। सचेत समाजले मात्र लोकतन्त्रको अभ्यास गर्न सक्छ। अहिले नेपाली समाज खुला विचारको अभ्यास गरिरहेको छ। अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको सौन्दर्य हो। तर समाजमा स्वतन्त्रताभित्र गुण र दोषलाई ठम्याउन सक्ने क्षमता आवश्यक हुन्छ।
4: नेपाल जस्तो भौगोलिक विविधता भएको मुलुकमा हरेक वर्ष बाढी र पहिरोका कारण ठुलो धनजनको क्षति हुने गरेको छ। यसलाई नियन्त्रण गर्न जनचेतना र नागरिक शिक्षा पनि अत्यन्त महत्त्वपूर्ण पक्ष हो। यही सन्दर्भमा आज हामीले बाढी पहिरो विज्ञ त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रञ्जन कुमार दाहालसँग संवाद गरेका छौँ। सबैभन्दा पहिला कार्यक्रममा हार्दिक स्वागत छ।
5: धन्यवाद।
4: हरेक वर्ष बाढी पहिरोका कारण ठुलो धनजनको क्षति हुने गरेको छ। खासमा नेपालमा बाढी पहिरो जाने मुख्य कारण के हुन्?
5: बाढीको कारण र पहिरोको कारणको तपाईँले कुरा गर्दा सबभन्दा ठुलो भूमिका चाहिँ मनसुनले खेल्छ। हाम्रो मनसुन जहिले पनि 3 महिना एकदमै पानी धेरै पर्ने, त्यसपछि 9 महिना केही पनि नहुने, 9 महिना पानी चाहिँ कता हो कता अलिअलि छिरकुच मात्रै पानी पर्ने, हाम्रो यस्तो किसिमको पानी पर्ने भूभाग हो हिमालय भनेको। अनि तपाईँको 3 महिनामा एकैचोटि धेरै पानी पर्दा गाग्रीले खनाएको गरी पानी पर्छ भन्ने थाम्नु पऱ्यो हामीले, होइन? त्यसरी पानी पर्दाखेरि जमिनले फेक्न सक्दैन, कति पानी जमिनभित्र छिर्छ कति छिर्न सक्दैन, अनि त्यस कारणले पानीको धेरै बहाव बढ्न जाने, खोलानाला खोल्तीहरूमा पानी बढ्न गएर बाढी आउने काम हुन्छ। अनि उता पहिरो जान भनेको पानी परेपछि जमिन बिस्तारै बिस्तारै पानी छिर्दै जान्छ, जमिन गल्दै जान्छ, अनि भित्तामा अड्केको जमिन चाहिँ बिग्रिन्छ, अब अड्न सक्दैन, पानीको स्याचुरेसन बढेर त्यो माटोको बलियोपना घट्दै जान्छ, अनि त्यसले गर्दा हामीलाई सधैँ पहिरो जाने समस्याहरू चाहिँ बढ्दै आउँछ। अनि त्यसपछि अर्को दोषी भनेको अब हाम्रो आफ्ना क्रियाकलापहरू, पछिल्लो चरणमा सडकहरू धेरै खनेका छौँ, सडक हामीलाई चाहिन्छ, तर हामीले सडक खन्दा सडक हाम्रो पहाड चाहिँ एकदमै कमलो छ, भर्खर बनेको, भौगोलिक रूपमा एकदमै नयाँ भनेर हामी भन्ने गर्छौँ। यसरी हामीले जथाभावी सडक खन्दा किनारमा नाला बनाउँदैनौँ, नालाको पानी पनि धेरै पानी एकै ठाउँमा लगेर केन्द्रित गरिदिन्छौँ, यस्ता खालका समस्याहरू गर्दाखेरि, अनि पहिला बग्ने नालाको बाटो परिवर्तन गरिदिन्छौँ सडक बनाउँदा, हो, यस्ता कुराहरूले गर्दाखेरि चाहिँ फेरि पहिरो जाने कामहरू अहिले बढेको। सडक बनाउँदा हामीले भित्ताहरू ठाडा काट्छौँ, त्यो स्लोप मिलाएर बेन्चिङ बेन्चिङ गरेर काल्ना काल्ना बनाएर बनाउन पाए राम्रो हुन्थ्यो, त्यो पनि गर्न पाउँदैनौँ। सडकको भित्ता ठाडो काट्छौँ अनि त्यसले गर्दा पनि पहिरो जाने कामहरू अहिले बढेको छ। घर चाहिँ भित्तापट्टि काटेर घर बनाउने प्रक्रियाहरू बढेको छ अहिले। त्यो पहिरो लाग्छ भन्ने हामी सोच्दै नसोचिकन घर बनाउँछौँ, बर्खा लागेपछि हामी झसाङ्ग हुन्छौँ, ओहो यो त भिर काटेँ मैले, अब यो बग्छ भन्छौँ, अनि त्यसपछि केही गर्न सक्दैनौँ होइन। तपाईँको बाढी पहिरोको कुरा एउटा प्राकृतिक छ, अर्को हाम्रो मानव सृजित छ। हाम्रो जनसमुदायहरूलाई कस्तो बेलामा पहिरो जान्छ, के काम हामीले गर्नुहुन्छ, के काम गर्नु हुँदैन भन्ने कुरा सिकाउन सकेनौँ। अर्को हामीले पोलिटिकल लिडर्सहरूलाई, हाम्रा राजनीतिक नेताहरूलाई, स्थानीय रूपका राष्ट्रिय नेताहरू सबैलाई हामीले यो कुरा पनि सिकाउन सकेनौँ कि तपाईँले कुनै पनि आफ्नो गाउँठाउँमा रोडको प्रोजेक्टहरू तपाईँले लानुहुन्छ, मेरो आफ्नो भोटर्सहरूलाई रोड चाहियो भनेर तपाईँ रोड बनाउनुहुन्छ भने त्यो रोडले कस्तो खालको असर पर्छ, तिनै भोटरलाई त्यो रोडले मार्न सक्छ भन्ने कुराहरू हामीले बुझाउन सकेनौँ। अनि के भइदियो, जथाभावी हामीले सडक खन्यौँ र सडक खन्दाखेरि चाहिँ त्यो पैसाको लगानी हामीले सही तरिकाले गर्न सकेनौँ। हाम्रो भित्ता काट्ने कामलाई ध्यान दियौँ तर नाला बनाउनलाई पैसा छैन भन्यौँ। हो, यस्ता कुराहरू जटिल समस्याको रूपमा भएका छन्।
4: पहिरो विज्ञ भएको नाताले खास गरेर नेपालका कुन कुन क्षेत्रमा बढी जसो बाढी पहिरोको दृष्टिकोणले संवेदनशील मानिन्छन् र यो बाढी पहिरो जान्छ भनेर केही संकेत पाउन सकिन्छ?
5: मुख्य कुरो तपाईँले के बुझ्नु पर्यो भने मध्य नेपाल भनौँ न होइन, तपाईँको जुन हाम्रो मध्य पहाडी राजमार्ग गएको ठाउँ, त्यो ठ्याक्कै त्यो राजमार्गको गएको ठाउँ भनेको बिच भागमा छ झन्डै झन्डै हो, त्यसको चाहिँ त्यही दायाँ र बायाँको भूभाग भनेर सम्झिनुहोस्। हाम्रो मध्य पहाडी क्षेत्र सबभन्दा बढी पहिरोको जोखिमहरू भएको ठाउँ हो। त्यसपछि अनि तपाईँको महाभारत लेकमा जहाँ जहाँ हामीले चाहिँ तपाईँको सडकहरू खनेर लिएर गएका छौँ त्यो ठाउँ अर्को एकदमै जटिल अवस्था भएको ठाउँ हो। अनि अर्को चाहिँ उच्च हिमाली भूभाग पुग्नको लागि हामी जुन बाटो बनाएका छौँ त्यो बाटो फेरि अर्को जटिल समस्याको रूपमा रहेको छ। र यी बाटाहरूको कुरा भए बस्तीहरूमा पनि अब तपाईँको हाम्रो धेरै जस्तो ठाउँहरू नेपालका अधिकांश ठाउँहरूमा पहाडहरू भएको ठाउँमा जहाँ माटोहरू पाइन्छ, माटो अलिकति जम्मा भएको ठाउँ, खेती गर्न मिल्ने भन्ने ठाउँहरूमा हाम्रो बस्ती बसेको छ। तर चाहिँ दुर्भाग्यपूर्ण के छ भने ती बस्तीहरू बसेको ती माटोको ठाउँहरू भनेको पुरानो पहिरोले बनाएको जमिन हो। कुनै बेलामा ठुल्ठुला भूकम्पहरू गएर बनेको जमिन हो त्यो। मनसुनको पानीले फेरि चिप्लायो, फेरि गयो, फेरि बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै त्यो परिवर्तन हुँदै हुँदै हुँदै गएर मान्छे बस्न लायक ठाउँ चाहिँ पहाडको बिच भागमा तपाईँको चाहिँ बस्ती बस्न लायक ठाउँहरू बन्यो हो। त्यो ठाउँहरूमा अब अहिले हामीले अलिकति पनि तपाईँको चाहिँ पानीको व्यवस्थापनमा गल्ती गऱ्यौँ भने त्यहाँ पहिरो जान सक्छ। बाढी जाने भनेको चाहिँ बाढीमा चाहिँ दुईवटा कुरा हुन्छ, एउटा खोला अकस्मात थुनिएर पहिरोले थुनेर, अर्को चाहिँ धेरै पानी पऱ्यो भने सबै खोल्चीहरूमा पानी जम्मा जम्मा हुँदै हुँदै हुँदै हुँदै आएर हामीले बाढी जान्छ। अब हामी कहीँ दुवै प्रकारको बाढी जानेको प्रक्रियाहरू बढी भएका छन्। बाढीमा पनि भेल बाढी भन्छौँ नि हामी, ठुलो ढुङ्गाहरू सहितको बाढी आउने, हिलो माटो लेदो सहितको बाढी आउने हो, त्यो चाहिँ पहिरोले थुनेको ताल फुटेर आउँछ। अनि तपाईँको पहिरोको ताल फुट्ने कुराहरू भनेर चाहिँ कस्तो हुन्छ भने खोल्चा बगिरहेको हुन्छ, दिउँसुरी रातभरि आवाज छङ छङ छङ आवाज आउँछ, तर त्यो अकस्मात आवाज आउन बन्द हुन्छ 15 मिनटलाई, पानी कम आउँछ। यसमा पानी किन कम आयो भन्ने हुन्छ, माछा भयो भने माछा उफ्रिन थाल्छ पानी कम भएर, हामी माछा टिप्न पुग्छौँ तर त्यो खोला माथितिर थुनिसकेका हुन्छ। त्यस्तो अवस्थामा खोला थुनिएर फुट्छ। ठुल्ठुलो खोलाहरू चाहिँ लामो समय थुनिन सक्ला नसक्ला, कहिलेकाहीँ साना खोल्चाहरू पनि 4-5 ड्रम पानी मात्र भए पनि त्यो उमा थुन्यो भने त्यहाँ चाहिँ तपाईँको एकदमै त्यो फुट्यो भने डेब्री फ्लोहरू चाहिँ अथवा भेल पहिरोहरू जम्मा हुन्छ। पानी परेपछि सानो पहिरो गएर त्यो खोल्चीमा एकछिन पानीको बहावलाई थुनिदिन्छ, त्यसपछि पहिरो त्यहाँ अब त्यो फुटेर त्यसले सबै भेल पहिरो ल्याउँछ र जान्छ। खोल्चीमा अकस्मात धमिलो पानी आउन थाल्यो एक्कासी, अनि मूलहरूमा धमिलो पानी देखिन थाल्यो, घरको पछाडिपट्टि मूल फुट्न थाल्यो, घरको आँगनमा मूल फुट्न थाल्यो, बलेसीको पानी जति पनि कहीँ पनि नगइकन जमिनभित्रै छिर्न थाल्यो। अनि यस्तो बेलामा चाहिँ हामीले के बुझ्नु पर्यो भने अब पहिरो चाहिँ नजिक नजिक हुन थाल्यो, अब पहिरो जान्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। यस्ता कुराहरू हामीले हाम्रा भाइ बहिनीहरूलाई हाम्रो किताबमा पढाउनु पर्ने कुराहरू हुन् जुन हाम्रो स्थानीय निकायले पाठ्यक्रम विकास गर्दा 20% पाठ्यक्रम स्थानीयले हाल्नुपर्छ भन्ने हामीले भन्ने गरेका छौँ। त्यसभित्र आफ्नो गाउँको प्राकृतिक प्रकोपको बारेमा, विपदको बारेमा हामीले पढाउन सक्यौँ भने, मैले भनेका कुराहरू राखेर किताबमा राखेर हामीले पढायौँ भने हामीले हाम्रा जनमानसलाई यो कुरा, यो बाढी पहिरोको जोखिमबाट धेरै हदसम्म जोगाउन सक्छौँ।
4: जस्तो पछिल्लो समयमा जलवायु परिवर्तनका कारणले पनि बाढी पहिरोको जोखिम वृद्धि भएको छ भन्ने भनाइ छ कतिपय मान्छेको। वन तथा वातावरण संरक्षण गर्नुपर्छ भनेर ज्ञान चेतना पनि हामीले बढाउन सकेनौँ अथवा त्यसलाई बाँड्न सकेनौँ भनाइ पनि छ, यसलाई कसरी हेर्नुहुन्छ यहाँले?
5: हजुर, एकदमै त्यो कुरा एकदमै सही कुरा हो। किनभने तपाईँले वातावरणको अहिले जलवायु परिवर्तनको कारणले चाहिँ मैले झन्डै 30 वर्षको अवस्थितिलाई हेरेको छु, तराईमा पनि, पहाडमा पनि, मध्य पहाडमा पनि, माथिल्लो भूभागमा पनि। होइन, हाम्रो अध्ययनले के देखाउँछ भने हाम्रो नेपालमा अहिले पानी पर्ने प्रक्रिया चाहिँ असाध्य नराम्रोसँग परिवर्तन भएको छ। त्यो नराम्रो मैले कुन अर्थमा भनेको भने बेसीमा पानी कम पर्छ गाउँ बेसीमा, तर उच्च हिमाली भूभाग अथवा उच्च भागहरूमा पानी धेरै पर्छ। भनेको मतलब आजभन्दा 30 वर्ष अगाडि काठमाडौँ लगायतको अथवा भ्याली भन्छ, जब तपाईँको उपत्यका भन्छ नदी उपत्यकाको क्षेत्रमा पानी प्रशस्त पर्थ्यो। अहिले के भयो भने त्यो पानी पर्ने बादल चाहिँ 3000 मिटर 4000 मिटरमा पुगेर पानी पर्न थाल्यो। भनेपछि यसले के नराम्रो असर पर्छ भने यो एउटा चाहिँ माथिल्लो भूभागमा अब एकदमै भूक्षय गराउने र पहिरोको जोखिम बढाउने, अनि त्यो एकदमै ठाडा भिर हुने, त्यहाँबाट सबै भयभरको भेल पहिरो आएर नदीहरू थुनिदिने अनि पड्किने, फेरि बाढी आउने हुन्छ। यतापट्टि फेरि तपाईँको चाहिँ यसको अर्को नराम्रो पक्ष के पनि भयो भने फेरि बेसीतिर चाहिँ कुनै बेला चाहिँ असाध्य धेरै पानी पर्दिने, कुनै ठाउँमा एकदमै त्यो आरी घोप्टे पानी भनेर हामीले अहिले भन्ने गर्छौँ, गाग्राबाट पानी खाना जस्तो गरी तपाईँको एउटै ठाउँमा पानी पर्दैछ। यो अहिलेको जलवायु परिवर्तनको सबभन्दा एकदमै देखिएको परिवर्तन हो हाम्रो नेपालमा मनसुनमा पानी पर्ने प्रक्रिया। हिजो अस्तिको पानीमा पनि यस्तो घटनाहरू भएको छ, जस्तो इलामको कुनै एउटा ठाउँमा मात्रै प्रशस्त पानी पर्यो, होइन, उता तपाईँको दार्जिलिङको पनि सर्टेन ठाउँमा एकदमै धेरै पानी पर्यो, उता भुटानको एउटा ठाउँमा मात्र बेसरी पानी परेर धेरै अहिले विपद भयो। अहिले भुटानमा त नदीहरू बगेर उहाँ ड्यामहरू फुटिरहेका छन्। यो सबै मैले किन भनेको भने यो होल हिमालय क्षेत्रमै तपाईँलाई क्लाइमेट चेन्ज अथवा यो जलवायु परिवर्तनले धेरै परिवर्तनका असरहरू देखिन थालिसकेका छ। काहीँ अनावश्यक धेरै पानी पारिदिने, काहीँ चाहिँ तपाईँको अब बेसीमा पानी धेरै पर्न पाए खेतीपाती गर्न सक्छ जनताले, किसानलाई सजिलो हुन्छ, त्यो नहोइदिने, अनि पानी नै नचाहिने एकदमै तपाईँको भिर हिउँ पर्ने ठाउँमा, हिमतालहरू हुने ठाउँहरूमा चाहिँ पानी परिदिनु थाल्यो। अनि यो अहिले एकदमै ठुलो च्यालेन्जको रूपमा रहेको छ। तपाईँले यो कुरालाई एकदम राम्रोसँग अहिले मलाई सोध्नुभयो।
4: त्यसो भने जस्तो बाढी पहिरोबाट बस्न स्थानीय समुदायमा नागरिक शिक्षा र जनचेतना अभिवृद्धि गर्नका लागि भइरहेका प्रयासहरू कस्तो देख्नु भएको छ? जस्तो विद्यालय स्तरमा हामीले बाढी पहिरो लगायतका विपद सम्बन्धी पाठ्यक्रमहरूमा कतिको समावेश गरेको पाउनुहुन्छ र यसलाई कतिको महत्त्व दिएको देख्नुहुन्छ?
5: सबभन्दा दुर्भाग्यको कुरै यही छ, हामीले अहिले संहितामा आइसकेपछि स्थानीय निकायहरू विकास गऱ्यौँ, 753 स्थानीय निकाय बनायौँ, केही 2-4 स्थानीय निकाय बाहेक कसैलाई यो कुरा मतलब छैन, लिडरसिपलाई यो कुराको मतलबै छैन। हेर्नुहोस्, लिडरसिपले अहिले के बुझाएको छ भने कसरी हुन्छ विकास निर्माणको काम गर्ने, कहाँनिर कति भ्रष्टाचार गर्न सकिन्छ त्यो कुरा हेर्नु, त्योभन्दा बढी केही पनि काम गर्न सकेन। तपाईँले अहिले जुन कुरा प्राथमिकताको कुरा गर्नुभएको छ त्यो बिल्कुलै प्राथमिकतामा मैले राख्नै सकेनन्। यो मैले मेरो क्षेत्रको, मेरो पालिकाको, म मेयर हुँ, मैले मेरो पालिकाको अध्यक्ष हुँ, मैले गर्नुपर्छ, मैले मेरो पालिकाको यो विपदको कामलाई मैले यसरी ध्यान दिनुपर्छ भन्ने कुरा हामीले गर्नै सकेनौँ। मलाई याद छ, हेर्नुहोस्, म विपदको बारेमा कति पालिकाहरूमा पढाउन जान्थेँ, सिकाउन जान्थेँ, त्यहाँको मेयर साहबहरूलाई राखेर ल यसरी कार्यक्रम गर्नुहोस् भन्थेँ। उनीहरूलाई त्यो कार्यक्रममा बस्नलाई जिउ हजुरी कति गर्नुपर्थ्यो भने त्यो मैले अहिले पछिल्लो चरणमा कामै गर्नु छोडेँ कि, मलाई मनै लागेन यस्तो के गर्नु, जुन काममा उनीहरूलाई प्राथमिकतामा छैन, तपाईँ कति विपत्ता कुरा गर्न आउनुभयो, तपाईँ को आउनुभयो, को तपाईँ भनेर एकदम तपाईँको हामी विज्ञहरूलाई असाध्य नराम्रोसँग हेपेर बोल्ने त्यस्तोसम्म घटनाहरू भएका छन्। सुन्नु पऱ्यो भने उनीहरूले कहिले पनि प्राथमिकतामा राख्दै राखेनन् नि, नराखेको कारणले आज यो सबै भइरहेको छ। अहिले तपाईँको कुनै पनि स्थानीय निकायमा, म त भन्छु कुनै कुनै ठाउँमा भएका छन् नभएको होइन, 2-4 चाहिँ छोडेर भन्छु म त्यसले, विपद सम्बन्धी कार्यक्रम छ भने पनि यो विपदै सधैँ आउँछ, नामै विपदे, हेर्नुहोस् है कस्तो शब्द, यो विपदेहरू सधैँ आउँछन्, यस्तै हेरी कराउँछन् भनेर चाहिँ यति नराम्रो प्रविधि सुरु भयो। त्यसले गर्दा उनीहरूले न पाठ्यक्रम विकास गर्न सके, न आफ्ना स्कुलमा आफ्नो पालिकामा भएका विपद व्यवस्थापनका कुराहरूलाई सिकाउन सके, कस्ता किसिमका विपदहरू हामी कहाँ छन् भनेर न भन्न सके, अनि त्यो नभएपछि त पालिकाको जनताले त्यो कुरा बुझ्नै सकेन भने आज 9-10 उनलाई हो, तपाईँ भन्नु न संहितामा हामी गइसकेपछि हामीले यति धेरै ठुलो सपना देखेका थियौँ, यति ठुलो परिवर्तन आउनुपर्छ 8-9 किन ल्याउन सकेनौँ भने त्यो पोलिटिकल लिडर जो चाहिँ त्यहाँ गयो त्यो जनताको सेवा गर्न गएको थियो उसले त्यो कुरो बुझ्नै सकेन, मैले यसरी गर्नु हुँदैन भन्ने कुरो उसले बुझ्नै सकेन, र यो नै ठुलो समस्या हो। अब कर्मचारीहरूले गर्नु सक्नुहुन्थ्यो, उहाँहरूलाई समस्या के भयो, आज विपदको यस्तो कार्यक्रम छ म त्यहाँ जानुपर्छ भनेर उनीहरूलाई तपाईँ तपाईँ जानुहोस् यस्तो गर्नुहोस् भनेर उनीहरूलाई प्रोत्साहन दिने काम बिल्कुल भएको छैन, किनभने यो विपदमा तपाईँको बजेट हुँदैन थियो, आफैले बजेट छुट्याउनु पर्ने अनि विपदको लागि बजेट छुटाएपछि अन्त खर्च गर्न पाइँदैन अनि कहाँ गर्ने र भन्ने खालको सोच आउँछ।
4: हजुर, यहाँनिर पाठ्यक्रम विकास केन्द्रले पनि त वास्तवमा त्यस किसिमको अध्ययन गरेर त्यस किसिमका विज्ञहरूलाई राखेर त्यस किसिमको पाठ्यक्रम तयार गर्नुपर्ने।
5: मैले पाठ्यक्रमको त्यो बनाउनलाई भन्नु न पहिरो सम्बन्धी पाठ्यक्रम बनाउनको लागि, बाढी पहिरो सम्बन्धी पाठ्यक्रम बनाउनको लागि हामीले बाढी पहिरो पढेको विज्ञलाई राखेर पाठ्यक्रम बनाएका छौँ र को मान्छे आफ्नो मान्छे राखेर काम गरिरहेको छ नि, त्यो पाठ्यक्रमलाई हामीले कहिले देखाएका छौँ र कसैलाई? मैले अहिले 8 कक्षा 9 कक्षा 10 कक्षाका पाठ्यक्रमहरूमा अथवा 12 कक्षाको पाठ्यक्रममा मैले चाहिँ बाढी पहिरोको बारेमा कसरी काम भइरहेछ, के गरिरहेछ, कसरी खाले लेखाएको छ भनेर हेर्नुभयो भने कारी लाग्दो छ, कति कुराहरू गलत लेखेका छन्।
4: अलिकति अब निराशाका बीच आशाका कुरा पनि गरौँ, जस्तो बाढी पहिरो रोकथामका लागि अब राजनीतिक नेतृत्वले त्यति ध्यान दिएन, खास गरेर नागरिकहरूको पनि भूमिका हुन्छ, नागरिक स्तरबाट गरिने प्रयत्नहरू के हुन सक्छन्?
5: हजुर, नागरिकहरूबाट मलाई चाहिँ के लाग्छ भने अब सबभन्दा ठुलो कुरो आफ्नो गाउँको विपदको परिस्थिति के छ भनेर प्रत्येक नागरिक अब सचेत हुनुपर्छ। हेर्नुहोस् है, जस्तो म कस्तो ठाउँमा बसिराखेको छु, मैले कस्तो ठाउँमा घरको जग हाल्दैछु, मैले मेरो घर खोलाको किनारबाट कति पर बनाइराखेको छु, मैले भेल पहिरो आउने खोल्चीको मुखमा घर त बनाइनँ, खोल्चीको मुखमा पानी पनि हुने, जमिन पनि मलिलो माटो हुने, अनि मान्छेहरूले त्यस्तो खोल्चीको मुखमा घर बनाउँछन् होइन, त्यस्तो खालको ठाउँमा त मैले घर बनाइनँ भन्ने कुरामा सचेतना जनताले आफैले लिनुपर्छ। अब अनि अर्को कुरा, तपाईँले आफ्नो पालिकाको वडा अध्यक्ष पालिकाको मेयर साहबहरूलाई उहाँहरूले के भन्नु पऱ्यो भने अब हाम्रो पालिकाको जोखिम नक्सा हामीलाई चाहियो, मैले कुन ठाउँमा घर बनाउनु हुन्छ कुन ठाउँमा घर बनाउनु हुँदैन भन्ने कुरा तपाईँहरूले भनिदिनु पर्यो, हामी अब यो बाढी पहिरोबाट मर्न चाहँदैनौँ भनेर सबैजनाले यो कुरामा एकदमै अब असाध्य सचेत हुनु पर्यो क्या। अनि अर्को नराम्रो पक्ष पनि म भन्छु, हामी जनता कति खराब छौँ भन्ने कुराको एउटा उदाहरण भन्छु म तपाईँलाई, नक्सा पास गर्नु हुँदैन तपाईँले यो खोलाको किनारमा, तपाईँले नक्सा पास गर्न सक्नुहुन्न भनेर पठायो पालिकाले भने त्यहाँको इन्जिनियर साहबले यो हुँदैन भनेर भन्नुभयो भने तपाईँको वडा अध्यक्षलाई बाटोमा समातेर सही गर्न लाउँछु, तँलाई भोट हालेन मैले त यहाँ सही गर भनेर वडा अध्यक्ष सही गर्न लाउँछौँ।
4: त्यो प्रवृत्ति
5: हाम्रो कल्चर हाम्रो संस्कारै बिग्रेको छ क्या, यो कुरा यसबाट बाहिर आउनु पर्यो अनि अनिखेरि अलिकति हामीलाई विपद व्यवस्थापनमा सजिलो हुन्छ क्या। तपाईँ आफू पनि त इमान्दार बन्नु पऱ्यो, अर्कोलाई इमान्दार खोज्नुहुन्छ भने आफू चाहिँ इमान्दार बन्नु पर्दैन र हामीले पऱ्यो नि त हो। यो कुराको ठुलो चाहिँ अहिले मैले चाहिँ तड्कारो चाहिँ एउटा ठुलो ग्याप देखाएको छु क्या।
4: हिजो आज पनि अब बाढी पहिरोको सम्भावना विद्यमान नै छ भनिएको छ, सामान्यतया नागरिकहरूले बाढी पहिरो आउनु अघि र पछि अपनाउने सावधानी के हुनसक्छ छोटकरीमा?
5: हजुर, अब यस्तो छ, बाढी पहिरो आउनुभन्दा अगाडि पहिला सुरुमा पानी धेरै पर्न थालेको छ पर्छ भनेपछि तपाईँको रेडियो टेलिभिजन एसएमएसहरू आउने अनि त्यस्तै आफ्नो पालिकाको सूचना दिने तरिकाहरू साइरनहरू यस्ता कुराहरूको बारेमा जानकारी राख्नु पऱ्यो। त्यसपछि अर्को नम्बरमा पानी धेरै पर्दैछ भन्ने थाहा पाइसकेपछि पानी चाहिँ अब हाम्रो नियममा अब त्यही नियमलाई मानेको छौँ नेपाल सरकारले पनि होइन, 144 मिलिमिटर पानी एक दिनमा पऱ्यो भने अब पहिरो कसै गरी पनि जान्छ भन्ने कुरा बुझ्नु पऱ्यो, कति पानी परिरहेको छ भन्ने कुराको लागि नेपाल सरकारको वेबसाइटहरू हेर्न सक्नुहुन्छ, त्यसै गरी सूचनाहरू रेडियोबाट सुन्न सक्नुहुन्छ, एफएमबाट सुन्न सक्नुहुन्छ, अनि एसएमएसहरू ध्यान दिनु पऱ्यो, अनि पालिकाको चाहिँ विपद फोकल पर्सनसँग सम्पर्कमा बस्नु पऱ्यो, त्यो पालिकाको विपदको फोकल पर्सन जो स्टाफ हुनुहुन्छ उहाँले तपाईँलाई यस्तो जानकारीहरू दिन सक्नुहुन्छ। अनि अर्को कुरा, तपाईँले आफ्नो घरमा आफ्नो छतमा कौसीमा होइन बलेसीको पानी नपर्ने गरी कोका कोला अथवा यो पेप्सीका बोतलहरू हुन्छ नि त्यसको माथिपट्टिको घाँटी काटेर त्यो बिर्को भाग माथिपट्टि बिर्को लाउने भागमा अलिकति तलपट्टि काटेर तपाईँले त्यसमा चाहिँ स्केल बनाएर आफ्नो स्केल टाँसेर बजारमा चाहिँ स्केल पाइन्छ 10 रुपियाँ 15 रुपियाँमा 20 रुपियाँमा पाउने स्केल टाँसेर कति पानी पर्यो भन्ने कुरा चाहिँ तलपट्टि भुइँमा अलिकति ढुङ्गा हालेर राखिदिनुहोस् अनि त्यो अगाडि राखिदिनु हो भने अहिले कति पानी परिरहेको छ मेरो ठाउँमा भन्ने थाहा हुन्छ। पानी 100 मिलिमिटरभन्दा बढी पानी एक दिनमा पऱ्यो भने तपाईँले के सोच्नु पऱ्यो, अब पहिरोको लागि मेरो जमिन तयार हुँदैछ भन्ने सम्झिनु पऱ्यो। 144 मिलिमिटर 140 मिटरको रेन्ज नाग्न साथै तपाईँले सकेसम्म त्यो ठाउँबाट पर जानुपर्छ, म भिरालो जमिनमा बस्नु हुँदैन, त्यहाँ धमिलो पानी पनि आउन थालेको छ, खोल्चीहरू धमिलो पानी भुलिएर आइराखेका छन्, ठुलो खोल्ची सानो भएको छ पानी सुकेर, तपाईँ राति सुतिरहनु भएको छ एकदमै गड्याङ गुडुङ आवाज आउनुहुन्छ, आकाश छर्किया छैन तर आवाज आइरहेको छ, के बुझ्नु पऱ्यो, जमिन सर्किन थाल्यो, त्यो भनेको पहिरो जाने सूचनाहरू हुन् प्रकृतिले दिने सूचना। अनि अर्को कुरा, तपाईँले राखिरहनु भएको पोलहरू छ बिजुलीको पोलहरू हेर्दा हेर्दै पोल कता कता ढल्केको जस्तो देख्नुहुन्छ, पर्खालहरू अलिअलि ढल्केको हो कि जस्तो लाग्न थाल्छ, यी सबै कुराहरू हुन थालेपछि तपाईँले बुझ्नु पऱ्यो पहिरोको जोखिममा तपाईँ छु भनेर। प्रशस्त पानी पर्यो, 100 मिलिमिटर भन्दा माथि पानी पर्न थालिसकेपछि तपाईँका खोला नालाहरूमा बाढी आउन थाल्छ, आफू सचेत हुनु पर्यो। मनसुन सुरु हुनुभन्दा अगाडि आफ्नो घर गाउँमा हामीले गर्नै पर्ने काम भनेको खोल्ची काट्ने कामहरू गर्नु पर्यो। तर अब अहिले खोल्ची काट्ने भन्ने कुरो कसैलाई थाहै छैन, बिर्सिसके सबैजनाले। गाउँमा त्यो काम गर्न हामीले किन बिर्सेको, त्यो बिर्सिनु भएन। ती परापूर्व कालदेखि हाम्रो आफ्नो चलिआएको चलन, गाउँमा क्लबहरू स्थानीय निकायहरूबाट खोल्ची काट्ने कामहरू गराउन सकिन्छ, त्यसले पनि बाढीको पहिरोको जोखिमलाई धेरै हदसम्म जोगाउने काम गर्छ। त्यो काम वैशाख जेठ महिनामा गर्नु पर्यो। अनि तपाईँको चाहिँ अब बाढीको अनि बाढी र पहिरो पछिको कुरामा चाहिँ पहिरो गइसकेको ठाउँ छ भनेपछि आफ्ना सामानहरू हटाउन सकिन्छ, झिक्न सकिन्छ भने झिक्ने हो, होइन भने त्यो ठाउँमा सकेसम्म त्यस्तै खाली खुट्टा छिर्नु हुँदैन। खाली खुट्टा छिर्दाखेरि त्यहाँ सिसा टुक्राहरू हुन्छन्, बोतलका टुक्राहरू हुन्छन्, खुट्टा काट्छ। अब सम्पत्ति जोगाउन हामी अतालिएर भित्र छिर्छौँ, त्यसले अर्को तपाईँ त्यो हिलोमा गाडिनुहुन्छ, हिलो धेरै गहिरो हुन्छ, हिलो सोचेको भन्दा धेरै धेरै नराम्रो हिलो त्यहाँ, मतलब एकदमै तपाईँलाई त्यहीँ दबिन सक्नुहुन्छ। त्यस्ता कुराहरू विचार गर्नुपर्छ। त्यही भएर पहिरो गइसकेपछि आफूले गर्न नसक्नु भयो भने सुरक्षाकर्मीहरूको सहयोग लिनुपर्छ, अनि सुरक्षाकर्मीहरूको नम्बरहरू आफूलाई थाहा हुनु पर्यो, उहाँहरूको नम्बर माग्ने गरौँ। हामीलाई विपद पर्दा तपाईँहरूले सपोर्ट गर्नुपर्छ, तपाईँहरू मेरो घर यति पर छ, तपाईँहरूलाई मैले कल गर्न सक्नु, फोन गर्न सक्नुपर्छ, मलाई नम्बर दिनुहोस् भनेर नम्बर राख्ने बानी गरौँ। अनि त्यसले चाहिँ तपाईँलाई के हुन्छ भने विपदको बेलामा सहयोग लिने भनेको प्रहरी नै हुन् हाम्रो लागि। अनि त्यसपछि अर्को काम के गर्न सकिन्छ भने युवा साथीहरूलाई राखेर चाहिँ विभिन्न उमेरका मान्छेहरू बसेर विपदको जत्था बनाउने, विपद सपोर्ट जत्थाहरू बनाउँछ। जत्थाले के गर्छ, तपाईँको विपद परेको बेलामा के काम गर्नुपर्छ भनेर उहाँहरूलाई तालिम दिन लगाउने पालिकालाई भनेर, अनि त्यो त्यो जत्थाहरूको प्रत्येक हप्ता हप्तामा मिटिङ बस्ने, कुराकानी गर्ने, अनि अन्त भएका विपदका कुराहरू गर्ने। ए हामी कहाँ त अहिले पानी पर्दैन, तर उता दक्षिण अफ्रिकामा पानी परेछ, त्यहाँ त यस्तो बाढी गएछ भनेर एकजनाले कुरा गर्ने, अनि त्यो कुराहरूको आधारमा हामीले पनि त्यसरी तयारी गर्नुपर्छ, हेर्नु त पानी त्यस्तो परेछ, प्रान्तमा हिउँ परेर यस्तो परेछ भनेर कुरा गर्ने। त्यसले चाहिँ के गर्छ भने प्रत्येक हप्ता भेट्ने होइन, एक हप्तामा सकिँदैन, दुई हप्तामा एकचोटि भेट्ने बानी गरौँ। त्यसले धेरै कुराहरू तयारी गर्न सपोर्ट गर्छ, अनि हाम्रो के कुरा पुग्दैन, हामीलाई के कुरा चाहिन्छ, पालिकाले के कुरामा बजेट हाल्नु पर्यो, यो सालको बजेटमा के राख्नु पर्यो भन्ने कुरा के पालिकाको चाहिँ कार्यपालिका बैठकमा त्यो कुराहरू राख्नलाई त्यो जत्थाहरूको लिडर जानु पर्यो। त्यहाँ यसरी हामीले परिवर्तन ल्याउनु खोज्नु पर्यो क्या,
6: पक्कै पनि
5: यो कुरा हेर्नुहोस् सबैतिर गर्न सकिने अवस्था छ।
6: बाढी पहिरोका बारेमा महत्त्वपूर्ण जानकारी गराउनु भयो प्राध्यापक रञ्जन कुमार दाहाल, बाढी पहिरो विज्ञ। यहाँलाई समय र संवादका लागि धेरै धेरै धन्यवाद छ।
5: हजुर, धन्यवाद।
7: अब आजको कार्यक्रमको अन्त्यमा पूर्व सूचना प्रणालीका सम्बन्धमा कुरा गर्छौँ, जसले सम्भावित धनजनको क्षति हुनबाट बचाउँछ। कुनै प्रकोप आउनु अघि नै सम्बन्धित सबैलाई दिइने खबरलाई पूर्व सूचना भनिन्छ। यसमा तीनवटा कुरा महत्त्वपूर्ण हुन्छन्। पहिलो, कुन प्रकोप कहाँबाट कसरी आउँदैछ भन्ने सूचना। दोस्रो, त्यसले को कसलाई कस्तो असर पार्न सक्छ भन्ने चेतावनी। र तेस्रो, हानि कम गर्न के गर्ने भन्ने सुझाव र निर्देशन। यी तीनवटै मिलेर मात्र एउटा पूर्ण पूर्व सूचना बन्न सक्छ।
8: अब कुरा गरौँ यो चलन कहाँबाट सुरु भयो त। मानिस मात्र होइन, धेरै पशु पन्छीमा पनि खतरा देखेपछि आफ्नो समूहलाई सचेत बनाउने बानी हुन्छ। हाम्रा पुर्खाहरूले समुद्री छाल, बादलको रूख, चरा चुरुङ्गीको हलचलबाट नै मौसमको आभास पाउँथे। पछि समुदायहरूले ढोल, शङ्ख र घण्ट बजाएर खतराको खबर सुनाउन थाले। यसैलाई पूर्व चेतावनीको सुरुवातीको अभ्यास मान्न सकिन्छ। साइरन र विद्युतीय उपकरणहरू भने 20औं शताब्दीका विश्वयुद्धहरूको समयबाट प्रयोगमा आएको थियो। समयक्रमसँगै यो ज्ञान पुस्तादेखि पुस्तासम्म हस्तान्तरण हुँदै गयो। उदाहरणका लागि गङ्गा ब्रह्मपुत्र नदी क्षेत्रका समुदायले कर्याङकुरुङ चरा उत्तरतिर लागेपछि मात्र झालपातको बिउ रोप्ने गर्थे। यो पनि एक किसिमको पूर्व सूचना नै थियो।
7: अब कुरा गरौँ संस्थागत प्रयासको। सन् 1998 पहिलो अन्तर्राष्ट्रिय पूर्व सूचना सम्मेलन भयो र त्यसपछि यो विषय विपद न्यूनीकरणसँग जोडिएर ह्योगो र स्यान्दाई कार्ययोजनाहरूमा प्राथमिकतामा पर्न थाल्यो। स्यान्दाई कार्ययोजनाले पूर्व सूचनाका 4 खम्बा तोकेको छ: जोखिमको ज्ञान, निगरानी र पूर्व अनुमान, सूचना सञ्चार र प्रतिकार्य। संयुक्त राष्ट्रसङ्घले सन् 2022 नै विश्वका सबै जनतासम्म पूर्व सूचना पुर्याउने महत्वाकांक्षी लक्ष्य समेत राखिसकेको हो।
8: अनि नेपालको कुरा गर्दा हाम्रो पूर्व सूचनाको यात्रा झण्डै 3 दशक पुरानो छ। विक्रमसम्म 2054 रोलवालिङ र तामाकुशी क्षेत्रमा हिमताल विस्फोटनको जोखिम हेरेर पहिलो प्रणाली स्थापना भएको थियो। त्यसपछि चितवनको राप्ती नदी किनारमा समुदायमा आधारित बाढी पूर्व सूचना सुरु भयो। विक्रमसम्म 2072 त मोबाइल फोन मार्फत नै बाढीको खबर पठाउन थालियो। आज जल तथा मौसम विज्ञान विभागले भारी वर्षा, बाढी, शीतलहर, लू लगायत झण्डै 1 दर्जन प्रकोपको सूचना दिँदै आएको छ र देशभरका

0: अहिले पूर्वानुमानकै आधारमा प्रकोप आउनु अघि नै जोखिममा रहेका परिवारलाई नगद वा राहत सामग्री दिने अभ्यास सुरु भएको छ। अनुभवले देखाएको छ यसरी पहिले नै गरिने खर्चको प्रतिफल पछि गरिने उद्धार राहत भन्दा 7 गुणासम्म बढी हुन्छ।
1: तर चुनौती पनि उत्तिकै ठुला छन्। पूर्वानुमान सधैँ सही नहुन सक्छ र एकपटक गलत भयो भने समुदायको विश्वास गुम्न सक्छ। सामाजिक सञ्जालले सूचना छिटो फैलाउने सुविधा दिए पनि त्यसैले अफवाह फैलिने जोखिम पनि उत्तिकै बढाएको छ। अनि कुनै कुनै प्रकोपमा त समयले नै साथ दिँदैन। जस्तै सन् 2018 इन्डोनेसियामा आएको सुनामीमा मानिसहरूलाई जोगिन जम्मा 4 मिनट मात्र समय मिलेको थियो।
0: अर्को गम्भीर समस्या भनेको स्रोतको अभाव हो। सन् 2025 मानवीय सहायताका लागि करिब 46 बिलियन डलर चाहिने अनुमान गरिएकोमा जम्मा 10 बिलियन डलर मात्र जुट्न सकेको छ। यसको सिधा असर पूर्व सूचना जस्तो महत्त्वपूर्ण क्षेत्रमा हुने लगानीमै परेको छ। त श्रोता मित्रहरू, अन्त्यमा भन्नुपर्दा पूर्व सूचना भनेको केवल एउटा सूचना मात्र होइन, यो जीवन बचाउने अवसर हो। नेपालले यस दिशामा राम्रो प्रगति गरिरहेको छ, तर अझै धेरै काम बाँकी छ। विश्वसनीय पूर्वानुमान, प्रभावकारी सञ्चार, स्पष्ट जिम्मेवारी बाँडफाँड र सबैभन्दा महत्त्वपूर्ण हामी जस्ता सर्वसाधारणको सजगता।
1: त्यसैले अबदेखि जब तपाईँको मोबाइलमा मौसम वा बाढीको अलर्ट आउँछ, त्यसलाई हल्का रूपमा नलिनुहोस्। त्यो खबरले तपाईँ र तपाईँको परिवारको ज्यान बचाउन सक्छ। हवस् त, यिनै जानकारीसँगै आजका लागि कार्यक्रमबाट बिदा माग्छौँ। प्राविधिक सहकर्मी मिनर्भा वज्राचार्यसँगै संयोजक उद्धव सिंह च्वाँगडी, शान्ति राणा र भानुभक्त खड्का बिदा हुन्छौँ। नमस्कार।
0: नमस्कार।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचारपछि करिब 10 बजेसम्म सुन्न सक्नुहुनेछ हाम्रो स्वास्थ्य कार्यक्रमको पुनः प्रसारण। यति बेला भने रातिको 9 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन सरकारको जोड। वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य। नेपाली काङ्ग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा लोकतन्त्रको सुदृढीकरणका लागि काङ्ग्रेस एक हुनुपर्नेमा नेताहरूको जोड। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त। रौतहटबाट बोलबम यात्राका लागि भारत गएका 3 नेपालीको झारखण्डमा भएको बस दुर्घटनामा मृत्यु। र भारतको उत्तराखण्डमा निर्माणाधीन सुरङ्गमा

0: पहिरो खस्दा कम्तीमा 7 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन जोड दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायहरूमा परिपत्र जारी गर्दै आजदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन दिएको जानकारी दिनुभयो। यस व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यसका लागि वैदेशिक भ्रमण सकेर कार्यालयमा हाजिर भएको 5 दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका अन्य कर्मचारीहरू बीच सिकाइ तथा अनुभव आदान प्रदान गर्नुपर्ने व्यवस्था मिलाउन सबै निकायलाई पत्राचार गरिएको छ। यसै गरी सरकारले गत वर्ष भदौ 23 र 24 भएको जेएनजी आन्दोलनका क्रममा भएका घाइते तथा शहीद परिवारका सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा गठित जेएनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यक्रम कार्यान्वयन समन्वय र सहजीकरण समितिले सरकार र आन्दोलनकारी पक्षबीच भएका सम्झौताहरूको कार्यान्वयन र समन्वयमा मुख्य भूमिका खेल्ने जनाइएको छ। रौतहटबाट बोलबम यात्राका लागि भारतको झारखण्ड स्थित देवघर गएका तीर्थयात्री सवार बस दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। दुर्घटनामा गरुडा नगरपालिका 6 पोठियाहीका 60 वर्षीय नवल जायसवाल, उनकी श्रीमती र 10 वर्षीय शिवम महतोको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। गरुडा नगरपालिका छ पोठियाहीबाट गत आइतबार 45 जना तीर्थयात्री भारतको बैद्यनाथ धाम गएका थिए। नेपाली काङ्ग्रेसका नेताहरूले लोकतन्त्र सुदृढीकरणका लागि काङ्ग्रेस एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ। काङ्ग्रेसको संस्थापन पक्ष इतरको आजदेखि काठमाडौँमा सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँहरूले मुलुकमा सङ्कट र राष्ट्रियतामा चुनौती देखिएको अवस्थामा त्यसको समाधानका लागि पनि काङ्ग्रेस एक ढिक्का हुनुपर्ने उल्लेख गर्नुभयो। भेलामा पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देवालले लोकतन्त्र, राष्ट्रियता र मेलमिलापका लागि 72 राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताउनुभयो। पूर्व सभापति देवालले मुलुकको राजनीतिक अवस्था संवेदनशील देखिएकाले राष्ट्रिय एकता कायम गरेर लोकतन्त्र सुदृढ बनाउनु पर्नेमा जोड दिनुभयो। नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको र काङ्ग्रेस एक ढिक्का भएमा कसैले पनि पराजय गर्न नसक्ने बताउनुभयो। पूर्व सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले मुलुकमा जेएनजी आन्दोलनको घटना जस्तै काङ्ग्रेसमा नियमित महाधिवेशनको सट्टामा विशेष महाधिवेशन भएकाले यसको निर्वाचनको परिणाम अनपेक्षित आएको उल्लेख गर्नुभयो। पूर्व सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले सिनियर नेताहरूको योगदान र सङ्घर्षलाई कदर गर्न नसके पार्टी अगाडि बढ्न नसक्ने बताउनुभयो। यस्तै भेलामा पूर्व मन्त्री रमेश लेखक, एनपी साउद र मोहन बस्नेत लगायतका नेताहरूले पार्टीलाई सबल र सक्षम बनाउन परिपक्व नेताहरूको सुझाव र सल्लाहलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभएको थियो। प्रचार प्रसार समिति संयोजक मीन बहादुर विश्वकर्माका अनुसार आजदेखि सुरु भएको भेलाको भोलि र पर्सि बन्द सत्र चल्नेछ। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख नजिर मियाले नवनियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। नेपाली कम्युनिस्ट पार्टी नेकपा प्रदेश सभा संसदीय दलका नेता भट्ट आजै मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। यसैबीच मुख्यमन्त्री भट्टले सत्ता गठबन्धन दल नेकपा एमालेका 3 मन्त्री र 1 राजमन्त्री समेटेर मन्त्रीमण्डल विस्तार गर्नुभएको छ, जसमा चक्रबहादुर मल आर्थिक मामिला मन्त्री, सन्तोष शर्मा थापा सामाजिक विकास मन्त्री, दमनबहादुर भण्डारी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी इयरबम आर्थिक मामिला राजमन्त्री रहनु भएको छ। मुख्यमन्त्री भट्टले बाँकी मन्त्रालयको जिम्मेवारी आफैसँग राख्नु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। यसैबीच बागमती प्रदेशसभाको बैठक आगामी भदौ 1 गते सोमबारका लागि आह्वान गरिएको छ। प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै आगामी भदौ 1 गते दिउँसो 1 बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो। प्रदेशसभा सचिव रामकुमार पौडेलद्वारा जारी सूचना अनुसार बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाले विश्वासको मत लिने कार्यसूची रहेको छ। नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री बानियाले विश्वासको मत लिन लाग्नु भएको हो। गृहमन्त्री सुदन गुरुङले कारागार ऐनलाई समय सापेक्ष बनाउने तयारी भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको आज बसेको बैठकमा गृहमन्त्री गुरुङले कारागारमा रहेका निर्दोष जेन्जी युवाहरूलाई प्रतिशोधको भावनाबाट कुनै व्यवहार नगर्ने प्रश्न पार्नुभयो। गृहमन्त्री गुरुङले जेन्जी आन्दोलनका मुद्दा फिर्ता लिने विषयमा सरकार गम्भीर रहेको पनि बताउनुभयो। यस्तै बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले कैदी बन्दीको मानव अधिकार संरक्षण न्यायमा पहुँच तथा मुद्दाको प्रभावकारी अनुगमन सुनिश्चित गर्न कारागार ऐनमा आवश्यक कानुनी संशोधनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। बैठकमा कैदीबन्दीको मानवाधिकार निरीक्षण उप समितिको प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले कैदीबन्दीका लागि स्वच्छ खानेपानी, पौष्टिक आहारसँगै मनोसामाजिक परामर्श, शैक्षिक तथा स्वास्थ्य सुविधाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको थियो। यस्तै सांसदहरूले कारागार मानवाधिकार हनन गर्ने ठाउँ नभएको प्रश्न पार्दै कारागारभित्र हुने मृत्यु, यातना तथा कुटपिट जस्ता अमानवीय घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई जवाबदेही बनाउनु पर्नेमा ध्यान आकर्षण गराउनु भएको थियो। नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल र प्रभावकारी बनाइने बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा विभिन्न सञ्चार माध्यमका सम्पादक तथा प्रतिनिधिसँगको छलफलमा उहाँले सरकारका सबै काम कारवाही लोकतान्त्रिक मूल्य र मान्यता अनुसार नै हुने प्रश्न पार्नुभयो। मन्त्री पोखरेलले जनताका दैनिक आवश्यकतालाई केन्द्रमा राखेर सुशासन र पारदर्शितालाई सरकारले प्राथमिकता दिएको बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सञ्चार मन्त्रालयमा आज आयोजित नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँगको छलफलमा उहाँले टेलिफोन र इन्टरनेट सेवा कमजोर भएको गुनासो नागरिकबाट निरन्तर आइरहेकोले सेवा विस्तार र गुणस्तर सुधारमा नियामक र सेवा प्रदायक दुवैले गम्भीर भएर परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनुभयो। सो छलफलमा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले नियामक निकाय र सेवा प्रदायक दुवै पक्षले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिनुहुँदै नेपाल टेलिकमप्रति नागरिकको अपेक्षा धेरै रहेकाले त्यसअनुसार सेवा सुधार गर्न निर्देशन दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
2: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
1: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
2: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको
0: संचार। विज्ञापनपछि अब बाँकी समाचार। मुलुकको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र कम खर्चिलो बनाउन मानक उपचार प्रोटोकल एसटिपीलाई स्वास्थ्य बिमासँग जोडेर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगको उपचारमा एक रूपता कायम गर्न जारी भएका एसटिपीलाई प्रभावकारी रूपमा लागू गर्ने विषयमा जोड दिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश प्रसाद अग्रवालको अध्यक्षतामा भएको छलफलमा सहभागी विशेषज्ञ चिकित्सकहरूले आफ्नो क्षेत्रमा प्रयोग भइरहेका उपचार प्रोटोकलका सहज र कठिन पक्षबारे जानकारी दिँदै सुधारका लागि विभिन्न सुझावहरू दिनुभएको थियो। सर्पदंश र रेबिज विरुद्ध प्रयोग हुने खोप नियमित खरिद प्रक्रिया अन्तर्गत 25,800 भायल प्राप्त भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचन्दले सर्पदंश विरुद्धको 8,200 भायल र रेबिज विरुद्धको 17,600 भायल खोप प्राप्त भई टेकु स्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको जानकारी दिनुभयो। यसैबीच गर्मीसँगै मध्य प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंश विरुद्धको औषधि एन्टी स्नेक भेनम प्रदेशका सर्पदंश उपचार केन्द्रमा पठाउन सुरु गरिएको छ। मध्य प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका 27 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको छ। राष्ट्रिय सभा अन्तर्गतको संहिता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेका प्रतिवेदन तथा सिफारिस कार्यान्वयनमा जोड दिएको छ। समितिको आज बसेको बैठकमा राष्ट्रिय मानवाधिकारको वर्तमान अवस्था तथा आयोगका विभिन्न प्रतिवेदनको कार्यान्वयनका बारेमा भएको छलफलमा समितिका सदस्यहरूले नागरिकका अधिकारसँग जोडिएका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै सिफारिस कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो। बैठकमा आयोगका अध्यक्ष तप बहादुर मगरले सबै समस्याको समाधान आयोगबाट मात्र सम्भव नहुने भन्दै राज्यका सम्बन्धित निकायसँग सहकार र समन्वय आवश्यकता रहेको उल्लेख गर्नुभयो। जलवायु परिवर्तन सम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउन र जलवायु पारदर्शिता विषयमा समान धारणा बनाउन आयोजित 3 दिने युवा सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ। सम्मेलनमा जलवायु प्रक्रियामा युवा तथा बालबालिकाको सहभागिता, जलवायु वित्त परिवर्तनशील हिमाल, जलवायु उत्थानशील शिक्षा, जलवायु सशक्तिकरण, कृषि, खाद्य सुरक्षा र पोषण, खानेपानी, सरसफाई, स्वच्छता, जल सुरक्षा र लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण लगायतका विषयमा छलफल हुने जानकारी दिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरङ्गमा पानी र भग्नावशेष सहित पहिरो खस्दा कम्तीमा 7 कामदारको मृत्यु भएको छ भने 13 घाइते भएका छन्। हिजो राति भएको दुर्घटनापछि 3 अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्। राज्यद्वारा सञ्चालित जलविद्युत परियोजनाका लागि सुरङ्ग निर्माण भइरहेको स्थानमा दुर्घटना भएको हो। राज्य विपद व्यवस्थापन प्राधिकरणका अनुसार टिहरी जलविद्युत निगमको निर्माण स्थलबाट 19 कामदारलाई उद्धार गरिएको थियो। उता जापानमा भारी वर्षापछि गएको बाढी र पहिरोका कारण कम्तीमा 8 मृत्यु भएको छ भने हजारौँ यात्रु नारिता विमानस्थलमा अल्पत्र परेका छन्। सडक तथा रेल सेवा अवरुद्ध भएपछि जनजीवन प्रभावित भएको अधिकारीहरूले बताएका छन्। अब आर्थिक समाचार।
3: विद्युत नियमन आयोगले विद्युत उत्पादक र ठुला उपभोक्ता बीच ओपन एक्सेस मार्फत विद्युतको कारोबार विस्तार गर्न सघाउने उद्देश्यले 2 निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। आयोगले साउन 28 गते ब्यालेन्सिङ एन्ड सेटलमेन्ट डिरेक्टिभ्स 2083 र ग्रिभ्यान्सेस रिडेसल मेकानिजम फर ओपन एक्सेस कस्टमर्स डिरेक्टिभ्स 2083 सार्वजनिक गरेको हो। निर्देशिकाले ओपन एक्सेस अन्तर्गत हुने विद्युत कारोबारको हिसाब किताब, वास्तविक उत्पादन तथा खपतमा अन्तर, शुल्क भुक्तानी र विवाद समाधानको छुट्टै संयन्त्र स्थापना गर्ने प्रस्ताव गरेको छ। आयोगले सरकार भएकाहरूबाट 30 भित्र राय, सुझाव तथा प्रतिक्रिया माग गरेको छ। सम्झौता र वास्तविक विद्युत प्रवाह बीच फरक परे कसरी हिसाब मिलाउने र कारोबारमा विवाद भए कसरी समाधान गर्ने भन्ने विषयलाई निर्देशिकाले समेटेको छ। मस्यौदामा सम्बन्धित संस्थाले 7 भित्र आवश्यक मिटरिङ तथ्याङ्क उपलब्ध गराउनु पर्ने, नोडल एजेन्सीले त्यसपछि डेभिएसन गणना गरी बिल तयार गर्ने र सम्बन्धित पक्षले तोकिएको समय भित्र शुल्क तिर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसपछि संकलित रकम योग्य पक्षलाई वितरण गर्ने प्रस्ताव समेत गरिएको छ। आयोगले 30 भित्रमा आएका राय सुझावहरूका आधारमा निर्देशिकालाई अन्तिम टुङ्गो लगाउने र कार्यान्वयनमा लैजाने जनाएको छ। राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेडले आर्थिक वर्ष 2082-83 त्रैमासिक अवधिसम्म 4,55,68,00,000 खुद नाफा आर्जन गरेको छ। ब्याङ्कले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ब्याङ्कको खुद नाफा 60.5 6.68% ले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैङ्कको खुद मुनाफा 2,83,60,00,000 रहेको थियो। बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले कर्जा लगानी र आमदानीमा भएको उत्साहजनक वृद्धि एवं सम्भावित जोखिमका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज घटेको कारण खुद मुनाफा बढेको जानकारी दिनुभयो। आर्थिक वर्ष 2082-83 बैङ्कको खुद ब्याज आमदानी 11,96,61,00,000 पुगेको छ। त्यसै गरी बैङ्कको कुल सञ्चालन आमदानी 13,18,55,00,000 14.19% ले बढेर 15,05,66,00,000 पुगेको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साबिकको तुलनामा खाना पकाउने एलपी ग्यासको आपूर्ति बढिरहेको भन्दै आवश्यक मात्रामा मात्र ग्यास किन्न आम उपभोक्तालाई आग्रह गरेको छ। मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नेत्र प्रसाद सुवेदीले ग्यासको बिक्री वितरणलाई सरकारले सहज बनाउँदै लगेको बताउनुभयो। आफूलाई आवश्यक पर्ने बाहेक अनावश्यक ग्यासको सञ्चय नगर्न प्रवक्ता सुवेदीले आग्रह गर्नुभयो। नेपाल आयल निगमका अनुसार यही सन् 26 गते मात्रै 134 बुलेट ग्यास नेपालमा आयात भएको थियो। साताको अन्तिम कारोबार दिन नेपाली सेयर बजारको परिसूचक नेप्सेट 7.37 अङ्कले घटेको छ। शुक्रबार घटेपछि नेप्से परिसूचक 2,643.83 अङ्कमा कायम भएको छ। बिहिबार नेप्से परिसूचक 8.81 अङ्कले बढेर कारोबार भएको थियो। यस दिन परिसूचक घटे पनि बजारको कारोबार रकम भने वृद्धि भएको छ। बिहिबार 3,72,00,00,000 सेयरको किनबेच भएको बजारमा शुक्रबार 4,27,00,00,000 रुपियाँ बराबरको सेयरको किनबेच भएको छ।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
4: आउँदो अगस्त 30 मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कप खेल्ने क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमका बीच शुक्रबार विदाई गरेको हो। केही दिन भारतमा प्रशिक्षण गरेर टोली मलेसिया प्रस्थान गर्नेछ। प्रतियोगिताका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा 14 टोली घोषणा गरिसकेको छ। प्रतियोगितामा 10 टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेको छ। अर्को समूहमा युएई, ओमान, सिङ्गापुर, कुवेत र कतार रहेका छन्। नेपालले पहिलो खेल सेप्टेम्बर 1 साउदी अरेबियासँग खेल्नेछ। समूहको दोस्रो खेलमा सेप्टेम्बर 3 बहराइन, तेस्रो खेल सेप्टेम्बर 5 मलेसिया र चौथो खेल सेप्टेम्बर 7 हङकङसँग खेल्नेछ। समूहमा शीर्ष 2 सेमिफाइनलमा पुग्नेछन्। यस प्रतियोगिताको शीर्ष 3 सन् 2027 बङ्गलादेशमा हुने एक दिवसीय एसिया कपमा छनौट हुनेछ। स्कटल्यान्डले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग 2 खेलमा क्यानाडालाई 170 रनले पराजित गरेको छ। खेलमा स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै 7 गुमाएर 348 रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा क्यानाडा 25 ओभरमै अल आउट हुँदा मात्र 177 रन बनाउन सक्यो। जितसँगै स्कटल्यान्ड शीर्ष स्थानमा फर्किएको छ। 36 खेलमा टोलीले 19 जितसहित 45 अङ्क जोड्यो। यो खेलसँगै अमेरिका र स्कटल्यान्डले ग्लोबल छनौटमा स्थान बनाएका छन्। अमेरिका 32 खेलमा 43 अङ्कसहित दोस्रो स्थानमा झर्यो। अब नेदरल्यान्ड सहित ओमन ग्लोबल छनौटको दाउमा छन्। नामिबिया, क्यानाडा र नेपाल भने एक दिवसीय मान्यता जोगाउन सङ्घर्षरत छन्।
0: अब मौसम। आज राति देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन सरकारको जोड। वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य। नेपाली काङ्ग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा लोकतन्त्रको सुदृढीकरणका लागि काङ्ग्रेस एक हुनुपर्नेमा नेताहरूको जोड। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त। रौतहटबाट बोलबम यात्राका लागि भारत गएका 3 नेपालीको झारखण्डमा भएको बस दुर्घटनामा मृत्यु र भारतको उत्तराखण्डमा निर्माणाधीन सुरङमा पहिरो खस्दा कम्तीमा 7 जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ।
1: आजको कार्यक्रममा हामी मृगौला रोगको बारेमा चर्चा गर्नेछौँ। मृगौला रोगको समयमै उपचार खोजिएन भने यसले जीवन नै बर्बाद गराएका घटनाहरू हामीले देख्दै सुन्दै आएका छौँ। आज हामी मृगौला रोग, यो रोग लाग्ने कारण, यो रोग लाग्न नदिने उपाय, उपचार पद्धति, यसबाट बच्न बचाउन व्यक्ति, घर, परिवार, समाज, सरकारको दायित्व तथा भूमिका के हुनुपर्छ भन्ने जस्ता आम चासोका विषयमा संवाद गर्नेछौँ। आजको संवादका लागि हामी माझ हुनुहुन्छ वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर ऋषि कुमार काफले। उहाँ मृगौला बचाउ अभियानका अभियन्ता समेत हुनुहुन्छ। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: धन्यवाद पूर्णजी।
1: यहाँसँग एउटा इतिहास पनि छ, किनभने वीर अस्पतालमा हामीले जतिखेर प्रारम्भ गर्यौँ त्यो बेलामा यहाँ त्यही कार्यरत हुनुहुन्थ्यो। त्यहाँदेखि आजको अवस्थासम्म आइपुग्दा यहाँमा मृगौला यो जोगाउनु पर्छ भन्ने, मृगौला बचाउनु पर्छ भन्ने भावना आएर अहिले यहाँ मृगौला बचाउ अभियानमा जुटिरहनु भएको छ। वास्तवमा यो अभियान कसरी प्रारम्भ भयो र अहिले कुन अवस्थामा छ?
2: अब एउटा कुरा के देखियो पूर्णचन्द्रजी भने, हामीले उपचार नेपालमा 33 वर्ष अगाडि डायलिसिस मेसिन, जम्मा 2 डायलिसिस मेसिनबाट सेवा सुरुवात गर्यौँ। जम्मा 3-4 मृगौला रोग विशेषज्ञ थियौँ। आज देशमा लगभग 60 मृगौला रोग विशेषज्ञ छन्। 60 बढी केन्द्र मार्फत डायलिसिस सेवा दिइरहेको छ। लगभग 600 मेसिनबाट डायलिसिस सेवा प्राप्त भइरहेको छ र अधिकांश डायलिसिस सेवा निशुल्क छ। अब यो भन्दै गर्दा 35 वर्षको यो दौड धुपमा के देख्नुहुन्छ भने, मृगौला रोग विशेषज्ञ अस्पताल सेवाले रोग घट्दो रहन्छ। होला त्यो बेलामा हाम्रो सेवा थिएन, त्यसले गर्दाखेरि हामीले रोगी देखेका थिएनौँ, तर अहिलेको रूपमा जति जति मृगौला रोग विशेषज्ञ उपचार हुँदैखेरि हामीले पद्धति विकास गर्दैमा रोग घट्दो रहन्छ। किन? हाम्रो बिग्रदो जीवन शैली, बिग्रदो जीवन शैलीले करोडौँ व्यक्तिहरू बिग्रदो जीवन शैलीले रोगी हुने, अनि 100-200 डाक्टरले बसेर चाहिँ उपचार गर्ने, यसको तालमेल नै नमिल्ने रहेछ। त्यसैले उपचार होइन, रोकथाममा ध्यान दिनुपर्छ। रोकथाममा ध्यान कसले दिने त? डाक्टरले होइन, अस्पतालले होइन, हरेक व्यक्तिले आफ्नो स्वास्थ्यको जिम्मेवारी आफैले जबसम्म लिँदैन तबसम्म हाम्रो देशमा, हाम्रो देशमा मात्र किन भन्नुहुन्छ, संसारभरि नै रोगीको संख्या घट्दैन। प्रमाणित गरिसकेको छ सन् 2006 विश्वका विज्ञहरूले के भने, हामी धनी मुलुकले पनि मृगौला रोग धान्न सकेनौ। यदि गरिब मुलुकले पनि उपचारमा मात्रै ध्यान दियो भने त्यो दिन टाढा छैन जब बिरामीले उपचार पाउन सक्दैन, यो असम्भव रहेछ। त्यसैले हाम्रो ध्यान, ठिक छ, बिग्रेका व्यक्तिको लागि उपचार गर्नुपर्छ, डायलिसिस दिनुपर्छ, प्रत्यारोपण गर्नुपर्छ र रोग लागेका व्यक्तिहरूको लागि उपचार गर्नुपर्छ, तर निरोगी हुने व्यक्तिहरूतर्फ, त्यतातर्फ हामीले ध्यान दिनुपर्छ। कसरी मृगौला स्वस्थ राख्न भनेर मान्छेहरूलाई चाहिँ जानकारी दिनुपर्छ। यदि त्यस्तो भयो भने रोगीको संख्या कम हुन्छ, कम भएपछि हामीले राम्रो उपचार दिन सक्छौँ भन्ने 2006 चलेको विश्व मृगौला दिवस चलेको यतापट्टि र देशमा हामीले देखेको अनुभवले गर्दा के देखियो भने, हामी गरिब मुलुकले, नेपालले अहिले जुन दिएको सेवा छ निशुल्क डायलिसिस सेवा, यो ठुलो सेवा हो। नेपाल सरकारले दिएको सेवा यो चानचुनी सेवा होइन। नेपाल जस्तो गरिब मुलुकले यस्तो महँगो उपचार दिन सकेको, तर अहिले दिन सकेको छ, ठिकै ठिकै छ, तर यदि जनसङ्ख्या धेरै बढ्यो, डायलिसिस गर्ने बिरामीको संख्या, प्रत्यारोपण गर्नेको संख्या, मृगौला रोगको उपचार गर्नेको संख्या धेरै भयो भने त उसले दिन सक्दैन। त्यसैले यसलाई जोगाउन, यो सेवा सधैँ हाम्रा अरू आउने पुस्ताले पनि पाउन्, यो सेवा लिन सकुन् र हामी स्वस्थ रहन सकुन् भन्ने धारणा लिएर नै एउटा अहिले हामीले चाहिँ मृगौला बचाऊ अभियान भनेर सुरु गरे।
1: तपाईँ हामी कसैलाई पनि जानेर दुःख पाउन मन लाग्दैन, तर नजानेर नै अब हामीले उपचार गर्नु परेको छ, रोगी भएका छौँ, होइन, रोकथाम गर्न सकेका छैनौँ। वास्तवमा कसरी रोग लाग्न नदिन सकिन्छ र कसरी रोकथाम गर्न सकिन्छ? पहिला त कसरी रोग नलाग्ने हुने, यदि लागिहाल्यो भने पनि, अहिले यहाँले भने जस्तै प्रारम्भिक चरणमै रोकथाम कसरी गर्ने?
2: पूर्णचन्द्रजी, कुरा कस्तो छ भनेदेखि, यो जति मान्छेहरूले हामीले के सिकेर आयौँ, हामीलाई के सिकायो भने, हाम्रो शरीर स्वस्थ छ, मेरो शरीरमा कुनै पनि लक्षण छैन भनेदेखि म स्वस्थ ठान्छु र हामीलाई सिकाएको पढाएको त्यही छ। यदि तिमीलाई शरीरमा कुनै समस्या छैन भने तिमी स्वस्थ हौ भन्ने सिकाएको छ। हामीले यही अनुसार अगाडि बढ्दै आएका छौँ। मृगौलाको हकमा ठ्याक्कै यही मिल्दैन। के मिल्दैन? जब मृगौलामा समस्या समस्या पर्छ, मृगौलाले कम काम गर्न थाल्छ र अन्तत्व गत्वा धेरै कम काम 20% 10% मात्रै काम गर्न थालेपछि लक्षण देखा पर्छ। यदि हाम्रो अहिले चलन चल्ती अनुसार के लक्षण भयो भने म डाक्टर कहाँ जाने, उपचार गर्न जाने भन्ने सोच कतिखेर छ? लक्षण आएपछि। मृगौलाको हकमा के छ? लक्षण आएपछि अधिकांश 90% बिरामी ढिलो भयो उपचार गर्न जान, लक्षण कुर्न मिल्दैन। त्यसैले अब लक्षण कुर्न त मिल्दैन भनेपछि कहिले जाने त भन्दाखेरि, अब मैले पोहोर साल चाहिँ जाँच गरेको थिएँ, मेरो मृगौला ठिक छ, मेरो पोहोर साल ठिक थियो, यो साल के होला भनेपछि प्रत्येक वर्ष हामीले मृगौलाको परीक्षण नगरिकन म स्वस्थ छु भन्न मैले पाइनँ। अब यहाँ सबैजनालाई के लाग्छ, ओहो परीक्षण गर्ने भनेपछि त साह्रै महँगो होला, म त कसरी धान्न सक्ने, म त गाउँमा बसेको मान्छे, म त त्यति खर्च नभएको मान्छे, शरीरमा सहरमा बसे पनि भन्नुहुन्छ भने पिसाबको जाँच साधारण कुरा, यदि तपाईँले पिसाब जाँच गर्नुभयो, ब्लडमा क्रिएटिनिन जाँच गर्नुभयो भने र अनि यदि सक्नुहुन्छ भने अल्ट्रासाउन्ड स्क्यानिङ भन्छ भिडियो एक्सरे गर्नुभयो पेटको भने मृगौला दुईटा छन् छैनन्, पत्थर छ छैन थाहा पाउन सकिन्छ। त्यसैले वर्षको एक पटक स्वास्थ्य परीक्षण नगरिकन मेरो मृगौला स्वस्थ छ भन्न मिलेन। अब यो कस्तो रहेछ भनेदेखि चाहिँ जबसम्म व्यक्तिले मेरो मृगौला कस्तो छ भन्ने सरोकार राख्दैन, पश्चिमा मुलुकमा त स्वास्थ्य बिमा छ नि त, स्वास्थ्य बिमा हुँदा उनीहरूले पैसाबाट त पकेटबाट झिक्न त पर्दैन, तै पनि मान्छेको स्वभाव कस्तो रहेछ भने जबसम्म तपाईँले दिमागमा हालिदिनुहुन्न, जाँच्नु पर्छ नजाँचिकन थाहा हुँदैन भनेर तपाईँले जबसम्म भन्नुहुन्न, ती मान्छे जाँदा रहन्छन् भन्ने कुरा त यो विश्व मृगौला दिवस मनाउन थालेपछि थाहा भयो नि त। त्यसैले वर्षको एकपटक मृगौला स्वस्थ राख्नको लागि मेरो मृगौला कस्तो छ भनेर थाहा पाउनको लागि यो पहिलो काम गर्नु पर्यो। दोस्रो काम के गर्नु पर्यो? मृगौला स्वस्थ राख्न के गर्नुपर्छ? यी दुईटा कुरा नै मृगौला बचाउ अभियानको मुख्य उद्देश्य हो।
1: हजुर, जस्तो अब यस्तो पवित्र उद्देश्य लिएर यहाँहरू अगाडि बढिरहनु भएको छ, अब आम मानिसमा पनि म एउटा स्वास्थ्य कार्यक्रम सञ्चालकको हिसाबले म के पाउँछु भनेदेखि, जस्तो मान्छे बिरामी भयो, कुन विषयको डाक्टरसँग जाने हो, यो विषयको उपचार कहाँ हुने हो, होइन, अब त्यो रोग र डाक्टर छुट्याउन पनि आम मानिसलाई कठिनाई छ। अब स्वास्थ्य संस्थाका अभावहरू त्यस्तै छन्, अब स्वास्थ्य संस्थाहरू अधिकांश त अझ व्यापारीकरण भयो, अहिले यहाँले जुन सेवाको भावले यस्तो पवित्र काम गरिरहनु भएको छ, तर आम मानिसहरू के भनिरहेका छन् भने स्वास्थ्य धान्नै नसकिने भयो, उपचार गर्नै नसकिने भयो भनेर एकातर्फ मानिस यसरी चिन्तित छ, तर बिरामी भएपछि उसले जसो तसरी उपचार गर्नु परेको छ, यदि रोग लाग्नै दिएन प्रारम्भिक चरणमा, यहाँले भने जस्तै पिसाब जाँच गरियो भने त त्यो त सायद थोरै रकमले होला, अथवा सुरुमै भिडियो एक्सरे गरियो भने त्यो चाहिँ सानो रकमले होला, 1-2 हजार भित्र गर्न सकिने कुरालाई हामीले समयमा नगर्दा यो परिणाम आयो, आज राष्ट्रले धान्नै नसक्ने अवस्थामा जाने हो कि भोलि पनि यो क्रम अझ बढ्दै जाने हो कि भनेर जुन यहाँले चिन्ता गरेर यो अभियान थाल्नु भएको छ, अब प्रत्येक मानिस कसरी सजग रहने, कसरी आफ्नो मृगौला बचाउने?
2: अब पूर्णचन्द्रजी एउटा म उदाहरण दिएर भन्छु, काठमाडौँ महानगरपालिका र मृगौला बचाउ अभियानले के सुरुवात गर्यो भने स्वस्थ मृगौला स्वस्थ काठमाडौँ कार्यक्रम सञ्चालन गर्यो। यसले काठमाडौँ महानगरपालिका भित्र रहेका 35 वटा सहरी क्लिनिकमा त्यो ओडामा बसोबास गर्ने जोसुकै व्यक्तिले पनि गएर त्यो ओडामा गएर पिसाब जाँच गर्न दिन सक्ने भयो। पिसाब जाँच गर्न दिएपछिको पिरियडमा पिसाबमा राम्रो छ, रोग छैन भनेपछि उहाँलाई धन्यवाद, घर जानुहोस्, अर्को वर्ष फेरि जाँच गर्नुहोस् भनेर पठाइयो। जसको पिसाबमा खराबी देखियो, एल्बुमिन ट्रेस प्लस 2+, 3+, 4+ आछ भने उहाँहरूलाई के भनियो भने तपाईँ राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थली जानुहोस् र त्यहाँ गएर पिसाब जाँच गर्ने रुटिन टेस्ट गर्नुहोस्। यो सबै खर्च महानगरपालिकाले निशुल्क व्यवस्थापन गर्यो र यसमा सहयोग यी भूमिका रह्यो मृगौला बचाउ अभियानको। यो गर्दा हामीले लगभग अब यो 15,000 व्यक्तिहरूमा हामीले परीक्षण गर्न यो ओडावासीहरू आउनुभयो। आउनुहुँदाखेरि तपाईँले के देख्नुहुन्छ भने 700+ व्यक्तिहरूमा पिसाबमा खराबी देखियो। त्यसमा अधिकांश व्यक्तिहरूको पिसाबमा खराबी छ र मेरो मृगौलामा रोग छ भन्ने थाहै नभएका व्यक्तिहरू परे भने चाहिँ अब तपाईँ सोध्नुहोस् यो व्यक्तिहरू अब के गरे? विभिन्न अस्पतालमा गएर उहाँहरू उपचाररतमा हुनुहुन्छ, कतिजना व्यक्तिहरूको त मृगौला बिग्रिएकै भेटियो, किडनी बायोप्सी गरेर जाँच गरेर हेर्दाखेरि मेरो त मृगौला बिग्रिएकै रहेछ, हेर्नुहोस् न म त ढुक्कसँग बसिरहेको थिएँ, म त स्वस्थ थिएँ भन्ठाने थिएँ, तपाईँहरूको यो कार्यक्रम सुनेर गएँ, त्यो पिसाब जाँचौँ भनेको पिसाबमा फोहोर देखियो, फोहोर देखेपछि किडनी सेन्टर जाऊ भन्यो, किडनी सेन्टरबाट मलाई त अस्पताल जाऊ भन्यो, टिचिङ हस्पिटलमा त भर्नै गरिदियो, भर्ना गरेपछि किडनीको टुक्रै निकालिदियो, टुक्रै निकालेर जाँचेर हेऱ्यो, लौ तिम्रो त किडनी त बिग्रिएकै छ भनिदियो बा भनेर भन्नुभयो। भनेपछि ए बाबा कमसेकम तपाईँ मृगौला पूर्णतया बिग्रिएर डायलिसिस गर्ने स्थिति स्थितिमा अथवा मृत्यु हुने स्थितिमा पुग्नुहुन्थ्यो भने त्योभन्दा अगाडि पुग्न पाइयो नि, त्यो त पुग्न पाइयो, तै पनि म ढिलो भएछु भन्नुहुन्छ, तै पनि म ढिलो भएछु, मेरो रोग सायद दुई चार वर्षदेखि थियो होला, अब मैले भर्खर यो पटक थाहा पाएर गरेँ भने यो एउटा उदाहरण हो। एउटा पिसाब जाँच गर्ने कुरा जुन त्यसको लागि ठुलो प्रविधि चाहिँदैन, डाक्टर चाहिँदैन, नर्स चाहिँदैन, एकदम ट्रेन गरेको व्यक्ति चाहिँदैन, भनेपछि हाम्रा हरेक गाउँमा हरेक सहरमा हरेक नगरमा भएका स्वास्थ्य स्वयंसेविका परिचालन गरेर हामीले के गर्न सक्छौँ भनेदेखि हरेक नगर हरेक गाउँमा जाँच गर्न सक्छौँ पिसाबको जाँच। पहिलो पूर्णचन्द्रजी पहिलो काम हामीले गर्ने भनेको यदि नेपाल भरिमै हामीले चाहिँ हिसाबमा गरियो भने के भन्छ भने 3 करोड जनसङ्ख्या भएको देशमा 30 लाख व्यक्तिमा मृगौलाको केही समस्या छ, जसमध्येमा 3 लाख व्यक्तिको मृगौला बिग्रिन थालेको छ, 30,000 व्यक्ति मृगौला नराम्रोसँग बिगारेर बसेका छन् र 3,000 व्यक्ति प्रतिवर्ष मृगौला यस्तरी बिग्रेको स्थितिमा पुग्छन्, उनीहरू बाँच्न केवल डायलिसिस या प्रत्यारोपणले मात्रै बाँच्न सक्छन्। अब तपाईँलाई यतापट्टिबाट वर्षको मैले एउटा कुरा भने अहिले हामीले 33 वर्षको यो दौरानमा गरेको उपचारको क्रममा कतिजनाले उपचार गर्नुभयो, कतिजनाको मृत्यु भयो, कतिजनालाई हामीले केही गर्न सकेनौँ, विभिन्न कुरा हेर्दै आउनुभयो भने लगभग 5,000 व्यक्ति हाल डायलिसिसमा बसिरहेका छन्। भनेपछि ए प्रत्येक वर्ष 3,000 व्यक्तिको बिग्रिने, अनि जम्मा जम्मी 5,000 व्यक्तिको मात्रै, अनि त्यसमा हामीले चाहिँ कति 2-3 हजारको मात्रै प्रत्यारोपण गर्यौँ होला, भनेपछि के देखिन्छ भनेपछि अधिकांश व्यक्तिलाई मृगौला बिग्रिसकेपछि बाँच्न गाह्रो, उपचार निशुल्क होस् उपचार शुल्क होस् सक्ने हुन् नसक्ने हुन् यो मृत्युले पछ्याउँछ, त्यसैले मृत्युले नपछ्याओस् मृत्युवरण गर्नु नपरोस् भन्ने हो भने वर्षको एक पटक पिसाब जाँच ब्लडमा क्रियाटिनिन र अल्ट्रासाउन्ड गर्ने, यो गर्दा लगभग 1,000 रुपियाँ भन्दा बढी खर्च हुँदैन।
1: हजुर डाक्टर साहब, यहाँले अब एकदम सरल किसिमले सबैले सरकारदेखि आम मानिससम्मले बुझ्ने गरेर प्रष्ट रूपमा कुरा राखिदिनु भएको छ। सरकारले डायलोसिसको नाममा यत्रो रकम खर्च गरिरहेको छ, यति धेरै सेवा सुविधा आम नागरिकलाई दिइरहेको छ, तर यो रकमलाई हामीले यो प्रारम्भिक चरणको प्रयोगमा ल्याउन सक्यौँ भने यसले अझ राम्रो हुने लक्षण देखिन्छ। यसतर्फ सरकारलाई यहाँले घचघच्याउने काम अथवा सरकारसँग संवाद गर्ने काम यहाँले गर्नुभएको छ कि छैन यो बिचमा?
2: अब पूर्णचन्द्रजी कुरा के भयो भने हामीले पहिले डायलिसिस स्टार्ट गर्दाखेरि पहिले वीरस्थलमा गरियो, 10 वर्ष वीरस्थलमा गरेपछि यो नाफा नकमाउने हेल्थ केयर फाउन्डेसन नेपाल संस्था मार्फत राष्ट्रिय मृगौला उपचार केन्द्र स्थापना गरेर नाफा नकमाइकन सेवा दिनु पर्यो, आफूले जाने कुरा सेवा दिनु पर्यो भन्नु लागि यो धेरैले के भने भने नेपाल जस्तो मुलुकमा पैसा खर्च गरेर डायलिसिस कसले गर्ला र भन्ने यही देशमा नेपाल सरकारले हामीले राष्ट्रिय मृगौला उपचार केन्द्र 10 वर्ष सञ्चालन गरेको स्थितिमा पुगेपछि ज्येष्ठ नागरिकको डायलिसिस निशुल्क भन्यो, पछि संक्रमित बिरामीहरूको डायलिसिस हेपाटाइटिस बी सी भएका बिरामीको डायलिसिस निशुल्क भनेर राष्ट्रिय मृगौला उपचार केन्द्रमै थियो र अन्ततोगत्वा यो विपन्न नागरिकको सेवा पनि सरकारी गैर सरकारी निजीमा पनि दियो, यो कुरा गरियो। हामी के गर्यौँ भने हामी डाक्टर भएपछि एउटा कुरा के हुँदो रहेछ भने हामी उपचार गर्न जाने हो क्या, बिरामीलाई उपचार गर्ने, निको हुने निको, निको नहुने जे हिसाबमा हुने, दुःख पाउने दुःख पाउने, जाने कुरा उपचार गर्न, उपचारतिर लागियो, उपचार देखिने भयो। हेर्नुहोस् पूर्णचन्द्रजी, बिरामी अइआइया गरेर आएको थियो, तपाईँले इन्जेक्सन दिनुभयो, आहा सजिलो भयो भन्नु, कति सजिलो भयो नि, तर एउटा कोही मान्छे आयो त्यसलाई तपाईँले चाहिँ 1 घन्टा लेक्चर दिएर मृगौला यसरी स्वस्थ राख्ने भन्नुभयो भने तपाईँले के देख्नुहुन्छ? केही देख्नुहुन्न। त्यो मान्छे आउँदा पनि त्यस्तै आएको थियो, ठमठम गएर फर्केर गयो। भनेपछि यो प्रिभेन्सन रोकथाम गर्ने काम कसरी गर्ने भन्ने कुरा चाहिँ गाह्रो रहेछ। त्यसैले नेपाल सरकारले लगभग 125 अरब खर्च गर्छ डायलिसिस र प्रत्यारोपणमा, 125 अरब। म भन्छु त्यसको 10% मात्रै हामीले हरेक रेडियो, हरेक एफएम, हरेक टिभी, हरेक पत्रिका, हरेक ठाउँमा हामीले कमसेकम बोलिरहने, ए बाबा कमसेकम मृगौलाई जाँच्नु हो तपाईँले, मृगौलाई स्वस्थ राख्ने उपाय यी हुन्, मृगौलाई स्वस्थ गर्न यसरी सकिन्छ, तपाईँका आफन्त व्यक्तिहरू चाहिँ यदि आत्तिरहेका छन्, तपाईँ स्वस्थ हुनुहुन्छ भने तपाईँ मृगौला दाता किन नबनेको, कथम कदाचित मस्तिष्क मृत्यु भयो भने दाता बन्न किन चाहनुहुन्न, अहिलेदेखि क्लेम त गर्नुहोस्, भन्नुहोस् त कमसेकम, भनेपछि 1 कान 2 कान मैदान, भोलि यत्रो दुर्घटना हुन्छ, ती दुर्घटना मध्येमा मस्तिष्क मृत्यु भएका केही व्यक्तिले मात्रै पनि दान दिन्छु भन्यो भने हेर्नुहोस् अहिले हालको स्थितिमा एउटा कलेजो 2 मृगौला 3 व्यक्ति बाँच्छन्, मस्तिष्क मृत्यु भएको व्यक्ति मर्छ मर्छ है, मस्तिष्क मृत्यु भएको व्यक्तिलाई हामीले बचाउन सक्दैनौँ भने मस्तिष्क मृत्यु भएको व्यक्तिले जाँदा जाँदै मर्नुभन्दा अगाडि 3 व्यक्तिलाई जीवित गराएर जान सक्छ, तर यो बारेमा हामीले के गर्नुपर्छ, संवाद गर्नुपर्छ। पूर्णचन्द्रजी रेडियो नेपालबाट मस्तिष्क मृत्यु भनेको के हो, मस्तिष्क मृत्यु भएपछि किन तपाईँले छोपका गरेर भन्नुभयो मर्छ मर्छ भन्नुभयो, तर मरेको त देखिँदैन, मुटु चलेको देखिन्छ, अनि यसको झिक्दाखेरि त कसरी यो चाहिँ ठिक भयो त, त्यो मान्छे मरेकै छैन, नमरेको मान्छेको तपाईँले चाहिँ मुटु झिक्दिने कलेजो झिक्दिने यो त केस गर्नुभएको? यो संवाद पूर्णचन्द्रजी, यो संवाद चल्नुपर्छ राष्ट्रव्यापी रूपमा। रेडियो नेपाल जस्तो संस्थाले के गर्नुपर्छ? अङ्गदान भनेको के हो, किन अङ्गदान भन्ने कुरा गर्नुहुन्छ, जीवित अङ्गदान भनेको के हो, मस्तिष्क मृत्युको अङ्गदान भनेको के हो, यो अङ्गदानलाई हामीले कसरी सहजीकरण गर्न सक्छौँ भने हो, यो गर्यो भने हरेक नेपालीलाई हामीले सुसूचित बनायौँ, कथम कदाचित तपाईँ मस्तिष्क मृत्युमा पुग्नु भएछ अथवा तपाईँको परिवारको सदस्य मस्तिष्क मृत्युमा पुगेछ भने कृपया त्यो बेलामा सम्झिनुहोस्, त्यो मस्तिष्क मृत्यु भएको तपाईँको आफन्तले दान दियो भने तीनजना व्यक्ति हाल भविष्यमा गएर आठजना व्यक्तिहरूको ज्ञान जोगिन सक्छ, आखिर तपाईँले त्यो मरेपछि लगेर त्यही जलाइदिनुहुन्छ, खरानी हुन्छ, सिद्धियो, तपाईँले त्यहाँबाट त्यो अङ्ग झिक्न सक्नुहुन्न, तर त्यो अङ्ग कतिखेर झिक्न सक्नुहुन्छ भनेपछि इन्टेन्सिभ केयर युनिटमा जब विशेषज्ञ डाक्टरले भन्यो हो तपाईँको बिरामी अब चाहिँ मस्तिष्क मृत्यु भन्ने प्रमाणित भयो, हामीले दुईटा टेस्ट गऱ्यौँ, छ छ घन्टाको बिचमा ग्याप गरेर हेर्दाखेरि मस्तिष्क चाहिँ मरेकै हो भन्ने कुरा हो, यो संवाद चलाउनु पर्यो एकातर्फबाट। अर्कोतर्फबाट के संवाद चलाउनु पर्यो भने स्वस्थ रहने कसरी, अब मैले भने त्यो तपाईँलाई 10% भनेको 2 अरब भन्दा बढी चाहिँ विपन्नमा खर्च हुन्छ भने यदि 20 करोड रुपियाँ तपाईँले भोलि सही रूपमा प्रयोग गर्नुभयो भने तपाईँ रोगी किन हुनुभयो, तपाईँलाई उच्च रक्तचाप किन भयो, तपाईँलाई चाहिँ मधुमेह किन भयो, तपाईँको तौल के छ, तपाईँको खाना के छ? म एउटा साधारण उदाहरण दिन्छु, एकजना नेपालको चर्चित नेता राजनेता भन्नुहोस् न पोलिटिसियन, उहाँले एउटा चाहिँ इन्टरमिटेन्ट फास्टिङ गर्नुभयो, हेर्नुहोस् है, इन्टरमिटेन्ट फास्टिङ अर्थात् साँझ 6 बजेपछि खाना नखाने, भोलिपल्ट बिहान 10 बजी मात्रै खाने, साँझ 6 बजीसम्म बिहान 10 बजेदेखिको बेलुका 6 बजीसम्म मात्रै खाने, त्यो बेलुका साँझ 6 बजेदेखिको बिहान 10 बजीसम्मको खानेकुरा पनि खालि पानी र चिया मात्रै खाने, 24 किलो घटाउनु भयो, 24 किलो घटाउनु भयो र उहाँको प्रेसर ठिकमा आयो, सुगर ठिकमा आयो, नाम नलिउँ, यीमा स्वस्थ रहन सक्दा रहेछौँ त, हाम्रो खाना गडबड रहेछ त गडबड रहेछ भनेर कसले बोल्ने, एकजना मान्छे तपाईँले ए पुरुषजी तपाईँलाई यस्तो यस्तो रहेछ भनेर बोल्छ बोलेर हुन्छ, होइन, हाम्रा राष्ट्रिय प्रसारणमा के आउनु पर्यो, हामी यो हाम्रो यो रोगीको संख्या किन बढिरहेको छ, उच्च रक्तचाप किन बढिरहेको छ, मधुमेह किन बढिरहेको छ, सिधा हाम्रो बिग्रदो जीवनशैली, बिग्रदो जीवनशैली भन्न कति सजिलो, बिग्रदो जीवनशैली हुनुमा न, म त बिग्रदो जीवनशैलीमा छैन है, म मोटो भए पनि, म अल्छी गरे पनि, म एक्सर्साइज नगरे पनि, मैले पानी नखाए पनि, मैले चुरोट खानी खाए पनि, मैले मासु जथाभावी खाए पनि, म सबै कुरा गर्छु तर मेरो बिग्रदो जीवनशैली होइन। अब यो बिग्रदो जीवनशैली के हो, बिग्रदो जीवनशैली के हो, अङ्गदान भनेका के हुन्, मस्तिष्क मृत्यु भनेका के हुन्, यस्ता विषयमा राष्ट्रिय प्रसारणमा के गर्नु पर्यो, छलफल हुनु पर्यो, आम जनताको बिचमा छलफल, यो जानकारी दिने मात्रै होइन, जानकारी दिने मात्रै होइन, भनेपछि हामीले विकसित हुन, हामी अगाडि बढ्नको लागि योभन्दा बढी अर्को उपाय छैन। किन भन्नुहुन्छ भने आज कैयौँ व्यक्तिहरू डायलिसिसमा बसेका व्यक्तिहरू प्रत्यारोपण गर्दैनन्, किन गर्दैनन्, आफ्नो त कोही पनि मान्छे छैनन् के गर्ने भन्छ, हो कोही पनि नभएका व्यक्तिहरूको लागि हो मस्तिष्क मृत्यु, मस्तिष्क मृत्यु भएका व्यक्तिहरूको अङ्ग। अब यी विषयमा भएको कारणले गर्दाखेरि मृगौला बचाउ अभियानको उद्देश्य खालि मृगौला जानकारी दिने मात्रै होइन, मृगौला जोगाउने मात्रै होइन, वर्षको एकपटक जान परीक्षण गर्नुहोस् मात्रै होइन, तपाईँले अङ्गदान दिन तयार हुनुहोस् र मस्तिष्क मृत्यु भयो भने अङ्गदानको व्यवस्थापन गर्नको लागि तपाईँले आफ्नो अङ्गदाता बनेर जानुहोस् वा अङ्गदान गर्ने सिस्टम बनाउनुहोस्। हो यसको लागि झक्झक्याउने हामी सबै नेपाली तपाईँले भनिसक्नुहोस् स्वस्थ हुन चाहन्छौँ, स्वस्थ रहन चाहन्छौँ, तर हामी गरिरहेका छौँ रोगी हुने काम, खाइरहेका छौँ गलत खाना, गरिरहेका छौँ रोगी हुने कुरा, अनि हुन चाहिँ खोज्छौँ फेरि स्वस्थ कसरी हुन्छ, हो यो कसरी बुझाउने? यो हामीले जति बढी व्यक्तिलाई बुझायो त्यति, भन्नुहोस् न एकजना व्यक्तिलाई मैले बिरामी हेर्दाखेरि ल 15-20 मिनट लिएर लगाएर जाँच गरेर हेरौँला, एक दिनमा 50 जना बिरामीसम्म मैले जाँच गरेर हेरौँला के हुन्छ, कति जाँच्छु, तर तपाईँसँग मैले संवाद गर्दाखेरि मैले लाखौँ व्यक्तिलाई तपाईँले खाइरहेको खाना गलत छ, तपाईँले खाइरहेको खानाले गर्दा तपाईँ रोगी हुनुभएको, तपाईँ जन्मिँदा स्वस्थ मृगौला लिएर जन्मिनु भएको थियो, तपाईँको मृगौला किन बिग्रियो, किन बिग्रियो, किन बिग्रियो भने तपाईँले आफ्नो जीवनशैली बिगार्नु भयो, तर त्यसको जिम्मेवारी को, सरकार होइन, परिवार होइन, तपाईँ आफू, जबसम्म तपाईँले मेरो मृगौला म ठिक राख्छु भन्ने संकल्प गर्नुहुन्न केही पनि व्यवस्था काम लाग्दैन, धनी हुनु पनि काम लाग्दैन, पैसा हुनु पनि काम लाग्दैन, डाक्टर हुनु पनि काम लाग्दैन, उपचारको व्यवस्था पनि काम लाग्दैन, काम लाग्छ अठोट, म स्वस्थ हुन्छु भन्ने अठोट, म किन रोगी भए, मेरा दाजुभाइ किन रोगी भए, यो नगरिकन महिलाई सुख म खाऊ, महिलाऊ सुख सबैलाई मोजमा गरौँ भन्ने भावनामा बस्यो भने हामी कहिले पनि अगाडि बढ्न सक्दैनौँ। हामीले परोपकारी भावनामा अगाडि आउनुपर्छ। म पनि स्वस्थ हुँ, अरू पनि स्वस्थ हुँ। त्यसैले तपाईँको यो कार्यक्रमको मार्फतबाट म के भन्न चाहन्छु भने मृगौला स्वस्थ राख्न गाउँबाट सहर आउनु पर्दैन। हरेक गाउँ गाउँमा हामीले मृगौला बचाऊ अभियान तयार छ। के गर्न तयार छ? तपाईँहरूको घर दैलोमा मृगौलाको परीक्षण, पिसाब जाँच गर्ने परीक्षण गरौँ न। यो हरेक गाउँमा हरेक नगरमा भएका यो स्वयं सेविकालाई हामी सिकाउँछौँ, मृगौला बचाऊ अभियानले उनीहरूलाई ट्रेनिङ दिन्छ, उनीहरूलाई सिकाउँछ, भनेपछि उनीहरू घर दैलोमा जान्छन्। हामीले 3-6 महिनामा हामीले हरेक नगर हरेक गाउँमा यो कार्यक्रम सञ्चालन गर्न सक्छौँ। सोध्नुहोस्, 50,000 जनसङ्ख्या भएको एउटा नगरमा हामीले 6 महिना लगाएर जाँच पडताल गर्यौँ, रोगी छुटिए, 5,000 खराबी आएछ, 4,000 खराबी आएछ भने त उनीहरू उपचारमा दौडिन्छन्। 45,000 त दङ्ग परेर बस्छन् म स्वस्थ छु भनेर। अर्को वर्ष फेरि गरौँ, प्रत्येक वर्ष पिसाब जाँच गर्ने एउटा यो क्रम मात्रै अहिले सुरु गर्यौँ पूर्णचन्द्रजी भने मलाई के लाग्छ भने नेपालले कोल्टी फेर्छ। नेपालले कोल्टी किन फेर्छ भने रोगी एकातर्फ हुन्छन्, निरोगी एकातर्फ हुन्छन्, स्वस्थ व्यक्तिको जमात हाम्रो देशमा बढ्यो भने हामी स्वस्थ रहन्छौँ।
1: यहाँले भने जस्तै, जस्तो हामी मृत्युपछि आँखा दान गर्छौँ, त्यस्तै गरेर अब यो किडनी दानको प्रावधानका विषयमा पनि गहन छलफल गर्नुपर्ने, गहन विचार विमर्श गर्नुपर्ने, संवाद गर्नुपर्ने कुरा यहाँले उठाइदिनु भयो। हामी निरन्तर रूपमा हाम्रो स्वास्थ्य कार्यक्रम मार्फत विशेष गरी घर घरमा डाक्टर पुर्याउने प्रयत्न गरिरहेका थियौँ। आज यही सन्दर्भमा रेडियो नेपाल मार्फत आदरणीय श्रोताहरूले वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर ऋषि कुमार काफ्लेज्यूका भनाइहरू सुनिरहनु भएको छ र हामी संवादमा जुटिरहेका छौँ। डाक्टर साहब, म यो संवादको क्रमलाई फेरि जोड्न चाहन्छु। जस्तो यहाँले खानपिन, आहार व्यवहार, हामी जन्मिँदा त स्वस्थ थियौँ नि, तर अब अहिले रोगी बन्यौँ, रोगी बन्ने त हामी आफ्नै कारणले हो भन्नुभयो। अब यो रोग लाग्ने कारण के र बच्ने उपाय कसरी? जस्तो यहाँले एउटा अठोटको कुरा ल्याउनु भयो, अठोटले मात्रै त नहोला, जस्तो म पनि निरोगी बन्छु भनेर म मुखले त भन्छु, तर मैले गर्नुपर्ने काम चाहिँ के हो त डाक्टर साहब? कसरी हामी यो रोग लाग्न नदिने, लाग्ने कारण के र लाग्न नदिने उपाय चाहिँ के त डाक्टर साहब?
2: अब मृगौलाको हकमा के भन्छ भने सबभन्दा पहिलो कुरा पानी, तपाईँले दिनमा 3 लिटर पिसाब फेर्ने गरी पानी पिउनुहोस् भने स्वस्थ पानी त मैले भनिरहनु नपर्ला। पानी हामी कम पिउँछौँ, त्यसले गर्दा पनि समस्या आउँछ। खास गरी मृगौला स्वस्थ राख्न पानी चाहिन्छ। पत्थरीहरूको समस्या, मृगौलामा पिसाबको इन्फेक्सनले गर्दाखेरि समस्या ल्याउन सक्ने भएको हुनाले पानी चाहिन्छ। 3 लिटर पिसाब फेर्ने गरी पानी पिउनु पर्यो। पानी भने चाहिँ झोल पदार्थ है, पहिलो कुरा पानी। दोस्रो कुरा, कति हिँड्नुहुन्छ? 10,000 पाइला, 7 किलोमिटर प्रतिदिन हिँड्नु पर्यो। हिँड्नुहुन्छ, दौड्नुहुन्छ, नाच्नुहुन्छ, खेल्नुहुन्छ, जे गर्नुहुन्छ, 10,000 पाइला तपाईँले के गर्नु पर्यो तपाईँले हिसाबमा चाहिँ हामीले हिँड्नु पर्यो। तपाईँले योग होला, प्राणायाम होला, र जे गर्नुहुन्छ भने चाहिँ सक्रिय जीवनशैली भने चाहिँ एउटा दोस्रो त्यो हुनु पर्यो। तेस्रो कुरा, नखाने कुरा। नखाने कुरा भने चाहिँ के भने चाहिँ चुरुट, खैनी, जाँड, रक्सी। अब हामी अहिले पनि अल्म ल्याएको छौँ, त्यो एकदम के भन्छ, हेर्दैखेरिमा घिन लाग्दो, छुने मन नलाग्ने फोटो राखिएको छ चुरुटमा, तै पनि मान्छे तानेर खाइरहेको छ, आँखाले त देख्दो हो त त्यस्तो हुन्छ, तपाईँलाई पनि त्यो हुनसक्छ भनेर जानकारी दिएको कुरा, मलाई त हुँदैन भन्दा त्यो चुरोट, खैनी, जाँड, रक्सीले मृगौलाई बिगार्न पनि मद्दत गर्छ। त्यसैले त्यो खान भएन। अर्को कुरा के खानु पर्यो? स्वस्थ खानेकुरा। अब स्वस्थ खानेकुरा भन्दाखेरि के आयो हिसाबमा भने 4 खानेकुरा रोग ल्याउने, गुलियो, मासु, दुध, दही र मैदा। यो 4 खानेकुरा जति बढी खानुहुन्छ, जति खाइरहनुहुन्छ, त्यति रोगी हुने सम्भावना बढी हुन्छ। त्यसै भिगन बनेका छैनन्, अमेरिकामा भिगन बनेर एनिमल प्रोटिन टोटल्ली नखाने कारण स्वस्थै कारण हो। र स्वस्थ हुन खानुपर्ने के? अन्न, साग सब्जी, तरकारी, दाल, गेडागुडी र फलफुल, यो कुरा चाहिँ हामीले खान पर्ने। अब त्यसैले म यौन व्यक्तिहरूलाई, अरूलाई, सबैलाई के भन्न चाहन्छु भने यदि तपाईँको खानामा हरियो परियो साग सब्जी छ कि छैन, छैन भने तपाईँ रोगी बन्नुभयो। तपाईँको संकल्प काम लाग्दैन, मेरो संकल्प काम लाग्दैन पूर्णचन्द्रजी, म स्वस्थ हुन चाहन्छु तर मलाई मासु नै मनपर्छ, हरियो परियो साग सब्जी त्यो त म त हेर्न पनि चाहन्न भने म रोगी भएँ। रोगी नहुनको लागि हरियो परियो साग सब्जी खानै पर्छ। र फेरि खान्छु त खान्छु, भात एक थाल, एक कचौरा दाल, एक मुठी तरकारी भएन, मैले भने तरकारी खानेकुरा हो भने चाहिँ तपाईँले भात र तरकारी सरोबरी गर्नु पर्यो, बराबर खानुहोस्। भात अथवा च्याख्ला अथवा रोटी जति हुन्छ भने हिसाबमा यदि त्यो खान सक्नुभयो भने के देखिँदो रहेछ अहिले? एउटा कुरा के देखिएको छ भने मुटुमा हुने रोग, मधुमेह हुने रोग, उच्चताप हुने रोग, तौल बढी हुने रोग, पाँचका रोगहरू, विभिन्न रोगको मुहान हेर्न जानुभयो भने 4 खानेकुरा, गुलियो, मासु, दुध, दही र मैदा। अब हेर्नुहोस् गुलियो भनेपछि गुलियो सबैतिर हिसाबमा चाहिँ आयो, मासु त्यत्तिकै हिसाबमा आयो, हिसाबमा चाहिँ दुध दहीको परिकार त्यत्तिकै छ, अनि मैदा भनेपछिको रूपमा बिस्कुट पनि मैदा, चाउचाउ पनि मैदा, अनि त्यहाँबाट बेकरी प्रडक्टहरू त्यो जति भएको थियो सबै कुरा यो हिसाबमा मैदा भए। को कुरा अब अर्को कुरा के आयो, समयमा सुत्नु पर्यो, समयमा सुत्नु पर्यो, कमसेकम 7 घन्टा सुत्नु पर्यो, कमसेकम 7 घन्टा सुत्न पाए राम्रो, र त्यो पनि राति नै सुत्नु पर्यो। र अर्को एउटा कुरा के, उच्च रक्तचाप छ भने उच्च रक्तचापलाई ठिक राख, मधुमेह छ भने मधुमेह ठिक राख, अर्को कुरा जथाभावी औषधि, पेन किलर, दुखाइ कम गर्ने औषधि किन खानुहुन्छ, टाउको दुख्यो खानुहुन्छ, कम्बर दुख्यो खानुहुन्छ, घुँडा दुख्यो खानुहुन्छ, मृगोला बिगार छ, मृगोला बिग्रिन नदिन ख्याल गर्नुहोस्। अनि जतिखेर जुनसुकै टेस्ट पनि गर्न मिल्दैन, मुटुको कोरोनरी एन्जियोग्राम, आइबियु, सिटी आइबियु भने यो अत्याधुनिक उपचार पद्धति गर्नु अगाडि मेरो मृगोला ठिक छ कि छैन, मृगोला ठिक ठिक छ थाहा छैन केही छैन, एकैचोटि एक्सरे गरिदिनु भयो अनि अनि मुटुको जाँच गरिदिनु भयो भने यो जाँच गर्नु अगाडि पनि सोध्नुहोस् मेरो मृगोला ठिक छ कि छैन, यति गर्यो भने मृगोला स्वस्थ रहन सक्छ। मृगोला मात्रै भनिनँ मैले, यहाँ त भने तपाईँको भएको उच्च रक्तचाप पनि कन्ट्रोलमा आउँछ, तपाईँको मधुमेह पनि ठिक ठाउँमा आउँछ, तपाईँका दुख्यो बातको रोगहरू पनि कममा आउँछ, तपाईँको तौल पनि घटेर जान्छ। अनि अर्को एउटा कुरा यसमा जोड्नु पर्ने कुरा चाहिँ के छ, इन्टरमिटेन्ट फास्टिङ नबिर्स। 50 वर्ष अगाडिका नेपालीहरूले साँझ 7 बजेभित्र खाना खाइसक्थे, भोलिपल्ट बिहान 9-9 बजीसम्म खाना खान पाउँदैन थिए, सबै नेपालीहरूले इन्टरमिटेन्ट फास्टिङ गर्थे, 14-15-16 घन्टा चाहिँ उनीहरू फास्टिङमा थिए। अहिले हामीले पछिल्लो समयमा यो विकासको नाममा राति 10 बजे खाने टन्न पेटभरि अनि 11 बजी गएर सुत्ने, अनि त्यसले गर्दाखेरि कुरा बिग्रिया हो। त्यसैले रातिको खानेकुरा 8 बजेपछि नखानु भन्छ, खाए पनि झोल पदार्थ केही सुप सुप टाइपको खानु भन्छ। त्यसले साग सब्जी तरकारी फलफुललाई प्राथमिकता दिएर योग प्राणायाम गरेर एक्सर्साइज गरेर पानी प्रशस्त पिएर बस्तैमा 100% मृगोला ठिक हुँदैन। हामीले खाएका खानेकुराहरू दूषित छन्, त्यसमा विभिन्न कुराहरू चाहिँ मिलामिसावट छ, र अहिले हाम्रो जीवनशैली एकदम स्ट्रेसपूर्ण छ, कामको सिलसिलामा, पढाइको सिलसिलामा, दौडधुपको सिलसिलामा, त्यसले गर्दा के छ भनेपछि हामी स्वस्थ रहनको लागि छौँ छैन भने थाहा पाउन वर्षको एकपटक पिसाबमा एल्बुमिन प्रोटिन गएको छ कि छैन, ब्लडमा क्रिएटिन गएको छ कि छैन, र अल्ट्रासाउन्ड गरेर 2 किडनी छ कि छैन, किडनीमा समस्या छ कि छैन, यो हामीले थाहा पाउन सक्यो भनेदेखि हामी स्वस्थ रहन। म एउटै कुरा के भन्न चाहन्छु भने हामी स्वस्थ रहनुपर्छ। हेर्नुहोस् स्वस्थ रह्यो भने यो अनमोल शरीर, तपाईँ एउटा मोटरसाइकल किन्नुहुन्छ, मोटरसाइकल किनेपछि मोटरसाइकल दौडाए पनि नदौडाए पनि सर्भिसिङ गर्न दौडाउनुहुन्छ, तपाईँ मोटर किन्नुहुन्छ, मोटर किनेर के गर्नुहुन्छ, त्यसलाई दौडाएर लिएर गएर चाहिँ सर्भिसिङ गर्नुहुन्छ, तपाईँ घर किन्नुहुन्छ, ओहो घरमा त रङ लाउनु परेछ, त्यहाँ त काँच चुहिएछ, कतापट्टि काँच फुटेछ, के भएछ भने त्यसको पनि मर्मत गर्नुहुन्छ। यो अनमोल शरीर, यसको मूल्य कति थाहा छैन, यो अनमोल शरीरको सर्भिसिङ चाहिँ गर्नु पर्दैन हो, हामी यहीँ टुटेका छौँ, के गरेका छौँ भने हामीले के गर्नु पर्यो, यो अनमोल शरीरको सर्भिसिङ भनेको वर्षको एकपटक स्वास्थ्य परीक्षण। मैले मृगोलाको कुरा गरेँ, अर्को डाक्टर साहबले फोक्सोको भन्नु होला, अर्को डाक्टर साहबले मुटुको भन्नु होला, अर्कोले अल्जाइमर्स डिमेन्सियाको भन्नु होला, जे भए पनि वर्षको एकपटक स्वास्थ्य परीक्षण गरौँ र हामी स्वस्थ रहौँ। म केही भन्न चाहन्छु, एउटै कुरा के भने, तपाईँ जहाँ रहनु भए पनि, दूर दराजमा रहनु भए पनि, त्यो दूर दराजमा रहेका गाउँमा मृगौला बचाउ अभियानको मार्फतबाट मृगौला स्वस्थ राख्ने उपायहरूबारे, मृगौला स्वस्थ राख्नको लागि तपाईँको घर दैलोमा आएर पिसाब जाँच परीक्षण गर्नको लागि लाउन जुरमुराउनु, उठ्नुहोस्, पूर्णचन्द्रजीलाई चाहिँ खबर गर्नुहोस्, ल हामी यो फलान ठाउँमा पूर्णचन्द्र थियो, तपाईँले यो भन्नुभएको ठाउँ थियो, यसको हिसाबमा थियो, मृगौला बचाउ अभियानलाई जोडिदिनुहोस् भनेर भन्नुहोस्, पूर्णचन्द्रजीको मार्फत जोडियौँ र केही गरेर देखाउँ हो, खालि अर्काको आश भरोसा गरेर होइन, आफ्नो खुट्टामा उभिएर आफू आफन्त नातेदार गाउँले जिल्लावासीहरूलाई स्वस्थ राख्ने यो मृगोला बचाउ अभियानमा सामेल हुन यहाँलाई हार्दिक अनुरोध गर्छु।
1: अमूल्य विचार र समय रेडियो नेपाललाई प्रदान गर्नुभयो, यो अमूल्य समय र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद दिन
2: चाहन्छु। धेरै धेरै धन्यवाद।
1: आज हामीले समय अभावले अन्य धेरै कुराहरू उठाउन सकेनौँ, आजका लागि हामी यति मात्रै आग्रह गर्छौँ, यहाँहरू पनि मृगौला आफ्नो मृगौला बचाउने अभियानमा सरिक हुनुहोस् र आफ्नो स्वस्थ जीवन बनाउनका लागि प्रयासरत रहनुहोस्। यसका लागि यहाँहरूलाई यो आग्रह गर्दै आजको यो कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो, आजको कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद दिँदै, आजको कार्यक्रमका सन्दर्भमा यहाँहरूका केही राय सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्ट बक्स नम्बर 634 सिंहदरबार काठमाडौँ भनेर पत्राचार गर्न सक्नुहुनेछ। त्यसै गरी यहाँहरूसँग इमेलको पहुँच छ भने हाम्रो swasthya@gmail.com यहाँहरूले सुझाव लेखी पठाउन सक्नुहुनेछ। आजको कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद दिँदै अर्को श्रृङ्खला लिएर उपस्थित हुने संकल्पका साथ म पूर्णचन्द्र घिमिरे पनि बिदा चाहन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचारपछि करिब 11 बजेसम्म सुन्न सक्नुहुनेछ रोधी कार्यक्रम। यति बेला भने रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

आउनुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार प्राविधिक साथी उत्तम पाण्डे अनि म नरहरि नेउपानेको हो। आज पनि हामी तपाईँहरूको घर आँगनीमा टुप्लुक्क आइपुगिसकेका छौँ, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

लोक साहित्यमा लोक जीवनका दुःख सुखलाई सरल भाषा शैली तथा लोकले आफ्नो जिब्रोले गाउँदा गाउँदै सृजित लयमा प्रभावित गर्ने हुनाले नै लोकगीत मानिसहरूको भित्री मनको सहज अभिव्यक्तिका रूपमा परिचित हुन पुगेको छ। यसैले तपाईँ हामी सबैको दुःख अनि सुखको साथी बनेको छ लोक सङ्गीत। हाम्रो संस्कार र संस्कृति रहन सहन अनुसार नै युवा र युवतीहरू बीच प्रत्यक्ष संवाद हुने गर्दछ वा कुराकानी गर्न लजाउनेहरूको लागि रोधी घरमा यसरी नै एकले अर्काको सौन्दर्यताको वर्णन गर्दै थिए यी कलाकार ईश्वर सिंह र खिमा रोका मगर। यही न त हो लोक सङ्गीतको जादु। रोधी घरमा यसरी नै आफ्नो मनभित्रका भावनाहरू रमाइलोको साथ गाउने नाच्ने गर्दछन् र त सल्लेरीमा भेट भएर मन रमाएका यी कलाकारहरू कृष्ण भक्त राई र सत्यकला राई आफ्नो मनभित्रको भावनालाई यसरी पोख्दैछन् आफ्नो सुमधुर स्वरबाट।

गीत सङ्गीतले सुन्दर प्रकृतिसँग तुलना गर्दै आफ्नो माया प्रेमलाई पनि सुन्दर नै बनाउन खोज्छन् कलाकारहरू। हुन पनि हो, मानिसको जिन्दगी करकलाको पानी जस्तै हो, तर पनि एकै छिन त होइन जीवन जिउने। मायाले फेरि पनि कतै अलपत्र पारिहाल्छ कि कसम खानेर मुखले चिप्लो घस्ने त धेरै नै भेटिन्छन्, तर चोखो मायालाई अमर राख्ने चाहिँ कमै भेटिन्छन्। बेलैमा सचेत रहनुहोला, जे भए पनि हाँस्न, बोल्न, गाउन, नाच्न, मिठो बोल्न भने कसैसँग डराउनु पर्दैन। दुई दिनको चोलामा, किनकि जीवन एउटा सङ्घर्ष हो, आरोह अवरोह हो, सुख दुःखको सङ्गम हो। यसैले जुनसुकै विधालाई पनि लोकसङ्गीतले यसरी टपक टिपेको छ, जसरी यहाँ यी कलाकार नवराज घोरासेनी र इन्दिरा गुरुङले पलानचोकी पशुपति कालिचोकलाई यसरी सम्झन्छन् कार्यक्रम रोदीमा।

प्रकृतिको सुन्दर दृश्यले कुन मानव हृदय रसाउँदैन र यिनै प्रकृतिका सुन्दर दृश्य र लोक सङ्गीतको बीच प्रगाढ सम्बन्ध हुने भएकोले गायक गायिकाहरू विभिन्न धार्मिक ऐतिहासिक र चर्चित ठाउँलाई आफ्नो माया प्रेमसँग दाँच्दै विभिन्न शैलीमा प्रस्तुत हुने गर्दछन्। आफ्नो जीवनको भोगाई र अनुभवलाई लोकगीत मार्फत पोख्ने गर्दछन्। यसैले होला यहाँ गाडी गुडाउने चालक र आफ्नो मायालुले घुम्तीर मोड काट्दा आफ्नो आफन्तीको सम्झनाले सताएर हो वा घुम्तीर मोडमा बाटो अप्ठ्यारो भएर हो, जे भए पनि दुःख सुखमा आफ्ना आफन्तीलाई सम्झनु राम्रो कुरा हो र सम्झनाले सताउँछ पनि। हो, हामीले माथि नै भनिसकेका छौँ, जीवन एउटा आरोह अवरोह भने झैँ घुम्तीर मोड पनि हो। लोकगीतले समाजका सबै विषयवस्तुलाई समेट्ने गर्दछ। यसैले अब भने गङ्गाराम खनाल र गौरी भट्टको स्वर।

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा लोक भाकाहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार प्रकाश दूतराज र मेलिना राईको स्वर छाड्दै कार्यक्रम रोदीबाट प्राविधिक साथी उत्तम पाण्डे अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

यो रेडियो नेपाल हो। अब मुकेश कुमार मिश्रबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन जोड दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायहरूमा परिपत्र जारी गर्दै अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन दिएको जानकारी दिनुभयो। यस व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यसका लागि वैदेशिक भ्रमण सकेर कार्यालयमा हाजिर भएको पाँच दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका अन्य कर्मचारीहरू बीच सिकाइत तथा अनुभव आदान प्रदान गर्नुपर्ने व्यवस्था मिलाउन सबै निकायहरूलाई पत्राचार गरिएको छ। रौथहटबाट बोलबम यात्राका लागि भारतको झारखण्ड स्थित देवघर गएका तीर्थयात्री सवार बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा गरुडा नगरपालिका 6 पोठियाहीका 60 वर्षीय नवल जयसवाल, उनकी श्रीमती र 10 वर्षीय शिवम महतोको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। गरुडा नगरपालिका 6 पोठियाहीबाट गत आइतबार 45 जना तीर्थयात्री भारतको वैद्यनाथ धाम गएका थिए। बासुकीनाथको दर्शन सकेर देवघर हुँदै राजगीरतर्फ जाने क्रममा आज झारखण्डको कोडरमा जिल्लास्थित सतगावा थाना क्षेत्रमा बस र मालवाहक ट्रक एक आपसमा ठोकिएर दुर्घटनाग्रस्त भएको थियो। नेपाली कंग्रेसका नेताहरूले लोकतन्त्र सुदृढीकरणका लागि कांग्रेस एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ। कंग्रेसको संस्थापन पक्ष इतरको आजदेखि काठमाडौँमा शुरू भएको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन

0: गर्दै उहाँहरूले मुलुकमा संकट र राष्ट्रियतामा चुनौती देखिएको अवस्थामा त्यसको समाधानका लागि पनि काङ्ग्रेस एक ढिक्का हुनुपर्ने उल्लेख गर्नुभयो। भेलामा पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देवालले लोकतन्त्र राष्ट्रियता र मेलमिलापका लागि बृहत्तर राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताउनुभयो। पूर्व सभापति देवालले मुलुकको राजनैतिक अवस्था संवेदनशील देखिएकोले राष्ट्रिय एकता कायम गरेर लोकतन्त्र सुदृढ बनाउनु पर्नेमा जोड दिनुभयो। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख नजिर मियाले नवनियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपा प्रदेश सभा संसदीय दलका नेता भट्ट आजै मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। प्रदेशको सत्ता समीकरणमा आएको परिवर्तनसँगै मुख्यमन्त्री कमल बहादुर शाहले हिजो राजीनामा दिएपछि नेपाली कम्युनिस्ट पार्टी प्रदेश सभा संसदीय दलका नेता भट्ट पाँचौं मुख्यमन्त्री बन्नुभएको हो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। यसैबीच बागमती प्रदेश सभाको बैठक आगामी भदौ 1 गते सोमबारका लागि आह्वान गरिएको छ। प्रदेश सभा सचिवालयले आज सूचना जारी गर्दै आगामी भदौ 1 गते दिउँसो 1 बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेको हो। प्रदेश सभा सचिव रामकुमार पौडेलद्वारा जारी सूचना अनुसार बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाले विश्वासको मत लिने कार्यसूची रहेको छ। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री बानियाले विश्वासको मत लिन लाग्नु भएको हो। रेडियो नेपालबाट प्रसारित राति 11 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हवस् त, आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यही पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फका मित्र पुष्परत्न वज्राचार्य, रामकृष्ण शाह, सहयोगी केदार भट्टसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्री।

सुनो एक तराना, नया एक फसाना, कि आंगन में मेरे सवेरे सवेरे

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्र को संचार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

ठगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्गलो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतना।

छुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्गलो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो

आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र

मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 30 गते शनिबार, श्रावण शुक्ल पक्ष तृतीया तिथि, तदनुसार अगस्त 15 तारिक। सन् 2026 नेपाल सम्बत 1146 गुणा थ तृतीया। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी उत्तम पाण्डे, सहकर्मी प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सदाझैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि आर्थिक नेपाल कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 देखि 8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौँ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि विपदका कुरा कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:30 देखि 9 बजेको समयमा केही जागरण गीतहरू सुन्नुहुनेछ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदाझैँ सुन्न सक्नुहुन्छ नेपाल भाषामा समाचार। 9:20 सुन्नुहुनेछ हाम्रो भूगोल कार्यक्रम। 9:45 देखि 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौ। 10 बजे समाचार, समाचार पछि लोकगीत सुन्नुहुनेछ करिब बिहानको 11 बजेसम्म। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रेमलाई प्राप्तिको विषय ठान्नु सबैभन्दा ठुलो समस्या हो। प्रेमबाट पनि समस्या सुरु हुन्छ। हामी जसलाई प्रेम गर्छौँ उसबाट केही पाउन चाहन्छौँ। हाम्रो प्रेम लिनुमा आधारित छ। मैले उसबाट केही पाएँ अथवा पाउँछु भने प्रेम गर्ने, केही लिनु छैन उसँग केही पाइन्न अब भने निकालेर फालिदिने, पत्रु अब काम लागेन। यस्तो प्रेमले नै प्रेमको बदनाम गरेको छ। होइन भने प्रेमभन्दा पवित्र यो जगतमा केही पनि छैन। प्रेम त ईश्वरको रूप हो। एउटा हिन्दीमा भनाइ छ, जिन प्रेम कियो तिनही प्रभु पायो, जसले प्रेम गर्यो उसले परमात्मा पायो। प्रेम त ईश्वरको रूप हो। त्यही भएर जिसस भन्नुहुन्छ, लभ इज गड। प्रेम नै ईश्वर हो। भगवान कृष्ण भन्नुहुन्छ, म भक्तको हृदयमा बस्छु, जहाँ भक्ति छ प्रेम छ म त्यहीँ बस्छु। त भगवानको निवास क्षेत्र हो प्रेम। यस्तो प्रेम पनि बदनाम भएको छ। प्रेमकै कारणले कति व्यक्तिहरू आत्महत्या गर्न विवश भएका छन्, किनभने प्रेमलाई प्राप्तिको विषय ठानियो। प्रेम केही पाउनको लागि, मैले जसलाई प्रेम गर्छु त्यो मेरो हुनुपर्छ, मेरो अधीनमा हुनुपर्छ। त्यो मेरो प्रेमी नभएर त्यो कुनै वस्तु हो, सामान हो। जहाँसम्म हामी प्रेमलाई वस्तुको रूपमा लिन्छौँ, प्राप्तिको रूपमा लिन्छौँ, तबसम्म त्यो प्रेम होइन, त्यो प्रेमको भ्रम हो। त्यसैलाई ऋषिहरू माया भन्छन्। हामीलाई माया थाहा छ, प्रेम थाहा छैन। प्रेम हामीले बुझ्नै सकेनौँ। प्रेमले लिन खोज्दैन, प्रेमले त दिन खोज्छ। कसरी प्रेमीको हित हुन्छ, कसरी प्रेमी खुसी हुन्छ, आनन्दित हुन्छ, त्यो उपायको चाहिँ खोजी गरिरहेको हुन्छ। प्रेममा आफ्नो स्वार्थ हुँदै हुँदैन। जहाँ स्वार्थ छ त्यहाँ प्रेम छैन, त्यो प्रेम होइन, त्यो प्रेमको भ्रम हो। प्रेम कहाँबाट जन्मियो त्यो पनि हेर्नुपर्छ। प्रेमको उद्गम के हो? यदि प्रेमको उद्गम वासना हो भने यो प्रेम प्रेम होइन। यदि शारीरिक सम्बन्धकै लागि प्रेम गरेको हो, आफ्नो शारीरिक तृप्तिको लागि प्रेम गरेको हो भने यो प्रेम त त्यही तृप्तिको आवश्यकता रहन्जेलसम्म मात्रै रहन्छ। शारीरिक आवश्यकता छ, प्रेम छ। जुन दिन शरीरको आवश्यकता रहेन त्यो दिन प्रेम गयो, किनभने यो प्रेमको जग नै शारीरिक आवश्यकता थियो। अब मलाई आवश्यकतै छैन, प्रेम कसरी टिक्छ? र त्यो आवश्यकता अरू कसैले पूर्ति गरिदियो भने फेरि उतै जान्छ, पहिलेकोसँग बस्दैन। हाम्रा प्रेमहरू यस्तै छन्। धनसँग गरिने अर्को प्रेम छ, धनको कारणले प्रेम। उसँग सम्पत्ति छ त्यसकारण प्रेम। जबसम्म सम्पत्ति छ प्रेम टिक्छ, जुन दिन सम्पत्ति गयो प्रेम पनि गयो। के गर्ने यस्तो प्रेम? हाम्रो प्रेमको जग नै गलत छ। प्रेमले त हर हालमा प्रेम गर्छ। यो भए प्रेम हुने, यो नभए नहुने भन्ने हुँदैन। प्रेममा कुनै शर्त हुँदैन, हामी शर्त राखिरहेका हुन्छौँ। यस्तोलाई प्रेम ठान्छौँ र यो प्रेम सबैको लागि विनाशकारी हुन्छ। जसले प्रेम गरेको छ उसको पनि अहित, जसलाई प्रेम गरेको छ उसलाई पनि अहित। यसैलाई मोह भनिन्छ। यो त कृष्ण र कंस जस्तै हो। प्रेम कृष्ण हो भने मोह कंस हो, चरित्र नै फरक छ। यो त दिन र रात जस्तो भयो र हामी त्यो अन्धकारलाई, त्यो रातलाई दिन ठानिरहेका छौँ, त्यो मोहलाई प्रेम ठानिरहेका छौँ। यही त हो भ्रम, यही त हो माया, र सारा जगत मायामा छ, भ्रममा बाँचेको छ। मलाई कसैले प्रेम गरिरहेको छ भन्ने भ्रममा मान्छे बाँचेको छ, जबकि त्यो प्रेम हुँदैन। जे कारणले प्रेम गरेको त्यो कारण गयो, प्रेम गयो। उसले मलाई प्रेम गरेको थिएन, प्रेम गरेको थियो किनभने मेरो रूपको उसलाई आवश्यकता थियो, मेरो यौवनको आवश्यकता थियो, मेरो सम्पत्तिको आवश्यकता थियो। गहिराईमा उसले उसको आवश्यकतालाई प्रेम गरेको थियो, मलाई होइन। होइन भने त प्रेम त ईश्वर हो, प्रेम ईश्वरको रूप हो। प्रेमले त मानिसलाई कहाँ र कहाँ पठाउँछ, कहाँ र कहाँ उचाइमा लिएर जान्छ। प्रेममा झगडा हुन्छ र, प्रेममा रिस हुन्छ र, प्रेममा गुनासो हुन्छ र, प्रेममा त अति सम्मान हुन्छ, प्रेममा आदर हुन्छ, प्रेममा विश्वास हुन्छ। प्रेम त यस्तो गरिमा हो जहाँ आनन्द मात्रै हुन्छ। प्रेमले कहिल्यै पीडा दिँदैन। प्रेम त कमलको फूल जस्तो सुन्दर, कोमल, अति प्यारो हुन्छ। के गर्ने, हामीले प्रेमलाई काँडा बनाएका छौँ। अहिले त जहाँ प्रेम छ त्यहाँ घोच छ, हृदय छिया छिया बनाउँछ। त्यस्तो पनि प्रेम हुन्छ? आज सारा मानिसहरू जति घृणाले पीडित छन्, त्योभन्दा हजारौं गुणा बढी प्रेमको कारणले पीडित भए। यस्तो प्रेम त गर्नुभन्दा नगर्दिए राम्रो हुन्थ्यो, बरु घृणा नै ठिक थियो। कमसे कम उसलाई थाहा त हुन्छ मलाई फलानाले घृणा गर्छ, घृणा गर्छ थाहा छ नि, उसको चित्त दुख्दैन। तर जसले प्रेम गर्थ्यो त्यसले गलत व्यवहार गर्दाखेरि यति चित्त दुख्छ नि, सहन गाह्रो हुन्छ, सहन सकिँदैन। घृणा त सिधा सिधा छ, देखिन्छ नि यो घृणा हो, र घृणाको स्वभाव थाहा छ। घृणाले त नराम्रै गर्छ भन्ने थाहा छ, सोचे अनुसारको परिणाम दियो, केही फरक परेन। तर मान्छेले प्रेमसँग त्यो नराम्रोको अपेक्षा गरेकै हुँदैन। तर प्रेम नै सबैभन्दा नराम्रो भइदिएको छ, किनभने प्रेममा स्वार्थ छ, खोट छ प्रेममा। प्रेमले अति दुःख दियो, अब प्रेमलाई बुझ्न जरुरी छ। मैले पनि कसैलाई माया गर्छु, त्यो साँचो माया हो कि होइन, साँचो प्रेम हो कि होइन, मैले मैसँग सोध्नुपर्छ। र अरूले पनि मलाई प्रेम गरेको छ भने केलाई प्रेम गर्यो त्यो चाहिँ छानबिन गर्नै पर्छ। उसले मलाई माया गरिरहेको छ, कारण के हो, के कारणले माया गरिरहेको छ? तपाईँ हेर्नुहोस्, छोराछोरी बाबुआमाको कुरा हुन्छ, बाबुआमाको चाहिँ छोराछोरीसँग अपेक्षा रहित प्रेम हुन्छ। बच्चाहरूबाट उनीहरूले केही आशा गरेका हुँदैनन्, उनीहरूले गर्दा मलाई राम्रो होस् भन्ने हुँदैन। बाबुआमाको एउटै स्वार्थ हुन्छ कि मेरा छोराछोरीको हित होस्। जे गर्दा उनीहरूको हित हुन्छ त्यही गर्न उनीहरू प्रेरित गर्छन्, किनभने कुनै पनि बाबुआमा त्यस्तो हुँदैन जसले आफ्नो बच्चाको अहित चाहेको होस्, उसको कुभलो चाहेको होस्, त्यस्ता बाबुआमा त हुँदैन। अब त्यस्तो बाबुआमा पनि छोराछोरीले काहीँ प्रेम गर्यो भने छोराछोरीलाई गाली गर्छन्, है के गरे तैँले, यो प्रेम श्रेम छोडिदे, तैँले गलत गरिस्, किन यसो भन्छन् भन्नु होला भने नि, बाबुआमालाई के थाहा छ भने यिनीहरूको प्रेम होइन, यो आवश्यकतालाई प्रेम गरे हो, एकअर्काको आवश्यकता छ, आवश्यकतालाई प्रेम गरेका हुन् यिनीहरूले, एकअर्कालाई प्रेम गरेका होइनन्, थाहा छ, जुन दिन आवश्यकता सिद्धियो त्यो दिन यिनीहरूको प्रेम पनि सिद्धिन्छ र यिनीहरूले दुःख पाउँछन्। बाबुआमाले त बच्चाहरूको दीर्घकालीन हित सोचिया हुन्छ, त्यस कारण बुवाआमाले छोराछोरीलाई कहीँ प्रेम छ भन्दाखेरि पनि धेरै विचार गर्छन्, कस्तो छ परिवार, कस्तो छ परिवेश, कस्तो छ आचरण, कस्तो छ कस्तो व्यवहार, कस्तो छ उनीहरूको, त्यो सबै कुरा हेरौँ अनि तय गरौँला भन्छन्, छानबिन गर्छन् उनीहरू, उनीहरूले हेर्छन् यसले आवश्यकतालाई प्रेम गरेको छ कि मान्छेलाई गरेको छ, त्यो हेरिरहेका हुन्छन्। तर युवा युवतीमा त्यो हेर्ने आँखा कहाँ हुन्छ र, उनीहरूको त त्यो एउटा जवानीको युवापनको जुन आकर्षण हुन्छ त्यसले आँखा बन्द गरेको हुन्छ, त्यो हेर्न सक्ने क्षमतै हुँदैन, उनीहरूलाई रूप भए पुग्छ, त्यो रूपभित्रको व्यक्तिलाई हेरेकै हुँदैन। त्यही भएर धेरै ठाउँमा धोका पाउनु परेको छ, प्रेममा धोका पाइयो, अब पाइन्छ नि, मान्छेलाई प्रेम गरे अब त धोका पाइन्न थियो, अब उसको आवश्यकतालाई प्रेम गरेको थियो, उसको शरीरलाई प्रेम गरेको थियो, उसको वासनालाई प्रेम गरेको थियो, अनि के गर्ने, सब गडबड भयो। कुनै पनि क्षेत्रमा सोच्नुपर्छ, जोसुकैको सम्बन्धमा पनि सोच्नुपर्छ, सम्बन्धमा प्रेमको धेरै ठुलो महत्त्व छ, प्रेम त यस्तो रसायन हो जसले सम्बन्धलाई यति बलियो बनाइदिन्छ नि, टाँस दिन्छ, त्यो भन्छन् नि सुपर ग्लु, जोडेपछि टुटाउनै नसक्ने, त्यसै गरी प्रेमले त हरेक कुराले जोड दिन्छ, त्यही भएर प्रेमलाई योगको मूल सूत्रको रूपमा लिइन्छ, प्रेमले मात्रै सबैलाई जोड्न सक्छ, योग बनाउन सक्छ, त्यसकारण अध्यात्ममा प्रेमको भक्तिको अति ठुलो मूल्य रह्यो, योगीहरूको लागि प्रेम अत्यन्तै महत्त्वपूर्ण रह्यो, किनभने त्यसले जोड दिन्छ, हरेकलाई जोड्छ, प्रेमले टुट्न दिँदैन, बाहिरी आकर्षणको भ्रममा मान्छे मोहित भएको छ, त्यसैले व्यक्ति प्रेमबाट पनि सताइएको छ, सच्चा प्रेम छिनौ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

राधारानीको सभक्ति स्मरण गर्दै रेडियो नेपालको राष्ट्रिय प्रसारण अन्तर्गतको यो अध्यात्म सन्देश कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। आदरणीय श्रोताहरू, श्री राधा माधव समिति नेपाल श्यामा श्यामधाम टिमीद्वारा सञ्चालित यस कार्यक्रममा विशेष गरी यहाँहरूले जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीको प्रवचन एवं जगद्गुरु श्रीद्वारा रचित सुमधुर सङ्कीर्तन सहितको सत्सङ्ग प्राप्त गर्दै आउनुभएको छ।

तयोर्वा इत्यादि दुवै छ ब्रह्म, निराकार सगुण साकार दुवै छ, झगडा गर्नु पर्दैन। तर कुन चाहिँ हो यही ठोकुवा गरेर कसैले बोल्न मिल्दैन, व्यक्तिहरू यही झगडा गर्छन्, एउटा भन्छ निराकार रहेछ, अर्को भन्छ साकार रहेछ, झगडा गरिरहन्छन् बस। त यी विरोधी सिद्धान्त भगवानमा लागू हुन्छ, यी सब कारण हामी भगवानलाई जान्न सक्दैन। स्वयं ब्रह्माजीले बताए,

दयास्त्विदं विनिर्मितं चात्मसमं प्रचक्ष्महे। 2:36 भागवत पढ्नुहोस्। ब्रह्माजी स्वयं जान्दैनन् त अरू कसले दावा गर्न सक्छ हामी भगवान्लाई जान्छौँ? तपाईँहरू घोषणा गर्नुहुन्छ कि मान्दछौँ, तमाम पाञ्चायन देवता पूजा गर्छौँ, तीर्थयात्रा जान्छौँ, पाठ गर्छौँ, हामी किन मान्दैनौँ? ब्रह्माजीभन्दा पनि बढी बुद्धि छ तपाईँको, ज्ञान छ कि दावा गर्नुहुन्छ हामी जान्दछौँ? त कोही जान्न सक्दैन, यो निष्कर्ष। God whom we can understand would be no God. यदि भगवान्लाई हामीले जान्यौँ भने भगवान् त हामी भयौँ। कसरी भगवान् भगवान् रह्यो? जो जान्न सकिँदैन त्यसैले त भगवान् छ। त हेर्नुहोस्, तपाईँहरू निराश हुनुभयो, फेरि मैले भने डोन्ट वरी। विगतमा जानेका छन् तमाम महापुरुष बने जानेर, नारद, प्रह्लाद, ध्रुव सबले जाने, हामी पनि जान्न सक्छौँ। उपाय छ। उपाय के छ? हामी आफ्नो बलले जान्न सक्दैनौँ, हाम्रो क्षमता छैन जान्नलाई। जसरी मैले उदाहरण दिएँ तपाईँलाई, हामी स्वयं आगोको कोइला टिपेर अर्को ठाउँमा राख्न सक्दैनौँ, पोलिहाल्छ हात। तर हामीसँग साधन चिम्टा भयो भने फेरि हामी बकाइदा अर्को ठाउँमा राख्न सक्छौँ। त्यस्तै उपाय छ। उपाय के हो? एक उपाय, यमे वैश्य विणुते तेन लभ्यस्तस्यै स आत्मा विविणुते तनुगम स्वाम, वेद भन्छ। हामी आफै जान्न सक्दैनौँ, तर भगवान्ले जनाइदिए भने हामी जान्न सक्छौँ। बस, हामी भिखारी छौँ, हामी स्वयं करोडपति बन्न सकेका छैनौँ, तर एक करोडपतिले हाम्रो नाउँमा गरिदियो आफ्नो घर भने हामी करोडपति भयौँ। उसले कृपा गर्यो त भयौँ नि, तर हामी आफै हुन सक्दैनौँ। त्यस्तै भगवान्ले कृपा गरिदिए भने भगवान्लाई जान्न सक्छौँ। एक उपाय। त यहाँ एक प्रश्न उठ्न सक्छ कि भगवान्ले नै गर्ने भए त फेरि हामीले केही गर्ने कुरो आएन। यही कुरो गरेर व्यक्तिहरू नास्तिक बन्छन् संसारमा। ध्यान दिनुहोस्, भगवानको इच्छा बिना त पात पनि हल्लिँदैन संसारमा। त्यस कारण भगवान्ले जुन बेला कृपा गर्ला फेरि हामी भगवत क्षेत्रमा चल्नुला, अहिले संसारमै मस्ती रहँ, यस्ता भन्ने व्यक्ति धेरै भेटिन्छन्। यो जुन कोटेसन हो, यो बाइबलको कोटेसन हो। Not even a leaf stirred without the will of God, बाइबल भन्छ। परमेश्वरको इच्छा बिना पात पनि हल्लिँदैन, तिम्रो केही हैसियत छैन, तिमीले गरेर केही हुँदैन। हेर्नुहोस्, तर यही बाइबलमा अलि तल गएर अर्को चिज लेखिएको छ, यो कोही बताउँदैन। के लेखिएको छ? What's over a man saw, that shall be also reaped, बाइबल भन्छ। ए, जसले जस्तो रोप्छ त्यस्तै काट्नु पर्छ है, फल भोग्नु पर्छ। यानि कि तिमी गलत कार्य गर्छौ, त्यसको कर्म फल भोग्नु पर्छ। यो चिज चाहिँ बताउँदैन कोही, खालि यो बताउँछ कि पात हल्लिँदैन। हेर्नुहोस्, यसरी बुझ्ने सजिलो तरिकाले, भगवानको कृपा पनि चाहिन्छ, तपाईँको आफ्नो प्रयत्न पनि चाहिन्छ। दुइटै मिल्यो भने मात्र काम बन्छ। केवल कृपा भएर मात्र पनि काम बन्दैन, केवल तपाईँको प्रयत्नले मात्र पनि काम बन्दैन, दुइटै चिज चाहिन्छ। जस्तै मानिलिनुहोस्, एक किसानले खेतीपाती गर्न पर्यो भने त्यहाँ दुई चिज चाहिन्छ। एक मेघको कृपा होस् त जल बर्सिन्छ, र उसले प्रयत्न पनि गरोस्, हल जोत्ने बिउ बिजनको प्रबन्ध पनि गरोस्, त दुवै चिज मिलेर फेरि उत्पादन हुन्छ, खेतीपाती हुन्छ, हो कि होइन? तर यदि ऊ प्रयत्न चाहिँ खुब गरोस् आफ्नो बलले, तर मेघले कृपा गरेन भने खेती हुन्छ? हुँदैन। तर मेघले खुब कृपा गरोस्, वर्षा गराइदियोस्, तर ऊ चाहिँ केवल कृपा गरिदिएपछि हुन्छ भनेर चुपचाप बसोस् त खेती हुन्छ? हुँदैन। दुइटै चिज चाहियो नि। हो, त्यही चिज लागु हुन्छ यहाँ पनि। भगवानको कृपा प्लस तपाईँहरूको प्रयत्न, दुइटा मिलेपछि बल्ल काम बन्छ। त भगवानको कृपा एक प्लस तपाईँहरूको प्रयत्न, के त? शरणागति। शरणागतिद्वारा नै प्राप्ति हुन्छ। वेद शास्त्रद्वारा मैले सिद्ध गरेँ,
यो सब चिज तोदस्य शरण आमहस्य वेद भन्छ, मामेकम शरणम ब्रज गीता भन्छ, मामेकमेव शरण भागवत भन्छ, शरणागत हौ तब काम बन्छ। शरणागति त हामीले शरणागति गर्दै गरेनौँ, होइन गऱ्यौँ, जीवनभर गऱ्यौँ तर लाभ भएन। किन? किनकि देख्दा तरकारी खुब सुन्दर छ, खाँदा मिठो होला जस्तो, तर खान लाग्यो नुनै छैन, बस त्यही समान भयो हामीले गरेको जति पनि कर्म छन् आध्यात्मिक कर्महरू। किन? किनकि केले शरणागति भन्ने नै थाहा भएन, हामीले केवल मुखले गऱ्यौँ, हे भगवान् तिमी नै मेरी आमा हौ, तिमी नै मेरी बाबु हौ इत्यादि, भगवान्को अगाडि भन्छौँ हामी, म समान अधम कुनै छैन, भगवान् म माथि दया गर्नुहोस्, कृपा गर्नुहोस्, मन्दिरमा गएर कोही व्यक्ति दुई थोपा आँसु पनि बगाइदिन्छ, त्यही व्यक्ति मन्दिरबाट बाहिर निस्केपछि एक व्यक्तिले भन्नुहोस् ए अधम ए कुलङ्गार, के भनिस् रे तैँले मलाई अधम कुलङ्गार, किन भनिस्? अरे अघि भर्खर त तिमी मूर्ति अगाडि बोल्दै थियौ यही म अधम छु कुलङ्गार छु, भगवान् मलाई कृपा गर शरणमा ल्याऊ त बोल्दै थियो। अरे त्यो त मैले भगवान्लाई पो भने तल भने हो, ओ त भगवान्लाई भन्दै थियौ तिमी, यानि कि झुट बोल्नलाई तिमीलाई भगवान् नै प्राप्त भयो, अरू कोही प्राप्त भएन। यदि भगवान्को अगाडि तिमी आफूलाई अधम मान्छौ त तिमी बाहिर पनि त अधम हौ। यो सब नौटङ्की बाजी गर्छौँ हामी, यसले काम बन्दैन, तमाम प्रकारले मैले सिद्ध गरेँ। त हेर्नुहोस् हामीलाई केले शरणागति गर्ने अनि कृपा हुन्छ यो थाहै भएन, हामीले मुखले शरणागति गऱ्यौँ, साष्टाङ्ग दण्डवत गऱ्यौँ, यो छालाको टाउको लगेर हड्डीको लगेर घोट्यौँ तमाम बाबाजीहरूको गोडामा भगवान्को मूर्तिमा, तर काम बनेन। किन? किनकि शरणागति गर्नुपर्ने हो, मैले बताएँ मनद्वारा, मन मन एव मनुष्याणाम कारणम बन्ध मोक्षय हो, मनद्वारा गर। त हामीले मनबाट गरेनौँ, केवल तनबाट गऱ्यौँ, र भगवत राज्यमा मनको हिसाब किताब हुन्छ, शरीरले के गर्छ यसको मतलब हुँदैन। तमाम प्रकारले मैले बताएँ मै एव मन आधत्सो मै बुद्धि निवेशय, गीता 12:8, अर्जुन मन मलाई दे, शरीरले जेसुकै गर, जेसुकैको हत्या गर, मलाई लेन देन छैन, तर मन चाहिँ ममा लगा। त मन मन मन, अब यो मन कसरी भगवान्मा लगाउने? किनकि यो मन सजिलै लाग्दैन, कतै व्यस्त छ, बन्धनमा छ, त्यहाँबाट फुकाएर ल्याउनु पर्छ भगवान्मा लगाउनलाई। हामी स्वयं पनि गर्न सक्दैनौँ, यसको निमित्त एक सहयोगी चाहिन्छ। को चाहिन्छ? मैले बताएँ एक पुरुष हुन्छ, एक परम पुरुष भगवान हुन्छ। जुन पुरुषले परम पुरुष भगवान्लाई प्राप्त गर्दछ त्यो महापुरुष बन्दछ, तर पुरुषले स्वयं परम पुरुषलाई प्राप्त गर्न सक्दैन, एक बिचमा मिडिएटर चाहिन्छ, त्यो हो महापुरुष। त्यसैलाई सन्त महात्मा गुरु भन्दछन्, उसको आवश्यकता पर्छ लिङ्क बनाइदिनलाई। महात्मा पनि भन्दछन् आत्मा परमात्मा महात्मा, उसको शरणमा जानुपर्छ वेद भन्छ। तद् विज्ञानार्थम स गुरु मेवा विगच्छेत समित पाणी श्रोत्रियम ब्रह्मनिष्ठम, वेद तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया उपदेक्षन्ति ते ज्ञानम ज्ञानिनस्तत्त्वदर्शिनः, गीता 4:34। तस्मात् गुरुम प्रपद्येत, भागवत 11:3-21, गुरु बिनु भव निधि तरई न कोई, राम माइंड, नो मैन कम इन टू द फादर बट बाय मी जीसस क्राइस्ट। गुरु को आवश्यकता पर्छ, तर यहाँ प्रश्न कि भगवान र हाम्रो सम्बन्ध के हो? अमृतस्य वै पुत्राः, भगवान हाम्रो पिता हो, हामी पुत्र हो, पितालाई जान्न पुत्रलाई अरू कसैको सहायता किन चाहियो? चाहिन्छ किन? मैले बताएँ डिटेल्समा तपाईँहरूलाई। फेरि एक प्रश्न आयो कि यो वेद शास्त्र हामीले स्वयं पढे हुँदैन, किन गुरु गुरु चाहियो? मैले बताएँ हुँदैन, वेद शास्त्र छुन पनि पाइँदैन, यदि जबरजस्ती गर्यो भने या त मर्छौ नभए बौलाउने निश्चित छ। मैले त्यही वेदद्वारा सिद्ध गरेँ हिजो,
त्यही गीताद्वारा सिद्ध गरे मैले हिजो। वेद यस्तन्न वेद किम ऋचा करिष्यति, राम पूर्व तापिन्यु उपनिषद चौथो उपनिषद को नौ मंत्र। वेद स्वयं पढ्नु हुँदैन, अधिकारित्व चाहिन्छ र अधिकारित्व के हो कलियुगमा असम्भव प्राय छ, सात अरबमा सात जना पनि हुँदैन, किन मैले हिजो सिद्ध गरे। बाँकी गीता को प्रचलन छ खुब पाठ गर्ने, त गीता कसले पढ्न सक्छ मैले हिजो बताएँ, त्यही गीताद्वारा अठारौँ अध्यायको सतसठ्ठीऔँ श्लोकद्वारा। गीता पढ्ने अधिकारी त्यो व्यक्ति हो जसले भगवान्लाई प्राप्त गरेको छ, भक्त हुनुपर्छ। भगवान्लाई प्राप्त नगरेको व्यक्तिले गीता पढ्नु हुँदैन, त्यही गीतामा लेखिएको छ। र गीता पाठ गर्ने वस्तु होइन, करिष्ये वचनम् तव, अठारौँ अध्यायको त्रिहत्तरौँ श्लोकमा लेखिएको छ। गीता पाठ गर्ने वस्तु होइन, गीता आचरण हो। त्यहाँ जे लेखिएको छ त्यो कार्य गर, पाठ गरेर केही हुँदैन। पाठ गर्नु त यही हो कि तपाईँहरू बोल्नुहुन्छ तमाम चिज, तमाम उदाहरण दिए मैले। तपाईँलाई काठमाडौँ जानु छ त केवल नक्सा पढेर काठमाडौँ पुग्नुहुन्न, हिँड्न सुरु गर्नुहोस् त्यो नक्सा अनुसार, तब पुग्नुहुन्छ। तमाम प्रकारले मैले सिद्ध गरेँ। हेर्नुहोस्, गीताको निमित्त त भगवत प्राप्ति भए पुग्छ, तर भागवतलाई पुग्दैन, अझ एक स्टेप माथि हुनुपर्छ।

भागवत पहिलो स्कन्दको पहिलो अध्यायको तेस्रो श्लोक पढ्नुहोस्। भागवत पढ्नको निमित्त अधिकारित्व चाहिन्छ, किनकि भागवत रसिक शिरोमणि श्री कृष्णको लीला हो। त्यो जो पाए त्यसले त्यसको मर्म बुझ्न सक्दैन। श्लोक पढ्नु अलग चिज हो, त्यसको भावार्थ बुझ्नु अलग चिज हो। त्यसको निमित्त भगवत प्राप्ति गरेको प्लस रसिक सन्त हुनुपर्छ। रसिक सन्त जसरी एक मन्त्रीले जहाज सही गर्न सक्छ, त्योभन्दा बढी पावर प्रधानमन्त्रीको होला। प्रधानमन्त्रीको ठाउँमा मन्त्रीले गर्न पाउँदैन। मन्त्री त मन्त्री नै हो, क्याबिनेटमा बस्छ ऊ पनि। त्यस्तै भगवत प्राप्तले मात्र पुग्दैन, रसिक सन्त चाहिन्छ। रसिक सन्त भनेको जरुरत परे भगवान्लाई झापड लाउन सक्ने पर्सनालिटी। जस्तै यशोदा मैया थिए, यशोदा मैया झापड लाउँथिन् श्री कृष्णलाई। गोपिनीहरू आफ्नो तालमा नचाउँथे श्री कृष्णलाई। ती रसिकहरूको हो, अधिकारित्व चाहिन्छ बोल्नलाई। हेर्नुहोस्, जब वेद व्यासले सारा पुराण इत्यादिको रचना गरे, तै पनि हृदयमा शान्ति भएन, सुख शान्ति। त नारदजीले बताए, ए भागवतको रचना गर। तर भागवत अड्कल पच्चु आफ्नो ज्ञानको आधारमा लेख्ने होइन, पहिला अनुभव गर त्यो लीलालाई, त्यसपछि मात्रै रचना गर यो बताए। त उनले पुरा अनुभव गरे श्री कृष्णको लीलालाई, त्यसपछि त्यसको रचना गरे। रचना त गरे, अब सुनाउनलाई अधिकारी पाएनन्। कसलाई सुनाउनु? यो ध्यान दिनुहोस्, वेदव्यासले तमाम हजारौंको संख्यामा उनकै आश्रममा थिए ब्रह्मचारीहरू, वेदाधिक अध्ययन गरेर बसेका, तिनलाई पनि उनले अधिकारी सम्झेनन्। त कसलाई खोजे? सुखदेव परमहंसलाई। सुखदेव परमहंस एकमात्र व्यक्ति त्यति बेला, सुन बताउनुहोस् यो अधिकारित्व। त त्यहाँ बिचमा अनेक नाटक भए, तपाईँहरूले सुन्नु भएको छ, बरहा पीडम नटवर बपु।

0: ब्रजेम यो श्लोक त यो दुई श्लोकले उनलाई समाधिको आनन्दले टिकाउन सकेन, छोडिदिए, त्यागिदिए, वेदव्यासका गए। मलाई भागवत अरू सुन्नु छ, सुनाऊ। त वेदव्यासले उही एउटा पाए।
1: भर्खरै सुन्नुभयो धारावाहिक प्रवचनको आजको श्रृङ्खला। आदरणीय श्रोताहरू, साउन महिनामा आफ्ना आराध्य श्री राधा गोविन्दजीको इच्छामा इच्छा राख्दै श्री युगल सरकार प्रेमीजन यतिखेर आआफ्नो घरमा युगल सरकारको आह्वान गर्दै झुला झुलाएर विशेष महोत्सवको कार्यक्रमको आयोजना गर्छन्। श्यामाश्याम धाम ठिमीमा पनि हरेक शनिबार झुलन महोत्सव हुने गर्छ। यहाँहरू श्यामाश्याम धाममा आएर झुलन लीलामा सहभागी हुन सक्नुहुनेछ।